0: the team were amazing and they just really did that.
1: रेन्जर्स सदस्यका लागि अहिले एउटै ध्याउन सगरमाथाको चुचुरोमा पुग्नु थियो. मेजर एडम्सनले आरोहणका लागि मनोबल बढाउने गोर्खा ब्रिगेड रेजिमेन्ट र परिवारका सदस्यलाई सम्झाउनु भएको छ.
0: The Brigade of Gurkha is a massive thank you for all the help, particularly Brigadier Andrew Todds, Major Gethin Davies. Both have led Everest expeditions before and have been a huge source of support over the last year and a half. And then to all kind of members of the Ranger Regiment that have supported the team, you've been amazing. And we couldn't have done it without all of your support and your well-wishing. And I know the plethora of messages that the team received really helped spur them on some difficult, very testing times on the mountain.
1: Arohan Dalka, Arka Sadesi, Lance Corporal Vijay Ranali, चुसुरोमा पुगेपछिको विशेष अनुभव सुनाउनु भएको छ.
2: दुःख गरेको अनुसार चाहिँ अलिकति खुसी हुँदो रहेछ भनौँ है. सायद योभन्दा सक्सेसफुल अरू कुनै पनि एचिभमेन्ट चाहिँ मैले पाउन सक्दिनँ होला भन्ने खालको एउटा फिल आएको थियो. अनि त्यहाँ टपमा पुगेपछि म मेरो गाइड दाईसँग रोएँ पनि भने थोरै इमोसनल भयो. गाइड दाईले पनि अलिकति सम्झाउनु भयो. एन्ड देन
1: रेन्जर्स रेजिमेन्ट विशेष कार्यदलका सदस्यले डेढ वर्षदेखिको तयारीपछि गएको शनिबार सगरमाथाको सफल आरोहण गरेका हुन्.
3: सरकारले मोफा मित्र एप सञ्चालनमा ल्याएको छ. कन्सुलर सेवा विभागमा आयोजित कार्यक्रममा परराष्ट्र मन्त्री शिशिर खनालले एपको शुभारम्भ गर्नुभएको हो. विदेशमा रहेका नेपाली नागरिकका लागि कन्सुलर सेवा थप सहज सरल र प्रविधि मैत्री बनाउने उद्देश्यले यो एप सञ्चालनमा ल्याइएको हो. यो एपबाट विदेशमा रहेका नेपाली तथा उनका आफन्तले आफू रहेकै ठाउँबाट अनलाइन निवेदन दर्ता गर्न, गुनासो राख्न र सम्बन्धित नेपाली नियोगसँग सहज सम्पर्क तथा समन्वय गर्न सक्नेछन्. परराष्ट्र मन्त्री खनालले देशमा रहेका नेपालीले अप्ठ्यारो अवस्थामा सरकार नजिक रहेको अनुभूति गर्न सकुन् भन्ने उद्देश्यले मोफा मित्र एप सञ्चालन गरिएको बताउनु भएको छ. मन्त्री खनालले लिगल नेपाल कन्सुलर जीओबी एनपी अनलाइन प्रणाली स्थापना गरी सञ्चालनमा ल्याइएको पनि जानकारी दिनुभएको छ.
4: उखरमाउलो गर्मी बढेसँगै नेपालगंजका सामुदायिक विद्यालयमा बिहानी कक्षा शुरू. तापक्रम 41.5 डिग्री सेल्सियससम्म पुग्यो. दिउँसोको बेला बाहिर ननिस्कन चिकित्सकको सुझाव. विदेश पठाइदिने भन्दै झण्डै 2.5 करोड ठग्ने 7 जना पक्राउ. काठमाडौँमा WWICS अध्यागमन सेवा सञ्चालन गर्ने भारत पञ्जाबका अमित कुमार र हरियाणाका राहुल कुमार सहित चितवन कालिकाकी मुस्कान घिमिरे, मकवानपुर बकैयाका जनकबहादुर वाइबा, सुनसरी रामधुनीका मिलन घिमिरे, मोरङ बेलवारीका कमल थापा र मकवानपुर हेटौँडाकी नितु घिमिरेमाथि कारवाही हुँदै. अन्नपूर्ण संरक्षण क्षेत्रमा पर्ने मुस्ताङका थासाङ, घरबझोङ, बारागुङ मुक्ति क्षेत्र र लोघेकर दामोदर कुण्डका उच्चल्ले, खर्क र पाटनमा यार्सा संकलन हुँदै यार्सा टिप्ने अनुमतिका लागि स्थानीयलाई 3,000 र जिल्ला बाहिरका लागि 6,000 शुल्क. रूपन्देहीको कञ्चन गाउँपालिकाले विद्यालयमा दिवा खाजामा स्थानीय उत्पादनलाई प्राथमिकता दिँदै 19 सामुदायिक विद्यालयको दिवा खाजामा सखरखण्ड पनि खुवाइदिए. सुर्खेतमा अटो चालक पेसामा महिलाको आकर्षण बढ्दै 100 भन्दा बढी महिला अटो चलाउँदै 54 जना अटो चालक महिलालाई कर्णाली सामाजिक विकास मन्त्रालयको तालिम. सल्लाको आँखला भारत निकासी नहुँदा नेपालगंज क्षेत्रका जडीबुटी व्यवसायी मारमा निकासी नहुने र निकासी कर 100% भएपछि 25 करोडको 12 टन सल्लाको आँखला गोदाममा थन्किएको नेपाल जडीबुटी व्यवसायी संघ नेपालगंजको गुनासो. र बागलुङको तमानखोला गाउँपालिका स्याउ खेती गर्दै 24 रोपनी सार्वजनिक जग्गामा 40 लाख खर्चेर पालिकाको स्याउ बगैंचा निर्माण. पालिकाको वडा नम्बर 4 पर्ने गोदारी र बयलीमा 1,400 स्याउका बिरुवा हुर्किँदै.
3: र नेपाल क्रिकेट संज्ञानले सन् 2026 लागि राष्ट्रिय क्रिकेट खेलाड़ीहरूको नयाँ वर्गीकरण र पारिश्रमिक सार्वजनिक गरेको छ.
5: BFBS, Gorkha Radio Home.

हजुर, नानी त रहेछौ हाम्रै दमाली। यो गीतलाई मैले एकैछिन यहीँ रोके श्रोता, किनभने हामी चाहिँ कार्यक्रमको दोस्रो घण्टामा प्रवेश गर्ने क्रममा टेक्निकल इस्युज आयो र त्यो टेक्निकल इस्युलाई चाहिँ यहाँ सम्हाल्दा सम्हाल्दै दुई तिनवटा गीत तपाईँहरूले झन्नै कन्टिन्यू नै सुन्नुभयो, त्यसका लागि मैले क्षमा चाहेँ श्रोता। र अब हामी कार्यक्रमको दोस्रो घण्टामा प्रवेश गरिसकेका छौँ। ब्रुनाईमा बिहानको 8:14 गएको छ र म छु तपाईँको साथमा धनराज राई नै। अब अझै दुई घन्टा हामी बसेर यस्तै मिठा मिठा गीतहरू सुन्दै, विभिन्न जानकारीहरू सुन्दै सुनाउँदै अगाडि बढ्नेछौँ। अब हामी आजको राशिफलतर्फ लागौँ श्रोता ढिला नगरिकन। सुरु गरौँ मेष राशिबाट। नियमले रोक्ने हुँदा लक्ष्यमा पुग्न अप्ठ्यारो पर्नेछ। अधिकारका लागि सजग रहनु पर्ला। प्रतिस्पर्धी बढ्नाले केही चुनौतीहरू देखिनेछन्। काममा बाधा पुर्याउनेहरू प्रशस्तै हुनेछन्, तापनि मेहनतले नियमित काम बन्नेछन् र सामान्य फाइदा पनि हुनेछ। वृष राशि, शुभचिन्तकहरूका साथ प्राप्त हुनाले काममा उत्साह जाग्नेछ। सुखद समाचारले दिन उत्साहपूर्ण हुनेछ र पढाइको लगावले बौद्धिक क्षेत्र फराकिलो बन्ने देखिन्छ। आज लेखन कलामा पनि निखारता आउनेछ। अहिले रोकिएका काम बन्नाले नयाँ कामतर्फ अग्रसर भइनेछ। मिथुन राशि, आश्वासन बाँड्नेहरूले झुक्याउन सक्छ नै तपाईँलाई। आज रोकिएका काम दोहोऱ्याउनु पर्ने देखिन्छ भने आफ्नो प्रतिफलबाट अरूले चाहिँ फाइदा उठाउने योग रहेको छ। अवसर मिले पनि तत्काल प्रतिफल हात लागि नहुन सक्छ। अरूको भरले मात्र काम पुरा नहुने देखिन्छ मिथुन राशि हुने श्रोता। कर्कट राशि, बेलैमा होस नपुर्याउँदा केही चुनौती झेल्नु पर्ने देखिन्छ र समयको प्रतिकूलताले काम बिग्रन सक्छ। काम बने पनि उठ्नु पर्ने रकम अड्किन सक्छ। नियमित काम तथा व्यवसायमा सामान्य फाइदा भइरहनेछ। चुनौतीभित्र अवसर खोज्ने समय पनि रहेको छ कर्कट राशि हुने श्रोता। सिंह राशि, मेहनतले सम्मानित शान समेत दिलाउनेछ। मान सम्मान प्राप्त हुनेछ। आमदानीका स्रोत बढ्नका साथै दिगो फाइदा हुने काममा सम्झौता गर्ने समय रहेको छ। अध्ययनमा प्रगति हुनेछ भने चिताएको काम समेत सम्पादन हुनेछ। कन्या राशि, सहयोगीहरू प्रशस्तै भेटिनेछन्। रचनात्मक कार्य प्रारम्भ गर्ने समय छ। रमाइलो जमघटको बीच स्वादिष्ट भोजनको आनन्द पाइएला। विगतको सफलताले थप काम गर्न हौसला मिल्ने देखिन्छ। नयाँ कामको प्रस्ताव पनि आउन सक्ने सम्भावना रहेको छ कन्या राशि हुने श्रोता। तुला राशि, अनायासै व्यवधान देखा पर्न सक्छन्। भइपरि आउने खर्च बढ्नका साथै अर्थ अभावले सताउन सक्छ तपाईँलाई। आज फाइदाका लागि दोहोऱ्याएर प्रयत्न गर्नुपर्ने देखिन्छ। व्यवसायमा लगानी बढाउनु पर्ने स्थिति आउन सक्छ। शुभचिन्तकहरूलाई व्यवस्था गर्नाले दुःख पनि पाउनु होला आज तुला राशि हुने श्रोता। विशेष गरी वृश्चिक राशि, प्रयत्न गर्दा आय स्रोत बढाउन सकिने देखिन्छ। व्यापार व्यवसायमा अड्किएको रकम उड्नेछ। भविष्यका लागि केही लगानी बढाउन सक्नुहोला। भौतिक साधन जुड्नाले दिगो योजना प्रारम्भ हुनेछ। रोकिएको काम पुनः प्रारम्भ गर्न सक्नुहोला। धनुराशि, विभिन्न अवसर प्राप्त भए पनि नैतिक प्रतिष्ठा जोगाउन सजग रहनु पर्ला। परिस्थिति अनुकूल रहे पनि अरूका लागि बुद्धि खर्चनु पर्ने देखिन्छ। प्रतिष्ठित काम गरेर धेरैको मन लोभ्याउन सक्नुहोला। आँटेको काम अरूको काममा अरूको मुख ताक्नाले अलिकति पछाडि भने पर्नुहोला। मकर राशि, मेहनत गर्दा तारिफ योग्य काम सम्पादन हुनेछ। नयाँ जिम्मेवारी प्राप्त हुनेछ भने व्यापार व्यवसायमा पनि प्रशस्तै फाइदा हुने देखिन्छ। विशेष अवसरले मन प्रफुल्लित हुनेछ। टाढिएका साथीभाइ नजिकिनाले हर्ष बढ्नेछ। कुम्भ राशि, सामान्य कामका लागि धेरै दौडधुप गर्नुपर्ने देखिन्छ। तत्काल फाइदा नहुने काममा जुट्नु पर्ला। स्वास्थ्यका लागि व्यायाम तथा आहार विहारमा अलिकति ध्यान पुर्याउनु पर्ने देखिन्छ। परिस्थितिले अल्मल्याउन सक्छ।
त्यसै कारणले वाद विवादमा अघि अलि नसर्नु होला, के अरे बाखुरा नसुर्किनु होला भन्न चाहे श्रोता। र अन्तिममा मीन राशि, माहौल एकदमै रमाइलो रहनेछ आज। तपाईँको चिताएको मूल्य प्राप्त नभए पनि पछिलाई फाइदा हुने काम हात लागि हुन सक्छ तपाईँको आज। अप्ठ्यारा परिस्थितिहरूलाई समेत सहज बनाउन सकिनेछ आज, तर आफ्नो विषयवस्तुमा अरूले भने अलिकति दाबी गर्न सक्छन्, राइट क्लेम गर्न सक्छन् मेन हुने श्रोताहरू। अलिकति सजगता चाहिँ तपाईँले यो अर्थमा लिनुपर्ने भयो। हजुर, सुन्दै हुनुहुन्थ्यो आजको राशिफल पुरा भयो, अब हामी नानी त रहेछौ भन्ने पुरानो गीत हामी सुन्दै थियौँ अघि, त्यसलाई ब्रेक गरेर हामी राशिफल पढ्दै थियौँ, त्यो गीत नै हामी कन्टिन्यू गरौँ। पूर्ण नेपाली अनि साथीभाइहरूले गाउनु भएको गीत छ श्रोता।

मिठो गीत, निकै मिठो गीत, बाबरी रङ, अनमोल गुरुङ अनि अस्मिता अधिकारीले गाउनु भएको गीत हामीले सुन्यो श्रोता। आज बुधबार हो श्रोता र प्रभातकालीन आवाजको दोस्रो घण्टामा बुधबारको दिन हामी युके विशेष सन्दर्भहरू केही कोट्याएर तपाईँहरू समक्ष प्रस्तुत गर्ने गर्दछौँ। हुन त युकेका श्रोतालाई यो साह्रै नयाँ नौलो विषय केही पनि हुँदैन, तर हामी जो युके बाहिर छौँ अथवा अन्य संसारका विभिन्न स्थानमा छौँ, युकेतिर के हुँदै रहेछ अब सबैले सधैँ समाचार सुनि बस्ने कुरा, कोट्या त्यो सोसियल मिडिया स्क्रोल गर्दै बस्ने कुरा पनि भएन र हुँदा पनि अब कति आफूले चाहेको समाचारहरू नपाउन सकिन्छ। त्यस्तो खण्डमा चाहिँ हामीले त्यो रिक्ततालाई चाहिँ खाली ठाउँलाई चाहिँ भर्ने हाम्रो सानो प्रयास स्वरूप यो सेगमेन्ट राख्ने गर्दछौँ प्रत्येक बुधबारका दिन। र भएरै सके हामीले बेलायतमा हुने अथवा भइरहेका केही घटनाहरू नै तपाईँहरूलाई चाहिँ खोजेर सुनाउने गर्दछौँ र आजको कोसिस मेरो त्यही नै जारी छ। सुरुमा एउटा विषयले आँखा तान्यो श्रोता, हिजो मेरो बेलायतका विश्वविद्यालयहरू अहिले गम्भीर आर्थिक सङ्कटमा परिरहेका रहेछन्। हालै सार्वजनिक भएको एक रिपोर्ट अनुसार 5 मध्ये 4 विश्वविद्यालयले कर्मचारी कटौती गर्ने योजना बनाइरहेका रहेछन्। यसले गर्दा अब हजारौँ शिक्षक, अनुसन्धानकर्ता र प्रशासनिक कर्मचारीहरू को रोजगारी चाहिँ जोखिममा परेको छ। विशेषज्ञहरूका अनुसार यसको मुख्य कारण अन्तर्राष्ट्रिय विद्यार्थीहरूको सङ्ख्या घट्नु, बढ्दो सञ्चालन खर्च, महँगी अनि सरकारी आर्थिक नीतिहरू परेका रहेछन्। अन्य धेरै मध्येमा पनि विशेष गरी विदेशी विद्यार्थी जसलाई चाहिँ इन्टरनेसनल स्टुडेन्ट्स को दर्जा दिइएको छ बेलायतमा, उनीहरूबाट आउने शुल्कमा धेरै निर्भर भएका विश्वविद्यालयहरू चाहिँ अहिले सबैभन्दा बढी समस्यामा परेका रहेछन्। कतिपय विश्वविद्यालयले त खर्च घटाउनका लागि कोर्स नै बन्द गर्ने, नयाँ भर्ना रोक्ने र कर्मचारी सङ्ख्या घटाउने ताम तयार पनि गरिरहेका छन् भन्ने कुराहरू चाहिँ आएका छन्। अब शिक्षक सङ्घ र शिक्षा क्षेत्रका जानकारहरूले यस अवस्थालाई शिक्षा क्षेत्रको ठुलो सङ्कट भनेका रहेछन् बेलायतमा। उनीहरूका अनुसार यदि यस्तै अवस्था जारी रह्यो भने उच्च शिक्षाका सन्दर्भमा गुणस्तरमा चाहिँ प्रत्यक्ष असर पर्नेछ। अनुसन्धान, नयाँ आविष्कार र विद्यार्थीको सिकाइ वातावरण कमजोर हुन सक्ने चिन्ता पनि व्यक्त हुन थालेका छन्। अब फेरि अर्को बेलायतको यो विद्यालय र विश्वविद्यालय सम्बन्धित नै चर्चा निस्किन थालेको छ। प्रतिष्ठित विद्यालय र विश्वविद्यालयहरूमा अहिले यो चिटिङ अर्थात् परीक्षा प्रणालीमा चोर्ने, बेइमानी गर्ने घटनाहरू चाहिँ बढ्दै गएको खबरहरू सार्वजनिक भएका छन्। विशेष गरी केही विद्यार्थीहरूले यो अनलाइन परीक्षा प्रणालीको कमजोरी प्रयोग गरेर नियम छल्ने, एआई उपकरणको गलत प्रयोग गर्ने र त्यसलाई सामाजिक सञ्जालमा गर्वका साथ सेयर गर्ने गरेको बताइएको छ। रिपोर्टहरूका अनुसार प्रविधिको तीव्र विकाससँगै चिटिङ गर्ने तरिका पनि आधुनिक बन्दै गएको छ। कतिपय विद्यार्थीहरूले सबैले त गरिरहेका छन् भन्ने मानसिकताले यसलाई चाहिँ बढावा दिइरहेका छन् र सामान्य ठान्न थालेका छन्। यसले शिक्षा प्रणालीको विश्वसनीयता र विद्यार्थीको वास्तविक क्षमताप्रति प्रश्न, त्यो पनि गम्भीर प्रश्न उठाएको छ। केवल अङ्क राम्रो ल्याउनु मात्रै सफलता होइन श्रोता, इमान्दारी र मेहनत पनि उत्तिकै महत्त्वपूर्ण छ। यस्तो

प्रविधि यदि बढ्दै गयो भने भविष्यमा योग्यताको मूल्य नै कमजोर हुन सक्छन् भनेर चाहिँ यो शिक्षा क्षेत्रमा भएका विशेषज्ञहरूले अलिकति पिर मान्न थालेका छन्। भनौँ न श्रोता, बेलायतमा यस वर्षको गर्मी अझै खतरनाक हुन सक्ने चेतावनी दिएका छन्। बेलायतले हिजो इतिहासकै सबैभन्दा तातो मे महिनाको दिन अनुभव गर्यो। तपाईँहरूले त्यो भोग्नुभयो, बेलायतवासी श्रोताहरूले। निकै चाहिँ गर्मी थियो। लन्डनको क्यु गार्डन्समा चाहिँ हिजो तापक्रम 34.8 डिग्री सेल्सियस पुगेपछि पुरानो रेकर्ड तोडिएको हो। त्योभन्दा अगाडि चाहिँ 33.9 थिए जस्तो लाग्छ मलाई सुन्दाखेरि। मौसमविदहरूका अनुसार वास्तविक गर्मी त अझ आउन पो बाँकी छ र के अरे मानिन्छ यो दायाँ के अरे यस्तो चाहिँ के अरे टेम्परेचर बढेपछि अब बेलायतमा एसी हुने अथवा लाउन सकिने चाहिँ अब कतिको सान्दर्भिकता हुन्छ, तपाईँहरूले लाउनु भएको छ छैन। त्यसो गर्दाखेरि गर्मी आयो भने साह्रो चाहिँ निकै साह्रै पर्छ, न सुत्न मिल्छ मजाले, न चाहिँ मजाले हामीले अन्य केही कामहरू गर्न सक्छौँ। हजुर श्रोता, आजका लागि यी दुईवटा चाहिँ तिनवटा विषय भनौँ न चाहिँ मैले तपाईँहरूको लागि हट टपिक जस्तो हुन्छ होला भनेर तपाईँहरूलाई सुनाउने चेष्टा गरेँ। अन्य टपिकहरू भरे समय मिलेको खण्डमा म तपाईँहरूसँग सेयर गरिहाल्नेछु। अब गीत सुन्नतर्फ लागौँ। मोनिका लिम्बूको आवाजमा रहेको छ मसँग तिमीलाई।

0: PFVS गोरखा रेडियो
1: 40 वर्ष अगाडि एउटा संस्थाको जन्म भएको थियो। यसको उद्देश्य थियो फौजी परिवारको लागि कल्याणकारी सहायता उपलब्ध गराउने। 40 वर्ष पश्चात आज यो संस्था हाइव जनसशक्त बनेको छ। फौजी समुदायका हजारौं सदस्यलाई सहयोग पुर्याउँदैछ। प्रत्येक दिनको प्रत्येक क्षण कल्याणकारी जानकारी प्रदान गर्नमा व्यस्त छ र अब यो संस्था MOD सम्बन्ध जानकारीको लागि आधिकारिक माध्यम बनेको छ। वास्तवमै गत 4 दशक एकदमै व्यस्त रह्यो हाइवको लागि र अब अगाडिको अर्को 4 दशक अझ सशक्त रूपमा व्यस्त रहने अठोट छ यसको। हाइवले तपाईँलाई कसरी मदत गर्न सक्छ भनेर जान्न यसको अनलाइन खोजी गर्न सक्नुहुन्छ आर्मी हाइभ, RAF हाइभ वा RN फोरममा गएर।
2: गोर्खा रेडियो

हजुर, एसडी योगी अनि गीताञ्जली थापा मगरले गाउनु भएको हुम्लाको लिमी मिठो गीत सुन्यो श्रोता हामीले। ब्रिटिस फोर्सेस ब्रुनेका श्रोताहरू, तपाईँहरू यो चिटच्याट कम्युनिटी सेन्टर अवस्थित मार्स म्याक्सवेल प्लेग्राउन्डमा नानी केटाकेटीहरूलाई कति लाने गर्नुहुन्छ? त्यहाँ सफ्ट प्ले पनि छ, प्लेग्राउन्ड आउटडोर प्लेग्राउन्ड पनि छ, अनि माफ गर्नु श्रोता, बोल्दा बोल्दै अघि बिहान मैले निवेदन गरेको थिएँ तपाईँहरूलाई, रुगा मार्कीले रुगा भन्दा पनि मार्कीले यहाँ अलिकति आज अप्ठ्यारो पारिराखेको अवस्था छ, घाँटी खसखसाइराखेको छ, सिगान बगिराखेको छ र हात छिउ खोकी आउने क्रम चाहिँ यहाँ आएको आएकै गरेकोले अलिकति यहाँ अप्ठ्यारो भइरहेको स्थिति छ, तर ठिकै छ। मार्स म्याक्सवेल प्लेग्राउन्डको कुरा गर्दै थियौँ हामीले, फुटबल पिच पनि छ त्यहाँ सानो, केटाकेटीहरूलाई यसो त्यहाँ यसो एन्टरटेन गराउने साइजको, र त्यो फेसिलिटीहरू चाहिँ आज 27 मे र भोलि 28 मेका दिन बन्द रहनेछ, किनभने अब त्यहाँ डिप क्लिनिङ गर्नुपर्ने रहेछ र उहाँहरूले त्यहाँका स्टाफहरूले चाहिँ 2 दिन बन्द गरेर उहाँहरूले त्यो अब रिपेयर मेन्टेन पनि हल्का गर्नुहुन्छ, त्यसका साथमा डिप क्लिनिङ पनि गर्नुहुने भएकाले बन्द हुने भएको छ उक्त भेन्यू भनौँ न, उक्त स्थानहरू। आज तपाईँको लाने प्लान छ भने, भोलि लाने प्लान छ भने तपाईँले प्लान क्यान्सल गर्नु पर्यो, अन्य प्लेग्राउन्डहरू खोजेर तपाईँले नानी केटाकेटीहरूलाई चाहिँ लान सक्नुहुन्छ। अब अन्य स्थानतिर कहाँ कहाँ छ त, अब H15 को प्लेग्राउन्ड छ, अब त्यस पछाडि J16 को फ्ल्याटहरू छेउमा पनि यता छेउमा छ, होइन भने सेरिया आई लभ सेरिया पार्क भनेर अहिले चाहिँ प्रचलित छ, त्यहाँ आई लभ सेरिया पार्कमा पनि छ, यता नत्र भने केबीतिर जानु हुँदाखेरि बाटोमा पनि छन् थुप्रै प्लेग्राउन्डहरू, आउटडोर प्लेग्राउन्ड इन्डोर प्लेग्राउन्डहरू पनि छन्। इन्डोर प्लेग्राउन्डको लागि चाहिँ अलिकति इन्ट्री फी चाहिँ तिर्नुपर्ने हुन्छ, कतिपयमा एडल्टलाई लाग्दैन, जो चाहिँ खेल्ने उमेरका नानीहरू छन् उनीहरूलाई भने कतिपय ठाउँमा फी लाग्छ इन्ट्री फी, एडल्टहरूलाई लाग्दैन, कतिपय ठाउँहरूमा एडल्टलाई चाहिँ फी लाग्छ, केटाकेटीहरू फ्री इन्ट्री गर्छन्। तपाईँहरूले त्यो त्यसबारे जानकार हुनुहुन्छ नै, यो सन्दर्भ निस्क्यो यो मार्स म्याक्सवेल प्लेग्राउन्डका बन्द हुने समयको कुराकानी गर्दै गर्दाखेरि। अब माछीले खाने खोलीको लेऊ, मेलिना राई र सरोज ओलीले गाउनेको यो गीत सुन्नतर्फ लागौँ।

हिरामोती चाहिँदैन, सम्पत्ति चाहिँदैन, मलाई चोखो माया भए पुग्छ। हजुर, मेलिना राई अनि सरोज ओलीले गाउनुभएको मिठो गीत सुन्यो श्रोता। ब्रुनाईमा अहिले बिहानको 9 बज्नका लागि 5 मिनट बाँकी रहेको छ श्रोता। यो समयमा ब्रिटिस फोर्सेस ब्रुनाईलाई नै एउटा जानकारी दिन मन पर्यो श्रोता, विशेष गरी यो नाफीबाट आएको जानकारी हो। भोलि बिहिबार 28 मेका दिन मध्याहको 12 बजेदेखि 1:30 बजेसम्म चाहिँ नाफी दोकानमा, सपमा, यता चौतारीमा होइन श्रोता, तपाईँहरू चौतारी जानुहोला झोकिएर, त्यहाँ चाहिँ विशेष यो लन्च प्रोग्राम आयोजना गरिएको रहेछ। के छ, चिकन करी, पोर्क चाउमिन, एग फ्राइड राइस, भेजिटेबल नुडल्स चाहिँ तपाईँहरूले $10 प्रति सर्भिङ पाउनुहुने भएको रहेछ। तपाईँले त्यहाँ बसेर खान पनि सक्नुहुन्छ अथवा टेक अवे बनाउन पनि सक्नुहुन्छ, त्यो तपाईँको चाहनाअनुसार गर्न सक्नुहुनेछ। यो विशेष चाहिँ कार्यक्रम होला यो सायद हाफ टर्मको। हजुर, यतै छेउछाउतिरै हुनुहुन्छ भने तपाईँहरू अवश्य पनि जान सक्नुहुन्छ नाफीको उक्त कार्यक्रममा चाहिँ सहभागिता जनाउनका लागि। अब हामी गीत सुन्नतर्फ लागौँ श्रोता। दीपक थापाले गाउनु भएको छ यो गीतलाई, त्यसैले मायालु। कस्तो छ यो गीत सुनौ र यो गीत सुन्दै सुन्दै हामी कार्यक्रमको तेस्रो घण्टातर्फ पनि प्रवेश गर्नेछौँ। नेपालबाट समाचार सुन्नुहुनेछ अनि हामी भेट्नेछौँ। बिएफ बेस गोर्खा रेडियो सुन्दै गर्नुहोला।

0: Radio. Gorkha Radio. कृषि मन्त्रालयले किसानलाई वैज्ञानिक आधारमा रासायनिक मल वितरण गर्ने जनाएको छ।
1: मन्त्रालयले धान खेती गर्ने किसानलाई रासायनिक मल अभाव हुन नदिन उनीहरूको खेती गर्ने जमिनको क्षेत्रफल तथा उत्पादनको अनुपातमा मल दिन लागेको हो। करिब 1,45,000 मेट्रिक टन रासायनिक मल मौजदात रहेको मन्त्रालयले जनाएको छ। धान खेतीलाई ध्यानमा राख्दै युरिया र डीएपी गरी 40,000 मेट्रिक टन मल आयातका लागि प्रक्रिया अगाडि बढाइएको मन्त्रालयका सूचना अधिकारी लाल कुमार श्रेष्ठले जानकारी दिनुभएको छ। किसानलाई डिपो मार्फत वैज्ञानिक आधारमा मल वितरण गर्ने योजना छ। मुलुकभर गएको वैशाख 30 गतेसम्म रासायनिक मल करिब 1,45,000 मेट्रिक टन रहेको तथा सड़क मार्ग भएर 4,585 मेट्रिक टन मल आउने क्रममा रहेको जनाइएको छ। मन्त्रालयले आधिकारिक डिपोबाट गुणस्तर परीक्षण गरेर मात्रै मल खरिद गर्न आग्रह गरेको छ। सरकारले चालू आर्थिक वर्षमा 6,00,000 मेट्रिक टन मल ल्याउने लक्ष्य राखिएको जनाएको छ। सरकारले गुणस्तरहीन वा कमसल मलको कारोबार तथा कालो बजारी गर्ने व्यापारीलाई कार्यवाहीको चेतावनी दिएको छ।
0: सभामुख डोलप्रसाद अर्यालले हिजो पनि विपक्षी दलहरूलाई पेलेरै बैठक चलाउनु भएको छ। प्रधानमन्त्रीलाई जवाफका लागि सदनमा डाक्नुपर्ने प्रतिपक्षीहरूको अडान र विरोधका बीच सभामुखले बैठक चलाउनु भएको हो।
2: आज आकस्मिक शून्य र विशेष समयपछि अर्यालले पर्यटन मन्त्रीलाई विधेयक पेश गर्ने समय दिए लगत्तै प्रतिपक्ष दलहरूले प्रधानमन्त्रीको उपस्थिति खोजेर विरोध गरेका थिए। त्यसपछि बोल्ने समय पाएकी कांग्रेस सचेतक भासना थापा,
3: संसदलाई कमजोर बनाउन खोज्नु लोकतन्त्रलाई नै कमजोर बनाउने प्रयास हो। बहुमतको बलमा होइन विश्वासको आधारमा शासन चलाउनुहोस्। प्रतिपक्षलाई सुन्नुहोस्, संसदलाई सम्मान गर्नुहोस्। सुशासन र समुन्नति दम्बबाट होइन संवादबाट जन्मिन्छ।
2: सांसद थापापछि बोल्ने समय पाएका एमाले प्रमुख सचेतक ऐन महरले प्रधानमन्त्रीलाई सदनमा ल्याउन नसकेको भन्दै सत्तारूढ दलमाथि नै कटाक्ष गर्नुभयो।
4: प्रधानमन्त्री किन सदनलाई यो ढंगले चाहिँ इरेस्पोन्स गर्न खोजिरहनु भएको छ? सत्तापक्ष सरकारलाई सोध्न चाहन्छु कि प्रधानमन्त्री बालेन्द्र शाहलाई खोपीको देउता बनाउँदै घण्टी हल्लाएर पूजा गरेको हो? घण्टी बजाएर पूजा गर्दै हो? के लोकतन्त्रको चिर हरण गरेर बालेन्द्र स्थापना गर्न खोजिएको हो? संविधानको चिर हरण गरेर कुनै बालेन्द्र स्थापना गर्न खोजिएको?
2: नेकपा सचेतक युवराज दुलालले पनि विधि नमिच्न सम्झाउनु भयो।
5: हामीले अरू केही भनेनौ, हाम्रा संविधान र नियमावलीमा लेखिएका कानूनमा लेखिएका सबै कुराहरू हामी अक्षरश पालना गर्दै जाउँ। प्रधानमन्त्री संविधान भन्दा माथि हुनुहुन्छ, त्यसकारणले अहिले प्रधानमन्त्रीलाई छुट दिनु पर्यो भन्ने कि त आग्रह यो संसदमा सरकारका तर्फबाट आउनु पर्यो, होइन भने एक मिनट किन नहोस् प्रधानमन्त्री संसदको रोस्टममा आएर उभिनु पर्यो।
2: श्रम संस्कृतिका आर्यन राईले प्रधानमन्त्री नआउँदासम्म विरोध नरोकिने अडान दोहोर्याउनु भयो।
6: यो संख्याको हिसाबमा केही अहमताहरू जागेको हो भने त्यो त स्थायी त होइन नि सरी। जुन दिनसम्म सम्माननीय प्रधानमन्त्री यो सम्मानित सदनमा आएर हाम्रो प्रश्नहरू थुप्रै छन् त्यो प्रश्नहरूको चाहिँ सवाल जवाबमा चाहिँ छलफल हुनुपर्छ, त्यो दिनसम्म नभएसम्म चाहिँ श्रम संस्कृति पार्टीले कम्तीमा आफ्नो फरक मत राखिरहन्छ।
2: शालीन शैलीमा प्रस्तुत भएकी राप्रपाकी खुसबु ओलीले हठ त्याग्न प्रधानमन्त्रीलाई अनुरोध गर्नुभयो।
7: सत्तापक्षसँग मेरो अन्तिम निवेदन के छ भने यति रिजिड पनि नबनौ। प्रधानमन्त्री आउनु भनेको हामीलाई पनि ऊर्जा प्राप्त हुनु, उहाँले हामीसँग संवाद गर्नु भनेको समाधान तर्फ लाग्नु हो।
2: प्रतिपक्षका सांसदहरूले एकपछि अर्को गर्दै दबाव दिँदा पनि प्रधानमन्त्रीलाई सदनमा उपस्थित हुन रुलिङ गर्न नसकेका सभामुख अर्यालले प्रतिपक्ष दलहरूलाई फकाउने प्रयास भने गर्नुभएको थियो।
8: सम्मान्य प्रधानमन्त्रीज्यू सदनमा उपस्थित हुनु पर्यो र उहाँले सार्वभौम सांसदहरूले उठाउने प्रश्नको जवाब दिनु पर्यो। जुन विषय अत्यन्तै जायज छ, संविधानत छ, नियमावली सम्बद्ध छ र जनताको माग पनि त्यही हो। स्वयं सम्माननीय प्रधानमन्त्रीज्यूसँग मेरो संवाद भइरहेकै छ। सदनमा भइरहेको विषयमा उहाँ जानकार हुनुहुन्छ। सत्तापक्षी दलका मुख्य सचेतकबाट प्राप्त समाचार अनुसार पनि सम्मान्य प्रधानमन्त्रीज्यूले यहाँहरूको प्रश्नको उत्तर दिने तयारी गरिरहनु भएको छ। छिट्टै सदनमा उपस्थित भएर यहाँहरूको जिज्ञासा मेटाउनु नै हुनेछ भन्ने मेरो विश्वास।
2: लगत्तै पर्यटन मन्त्रीलाई विधेयक प्रस्तुत गर्ने समय दिँदा विरोध भएपछि अर्यालले प्रतिपक्ष सांसदहरूलाई बस्नका लागि मनाउने कोसिस गर्नुपर्ने भएको छ।
8: नियमसँग नियमावली बिदा उमिदै सदन अगाडि बढाउन त्यो कोसिस म गर्न चाहदिन। फेरि पनि अनुरोध गर्छु यहाँहरू बस्नुहोस्,
2: एकछिन धैर्य गरेर विपक्षका दलहरूलाई मनाउने प्रयास गरेका हरियाले त्यसको केही बेरपछि विरोधका बीच पर्यटन मन्त्री खड्गराज पौडेललाई पर्यटन विधेयक प्रस्तुत गर्न र विरोधकै माझ राजसभा सांसदहरूलाई बहसका लागि समय दिएर बैठक चलाउनु भएको हो। सदनमा सत्ता पक्षका सांसदहरूले बोलिरहँदा प्रतिपक्षका सांसदहरूको हल्ला झनै चर्को बनेको थियो।
9: यो BFBS कुलकर्म रेडियो हो।

को आयो को आयो अजय धिमालले को आयो भनेर गइसक्नु भयो, हामीले पनि पत्ता लगाएनौ, तर गायक चाहिँ अजय धिमाल हो, को आयो भन्दै हुनुहुन्थ्यो उहाँले। श्रोता ब्रिटिस फोर्सेस ब्रुनाईका श्रोता, तपाईँहरूको लागि एउटा सुनौलो अवसर आएको छ। यो पानागा क्लब जो चाहिँ यो अलिपरतिर पानागा एरियामा पर्दछ, त्यसले चाहिँ त्यो क्लबले चाहिँ ग्यारिजन ओपन डे गरिदिने भएको छ हाम्रा तपाईँ हाम्रा श्रोताहरूका लागि, तपाईँ हाम्रा हाम्रा सजिलोका लागि। र कहिले हुँदैछ भनेर उत्सुक हुनुहुन्छ भने 20 जुनमा हुँदैछ, शनिबारको दिन हो, दिनभरिको कार्यक्रम रहेको छ, दिनभरिकै साँझसम्म पनि रहेछ, रातको 10 बजीसम्म, बिहानको 9 बजेदेखि सुरु भएर विभिन्न कार्यक्रमहरू रहेछ त्यहाँ। तपाईँले चाहिँ अब वेलकम सेसन हुन्छ, गाइडेड टुर हुने रहेछ त्यो दिन, तपाईँहरूको कुनै स्पोर्ट्स खेल्न चाहनुहुन्छ भने त्यसको लागि ट्रायल पनि हुँदो रहेछ, लन्च र डिनर उपलब्ध छ। अब स्प्ल्यास ब्यास फ्यामिली इभेन्ट भनेको छ, परिवारलाई पनि रमाइलो किसिमका इभेन्टहरू चाहिँ त्यो दिन उपलब्ध गराइएको छ। तपाईँ कराओकी गाउने हुनुहुन्छ अथवा ओपन जाम सेसनमा इच्छुक हुनुहुन्छ भने गिटार बजाउँदै होइन अरू अन्य मानिसहरूलाई रमाइलो गराउन चाहनुहुन्छ भने त्यो मौका पनि छ तपाईँहरूका लागि। र यो चाहिँ तपाईँले 20 होइन श्रोता, 14 अप्रेल भन्दाखेरि 14 मेभित्र 14 जुनभित्र चाहिँ तपाईँहरूले यसका लागि साइन अप गर्नुपर्ने हुन्छ। आजै गरिहाल्नुभयो भने त्यो त्यस्तो लाभ बिर्सिएपो कि मिति गइपो सक्यो कि भन्ने कुरै भएन, मेम्बरसिप प्रमोसनको लागि आजै गर्नुभयो भने त्यसमा अलिकति छुट पनि पाउनुहुने रहेछ है श्रोता। अब अहिले गर्नुभयो भने सेप्टेम्बरसम्म चाहिँ तपाईँहरूले फी नतिर्नु पर्ने रहेछ, 0 फी सेप्टेम्बरसम्म, मौका राम्रो छ श्रोता। ग्यारिजन ओपन डेमा भ्याउनुहुन्छ भने जानुहोस् 20 जुनमा, तर दिनभरिको कार्यक्रम हो, दिनभरि नै बस्नुपर्छ भन्ने छैन, यसो एक दुईवटा हेरेर कस्तो लाग्छ नयाँ, विशेष गरी जो ब्रुनाईमा नयाँ पाल्नुभएको छ। सय वन्डरफुल सुनौ, रोहित साउद र पिङ्की बोहराको आवाजमा।

BFBS गोरखा रेडियो हो। भनिन्छ हामीले जीवनमा जे जति गर्छौ त्यसमा कोही न कोही त माध्यम बनेकै हुन्छन्। त्यसैले आपसी सञ्जाल अति नै महत्वपूर्ण छ, जसले हामीलाई अन्य मानिस तथा अवसरहरूसँग जोड्ने काम गर्छ। मिलिट्री कोवर्किङ नेटवर्क यस्तै एउटा सञ्जाल हो, जस मार्फत फौजी जीवन साथीहरूले आफ्नो लागि एक स्वतन्त्र एवं व्यावसायिक जीवनको निर्माण हेतु मदत पाउन सक्छन्। वार्षिक 30 पाउन्ड शुल्क तिरेर तपाईँ पनि यसको सदस्य बन्न सक्नुहुन्छ अनि यहाँ उपलब्ध विभिन्न संघ संस्थाहरूसँग जोडिएर आफ्नो व्यावसायिक भविष्य निर्माणको लागि आवश्यक कला कौशल सिक्नुका साथै व्यक्तित्व विकासका अवसरहरूको पनि फाइदा लिन सक्नुहुन्छ। थप विवरण एवं सदस्यताको लागि हेर्नुहोस् मिलिट्री को

जहिले जहिले सुकमित गुरुङको आवाजमा निकै मिठो गीत सुन्ने श्रोता, पुरानो गीत, हामी पुरानो गीतहरू अलि धेरै सुनिरहेका

अथवा यो पसलबाट चोरी गर्ने तपाईँहरूले कतिको भोग्नु भएको छ, देख्नु भएको छ, प्रत्यक्षदर्शी हुनुभयो, अथवा तपाईँहरूको आफ्नै दोकान छ भने तपाईँ त्यस्तो कार्यबाट पीडित पक्कै हुनुभएको छ। हाम्रो श्रोताहरू धेरै काम गर्नुहुन्छ, धेरै किसिमका काम गर्नुहुन्छ, इलम गर्नुहुन्छ र यो सप लिफ्टिङका सन्दर्भमा पनि अछुतो रहन सक्नुभएको छैन धेरैभन्दा धेरै। र यो विशेष गरी मैले बेलायतको सन्दर्भमा कुरा गर्दैछु श्रोता, यो अहिले विशेष गरी बेलायतको पनि यो ग्रामीण भेगमा चाहिँ तीव्र रूपमा बढिरहेको भन्ने खबरहरू चाहिँ आइरहेका छन्। गत हप्ता पनि हामीले यसको बारेमा अलिकति, तर मझेरी कार्यक्रममा जस्तो लाग्छ मलाई, अलिकति चर्चा गरेको थिएँ। फेरि पनि त्यस्ता घटनाहरू निकै वृद्धि भइरहेको रहेछ। अनि एउटा अध्ययन अनुसार भर्खरै जो चाहिँ सार्वजनिक भएको एउटा अध्ययन अनुसार इङ्ल्यान्डका करिब 90% ग्रामीण यो खुद्रा व्यवसायहरू चाहिँ चोरीको शिकार भएका छन्, यो सपलिफ्टिङको भएका रहेछन्। उक्त रिपोर्ट अनुसार चोरीका कारण धेरै व्यवसायले चाहिँ ठुलो आर्थिक नोक्सानी बेहोर्नु परेको छ। कतिपय पसलमा बारम्बार चोरी हुने, कर्मचारीमाथि चाहिँ अब दुर्व्यवहार हुने र सुरक्षा खर्च चाहिँ बढ्दै जाने समस्या देखिएको छ। अब चोरी भएपछि अब इन्कम भएन, इन्कम नभएपछि यो सबै समस्याहरू आफै लाइन भएर पालै पाल आउँछन्, कति त एकैचोटि पनि आइपुग्छन्। अब व्यवसायीहरूले चाहिँ के भन्दा रहेछन् भने अहिले चोरी चाहिँ सामान्य घटना जस्तै बन्दै गएको छ, त्यस्तो एउटा ट्रेन्ड देखिएको छ। यो भयो ए सपलिफ्टिङ पो भयो मात्रै भन्ने, अब त्यस्तो सिरियसनेसतिर जान छोडिसकेको छ भन्ने खालको अनुभूति हुन थालेको उनीहरूले बताएका छन्। यस समस्यालाई नियन्त्रण गर्न चाहिँ बेलायत सरकारले नयाँ कानुन ल्याएर यो रिटेल स्टाफमाथिको आक्रमणलाई चाहिँ छुट्टै अपराध मान्ने र साना चोरीमाथि पनि कडाभन्दा कडा कारवाही गर्ने तयारी चाहिँ गरेको छ। अब आर्थिक दबाव, सङ्गठित गिरोह र सामाजिक सञ्जाल मार्फत फैलिएको के भन्छ यो गलत प्रवृत्तिले चाहिँ यस्तो अपराध बढाएको हुनसक्छ भनेर यो फिल्डमा रिसर्च गर्ने विशेषज्ञहरूले चाहिँ सुझाएका छन्। सायद हुन पनि सक्छ श्रोता, किनभने एक्लैको आँटमा त यो हुँदै हुँदैन। कुनै पनि नराम्रो कार्य गर्नलाई थोरैभन्दा थोरै सन्दर्भहरूमा मात्रै एक्लैले आँट गरिन्छ, नत्र भने यसो अघि हामीले भनिहाल्यो सङ्गठित गिरोह अथवा आर्थिक दबाब त्यस्ता केही झेलिरहेका व्यक्तिहरूले नै यस्तो कुकार्यमा अगाडि बढ्ने साहस आँट गर्छन्। अब इन्दिरा जोशीलाई सुनौ हामी नाचिदेऊ च्याङबामा।

엔디라 조실리 가운 와요. 나지대 장바 나지대 조실리기 춘을 쏟아. British forces Brunei ka srota haru ka lagi choto jankari Army Welfare Service Community Support Team le chai half term activities half term shuru bhayeko ni kei din bhayo srota sombar dekhi shuru bhayeko aaja budhabar ra aajai ka din ho srota bihana ko 10 baje dekhi madhyana ko 12 baje samma aba dherai samay baki chaina hai 25 minute jati baki cha tapai haru ko lagi aaja aba yo aaja chai Under 5 parents and toddlers कार्यक्रम सञ्चालन हुँदैछ ब्रुनाई डलर 2 चाहिँ तपाईले लगेर जानु पर्ने हुन्छ चिटच्याट कम्युनिटी सेन्टरमा साना साना केटाहरू केटीहरूसँग आजको दिन रमाइलो गरी बिताउने प्रयास गर्नुहोस् त्यस्तै आजकै दिन मध्याह्नको 1 बजेदेखि 3 बजेसम्म युथ क्लब सेसन सञ्चालनमा आउँदैछ स्कुल इयर 1 देखि 8 का नानीहरूका लागि $4 प्रति बच्चा लाग्नेछ यो पनि चिटच्याट कम्युनिटी सेन्टरमा नै हुनेछ भने भोलि 28 अप्रिलका दिन बिहानको 10 बजेदेखि 12 बजे नै अन्डर 5 प्यारेन्ट्स एन्ड टडलर्स सेसन हुँदैछ यो चाहिँ मुमङ कम्युनिटी सेन्टरमा आज र भोलि प्रत्येक ठाउँमा यो चिटच्याट र मुमङको कम्युनिटी सेन्टरमा हुँदैछ ब्रुनाई डलर 2 नै लाग्नेछ भोलि पनि ब्युटिफुलम राइस मापुन र एसडी योगी भन्दै हुनुहुन्छ मैले भनेको होइन श्रोता ब्युटिफुलम गीत सुन्न जाऊ

तपाईको जीवनलाई व्यवस्थित बनाउन तपाईलाई चाहिने जीवन कौशलहरू के हुन सक्छन्? आत्मविश्वास र आत्मसम्मान, लचिलोपन, चिन्ता र तनाव व्यवस्थापन गर्ने क्षमता, लक्ष्य निर्धारण। हजुर, यी सबै जरुरी कुराहरू हुन् जीवनको लागि र भेटरनहरूका लागि। यी अनि यस्ता थुप्रै जरुरी जीवन कौशलहरू सिक्ने थलो हो द वरियर प्रोग्राम। हाम्रो व्यक्तिगत विकासका प्रशिक्षणहरूले तपाईँको जीवनलाई व्यवस्थित बनाउनमा ठूलो मद्दत गर्छ। हामी अनलाइन साथै आवश्यक प्रशिक्षण सञ्चालन गर्छौँ, जस मार्फत तपाईँले विभिन्न जीवन उपयोगी कला कौशल सिक्नुका साथै आफ्नो व्यक्तिगत विकासको लागि चाहिने तालिम पनि लिन सक्नुहुन्छ। 5 आधा दिनको अनलाइन तालिम वा 3 पूरा दिनको आवश्यक तालिम लिएर आफ्नो समग्र व्यक्तित्व विकास गर्नका लागि इच्छुक हुनुहुन्छ भने आजै आफ्नो कदम चालिहाल्नुहोस् द वरियर प्रोग्राम तर्फ। यति मात्र होइन, प्रशिक्षण पश्चात पनि निरन्तर तालिमको अनुगमन हुनेछ अनि 12 महिनासम्म टेलिफोन मार्फत सहयोग उपलब्ध रहनेछ। यस बारे विस्तृत जानकारी तथा आवेदनको लागि हेर्नुहोस् warriorprogram.org.uk। यो PFBS गोर्खा रेडियो।

हजुर, फसिन्छु कि भनेर सधैँ पिरमा पर्छु, ढाका टोपी शिरमा लगाऊ, यस्तै यस्तै भन्दै हुनुहुन्थ्यो अविस आशिष अविरल अनि मेलिना राई। आज यो रुगामार्खीले गर्दाखेरि म शत प्रतिशत रूपमा यहाँ ध्यान दिएर कार्यक्रम सञ्चालन गर्न सकिरहेको छुइनँ कि जस्तो लागिरहेको छु। श्रोता माफ चाहे त्यसको लागि क्षमा गर्दछु। स्वास्थ्य प्रतिकूल परेकाले गर्दाखेरि यो हुन गएको हो भन्ने मेरो ठम्म्याइरहेको छ, तपाईँहरूले पनि त्यो पक्कै महसुस गरिराख्नु भएको छ। यतिखेर हामीलाई संगम असलामी ज्यूले सम्पर्क गर्नुभएको छ र उहाँले कार्यक्रम सुनिराख्नु भएको रहेछ। अहिले त उहाँ अहिले कता सान फ्रान्सिस्कोतिर हुनुहुन्छ, क्यालिफोर्निया। कति बज्यो सान फ्रान्सिस्कोमा अहिले? बेलुकीको बेलुकी त के भन्दा साँझको 7:15 भयो अथवा हुन आँट्यो। र अघि मैले पहिलो घन्टामा इतिहासमा आजको कुरा गर्दाखेरि सान फ्रान्सिस्कोमा रहेको यो गोल्डन गेट ब्रिजको बारेमा कुरा गरेको थिएँ र उहाँले सुन्नुभएको रहेछ। सुन्दैछु हजुरले पहिलो घन्टामा आजको दिनको हिस्ट्री बताइरहँदा म अनि मेरो परिवार यही गोल्डन गेट ब्रिजको नजिकै बस्छौँ। निकै रमाइलो छ ब्रिजमा, गाडी त गुड्ने चल्ने भइ नै गयो। अनि एकतिर चाहिँ साइकल मात्र अनि अर्कोतिर चाहिँ पैदल यात्रुको लागि खुला गरिएको छ। झन्डै 2 माइल लामो ब्रिज एकदमै सुन्दर छ हजुर। कहिलेकाहीँ हामी पनि परिवार सपरिवार ब्रिजमा वक गर्नका लागि जान्छौँ। ल त है हजुर, यति नै आजको लागि भनेर उहाँले टुङ्ग्याउनु भएको छ। गोल्डन गेट ब्रिजका सन्दर्भमा कुरा गरेको थिएँ र उहाँले त्यसकै वरिपरि छेउमा नजिकमा बस्नुहुने गर्दाखेरि चाहिँ अझै यसलाई विस्तृत व्याख्या गरिदिनु भएको छ। असलामी ज्यू, तपाईँलाई धेरै धेरै धन्यवाद। यसरी अन्य श्रोतालाई पनि तपाईँले दिनुभएको जानकारी पक्कै पनि उपयोगी भयो, मलाई त भयो, अरूलाई पनि भयो होला भन्ने मैले पूर्ण विश्वासका साथ यो कार्यक्रम चलाइरहेको छु। अब उहाँले चाहिँ समय मिलेको खण्डमा एउटा सालैजो भाका गोर्खाको माया भनेर यो गीत सुन्न अनि सुनाइदिन चाहन्छु हजुर भन्नुभएको छ। असलामीज्यू, तपाईँले अनुरोध गर्नुभएको गीत अबको बसाइमा हामी सुन्छौँ। सम्झना लामिछाने मगर अनि अविनाश थापा मगरले गाउनुभएको गोर्खाको माया, प्लिज इन्जोय।

नौमती बजाउँदै गोर्खाको माया कुरा गर्नुभयो सम्झना लामिछाने मगर अनि अविनाश थापा मगरले संगम असलामी ज्यूको अनुरोधमा सान फ्रान्सिस्को क्यालिफोर्नियाबाट. आशा छ उहाँले यो गीत सुनेर भरपूर मनोरञ्जन लिनुभयो. ब्रिटिस फोर्सेस ब्रुनेका श्रोताहरू, तपाईँहरूका लागि बिएफबी फ्यामिलीज सर्भाइभल डे आयोजना गरिएको छ. कहिले भन्नुहुन्छ भने आजको साता 3 जुनमा बुधबारको दिन पर्छ. बिहानको 9 बजेदेखि साँझको 7 बजेसम्म हुन्छ. 7 बजेमा चाहिँ घर आइपुगिसक्नुहुन्छ तपाईँहरू पक्कै पनि इभेन्टहरू सकेर. यसमा चाहिँ अब तपाईँहरूको थुप्रै कार्यक्रमहरू सेड्युल गरिएको छ. त्यहाँ मेन एक्टिभिटी भनेको सर्भाइभल लेन्जहरू हो. त्यस पछाडि फोटो सोटो खिच्ने, फाइनल ब्रिफ, त्यस पछाडि तपाईँहरू क्याम्प फर्के आउने, त्यस पछाडि तपाईँहरूको चाहिँ मेसिङ खाने, गफगाफ गर्ने कार्यक्रमहरू तय गरेको छ. तपाईँले नाम दिन सक्नुहुनेछ कलर सर्जन सन्तोष राईलाई वेलफेयर अफिसमा. हजुर, अब हामी राईको ज्वाइँ गीत सुन्नेछौँ श्रोता. यो गीतलाई गाउनुभएको छ नोगेन लिम्बू र अमिता राईले. र यो गीत नै आजको हाम्रो कार्यक्रम प्रभातकालीन आवाजको अन्तिम गीत स्वरूप रहनेछ. अब हामी आज ब्रुनाईको स्टुडियोबाट हाम्रो कार्यक्रमहरू सम्पूर्ण समाप्त भए. आज यहाँबाट अन्य केही कार्यक्रम हुँदैन श्रोता, किनभने यो हिजो अस्तिदेखि नै हामीले भनिरहेका थियौँ यो टेक्निकल सब्जेक्ट हो. प्रसारण प्रणालीमा रहेका रिजिड लाइन्स परिवर्तन गर्ने कार्य हुन गइरहेको छ. त्यसैको कारणले आज यहाँबाट कार्यक्रम सञ्चालन हुँदैनन्, लाइभ कार्यक्रम. तपाईँहरूले सम्मिश्रण गीतहरूको गीती कार्यक्रम सुन्नुहुन्छ, गीतै गीत मात्रै सुन्नुहुन्छ. त्यस पश्चात तपाईँहरू भरे दिउँसो भने युकेमा जोडिनु हुनेछ. हजुर, अब म भने बिदा भएँ श्रोता. भोलि भेट्नेछौँ फेरि.

0: गोर्खा वेलफेयर ट्रस्टको 37 लाख र स्थानीयको 9 लाखको श्रमदान गरी कुल 45 लाखको लगानीमा खानेपानी आयोजना सम्पन्न भएपछि स्थानीयहरू निकै खुसी भएका छन्। उक्त आयोजना अन्तर्गत स्थानीय 34 घर परिवारका करिब 200 जनसङ्ख्या लाभान्वित भएका छन्। देउराली माझगाउँ खानेपानी उपभोक्ता समितिका अध्यक्ष दलबहादुर छन्त्यालले वर्षौं देखेको खानेपानीको सपना पूरा भएको बताउनुभयो।
1: पहिला त 2 लिटर लिएको नै जाने गर्दाखेरि पानी खानु नपाइने त्यस्तो समस्या थियो। पानीको पाइप लिएको नै कोही बिजुली काट्दिने कोही पहिरो लाने त्यस्तो भएर पानी नआउने क्या सर त्यस्तो समस्या थियो। महिलाहरूले पनि पानी बोक्नु गाडीमा महिलाहरूलाई धेरै सुविधा भयो पुरुषलाई धेरै सुविधा भयो धेरै आनन्द पनि सर धेरै खुसी।
0: करिब 40 वर्ष अघि बनेको आयोजना जीर्ण भएको कारण खानेपानीको समस्या भोगिरहेका स्थानीयले अहिले घर घरमा धारा पुगेपछि निकै खुसी भएको बताएका छन्। जैमिनी नगरपालिका 3 दमेकका वडा अध्यक्ष कृष्णबहादुर भुजेलका अनुसार अबको 30 वर्ष खानेपानीका लागि भौतारिन नपर्ने भएकोले गाउँलेहरूलाई ढुक्क बनाएको छ।
2: सम्पन्न भएर हस्तान्तरण जानु बिचमा चाहिँ त्यो लुथरन भन्ने संस्थाले गरेको थियो धेरै वर्ष पहिलो अब 40 वर्ष भयो जस्तो राम्रो भयो अब अहिले चाहिँ एक घर एक धारा भएपछि
0: खानेपानीको स्रोत मुहान भएर पनि समस्या झेल्दै आएका देउरालीका स्थानीयले अब घरको लागि मात्रै होइन करेसबारीमा पानी लगाउन तथा गाई भैँसीलाई खुवाउन सुविधा पुगेको बताएका छन्।
3: नेपालमै पहिलो पटक खाना पकाउने परिजनका लागि हरित हाइड्रोजन उत्पादनको परीक्षण सफल भएको छ। बागलुङको बडीघाट गाउँपालिका 2 को गिरिङदी खोला लघु जलविद्युतबाट हाइड्रोजन उत्पादन गरिएपछि शुक्रबार यसको उत्पादन र खाना पकाउने प्रविधि विकास नमूना कार्यक्रमको उद्घाटन गरिएको छ। इनोभेट युकेको आर्थिक सहयोग र विभिन्न साझेदार संस्थाको सहकार्यमा नमूना परीक्षण सफल भएको नेपाल इनर्जी फाउन्डेसनका कार्यकारी व्यवस्थापक दिल्ली घिमिरेले बताउनुभयो।
4: युके सरकारको इनोभेट के भन्ने चाहिँ एउटा विन्डो छ त्यसमा चाहिँ हामीले बिड गरेको र यसका चाहिँ साझेदारहरू चाहिँ नि नेपालमा नेपाल इनर्जी फाउन्डेसन र ऊर्जा र वातावरणका लागि महिला सञ्जाल नेपाल भन्ने 2 अर्गनाइजेसन हामी साझेदारको रूपमा काम गरेका छौँ भने स्थानीय सरकारको बडीघाट गाउँपालिका यो गिरिङदी खोला लघु जलविद्युत उपभोक्ता सहकारी त्यस पछाडि नेपाल सरकारको वैकल्पिक ऊर्जा प्रबन्धन केन्द्र चाहिँ कोलाबोरेटरको रूपमा काम गर्छ। लुसरन विश्वविद्यालय स्विजरल्यान्ड खाना पकाउने चुलोको पार्टमा डिजाइन गर्ने चाहिँ नि ऊ हो जेट इन्जिनियरिङ युके यो इलेक्ट्रोलाइजरको साइडमा काम गर्ने र लोकल यो लघु जलविद्युत र चुलोको यो कुकिङको रिजाइनमा काम गर्ने चाहिँ हामीहरू यस्तो खालको कन्सोर्टियममा हामीले काम गरेको राष्ट्रिय र अन्तर्राष्ट्रिय गरेर 8 चाहिँ संस्थाहरू यसमा साझेदारको रूपमा काम गरेका छन्।
3: विगत 3 वर्षको प्रयासपछि नेपालमा खाना पकाउने प्रयोजनका लागि हाइड्रोजन उत्पादन सफल भएको हो। खाना पकाउने प्रयोजनका लागि हाइड्रोजन परीक्षण विश्वमै पहिलो पटक भएको नेपाल इनर्जी फाउन्डेसनका अध्यक्ष मोहनदास मानन्दरको दावी छ।
5: एक्सपेरिमेन्ट जुन आगो ल्याएको पनि फर्स्ट टाइमै हो काठमाडौँ युनिभर्सिटीमा टेस्ट गरेकै हो 1 वर्ष अगाडि हामीले बनाउने भनेर जुन अगाडि बढाएको छौँ अब एउटाको सत्ता 20-30 घरमा हामीले देखाउन लगाएको त्यो पनि फर्स्ट टाइम हो। यो त संसारकै फर्स्ट टाइम हो। पहिले
3: हाइड्रोजनको उत्पादनमा थप खोज अनुसन्धान गर्ने हो भने यसले एलपिजी ग्यास र दाउरालाई विस्थापन गर्न सक्ने उहाँ बताउनुहुन्छ।
5: यो खेर जाने विद्युतहरू चाहिँ रातभरि दिनभरि चलाएर एउटा हाइड्रोजन ग्यास उत्पादन हामीले गर्न सक्यौँ भने यसरी यो ग्यास लगेर चाहिँ घर घरमा एलपिजीको सट्टा दाउराको सट्टा यो चलाउने हाम्रो उद्देश्य हो। यसको 1 किलोले बाल्ने र एलपिजीको 4 किलोले बाल्ने बराबर हो।
3: नमुना परीक्षण सफल भएकाले अब यसलाई नेपाल सरकारले अपनत्व लिएर अगाडि बढाउने कार्यमा सहकार्य र सहजीकरण गर्नुपर्ने बडीघाट गाउँपालिका अध्यक्ष गण्डकी थापा अधिकारी बताउनुहुन्छ।
6: उत्पादन गरेर जस्तै घर घरमा दिनको लागि हाम्रो नीति विधि त चाहियो नि त। नेपाल सरकारले यसलाई चाहिँ लिगलाइज गर्नु पर्यो, कानुन बनाउनु पर्यो, विधि बनाउनु पर्यो। हाम्रो त बडीघाट गाउँपालिकामा 14 तपाईँको लघु जलविद्युतहरू छ। यही 14 लघु जलविद्युतबाट खेर गइरहेको विद्युतबाट हरित हाइड्रोजन ग्यास निकालेर आफ्नै पालिकालाई ग्यासमा आत्मनिर्भर बनाउन सकिन्छ। तर यसमा चाहिँ फुल्ली कानुन विधि सम्मत नेपाल सरकारको साथ सपोर्ट चाहिन्छ।
7: खोज तथा उद्धारका लागि 134 गोताखोर तयारी अवस्थामा राखिएको राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ। प्राधिकरणका अनुसार सुरक्षाकर्मी र गोताखोरहरूलाई मुलुकभर आवश्यकता अनुसार परिचालन गरिनेछ। मनसुनी विपदका बेला गर्नुपर्ने सबै तयारी गरिएको र राष्ट्रिय प्रति कार्य योजना समेत तयार पारेर लागू भइसकेको प्राधिकरणकी प्रवक्ता शान्ति महतले जानकारी दिनुभएको छ। विपदका बेला खोज तथा उद्धारका लागि नेपाली सेनाका 7,524, नेपाल प्रहरीका 10,585 र सशस्त्रका 134 गोताखोर सहित 8,110 तयारी अवस्थामा राखिएको छ। यो बाहेक पनि आवश्यकताको आधारमा हरेक जिल्लामा रहेका जनशक्ति परिचालन गरिनेछ। प्राधिकरणले यो पल्ट मनसुन जन्य विपदबाट मुलुकभर 51,868 घर परिवारका 2,26,661 जनसङ्ख्या प्रभावित हुने अनुमान गरेको छ।

0: नेपाललाई सम्पत्ति शुद्धिकरण सम्बन्धी अन्तर्राष्ट्रिय निगरानी सूची ग्रेलिस्टबाट बाहिर निकाल्ने दबाव बढ्दै गएपछि सरकारले भ्रष्टाचार, सम्पत्ति शुद्धिकरण र कर छली सम्बन्धी मुद्दाको फैसला कार्यान्वयनलाई तीव्र बनाएको छ। पाँच वर्ष अघि गृह मन्त्रालय अन्तर्गत स्थापना गरिएको कसुरजन्य सम्पत्ति व्यवस्थापन विभागले अब जफत हुनुपर्ने सम्पत्तिको खोजी र फैसला कार्यान्वयनलाई प्राथमिकतामा राख्दै व्यापक अध्ययन थालेको हो। विभागले सर्वोच्च अदालत र विशेष अदालतबाट फैसला भएका 2797 मुद्दाको आदेश तथा नजिर झिकाएर अध्ययन शुरू गरेको जनाएको छ। सर्वोच्च अदालतबाट भ्रष्टाचार सम्बन्धी 2570 र सम्पत्ति शुद्धिकरण लगायतका 128 मुद्दाका फैसला संकलन गरिएका छन् भने विशेष अदालतबाट सम्पत्ति शुद्धिकरण सम्बन्धी 97 मुद्दाको अध्ययन भइरहेको छ। विभागका निर्देशक सुभाष न्यौपानेका अनुसार प्रारम्भिक अध्ययनमै डेढ दशक अघि फैसला भइसकेका धेरै भ्रष्टाचार मुद्दा अझै कार्यान्वयन नभएको भेटिएको छ। ती फैसला कार्यान्वयन भए 100 भन्दा बढी व्यक्तिको घर जग्गा, ब्याङ्क खातामा रहेको रकम र अन्य सम्पत्ति जफत हुने अवस्था देखिएको उहाँले जानकारी दिनुभयो। पहिलो चरणमा विभागले सम्पत्ति शुद्धिकरण सम्बन्धी मुद्दाको फैसला कार्यान्वयनमा जोड दिएको छ। सर्वोच्च अदालतबाट दोषी ठहर भएका दावा टासी लामा, ओम प्रकाश कुशवाहा, वाल्मीकि कुमार सोनार, विजय कुमार कुशवाहा, माधव कुमार भगत, सुचेन्द्र श्रेष्ठ, श्री पूजन राम, सुनिल अग्रवाल, शिवकुमार महतो, नन्द कुमार पटेल, विक्रम कुमार, विशाल वर्मा, गुड्डु कुमार र रवि कुमार पाठक लगायतका व्यक्तिको सम्पत्ति जफत गर्ने तयारी भइरहेको विभागले जनाएको छ। त्यस्तै करछली सम्बन्धी करिब 600 मुद्दाको पनि विभागले छुट्टै अध्ययन थालेको छ। राजस्व अनुसन्धान विभागले दायर गरेका ती मुद्दामा जफत गर्नुपर्ने सम्पत्ति र कार्यान्वयनको अवस्था के छ भन्नेबारे विवरण संकलन भइरहेको छ। विभागमा हाल 1 सहसचिव, 2 उपसचिव र 4 अधिकृत मात्रै कार्यरत छन्। सीमित जनशक्तिका कारण फैसला अध्ययनदेखि जफत प्रक्रिया कार्यान्वयनसम्म चुनौतीपूर्ण भए पनि सकेसम्म छिटो काम अघि बढाउने विभागको तयारी छ। मनसुनका समयमा हुने विपदजन्य घटनामा खोज तथा उद्धारका लागि सरकारले 26,000 बढी सुरक्षाकर्मी तयारी अवस्थामा राखेको छ।
1: खोज तथा उद्धारका लागि 134 गोताखोर तयारी अवस्थामा राखिएको राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ। प्राधिकरणका अनुसार सुरक्षाकर्मी र गोताखोरहरूलाई मुलुकभर आवश्यकता अनुसार परिचालन गरिनेछ। मनसुनी विपदका बेला गर्नुपर्ने सबै तयारी गरिएको र राष्ट्रिय प्रति कार्य योजना समेत तयार पारेर लागू भइसकेको प्राधिकरणकी प्रवक्ता शान्ति महतले जानकारी दिनुभएको छ। विपदका बेला खोज तथा उद्धारका लागि नेपाली सेनाका 7,524, नेपाल प्रहरीका 10,585 र सशस्त्रका 134 गोताखोर सहित 8,110 तयारी अवस्थामा राखिएको छ। यो बाहेक पनि आवश्यकताको आधारमा हरेक जिल्लामा रहेका जनशक्ति परिचालन गरिनेछ। प्राधिकरणले यो पल्ट मनसुनजन्य विपदबाट मुलुकभर 51,868 घर परिवारका 2,26,661 जनसंख्या प्रभावित हुने अनुमान गरेको छ।
0: कृषि वन तथा पर्यावरण मन्त्रालयले किसानलाई वैज्ञानिक आधारमा रासायनिक मल वितरण गर्ने जनाएको छ।
1: मन्त्रालयले धान खेती गर्ने किसानलाई रासायनिक मल अभाव हुन नदिन उनीहरूको खेती गर्ने जमिनको क्षेत्रफल तथा उत्पादनको अनुपातमा मल दिन लागेको हो। करिब 1,45,000 मेट्रिक टन रासायनिक मल मौजदात रहेको मन्त्रालयले जनाएको छ। धान खेतीलाई ध्यानमा राख्दै युरिया र डीएपी गरी 40,000 मेट्रिक टन मल आयातका लागि प्रक्रिया अगाडि बढाइएको मन्त्रालयका सूचना अधिकारी लाल कुमार श्रेष्ठले जानकारी दिनुभएको छ। किसानलाई डिपो मार्फत वैज्ञानिक आधारमा मल वितरण गर्ने योजना छ। मुलुकभर गएको वैशाख 30 गतेसम्म रासायनिक मल करिब 1,45,000 मेट्रिक टन रहेको तथा सड़क मार्ग भएर 4,585 मेट्रिक टन मल आउने क्रममा रहेको जनाइएको छ। मन्त्रालयले आधिकारिक डिपोबाट गुणस्तर परीक्षण गरेर मात्रै मल खरिद गर्न आग्रह गरेको छ। सरकारले चालू आर्थिक वर्षमा 6,00,000 मेट्रिक टन मल ल्याउने लक्ष्य राखिएको जनाएको छ। सरकारले गुणस्तरहीन वा कमसल मलको कारोबार तथा कालो बजारी गर्ने व्यापारीलाई कार्यवाहीको चेतावनी दिएको छ।
0: नेपाल सहित 40 देशका नागरिकका लागि श्रीलंका सरकारले निशुल्क पर्यटक भिसा व्यवस्था लागू गरेको छ। नयाँ नीति अनुसार नेपाली पर्यटकहरूले अब 30 दिनको डबल एन्ट्री पर्यटक भिसा ETA बिना शुल्क प्राप्त गर्न सक्नेछन्। काठमाडौँ स्थित श्रीलंकाली दूतावासका अनुसार यो व्यवस्था सन् 2026 मे 25 लागू भइसकेको हो।
2: नमस्कार। यो BFBS कुलकर्ण रेडियो हो।

0: Pilain Buddy.
1: On air.
0: App ma.
1: Ani smart speaker ma bunhos.
2: Play BFBS.
0: You, BFBS Gorkha Radio Ho.
1: Radio. Gorkha Radio Ho.
3: संसदका दुवै सदनको बैठक आज बस्दै छ। संसद सचिवालयका अनुसार प्रतिनिधि सभाको बैठक बिहान 11 बजे र राष्ट्रिय सभाको बैठक दिउँसो सभा 1 बजे बस्नेछ। प्रतिनिधि सभाको बैठकमा राष्ट्रिय सभामा उत्पत्ति भएको अभौतिक सांस्कृतिक सम्पदा संरक्षण विधेयक 2081का सम्बन्धमा राष्ट्रिय सभाबाट प्राप्त सन्देश सहितको विधेयक टेबल गरिने सम्भावित कार्यसूची छ। साथै बैठकमा अर्थमन्त्री डाक्टर सोनी मुआगलेले आर्थिक वर्ष 2082-83 आर्थिक सर्वेक्षण पेश गर्ने कार्यसूची छ। संसद सचिवालयका अनुसार आजको बैठकमा सूचना तथा संचार मन्त्री डाक्टर विक्रम तिमल सिन्हाले राष्ट्रिय सभामा उत्पत्ति भएको चलचित्र विधेयक 2082माथि विचार गरियोस् भन्ने प्रस्ताव पेश गर्नुहुनेछ। त्यसैगरी राष्ट्रिय सभाको बैठकमा अर्थमन्त्री डाक्टर सोनी मुआगले आर्थिक वर्ष 2082-83 आर्थिक सर्वेक्षण पेश गर्ने कार्यसूची छ। मन्त्री मुआगले प्रतिनिधि सभाबाट सन्देश सहित प्राप्त वैकल्पिक विकास वित्त परिचालन विधेयक 2082माथि विचार गरियोस् भन्ने प्रस्ताव पनि प्रस्तुत गर्नुहुनेछ। राष्ट्रिय गौरवको सुनकोशी मरिन डाइभर्सन आयोजना निर्माणमा ढिलासुस्ती गरेको रमन कन्स्ट्रक्सन पटेल इन्जिनियरिङ जेबीलाई सरकारले 3 वर्षका लागि कालो सूचीमा राखेको छ। सार्वजनिक खरिद अनुगमन कार्यालयले सम्झौता उल्लंघन र कार्य प्रगति कमजोर रहेको निष्कर्षसहित यस्तो निर्णय गरेको हो। आयोजनाले यसअघि नै ठेक्का रद्द प्रक्रिया अघि बढ़ाउँदै कम्पनीको 3.7 करोड़ रूपियाँ बराबरको बैंक ग्यारेन्टी जफत प्रक्रिया शुरू गरेको थियो, जसमध्ये 2.40 करोड़ कार्य सम्पादन जमानत र 1.20 करोड़ अग्रिम भुक्तानी बापतको रकम हो। रमन पटेल जेबीले बाँध विद्युत गृह तथा हाइड्रो मेकानिकल संरचना निर्माणको 14.8 करोड़ रूपियाँको ठेक्का पाएको थियो। निर्माण कार्य माघ 2079 शुरू भए पनि हालसम्म भौतिक प्रगति करिब 10% मात्रै पुगेको आयोजनाले जनाएको छ। सम्झौता अनुसार काम असार 2084 भित्र सम्पन्न हुनुपर्ने थियो। आयोजनाको 13.3 किलोमिटर लामो सुरुङ भने टनेल बोरिङ मेसिन मार्फत 26 बैशाख 2081 छिचो लिएको थियो। सिन्धुली र रामेछाप क्षेत्रबाट सुनकोशी नदीको पानी मरिन नदीमा पथान्तरण गरी मधेसका 5 जिल्लाको 1,22,000 हेक्टर जमीनमा वर्षैभरि सिंचाई सुविधा पुर्याउने लक्ष्य आयोजनाको छ। साथै 31 मेगावाट जलविद्युत उत्पादन गर्ने योजना पनि रहेको छ। करिब 49.42 करोड़ रूपियाँ लागत अनुमान गरिएको यो आयोजना कृषि उत्पादन सिंचाई विस्तार र क्षेत्रीय आर्थिक विकासका दृष्टिले महत्वपूर्ण मानिन्छ। नेपाललाई सम्पत्ति शुद्धिकरण सम्बन्धी अन्तर्राष्ट्रिय निगरानी सूची ग्रे लिस्टबाट बाहिर निकाल्ने दबाव बढ्दै गएपछि सरकारले भ्रष्टाचार सम्पत्ति शुद्धिकरण र कर चली सम्बन्धी मुद्दाको फैसला कार्यान्वयनलाई तीव्र बनाएको छ।
4: 5 वर्ष अघि गृह मन्त्रालय अन्तर्गत स्थापना गरिएको कसुरजन्य सम्पत्ति व्यवस्थापन विभागले अब जफत हुनुपर्ने सम्पत्तिको खोजी र फैसला कार्यान्वयनलाई प्राथमिकतामा राख्दै व्यापक अध्ययन थालेको हो। विभागले सर्वोच्च अदालत र विशेष अदालतबाट फैसला भएका 2797 मुद्दाको आदेश तथा नजिर झिकाएर अध्ययन शुरू गरेको जनाएको छ। सर्वोच्च अदालतबाट भ्रष्टाचार सम्बन्धी 2570 र सम्पत्ति शुद्धिकरण लगायतका 128 मुद्दाका फैसला संकलन गरिएका छन् भने विशेष अदालतबाट सम्पत्ति शुद्धिकरण सम्बन्धी 97 मुद्दाको अध्ययन भइरहेको छ। विभागका निर्देशक सुभाष न्यौपानेका अनुसार प्रारम्भिक अध्ययनमै 1.5 दशक अघि फैसला भइसकेका धेरै भ्रष्टाचार मुद्दा अझै कार्यान्वयन नभएको भेटिएको छ। ती फैसला कार्यान्वयन भए 100 भन्दा बढी व्यक्तिको घर जग्गा, ब्याङ्क खातामा रहेको रकम र अन्य सम्पत्ति जफत हुने अवस्था देखिएको उहाँले जानकारी दिनुभयो। पहिलो चरणमा विभागले सम्पत्ति शुद्धिकरण सम्बन्धी मुद्दाको फैसला कार्यान्वयनमा जोड दिएको छ। सर्वोच्च अदालतबाट दोषी ठहर भएका दावा टासी लामा, ओम प्रकाश कुशवाहा, वाल्मीकि कुमार सोनार, विजय कुमार कुशवाहा, माधव कुमार भगत, सुचेन्द्र श्रेष्ठ, श्री पूजन राम, सुनिल अग्रवाल, शिव कुमार महतो, नन्द कुमार पटेल, विक्रम कुमार, विशाल वर्मा, गुड्डु कुमार र रवि कुमार पाठक लगायतका व्यक्तिको सम्पत्ति जफत गर्ने तयारी भइरहेको विभागले जनाएको छ। त्यस्तै करछली सम्बन्धी करिब 600 मुद्दाको पनि विभागले छुट्टै अध्ययन थालेको छ। राजस्व अनुसन्धान विभागले दायर गरेका ती मुद्दामा जफत गर्नुपर्ने सम्पत्ति र कार्यान्वयनको अवस्था के छ भन्नेबारे विवरण संकलन भइरहेको छ। विभागमा हाल 1 सहसचिव, 2 उपसचिव र 4 अधिकृत मात्रै कार्यरत छन्। सीमित जनशक्तिका कारण फैसला अध्ययनदेखि जफत प्रक्रिया कार्यान्वयनसम्म चुनौतीपूर्ण भए पनि सकेसम्म छिटो काम अघि बढ़ाउने विभागको तयारी छ।
3: पोखरा महानगरले पोखरा बस पार्क बनाउन अधिग्रहण गरिएको जग्गाको सट्टा पट्टा बिक्री वितरण र क्षतिपूर्ति प्रक्रियामाथि छानबिन गर्न 3 सदस्यीय समिति गठन गरेको छ। पूर्व न्यायाधीश शंकरराज बरालको संयोजकत्वमा बनेको समितिमा पूर्व जिल्ला न्यायाधिवक्ता गोविन्द गिरी, नगर विकास समितिका प्रशासनिक अधिकृत प्रकाश सुवेदी सदस्य छन्। खबर यति नै, नमस्कार।
2: यो बीएफबीएस गोर्खा रेडियो हो।

0: BFBS Gorkha Radio हो सैन्य समुदाय मा
1: बिलाइन भरी
0: on air
1: app मा
0: अनि स्मार्ट स्पीकर मा भन्नुहोस्
2: play BFBS
1: यो BFBS Gorkha Radio हो
0: Gorkha Radio
3: सर्वोच्च अदालतले नेपालमा चलिरहेको मुद्दामा विदेशबाट अनलाइन मार्फत बयान पत्र गराउन सकिने ऐतिहासिक आदेश गरेको छ। न्यायाधीशद्वय हरि फुयाल र बालकृष्ण ढकालको संयुक्त इजलासले न्याय सम्पादनको सहजताका लागि विदेशबाट अनलाइन बयान पत्र गर्न सकिने आदेश गरेको हो। अदालतले विदेशमा रहेका नेपाली दूतावास वा कूटनीतिक निकायमा उपस्थित भई नेपालमा चलिरहेको मुद्दामा बयान र पत्र गर्न पाउने सुविधा दिनुपर्ने चहरसहित आदेश दिएको हो। सर्वोच्च अदालतले धरौटी वा जमानत बुझाउनुपर्ने भएमा प्रतिवादीले सम्बन्धित दूतावासको खातामा वा नेपाल स्थित कानूनी वारिस मार्फत अदालतमा रकम दाखिला गर्न सक्ने व्यवहारिक विकल्प पनि दिएको छ। यसअघि विशेष अदालत काठमाडौँका अध्यक्ष टेक नारायण कुवर र सदस्यहरू मुरारी बाबु श्रेष्ठ र रितेन्द्र थापाको इजलासले भ्रष्टाचार सम्बन्धी मुद्दामा दुई सदस्य श्रेष्ठ र थापाले विदेशबाट अनलाइनमा बयान बकपत्र गर्न अनुमति दिन सकिने र अध्यक्ष कुँवरले अनुमति दिन नसकिने राय दिनुभएको थियो। यो मुद्दामा भएको आदेश विरूद्ध सर्वोच्च अदालतमा पुनरावेदन परेको थियो। सरकारले समस्याग्रस्त सहकारीको ऋण असुलीबाट प्राप्त भएको रकमले पीड़ित बचतकर्तालाई फिर्ता गरेको दावी गरेको छ। भूमि व्यवस्था सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय अन्तर्गतको समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले विज्ञप्ति निकालेर राज्य कोषको रकमबाट बचत फिर्ता गरिएको भन्ने गुनासो आएपछि ध्यान आकर्षण गराएको हो। समितिका अनुसार समस्याग्रस्त घोषित 20 सहकारीका 10,000 भन्दा कम बचत भएका साना बचतकर्ताको रकम फिर्ता चरणबद्ध रूपमा भइरहेको छ, तर अहिलेसम्म सक्रिय कोष स्थापना भने भएको छैन। समितिका अनुसार समस्याग्रस्त सहकारी संस्थाबाट ऋण असुली र सम्पत्ति व्यवस्थापनबाट प्राप्त रकमबाट सम्बन्धित सहकारीका बचतकर्तालाई बचत फिर्ता गर्ने कार्य प्रचलित कानूनी व्यवस्था बमोजिम निरन्तर सञ्चालन भइरहेको छ। मन्त्री परिषदको गएको चैत 13 गतेको बैठकबाट स्वीकृत 100 कार्यसूचीको बुधा 99 भएको व्यवस्थालाई कार्यान्वयन गर्न सरकारले समस्याग्रस्त सहकारी व्यवस्थापन समिति अन्तर्गत रहने गरी समस्याग्रस्त सहकारी संस्थाका सदस्यको बचत फिर्ता चक्रिय कोष स्थापना तथा सञ्चालन कार्यविधि 2083 जारी गरेको छ। बाजुराको हिमाली गाउँपालिका अध्यक्ष गोविन्द मल्लसहित 4 विरूद्ध काठ तस्कर गरेको उजुरी परेको छ। हुम्लाको खारपुनाथ गाउँपालिका 3 लाम्पाटा च्याचौर वन क्षेत्रमा काठ र वन्यजन्तु तस्कर गरेको भन्दै हिमाली गाउँपालिका अध्यक्ष मल्लसहित 4 विरूद्ध उजुरी दर्ता भएको हो। डिभिजन वन कार्यालय हुम्लाका अनुसार हिमाली गाउँपालिका अध्यक्ष मल्ल वडा नम्बर 3 नरबहादुर गुरूङ, वडा सदस्य पेमा गारा गुरूङ र हिमाल गुरूङ विरूद्ध उजुरी परेको हो। थला सामुदायिक वनका अध्यक्ष समेत अध्यक्ष देवराज रावल लगायतले उजुरी दर्ता गरेको डिभिजन वन कार्यालय हुम्लाका प्रमुख महेश कुमाईले जानकारी दिनुभएको छ। राष्ट्रिय वन्यजन्तु संरक्षण ऐन 2029 अनुसार र वन ऐन 2076 अनुसार कानूनी कार्यवाहीको माग गरिएको छ। नेपाललाई सम्पत्ति शुद्धिकरण सम्बन्धी अन्तर्राष्ट्रिय निगरानी सूची ग्रे लिस्टबाट बाहिर निकाल्ने दबाव बढ्दै गएपछि सरकारले भ्रष्टाचार सम्पत्ति शुद्धिकरण र कर छली सम्बन्धी मुद्दाको फैसला कार्यान्वयनलाई तीव्र बनाएको छ।
4: 5 वर्ष अघि गृह मन्त्रालय अन्तर्गत स्थापना गरिएको कसुरजन्य सम्पत्ति व्यवस्थापन विभागले अब जफत हुनुपर्ने सम्पत्तिको खोजी र फैसला कार्यान्वयनलाई प्राथमिकतामा राख्दै व्यापक अध्ययन थालेको हो। विभागले सर्वोच्च अदालत र विशेष अदालतबाट फैसला भएका 2797 मुद्दाको आदेश तथा नजिर झिकाएर अध्ययन शुरू गरेको जनाएको छ। सर्वोच्च अदालतबाट भ्रष्टाचार सम्बन्धी 2570 र सम्पत्ति शुद्धिकरण लगायतका 128 मुद्दाका फैसला संकलन गरिएका छन् भने विशेष अदालतबाट सम्पत्ति शुद्धिकरण सम्बन्धी 97 मुद्दाको अध्ययन भइरहेको छ। विभागका निर्देशक सुभाष न्यौपानेका अनुसार प्रारम्भिक अध्ययनमै 1.5 दशक अघि फैसला भइसकेका धेरै भ्रष्टाचार मुद्दा अझै कार्यान्वयन नभएको भेटिएको छ। ती फैसला कार्यान्वयन भए 100 भन्दा बढी व्यक्तिको घर जग्गा, ब्याङ्क खातामा रहेको रकम र अन्य सम्पत्ति जफत हुने अवस्था देखिएको उहाँले जानकारी दिनुभयो। पहिलो चरणमा विभागले सम्पत्ति शुद्धिकरण सम्बन्धी मुद्दाको फैसला कार्यान्वयनमा जोड़ दिएको छ। सर्वोच्च अदालतबाट दोषी ठहर भएका दावा टासी लामा, ओम प्रकाश कुशवाहा, वाल्मीकि कुमार सोनार, विजय कुमार कुशवाहा, माधव कुमार भगत, सुचेन्द्र श्रेष्ठ, श्री पूजन राम, सुनिल अग्रवाल, शिवकुमार महतो, नन्द कुमार पटेल, विक्रम कुमार, विशाल वर्मा, गुड्डु कुमार र रवि कुमार पाठक लगायतका व्यक्तिको सम्पत्ति जफत गर्ने तयारी भइरहेको विभागले जनाएको छ। त्यस्तै कर छली सम्बन्धी करिब 600 मुद्दाको पनि विभागले छुट्टै अध्ययन थालेको छ। राजस्व अनुसन्धान विभागले दायर गरेका ती मुद्दामा जफत गर्नुपर्ने सम्पत्ति र कार्यान्वयनको अवस्था के छ भन्ने बारे विवरण संकलन भइरहेको छ।

बीएफ बीएस गोर्खा रेडियो मार्फत यो शुभ बिहानीमा हाम्रा सम्पूर्ण श्रोताहरूको घर आँगनमा नेपालबाट उपस्थित म लेसपरि दाहालको शुभ प्रभातम। बीएफ बीएस गोर्खा रेडियोको प्रातकालीन प्रस्तुति यस शुभ जागरण कार्यक्रममा तपाईँ आदरणीय श्रोतालाई हार्दिक स्वागत गर्दछु। बीएफ बीएस गोर्खा रेडियो युके ब्रुनाई तथा संसारका सम्पूर्ण क्षेत्रहरूमा रहनुभएका हाम्रा आदरणीय जिज्ञासु श्रोतालाई हामी नेपालबाट कार्यक्रम निर्माण गरी श्रवण गराइरहेका छौँ। आज बुधबार हो आदरणीय श्रोता। बुधबार हामी भगवान लक्ष्मी नारायणको विशेष रूपमा उपासना गर्ने गर्दछौँ। विष्णु लक्ष्मीको रूपमा पूजित हुनुहुने लक्ष्मीनारायण भगवानको हामी निरन्तर रूपमा बुधबारका दिन विशेष गरेर उपासना गर्ने गर्दछौँ, स्मरण गर्ने गर्दछौँ र पूजा गर्ने गर्दछौँ। त्यस्ता हामीद्वारा उपासित पालनकर्ता देवता भगवान लक्ष्मीनारायणले हामी सबैको निरन्तर रूपमा कल्याण गर्नुहोस्। मनोकाङ्क्षित वरदान दिएर हामीलाई कल्याणको पथमा अग्रसर हुने कृपा गर्नुहोस्। यही प्रार्थना गर्दै आजको कार्यक्रमलाई प्रारम्भ गर्ने अनुमति चाहन्छु। कार्यक्रमको प्रारम्भमा यो भजन प्रस्तुत गर्दछु, भक्तिपूर्वक श्रवण गरौँ।

हामी बिह बिहस भर्खा रेडियोको प्रातकालीन शुभ जागरण कार्यक्रममा बोलिरहेका छौँ र हाम्रो कार्यक्रम दैनिक रूपमा प्रसारित हुने गर्दछ र हामी दिनै पछि नै आदरणीय श्रोता विविध विषयहरूमा चर्चा गर्ने गर्दछौँ। हाम्रो चर्चा वास्तवमा दैनिक रूपमा चलिरहेको छ र हामी एउटा उद्देश्यको प्राप्तिका लागि यो चर्चामा सामेल भएका छौँ। हाम्रो चर्चा गर्नुको कुनै मतलब छैन, यो होइन, किनभने हामीले एउटा अठोट गरेका छौँ। हामीले एउटा विशेष अवस्थाको सिर्जना गर्ने, हाम्रो चित्तवृत्तिको जो नराम्रो पक्ष छ त्यसलाई कम गराएर सकारात्मक चित्तवृत्तिको प्रस्फुटित गराउने, सिर्जना गर्ने एउटा महान अभियानमा हामी संलग्न भएका छौँ। हाम्रो उद्देश्य त्यही हो र त्यो उद्देश्य पूर्तिमा एउटा मद्दत गर्ने साधनको रूपमा यो शुभ जागरण कार्यक्रमलाई हामीले लिएका छौँ। त्यसैले यसमा त हामी यो आधी घन्टाको कार्यक्रम श्रवण गर्ने गर्दछौँ र यो आधी घन्टा लगभग आधी घन्टाको यो कार्यक्रममा आदरणीय श्रोता हामी खालि मनोरञ्जनकै विषयहरूलाई समावेश गर्न सक्दैनौँ, किनभने हामीसँग मनोरञ्जनका विविध समयहरू निर्धारित छन् र त्योभन्दा पनि लगभग हाम्रो 24 घन्टामा यो आधी घन्टा बाहेकको समय सायद मनोरञ्जनमा बित्छ। यदि बित्दैन भने त्यो उद्देश्यपूर्तिमा त्यसले पनि सहयोगी भूमिका अवश्य खेल्छ। त्यो भएर यसलाई हामीले आध्यात्मिक चिन्तनकै एउटा सेरोफेरोमा घुमाउने प्रयास गरिरहेका छौँ र यसले अवश्य पनि हाम्रो कल्याण गर्छ भन्ने हाम्रो विश्वास हो। त्यसै अन्तर्गत आज हामी एउटा विशेष स्थानको बारेमा चर्चा गर्नेछौँ जो हाम्रो वरिपरि रहेको छ, अर्थात् पशुपतिनाथ क्षेत्र। संसारमा शास्त्रीय रूपमा एउटा परम्परागत रूपमा हाम्रो सनातन धर्मले सातवटा पुरीलाई मोक्षदायिनी पुरी मानेको छ। ती सातवटा पुरीहरू वास्तवमा तीर्थहरू हुन्, महान तीर्थहरू हुन् र त्यसमा नेपालीहरू पनि निरन्तर रूपमा संलग्न भइरहन्छन् र हरेकको उद्देश्य हुन्छ कि ती तीर्थहरूको भ्रमण गरौँ। ती सातवटा पुरी हुन् अयोध्या, मथुरा, माया अर्थात् पुरी, काशी, काञ्ची, अवन्तिका र द्वारावती। यी सातवटा पुरीको नामलाई यसरी हिमवत् खण्डले बताएको छ, अयोध्या, मथुरा, माया, काशी, काञ्ची, अवन्तिका, पुरी, द्वारावती सप्त गरिष्ठा मोक्षदायका। अर्थात् यी जो सातवटा स्थानहरू छन्, पुरीहरू छन् अथवा यी तीर्थस्थानहरू छन् अथवा भगवान्का क्रीडा स्थानहरू छन्, यिनीहरू मोक्षदायिनी छन्, यिनीहरूबाट शीघ्र नै मोक्ष प्राप्ति हुन्छ भनेर उल्लेख गरिएको छ। त्यसमा अयोध्या, अर्को मथुरा, अर्को माया भनेर पुरी अथवा आदरणीय श्रोता जगन्नाथ भगवान क्षेत्र, अर्को काशी, अर्को काञ्ची, अवन्तिका र द्वारावती गरेर यी सातवटा पुरीलाई मोक्षदायक पुरी मानिएको छ। र यी पुरीहरू, यी सातवटा क्षेत्रहरू, तीर्थहरूको हामी सदैव उत्कण्ठाका साथ प्रतीक्षा गर्ने गर्छौँ कि जीवनमा हाम्रो कहिले यी क्षेत्रहरूको भ्रमण हुने हो अथवा हुने हो कि होइन, यसको पनि हामीले थोरै विचार गरिरहेकै हुन्छौँ। एउटा कुनामा कतै न कतै यी इच्छाहरू पनि मनुष्यको चित्तमा सल्बलाइरहेका हुन्छन् हामी यो पूर्वीय सभ्यताका मानिसहरूको बिचमा। तर यी सातवटा पुरी भन्दा पनि अर्को एउटा श्रेष्ठ पुरी छ भनेर पनि शास्त्रले नै उल्लेख गरेको छ। हिमवत् खण्डले भन्छ, तासाम चैव गरिष्ठा स्यात् पुण्य पाशुपति पुरी यस्यम विराजते लिङ्गो बागमत्या सह सन्ततम। यसले के भन्छ भने, तर ती सातवटा पुरीहरू भन्दा पनि पुण्यतम भूमि पशुपति पुरी हो, जहाँ पशुपतिको लिङ्ग बागमतीका साथ सधैँ रहन्छन् भनेर प्रसिद्ध सातपुरी भन्दा पनि पशुपति पुरीको महत्त्वलाई हिमवत् खण्डले यसरी उल्लेख गरेको छ। अब यसको चर्चा हामी गर्नेछौँ, तर त्यसभन्दा पहिले पुनः अर्को एउटा भजन प्रस्तुत गर्दछु, भक्तिपूर्वक श्रवण गरौँ।

हाम्रो यो भारतवर्षमा अथवा पूर्वीय सभ्यतामा अथवा सनातन धर्ममा सातवटा पुरीहरूको ठुलो महिमा बताइएको छ। अयोध्यामा भगवान श्री रामचन्द्रले अवतरण गरेर त्यो पुरीको महिमालाई उच्च शिखरमा पुर्याइदिनु भयो। मथुरा भगवान श्री कृष्णको क्रीडास्थल हुँदै हो। पुरी भगवान जगन्नाथ अहिले पनि विराजमान भएर संसारको रेखदेख गरिरहनु भएको छ भनेर बताइएको छ। काशी भगवान भोले बाबाको नगरी हो, जहाँ मृत्यु भएका हरेक प्राणीले राम नाम श्रवण मार्फत मुक्ति प्राप्त गर्छन्, जो भगवान भोले बाबाको कृपा प्रसादको रूपमा प्राप्त हुन्छ भनेर मानिएको छ। कान्छी भगवान शङ्कराचार्यले स्थापना गर्नुभएको कान्छी एउटा मठ हो र त्यो अत्यन्तै विशिष्ट एउटा स्थान मानिएको छ। अवन्तिका र द्वारावती लगायतका सातवटा पुरीलाई मोक्षदायिनी स्थानहरू मानिएका छन् र ती मोक्षदायिनी स्थानहरूमध्ये पनि अझ श्रेष्ठ चाहिँ हाम्रो नेपालमा रहेको पशुपतिनाथ पशुपति क्षेत्र पशुपति शिवलिङ्ग भएको भगवान भोले बाबाको जो उपस्थिति भएको स्थान छ, यो स्थान नै तिनीहरूभन्दा श्रेष्ठ छ भनेर हिमवत खण्डले उल्लेख गरेको छ। यसरी नजिकको देवता हेला भने जस्तै हामी नेपालीहरूले पशुपतिनाथको जो महिमा छ त्यसलाई बुझ्न सकिरहेको अवस्था देखिँदैन। हाम्रो समाज धार्मिक अथवा यो आध्यात्मिक भन्दा पनि अलिकति भौतिकतामै अग्रसर भएको देखिन्छ। भगवान पशुपतिनाथको जो व्यवस्थापन छ भौतिक रूपमा त्यसको व्यवस्थापन भएकै छ, त्यसमा हामीले खासै गुनासो गर्नुपर्ने स्थिति छैन। तर आध्यात्मिक रूपमा देशले समाजले र हामी एउटा एउटा व्यक्ति जो व्यक्तिगत रूपमा पनि हाम्रो भगवान भोले बाबाप्रतिको जो समर्पण हुनुपर्ने हो त्यो चाहिँ देखिँदैन। हाम्रो यो समाजको अनुभवले त्यही भन्छ भनेर विज्ञहरूले पनि उल्लेख गरेका छन्। सत्ययुगमा काशीपुरी, द्वापर युगमा अवन्तिकापुरी, त्रेतायुगमा मायापुरी अथवा हरिद्वार र अयोध्यापुरी, कलियुगमा द्वारिका र मथुरापुरी, त्यसै गरी युग युग अनुसारको स्वर्ग र मोक्षका फल दिने गर्दछन्। तिनीहरूमध्ये पनि महापुण्यतम र श्रेष्ठ पाशुपतिपुरी हो, जो सबै योगहरूमा धर्म अर्थ काम र मोक्ष दिन्छ भनेर हिमवत खण्डको पाशुपतिपुरीको श्रेष्ठता बताउने क्रममा बताइएको छ भनेर यसरी उल्लेख गरिएको छ। सत्य काशीपुरी गिया द्वापरे अवन्तिका तथा त्रेतायुगे तथा माया अयोध्या चैव मोक्षदा गरिष्ठा हि कलौ प्राप्ते द्वारिका मथुरापुरे युगे युगे गरिष्ठास्ता स्वर्ग मोक्ष फलप्रदा तासां मध्ये महापुण्य चतुर्वर्ग फलप्रदा सर्वयुगे तथा गेया श्रेष्ठा पाशुपति पुरी भनेर शास्त्रले नै यसरी उल्लेख गरेको अवस्था रहेको छ। त्यसैले हामीले भगवान भोले बाबाप्रति कृतकृत्य हुँदै हाम्रो कल्याणका लागि भोले बाबाले यहाँ आफूलाई स्थापित गर्नुभएको छ र हाम्रो निरन्तर रूपमा उहाँको आशीर्वाद प्राप्त गरेर जो अगाडिका समयहरू कल्याणमय भएका देखिरहेका छन् त्यसमा हामी उहाँप्रति नतमस्तक हुनै पर्दछ र उहाँको चरणमा हाम्रो नमन निरन्तर रूपमा हुनै पर्दछ। यदि त्यस्तो भएन भने नोक्सान हाम्रै हो, किन भोले बाबाको केही बिग्रिँदैन। यस्तो महान पवित्र तीर्थस्थलमा हाम्रो बास भएको छ, हाम्रो जन्म भएको छ। हामी जहाँ गएर पनि भौतिक रूपमा हामीले जीवनयापनको एउटा प्रयत्न गरिरहेको भए पनि हाम्रो उत्पत्ति स्थान यहीँ हो र हाम्रो कल्याण यहीँबाट निश्चित छ। त्यसैले यो नेपालप्रतिको र भगवान भोले बाबाप्रतिको हाम्रो नमन निरन्तर रूपमा रहनु पर्दछ। त्यसले मात्रै हामीलाई सही मार्गमा हिँड्ने प्रेरणा दिनेछ भन्ने हामीले बुझ्नु पर्दछ र त्यसै अन्तर्गत हाम्रा व्यावहारिक क्रियाकलापहरूको पनि समन्वय हुनु पर्दछ भनेर उल्लेख गरिएको छ। पुनः अर्को एउटा भजन प्रस्तुत गर्दछु, भक्तिपूर्वक श्रवण गरौँ।

हामी सातवटा मोक्षदायिनी पुरीहरू मध्येमा पनि श्रेष्ठ पुरीमा बसेर यो कार्यक्रमको चर्चा गरिरहेका छौँ र यो कार्यक्रम हामी दैनिक रूपमा श्रवण गर्ने गर्दछौँ। भगवान् भोले बाबा जो पशुपति क्षेत्रमा विराजमान हुनुहुन्छ, उहाँले हामी सबैको निरन्तर रूपमा कल्याण गरिरहनु भएको छ। संसारकै रेखदेख उहाँ यहाँ बसेर गर्नुहुन्छ र संसारमा भएका सम्पूर्ण मानवीय कर्तव्यहरूप्रतिको जो चितता छ त्यसमा दण्ड र पुरस्कारको व्यवस्थामा उहाँ संलग्न हुनुहुन्छ। उहाँ करुणामय हुनुहुन्छ, उहाँ कल्याणको स्वरूप हुनुहुन्छ, त्यसैले उहाँबाट दण्डभन्दा पनि पुरस्कारै आशीर्वादै प्राप्त हुन्छ। आदरणीय श्रोता, त्यसैले हामीले पनि हाम्रो झोली थापेर हे भोले बाबा हाम्रो कल्याण गर्नुहोस् यही बिन्ती गर्नुपर्दछ भनेर उल्लेख गरिएको छ। यस्तो महान तीर्थस्थान जो पशुपति क्षेत्र हो त्यसलाई कोटि कोटि नमन गर्दै भगवान् भोले बाबासँग हामी सबैको कल्याण होस्, हाम्रा आदरणीय श्रोताहरूको निरन्तर रूपमा इच्छाहरू पुरा हुन् र भगवान् भोले बाबाको भक्तिमा उहाँहरूको चित्तवृत्ति संलग्न होस् यही आशीर्वाद प्रार्थना गर्दै आदरणीय श्रोता आजको कार्यक्रमलाई यहीँ विश्राम दिन्छु। हवस्त, आजलाई यो कार्यक्रम सञ्चालक लेसमणि दाहाल बिदा माग्छ। तपाईँको आजको दिन शुभ रहोस्। ओम शान्ति शान्ति शान्ति। नमस्कार।

हेलो नमस्ते गुड मर्निङ. बिहानको समय अहिले 6:38 गएको छ बेलायतमा र अन्य ठाउँमा फरक समय छ. नेपालमा अहिले बिहानको 11:23 गएको छ भने ब्रुनाई र हङकङतिर दिउँसोको 1:38 गएको छ. आज त अलिक शीतल शीतल फिलिङ भइरहेको छ. तपाईँहरू कहाँ कस्तो छ कुनै अलिकति हाम्रो इङ्ल्यान्डको यो पूर्वीय भेगतिरबाट उत्तरी भेगतिरबाट अनि इङ्ल्यान्डको पूर्वीय भेगतिरबाट आज चाहिँ अलिकति उत्तरी चिसो हावा आइरहेको छ. शीतल हावा भन्नु पऱ्यो, साह्रै चिसो त होइन, नर्थ सीबाट आएको छ. त्यसैले गर्दाखेरि यतातिर अलिकति शीतल हुन्छ. इङ्ल्यान्डको पूर्वीय भेग भयो, हुन त हामी साउथ इस्ट इलाकामा त गर्मी नै छ, चिसो अलिक तातो नै छ होइन. सिरसिरी चिसो हावा अलिअलि हल्का चलिरहेको आभास चाहिँ हुन्छ बिहान र बेलुकाको समयमा, अन्यथा दिउँसोको समयमा चाहिँ पक्का गर्मी रह्यो र रेकर्ड ब्रेकिङ तापक्रम फेरि यो समय भयो भन्नु पऱ्यो. हिजोको मे डेको रेकर्ड ब्रेक भयो भनेर अस्तिको कुरा गरेका थियौँ र अब हिजोको रेकर्ड ब्रेकिङ तापक्रम फेरि लन्डनमा भयो, क्यु गार्डनमा 35.1 अर्थात् 35.1 डिग्री सेल्सियसको तापक्रम रेकर्ड भयो लन्डनको क्यु गार्डनमा, हो सबभन्दा धेरै रेकर्ड भएको र त्यहाँको तापक्रम अहिलेसम्मको एकदम हाइएस्ट टेम्परेचर हो यो मे महिनाको.

वेल्सतिर त तापक्रम आज पनि बढी नै हुन्छ. आज लन्डन एरियातिर चाहिँ फेरि हिजो 35 आज घटेर 25 डिग्री सेल्सियससम्म पुग्छ भन्ने भनाइ छ. तर पश्चिमी भेगतिर चाहिँ अर्थात् यता कार्डिफ पश्चिमी कार्डिफतिर 29 नै रहने देखिन्छ होइन. बेलफास्टतिर पनि तुलनात्मक हिसाबले यो गर्मी नै मान्नुपर्छ. 21 डिग्री सेल्सियस भनेको त्यताको लागि हुन त ठिक्क हो, तैपनि अलिकति त्यतातिरको लागि नर्मली चिसो भइरहन्छ नि त. त्यसैले गर्दाखेरि त्यो पनि हाई नै हो टेम्परेचर. अब मौसमको डिटेल जानकारी त हामी सधैँ जस्तो एकछिनमा गरिहाल्छौँ. अहिलेलाई चाहिँ अब गीत सुनाउँछु म. अर्को गीत विशाल निरौला अनि अनु चौधरीले गाउनु भएको छ प्रस्तुत गीत. अघि चाहिँ हामीले सन्तोष लामा अनि मनिषा राईलाई सुन्दै थियौँ भने अब चाहिँ फेरि अर्को डुएट गीत सुन्दैछौँ. आज माया गर भनेर उहाँहरू भन्दै हुनुहुन्छ.

0: एनएस गोरखा रेडियो।
1: साइबर सुरक्षा तथा दिगो प्राविधिक क्षेत्रमा काम गर्नको लागि पक्कै पनि निश्चित कौशल एवं दक्षताको आवश्यकता पर्दछ। के तपाईँमा यस्तो कौशल अनि दक्षता छ? टेकभेट्समा हामी सधैँ प्राविधिक कौशल भएका भेटरनहरूको खोजीमा हुन्छौँ। टेकभेट्सको लक्ष्य भेटरन्स तथा सेवानिवृत्तहरूलाई दिगो प्राविधिक तथा साइबर सुरक्षाको क्षेत्रमा भविष्य निर्माणको लागि सहयोग पुर्याउनु हो। हामी तपाईँलाई यो क्षेत्रमा प्रवेश गर्न आवश्यक प्रशिक्षण सामग्री उपलब्ध गराउन मद्दत गर्नेछौँ अनि सम्बन्धित व्यक्तिहरूसँग सहकार्य गर्न, आफ्नो दुःख सुख बाँड्न तथा आफ्नो करियर विकासका लागि चाहिने सहयोग जुटाउन पनि मद्दत गर्नेछौँ। हाम्रो सेवा भेटरन्स, रेजर्भिस्ट तथा फौजी सेवाबाट अवकाश लिनेहरूका लागि पूर्ण रूपमा निशुल्क छ। प्राविधिक क्षेत्रमा करियर बनाउन आजै आफ्नो प्रथम कदम चालिहाल्नुहोस्। हेर्नुहोस् techvets.com।

समय बिहानको 6:50 गएको छ. गुड मर्निङ. फेरि पनि बेलायतवासीलाई अनि युरोपवासीलाई पनि अन्य ठाउँमा न्यानो न्यानो नमस्कार ठगाउन चाहन्छु र आज बुधबारको बिहानी शोमा फेरि पनि स्वागत गर्न चाहन्छु. म आशा छु आज कार्यक्रमको साथमा र यहाँहरूसँगै 9 बजेसम्म रहनेछु. हामीले अहिले सुन्दैथ्यौँ जोहेब मानन्धरले गाउनुभएको एउटा गीत. अब यसपछि आकाङ्क्षा बस्याललाई सुन्दै हामी अगाडि बढ्छौँ. तर प्रश्न चाहिँ सुन्नुपर्छ बिहानी शोको लागि राखिएको यो प्रश्न जो सोमबारदेखि सुरुवात भएको छ र यसपालि उत्तर मिलाउनु हुनेहरूको नाम जब जान्छ लकी ड्रमा यहाँहरूमध्ये 2 जनाले पाउनुहुन्छ टिकट लोकदोहोरी साँझको टिकट. अब कस कसले पाउनुहुन्छ त्यो चाहिँ थाहा पाउनु थाहा भइहाल्छ यो आउने शुक्रबारको दिनमा. आज बल्ल मध्य विकडे भयो होइन बुधबार भयो आज र आजको कार्यक्रममा प्रश्न यतिखेर राखौँ. पहिले प्रश्न हजुर यसपालि पनि सिङ्गरहरूकै सम्बन्ध सन्दर्भमा लिएर गायक गायिका अर्थात् कलाकारहरूकै बारेमा राखिएको छ जुन यस्तो छ. यी कलाकारहरू मध्ये कुन गायिका लोकदोहोरी विधाकी गायिका होइनन्? अप्सनहरूमा सबिना बुढा, सम्झना भण्डारी, तृष्णा गुरुङ र सपना रोका. यी कलाकारहरूमध्ये कुन गायिका चाहिँ लोकदोहोरी विधाकी गायिका होइनन् अर्थात् लोकदोहोरी विधामा गीत गाउँदिनन्? सविता बुढा, सम्झना भण्डारी, तृष्णा गुरुङ र सपना रोका. प्रश्न यिनै हुन् हजुर दोहोराई दोहोराइकन हामीले राखेका छौँ र यसपालिको प्रश्नमा अब तपाईँले एउटा छान्नुपर्छ कलाकार को कलाकारले चाहिँ कुन कलाकार कुन चाहिँ गायिकाले लोकदोहोरी गीतहरू गाउनुहुन्न. हजुर ओके अब प्रश्न यही नै हो खोज्दै गर्नुहोस् अनि टाइम छ अझै शुक्रबार बिहान 8 बजेसम्म हामीलाई उत्तर पठाइदिनु होला र यसपालिको लक्की विनरहरू दुईजनाको नाम निकालिनेछ यो आउने शुक्रबार बिहान 9 बजेभन्दा अगाडि उहाँहरूले पाउनुहुन्छ 9 लोकदोहोरी स्वर्णिम साँझको टिकट पाउनुहुन्छ. यो टिकट कुन दिनको लागि भन्दाखेरि 30 मे शनिबार 30 मेमा हुने कार्यक्रमको लागि जो एम्पायर हल अल्डरसटमा हुँदैछ 2:30 बजेदेखि दिउँसो 2:30 बजेदेखि सुरुवात हुन्छ. राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल युके शाखाले यो कार्यक्रम अर्गनाइज गरेको छ र कलाकारहरू थुप्रै नै हुनुहुन्छ नेपालबाट पनि आउँदै हुनुहुन्छ भनेर हाम्रो कल्पना श्रीपालजीले भन्नुभएको छ. उहाँले उहाँ पनि वन अफ द अर्गनाइजर हुनुहुन्छ र उहाँसँग गरेको कुराकानी चाहिँ भोलिको समयमा सुन्नुहुनेछ यहाँहरूले भोलि बिहान 8 बजेपछिको समयमा र आज 8 बजेपछि पनि कुराकानी छ तर आज 8 बजे चाहिँ यो कुराकानी हेल्थ पडकास्ट अन्तर्गत श्री सुनवारजीले गर्नुभएको कुराकानी हुन्छ आज र यसमा आज फेरि अर्को डक्टरसँग उहाँले चाहिँ हेल्थ सम्बन्धी कुराकानी डक्टरहरूसँग गर्दै हुनुहुन्छ होइन र आज पनि छ आज 2 भागमा यहाँहरूले सुन्न सक्नुहुन्छ इम्पोर्टेन्ट कुराकानी सुन्न नभुल्ने होला. डेन्टिस्टसँगको कुराकानी पनि हामीले सुन्यौँ होइन र आज चाहिँ डक्टर सुजन राज भण्डारीसँग गरिनेछ कुराकानी डेन्टल हेल्थ सम्बन्धी नै हो र डेन्टल हेल्थ सम्बन्धीको यो लास्ट विकदेखिको एपिसोड छ यसलाई फेरि हामी आज कन्टिन्यू गर्नेछौँ. आउनुहोस् अब चाहिँ गीत सुन्नपर्छ. गीत सुन्नुभन्दा अगाडि म एकचोटि पात्र एकचोटि हेरौँ. आज विक्रम सम्बत 2083 साल जेठ महिनाको 13 गते बुधबारको दिन पर्यो. तदनुसार 27 मे सन् 2026 दिन आज 23 काठमाडौँ अन्तर्राष्ट्रिय पर्वतीय चलचित्र महोत्सव सुरु भएको दिन हजुर आज सुरु भएको रहेछ. सो आजको दिन यो स्पेसल हाम्रो क्यालेन्डरमा छ. पर्सि भोलि चाहिँ बकर ईद पर्छ र पर्सि चाहिँ राष्ट्रिय गणतन्त्र दिवस परेको छ र शनिबारको दिन चाहिँ पूर्णिमा व्रत लिनु हुनेहरूको लागि पूर्णिमाको व्रत लिने दिन. शनिबार आइतबार त पूर्णिमा हो हजुर. अब मे महिना 27 तारिक लागेको छ. 27 अब मे महिना सकिनै लाग्यो. मे महिना आइतबार सकिन्छ नेक्स्ट मन्डेदेखि त जुन 1 तारिक सुरु हुन्छ र जुन सुरु भए लगतै धेरै धेरै कार्यक्रमहरू छन् जुन कार्यक्रमहरू यहाँहरूले विभिन्न ठाउँमा अर्गनाइज गर्नुभएको छ. यहाँ बेलायतमा हामी चर्चा पनि गर्नेछौँ र अन्य विषय प्रसङ्ग पनि हुनेछन् साथै रहनुहोला. अब गीत सुनौ आकाङ्क्षा बस्तालले गाउनुभएको

0: सरकारले निजी अस्पतालमा स्वास्थ्य बीमा सेवा कटौती गरेको छ। स्वास्थ्य बीमा कार्यक्रम गम्भीर संकटमा धकेलेको संकेत गर्दै स्वास्थ्य बीमा बोर्डले निजी अस्पतालमा आकस्मिक बाहेकका सबै सेवा स्थगित गर्ने निर्णय गरेको हो। बोर्डले बढ्दो वित्तीय संकटलाई कारण देखाउँदै बिहिबार सार्वजनिक गरेको सूचनामा जेठ 16 गतेदेखि अर्को निर्णय नभएसम्म निजी स्वास्थ्य संस्थाबाट प्रदान हुँदै आएका स्वास्थ्य बीमा सम्बन्धी सेवा बन्द हुने उल्लेख गरेको छ। यो निर्णयसँगै मुलुकभर स्वास्थ्य बीमा कार्यक्रममा आबद्ध रहेका सयौं निजी अस्पताल मेडिकल कलेजबाट बीमित नागरिकले पाउँदै आएको सेवा प्रभावित हुने आशंका छ। आकस्मिक सेवा भने यथावत रहने बोर्डले जनाएको छ। सरकारले सबै नागरिकलाई स्वास्थ्य सेवामा पहुँच भन्ने नारासहित शुरू गरेको स्वास्थ्य बीमा कार्यक्रम अहिले चरम आर्थिक अव्यवस्था बक्यौता भुक्तानी र प्रशासनिक कमजोरीका कारण धराशयी बनेको छ। वर्षौंदेखि निजी अस्पताललाई दिनुपर्ने अरबौं रकम भुक्तानी रोकिएको छ। बीमा बोर्डका अनुसार अहिलेसम्म सेवा प्रदायक संस्थालाई 16 अर्ब तिर्न बाँकी छ। राष्ट्रपति रामचन्द्र पौडेलले दिगो हिमाली पर्यटन जिम्मेवार पर्वतारोहण तथा हिमाली वातावरण संरक्षण आजको आवश्यकता भएको बताउनु भएको छ। विश्वका विभिन्न देशबाट आएका सगरमाथा आरोहीहरूको भेटमा राष्ट्रपति पौडेलले सगरमाथा नेपालको मात्र नभई विश्वकै अमूल्य प्राकृतिक सम्पदा भएको उल्लेख गर्नुभएको छ। राष्ट्रपति पौडेलले यसको संरक्षण प्रवर्धन प्रचार प्रसार तथा सन्तुलित उपयोगले नेपालको पर्यटन र अर्थतन्त्रमा महत्वपूर्ण योगदान पुर्याएको बताउनु भएको छ। राष्ट्रपति पौडेलले विश्वव्यापी तापक्रम वृद्धि जलवायु परिवर्तनका असर तथा पर्वतारोहण क्षेत्रमा बढ़दो फोहोर व्यवस्थापन अहिलेका मुख्य चुनौती बनेको उल्लेख गर्नुभएको छ। सगरमाथा क्षेत्रको पर्यावरण र जैविक विविधता संरक्षण गर्दै पर्वतारोहणलाई सुरक्षित दिगो तथा प्रविधि मैत्री बनाउन थप सहकार्य र प्रयास आवश्यक रहेको धारणा व्यक्त गर्नुभएको छ। एभरेस्ट समिटर्स समिटमा 20 देशका 200 हाराहारी सगरमाथा आरोही सहभागी छन्। सरकारले समस्याग्रस्त सहकारीको ऋण असुलीबाट प्राप्त भएको रकम नै पीड़ित बचतकर्तालाई फिर्ता गरिएको जनाएको छ। भूमि व्यवस्था सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय अन्तर्गतको समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले विज्ञप्ति निकालेर राज्य कोषको रकमबाट बचत फिर्ता गरिएको भन्ने गुनासो आएपछि ध्यानाकर्षण गराएको हो। समितिका अनुसार समस्याग्रस्त घोषित 20 सहकारीका 10,000 भन्दा कम बचत भएका साना बचतकर्ताको बचत फिर्ता चरणबद्ध भइरहेको छ। तर अहिलेसम्म सक्रिय कोष स्थापना भने भएको छैन। समितिका अनुसार समस्याग्रस्त सहकारी संस्थाबाट ऋण असुली र सम्पत्ति व्यवस्थापनबाट प्राप्त रकमबाट सम्बन्धित सहकारीका बचतकर्तालाई बचत फिर्ता गर्ने कार्य प्रचलित कानूनी व्यवस्था बमोजिम निरन्तर सञ्चालन भइरहेको छ। मन्त्री परिषदको गएको चैत 13 गतेको बैठकबाट स्वीकृत 100 कार्यसूचीको बुदा 99 भएको व्यवस्थालाई कार्यान्वयन गर्न सरकारले समस्याग्रस्त सहकारी व्यवस्थापन समिति अन्तर्गत रहने गरी समस्याग्रस्त सहकारी संस्थाका सदस्यको बचत फिर्ता सक्रिय कोष स्थापना तथा सञ्चालन सम्बन्धी कार्यविधि 2083 जारी गरेको छ। कृषि वन तथा पर्यावरण मन्त्रालयले किसानलाई वैज्ञानिक आधारमा रासायनिक मल वितरण गर्ने जनाएको छ।
1: मन्त्रालयले धान खेती गर्ने किसानलाई रासायनिक मल अभाव हुन नदिन उनीहरूको खेती गर्ने जमिनको क्षेत्रफल तथा उत्पादनको अनुपातमा मल दिन लागेको हो। करिब 1,45,000 मेट्रिक टन रासायनिक मल मौजदात रहेको मन्त्रालयले जनाएको छ। धान खेतीलाई ध्यानमा राख्दै युरिया र डीएपी गरी 40,000 मेट्रिक टन मल आयातका लागि प्रक्रिया अगाडि बढाइएको मन्त्रालयका सूचना अधिकारी लाल कुमार श्रेष्ठले जानकारी दिनुभएको छ। किसानलाई डिपो मार्फत वैज्ञानिक आधारमा मल वितरण गर्ने योजना छ। मुलुकभर गएको वैशाख 30 गतेसम्म रासायनिक मल करिब 1,45,000 मेट्रिक टन रहेको तथा सड़क मार्ग भएर 4,585 मेट्रिक टन मल आउने क्रममा रहेको जनाइएको छ। मन्त्रालयले आधिकारिक डिपोबाट गुणस्तर परीक्षण गरेर मात्रै मल खरिद गर्न आग्रह गरेको छ। सरकारले चालू आर्थिक वर्षमा 6,00,000 मेट्रिक टन मल ल्याउने लक्ष्य राखिएको जनाएको छ। सरकारले गुणस्तरहीन वा कमसल मलको कारोबार तथा कालो बजारी गर्ने व्यापारीलाई कार्यवाहीको चेतावनी दिएको छ।
0: मनसूनका समयमा हुने विपदजन्य घटनामा खोज तथा उद्धारका लागि सरकारले 26,000 बढ़ी सुरक्षाकर्मी तयारी अवस्थामा राखेको छ।
1: खोज तथा उद्धारका लागि 134 जना गोताखोर तयारी अवस्थामा राखिएको राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ। प्राधिकरणका अनुसार सुरक्षाकर्मी र गोताखोरहरूलाई मुलुकभर आवश्यकता अनुसार परिचालन गरिनेछ। मनसुनी विपदका बेला गर्नुपर्ने सबै तयारी गरिएको र राष्ट्रिय प्रतिकार्य योजना समेत तयार पारेर लागू भइसकेको

नमस्ते, गुड मर्निङ। फेरि पनि स्वागत गर्छु आज बिहानीको यो सो नमस्ते युकेमा। म आशा छु तपाईँको साथमा र यहाँहरूसँगै रहन्छु 9 बजेसम्म नै। अहिले त बल्ल 7:10 गएको छ। हामीले प्रमोद खरेल, अनु चौधरी उहाँहरूले गाउनुभएको गीत सुनिरहेका थियौँ यतिन्जेल। अब दोस्रो घन्टामा हामी यही गीतसँगै प्रवेश गरिसकेका छौँ। हाम्रा विविध सर सामग्रीहरू राख्दै जान्छौँ तपाईँहरूको लागि, जो ल्याएको छु मैले। नेक्स्ट आवरमा स्वास्थ्य सम्बन्धी, डेन्टल हेल्थ सम्बन्धी कुराकानी सुन्नुहुनेछ। श्री सुनवारजीले गर्नुभएको कुराकानी छ, डक्टरसँग गर्नुभएको कुराकानी। र आज अब यो बेलामा चाहिँ यो साताको वेदर के छ, आज भोलि पर्सि होइन के छ वेदर, त्यो हेरिहालौँ। अब वेदर हामी सबैले फिल गरिरहेका छौँ। रेकर्ड ब्रेकिङ तापक्रम भयो मे महिनाको यो हिट वेभ भन्नुपर्छ, रेकर्ड ब्रेकिङ भइरहेको स्थिति। हुन त एकदमै कन्टिन्यू 30-35 त भएको छ, तर पनि बिचमा ब्रेक हुँदै फेरि भइरहेको छ, हुँदैछ। र आज अब आज चाहिँ फेरि अलिक कम हुन्छ, भोलि फेरि बढ्छ, पर्सि पनि त्यस्तै तातो भइरहन्छ इङ्ल्यान्डमा विशेष गरिकन। हिजोको रेकर्ड ब्रेकिङ तापक्रम चाहिँ लन्डनको क्यू गार्डनमा 35.1°C भयो। अस्ति 34.8 थियो र त्यो रेकर्डलाई ब्रेक गर्यो हिजोको तापक्रमले, र हिजो 35.1 डिग्री यो अहिलेसम्मकै मे महिनामा भएको सबभन्दा उच्चतम तापक्रम हो यो लन्डन क्यू गार्डनको। हजुर, त्यसपछि अरू ठाउँमा पनि हो, कार्डिफतिर पनि त्यस्तै नै, नर्दर्न आयरल्यान्डतिर पनि त्यस्तै नै गर्मी नै छ भन्नु पर्यो, अझ मिडल्यान्डतिर त्यस्तै छ। र आजको कुरा गर्नुपर्दाखेरि आज पनि घमाइलो नै हुन्छ, अलिअलि स्कटल्यान्डमा बादल लागे पनि त्यहाँ सुक्खा नै हुन्छ र जताततै घमाइलो हुन्छ। आज तापक्रम चाहिँ अलिकति घट्छ है, उता नर्थ सीतिरबाट उत्तर पूर्वी हावा आएको छ, त्यसले गर्दाखेरि अलिकति इङ्ल्यान्डको पूर्वीय भेग लन्डन एरियासम्म अलिक तापक्रम घट्छ। हिजो लन्डनतिर 35 डिग्री भनिहाल्यौँ होइन, र अब आज चाहिँ 25°C लिभरपुल अनि लन्डनतिर म्याक्सिमम् टेम्परेचर भनेको 25°C, निकै शीतल हुन्छ आज। र उता माथि न्यू क्यासलतिर 16, कार्डिफतिर 29, कार्डिफतिर यो वेल्सतिर इङ्ल्यान्डको पश्चिम भेगतिर त न्यानो यो तातो नै हुन्छ है, कार्डिफतिर 29°C म्याक्सिमम् हुन्छ आज। र माथि बेल्जियमतिर 21, स्कटल्यान्डतिर चाहिँ 14-21 डिग्री सेल्सियस नै रहन्छ आज पनि भोलि पनि। र भोलि बिहिबार फेरि दक्षिण पूर्वी हावा आउँछ, दक्षिणी हावा फेरि आउन थाल्छ, सुक्खा र घमाइलो हुन्छ जताततै सुरुमा, पछि आफ्टरनुनमा चाहिँ नर्दर्न आयरल्यान्ड र दक्षिणी वेल्स अनि दक्षिणी इङ्ल्यान्डमा बादल लाग्छ, तर पानी चाहिँ पर्दैन, बाँकी पुरै घमाइलो नै रहन्छ दिनभरि नै। तापक्रम फेरि बढ्छ, लन्डन एरियामा 30°C पुग्छ अनि कार्डिफतिर चाहिँ 29°C नै रहन्छ यो तापक्रम, बेलफास्टतिर चाहिँ त्यस्तै नै रहन्छ आज जस्तै नै। अब त्यसपछि पर्सि फ्राइडेको कुरा गर्नुपर्दाखेरि फेरि पनि घमाइलो नै हुन्छ, सुक्खा नै, अलिअलि माथि स्कटल्यान्डको उत्तरी इलाकातिर हल्का पानी पर्न सक्छ र अरू ठाउँमा प्राय घमाइलो सुक्खा नै रहन्छ। र तापक्रम लन्डन एरियामा पर्सि फ्राइडे 29°C म्याक्सिमम् टेम्परेचर, र कार्डिफतिर चाहिँ घट्छ फेरि यता पश्चिमी भेगतिर चाहिँ, कार्डिफमा 22°C अधिकतम तापक्रम होइन, बर्मिङहामतिर 24, हल एरियामा पनि 24, नरिजतिर 26, बेलफास्टतिर 21, माथि स्कटल्यान्डतिर 15-21°C रहन्छ तापक्रम यो पर्सि फ्राइडेको कुरा भयो। त्यसपछि अगाडि चार्टमा हेर्दाखेरि विकेन्डमा तपाईँहरूको कार्यक्रमहरू छन् होइन, पक्कै पनि ती कार्यक्रमहरूलाई अब वेदर अनुसार तपाईँहरूले प्रिपेयर गर्नुहुन्छ पक्कै। र अलिअलि शनिबारको दिनमा चाहिँ दक्षिण पूर्वी इङ्ल्यान्ड भयो, इस्ट एङ्ग्ल्यान्डतिर अलिअलि पानी पर्ने सम्भावना रहेको छ, नर्दर्न आयरल्यान्डतिर र स्कटल्यान्डको उत्तरी इलाकातिर त अलिक बढी नै पानी पर्छ, बादल पनि लाग्छ त्यता, अरू बाँकी ठाउँमा इङ्ल्यान्ड वेल्स घमाइलो नै हो। तापक्रम शनिबार 29°C नै हुन्छ म्याक्सिमम् लन्डनमा, अनि बेलफास्टतिर घटेर 19 होइन, माथि स्कटल्यान्डतिर पनि म्याक्सिमम् भनेको 19 हो, 14-19°C। त यस्तै नै छ तापक्रम आगामी दिनहरूमा हेर्दाखेरि, कहिले अलिकति कम हुने, कहिले अलिकति बढी हुने होइन, र सन्डे आइतबारको दिनमा चाहिँ अलिक बढी बादल लाग्छ, घाम बादल हुँदो रहेछ, हुन त दिउँसो घामै लाग्छ, तापक्रम चाहिँ घटेर लन्डनमा 24°C हुन्छ, अरू ठाउँमा पनि घटेर कार्डिफतिर 20 होइन, न्युकासलतिर 20, माथि स्कटल्यान्डतिर नि कम हुन्छ, शीतल हुन्छ आइतबार। यति नै गरौँ आजलाई, भोलि फेरि हामी अझै फर्दर जाउँला तन्केर वेदरको रिपोर्ट राख्दाखेरि। आजलाई चाहिँ यति नै गरिकन अब सुस्तरी सुस्तरी सुनौ, इथोस ब्यान्ड अनि श्रेया सोताङले गाउनुभएको हो।

0: गोर्खा रेडियो।
1: त्यति बेला एकदमै गाह्रो हुन्छ जब हामी आफ्नो काम सुचारू गर्दै दैनिक जिम्मेवारी पुरा गर्न चाहन्छौँ, तर एक प्रकारको तनावले हामीलाई घेरिरहेको हुन्छ।
2: त्यसलाई सहेर नबसौँ,
1: तर यो तनावपूर्ण स्थितिमा पनि मद्दत गर्ने कोही छ भन्ने कुराले भने ठुलो हौसला मिल्दो रहेछ।
2: यदि तपाईँ आफ्नो कार्यालयमा कुनै विवादास्पद स्थितिमा पर्नु भएको छ र यसको समाधान खोज्दै हुनुहुन्छ भने द आर्मी मेडिएसन सर्भिसले तपाईँलाई मद्दत गर्न सक्छ। द आर्मी मेडिएसन सर्भिसका अनुभवी एवं स्वतन्त्र मध्यस्थकर्ताहरूले कसैलाई पनि दोषारोपण नगरी कुनै पनि विवाद सुल्झाउने काम गर्दछन्। सबैभन्दा महत्वपूर्ण कुरो त यो पूर्ण रूपमा गोपनीय एवं चेन अफ कमान्ड रहित हुन्छ।
1: उनीहरूले मलाई मेरो लामो समयदेखि चलिरहेको विवाद सुल्झाउन ठुलो मद्दत गरे। न मेरो चेन अफ कमान्डले दखल दिनु पर्यो, न अरू कुनै निकायबाट नै मद्दत दिनु पर्यो। अन्त्यमा सबै कुरो राम्रै ढङ्गबाट सुल्झ्यो। अब भने म आनन्दले आफ्नो काम र जीवनमा अगाडि बढ्न सक्छु।
2: मध्यस्थताको जरुरत तपाईँलाई पनि परेको छ भने बेझिझक सम्पर्क गरिहाल्नुहोस् द आर्मी मेडिएसन सर्भिसलाई, जसको लागि युके नम्बर यस प्रकार छ 3067707691। सहेर बस्नु भन्दा त सुल्झाउनु राम्रो नि, होइन?
0: यो PFBS गोर्खा रेडियो हो।

प्रशान्त लिम्बू अनि रेज लिम्बू गाउँदै हुनुहुन्थ्यो प्रस्तुत गीत. समय बिहानको 7:24 गएको छ र बिहानीको समय हामी एकछिन क्यालेन्डर हेरौँ. अब आज कति तारिक हो, कति डे, कुन डेट छ आज? हजुर, आज जेठ महिनाको कति तारिक हो त? अघि पनि मैले एकचोटि राखेको थिएँ, अब फेरि पनि एकचोटि राखौँ. आज विक्रम सम्बत 2083 साल जेठ महिनाको 13 हो, बुधबारको दिन. तदनुसार मे महिनाको चाहिँ 27 सन् 2026 दिन. 27 भइसक्यो मे महिना सकिनको लागि अब धेरै दिन बाँकी रहेको छैन. यही आइतबार चाहिँ अन्तिम दिन हो मे महिनाको. अब आज 23 काठमाडौँ अन्तर्राष्ट्रिय पर्वतीय चलचित्र महोत्सव सुरु हुने दिन रहेछ. पद्मिनी एकादशी पनि परेको छ आजको दिन. अब भोलि चाहिँ बकर ईद छ, पर्सि राष्ट्रिय स्वतन्त्रता दिवस. पूर्णिमा व्रत लिनुहुनेको लागि शनिबारको दिन छ, पूर्णिमा व्रत लिनुहुनेको लागि त्यो चाहिँ विशेष दिन भयो. अब आजको वैदेशिक विनिमय दर पाउन्ड स्टर्लिङको कति छ त्यो हेरौँ. आज पाउन्ड स्टर्लिङ एकको खरिद दर 206 रुपियाँ, हजुर, अनि बिक्री दर 206.81 रुपियाँ. पाउन्ड स्टर्लिङ एकको खरिद दर 206 रुपियाँ र बिक्री दर 206.81 रुपियाँ. अनि आज सुन र चाँदीको मूल्य 290,500 रुपियाँ. प्रति तोला सुनको मूल्य 290,500 रुपियाँ. हिजो 291,000 समथिङ थियो र आज अलिकति घटेको छ. फेरि 290,500 रुपियाँ प्रति तोला सुनको मूल्य छ भने चाँदी प्रति तोलाको चाहिँ 5,080 रुपियाँ. हजुर, चाँदी प्रति तोलाको 5,080 रुपियाँ छ प्रति तोलाको मूल्य. आज नेपाल सुन चाँदी व्यवसायी महासङ्घले तोकेको सुन र चाँदीको मूल्य रह्यो. अब एकछिनमा राशिफल हुनेछ. अहिलेलाई फेरि अर्को एउटा गीत राखौँ. शम्भु राई अनि कुन्ती मोक्तान गाउँदै हुनुहुन्छ.

आउनुहोस् अब राशिफल सुनौ आजको। सबभन्दा पहिले मेष राशि, आज कुनै पनि अधुरो विषय फेरि अगाडि आउन सक्छ मेष राशि हुनेको। हतारमा प्रतिक्रिया दिनुभन्दा परिस्थिति बुझ्नु राम्रो होला। भित्री आत्मबलले समस्या सहज बनाउन सक्छ। आज दिनको अन्त्यतिर राहत महसुस हुनेछ। वृष राशिको भने नजिकका व्यक्तिको व्यवहारले मन छुने संकेत छ। आज सम्बन्धमा स्पष्टता आउने सम्भावना देखिन्छ। कसैको साथले आत्मविश्वास बढाउन सक्छ। मिठो संवादले दूरी पनि घटाउला। मिथुन राशि, आज कामको चाप बढ्न सक्छ। सानो कुरामा पनि ध्यान दिनुपर्ने अवस्था सृजना होला। नियमितता अपनाउँदा गल्ती कम हुनेछ। शरीरलाई विश्राम दिनु आवश्यक हुनेछ। कर्कट राशि, मनले रमाइलो र आत्मीय वातावरण खोज्नेछ। सृजनात्मक सोचले नयाँ ऊर्जा दिनेछ। आफूलाई मनपर्ने व्यक्तिसँग समय बित्न आज बिताउन सकिनेछ र हर्ष उल्लासको दिन पनि रहनेछ आज। कर्कट राशिपछि सिंह राशिको पालो। घरभित्रको विषयमा ध्यान केन्द्रित हुन सक्छ। आफन्तसँग आज आवश्यक छलफल हुन सक्नेछ। पुरानो योजना फेरि सोच्नुपर्ने अवस्था आउन सक्छ। धैर्य राख्दा वातावरण सहज रहला। कन्या राशिलाई भने आज नयाँ जानकारीले सोच परिवर्तन गराउला। बोल्ने शैली प्रभावकारी बन्नेछ। छोटो दूरीको यात्रा उपयोगी हुने संकेत छ। जिज्ञासाले अनुभव दिलाउनेछ आज। अब पालो तुला राशिको। आज आर्थिक विषयमा सोच गहिरो बन्न सक्छ। आवश्यकता भन्दा बढी खर्च गर्न मन लाग्नेछ। आफ्नो प्राथमिकता छुट्याउनु राम्रो हुन्छ आज। परिवारको सुझाव लाभदायक बन्नेछ। वृश्चिक राशिको भने चन्द्रमाको प्रभावले आत्मविश्वास बढ्नेछ। तपाईँको उपस्थिति अरूले सहजै महसुस गर्नेछन्। मनमा दृढता आउन सक्छ। आफ्नो निर्णयमा स्पष्टता देखिनेछ। धनु राशिलाई मन केही एकान्त खोज्न सक्छ। मनले पुराना घटनाले सोचमा गहिराई ल्याउन सक्छ। आवश्यक भन्दा बढी चिन्ता नगर्नु नै राम्रो हुनेछ। शान्त वातावरणले राहत दिनेछ। मकर राशिको भविष्यको योजनाबारे सोच बढ्ने संकेत छ। साथीभाइसँग नयाँ विचार आदान प्रदान हुन सक्छ। आशा गरेको समाचार प्राप्त हुन सक्नेछ। सामाजिक वातावरण अनुकूल रहला। कुम्भ राशि, काममा तपाईँको निर्णयको महत्त्व बढ्नेछ आज। जिम्मेवारी सम्हाल्दा अरूको विश्वास जित्न सकिनेछ। अनुभवले सही दिशा देखाउनेछ। पद प्रतिष्ठासँग जोडिएको लाभ हुन सक्छ। अब अन्तमा मीन राशिको हेरौँ। आज नयाँ अनुभवतर्फ मन आकर्षित हुनेछ। अध्ययन या यात्रा सम्बन्धी सोच बलियो बन्न सक्छ। सकारात्मक व्यक्तिसँगको भेटले थप ऊर्जा थपिएला र फरक वातावरणले मन ताजा बनाउनेछ। राशिफल यहीसम्म आएर सकियो आजको लागि। अब गीत सुन्न पर्छ, अर्को एउटा गीत

तड्के पछ यो गीत कुमन अधिकारी अनि रमिला नेउपानेले गाउनु भएको छ. प्रस्तुत गीत पशुपतिमा भन्दै हुनुहुन्छ उहाँहरू. हजुर, र पशुपतिमा गीत सुन्दाखेरि त अलिअलि तिज तिज आए आए जस्तो आभास पो हुन्छ त. हजुर, तर केही छैन, त्यो भन्दा आउँछ आउँछ भन्दा भन्दै आइ नै हाल्छ कि. त्यसैले कहिले काहीँ यो सुन्दाखेरि एक किसिमको छुट्टै मजा पनि आउँछ, त्यसैले इन्जोय गर्नुहोस्.

0: यो पीएफबीएस
1: कुनै विवाह वर्तमानको निम्तलाई बिर्सन भयो, अलिअलि अप्ठ्यारो लाग्यो होला तर पनि ठिकै छ। अनि सर्भिकल स्क्रिनिङको निम्तलाई चाहिँ के यो निम्तलाई व्यवस्था गर्ने वा बिर्सने खतरा मोल्न सक्नुहुन्छ तपाईँ? दि एनएचएस सर्भिकल स्क्रिनिङ प्रोग्राम सन् 1988 सुरु भएको थियो र यसले वर्षेनी 5,000 भन्दा धेरैको ज्यान जोगाउने गरेको छ। तर यसले तब मात्र ज्यान जोगाउन सक्छ जब महिलाहरूले आफ्नो स्क्रिनिङ गराउँछन्। तपाईँले पनि आफ्नो सर्भिकल स्क्रिनिङको निम्तोलाई व्यवस्था नगर्नुहोला। यदि तपाईँले आफ्नो पछिल्लो स्क्रिनिङ छुटाउनु भएको छ भने आजै यसका लागि अपोइन्टमेन्ट मिलाइहाल्नुहोस्। यस सम्बन्धित विस्तृत जानकारीको लागि आफ्नो जीपी प्र्याक्टिसमा सम्पर्क गरिहाल्नुहोस् वा nhs.uk मा गएर सर्भिकल स्क्रिनिङको खोज

0: भूगोल दहाल अनि ऋतु लामाले गाउनु भएको प्रस्तुत गीत मन पराउनु भयो होला पक्कै पनि. अब यसपछि अरू गीतहरू पनि छन्, एकादशी भजन पनि सुनाइदिनुहोस् है भनेर भन्नुभएको छ यहाँहरूले. सो एकादशी भजन पनि हामी सुन्छौँ एकैछिनमा. बिहानको 7:46 गएको छ यहाँ स्थानीय समय बेलायतको. नेपालमा चाहिँ दिउँसोको 12:30 भइसक्यो, 12:31 पनि गएको छ. ब्रुनाई र हङकङतिर दिउँसोको 2:00 अहिले 46 गएको छ. अब प्रश्न सुन्ने बेला भएको छ आज फेरि एकचोटि. यी कलाकारहरू मध्ये कुन गायिका लोक दोहोरी विधाकी गायिका होइनन्? अप्सनहरूमा सबिना बुढा, सम्झना भण्डारी, तृष्णा गुरुङ र सपना रोका. यी कलाकारहरू मध्ये कुन गायिका चाहिँ लोक दोहोरी विधाकी गायिका होइनन्, अर्थात् लोक दोहोरी विधामा गीत गाउँदिनन्? सविता बुढा, सम्झना भण्डारी, कृष्णा गुरुङ र सपना रोका.
1: हजुर, अप्सनहरू पनि हामीले 4 राखेका छौँ. गायिकाहरूको मात्रै नाम राखेका छौँ, फेरि याद गर्नु भएको छ नि होइन? हजुर, पक्कै पनि याद गर्नु भएको छ. र गायिकाहरू नै हुने चारैजना नाम कसै कसैसँग जुझ्न सक्छ. हजुर, र धेरैसँग जुझ्न सक्छ एक्चुली. कहाँ कसै कसैसँग, एउटै नाम थुप्रै हुन्छन् होइन, संसारभरि धेरै हुन्छ धेरैजनाको. अब अनुहार त जुझ्छ रे, कम्तीमा 6-7 मानिसहरूसँग तपाईँको मेरो अनुहार यो संसारमा जुझ्छ रे कि मिल्छ रे. भनेपछि अब ती मानिसहरू कहाँ छन्, हामीले भेटेका हुँदैन तर छन् रे संसारमा चाहिँ आफ्नो अनुहारसँग मिल्ने मानिसहरू. एनिवे, अब यो प्रश्न यही नै हो प्रश्न. अब तपाईँले लोक दोहोरी चाहिँ कलाकारहरू मध्ये अब एउटा कलाकार चाहिँ होइनन् हजुर, र उहाँको नाम चाहिँ के हो पत्ता लगाएर तपाईँले भन्नुपर्नेछ. अप्सन सजिलोसँग दिएको छु मैले, राखेको छु. र खोज्ने काम चाहिँ अब तपाईँको अलिअलि होमवर्क होइन, होमवर्क गर्नु पऱ्यो नि अलिअलि. गृह कार्य यो हप्ताको लागि यही नै हो. ओके, र गृह कार्य गरे बापत तपाईँहरू मध्ये एकजना दुईजनाले चाहिँ पाउनुहुन्छ 9 लोक दोहोरी स्वर्णिम साँझ, जो चाहिँ 30 शनिबारको दिन हुँदैछ एम्पायर हल अल्डरसेटमा. हजुर, यसको टिकट एक एकवटा टिकट दुईजनाले पाउनुहुन्छ. र यसको लागि उत्तर चाहिँ मिल्नु पऱ्यो है, फेरि ड्रमा जानुभन्दा अगाडि उत्तर त मिल्नु पऱ्यो. ज जसको उत्तर मिल्छ उहाँहरूको मात्रै नाम जान्छ ड्रमा. र यो शुक्रबार बिहान 8 उत्तर पठाइदिनु होला. र शुक्रबार बिहान 9 चाहिँ अगाडि लकी ड्र हुन्छ, जसबाट दुईजनाको नाम निस्कन्छ. उहाँहरूले भनिहाल्यौँ टिकट पाउनुहुनेछ. राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल युके शाखाले अर्गनाइज गर्न लागेको यो 9 लोक दोहोरी गोल्डन नाइटको टिकट चाहिँ एडभान्समा तपाईँले ढोकामा 20 लिन सक्नु, एडभान्समा 20 लिन सक्नुहुँदो रहेछ, ढोकामा चाहिँ 25 लाग्छ है. र यस सम्बन्धी विस्तृत कुराकानी हामीले गरेका छौँ कल्पना श्रीपालजीसँग. उहाँ यही संस्थाको मेम्बर, एक्चुअली प्रथम उपाध्यक्ष हुनुहुन्छ र आयोजना गर्दै हुनुहुन्छ कार्यक्रम. उहाँहरूले उहाँहरूको यो कार्यक्रम सम्बन्धी भोलि चाहिँ हामी कुराकानी सुन्छौँ 8 पछिको समयमा. र अब ओके, आजको यो प्रश्न भइहाल्यो, गीत सुन्नपर्छ. प्रश्न त भर्खरै हामीले सुनिहाल्यौँ, फेरि पनि नेक्स्ट आवरमा सुनाउँछु म. कुराकानी पनि छ नेक्स्ट आवरमा, तपाईँहरूको उत्तरहरू पनि फटाफट आइरहेको छ, लेख्दै गर्नुहोला. कतिको सेकेन्ड एटेम्प छ, कतिको थर्ड एटेम्प, कतिको फर्स्ट एटेम्प्ट होइन, कोसिस जारी नै राख्नु होला शुक्रबार बिहान 8 अब गीत सुनौ. एकादशी, आज एकादशी भनेर अघि हामी भन्दै थियौँ होइन, एकादशी व्रत लिने हुनेहरूको लागि एकादशीको गीत सुनाइदिनु होला भनेर भन्नुभएको छ. ओके, हाम्रो खिम गुरुङज्यूले हो रेडिङबाट आज एकादशीको गीत सुनाइदिनुहोस् न है भनेर भन्नुभएको. ओके हजुर, मर्निङ वक गर्दै सुन्दैछु. पाल्मर पार्कको शीतलोमा भरे रातैभरि गर्मी भयो, अहिले त शीतलो भएको छ, साथै फ्रेस हावा पनि लिँदै हिँडेको छु है. आज ज्येष्ठ शुक्ल पद्मिनी एकादशी व्रत, त्यसैले सम्पूर्ण भक्तजन र श्रोतावृन्दलाई यो तलको गीत सुनाइदिनुहोस् है भनेर उहाँले भन्नुभएको छ. आज एकादशी भन्ने गीत मनोज प्रसाई सुरज रावल साथीहरूले गाउनुभएको गीत छ, सुरु पनि गरिसकेको छु मैले. आउनुहोस् यो गीत सुनौ आज, उहाँले सबैलाई सुनाउन चाहनु भएको छ. एक्चुली भजन हो यो, हजुर भजन सुनौ.

एकादशी भजन सुन्दै थियौ हामीले मनोज प्रसाई सूरज रावल साथीहरूले गाउनु भएको. समय बिहानको 7:54 पनि गयो. अब एउटै गीत बाँकी रहेको छ अर्को यो आवरको लागि. बेनिसा पौडेल अनि सुभाष भुजेल गाउनुहुन्छ. यहाँहरूको पत्र भन्दा पनि मेसेजहरू निकै आइरहेको छ. थ्याङ्क यू भनेर हाम्रो खिम गुरुङज्यूले भनी पनि सक्नु भएको छ. रेडिङबाट अघि नै उहाँ हिँडेर निस्किनु भएको शीतल शीतलमा होइन, पाल्मर पार्कतिर. अहिले त घर पनि लाग्नु भयो होला पक्कै पनि. आएर अब चिया पिउने खाजा लिने बेला होइन. र यहाँहरूले सुन्दै हुनुहुन्छ भनेर कतिले लेख्नु भएको छ. हाम्रो यता पार्वती गुरुङ हजुर उता साउथ इस्ट लन्डनबाट हरेक बिहानी गोल्डन हुन्छ तपाईँलाई सुन्न पाउँदाखेरि भनेर भन्नुभएको छ. र हिजो आज मौसमले मन नै रमाइलो बनाइदिएको छ भन्नुभएको छ है उहाँले. हजुर धेरै धन्यवाद प्रशंसाको लागि. र मलाई पनि तपाईँहरूले लेख्नुभयो भने यो सुनभन्दा पनि महँगो अरू के छ भने त्यो चिज. हजुर त्यस्तो फिलिङ हुन्छ मलाई पनि. मलाई पनि एकदमै सुनौलो वातावरण भएको फिलिङ हुन्छ. र अब हाम्रो अर्को श्रोता हुनुहुन्छ, एकदमै नियमित श्रोता हाम्रो बिमला मोक्तानजी. बिमला मोक्तानजी आउनु भएको छ र उहाँ चाहिँ अहिले उता वेल्स स्नोडेनियामा हुनुहुन्छ. स्नोडेनियामा उहाँले सुन्दै हुनुहुँदो रहेछ. आशाजी यो साता हामी स्नोडोनिया घुम्न आएका छौँ. यहाँको मौसम अत्यन्त रमाइलो, सफा नीलो आकाश घमाइलो रहेको छ. हरियाली, अग्ला अग्ला पहाड डाँडा होइन, विशाल पहाड, प्राकृतिक सौन्दर्यले मनै नै लोभ्याउने वातावरण छ यहाँ. आज हामी प्रसिद्ध स्नोडन माउन्टेन रेलवे चढ्न जाँदैछौँ. वा यो रेलवे रेल मार्गले पहाडको उचाइसम्म पुर्याउँदै वरपरका मनोरम दृश्यहरू नजिकबाट अवलोकन गर्ने अवसर पाउनेछौँ. र यात्राको क्रममा यहाँको भौगोलिक बनावट, हिम नदीले बनाएका उपत्यका, हरिया पहाडहरू र प्राकृतिक सम्पदालाई अत्यन्तै अनुभव गर्ने प्रत्यक्ष अनुभव गर्नेछौँ. यस यात्राले हामीलाई प्राकृतिक सौन्दर्य सँगै यहाँको इतिहास, संस्कृति र भौगोलिक विविधताबारे पनि धेरै ज्ञान लिन हामी आतुर छौँ. र जीवनमा घुमफिर गर्नु पनि एक सुनौलो अवसर जस्तो लाग्छ. नयाँ ठाउँहरू घुम्दा मनलाई शान्ति मिल्छ, नयाँ अनुभव हुने अनि जीवन प्रकृतिको दृष्टिकोण अझै फराकिलो बन्ने रहेछ. त्यसैले समय र उमेर सधैँ अवसरलाई हामी गाजी हालौँ, किनकि बितेको समय फेरि फर्केर आउँदैन. बस यही अनुरोध गर्न चाहन्छु, सबैको मङ्गल होस् भनेर बिमला मोक्तानजीले वेल्सबाट लेख्नु भएको छ है. आज लु तपाईँ उता आज चाहिँ माथि डाँडा चढ्न जाँदै हुनुहुँदो रहेछ. तपाईँको यात्रा एकदमै शुभ रहोस् अनि रमाइलो रहोस्, इन्जोय गर्नुहोस् है त. हामी सबैको लागि इन्जोय गरिदिनु होला बिमलाजी. हामी पनि कल्पना गर्नेछौँ त्यहीँ गएको तपाईँ जानु भएको सुन्दाखेरि खुसी लाग्यो. ल त इन्जोय यो होलिडे. अब हामी गीत सुरु गरिसकेको छु मैले. बेनिसा पौडेल र सुभाष भुजेललाई सुन्दै समाचारतिर लाग्छौँ.

0: सैन्य समुदायमा
1: बेलायत भरि
0: on air
1: एपमा
0: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: Play BFBS
1: यो BFBS गोर्खा रेडियो हो
0: गोर्खा रेडियो
3: श्रम संस्कृतिका सांसद हर्क साम्पाङ आजको संसद छाडेर हिँड्नु भएको छ। आज बैठक शुरू हुनासाथ प्ले कार्ड देखाएर विरोध जनाएका साम्पाङलाई सभामुखले बोल्ने समय दिएपछि संसद नियमावली अनुसार प्रधानमन्त्रीलाई संसदमा बोलाउन वा आफूलाई बैठकबाट निकाल्न चुनौती दिनु भएको थियो।
4: सभामुखज्यूले उहाँलाई रुलिङ गरेर ल्याउन सक्नु भइरहेको छैन। त्यसो भएको कारणले गर्दाखेरि म आजको सदनमा के माग गर्छु भने यहाँले 15(2) अनुसार प्रधानमन्त्रीज्यूलाई सदनमा जवाफदेही बनाएर ल्याउन सक्नुहुन्न भने नियमावलीको 31(1) लागू गरेर मलाई यो सदनबाट निष्कासन गरेर यहाँहरूले यो सदनको गरिमा बढाइदिनुहुन म अनुरोध गर्दछु। यो दुईटामा एउटा म माग गर्दछु। म आज रिसाउनेवालामा पनि छैन, कराउनेवालामा पनि छैन। यहाँको मजबुरी बुझिराखेको छु मैले, तर यो सदनको गरिमा यसरी कायम हुन सक्दैन। कि त प्रधानमन्त्रीज्यूलाई यहाँले बोलाइदिनु पर्यो, होइन भने त निस्केर जा भनेर मलाई भनिदिनु पर्यो। म अलिकति बदमास विद्यार्थी जस्तो पनि देखा परिरहेको छु, सबैजना हाँसी पनि राख्नु भएको छ। यो दुईटा मध्ये यहाँले कुन चाहिँ नियम आज लागू गर्नुहुन्छ म यो कुरा राख्न चाहन्छु।
3: प्रतिनिधि सभा नियमावलीको नियम 31 उपनियम 1 बैठकमा अभद्र व्यवहार गर्ने सदस्यलाई सभामुखले चेतावनी दिने र सदस्यले तुरन्त आफ्नो व्यवहारमाथि नियन्त्रण नगरेमा सभामुखले बैठक कक्षबाट बाहिर जान आदेश दिन सक्ने व्यवस्था छ। नियम 15(2) सदनको आकस्मिक शून्य र विशेष समयमा उठेका विषयमा सम्बन्धित मन्त्रीले 7 दिनभित्र सदनमा जवाफ दिनुपर्ने प्रावधान छ। सांसद साम्पाङले अड्डी लिन थालेपछि केही बेर सभामुख प्रसाद अरियालसँग सवाल जवाब समेत चलेको थियो।
5: मैले मान्य सदस्यको कुरा सुने, बस्नुहोस्। मान्य सदस्यले राख्नु भएको कुरा मेरो ध्यान आकर्षण भएको छ। मान्य सदस्य हिजोको सदनमा उपस्थित हुनुहुँदैन थियो, यो विषय हिजो मैले सभालाई जानकारी गराइसकेको छु, त्यस कारणले मान्य सदस्य बस्नुहोस्। मान्य सदस्यहरूले हलबाट सभामुखलाई कुन विषयमा रुलिङ गर्ने, कुन विषयमा रुलिङ नगर्ने, कसलाई रुलिङ गर्ने, कसलाई रुलिङ नगर्ने भनेर सभामुखलाई निर्देशन दिने त्यो प्र्याक्टिस छ जस्तो मलाई लाग्दैन। मान्य सदस्यलाई फेरि पनि भन्छु, यहाँ बस्नुहोस् र सभा सञ्चालन गर्नलाई सहयोग गर्नुहोस्।
3: सभामुखसँग केही बेरको सवाल जवाफपछि साम्पाङ आफै बैठक छाडेर हिँड्नु भएको हो। साम्पाङ हिँडेपछि आकस्मिक र शून्य समय सहित बैठक नियमित चलेको छ। सरकारले निजी अस्पतालमा स्वास्थ्य बीमा सेवा कटौती गरेको छ। स्वास्थ्य बीमा कार्यक्रम गम्भीर संकटमा धकेलेको संकेत गर्दै स्वास्थ्य बीमा बोर्डले निजी अस्पतालमा आकस्मिक बाहेकका सबै सेवा स्थगित गर्ने निर्णय गरेको हो। बोर्डले बढ्दो वित्तीय संकटलाई कारण देखाउँदै बिहिबार सार्वजनिक गरेको सूचनामा जेठ 16 गतेदेखि अर्को निर्णय नभएसम्म निजी स्वास्थ्य संस्थाबाट प्रदान हुँदै आएका स्वास्थ्य बीमा सम्बन्धी सेवा बन्द हुने उल्लेख गरेको छ। यो निर्णयसँगै मुलुकभर स्वास्थ्य बीमा कार्यक्रममा आबद्ध रहेका 100 निजी अस्पताल मेडिकल कलेजबाट बीमित नागरिकले पाउँदै आएको सेवा प्रभावित हुने आशंका छ। आकस्मिक सेवा भने यथावत रहने बोर्डले जनाएको छ। सरकारले सबै नागरिकलाई स्वास्थ्य सेवामा पहुँच भन्ने नारासहित शुरू गरेको स्वास्थ्य बीमा कार्यक्रम अहिले चरम आर्थिक अव्यवस्था, बकेउता भुक्तानी र प्रशासनिक कमजोरीका कारण धराशयी बनेको छ। वर्षौंदेखि निजी अस्पताललाई दिनुपर्ने अरबौं रकम भुक्तानी रोकिएको छ। बीमा बोर्डका अनुसार अहिलेसम्म सेवा प्रदायक संस्थालाई 16 अर्ब तिर्न बाँकी छ। क्यान्सरको उपचार गर्ने नेपालकै ठूलो बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा औषधिको अभाव भएको छ। अस्पतालको मेडिकल अङ्कोलोजी विभागका प्रमुख डाक्टर गुरूशरण शाहका अनुसार विश्वव्यापी रूपमै क्यान्सर उपचारमा प्रयोग हुने महत्वपूर्ण औषधिहरूको अभाव देखिएको छ। बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा पनि यसको असर परेको उहाँले बताउनु भएको छ। औषधिको अभावले केमोथेरापीको प्रभावकारिता घट्ने मात्र नभई बजारमा हुने अवैध ओसार पसार र गुणस्तरहीन औषधिको प्रयोगले बिरामीको स्वास्थ्यमा गम्भीर जोखिम निम्त्याइरहेको समेत उहाँले बताउनुभयो। प्रयोगले बिरामीको स्वास्थ्यमा गम्भीर जोखिम निम्त्याइरहेको समेत उहाँले बताउनुभयो। यसले बिरामीहरू गुणस्तरीय उपचारबाट वञ्चित हुनु परेको भन्दै उहाँले क्यान्सर निको हुने दरमा रास आउन सक्ने चेतावनी दिनुभएको छ। कतिपय बिरामीहरूले छिमेकी मुलुकबाट वा बाहिरका पसलहरूबाट औषधि ल्याइरहेको भन्दै उहाँले तर यस्ता औषधिहरू औषधि व्यवस्था विभागमा दर्ता नभएका, सिल तोडिएका र भन्सार छलेर ल्याइएका भेटिएको बताउनुभयो। अहिलेसम्मका खबर यति नै।
0: BFBS Gorkha

नमस्ते, गुड मर्निङ, फेरि पनि वेलकम यहाँहरू सबैलाई आज बिहानीको यो सो नमस्ते युकेमा। बिहानको 11 मिनट गइसक्यो, 8:11 गइसकेको छ अहिले बेलायतमा, र यतिखेर हामी आजको पत्र पत्रिकाका हेडलाइनहरू अलिकति हेर्न लागिरहेका छौँ। र पत्र पत्रिकाका हेडलाइनहरूमा विभिन्न प्रकारका खबरहरू छँदैछन्। यसमा आज हामीले प्रधानमन्त्री सर केयर स्टार्मरको बारेमा, हालका वर्तमान प्रधानमन्त्रीको बारेमा पूर्व प्रधानमन्त्री सर टोनी ब्लेयरले के भन्नुभएको छ, उहाँले भन्नुभएको कुराहरू आज पत्र पत्रिकाले धेरै लेखेका छन्। र सर टोनी ब्लेयरले चाहिँ भन्नुभएको छ कि अहिलेका प्रधानमन्त्रीसँग ब्रिटेनलाई बेलायतलाई फिक्स गर्ने कुनै पनि योजना छैन भनेर उहाँले भन्नुभएको रहेछ। र अहिले नयाँ कुरा उहाँले यो गर्नुभएको छ, र यसमा उहाँले हालसालै भन्नुभएको लेबरको यो गभर्मेन्ट कसरी फेल भइरहेको छ भन्ने कुरालाई उहाँले केही यो भनेर लेख्नु पनि भएको छ, ल भन्नु पनि भएको छ उहाँले। यो चाहिँ प्रधानमन्त्री सर केयर स्टार्मरको व्यक्तित्वको कारणले होइन कि, प्रिन्सिपल प्रब्लम चाहिँ उहाँको पर्सनालिटी होइन, तर अरू चिज हो। अहिले चाहिँ पार्टी, अहिले उहाँ चाहिँ अलिक बढी नै यो उहाँ र अहिले सरकारमा भएको व्यक्तिहरू बढी नै बायाँतिर ढल्किएको भन्ने कुरा चाहिँ उहाँले गर्नुभएको रहेछ। र प्रधानमन्त्रीले चाहिँ यो एकदम लेफ्ट विङको पनि एकदमै कम्फोर्ट जोनमा उहाँहरू बस्नु भएको कारणले गर्दाखेरि अहिले यो लेबर सरकारलाई, अहिलेको सरकारले अलि अप्ठ्यारो स्थिति परिरहेको छ, र देशमा पनि अप्ठ्यारो भइरहेको छ। एकदम हाई ट्याक्स होइन, रेड टेपहरू ले गर्दाखेरि, अनि यस्तै गरिकन अहिलेको वेलफेयर बिल जो बढिरहेको छ निरन्तर, त्यसलाई चाहिँ कम गर्न नसकेको, ट्याकल गर्न नसकेको कारणले गर्दाखेरि चाहिँ सरकार अहिले कमजोर भइरहेको छ भनेर उहाँले भन्नुभएको छ। र अलि बढी चाहिँ बायाँतिर ढल्किएको उहाँहरूको यो स्थिति चाहिँ डेन्जरस छ, अहिलेको बेलायतको लागि अलिक खतराजनक छ भनेर उहाँले भन्नुभएको रहेछ। सो उहाँको यो झन्डै 5,700 वर्डको एसे उहाँले त्यो जुन लेखेर अहिले लेख्नु भएको रहेछ, यसमा यी सबै कुरा भन्नुभएको छ। र आफ्नो सरकारको लागि उहाँले चाहिँ त्यो एउटा सुझाव पनि हो, र अहिले किन यस्तो भइरहेको छ भन्ने कुरा पनि उहाँले त्यो गर्नुभएको, लेख्नु भएको रहेछ। सो यसमा अब प्रधानमन्त्रीको, अहिलेका वर्तमान प्रधानमन्त्रीको भविष्य के त भन्ने कुरा पनि उहाँले, होइन, उहाँ अब चाहिँ फेरिनुपर्छ, प्रधानमन्त्री फेरिनुपर्छ भन्ने कुरा पनि उहाँले यसो सब भन्नुभएको रहेछ। र उतातिर फेरि म्यान्चेस्टर सिटीका मेयर उहाँ एन्डी बर्नम, हजुर, अब उहाँले चाहिँ लिडरसिप च्यालेन्ज गर्ने त भन्नुभएको छ। मेकरफिल्डको बाई इलेक्सनमा नेक्स्ट मन्थ जो हुँदैछ, त्यहाँबाट उहाँ आउँदै हुनुहुन्छ, होइन, उहाँ भिड्दै हुनुहुन्छ, त्यसमा अब अगाडि के हुन्छ त्यो नतिजाले मात्रै बताउँछ। सो यो पनि प्रसङ्ग छँदैछ आज। र यस्तै गरिकन अर्को प्रसङ्ग भनेको, हिजो पनि निकै थियो, आज पनि छ पत्र पत्रिकामा, यसमा चाहिँ एसएनपीका पूर्व फर्स्ट मिनिस्टर निकोला स्टर्जनको बारेमा फेरि आएको छ, र उहाँको पार्टनर, उहाँको जीवनसाथी पिटर को बारेमा पनि आज हामीले सुन्छौँ, होइन। र हिजो चाहिँ उहाँलाई, उहाँको भनौँ न, उहाँको जीवनसाथी पिटर, उहाँ पूर्व एसएनपीका पार्टीका पूर्व चिफ एक्जिक्युटिभ हुनुहुन्छ, र उहाँलाई चाहिँ 4,00,000 पाउन्ड बराबरको हिनामिना गरेको कारणले, एसएनपीको यो फन्ड हो, यो हिनामिना गरेको कारणले चाहिँ उहाँलाई जेल सजाय भएको छ, यो कुरा हामीले हिजो सुनेका थियौँ। र उतातिर फेरि पूर्व फर्स्ट मिनिस्टर निकोला, उहाँलाई पनि सोधपुछ गरिएको छ, गरिँदैछ भन्ने कुरा आएको छ आज पत्र पत्रिकामा। र उहाँको घरमा चाहिँ एकदमै लग्जरी मोटर होम, होइन, यो 1,24,550 पर्ने लग्जरी एउटा होम चाहिँ किनिएको हो, यो मोबाइल होम 2023 सालभन्दा अगाडि। र यो कुरा चाहिँ आइरहेको छ, उहाँलाई कसै, उहाँले थाहा पाएन, मैले थाहा छैन भनेर उहाँले भन्नुभएको छ। झन्डै उहाँको नेकलेस 425 पाउन्ड बराबरको नेकलेस, होइन, घाँटीको माला उहाँले लगाउनु भएको थियो, र यो उहाँलाई गिफ्टहरू पनि दिएको उहाँको जीवनसाथीले, तर यो आएको, यो कसरी आएको भन्ने कुरा उहाँलाई ज्ञान नभएको, एसएनपी पूर्व लिडरलाई चाहिँ थाहा नभएको भनेर उहाँले भन्नुभएको रहेछ। र अब
यतातिर उहाँले मलाई थाहा भएन भनेर निकोला स्टर्डनले भन्नुभएको छ भने अर्कोतिर फेरि जेके राउलिङ ह्यारी पोटरका लेखिका जेके राउलिङले चाहिँ स्कटल्यान्डको फर्स्ट पूर्व फर्स्ट मिनिस्टर निकोला स्टर्डनको बारेमा उहाँले फेरि बोल्नु भएको छ भन्नुभएको छ उहाँलाई आफ्नो श्रीमानले होइन आफ्नो पार्टनरले गरेको लग्जरी गुडहरू आफ्नो पार्टीबाट लिएको कसरी थाहा भएन भनेर उहाँले भन्नुभएको रहेछ र अब झन्डै लग्जरी मोबाइल होम मोटर होम 1,24,500 पर्ने होइन अनि ज्यागुअर गाडी 81,000 ओभर 81,000 पर्ने यस्तो चिजहरू घरमा आउँदाखेरि 1900 पाउन्डको बुक सेल्फहरू घरमा आउँदाखेरि उहाँले कसरी थाहा भएन भनेर भन्नुभयो भनेर उहाँले भन्नुभएको रहेछ एनिवे जेके राउलिङ जो 60 वर्ष हुनुहुन्छ अहिले होइन उहाँले अनलाइनमा यसरी लेख्नु भएको छ डे टु डे घरमा आउने सामानहरूको बारेमा कसरी थाहा भएन अत्यन्तै बिजी हुनुभएछ आफ्नो काममा भनेर उहाँले भन्नुभएको छ त्यो पनि आज पत्रिकामा छ एकातिर र यस्तै गरिकन अर्को प्रधानमन्त्री सर केर स्टार्मरले चाहिँ अहिले यहाँ अस्ट्रेलियन स्टाइलको ब्यान गरिने बच्चाहरूलाई सोसियल मिडियाबाट मिडियामा प्रवेश गर्नको लागि 16 वर्षदेखि मुनिकालाई ब्यान गर्ने भन्ने कुरा चाहिँ आएको छ र यो चाहिँ एकदमै गेम चेन्जर हुन्छ र विदिन विक्स यसको मिटिङ हुन्छ र हामीले चाहिँ कसरी गर्ने भनेर छिटै यसलाई लागू गर्ने तरिकाले चाहिँ यो कुरा गर्नेछौँ भनेर उहाँले भन्नुभएको छ यो गेम चेन्जर पोलिसी ल्याउनेछौँ जसले चाहिँ बच्चाहरूलाई सोसियल मिडियामा हुने हार्मफुल जुन त्यहाँ भिडियोहरू हुन्छ जुन मेटेरियलहरू हुन्छ होइन त्यहाँनिर त्यो त्यसबाट बचाउने कुरा उहाँले गर्नुभएको छ अब अगाडि दिनहरूमा चाहिँ उहाँले चाँडै निर्णय गर्नुहुन्छ अरे यो कुरा पनि छ पत्रिकामा भने अर्को चाहिँ इरानको कुरा पनि आएको छ युएस इरानको कुरा र इरानले चाहिँ शान्तिवार्तामा अग्री गर्छ जब चाहिँ इरानको 24 बिलियन डलर बराबरको जुन फ्रोजन एसेट छ त्यसलाई चाहिँ रिलिज गरिदिन्छ युएसले भनेर भनेको छ र यो उनीहरूको सम्पत्ति चाहिँ फुकुवा गरिदियो भने चाहिँ हामी तयार हुन्छौँ भनेर भनिएको कुरा आएको रहेछ आज र तेहरानको चिफ नेगोसिएटर अनि द फरेन मिनिस्टरले भन्नुभएको रहेछ यो दोहाको मिटिङमा यो कुरा राख्नुभएको रहेछ सो अब अगाडि के हुन्छ त्यो हेर्न बाँकी नै रहेको छ यो चाहिँ अहिले फन्डहरू चाहिँ कोही साउथ कोरियामा छ कोही कटारमा इराक जापान होइन बहराइन टर्की जर्मनी लक्जमबर्गतिर यिनीहरू चाहिँ त्यहाँ त्यो फ्रोजन गरिएको छ क्या एसेटहरू सो यिनीहरू सबैलाई फुकुवा गर्नको लागि चाहिँ माग गरेको रहेछ भन्ने कुरा पत्रिकामा रहेको छ सो यिनै छन् आज खबरहरू यति नै गरौँ अनि गीत सुन्दै अगाडि बढौँ आउनुहोस् अब गीत एकछिन सुनौँ अनि त्यसपछि चाहिँ आजको कुराकानी मा चाहिँ डेन्टल हेल्थ सम्बन्धी रहेको छ डाक्टर सुजन राज भण्डारीसँग शिरीषजीले गर्नुभएको कुराकानीलाई आज हामी कन्टिन्यू गर्छौँ दुई भागमा लास्ट विक पनि हामीले सुनेका थियौँ अब आज फेरि बाँकी अंश सुन्नेछौँ पहिले गीत सुनौ मनिषा पोखरेल अनि रूपा केसीले मनिषा पोखरेल अनि रूपा केसीले गाउनुभएको गीत छ चमक चमक भन्ने हजुर यो गीत सुन्दै अगाडि बढाउँ

0: कोसँग कुरा गर्ने होला?
1: केको बारेमा?
0: फौजी सेवामा रहेकाहरूको पाउनदार के छ, कस्तो छ भन्ने विषयमा पत्ता लाउन खोजेको। साह्रै गाह्रो हुँदो रहेछ।
1: तपाईँको मतलब भत्ता, सेवा, सुविधा आदि इत्यादि?
0: तिनकै बारेमा जान्न खोजेको।
1: ए, त्यो त सजिलै छ नि। फौजी सेवामा सेवारतका लागि यस्तै यस्तै कुराहरूको बारेमा जानकारी गराउने उद्देश्यले एउटा नयाँ अनलाइन एपको सुरुवात भएको छ नि, जसको नाम हो डिस्कभर माई बेनिफिट्स।
0: यो त अति राम्रो कुरा सुनाउनु भयो।
1: हो त नि, यो एपद्वारा रेगुलर वा रिजर्भ ब्रिटिस फौजी सेवामा हुनेहरूको लागि उपलब्ध सेवा, सुविधा, भत्ता आदि सम्पूर्ण कुराहरूको जानकारी सहजै लिन सकिन्छ। यो एप चलाउन एकदमै सजिलो छ र यसमा भएका जानकारीहरू प्रष्ट तथा निष्पक्ष छन्। यो एपको बारेमा विस्तृत जानकारीको लागि gov.uk गएर डिस्कभर माई बेनिफिट्स को खोजी गर्न सक्नुहुन्छ।
2: यो BFBS कुरकार रेडियो हो।

0: हजुर थाहा थियो नि सुधार पनि BFBS गोर्खा रेडियोलाई तपाईँ देखेर सुन्दै हुनुहुन्छ र यो बेलामा हाम्रो आजको हेल्थ पोडकास्टको प्रस्तुतिको बेला पनि भइसक्यो र तपाईँको लागि गत सप्ताहदेखि डाक्टर सुजाना राज भण्डारीज्यूसँगको कुराकानीलाई तपाईँको सेवामा राख्दै अगाडि बढ्दैछु। हेल्थ पोडकास्टको यो अर्को श्रृङ्खलामा फेरि पनि मैले हाम्रो सुजानाजीलाई स्वागत गर्न चाहे। थ्याङ्क यू सो मच येट अगेन तपाईँको समयको लागि एन्ड वेलकम।
1: हजुर थ्याङ्क यू नमस्ते।
0: र लास्ट विक हामीले जुन कुराकानी गरेका थियौँ स्पेसली यो ओरल हेल्थको विषयवस्तुमा र बच्चाहरूमा कसरी हेरचाह गर्न सकिन्छ भन्ने कुरा हामीले गऱ्यौँ र आजको कुराकानीलाई अगाडि बढाउनु पर्दाखेरिमा चाहिँ नि अब विशेष गरिकन दाँतको नै कुरा गरौँ है। अब ओरल हेल्थ भन्दाखेरि अरू कुराहरू त छँदै नै छ तपाईँले भन्नुभएको जस्तै दाँतभन्दा बाहेक पनि, तर धेरै समस्या त हाम्रो दाँतमा नै आइरहेको पाउँछ होइन। एकदमै ठुलो अंश चाहिँ ओरल हेल्थको दाँतमा नै हाम्रो चाहिँ केन्द्रित छ। यसर्थमा अब दाँतको स्वास्थ्यको कुरा गर्नुपर्दाखेरि सबैभन्दा पहिला चाहिँ फेरि पनि एकपटक मैले तपाईँलाई हाम्रो दाँतको स्वास्थ्यलाई कसरी राम्रो राख्न सकिन्छ भनेर मैले सोध्न चाहेँ। हुन त लास्ट विक पनि अलिअलि कुरा त हाम्रो यस विषयवस्तुमा भएकै थियो, बच्चैबाट यसको चाहिँ सुरुवात गर्नुपर्छ भनेर तपाईँले भन्नुभएको थियो, तर अब वयस्क उमेरसम्म पुग्यौँ हामी, अब हाम्रो दाँतको स्वास्थ्यलाई चाहिँ हामीले कसरी राम्रो राख्ने भनेर हामीले चाहिँ ध्यान दिन सक्ने अवस्थाको भइसकेपछि चाहिँ गर्नुपर्ने कुराहरू, आज त्यसबाट हाम्रो कुराकानीलाई सुरुवात गरौँ।
1: सो अब दाँतको हेरचाह भन्दाखेरि ब्रसिङ गर्नै पर्छ, त्यो सबैलाई थाहा भएकै कुरा हो। सो ब्रस गर्दाखेरि चाहिँ हामीले सधैँ दुईचोटि बिहान बेलुका ब्रस गर्नुपर्छ र 2 मिनट स्पेन्ड गर्नुपर्छ ब्रस गर्दाखेरि। ब्रस आजकल चाहिँ हामीले धेरै इलेक्ट्रिक टुथब्रस रेकमेन्ड गर्छौँ किनभने धेरै स्टडिजहरूले चाहिँ इलेक्ट्रिक टुथब्रस नर्मल म्यानुअल टुथब्रसभन्दा बेटर भनेर प्रुभ गरिसकेको छ। सो इलेक्ट्रिक टुथब्रस गर्नु सक्नुहुन्छ भने बेटर। त्यसपछि अब दाँत सफा गरेर मात्र हुँदैन, त्यो ब्रस गरेर मात्र चाहिँ हामीले 60% अफ आवर हाम्रो माउथलाई सफा गर्छौँ। फ्लसिङ भेरी इम्पोर्टेन्ट, सो फ्लसिङ भन्नाले चाहिँ दाँतहरूको बिचमा सफा गर्ने हो। त्यसको लागि चाहिँ डेन्टल फ्लसहरू सुपर मार्केटमा अभाइलेबल हुन्छ, त्यो बाहेक लिटल इन्टरडेन्टल ब्रसेस भन्छौँ हामी त्यस्तो पनि अभाइलेबल छ, र आजकल चाहिँ वाटर फ्लसेसहरू पनि अभाइलेबल। सो वाट एभर इज तपाईँ

0: easier to handle or this ma chai sajilo chai kun huncha hola
1: त्यो चाहिँ पर्सनल प्रेफरेन्समा भर पर्छ. जो कसैलाई फ्लसिङ सजिलो लाग्छ, कसैलाई इन्टरडेन्टल ब्रसेस, कसैलाई चाहिँ वाटर फ्लसर्स. तर अहिले प्र्याक्टिकली हेर्दाखेरि चाहिँ धेरैले वाटर फ्लसर एकदम सजिलो भनेर पेसेन्ट रिभ्युजहरूमा आएको छ, किनभने वाटर फ्लसर्स चाहिँ अब हात मुखभित्र छ्याउनु परेन, इलेक्ट्रिक टुथब्रस जस्तै देखिन्छ, सो बटन थिचेर सफा गर्छ. सो वाटर फ्लसर सजिलो हुन्छ होला सजिलो हिसाबले, तर इफेक्टिभ चाहिँ तिनटै इफेक्टिभ हुन्छ.
0: अब यो दाँतलाई अब जस्तै जस्तै हामी उमेर बढ्दै जाँदाखेरि अब स्वास्थ्यमा चाहिँ भनौँ न समस्याहरू आए जस्तै दाँतमा पनि आउँछ. इभन त हामीले चाहिँ बच्चैबाट चाहिँ राम्रो डेन्टल हाइजिन रुटिनलाई फलो गर्यो भने पनि केही न केही समस्या त पक्कै पनि आउँछ होइन.
1: त्यसमा चाहिँ म अलिकति कुरा राख्न चाहन्छु, किनभने डेन्टिस्ट्री चाहिँ एउटा यस्तो चिज हो जुन चाहिँ प्रिभेन्टेटिभ हो भन्नु मन लाग्यो मलाई. त्यो चाहिँ अब आफूले हेरचाह गर्यो, आफूले टेक केयर गर्यो भने चाहिँ आफूलाई समस्या आउँदैन. सो तपाईँले रेगुलरली डेन्टिस्ट जानुभयो, रेगुलरली हाइजिनिस्टकोमा जानुभयो, दाँत घरमा दुईचोटि राम्रोसँग सफा गर्नुभयो भने एकदम प्रिभेन्ट गर्न सकिन्छ.
0: हजुर भनिसकेपछि हामीले दाँतको स्वास्थ्यलाई चाहिँ पहिल्यैबाट अर्लीबाट
1: स्टार्ट गर्नुपर्छ.
0: ओके, तर अब के गर्ने, हामीले भने जस्तै अब दाँतको स्वास्थ्यलाई चाहिँ हामीले अलिकति भनौँ ध्यान नदिइरहेको जस्तो देखिन्छ. इट्स स्याड बट इट्स ट्रु.
1: हजुर,
0: हाम्रो स्वास्थ्यमा भनौँ न अब अलिकति केही भयो, अब अङ्ग प्रत्यङ्गमा मुटु कलेजो फोक्सो अनेक छ नि त होइन. केही भयो भने हामी एकदम आँतेर डक्टरकोमा गइहाल्छौँ. तर दाँतमा केही समस्या भयो भने हामी आँतेर डेन्टिस्टकोमा जाँदैनौँ.
1: स्पेसली हामी नेपालीहरू नेपालीमा चाहिँ प्रब्लम नभइकन डेन्टिस्टकोमा जाने बानी हुँदैन हाम्रो. तर त्यो चाहिँ एकदम रङ हो. अब चाहिँ म यहाँ युकेमा त रेगुलर 6 मन्थली चेकअप क्लिनहरू सबैले गर्नुहुन्छ. सो हामी नेपाली सोसाइटीले पनि त्यही फलो गर्नुपर्छ. आजकल नेपालमा पनि अवेरनेस आइरहेछ, धेरैजनाले 6 मन्थली चेकअप गर्नुपर्छ भन्ने अवेर हुन्छ. सो त्यो चाहिँ गर्नु एकदम जरुरी छ.
0: हजुर, एकदम ठिक कुरा गर्नुभयो तपाईँले. र अब प्रिभेन्ट गर्न सकिन्छ बच्चैबाट, हामीले राम्ररी हाम्रो दाँतको स्वास्थ्यलाई ध्यान दियौँ भन्ने भनेर जुन कुरा गर्नुभयो, आई थिङ्क त्यसले गर्दाखेरि पनि हामी सबजना अलिकति बढी नै त्यसमा लाग्न थाल्छौँ कि अब
1: होइन.
0: प्रिभेन्सन इज बेटर देन क्योर, अफकोर्स
1: अफकोर्स.
0: त्यसमाथि पनि अब युकेको परिप्रेक्ष्यमा त दाँतको हामीले हेरचाह गरेनौँ भने पैसो पनि धेरै जान्छ.
1: भेरी
0: एक्सपेन्सिभ होइन. र अब यो एक्सपेन्सेसकै कुरा आउँदाखेरि हामी एकैछिन पश्चात त्यसलाई जोड्ने नै छौँ, किनभने अब अहिले अन्डर 18 होला सायद फ्री डेन्टल कस्ट. त्यसपछि 18 वर्ष उमेर पुगिसकेपछि चाहे त्यो मान्छे फुल टाइम एजुकेसनमा भयो भने पनि हुन्छ कि कस्तो हुन्छ त्यो पनि अलिकति अहिले यसको इन्डेप्थ कुरा त हामी गरिहाल्छौँ, अहिले कुरा निस्किहाल्दा यो बताइदिइहाल्नुहोस्.
1: हजुर, युनिभर्सिटीमा हुनुहुन्छ भने चाहिँ युनिभर्सिटी स्टुडेन्टहरूले HC2, HC3 फर्म फिलअप गरेर डेन्टिस्ट्री फ्रीमा पाउन सक्नुहुन्छ. तर त्यसको लागि चाहिँ डेन्टल सर प्र्याक्टिसमा चाहिँ गएर पे गर्ने, पछि HC2, HC3 फर्म फिलअप गरेर रिफन्ड माग्ने. सो फुल टाइम एजुकेसनमा हुनुहुन्छ भने चाहिँ त्यसरी आफ्टर 18 पनि डेन्टल सर्भिसेस फ्रीमा युज गर्न सक्नुहुन्छ आफ्टर 18 पनि.
0: ओके,
1: र आफ्टर 18 तपाईँहरू बेनिफिट्समा हुनुहुन्छ, केही डिसेबिलिटी छ भने पनि त्यसमा चाहिँ फ्री गभर्मेन्टले गराइदिएको छ NHS डेन्टल सर्भिसेस.
0: हजुर, त अब अहिले यति नै गरौँ, अहिले छोटो ब्रेक लिन्छौँ, त्यस पश्चात हामी यही विषयवस्तुमा अलिकति किनभने अब यो कुरा आइहाल्यो जोडिहालौँ होइन. र अब एक्सपेन्सेस भन्ने बित्तिकै बडो महत्त्वपूर्ण कुरो हो यो हामी सबैको लागि होइन, त्यसर्थमा हामी त्यसको कुरा गर्नेछौँ अहिलेको लागि एउटा छोटो विश्राम फेरि पनि.

0: Business Gorkha Radio.
1: के तपाईलाई courses discounts को बारेमा थाहा छ? थाहा छैन भने सुनिहाल्नुहोस्। यो विशेष गरी फौजी सेवामा सेवारत, सेवानिवृत्त एवं फौजी समुदायका सदस्यहरूको लागि पनि तयार गरिएको विशेष छुटको व्यवस्था हो। योसँग 9000 भन्दा धेरै डिस्काउन्ट पार्टनरहरू जोडिएका छन्, जसमार्फत हामीले अनलाइन तथा हाई स्ट्रीटका दोकानहरूका साथै थुप्रै रेस्टुरेन्टदेखि लिएर सिनेमाका टिकटहरूसम्ममा छुट पाउन सक्छौँ। अनलाइनको लागि निःशुल्क यो सेवा, हाई स्ट्रीटको लागि भने 4.99 पेन्स तिरेर यसबाट धेरै फाइदा लिन सकिन्छ। यसको लागि defensediscountservice.co.uk मा गएर आजै आफ्नो अकाउन्ट दर्ता गराइहाल्नुहोस् अनि थुप्रै छुटहरूको फाइदा उठाउनुहोस्।

0: हजुर, त प्रिय श्रोताबृन्द, बिएबिएस गोर्खा रेडियोको यो हेल्थ पोडकास्टमा तपाईँ हुनुहुन्छ अहिले, म शिरी सुनवारको साथमा, र मेरो साथमा डाक्टर सुजाना राजभण्डारी हुनुहुन्छ, डेन्टल सर्जन हुनुहुन्छ, र आज हामी उहाँसँग गत सप्ताहदेखि नै गर्दै आएको कुराकानीलाई निरन्तरता दिँदैछौँ। र यो ब्रेकभन्दा अगाडि सुजानाजी, मैले यो जुन अलिक कस्टको कुरा गरेको थिएँ, अब जोडिहालियो हामीले, त्यसैलाई पहिला ट्याकल गरौँ, अनि अन्य कुराहरू त अझै छँदैछ, हामी कुरा गर्दै जानेछौँ। अब यो एक्सपेन्सको कुरा गर्नुपर्दा, युकेमा चाहिँ स्पेसली दाँत र आँखा बडो महँगो छ भनेर भन्छन् होइन, अब यो कुरा अलिकति गरिदिनुहोस् न, हाम्रो नर्मल एक्सपेन्सको कुरा गर्नुपर्दा अहिले ओभरअल भनौँ कस्तो छ, स्पेसली अब नर्मल भिजिटमा जाँदाखेरि हामीले नर्मल पैसा तिर्नुपर्ने हुन्छ, त्यसमा अब कहिलेकाहीँ समस्या भयो भने, दाँत फिल गर्नु पऱ्यो भने, अथवा अन्य कुनै चाहिँ हामीले प्रोसिजर गर्नु पऱ्यो भने के कस्तो छ। फेरि मैले सुने अनुसार यो प्राइभेट अनि एनएचएस पेसेन्टहरू भन्ने पनि हुन्छ अरे नि, त्यसमा पनि अलिकति हामीलाई ज्ञान दिनुहोस् न कस्तो छ।
1: कुरा चाहिँ मलाई एकदम गर्नु मन लागेको कुरा हो, किनभने हामी नेपाली सोसाइटीमा चाहिँ एनएचएस डेन्टिस्ट्री भनेको चाहिँ बच्चाहरूकोलाई मात्र भन्ने आइडिया रहेछ, मैले धेरैबाट सुने। सो यो एनएचएस डेन्टिस्ट्री चाहिँ युकेमा बस्नुहुने सबैको लागि अभाइलेबल चिज हो। तपाईँ बच्चा हुनु पर्दैन, बुढो हुनु पर्दैन, तपाईँ जुन एजको मान्छेले पनि एसेस गर्न मिल्ने चिज हो। सो एनएचएस डेन्टिस्ट्री चाहिँ महँगो छ भन्दिनँ म, अफोर्डेबल सबैको लागि बनाएको हो। सो त्यसमा चाहिँ ब्यान्ड हुन्छ, ब्यान्ड वान, ब्यान्ड टू, ब्यान्ड थ्री भन्ने हुन्छ। त्यसमा चाहिँ डिफ्रेन्ट ट्रिटमेन्टहरू, डिफ्रेन्ट प्रोसिजियर्सहरू डिफ्रेन्ट ब्यान्ड्समा पर्छ। सो ब्यान्ड वानको कस्ट भन्दाखेरि चाहिँ 27 pounds 90p, त्यो त सबैले अफोर्ड गर्न सकिन्छ। त्यो चाहिँ दाँत चेकअप, एक्सरेलाई फोकस गरेको हुन्छ, त्यो चाहिँ फर्स्ट भिजिट। इनकेस तपाईँलाई अब दाँतहरू भर्नु पर्यो, दाँत निकाल्नु पर्यो भने चाहिँ त्यो चाहिँ अब ट्रिटमेन्टमा गयो, त्यो चाहिँ ब्यान्ड टू भयो। त्यसको कस्ट चाहिँ 76 pounds 60p छ अहिले, एभ्री अप्रिलमा चाहिँ चेन्ज हुन्छ, रिसेन्टली चेन्ज भएको छ। सो 76 60, सो यति तिर्न त म धेरै महँगो त भन्न मिल्दिनँ, एनएचएसमा त एकदम अफोर्डेबल हो। अब ब्यान्ड थ्री भन्नाले चाहिँ अब नक्कली दाँत लगाउनु पर्यो, क्राउन्सहरू लगाउनु पर्यो, डेन्चर्स, त्यस्तोलाई चाहिँ अलिकति महँगो पर्छ। त्यसको कस्ट चाहिँ ब्यान्ड थ्रीमा पर्छ, त्यो चाहिँ 332 pounds 10p हो। तर यो चाहिँ एनएचएसमा मात्र,
0: हजुर,
1: त्यसैले एनएचएस रेजिस्टर चाहिँ हुनु पर्यो।
0: अब यो एनएचएस डेन्टिस्ट्री भन्नुभयो होइन, अब यो एनएचएस डेन्टिस्ट्री सबैको लागि हो भनेर भन्नुभएको छ, अब यो चाहिँ एलिजिबिलिटी क्राइटेरिया केही छ कि छैन, अथवा छ भने के, अनि छैन भने चाहिँ कसरी यसलाई चाहिँ हामीले एक्सेस गर्ने त भन्ने कुरा पनि बताइदिनुहोस् न त।
1: सो एनएचएस डेन्टिस्ट्री चाहिँ जिपी जस्तो होइन, तपाईँले जता पनि एनएचएस प्र्याक्टिस डेन्टल प्र्याक्टिसमा रेजिस्टर गर्नु सक्नुहुन्छ। सो एरिया बाउन्ड छैन, तर विडम्बनावश अहिले चाहिँ एनएचएस डेन्टिस्टहरू चाहिँ एकदम सर्टेज छ, न्युजहरूमा सुनिराख्नु भएको होला, एनएचएस न्यू पेसेन्ट्सहरू नलिने त्यस्तो छ। तर आफ्नो घर वरिपरिको प्र्याक्टिसहरूलाई फोन गरेर वेटिङ लिस्टमा नाम लेखाएर राख्नुभयो भने चाहिँ उनीहरूको अभाइलेबल स्पेस अभाइलेबल भएपछि तपाईँलाई रेजिस्ट्रेसन गराइदिन्छ। बच्चाहरूलाई त इजी नै छ जस्तो लाग्छ, मेरो हिसाबले बच्चाहरू अन्डर 18 त इजिली एसेसेबल अभाइलेबल छ, एडल्टहरूलाई चाहिँ अलिक गाह्रो छ, तर इम्पोसिबल चाहिँ होइन।
0: हजुर हजुर, त्यो कारण गर्दाखेरि, किनभने अब मलाई थाहा भएअनुसार मेरो कोही पनि मैले चिनेको मान्छेहरू अथवा भनौँ न अब सकमा कुरा हुन्छ नि समटाइम्स, होइन, एनएचएसको थ्रुबाट डेन्टिस्टकोमा गएको भनेको मैले बिरलै मात्र सुनेको छु, तपाईँले भन्नुभयो जस्तै हामीलाई थाहा नभएर पनि,
1: थाहा नभएर,
0: अनि अब यो चाहिँ तपाईँले भन्नुभयो जस्तै बच्चाहरूलाई मात्र हो, अब 18 वर्ष नागिसकेपछि चाहिँ यु हेभ टु पे अथवा प्राइभेट नै जानुपर्छ भन्ने कुरा भएर,
1: होइन एनएचएसमा स्टिल बसिराख्नु भए हुन्छ, यस, पे चाहिँ गर्नुपर्छ, तपाईँ अब फुल टाइम एजुकेसनमा हुनुहुन्छ भने 18 वर्षपछि पे गर्नुपर्छ, तर एनएचएस चार्ज ब्यान्ड वान, ब्यान्ड टू, ब्यान्ड थ्री अनुसार पे गर्नुपर्छ, विच इज क्वाइट अफोर्डेबल भन्छु म चाहिँ कम्पेयर टु प्राइभेट डेन्टिस्ट्री।
0: अब यो एनएचएसको कुरा गर्नुहुँदाखेरि अब भनौँ न, तपाईँले अघि भन्नुभयो बच्चाहरू त सिधै एनएचएसको डेन्टिस्ट्रीमा नै रेजिस्टर भइहाल्छ, त्यही बच्चा 18 वर्ष पुगेपछि चाहिँ 19 वर्ष लागिसकेपछि त्यही बच्चा चाहिँ स्टिल त्यही उसमा हुन्छ, रेजिस्टरमा हुन्छ कि फरक गर्नुपर्छ?
1: होइन, त्यही रेजिस्टरमा हुन्छ, त्यही प्र्याक्टिसमा, त्यही रेजिस्ट्रेसनमा एनएचएसकै थ्रुमा चेकअप ट्रिटमेन्ट गर्न मिल्छ, त्यही पैसा चाहिँ तिर्नु पर्यो 18 वर्षपछि चाहिँ, तर एनएचएस चार्ज।
0: ओके, मेक्स सेन्स, होइन, र अब अर्को इन्सुरेन्स थ्रुबाट पनि हुन्छ नि, डेन्टिस्टको लागि मात्र अथवा डेन्टल हेल्थको लागि मात्र भनेर पनि इन्सुरेन्सहरू पाइन्छ।
1: हजुर, आजकल चाहिँ अब धेरै जस्तो चाहिँ कामबाटै इन्सुरेन्स हेल्थ इन्सुरेन्स एन्ड डेन्टल इन्सुरेन्स धेरैजनाको हुन्छ त्यो चाहिँ युज गर्नु भन्छ किनभने मोस्ट अफ द हेल्थ इन्सुरेन्समा सर्टेन अमाउन्ट अफ डेन्टल इन्सुरेन्स पनि प्रोभाइड गरेको हुन्छ इन्सुरले सो त्यो चाहिँ युज गर्नु त्यसमा चाहिँ डेफिनेटली चेकअप र दाँत सफा गर्ने एक्सरेजहरू चाहिँ कभर गरेकै हुन्छ डेन्टल इन्सुरेन्सले बेसिक ट्रिटमेन्ट नगर्न सक्छ तर कति तपाईँको अब इन्सुरेन्सको लेभल अनुसार ट्रिटमेन्टहरू पनि कतिमा चाहिँ अभाइलेबल हुन्छ सर्टेन अमाउन्ट सो आफ्नो इन्सुरर्ससँग एकचोटि बुझ्नु भयो राम्रो त्यो छ भने चाहिँ अब जता जुन डेन्टिस्टकोमा गएर पनि मेरो वर्क थ्रु इन्सुरेन्स छ भनेर त्यसरी ट्रिटमेन्ट चेकअपहरू गर्न सकिन्छ अर्को भनेको चाहिँ छुट्टै हेल्थ इन्सुरेन्स जस्तो डेन्टल इन्सुरेन्स पनि लिन सकिन्छ मन्थली सर्टेन अमाउन्ट तिरेर तपाईँले डेन्टल इन्सुरेन्सहरू लिन सक्नुहुन्छ
0: हजुर आई थिङ्क द्याट मेक्स मोर सेन्स किनभने अब दाँत स्पेसली अब जब रुट कनाल ट्रिटमेन्ट त ओ माई गड इट्स भेरी एक्सपेन्सिभ रहेछ है अब मेरो आफ्नै अनुभव त होइन तर मेरो साथीभाइहरूको अनुभव अनुसार चाहिँ अब 400-500 पाउन्ड्स पर उनीहरूको एउटा रुट कनाल ट्रिटमेन्टको लागि दिनुपर्छ भन्दाखेरि दुई तिन पल्टको भिजिटमा चाहिँ इट्स क्वाइट कस्टली
1: हजुर
0: उहाँहरूले त्यो भनिरहनु हुँदाखेरि चाहिँ अनि त्यो कुरा ओ माई गड जस्तो मलाई फिल हुन्थ्यो कि तर अब अहिले तपाईँले भनिराख्नु हुँदाखेरि अब एटलिस्ट हामीले इन्सुरेन्स भन्दाखेरि पनि यो एनएचएसको थ्रुबाट चाहिँ जाने कोसिस गरियो भने अब धेरै हदसम्म त राहत त मिल्दो रहेछ नि तिरे नै पऱ्यो पनि
1: है
0: यो कुरा चाहिँ अब हाम्रो श्रोताहरूलाई आज जानकारी भयो होला र के कसरी गर्न सकिन्छ भनेर अगाडि तपाईँहरूले पनि विचार गर्नु होला अलिकति आफ्नो रिसर्च पनि आफैले पनि गर्नु पऱ्यो नि होइन त्यो पनि गर्न सक्नुहुन्छ है भनेर भन्न चाहेँ मैले यतिखेर र सुजना चाहिँ थ्याङ्क यू सो मच तपाईँले यस्तो मजाले यो एक्सपेन्सहरूको बारेमा बताइदिनु भयो धेरै मान्छेहरूलाई सायद यो कुराले गर्दाखेरि पनि होला अब यो डेन्टल भिजिटको लागि अलिकति आनाकानी गर्ने भनौँ अथवा अलिकति पछि पछि सार्ने
1: कस्ट चाहिँ मेन रिजन हो त्यसैले सकेसम्म चाहिँ एनएचएस डेन्टल प्र्याक्टिसमा रेजिस्टर गर्न ट्राई गर्नु भएन भने इन्सुरेन्स इज बेटर प्राइभेट त अब तपाईँलाई थाहा नै छ
0: एक्ज्याक्टली अब तर के गर्ने मर्दा क्या गर्दा भन्छ नि हिन्दीमा अब आफूलाई परेपछि त गर्नै पर्यो
1: हजुर
0: स्वास्थ्यभन्दा ठुलो त पैसा होइन
1: होइन तर अर्को एउटा कुरा के भन्न चाहन्छु भने इमर्जेन्सी परेछ तपाईँलाई दाँत एकदम दुखेछ गाह्रो भएछ भने चाहिँ एनएचएसको थ्रु चाहिँ 111 कल गरेर तपाईँको समस्या बताउनु भने उहाँहरूले चाहिँ एनएचएस प्र्याक्टिसमा रिफर गरिदिन सक्नुहुन्छ कि त अब केही औषधिहरू दिएर एन्टिबायोटिक्सहरू दिएर सल्भ हुने प्रब्लम हो भने चाहिँ 111 कल गरेर सपोर्ट लिन सक्नुहुन्छ सो त्यो चाहिँ गभर्मेन्टको त्यो 111 त सबैलाई थाहा नै छ त्यसमा डेन्टल पनि अभाइलेबल छ भन्न चाहन्छु
0: यही कुरामा क्या मलाई के सोधिहाल्नु मन लाग्यो भने तपाईँले ठ्याक्क जोडिहाल्नु भयो होइन अब 111 कुरा गरौँ होइन अब हामीले बुझिहाल्नु त अब डेन्टल प्र्याक्टिस त प्रायः 9 to 5 or 9 to 4 वाटेभर त्यो एउटा समयमा हुन्छ अब अरू समस्या हुँदाखेरि त हामी एएनईतिर जान्छौँ यहाँ त्यहाँ भइहाल्छ होइन तर अब रातिको समस्या छ राति भयो अब अब डेन्टल सर्जरी सबै बन्द भइसक्यो त्यस्तो बेलामा चाहिँ एकदमै तपाईँले भने जस्तै इमर्जेन्सी पऱ्यो भने कसरी चाहिँ यो
1: 111 सर्भिस चाहिँ 24 hours सर्भिस हो सो 111 कल गर्नुभयो भने चाहिँ तपाईँलाई अब राति त डेन्टल प्र्याक्टिसेसहरू खुल्दैन तर एकदम सिभियर केस छ भने उहाँहरूले हस्पिटल्सहरूमा जहिले पनि एउटा डेन्टल इमर्जेन्सी टिम हुन्छ त्यहाँ रिफर गर्न सक्नुहुन्छ नत्र भने त्यस्तो इमर्जेन्सी छैन भने चाहिँ भोलिपल्ट बिहान कहाँ कुन चाहिँ डेन्टल प्र्याक्टिस अभाइलेबल छ त्यता रेफर गरिदिन सक्नुहुन्छ
0: ओके हजुर मेरो मलाई ठ्याक्क लागिरहेको थियो तपाईँले अघि कुरा गर्नु भन्दाखेरि यो क्लियर गरिदिनु भयो थ्याङ्क यू सो मच अब हामीले 111 थिचेर पनि गयो भने हस्पिटलमा पनि भनौँ न उहाँहरूले जानै पर्ने स्थितिमा चाहिँ
1: हजुर उहाँले चाहिँ
0: डेन्टल टिम हुनु
1: हुन्छ
0: गुड टु नो गुड टु नो थ्याङ्क यू सो मच त सुजना बहिनी अब यो आजको हाम्रो कुराकानीलाई पनि मैले यतिमै सीमित गर्न चाहेँ बाँकी रहेको कुराकानी हामी नेक्स्ट विकमा फेरि यसलाई निरन्तरता दिनेछु नेक्स्ट विक चाहिँ विशेष गरिकन हामी दाँतमा हुने विशेष विशेष समस्याहरू जस्तो गिजा सुन्निने गिजाबाट रगत आउने सास गनाउनेदेखि लिएर गिजा सर्ने गिजा त होइन के सर्छ दाँतमा सर्छ त है
1: गिजा पनि सर्छ
0: ती कुराहरूलाई अलिकति हामी ट्याकल गर्छौँ अनि त्यसको लक्षणहरू कारक तत्त्वहरू त्यसको निदानको पनि तपाईँले हामीलाई पक्कै जानकारी गराउनुहुनेछ आजको लागि चाहिँ यतिमै ऱ्यापअप गर्न चाहन्छु थ्याङ्क यू सो मच फर टुडे
1: हजुर थ्याङ्क यू

0: हामीले एउटा गीत सुन्दै थियौँ अहिले, मिलन अमात्य अनि राजन इशानले गाउनु भएको. यसभन्दा अगाडि कुराकानी थियो आज डेन्टिस्ट सुजाना भण्डारीसँग श्री सुनवारजीले गर्नुभएको कुराकानी, र अब यसको बाँकी अंश फेरि नेक्स्ट विक हामी सुन्नेछौँ. र नेक्स्ट विक फेरि अझै दुई भाग छ कुराकानीको, डेन्टल हेल्थ सम्बन्धी यो एकदमै इम्पोर्टेन्ट कुराकानी, सुन्न नभुल्नु होला नेक्स्ट विक. अब आजलाई भने सकियो, कार्यक्रमको समय झन्डै झन्डै 5 मिनट बाँकी रहेको छ. जानुभन्दा अगाडि प्रश्न त एकचोटि सुनाउनै पर्यो यहाँहरूलाई.
1: यी कलाकारहरू मध्ये कुन गायिका लोक दोहोरी विधाकी गायिका होइनन्? अप्सनहरूमा सबिना बुढा, सम्झना भण्डारी, तृष्णा गुरुङ र सपना रोका. यी कलाकारहरू मध्ये कुन गायिका चाहिँ लोक दोहोरी विधाकी गायिका होइनन्, अर्थात् लोक दोहोरी विधामा गीत गाउँदिनन्? सविता बुढा, सम्झना भण्डारी, तृष्णा गुरुङ र सपना रोका.
0: प्रश्न सुनिसक्नु भएको छ, दोहोऱ्याइरहेका छौँ हामीले. र यही हो यसपालिको प्रश्न, गायिका कुन चाहिँ को हुनुहुन्छ तपाईँले एउटा नाम बताउनु पर्छ हामीलाई यो शुक्रबार बिहान 8 बजेसम्ममा. कुन गायिकाले चाहिँ लोकदोहोरी गीतहरू गाउनु भएको छैन, बस उहाँको नै नाम यी चारजना मध्ये छानेर पत्ता लगाएर हामीलाई पठाउनुहोस्. हजुर, एउटा नाम यति नै हो, सजिलो छ जस्तो लाग्छ, तर अलिकति होमवर्क चाहिँ गर्नु पर्यो है. गायिकाहरूको खोज खबर गर्नु पर्यो, गीतहरू सुन्नु पर्यो होइन. कति यहीँ हुनुहुन्छ र कति यहीँ अब हामीले भेट्छौँ स्वर्णिम साँझमा पनि, र स्वर्णिम साँझको 2 टिकट छ है यहाँहरूको लागि यसपालि पुरस्कार. र स्वर्णिम साँझको टिकट 2 पाउनुहुन्छ, र तपाईँहरूले चाहिँ ना तपाईँहरूको नाम त्यहाँ गेटमा जानेछ ढोकामा होइन. तपाईँहरू आफन्त यदि जान सक्नुहुन्न टाढा टाढाकोले पाउनुभयो भने यहाँ आफ्ना आफन्तजनलाई साथीभाइलाई जानको लागि भन्न सक्नुहुन्छ, उहाँहरूलाई टिकट दिन सक्नुहुन्छ. र यो हामीलाई स्पोन्सर गरिएको छ टिकट, राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल युके शाखाद्वारा 30 मे शनिबारको दिनमा एम्पायर हलमा हुने स्वर्णिम साँझको लागि, 9 लोकदोहोरी स्वर्णिम साँझको लागि. र अब एडभान्समा टिकट लिनुहुन्छ भने त 20 पाउन्ड लाग्छ क्यारे, ढोकामा 25 पाउन्ड लाग्छ, सिनियर सिटिजन र नानीहरूको लागि 15 पाउन्ड मात्रै होइन. सो यसबारेमा चाहिँ थप कुराकानी हामी भोलि कल्पना श्रीपालजी जीसँग गर्नेछौँ 8 बजेपछिको समयमा. अब छुट्ने बेला भयो, जानुपर्छ. जानुभन्दा अगाडि एउटा छोटो गीत राख्छु, कृष्ण रेवले अनि शोभा त्रिपाठीले गाउनु भएको गीत. शोभा त्रिपाठी त यही यो 9 लोकदोहोरी स्वर्णिम साँझमा पनि तपाईँले उहाँलाई भेट्न सक्नुहुन्छ होइन, र उहाँ लगायत अझै अरू थुप्रै 15 कलाकारको मैले यहाँनिर तस्विर देखेको छु. एकदम ठुलो जमघट र ठुलो यहाँहरूको प्रोग्राम हो यो, गएर इन्जोय गर्न नभुल्नु होला है त. अब म आशा छुट्टिन्छु, यहाँहरू सबैलाई धन्यवाद भन्दै, ज ज दिदीले हामीलाई मेसेज गर्नुभयो बिहानैदेखि, थुप्रैले मेसेज गर्नुभएको छ मेसेन्जरमा, दिपेन्द्र प्रजापति, ओम थापा, ज्ञानु गुरुङ, विष्णु कुमारी, हाम्रो बिमला मोक्तानजी, नारायण सापकोटा, खिमबहादुर गुरुङ, देवेन्द्र गुरुङ, मणि थापा, मिम गुरुङ, नीताजी, मेघ मल्ल, पार्वती नेपाली, गङ्गा थापा, शिवकुमारी गुरुङ, खर्क गुरुङ, टिका पूर्जा, माया राणा, शोभा गुरुङ, बम गुरुङ, झुम्बहादुर गुरुङ, धनु गुरुङ, नितन नूतन विशाल, तुलपुन, तारा प्रसाद चेमजोङ, विष्णु गुरुङ, लगन्डी बार्सिलोनाबाट. ओके, मैले ठिक भने, ओके मिलाएर सुन्नु होला त्यसो भए, कहीँ कतै मैले मिस्टेक गरिहालेँ भने. लौ त अब छुट्टिन्छु आजको कार्यक्रमबाट, म आशा भोलि बिहानै हामी भेट्नेछौँ. हवस् त, हेभ अ नाइस डे. आज पनि गर्मी नै छ है पश्चिम भेगतिर त, अलिअलि शीतल छ, 25 म्याक्सिमम् टेम्परेचर लन्डनमा, भोलि फेरि अलिक बढ्छ. पानी पर्ने र शीतल हुने भनेको त नेक्स्ट विक मात्रै हो है, अलिक बढी यो साता चाहिँ आफूलाई जोगाइरहनु होला यो तातोबाट. आजलाई छुट्टिएँ, नमस्ते, बाई.

0: Pilain Padi. On air. Atma.
1: Ani smart speaker ma bunhos.
2: Play BFBS.
0: You, BFBS Gorkha Radio.
1: Radio. Gorkha Radio.
3: श्रम संस्कृतिका सांसद हर्क साम्पाङ आजको संसद छाडिरहनु भएको छ। आज बैठक शुरू हुनासाथ प्ले कार्ड देखाएर विरोध जनाएका साम्पाङलाई सभामुखले बोल्ने समय दिएपछि संसद नियमावली अनुसार प्रधानमन्त्रीलाई संसदमा बोलाउन वा आफूलाई बैठकबाट निकाल्न चुनौती दिनु भएको थियो।
4: सभामुखज्यूले उहाँलाई रुलिङ गरेर ल्याउन सक्नु भइरहेको छैन। त्यसो भएको कारणले गर्दाखेरि म आजको सदनमा के माग गर्छु भने यहाँले 15(2) अनुसार प्रधानमन्त्रीज्यूलाई सदनमा जवाफदेही बनाएर ल्याउन सक्नुहुन्न भने नियमावलीको 31(1) लागू गरेर मलाई यो सदनबाट निष्कासन गरेर यहाँहरूले यो सदनको गरिमा बढाइदिनाउन म अनुरोध गर्दछु। यो दुईटामा एउटा म माग गर्दछु। म आज रिसाउने वालामा पनि छैन, कराउने वालामा पनि छैन। यहाँको मजबुरी बुझिराखेको छु मैले, तर यो सदनको गरिमा यसरी कायम हुन सक्दैन। कि त प्रधानमन्त्रीज्यूलाई यहाँले बोलाइदिनु पर्यो, होइन भने त निस्केर जा भनेर मलाई भनिदिनु पर्यो। म अलिकति बदमास विद्यार्थी जस्तो पनि देखा परिरहेको छु, सबैजना हाँसी पनि राख्नु भएको छ। यो दुईटा मध्ये यहाँले कुन चाहिँ नियम आज लागू गर्नुहुन्छ म यो कुरा राख्न चाहन्छु।
3: प्रतिनिधि सभा नियमावलीको नियम 31 उपनियम 1 बैठकमा अभद्र व्यवहार गर्ने सदस्यलाई सभामुखले चेतावनी दिने र सदस्यले तुरन्त आफ्नो व्यवहारमाथि नियन्त्रण नगरेमा सभामुखले बैठक कक्षबाट बाहिर जान आदेश दिन सक्ने व्यवस्था छ। नियम 15(2) सदनको आकस्मिक शून्य र विशेष समयमा उठेको विषयमा सम्बन्धित मन्त्रीले 7 दिनभित्र सदनमा जवाफ दिनुपर्ने प्रावधान छ। सांसद साम्पाङले अड्डी लिन थालेपछि केही बेर सभामुख डोल प्रसाद अर्यालसँग सवाल जवाब समेत चलेको थियो।
5: मैले मान्य सदस्यको कुरा सुने, बस्नुहोस्।
6: हामीले गाली गर्न थाले।
5: मान्य सदस्यले राख्नु भएको कुरा मेरो ध्यान आकर्षण भएको छ। मान्य सदस्य हिजोको सदनमा उपस्थित हुनु हुँदैन थियो, यो विषय हिजो मैले सभालाई जानकारी गराइसकेको छु। त्यस कारणले मान्य सदस्य बस्नुहोस्।
6: उहाँ कहिले आउनुहुन्छ त्यो कुरा भनिदिनु पर्यो। यहाँले नीति तोकेर होइन भने यहाँले म रुलिङ गर्न सक्दिनँ भन्नु पर्यो।
5: मान्य सदस्यहरूले हलबाट सभामुखलाई कुन विषयमा रुलिङ गर्ने, कुन विषयमा रुलिङ नगर्ने, कसलाई रुलिङ गर्ने, कसलाई रुलिङ नगर्ने भनेर सभामुखलाई निर्देशन दिने त्यो प्र्याक्टिस छ जस्तो मलाई लाग्दैन। मान्य सदस्य, मान्य सदस्यलाई फेरि पनि भन्छु, यहाँ बस्नुहोस् र सभा सञ्चालन गर्नलाई सहयोग गर्नुहोस्।
3: सभामुखसँग केही बेरको सवाल जवाब पछि साम्पाङ आफै बैठक छाडिरहनु भएको हो। साम्पाङ हिँडेपछि आकस्मिक र शून्य समयसहित बैठक नियमित चलेको छ। राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद अनुष्का श्रेष्ठले सड़कमा गुड्ने अत्यधिक भार वाहक सवारी साधनको तीव्र गतिका कारण सर्वसाधारणको ज्यान जोखिममा परेको भन्दै संसद मार्फत सरकारको ध्यानाकर्षण गराउनु भएको छ। प्रतिनिधि सभाको आजको बैठकमा बोल्दै सांसद श्रेष्ठले ललितपुरको कार्य विनायक नक्खु सड़क खण्डमा भएको एक दुर्घटनाको उदाहरण दिँदै सुरक्षा चुनौतीको चर्चा गर्नुभएको हो।
7: कार्य विनायक नक्खु रोडमा आज बिहान आफ्नो 5 वर्षे छोरी स्कूल पुर्याउन जाने क्रममा निर्देशद्वाको गाडीलाई हेभिली लोडेड पिकअपले चाहिँ ठक्कर मारेको छ। हुन त ज्यानको क्षति त केही पनि भएन, तर यो एकदमै नियर डेथ एक्सपिरियन्स हो भनेर डराउँदै उहाँको फोन आएको थियो। हेभी लोड भएको ट्रक र पिकअपहरूले 80 स्पीड गर्ने जबकि नर्मल स्पीड लिमिट चाहिँ 30 हुने कथा नौलो चाहिँ होइन। धेरै यस्ता ट्रकहरूको हालावस्था पनि वर्न आउट हुन्छ र ब्रेक्स पनि राम्रोसँग नचलेको पनि हामी पाइरहेको हुन्छौँ। यो समस्या यताको मात्र होइन, विशेष गरी काठमाडौँ आइरहेका यस्ता विशेष गरी बिहानको समयमा चाहिँ यो स्पिडिङको निकै प्रब्लम भइरहेको छ। ट्राफिकमा भन्दाखेरि हो हामीलाई थाहा छ, तर सबैलाई कसरी कन्ट्रोल गर्ने भन्नेको जस्तो अभिव्यक्ति पनि आएको छ।
3: नेपाल बीमा प्राधिकरणको अध्यक्ष नियुक्तिका लागि गठन गरिएको सिफारिश समितिले आवेदन खोलेको छ। समितिले सार्वजनिक सूचना निकाल्दै निर्धारित योग्यता पुगेका नेपाली नागरिकलाई आवेदन दिन अनुरोध गरेको हो। सूचना अनुसार इच्छुक उम्मेद्वारले जेठ 19 गते वित्त अर्थ मन्त्रालय अन्तर्गत वित्तीय क्षेत्र व्यवस्थापन तथा संस्थान समन्वय महाशाखामा आवेदन दिनुपर्नेछ। अध्यक्ष पद रिक्त रहेकाले नियुक्तिका लागि नाम सिफारिश गर्न प्रक्रिया शुरू गरिएको समितिले जनाएको छ। अध्यक्ष पदका लागि उम्मेद्वारले बीमा, मौद्रिक तथा बैंकिङ, वाणिज्य शास्त्र, इन्जिनियरिङ, व्यवस्थापन, जनप्रशासन, तथ्याङ्क शास्त्र, गणित, अर्थशास्त्र वा कानून विषय मध्ये कुनै एकमा कम्तीमा स्नातकोत्तर वा सोसरहको शैक्षिक योग्यता हासिल गरेको हुनुपर्ने व्यवस्था गरिएको छ। पोखरा महानगरले पोखरा बस पार्क बनाउन अधिग्रहण गरिएको जग्गाको सट्टा पट्टा बिक्री वितरण र क्षतिपूर्ति प्रक्रियामाथि छानबिन गर्न 3 सदस्यीय समिति गठन गरेको छ। पूर्व न्यायाधीश शंकरराज बरालको समक्षमा बनेको समितिमा पूर्व जिल्ला न्यायाधिवक्ता गोविन्द गिरी र नगर विकास समितिका प्रशासनिक अधिकृत प्रकाश सुवेदी सदस्य छन्। अहिलेसम्मका खबर यति नै। नमस्कार।

हजुर, हाम्रो गुरुङको यो आवाज सँगसँगै आजको कार्यक्रम काठमाडौँको सौगात सुरु भयो. सञ्चार विनोद यस कार्यक्रम लिएर श्रोता समक्ष उपस्थित छु. सम्पूर्ण आदरणीय श्रोताहरू जो नेपालमा सुन्नुहुन्छ विभिन्न फ्रिक्वेन्सी, काठमाडौँ, धरान, पोखरा र अन्य ठाउँमा सुन्नुहुन्छ अन्य प्लेटफर्मबाट, र बेलायतमा धेरै ठाउँमा, ब्रुनाई, साइप्रस, जर्मनी, जिब्राल्टरदेखि फोकलैन्ड टापुसम्म सुन्नुहुन्छ, यहाँलाई गुड मर्निङ, गुड आफ्टरनुन, गुड इभिनिङ भन्न चाहन्छु. आज काठमाडौँबाट नै र अनलाइनमा सुन्नुहुने धेरै श्रोताहरू हुन्छ, संसारभरि नै, उहाँलाई पनि कार्यक्रममा हार्दिक स्वागत छ. आजको दिनको कुरा गर्दाखेरि श्रोताहरू, आज हामी बुधबारको दिनमा छौँ, हामी परदेशको सन्देश रेकर्ड गर्ने दिन हो. यो जानकारी गराउँ, जेठ महिनाको 13 गते विक्रम सम्बत 2083 साल. आज चाडपर्वहरूमा चाहिँ एक भनौँ न दिन रहेछ, पद्मिनी एकादशी व्रत, आज एकादशीको दिन भनेर जानकारी गराउँ. भने भोलि बकरी ईद छ श्रोताहरू, ईद उल अजा, र त्यो दिनै प्रदोष व्रत पनि परेको छ भन्ने जानकारी गराउँ. र त्यसको दुई दिनपछि, यानि कि आजको दुई दिनपछि गणतन्त्र दिवस मनाइन्छ, अन्तर्राष्ट्रिय सगरमाथा दिवस पनि त्यही दिनै छ. त्यही दिनै एभरेस्ट म्याराथन पनि हुँदैछ. विक्रम पाणिकाजीसँग मैले कुराकानी गरिसकेको छु, हाम्रा पलङका सदस्य त्यहाँ पुग्नु भएको छ. सबैमा अल द बेस्ट भनौँ भन्दै आजको दिनको कुरा गर्दाखेरि श्रोताहरू, विभिन्न समाचारहरू पनि छन्, यो दुइटा राखिहालौँ. त्यसपछि हामी विदेशतिर जाउँ, समयको त कुरा मैले गरिसकेको छु. आजको मौसम के कस्तो जानकारी बिस्तारै यहाँलाई गरौँला. सबभन्दा पहिला आजका केही समाचारमा, नेपालतिरको समाचारमा रेड प्यान्डाको कुरा छ. सदा रेड प्यान्डाको स्वास्थ्य अवस्था अध्ययन गर्न यसलाई परीक्षण गरिँदैछ, यानि कि त्यसको एक्सक्रिमेन्ट, यानि कि दिशा प्रोजेक्सन. म्याग्दीको जलजला र ढोरपाटन क्षेत्रमा सङ्कटापन्न रेड प्यान्डाको स्वास्थ्य अवस्था अध्ययन गर्न दिशा परीक्षण सुरु गरेको छ. टोले डुजुको सहयोगमा बायोकस नेपालको परजीवीको अवस्था र क्यामेराबाट संख्या पहिचान गर्ने अध्ययन गरिएको छ. जानकारी यस्तो आएको छ, रेड प्यान्डा कानूनी रूपमा संरक्षित एक जन्तु हो. श्रोताहरू, संघीय संसदको दुवै सदन आज बस्दैछ, यथासन कार्यसूची भनेर केही दिन अगाडि, केही समय अगाडि राखेको समाचार छ. र हङ्गामाको कुरा त भर्खर हाम्रो समाचार सुनिसक्नु भएको छ. सदन छोडेर हर्क साम्बाङजी जानुभएको समाचार सुन्नुभयो, त्यसलाई राखिहालौँ. संघीय संसदका दुवै सदनको बैठक आज बस्दैछ. प्रतिनिधि सभामा अभौतिक सांस्कृतिक सम्पदा र चलचित्र विधेयकमाथि छलफल हुनेछ भन्ने अर्थमन्त्री डाक्टर सुवर्णिम वाग्लेले आर्थिक सर्वेक्षण पेश गर्नेछन्. राष्ट्रिय सभामा पनि आर्थिक सर्वेक्षण र वैकल्पिक विकास वित्त विधेयकमाथि छलफल हुनेछ भन्ने कुरा थियो. परे अन्य खबरहरूमा चाहिँ नेपालसँग सम्बन्धित यो समाचार विदेशको हो, तर पनि नेपालीसँग सम्बन्धित छ, राखिहालौँ. हजारौँ नेपाली रहेको अफ्रिकाबाट कुनै पनि बेला आउन सक्छ इबोला भाइरस. श्रोताहरू, अफ्रिकाको प्रजातान्त्रिक गणतन्त्र कङ्गोमा इबोला भाइरसको नयाँ संक्रमण फैलिएपछि नेपालमा चिन्ता बढ्न थालेको छ. हजारौँ नेपाली अफ्रिकामा कार्यरत रहेकोले नेपालमा संक्रमणको जोखिम उच्च रहेको स्वास्थ्यविद्ले बताएका छन्. सरकारले सीमा नाकामा निगरानी बढाए पनि पूर्व तयारी अपर्याप्त रहेको विज्ञहरूको ठहर छ. श्रोताहरू, देश विदेशका खबरहरूमा अब हिजोको आइपिएलको एउटा कृतिमानी कुरा राख्न चाहन्छु. रातोपाटी लेख्दछ, पाटीदारको कृतिमानी ब्याटिङ भयो र बेङ्गलुरू लगातार दोस्रो फाइनलमा पुग्दा कुन कुन बने त रेकर्ड. लामो छ रेकर्ड, तर छोटकरीमा राख्न चाहन्छु. रोयल च्यालेन्जर्स बेङ्गलुरूले गुजरात टाइटन्सलाई 92 रनले हराउँदै लगातार दोस्रो पटक आइपिएल फाइनलमा स्थान बनाएको छ. क्याप्टन रजत पाटीदारले 33 बलमा अभिजित 93 रन बनाएर धेरै कीर्तिमान बनाए. बेङ्गलुरूले 254.5 विकेट गुमाएर यो योगफल बनाएको थियो, जुन आइपिएलको प्लेअफमा सर्वाधिक रन संख्या हो. श्रोताहरू, ओके, क्रिकेट प्रेमीहरूको लागि हिजो एकदमै रोमाञ्चक थियो गेम, र जिटी यानि कि गुजरात टाइटन्सका समर्थकहरूको लागि चाहिँ त्यति सुखद रहेन, किनभने चौका छक्का मात्रै बर्सिएको थियो. श्रोताहरू, नेपालतिर फेरि आउँ, सगरमाथाको संरक्षण र दिगो पर्यटनमा राष्ट्रपतिको जोड भन्ने खबर रातो पार्टी लेख्दछ. राष्ट्रपति रामचन्द्र पौडेलले सगरमाथाको प्राकृतिक स्वरूप र माली वातावरण संरक्षण गर्न आग्रह गरेका छन्। अन्तर्राष्ट्रिय सगरमाथा दिवसको पूर्व सन्ध्यामा बोल्दै उनले दिगो पर्यटनले अर्थतन्त्रलाई टेवा पुग्ने बताए. जलवायु परिवर्तन र तापक्रम वृद्धिका कारण हिमाली क्षेत्रमा उत्पन्न चुनौती प्रति चिन्ता व्यक्त गरेका छन्। श्रोताहरू, अन्य खबरहरूमा अब विदेशतर्फ जाउँ, तर नेपालको पनि एउटा खबर राखिहाल्नु, अलि क्राइम सम्बन्धी जानकारी छ. श्रोताहरू, जेनजी प्रदर्शनपछि उपत्यकामै भए
58 चक्कु प्रहार छ दारू देशभरको संख्या चाहिँ अझ बढी छ तथ्याङ्कमा के छ त भन्ने खबर अलिकति राखौँ बारकरी.com लेख्छ यो समाचारलाई नेपालमा चक्कु प्रहारका घटना बढ्दै गएका छन् पछिल्लो 9 महिनामा उपत्यकामा मात्र 58 र देशभर 348 घटना भएका छन् प्रहरीले युवामा लागू औषध दुर्व्यसनी पारिवारिक बेमेल र जेनजी मनोविज्ञानलाई कारण मानेको छ सामान्य विवादले हत्यासम्म पुग्ने यो प्रवृत्ति समाजको लागि ठूलो चुनौती बनेको छ श्रोताहरू यसलाई तपाईँ अझै पढ्न चाहनुहुन्छ भने बारखरीको आजको संस्करणमा जानुहोला अलिक डरलाग्दो कुरा छ श्रोताहरू अन्य खबरहरू अब विस्तार राख्दै जाउँला र देश विदेशको समाचारहरूमा म तपाईँलाई चाहिँ विदेशको समाचार राख्न चाहन्छु राष्ट्रसङ्घको केही समाचारमा चाहिँ हामी लागौँ विदेशतर्फ श्रोताहरू अन्तर्राष्ट्रिय समाचारका एक दुईवटा कुराहरू के छन् यो फेरि पनि अपडेट हुनुपर्ने रहेछ म यसलाई फेरि पछि सुनाउँछु अहिलेको लागि तपाईँहरूलाई मौसम सम्बन्धी जानकारी राखौँ है त आजको मौसम के छ त देशभर कोशी मधेश बागमती र गण्डकी प्रदेशमा साधारणतया बादल लाग्न देखिन्छ बाँकी हिमाली र पहाडी भूभागमा आंशिक बादल लाग्ने र तराईका भूभागमा मुख्यतः सफा हुने देखिन्छ भने रातको समयमा केही स्थानमा मेघगर्जन हावाहुरी सहित वर्षा हुने देखाएको छ भने मेट अफिसको एनालिसिस के छ त हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायु तथा नेपालको पूर्वी भूभाग नजिक रहेको न्यूनचापीय क्षेत्र प्रभावमा रहेको देखिन्छ श्रोताहरू धरानमा आज 42 डिग्री सेल्सियस तापक्रम न्यूनतम 28 अधिकतम 43 देखाएको छ श्रोताहरू सर्द रूपमा 42 मात्रै भने मैले सर्दी सटारी किनभने यति गर्मी नहुने ठाउँ हो अहिले क्लाइमेट चेन्ज गर्दाखेरि यो तापक्रम बढ्दाखेरि अत्यन्त दुःख लाग्छ भन्नु पर्यो गर्मीमा बसोबास गर्न गाह्रै पर्छ होइन त भोलि पनि 42-43 हारहरू छ यदि तपाईँ धरानतिर हुनुहुन्छ भने पोखरामा आज 29 डिग्री सेल्सियस अधिकांश दिन आज खमाइलो छ ओके यति नै भन्दै अब तपाईँहरूलाई म एउटा मिठो गीत सुनाउँछु त्यसपछि कार्यक्रम अगाडि बढाउँ आज केही पाहुना आउँदै हुनुहुन्छ उहाँ आउने अलिकति ढिलो भएको छ त्यसले गर्दाखेरि मैले उहाँको नाम लिएको छैन आएपछि मात्रै नाम लिएर नभए हाम्रा अन्य कार्यक्रमहरू पछि बिस्तारै सुन्नुहुन्छ ओके सुशान्त केसीको आवाजको गीत स्वीकार्नुहोला

BFBS गोरखा रेडियो साइकल चलाउनु तपाईको स्वास्थ्यको लागि धेरै प्रकारले फाइदाजनक छ तर उचित सावधानी नअपनाउँदा कहिलेकाहीँ बेफाइदा पनि हुन सक्छ तपाईलाई यसबाट प्रत्येक साल सयौं साइकल यात्रीहरू दुर्घटनामा पर्दछन् र यसको प्रमुख कारण भनेको उनीहरूलाई अरूले देख्न नसक्नु नै हो यदि तपाईँ पनि साइकल चलाउँदै हुनुहुन्छ भने यस्तो दुर्घटनामा पर्नबाट जोगिनको लागि केही कुराहरूमा ध्यान दिनुहोस् जिसमिसे बिहानी र साँझको समयमा साइकल चलाउँदै हुनुहुन्छ भने हाइवे कोडको अवलम्बन गर्दै अगाडि सेतो र पछाडि रातो बत्ती अनिवार्य रूपमा प्रयोग गर्नुहोस् तथा रेल एवं पेडल रिफ्लेक्टरको प्रयोग गर्न पनि नभुल्नुहोला यसको अलावा हाई विज कपडा लगाउनु पनि लाभदायक रहन्छ अनि साँच्चै हेलमेट सधैँ लगाउनुहोस् अध्यारोमा साइकल चलाउँदै हुनुहुन्छ टाढैबाट देखिनुहोस् सुरक्षित रहनुहोस् थप जानकारीको लागि हेर्नुहोस् think.direct.gov.uk

0: हजुर, आनन्द कार्की हुनुहुन्थ्यो यस गीतलाई इचरीको बजारमा र्याक नगर बोलको गीत। विभिन्न प्रकारका गीत सुन्नुहुन्छ यहाँले हाम्रो कार्यक्रमबाट। युके ब्रुनाईले पनि यस्तै प्रकारका गीतहरू लगाउनुहुन्छ, तर त्यो जस्तो तपाईँहरूकै अनुरोधमा, तपाईँको चोइसमा। नेपाल पनि माग्नुहुन्छ कहिले कहिले बर्थडे गीतहरू, म पनि बजाइदिन्छु तपाईँहरूको भनेर। कुनै अवसर पऱ्यो भने हामीलाई भन्नुहोला भन्दै आजको यो कुराकानी अलिकति फरक छ नर्मल। हामी चाहिँ पल्टनका कुराहरू पनि राख्छौँ। हिजो अस्ति हामीले पल्टनका सदस्यले गरेको उपलब्धिको कुरा गर्यौँ, होइन? रेन्जर्सका 9 जनाले हिमाल चढ्नुभयो, यानिकि हिमाल भन्नाले थुप्रै हिमाल छन् तर माउन्ट एभरेस्ट 8848.86 मिटर त्यो चढेर आफ्नो भनौँ न उद्देश्य पुरा गर्नुभयो। जो मेजर साहब हुनुहुन्छ, यानिकि रेन्जर्सका ओसी साहब, मेजर जो एडमसन साहबको नेतृत्वमा आएको टोलीमा हाम्रा गोर्खाली भाइहरू पनि हुनुहुन्थ्यो। उहाँमा मैले विजय राणा भाइसँग कुराकानी सुनाएँ र अङ्ग्रेजीको अन्तर्वार्ता बेलायतको बिएबिएसमा सुन्न पाउनुभयो होला, किनभने सबै ब्रिटिस आर्मीका श्रोताहरूलाई चाहिँ टार्गेट गरिएको थियो त्यो कुराकानी। भने आज यस्तै पल्टनका सदस्यले गरेका उपलब्धिहरूको हामी कुरा गर्छौँ र गोर्खा सोल्जर जसले चाहिँ धेरै ठाउँमा चाहिँ भनौँ न हाम्रो प्रतिनिधित्व गर्नुभएको छ, हाम्रो नाम उच्च पार्नुभएको छ। युके आर्म फोर्सेस एट नेटो चेस च्याम्पियनसिप। तपाईँ चेस खेल्नुहुन्छ? सबभन्दा पहिला चेसका पराकीहरू धेरै हुनुहुन्छ, आफू आफ्नो लेभलमा खेल्नु होला, तर उच्च यो स्तरमा खेल्ने हाम्रा गोर्खा सैनिक पनि हुनुहुन्छ। त्यसमा चाहिँ वारन्ट अफिसर क्लास 2 नदी शेर्पा जी, जो चाहिँ क्विन्स गोर्खा क्विन्स ओल्ड गोर्खा लजिस्टिक रेजिमेन्ट यानि कि क्यू जेलाको सदर हुन्छ सदस्य, अहिले नेपालमा वारन्ट अफिसर क्लास 2 तर आर्क्युमएसको अभिभावक लिएर नेपाल ब्रिटिस गोर्खा नेपालमा आउनुभएको केही समय भयो। उहाँले चाहिँ नेटो चेस च्याम्पियनसिपमा भाग लिएर एकदम अगाडि बढ्नुभएको छ। अब आउने यो चाहिँ 11-17 अक्टोबर 2026 नेटो चेस च्याम्पियनसिपमा उहाँ भाग लिँदै हुनुहुन्छ। त उहाँले युके आर्म फोर्सेसलाई रिप्रेजेन्ट गर्दै हुनुहुन्छ, चान्जुने कुरा होइन। यो धेरै उपल्लो दर्जा, माथिको दर्जाको यो खेल हो। त्यसले गर्दाखेरि आज हामी वर्ल्ड अफ क्लास 2 यानि कि W2 नादी शेर्पाजीलाई कार्यक्रममा ल्याएका छौँ। व्यस्त हुनुहुन्छ, समय दिनुभएको उहाँलाई धन्यवाद भन्दै म कार्यक्रममा स्वागत गर्न चाहन्छु। नादी भाइ नमस्ते, स्वागत छ यहाँलाई बिएबिएस गोर्खा रेडियोमा।
1: मिनाजाई नमस्ते, थ्याङ्क यू फर तपाईँको टाइमको लागि है, अनि यो अपर्च्युनिटी दिनुको लागि धेरै धेरै धन्यवाद है तपाईँलाई।
0: तपाईँ अत्यन्त व्यस्त होइन, आज वेडनेसडे फेरि स्पोर्ट्स आफ्टरनुन पनि खेल्दै गर्नु।
1: हजुर हजुर, हाम्रो
0: के छ त त्यहाँ?
1: हाम्रो स्पोर्ट्स आफ्टरनुन चाहिँ आज भलिबल छ, या आफ्टर लङ टाइम भलिबल आज एउटा खेल्ने अपर्च्युनिटी पनि पाइरहेको छौँ हामीले बिजिएनमा। दिस इज आई थिङ्क ग्रेट टाइम फर अस भलिबल भयो आज।
0: अब हिजो अस्ति एकदम व्यस्त हुनुभयो, कमान्डिङ के भन्छ कमान्डर साहब र चाहिँ जिएम साहबको पनि भिजिट थियो होइन, उहाँहरूले आफ्नो ट्रेक आदि आदि सकेर आउँदाखेरि पनि काठमाडौँको केही दिनको बसाइ भयो। त्यसमा पनि तपाईँहरू क्यो जिल्लाको सदस्य इन्भल्भ हुनुहुन्थ्यो, अहिले उहाँहरू फर्किसक्नु भएको छ कि उहाँहरू छुट्टी हुनुहुन्छ?
1: उहाँहरूको आरडिटी चाहिँ सकिसक्यो, तर गोर्खा साहब चाहिँ हिजो फर्किनु भयो। कमान्डर साहब चाहिँ अहिले आफ्नो आइलेमा नेपाल लिभमा हुनुहुन्छ अहिले,
0: लिभमा। ओके, र अब तपाईँको कुरा गर्दाखेरि तपाईँ 2005 भर्ती हुनु, 4-5 भन्नु पर्यो, इन्टेक 5 होइन?
1: हजुर।
0: अनि घर चाहिँ तपाईँको शङ्कर सभातिर?
1: हजुर भाइ, शङ्कर सभा। हजुर,
0: गाउँ चाहिँ कहाँ हो?
1: चैनपुर भन्छ।
0: हजुर,
1: सुन्नुभएको छ?
0: सुनेको छु
1: भाइ, चैनपुरदेखि थोरै भित्र जान्छ, वार्ड नम्बर 1 पर्छ। हजुर,
0: ओके, चैनपुरको करुवा भनेर सुनेको छु, त्यही हो
1: एक्ज्याक्टली, त्यही हो
0: त्यही। ओके, अब तपाईँ यत्रो हाई लेभलको तपाईँले चेस गेम खेल्नु हुँदो रहेछ होइन, नेटो चेस च्याम्पियनसिपमा भाग लिनुको लागि अक्टोबरको 11-17 तपाईँ चाहिँ रिप्रेजेन्ट गरिसक्नु भएको छ, तपाईँले सेलेक्सन भइसकेको छ युके आर्म फोर्सेसलाई रिप्रेजेन्ट गर्न। अब म सोध्न चाहन्छु, सुरुवातको गेम तपाईँले कहाँबाट, यो चेस कहाँबाट सुरु हुने, गाउँबाट त्यही बागचालबाट सुरु भयो कि कसो हो?
1: एक्ज्याक्टली, इन्ट्रेस्टिङ छ। हजुर हजुर,
0: सुनाउनुहोस्।
1: हजुर हजुर, हामी अब सानो छँदाखेरि स्कुलतिर पनि अब खेल्थे, सरहरू खेल्नुहुन्थ्यो, अनि चेस चाहिँ त्यसरी नै सिके जस्तो लाग्छ। अब त्यो एक्ज्याक्ट कुन डेट र कसरी खेल्यो भने त्यसरी खेल्ने, अब साथीहरूसँग खेल्ने, सरहरूसँग कहिले कहिले
0: खेल्ने।
1: हजुर, बाक्सालै, बाक्साल पनि हो, एट द सेम टाइम बाक्साल पनि खेल्छु म। बाक्साल चाहिँ अबस्ती भन्दाखेरि राम्रै खेल्दैछु रहेछु अहिले बुझ्दाखेरि, किनभने त्यो बाक्साल चाहिँ अलिकति स्मल पार्ट अफ द चेस चाहिँ अलिक बिगर हो होइन। अब खेलिन्थ्यो स्कुललाई हो। त्यस पछाडि एकचोटि नेपालमा मैले एउटा अवसर पाएँ, चाहिँ हेटौँडा राष्ट्रिय गेम भएको थियो, पारो राष्ट्रिय गेम, मैले एकचोटि सुनसरीबाट मैले खेल्नु
0: पाएँ,
1: त्यो एउटा मेरो ग्रेट अपर्च्युनिटी थियो। अनि त्यस पछाडि त मैले अब सानसानो टुर्नामेन्ट त गाउँतिर हुने टुर्नामेन्ट चाहिँ खेल्थेँ, अनि काठमाडौँतिरको राष्ट्रिय गेमहरू चाहिँ मैले खेल्न पाइनँ, समय त्यति मिलेन
0: मिलेन।
1: अनि अभियसली चाहिँ अब मैले 2005 जोइन, 4 डिसेम्बर जोइन भयो, अब इन्टेक 5 हो। त्यस पछाडि चाहिँ मैले चेस लिटिल अफै थियो मसँग, मैले विदिन गेट द्याट, मैले लोकल क्लबहरू पनि जोइन गर्नु खोजेँ त्यहाँ
0: एरियामा,
1: तर त्यस्तो अब टुर्नामेन्ट हुन्छ भनेर थाहा थिएन। तर 2014 चाहिँ फर्स्ट टाइम आर्मीमा पनि युके आर्म फोर्सेस चेस टुर्नामेन्ट हुँदो रहेछ भन्ने त्यो कुरा पत्ता थाहा भयो। त्यो एउटा फर्चुनेट भनौँला होइन, अनि त्यो एउटा के अरे तपाईँको हाम्रो ब्रिगेडबाट चाहिँ एउटा लिफलेट आएको थियो, त्यसबाट चाहिँ म 2014 सुरु गरेँ कि, फर्स्ट टाइम मैले 2014 सुरु गरेँ,
0: धेरै वर्षको ग्याप पछि 2005 पछिको ग्याप पछि होइन।

0: युकेआ पुरुष एसिया च्याम्पियनसिप सम्पन्न भयो त्यस्तो टुर्नामेन्ट चाहिँ मैले मेबी त्यसपछि एउटा इयर चाहिँ मैले छुट्याएँ अनपछि म अपरेसन थिएँ अनि त्यसभन्दा अरू चाहिँ लगभग एभ्री इयर 10 इयर्स अहिले 12 इयर्स टाइम चाहिँ एभ्री इयर खेल्दैछु अनि त्यही 2014 मैले चाहिँ त्यस्तो कुनै ट्रफी नपाए पनि मैले एउटा पहिलोचोटि नै तपाईँको हामी टप फोरमा जस्तै ट्राई सर्भिसबाट टप फोर जति पनि सर्भिस के अरे रनिङ सर्भिसमा रनहरू छ नि आर्मी नेभी र आरएफको त्यतिबाट चारजनाले चाहिँ युके आर्म फोर्सेस चेस टिमलाई चाहिँ रिप्रेजेन्ट गर्छ नेटोमा म सक्सेसफुली क्वालिफाइड भएँ अनि फर्स्ट इयरमै भएँ अनि त्यसबाट सुरु गरेको मैले अघि नै भने होला एकचोटि दुईचोटि मैले अफ भएँ अनि रिसेन्टली लास्ट इयर 2025 फेरि क्वालिफाई भएन त है मैले आफ्नो लाइन तर 2024 चाहिँ मैले आर्मीकै च्याम्पियन पनि हुन पाएँ आर्मी च्याम्पियन लास्ट 2024 तर 2025 चाहिँ म क्वालिफाई हुन सकिनँ अनि त्यो अब थोरै त्यसको छुट्टै छ दाइ अब त्यसको किनभने चारजना मात्रै खेल्न पाउँछ अनि तपाईँको सिभिलियन स्टाफबाट एकजना खेल्छ अनि मोस्ट अफ अरू प्लेयर्स
1: खेल्छ
0: हामी डिफेन्सबाट रनिङ डिफेन्सबाट भनौँ न अरू सर्भिस सर्भिसबाट जो चाहिँ युनिफर्म लाउनेहरूबाट चाहिँ चारजना अनि एकजना ब्याटन खेल्छ अनि एकजना अरू चाहिँ तपाईँको एकजना चाहिँ तपाईँको जति पनि के अरे लाइफ टाइम मेम्बरसिप हुन्छ त्यो एकजना जानुहुन्छ त्यति चाहिँ छजना चाहिँ जान्छ जान्छ
1: ओके अब तपाईँ फर्स्ट टाइम नै हो यो नेटो चेस च्याम्पियनसिपमा रिप्रेजेन्ट गर्दै गरेको फर्स्ट टाइम तपाईँको
0: होइन दाइ म त्यही भएर म निकै वर्ष भयो मैले रिप्रेजेन्ट गरेको खेलेको पनि त्यही अघि भने जस्तै लास्ट इयरमा भएन
1: मतलब तपाईँले अब नेटो च्याम्पियनसिपमा खेलिसकेको अनुभव छ होइन को को खेल्छन् त्यसमा पुरा नेटोको सबै
0: नेटो कन्ट्रिजहरू डिपेन्ड अब इयरमा डिफ्रेन्ट डिफ्रेन्ट हुन्छ जस्तै एभ्री इयर सबै इक्वली सबै कन्ट्री पार्टिसिपेट गर्छ भन्ने चाहिँ
1: हुन्छ
0: अब डिपेन्ड अन जस्तै युएसमा भयो भने अलिकति अब त्यसको कस्टिङको कुराहरू आयो होइन क्यानाडातिर भयो भने जति पनि नेटो कन्ट्रिजहरू छ नि सर दाइ त्यो नेटो कन्ट्रिजको सबैलाई नै एलाउ छ अनि टेक पार्ट नै गर्छन् अब 32-36 कन्ट्री कति छ त्यतिमा हो
1: त
0: एभरेजमा अब यो वर्ष चाहिँ अलिक कम छ जस्तो लाग्छ आइरोनी किन हो अब अपरेसनल कमिटमेन्ट अरू कारणले गर्दा सबै देशहरूकोबाट टेक पार्ट गर्छ है 2016 चाहिँ युकेले नै होस्ट गरेको थियो अब नेक्स्ट चाहिँ 2030 भएको छ सिमिलर जस्ट लाइक ओलम्पिक जस्तै हो त्यस त्यो चाहिँ अब तर 2016 चाहिँ तपाईँको 32 कन्ट्रीले ल्याएको थियो अब यो वर्ष चाहिँ अहिले अप्स एन्ड डाउन भएको छ अहिले चाहिँ 24 मात्रै देख्दैछु म
1: टिम चाहिँ तर निकै माथि होला नि त होइन किनभने नेटो कन्ट्री क्वाइट बिग नम्बर अब फेरि चेस प्लेइङ नेसनहरू पनि छन् होइन कति चाहिँ चेस प्लेइङ नेसन नहुन सक्छ होइन गर्दाखेरि अब नेपालको स्ट्यान्डर्ड तपाईँ नेपालबाट गएको हुनाले होइन नेपालको एउटा छोरा भएको हुनाले नेपालमा तपाईँले न स्कुलमा राम्रोसँग कम्पिटिसन पाउनुभयो न ट्रेनिङ पाउनुभयो होइन तपाईँको आफ्नै बलबुतामा तपाईँको नेचुरल इन्स्टिङ र चाहिँ भनौँ न क्वालिटीले गर्दाखेरि तपाईँ एकैताली नेपालको कुनै कुनै लेभलमा खेले तापनि त्यत्रो ठुलो लेभलमा पुग्नु भनेको तपाईँमा भएको क्वालिटी रहेछ भन्ने बुझ्यो होइन मेरो भनाइ मतलब त्यो लेभलमा खेल्नको लागि धेरै प्र्याक्टिस पनि गर्नुपर्छ रेजिमेन्टल लेभलमा पनि गेम छैन क्यारे कि छ
0: हुन्न पहिला हामीले 10 KOJLR एराउन्ड सराउन्डिङ अल्टरसाउन्डमार्गलाई ओपन गराएको थियो तर त्यस्तो पार्टिकुलर रेजिमेन्ट लेभलमा क्वालिफाइङ भएर जाने भन्ने कुरा चाहिँ भएको छैन एउटा रिजन चाहिँ चेस चाहिँ अहिले तपाईँको आर्मीले स्टिल रेकग्नाइज स्पोर्ट्समा गरेको छैन इन्डिभिजुअल भएर अनि त्यो भएर पनि होला तर इन्टायर तपाईँको तपाईँको होइन कोरमा अनि त्यसपछि क्वालिफाइङ तपाईँको डिपमा हुँदै जाने चाहिँ छैन
1: लेभलहरू छैन त्यो अपग्रेड हुँदै जाने भन्ने छैन एकैताली दुईवटा
0: टुर्नामेन्ट हुन्छ दुईवटा टुर्नामेन्ट हुँदै आर्मी युके स्टेट च्याम्पियनसिप रिसेन्टली सम्पन्न भयो त्यो सक्ने बित्तिकै चाहिँ अब त्यो क्वालिफाइङमा त्यहीबाट जो जस अगाडि आफ्नो पोजिसनमा आयो अटोमेटिक सिलेक्ट हुन्छ त्यो मान्छे चाहिँ अब रिप्रेजेन्ट गर्ने हो त्यही नै छ दाइ अब आई थिङ्क एज यु सेड लाइक अ टफ भने कुन लेभलको प्लेयर्स भन्नु खोजेको चाहिँ चेस चाहिँ अब कसरी भन्ने तपाईँले सिमिलर टु गल्फकै तपाईँको गल्फको आफ्नो ह्यान्डिक्याप जस्तै हो हेजिसन बी तपाईँको अब जस्तै महाकालीको मान्छे भए पनि मेचीकै भए पनि तपाईँ खेल्नै पर्छ भन्ने छैन हमजीको रेटिङ त्यसले नै
1: रेटिङ
0: गर्छ अब तपाईँले नेपालको कन्ट्याक्ट

0: पोलिटिक्सलाई जोड्दाखेरि चाहिँ नेपालमा एउटा कुरो दुःख लाग्दो कुरा, अब ग्रान्ड मास्टर कोही पनि छैन, त्यति मात्रै भनिदिन्छु म. अब ग्रान्ड मास्टर कुन लेभलको हुनुपर्छ भन्दाखेरि चाहिँ अब आई थिङ्क टाइम टु बी कन्टिन्यू गरौँला, अथवा ग्रान्ड मास्टर प्लेयरै छैन नेपालमा, तर विच इज त्यही ग्रान्ड मास्टर चाहिँ अब इन्डिया, चाइनामा अनि युकेमा,
1: हाम्रो नेबरिङ कन्ट्रीमा छ,
0: चाहिँ अब 100+ बढी वर्ल्ड ऱ्याङ्करहरू ऱ्याङ्किङ भएको मान्छेहरू छन्. अब हामी त्यो ठाउँको मान्छेले त्यहाँ गएर मैले अलिक खेल देख्दाखेरि हामी आर्म फोर्सेसमा पनि हामीसँग नेपाल च्याम्पियनको स्ट्यान्डर्डमा त्यही आर्म फोर्स पनि छ,
1: त्यही आर्म फोर्समै छ,
0: त्यो बाहिरको त क्लबको त कुरै नगरौँ, आर्म फोर्सेसमै छ.
1: ओके, अब मेरो प्रश्न चाहिँ हाम्रो तपाईँ संखुवा सभा त्यसपछि भर्ती हुनुभयो 2004-05 होइन, इन्टेक 2005 रूपमा जानुभयो, पल्टनमा पनि धेरै खेल देख्नु भएन होइन, खेल्ने मौका पाइएन, अपर्च्युनिटी छैन, खेलाडी पनि छैन, इन्ट्रेस्ट पनि देखेन होइन, तर पनि तपाईँमा भएको त्यो जुन चाहिँ इनबोर्न क्वालिटी रहेछ त्यसले गाउँघरबाटै खेलेर गएपछि तपाईँ युके आर्म फोर्सेसमा खेल्नुभयो, रिप्रेजेन्ट गर्दै हुन्छ भने हाम्रो अरू दाजुभाइहरू अरू पल्टनमा छ कि छैन, हाम्रो ब्रिगेड अफ गोर्खाजमा इन्ट्रेस्ट के छ, कहिले कहिले हाम्रो विदिन द ब्रिगेड गेमहरू हुन्छ कि हुँदैन, अथवा भएन भने अर्गनाइज नभए पनि साथीभाइहरू बिचमा खेल्ने खेल्नेलाई त चिन्छ नि त होइन, त्यसरी खेल्ने गरेको छ कि छैन त.
0: भेरी इन्ट्रेस्टिङ भाइ, अब हामी ब्रिगेडलाई नै पहिला टच गर्दा चाहिँ अब चेस भन्ने कुरा चाहिँ ब्रिगेड गोर्खाजको मान्छे सबैले सुनेको चाहिँ हुन्छ, देखेकै पनि हुन्छ, नेपालबाट जो जो जोइन हुनुभएको छ, तर यो पपुलरिटी अब ब्रिगेडमा चाहिँ तपाईँको चेसको त्यति छैन, छैन.
1: अनि मैले हङकङमा एउटा मात्रै च्याम्पियनसिप देखेको थिएँ होइन, हङकङभरि
0: त्यो टाइम
1: हाम्रो टाइममा त्यतामा हाम्रो एकजना धर्मन्द सिनियर गुरुजी हुनुहुन्थ्यो दार्जिलिङतिरको क्लर्क होइन, उहाँ मात्रै जानुहुन्थ्यो अनि किन गइरहेको होला भनेर भन्थ्यो, अरू चाहिँ बास्केटबल भलिबलतिर फुटबलतिर ध्यान हुन्थ्यो भने चेस भन्दाखेरि त्यो आर्मीले खेल्ने नै गेम होइन भने जस्तो लिए.
0: एक्ज्याक्टली त्यो त्यही कन्टेक्स्टमा, किनभने अघि नै भने मैले स्पोर्ट्समा स्टिल रिकगनाइज गरेको छ होइन, त्यो पनि पार्छ, अनि चेसलाई अलिकति बढी टाइम पनि दिनुपर्ने हुन्छ, अनि एउटा कुरो चाहिँ इन्डिभिजुअल पनि भयो, भयो स्पोर्ट्स भयो, अनि त्यही भएर दाइ मैले किन फेरि त्यो ब्रिगेडमा चाहिँ कहाँ छ भन्ने कुरा चाहिँ ब्रिगेडले अब एउटा कुरो चेस प्लेयर नहुन छैनन् भन्नु मिल्दैन, चेस प्लेयर हुनुहुन्छ होला अभियसली हुन्छ, त्यसको चाहिँ तपाईँको विशेष मार्केटिङ भनौँ न अब एडभर्टाइजर कतिको भएको छैन जस्तो लाग्छ, तर थाहा छ तपाईँको कतिको एफोर्ड र कतिको इन्ट्रेस्ट ब्रिगेडले दिने हो अथवा युनिटहरूले दिने, त्यसको हाल्नु पर्ने हो. अनि तपाईँको मैले यहीँनिर नै तपाईँको डिस्क्लोज गर्दा चाहिँ तपाईँको हाम्रो रिसेन्ट अहिले त्यो बिजिएनको आरएसएम
1: साहब
0: हजुर उहाँ र उहाँले र मैले एकचोटि सँगै क्वालिफाइङ हुन पायौँ त्यो चारजनामा एकचोटि खेल्नुभयो, त्यो साल खेल्नुभयो, उहाँ क्वालिफाइड हुनुभयो, क्लोजली आउनुभयो ठ्याक्कै, अनि जस्ट क्वालिफाइड पनि हुनुभयो, अनि हामीसँगै बुदापेस्टमा खेलेका थियौँ. अब साहबले चाहिँ मैले अहिले आफ्टर पर्सनल हाम्रो च्याट अनुसार चाहिँ उहाँले अब त्यही हो अघिकै कुराहरू अब युनिटले कुन एङ्गलबाट हेरिरहेको हुन्छ, अनि चेसलाई तपाईँको प्रायोरिटी अलिक कम पनि छ, त्यो हिसाबले उहाँले ग्याप दिनुभएको छ. आरएसएम साहब र म चाहिँ सँगै 2014 मेरो नम्बरै हुन्छ, महेश पालुङ सर उहाँ खेल्नुभयो एकचोटि, त्योभन्दा अरू हिस्ट्रीमा तपाईँले खेल्नु खोज्नुभयो भने अब युके आर्म फोर्सेस खेल्ने त यसपालि पनि गोर्खाली 13 थियो होइन अस्ति क्वालिफाइङमा, तर अब नेटो रिप्रेजेन्ट नेटोको लागि के अरे आर्म फोर्सेस युके आर्म फोर्सेस चेसएम टिमलाई चाहिँ रिप्रेजेन्ट गर्ने डिफेन्सलाई रिप्रेजेन्ट गर्ने टिम प्लेयर चाहिँ छैन दाइ, उहाँ चाहिँ अब एउटा राम्रो खेल्नुभयो हजुर.
1: मेरो भनाइ चाहिँ के भने यो चेस भने चाहिँ यो ट्याक्टिकल गेम होइन त यो
0: होइन,
1: स्ट्रेटेजीदेखि लिएर सेफ अहिलेमा आफ्नो चाहिँ खाना दिएर चाहिँ हाम्रो आफ्नो घोडा सिपाही खाना दिएर 10 द्याट्स ट्याक्टिक्स होइन, एउटा होइन स्ट्रेटेजी हो, त्यो त आर्मीमा चाहिने जस्तो लाग्छ कि मलाई चाहिँ होइन, अनि त्यो चाहिँ झन् बढी यसमा चाहिँ यसलाई फोकस हुनुपर्ने, यसलाई कन्सन्ट्रेट गर्नुपर्ने, इन्ट्रेस्ट कम्पनी इन्ट्रेस्ट बच्चाले रेजिमेन्ट अनि ब्रिगेड लेभल हुँदै कोर लेभल हुँदै माथि पुगेर चाहिँ एकदम माछिएको खारेको भए राम्रो हुन्थ्यो कि जस्तो लाग्छ कि मलाई, किनभने यो शतरन्ज नेपालीमा नाम छ कि छैन मलाई थाहा छैन, हामीले चाहिँ चेसै भन्छौँ होइन,
0: शतरन्ज
1: होइन मा चाहिँ अब माझी चाहिँ अन्तिममा मार्ने हो नि त होइन र होइन चेकमेट गरेर मार्ने हुने होइन अन्त्य मार्ने त अब पल्टनको पनि आर्मीको पनि गेम त्यस्तै त हो नि होइन एकातिर धेरै चिज हेरेर त्यो लडाइँ जित्ने हो नि गर्दाखेरि यसमा अलिकति इन्ट्रेस्ट दिनुपर्छ जस्तो लाग्छ मलाई तपाईँ यहाँ भन्दाखेरि के भन्न चाहनुहुन्छ अब इन्ट्रेस्टेड खेलाडीहरू होलान् नयाँ भाइ होलान् उनीहरूलाई कसरी यो गेमको प्रमोट गर्नुहुन्छ तपाईँले अघि प्रमोसनको कुरा भन्नुभयो होइन त्यति धेरै छैन इन्ट्रेस्ट पनि छैन तपाईँले भन्नुपर्दा के भन्नुहुन्छ
0: त्यसमा त मेरो अन्डरस्ट्यान्ड चाहिँ अब त्यही हो अब अलिकति फर्स्ट थिङ चाहिँ चेसलाई एउटा धेरै रिकग्नाइज स्पोर्ट्स नभएको हिसाब गर्दाखेरि आर्मीमा ब्रिटिस आर्मी कुरा है अरू अरू जस्तै तपाईँको जर्मनी होइन पोल्यान्ड अनि तपाईँको ग्रिस तिनवटा कन्ट्री चाहिँ तपाईँको अहिलेको ऱ्याङ्किङमा हाम्रो नेटमा चाहिँ 1-2-3 नै हो एभरेजमा हजुर त्यो त्यसको जति पनि डिफेन्सको प्लेयरहरू हुन्छ उहाँहरू चाहिँ ग्रान्ड मास्टर पनि हुनुहुन्छ
1: ग्रान्ड मास्टर
0: हुन्छ विच इज नेपालमै छैन भने चाहिँ नेटमा त्यो स्टेनको प्लेयर आउँछ अनि त्यहाँ चाहिँ रिकग्नाइज विथ तपाईँको अब अपर्च्युनिटीहरू पनि अनि त्यसको के भने अब वेयर टाइम पनि दिनै सक्ने धेरै कुराहरू हुँदो रहेछ त्यहाँ त्यो रिजन त्यहाँ बढेको छ अब युके डिफेन्सको कुरामा चाहिँ अलिकति कम छ आर्मीमा चाहिँ अलिक कम नै छ यसको टाइममा त्यो रिजनले पनि अलिक हामी पछाडि छौँ जस्तो लाग्छ अब त्यसको एक्ज्याक्ट तपाईँले आर्मीको ट्याक्टिसलाई कसरी इम्प्लिमेन्ट गर्ने कुरा चाहिँ अब त्यो आई थिङ्क डज इट एप्लाई अर नट त्यो डिफेन्ट पार्ट छ
1: त्यो खेल हो तर त्यो रियालिटीमा फरक पर्ला
0: अब हिस्ट्री पनि त्यही नै छ पहिलाको हिस्ट्री छ चेससँगै शतरञ्जसँगै छ होइन अब आर्मीको सबै कुरा अब प्र्याक्टिसको कुरा चाहिँ त्यही नै छ होइन तर अब
1: अब तपाईँले तपाईँ अब हरेक गेमलाई इम्प्रुभ गर्नलाई तपाईँको जुन चाहिँ स्ट्यान्डर्ड छ होइन इम्प्रुभ गर्नलाई तपाईँ त रेगुलर खेलिरहनु पर्यो तपाईँ के अब तपाईँ चाहिँ खेल्नको लागि यहाँ नेपालमा हुनुहुन्छ तपाईँ अब अक्टोबर भने चाहिँ छ अझै केही समय छ होइन तपाईँ प्र्याक्टिस गर्न के तपाईँ भर्चुअल खेल्नुहुन्छ कि कोही यहाँ नेपालका खेलाडीहरूसँग खेल्नुहुन्छ कि एक्लै खेल्नुहुन्छ कि के छ त आफूलाई पोलिस गर्नु पर्यो अप टु एउटा चाहिँ स्ट्यान्डर्डमा राख्नु पर्यो के गर्नुहुन्छ त
0: हजुर एकदम एकदम टफ त यो किनभने ब्याक इन युकेमा रहँदा अब लास्ट 12 इयर्समा मैले लोकल तपाईँको क्लबमा कहिले जोइन गरेँ कहिले अफ गरेँ कहिले खेल्ने समय नमिल्ने होइन तर पनि अनि आफै अनलाइन पनि खेल्थेँ तपाईँको स्टडी गर्ने थुप्रै कुराहरू छ त्यो चेसको चाहिँ तपाईँको तर त्यो एउटा कुरो लिमिटेसन चाहिँ हुँदो रहेछ तपाईँको क्याप के आफ्नो एउटा थिङ्किङ क्यापेसिटी भनौँ न अनि चेसमा चाहिँ त्यो एप्लाई भइहाल्छ आफ्नो आइक्यू के आइक्यूको लेभल अनि फर इक्जाम्पल मेरो 1963 त्यो एकचोटिको त्यो पिक टाइममा मेबी अब बेटर म जोइन हुनुहुँदा अगाडि थियो कि वा त्यो कुराहरू थाहा भएन अब त्यस पछाडि मैले कतिको पुलिस गरेँ भन्ने कुरा हो अहिले चाहिँ मेरो अलिकति डाउन नै छ थोरै डाउन छ त्यो 16 रेटिङभन्दा 1963 भनेको नेपालको टप 10 ऱ्याङ्क हो नेपालको अहिलेको हेर्दाखेरि त्यसो थाहा भइहाल्छ तर अब यहाँ चाहिँ मैले फेरि थोरै अवसर चाहिँ किन पाइरहेको छु भने लोकल टुर्नामेन्टहरू भइरहेको हुन्छ तर यो क्लासिकल गेम स्ट्यान्डर्ड गेम नभए पनि तपाईँको ऱ्यापिड गेमहरू 10 मिनट्सको गेमहरू भएको हुन्छ त्यसले गर्दाखेरि म झुकेर कहिले विकेन्डहरू
1: चाहिँ
0: इन्ट्रेस्टिङ यही विकेन्डमा हुँदैछ फ्राइडे र स्याटरडे 19 र 30 त्यो चाहिँ के अरे काठमाडौँमा छ मैले तपाईँलाई लिङ्क सेयर गर्न सक्छु मैले किन त्यहाँ टुर्नामेन्ट हुँदैछ तर त्यो चाहिँ कस्तो भने बिलो 1900 रेटिङ भएकोलाई प्लेयर्सहरू छ एकदम प्राइजेसहरू पनि धेरै छ अब नेपालको कन्टेक्स्टमा धेरै नै भन्नुपर्छ किनभने 20,000-30,000 त्यस्तो मलाई त्यस्तो 8-9 क्याटेगोरीमा तिनीहरू थियो भने चाहिँ विच इज वेल अर्गनाइज जस्तो लाग्छ तर म अझै टेक पार्ट गर्दैछु त्यसमा मैले यही तपाईँले सोधिहाल्नु भयो त्यसै भने हो मैले कसैले खास अफिसियल भन्छ यो चाहिँ आफै अनअफिसियलमा
1: आफ्नो
0: जानेछु त्यसरी पनि मैले प्र्याक्टिस गरिरहेको छु तर एउटै कुरो अब दाइ यो नेटोको लागि चाहिँ अब युकेको टिमले चाहिँ अहिलेसम्म हामीले फिनिस अप गरेको म सुरुवात गरेपछि चाहिँ किनभने म पनि टिमकै प्लेयर्स भएँ ओभरअल टिमले चाहिँ हामीले 8-7 द्याट्स द हाई क्लोजेस्ट वान सबभन्दा राम्रो गरेको त्यही हो त्योभन्दा माथि छैन कहिले कहिले एभरेज चाहिँ 10-11-12 सिद्धि आउँछ इन्डो
1: किनभने
0: अलिकति लो नै छ रेटिङ हाम्रो
1: जर्मनी पोल्यान्ड अलिकति रसियन इन्फ्लुएन्स पनि होला होइन उनीहरूको नेचर पनि छ उनीहरूको एउटा चाहिँ भनौँ न वे अफ लिभिङमा पनि छ वे अफ लाइफमा पनि चेस खेलिरहेको हामी पाउँछौँ भने मैले चाहिँ अब मैले पहिला देख्दाखेरि यहाँ नेपालमा स्पोर्ट्स काउन्सिलमा चेस ओपन चेस भएको अनि धेरैजना खेलेको देखेको थिएँ. कुन लेभलमा खेलेको मलाई थाहा छैन, तर पनि नेपालमा पनि जिल्ला व्यापी पहिला पहिला अञ्चल व्यापी खेल खेलाडीहरू आएको मैले पाएको छु. गर्दाखेरि तपाईँले अहिलेलाई यो जुन चाहिँ अब 11-17 अक्टोबरमा हुँदैछ लाटभियामा होइन, अनि त्यसमा हुने नेरो चेस च्याम्पियनसिपमा युके आर्म फोर्सेसलाई रिप्रेजेन्ट गर्ने अहिले एकमात्र गोर्खा भन्नु पर्यो होइन, ब्रिगेड अफ गोर्खा यो वर्षको लागि तपाईँ हुनुहुन्छ. अब तपाईँ जस्तो सिनियर एउटा प्लेयर एउटा चाहिँ भनौँ न अब मिडल म्यानेजरले चाहिँ अरूलाई पनि आफ्नो पल्टन तपाईँको क्युओजेलाई आफ्नो पल्टनका भाइहरूलाई पनि इन्करेज गर्नु पर्यो, यसलाई पल्टनमा पनि सबभन्दा पहिला चाहिँ इन्ट्रेस्ट जगाउनु पर्यो होइन, विदिन द तपाईँको ट्रुप्स बिचमा खेलाइदिनु पर्यो होइन, ताकि उनीहरू कति राम्रो ट्यालेन्टेड भाइहरू हुन सक्छन् होइन, तपाईँ जस्तै होइन देशले तपाईँलाई नचिने पनि आर्म फोर्सेसले तपाईँलाई चिन्यो होइन, गर्दाखेरि अगाडि बढाउनु पर्छ र त्यसले गर्दाखेरि र साथसाथमा यहाँको जुन चाहिँ म्यानेजमेन्ट छ चेस नेपालको तिनीहरूलाई पनि तपाईँको आइडियाजहरू किनभने तपाईँ विदेशमा खेलिसक्नु भएको छ कसरी यसलाई प्रमोट गर्न सकिन्छ भन्नेतिर तपाईँले अझै पनि मेहनत गर्नुपर्ने जस्तो छ. नेपालमा सबै चिज भने जस्तो पाइँदैन, तर पनि तपाईँले त्यति गरिदिनु भने नेपालको चेसको स्ट्यान्डर्ड पनि बढ्ला जस्तो लाग्छ
0: मलाई. कन्ट्रिब्युसन छ नै हजुर, हामीसँग जति पनि अर्गनाइजरहरू हुनुहुन्छ र प्लेयर्स पनि छन् जति नेपालका सबैसँग मैले कनेक्टिभिटी छु अहिले चाहिँ, अब तपाईँको अनलाइन पनि खेल्न सकिन्छ उहाँसँग, त्यो भएर क्लोजै छ. अब त्यही हो दाइ, अब अघि नै भने अब चेसलाई नेपालले पनि कुन लेभलमा हेरिरहेको छ नेपाल खेलकुद मन्त्रालयले होइन, त्यसको आधार पनि हो. अब अभियसली त्यो कन्ट्रिजहरूको स्ट्यान्डर्डमा त छैन
1: छैन,
0: टुर्नामेन्टहरू पनि त्यस्तो अब त्यो हाई लेभलको स्ट्यान्डर्डमा अर्गनाइज गर्न सक्ने कुरा भने कस्टिङको कुराहरू आयो, तर स्टिल नेपालमा चाहिँ काठमाडौँमा विशेष गरी काठमाडौँमा नेपालमा जहीँ जहीँ टुर्नामेन्ट भन्नु म थाहा पाउँछु, तर अहिले काठमाडौँमा धेरै चेसको अल लेभलको टुर्नामेन्टहरू भइरहेको छ अनि रेपिडली पनि भइरहेको छ. द्याट विल ब्रिङ्स अस अब कहिले सुन टु बी अब मैले ग्रान्ड मास्टर आउँछ कि भन्दै सोचिरहेको छु नेपालमा.
1: मैले त्यही भन्नुलाई अब ग्रान्ड मास्टरहरू अथवा रिटायर्ड ग्रान्ड मास्टरहरू होइन, उनीहरूको ग्रेडिङ अथवा सिडिङ घटिसकेको ग्रान्ड मास्टरहरूलाई पनि घुमाउन ल्याए त कति धेरै कुरा सिकिन्छ नि त होइन, किनभने अब अहिलेको टप ग्रान्ड मास्टरहरूलाई ल्याउँदा सकिनु होला, तर पनि अब रिटायर्ड भइसकेकोहरूको त स्किल त भइहाल्छ नि होइन, उनीहरूबाट धेरै कुरा सिक्न सकिन्छ.
0: भेरी क्लोज छ दुईजना हाम्रो नेपालको नम्बर वान नम्बर टू थ्री भनौँ न अहिलेको भेरी स्ट्रङ एफएम छ, फिडे मास्टर छ अनि इन्टरनेसनल मास्टर आइएमहरू छ, उहाँहरू अब वनली ग्रान्ड मास्टर
1: हुन
0: बाँकी छ. अब
1: नाम आउँछ तपाईँलाई उहाँहरूको?
0: हजुर हजुर, क्षितिज भण्डारीहरू हुनुहुन्छ, रिसेन्टली उसको आफ्नो तपाईँको क्याटेगोरी हुन्छ, यसको स्पिड गेमहरू हुन्छ तपाईँ क्लासिकल स्ट्यान्डर्ड अनि ऱ्यापिड अब ब्लिजर हुन्छ एउटा टुर्ना अब भर्खर रिसेन्टली चाहिँ उसले उहाँले नै उठाउनु बस लगाइदियो त्यो तपाईँको ऱ्यापिडको नेपाल च्याम्पियनको हो र त्योभन्दा अगाडि चाहिँ पक्का पक्की रेटिङमा चाहिँ विवेक थिङ हुनुहुन्छ. अब विवेक थिङ चाहिँ तपाईँको अहिले तर युरोपमा हुनुहुन्छ, उहाँ चाहिँ नेपालको सबभन्दा हाइएस्ट रेटिङ भएको 23 समथिङ छ, उसको रेटिङ
1: 23
0: अब ग्रान्ड मास्टर भन्नुहुन्छ भने एभरेज 2400
1: माथि
0: 30-40-50 माथिको लेभल हुन्छ. अब त्यस्तै देखिन्छ त्यो 2400 बिलोको चाहिँ ग्रान्ड मास्टर अहिले हेर्दा पनि पाउनुहुन्न होला, पाइँदैन होला, हामीले मैले रङ हुनसक्छ डाटा एक्ज्याक्ट भन्दाखेरि, तर 2500 एभरेज चाहिँ ग्रान्ड मास्टर हुन्छ. अनि अब वर्ल्ड च्याम्पियन तपाईँले भन्दाखेरि रेटिङमा चाहिँ म्याग्नस कार्लसनै हो हजुर. अहिले अब रिसेन्टली लास्ट इयर चाहिँ अब गुकेश इन्डियन न्यु प्लेयरले जितेको, अब किनभने त्यो म्याग्नस कार्लसनले चाहिँ तपाईँको ब्रेक लिएको छ, अरू सबै टुर्नामेन्ट खेल्छ, वर्ल्ड च्याम्पियनसिप चाहिँ खेल्दैन उसले,
1: खेल्दैन
0: किनभने उसले धेरै वर्ष 12-5 वर्ष त लगातार होल्ड गर्यो, 13 लगातार उसको च्याम्पियन चाहिँ रेटिङ पनि त्यो अनएक्सपेक्टेड रेटिङ तपाईँको 28,000-3,000
1: त्यो
0: अब सम्भवै छ. तपाईँको रेटिङ चाहिँ जस्तै तपाईँको सिधै गल्फको तपाईँको जस्तै अब ह्यान्डिक्याप सिङ्गल ह्यान्डिक्याप भन्छ लाइक गाह्रो पर्छ माथिबाट छुट्टा छोड्नु, त्यतिकै फरक हुन्छ त्यो,
1: त्यही त
0: त्यो सजिलै हामीले झुक्याएर गर्ने कुरा चाहिँ हुँदैन.
1: अब अहिलेको त मैले त्यति फलो नगरेर त्यतिको नाम पनि थाहा छैन, तर तपाईँले अघि भनेको व्यक्तिको नाम चाहिँ अरूहरूले पनि कुरा गरेको सुन्छु होइन. पहिला पहिला चाहिँ हामीले चाहिँ रसियन ग्रान्ड मास्टर ग्यारी कास्परोभदेखि लिएर बबी फिसरहरूको कुरा होइन, अमेरिका र चाहिँ रसियाको खेल भनेपछि संसारमा अब नेटो र चाहिँ वर्सअप प्याक्टको चाहिँ गेम भए जस्तो हुन्थ्यो कि होइन, अन्त कसले जित्छ अमेरिकाले जित्छ कि रसियाले जित्छ भन्ने हुन्थ्यो. अब अहिले चाहिँ त्यस्तो छैन, इट्स अ गेम होइन, इन्टरनेसनल गेमको रूपमा लिएको छ. गर्दाखेरि आज तपाईँले मेरो आँखा खोलिदिनु भयो, तपाईँसँगको यो कुराकानीले ब्रिगेडमा भएका पोटेन्सियल प्लेयरहरूले पनि गेम हुन्छ, ब्रिगेडमा पनि हुन्छ र बाहिर पनि हुन्छ, युके आर्म फोर्सेसमा हुन्छ र नेटोमा च्याम्पियनसिपमा खेल्न जान पाइन्छ भनेर हाम्रो भाइहरूले पनि सुन्नुभयो होला. तपाईँको कुराले उहाँहरू इन्करेज हुनुभयो होला भन्ने मलाई लागेको छ. जाँदा जाँदै नयाँ पिँढी भाइहरू जसले चाहिँ खेल्न चाहन्छन् के भन्नुहुन्छ उहाँलाई?
0: उहाँहरू जो जो इन्डस्ट्री प्लेयर हुन्छ, अब तपाईँको अहिलेको त धेरै कुराहरू छ, अनलाइन पनि गेम खेल्न सकिन्छ होइन, जति ओपन छ टुर्नामेन्टहरू सर्च गर्न सकिन्छ, अनि इभन नट ओन्ली आर्मी अब वाइडरमा पनि जहाँ पनि टुर्नामेन्ट हुन्छ लोकल क्लबहरूमा पनि गरेर खेल्नुपर्छ. अनि आफ्नो गेमको स्ट्यान्डर्ड चाहिँ समर पोइन्टमा आयो भने आफै दिनुहोस् त्यो चेस प्लेयर सबैलाई थाहा हुन्छ होइन. अनि अब आर्मीमा रहनेहरू त यही अब च्याम्पियनसिपहरू टुर्नामेन्ट खेल्दै जाने हो, विच इज अब दे विल गेट अपर्च्युनिटी, अब नेटो रिप्रेजेन्ट गर्नु सक्नुहुन्छ उहाँहरूले, भोलि नेटोकै टप लेभलको प्लेयर पनि बन्न सक्नुहुन्छ, त्यो चाहिँ अवसर छ. अनि मैले चाहिँ के भन्न चाहन्छु भने अड्किने होइन, हाम्रै लेभलमा अड्किने, पहिला थिएन भनेर अड्किने होइन, अब चाहिँ उहाँहरूले एक्सप्लोर गर्न सुरु गर्ने कोसिस गर्नु पऱ्यो. अनि मौका छ, अपर्च्युनिटी छ, अब सर्टेन लेभलको पुगेपछि चेसको त फेरि त्यो धेरै कुराहरू फेरि एडभान्टेजहरू छ, त्यो लेभलमा हामी पुग्न सकेका छैनौँ होइन. अब अघि भने ग्रान्डमास्टर लेभल हुनु बित्तिकै उनीहरूको त अब
1: अर्कै
0: लेभल आइहाल्छ, त्यो डिफ्रेन्ट छ. त्यसैले गर्दा ब्रिगेडमा चाहिँ पहिलो कुरा चाहिँ ब्रिगेडमा चाहिँ हामीले यसलाई कसरी प्रमोट गर्ने भन्ने कुरामा चाहिँ हामी अब किनभने हामी जस्तो एक दुईजना प्लेयरले चाहिँ अलिकति गाह्रो हुँदो रहेछ, अनि माथिबाटै कति कस्तो खालको इम्प्लिमेन्टेसन आउँछ त्यसको आधारमा नै हुने हो. अब अघि नै भने अब धेरै स्पोर्ट्स छ ब्रिगेडमा, धेरैवटा स्पोर्ट्स छ, तर चेसलाई चाहिँ अलिकति प्रायोरिटीको कम छ
1: मेरो विचारमा. जो जो चाहिँ के भन्छ युके ल्यान्ड फोर्सेसका यो चेसको चाहिँ प्रेसिडेन्ट हुनुहुन्छ, अब हायर लेभलकै अफिसर हुनुहुन्छ, उहाँहरूले चाहिँ कसरी यसलाई चाहिँ तल्लो लेभलसम्म लाने उहाँहरूको पनि हातमा हुन्छ नि त.
0: हजुर एक्ज्याक्टली हजुर. त्यसैले गर्दा उनीहरूले पुस गरिरहेछ, उनीहरूले होइन मिडियाहरूमा पुस गरिरहेछ,
1: जस्तै स्क्वासमा भन्नु स्क्वासको त्यो बरोडा प्रेसिडेन्टले चाहिँ पल्टन पल्टनमा चाहिँ उसले पुस गरिरहेको हुन्छ. रग्बी त्यही हो, फुटबल त्यही हो होइन, भलिबल त्यही हो, गर्दाखेरि उहाँहरूको जोडमा पनि फरक पर्छ र पल्टनले पनि बुझ्नु पर्यो होइन.
0: एब्सोल्युटली.
1: तर आज यसरी आएर आफ्नो खेलको बारेमा अचिभ गरेको कुरा चाहिँ हाम्रो सेयर गरिदिनु भयो र हाम्रो बिएबिएस गोर्खा रेडियोको फेसबुकमा तपाईँ जान चाहनुहुन्छ भने मैले सेयर गरेको छु ब्रिटिस गोर्खा नेपालको एउटा चाहिँ पोस्टलाई, जहाँ चाहिँ हाम्रो भनौँ न ब्रिगेडको चाहिँ इज्जत सान डब्लुटु नादी शेर्पा आर्केमस हुनुहुन्छ, उहाँको फोटो सहित खेल्दै गरेको केही फोटोहरू राखेका छौँ हामीले, हेर्नुहोला र उहाँको बारेमा नि छ पढ्नुहोला. हस् त तपाईँको आजको वेनेसडे आफ्टरनुनको भलिबल मैले अलिक डिस्टर्ब गर्ने यहाँसम्म आउनुभयो, थ्याङ्क यू सो मच भन्दै मैले बिदा लिएँ है त.
0: थ्याङ्क यू दाई, थ्याङ्क यू तिमी दाई, थ्याङ्क यू.
1: हस् नमस्कार. कहाँदेखि श्रोता यहाँसँग मैले बिदा लिएँ. आज वेनेसडेको दिन स्पोर्ट्स आफ्टरनुन हुन्छ, तर पनि मैले अस्तिदेखि नै यो बारेमा कुरा गरौँ भनेर भनिरहेको थिएँ, किनभने यो स्पोर्ट्स चाहिँ प्रमोट होस् भन्न चाहन्छौँ, किनभने कुनै पनि स्पोर्ट्स कुनै भन्दा कम हुँदैन, आफ्नो यसको आफ्नो ब्युटी छ, आफ्नै स्ट्रेन्थ छ. त्यसले गर्दाखेरि यदि तपाईँ खेल्दै हुनुहुन्छ भने नादी शर्माजीलाई कन्ट्याक्ट गर्नुहोला, कसरी त्यो लेभलमा खेल्न सकिन्छ भन्ने अपडेट उहाँ दिनुहुन्छ. केओजीआरको सदस्य हाललाई उहाँ चाहिँ आर्क्युमेसको रूपमा चाहिँ ब्रिटिस गोर्खा नेपालमा इम्प्लोइड हुनुहुन्छ, उहाँलाई धेरै धेरै बधाईको साथमा धन्यवाद पनि भन्न चाहन्छु. म एउटा गीत सुनौ, किरण भुजेल गाउनुहुन्छ यस गीतलाई, अस्मिता अधिकारी हुनुहुन्छ साथमा.

0: BFBS गोर्खा रेडियो, गोर्खा रेडियो।
1: तिमी अनलाइन मा हो?
2: अँ, हो।
1: के गर्दै गरेको?
2: ए, म यतिकै आफ्नो बारेमा थुप्रै संवेदनशील व्यक्तिगत विवरणहरू खोल्दै थिएँ अनि अचानक सोचेँ कतै मेरो युनिटको सुरक्षालाई यसबाट असर त पुग्दैन भनेर।
1: ए, ल ल, हुन्छ हुन्छ।
3: कसैले जानी जानी यस्तो त पक्कै पनि गर्दैनन्, तर अन्जानमा भुलवश यस्तो हुन पनि सक्छ। साइबर जोखिम यस्तो कुरा हो जसको बारेमा फौजी सेवामा सेवारत सबैजनालाई राम्रो जानकारी हुनुपर्दछ। यस्तै खतराहरूबाट तपाईँलाई जोगाउनको लागि साइबर कन्फिडेन्ट टिमले नियमित रूपमा ब्लग, वेबिनार तथा साइबर साउन्ड बाइट्स पोडकास्टहरूको निर्माण गर्दै आएको छ, जसमार्फत तपाईँले कसरी साइबर सुरक्षित रहने भन्ने विषयमा जानकारी पाउन सक्नुहुन्छ। यसको बारेमा विस्तृत विवरणको लागि आफ्नो सेयर पोइन्टमा साइबर कन्फिडेन्टको खोजी गर्न सक्नुहुन्छ वा साइबर साउन्ड बाइट्स पोडकास्टलाई पनि सुन्न सक्नुहुन्छ।

0: Pelaajan buddy. On air. Appma. Ani smart speaker ma bunhos. Play BFBS. You, BFBS Gorkha Radio. Radio. Gorkha Radio. एमालेले संसद भवनको निर्माणाधीन हलमा राखिएका सीटबारे प्रश्न उठाएको छ। प्रतिनिधि सभा बैठकको आकस्मिक समयमा बोल्दै एमाले प्रमुख सचेतक एन महर
1: सभामुखजीले अस्ति निरीक्षण गर्दै गर्दा हामीले एउटा भिडियो देख्यौँ। सभामुखजीले यो भएन त्यो भएन भनिरहनु भएको थियो। म त्यसप्रति सम्मान व्यक्त गर्न चाहन्छु र समर्थन गर्न चाहन्छु र भन्न चाहन्छु त्यो सभा हल प्रतिसभाको हल हो। त्यहाँ सांसदहरू फिल्म हेर्न आएका हुन् त्यसका सिटहरू फिल्म हलको जस्तो बनाइएको छ। ती चाहिँ टेबलहरू चाहिँ ती कक्षा कोठाका जस्तो बनाइएका छन्। त्यो सभा हल जस्तो छैन फिल्म हल जस्तो बनाउने कोसिस गरिएको छ। त्यसलाई ध्यान पुगोस् र त्यसलाई प्रतिसभाको गरिमामय हल जस्तो बनाइयोस् म समयमै यो सरकारको ध्यान आकर्षण गराउन चाहन्छु। सभामुख महोदय मार्फत यो कुराको म सबैलाई जानकारी गराउन चाहन्छु।
0: आगामी आर्थिक वर्षको बजेट यही संसद भवनबाट सार्वजनिक गर्ने तयारी छ। कृषि वन तथा पर्यावरण मन्त्री गीता चौधरीले किसानलाई मलको अभाव हुन नदिन सरकारको विशेष ध्यान आकर्षण भएको बताउनु भएको छ। आजको प्रतिनिधि सभामा सांसदहरूले राखेका जिज्ञासाहरूको जवाफ दिँदै मन्त्री चौधरीले सरकारले हालै भारतसँग 50,000 मेट्रिक टन मल खरिद गर्ने प्रक्रिया शुरू गरिसकेको जानकारी दिनुभएको हो।
2: चालू आर्थिक वर्षमा हालसम्म 5,54,762 मेट्रिक टन मल आपूर्ति भइसकेको छ। 4,63,107 मेट्रिक टन किसानलाई बिक्री गरिसकिएको छ। गोदाममा रहेको र नेपाल भित्री सकेको गोदाम इन्ट्री हुन बाँकी रहेको गरी हाल 1,44,585 मेट्रिक टन मल मौजदा रहेको छ। चालू आर्थिक वर्षको असारसम्मको अवधिमा कुल करिब 6,00,000 मेट्रिक टनको हाराहारीमा किसानलाई अनुदानमा मल उपलब्ध गराइनेछ, जुन अहिलेसम्मकै सबैभन्दा बढी परिणाम हुनेछ। मध्य पूर्वको द्वन्दको कारण चालू आर्थिक वर्ष र आगामी आर्थिक वर्षको बजेटबाट खर्च हुने गरी सम्झौता भइसकेको 1,87,000 मेट्रिक टन मल आउन सकेको छैन। नजिकै आइसकेको धान रोपाईको सिजनमा मलको अभाव नहोस् भनेर मन्त्रालयको विशेष ध्यान आकर्षण भएको जानकारी गराउन चाहन्छु। मित्र राष्ट्र भारतसँग G2G खरिद माध्यमबाट 50,000 मेट्रिक टन मल खरिद गर्न मन्त्री परिषदबाट सैद्धान्तिक स्वीकृति प्राप्त गरी सोही अनुसार मलको खरिद प्रक्रिया शुरू गरिएको जानकारी गराउन चाहन्छु।
0: सर्वोच्च अदालतले गोला प्रक्रिया हटाउने विषयमा कुनै पनि छलफल नभएको स्पष्ट पारेको छ। आज अदालतका प्रवक्ता एवं सह रजिस्ट्रार अर्जुन प्रसाद कोइरालाले जारी गरेको प्रेस विज्ञप्तिमा गोला प्रक्रियाको विकल्प बारे नसोचिएको जनाएको हो। विभिन्न संचार माध्यम तथा सामाजिक सञ्जालहरूमा गोला प्रक्रियाको विकल्प सोचिएको भन्ने समाचारहरू प्रकाशित भएको भन्दै त्यसमा सर्वोच्चले ध्यान आकर्षण भएको जनाएको हो। अदालतहरूमा गोला प्रक्रियाद्वारा पेशी व्यवस्थापन सम्बन्धी कार्यविधि निर्देशिका 2078 जारी भएर सोही बमोजिम मुद्दाको पेशी व्यवस्थापन हुँदै आएको छ। नयाँ प्रधान न्यायाधीश नियुक्त भएपछि गोला प्रक्रियाबाट पेशी तोक्ने व्यवस्था हटाउने विषयमा चर्चा चलेको थियो। सरकारले निजी अस्पतालमा स्वास्थ्य बीमा सेवा कटौती गरेको छ। स्वास्थ्य बीमा कार्यक्रम गम्भीर संकटमा धकेलेको संकेत गर्दै स्वास्थ्य बीमा बोर्डले निजी अस्पतालमा आकस्मिक बाहेकका सबै सेवा स्थगित गर्ने निर्णय गरेको हो। बोर्डले बढ्दो वित्तीय संकटलाई कारण देखाउँदै बिहिबार सार्वजनिक गरेको सूचनामा जेठ 16 गतेदेखि अर्को निर्णय नभएसम्म निजी स्वास्थ्य संस्थाबाट प्रदान हुँदै आएका स्वास्थ्य बीमा सम्बन्धी सेवा बन्द हुने उल्लेख गरेको छ। यो निर्णयसँगै मुलुकभर स्वास्थ्य बीमा कार्यक्रममा आबद्ध रहेका 100 निजी अस्पताल मेडिकल कलेजबाट बीमित नागरिकले पाउँदै आएको सेवा प्रभावित हुने आशंका छ। आकस्मिक सेवा भने यथावत रहने बोर्डले जनाएको छ। सरकारले सबै नागरिकलाई स्वास्थ्य सेवामा पहुँच भन्ने नारासहित शुरू गरेको स्वास्थ्य बीमा कार्यक्रम अहिले चरम आर्थिक अव्यवस्था भक्यौता भुक्तानी र प्रशासनिक कमजोरीका कारण धराशयी बनेको छ। वर्षौंदेखि निजी अस्पताललाई दिनुपर्ने अरबौं रकम भुक्तानी रोकिएको छ। बीमा बोर्डका अनुसार अहिलेसम्म सेवा प्रदायक संस्थालाई 16 अर्ब तिर्न बाँकी छ। अफ्रिकामा इबोला भाइरसको संक्रमण र जोखिम बढ़िरहेका बेला रूसले भाइरस विरूद्धको खोप विकास गरेको दावी गरेको छ। दक्षिण अफ्रिकामा रहेको रूसी दूतावासका अनुसार रूसी वैज्ञानिकले तयार पारेको खोपले अहिले प्रकोपसँग जोड़िएको दुर्लभ बुन्डी बुग्यू स्ट्रेनबाट समेत सुरक्षा दिन सक्ने सम्भावना देखाएको छ। दूतावासले रूसी स्वास्थ्य मन्त्री मिखाइल मुरास्कोला उद्धृत गर्दै वैज्ञानिकहरूले इबोला भाइरसको नयाँ स्वरूप विरूद्ध खोप बनाएको जानकारी दिएको जनाएको समाचार संस्था एनएनआईले उल्लेख गरेको छ। रूसले गरेको नयाँ खोप विकासको दावीलाई अन्तर्राष्ट्रिय स्तरमा स्वास्थ्य समुदायले चासोका साथ हेरेका छन्। इबोला प्रभावित कंगो र युगाण्डासँग सीमा जोडिएका देशहरू विशेष गरी दक्षिण सुडान लगायतका क्षेत्रमा रोग फैलिने जोखिम उच्च रहेको आंकलन गरिएको छ। अहिलेसम्मका खबर यति नै। नमस्कार।

0: हजुर, जीत बहादुर गीत सुन्नुभयो? जीत बहादुर कता कता यसो हेर्दाखेरि जितु नेपालको पनि नाम आयो। कैलाश खेरले गाउनु भएको आई एम जीत बहादुर चलचित्रको हो कि अभिनय गर्ने हाम्रै भाइ जितु नेपाल हो कि भनेर फोन गरेको। टेलिफोन त उठ्यो, कहाँ उठ्यो, के गर्दै हुनुहुन्छ मलाई थाहा भएन। एकताल सोधिहालौँ किनभने मैले उहाँलाई स्टुडियोमा लान सकिनँ, किनभने मोबाइलबाट नै एक दिन बोलिहालौँ। जितु भाइ नमस्ते।
1: नमस्ते
0: हजुर, नमस्ते दादा, नमस्ते। नमस्कार नमस्कार, धेरै हो तपाईँसँग भेट्न भएको। अनि सुन्नुहोस् न, यो जित बहादुर भनेर कैलाश खेरको गीत सुने, जितु नेपालको नाम छ, हाम्रै जितु नेपाल त होइन आफ्नै भाइ भनेर मैले फोन गरेको।
1: हजुर दाई, थ्याङ्क यू, धन्यवाद।
0: के हो यो, कहाँ कसरी बन्यो, केमा छ, कुन सिनेमामा छ, के हो, सुनाइदिनुहोस् त प्लिज।
1: यो फिल्म असार पाँचमा आउँछ, मैले बनाएको यसको प्रड्युसर हुँ, यसको निर्देशक चाहिँ इन्डियन हुन्, भारतीय बङ्गाली निर्देशक तर बम्बईमा बस्छन्, सिनेमाहरू बनाएका हुन्। उनीसँग मेरो एउटा चिनाजानी थियो अनि उनले नै एउटा राम्रो एउटा कथावस्तु छ, बनाउने भए बनाऊ भन्नुभयो, अनि लोन त गरौँ त एउटा केही नौलो होला भनेर गरियो। यसै सिलसिलामा गीत पनि बनाइयो,
0: यस्तै छ। गजब छ त, खुब कैलाश खेरको बुलन्द आवाज, भाइको बुलन्द लेखाइ होइन। यो चाहिँ उसमै कस्तो प्रकारको सिनेमा बन्दैछ त सुनाउनुहोस् न अलिकति, भन्न मिले जति।
1: होइन, यो भन्न मिल्छ, यो एउटा सङ्घर्षकै कथा हो, मेरो बायोपिक चाहिँ होइन कुनै पनि हालतमा, तर एउटा कलाकार बन्नका लागि गरेको सङ्घर्ष, एउटा गाउँबाट अब सामान्य जीवन दिएको मान्छे सहर आएर अनि यस क्षेत्रमा इस्टाब्लिस हुनलाई गर्ने दुःख पीडा दर्द, घरको आर्थिक अवस्था, घरको दुःख, त्यस्तै हँसाउने रहने, रमाइलो गर्ने, त्यस्तै खालको।
0: ओके, अनि को को छन् त्यसमा, यो चलचित्रमा अभिनय गर्ने तपाईँ त त्यसै पनि हुनै पर्यो होइन, को को छन् त
1: यसमा? म छु, अनि प्रियङ्का कार्की, वर्षा राउ, सन्दीप छेत्री, देशभक्त खनाल, अनि सहारा शर्मा लगायत कलाकार छौँ देखिने। अब यो गेस्ट रोल गरेको भन्न चाहिँ नमिने, तर सिनेमा हेर्दा देखिने चाहिँ धेरै नै नेपालका पुराना चर्चित कलाकारहरू पनि एक दुई सिने देखिनुहुन्छ।
0: ओहो, ल त हेर्न जरुर हेर्न आउनु पर्ला। अहिले तपाईँले डेट पाइसक्नु भएको छ?
1: हजुर, यो असार पाँचमा हो।
0: असार पाँचमा, ओके। अब विनोद दाई पनि अब बिएपिएस रिप्रेजेन्ट गर्दै आउँदै आउँदाखेरि के फरक पर्ला र? हो नि हो नि, आउनु पर्यो, वी आर लाइभ। अब देश विदेशका हाम्रा तपाईँका पुराना श्रोताहरूलाई बिएपिएस माध्यमबाट के भन्ने त, अहिले वी आर लाइभ मेरो कार्यक्रममा हुनुहुन्छ, ल भनिदिनुहोस्
1: दाई। म एकचोटि त फेरि फुल्ली हजुरकामा आएर निम्ता गर्छु, अहिलेलाई दाई मार्फत यो छोटो निमन्त्रणा, यो फिल्म हेर्नुपर्छ, म लिएर आउँछु, त्यही नै हो।
0: ओके, अनि हाम्रा श्रोतालाई
1: जाना हुन्छ, हाम्रो गोर्खाली गोर्खालाई देखाउने हो यो।
0: ओके, ल रिलिज हुनु एक हप्ता अगाडि आउनुहोस्, अनि यो बारेमा कुराकानी गरौँ डिटेलमा। आज त मैले यो जित बहादुर कहाँबाट आयो भनेर कैलाश खेरको आवाज छ, यसो शब्द हेरेको जितु नेपालको छ, त्यस कारणले मैले मन जितेर फोन गरिहाले। अहिले अहिले तपाईँ कहाँ हुनुहुन्छ? ल त ल, तपाईँ जहिले पनि हामीलाई रेस्पोन्स गर्नुहुन्छ, ल थ्याङ्क यू है त, थ्याङ्क यू एन्ड अल द बेस्ट,
1: ल
0: नमस्ते। मैले धेरै लाइन लाइनमा र स्टुडियोबाट फोन गरेँ, उठेन, उहाँले कल ब्याक गर्नुभयो। उहाँलाई किन अलिकति निराश बनाउने भन्ने हिसाबले यो जित बहादुर गीत मैले राखेँ, र साथसाथमा उहाँको अलिकति कुराकानी पनि, यो चलचित्रबारे पनि जानकारी भयो। गीत एकछिन सुनौ।

ओके जित बहादुरको कथा सुन्नुभयो यहाँले, बडो मजाको रहेछ। ज्यान दिने सिनेमाको लागि ज्यान दिने व्यक्तित्वको बयान गरेको गीत सुन्नुभयो यहाँले भने। अब हामी लागौँ कुराकानीतर्फ। हाम्रा मित्र हुनुहुन्छ लक्ष्मण यादवजीसँग कुरा नगरेको धेरै भयो, उहाँ हुनुहुन्छ अहिले जनकपुरमा। जनकपुरको हाल खबर के छ बुझिहालौँ। लक्ष्मणजी नमस्ते, स्वागत छ यहाँलाई। हेलो हेलो नमस्ते भनेको उहाँको टेलिफोन काट्यो जस्तो लाग्यो, त्यसले गर्दाखेरि एकैछिन एउटा अर्को गीत सुनौँ है त, रिमा गुरुङको आवाजमा।

0: यो गीतलाई मैले एकैछिनको लागि रोकेँ किनभने हाम्रा मित्रको टेलिफोन फेरि आएको छ, कनेक्ट भएका छौँ। लक्ष्मण यादवजीलाई म स्वागत भन्न चाहन्छु। लक्ष्मणजी, मलाई सुन्नु भएको छ? नमस्ते। ओके, अघि टेलिफोन काटियो। खैर, तपाईँ जनकपुर हुनुहुन्छ, भनिदिनुहोस् जनकपुरको हाल खबर। सबभन्दा पहिला के छ त यसपालिको यो गर्मी कतिको बढिसकेको छ त?
1: हजुर हजुर, निश्चित रूपमा मधेस चाहिँ यतिकै पनि राजनीतिक रूपले हो, सारा मौसमले कारण हो, तर गर्मी चाहिँ कायम रहन्छ। अहिले चाहिँ मौसमको गर्मी थोरै कम भए पनि राजनीतिक गर्मी जुन छ, राजनीतिक तवरबाट जुन गर्मी छ त्यो चाहिँ अहिले पनि चढेको छ, जो चाहिँ प्रदेश सरकारमा देखिन थालेको छ। र प्रशस्ती भन्नुपर्दा चाहिँ मौसमको अहिलेको जो अवस्था छ त्यो चाहिँ मध्य प्रदेशमा विगतको तुलनामा यस बारी थोरै भए पनि शीतलता महसुस गरिएको छ, शीतल महसुस गरिएको छ। किनभने विगतमा जेठ महिनाको चाहिँ उखरमाउलो गर्मीले चाहिँ बाहिर हिँड्ने चाहिँ मुस्किल हुने गरेको थियो, तर यसपालि चाहिँ के छ भने एक दिन दुई दिन बिराएर चाहिँ पानी परेको हुनाले चाहिँ थोरै भए पनि गर्मीमा चाहिँ गिरावट आएको छ, र यसले चाहिँ आम पब्लिकले, आम जनताले चाहिँ शीतल र गर्मी चाहिँ अलिक कम महसुस गरेको अवस्था छ। यसको मूल कारण के छ भने नियमित रूपमा चाहिँ दुई दिन एक दिनको अन्तरालमा चाहिँ पानी परेको छ, जसले गर्दा मौसम शीतल छ। तर मौसम विभागको जो पूर्वानुमान छ त्यो पनि एउटा चिन्ता गर्ने खालको छ। चिन्ता गर्ने खालको कस्तो छ भने यसपालि चाहिँ असार र साउन हो जो चाहिँ मध्य प्रदेशको लागि चाहिँ निकै महत्त्वपूर्ण महिना मानिन्छ, निकै महत्त्वपूर्ण यस खबरले, किनभने धान रोपाईको काम चाहिँ असार र साउन महिनामा हुने गरेको छ, र असार साउन महिनामै वर्षा यदि भइदिएन भने यो ठुली चिन्ताको विषय चाहिँ खास गरी किसानको लागि, र किसानमा चाहिँ अधिकांश जनता चाहिँ यहाँको चाहिँ कृषि पेसामा निर्भर छ, आधारित छन्। त्यसले गर्दा चाहिँ त्यो महिनामा यदि पानी परिदिएन भने यसपालि पनि चाहिँ जो धान उत्पादनको केही वर्ष यता चाहिँ घट्दै गएको थियो उत्पादन, त्यो चाहिँ यसपालि पनि वृद्धि हुन्छ भने अलि मुस्किल देखिन्छ, किनभने मौसमले साथ दिएन भने उत्पादनमा चाहिँ कमी आउने निश्चित छ। तर चिन्ताको सरकार जुन प्रकारले चाहिँ कृषि क्षेत्रको विकासको लागि त्यो पहल गर्नुपर्ने थियो, त्यो कदम थाल्नुपर्ने थियो, त्यो चाहिँ अहिलेसम्म पनि चाहिँ कदम नथालेको, र अहिले चाहिँ अहिलेसम्म त्यो सुधार आउनुपर्ने थियो कृषि क्षेत्रमा, त्यो चाहिँ देखिएको छैन, जसले गर्दा किसानहरू चाहिँ निकै चिन्तित र आकाशै पानीको भरमा चाहिँ अझै पनि चाहिँ धान खेती गर्नु चाहिँ
0: ओके। अब तपाईँले आकाशे पानीमा अझै पनि हामी भर परेको कुरा गर्दाखेरि अर्को पनि मैले एउटा डरलाग्दो समाचार देखेँ, सङ्कटमा छ मधेसको माटो भनेर मैले भर्खरै एउटा समाचार हेडलाइन देखेँ, म पढिहालौँ। त्यसमा तपाईँले फेरि बयान गर्नुहोला, जैविक गुण सकिँदा ढुङ्गा जस्तै बन्दैछ खेत, रासायनिक मलको असन्तुलित प्रयोगले घट्दैछ उत्पादकत्व भनेर सुने। यो तपाईँको ठाउँमा पनि यस्तै हो? किनभने माटो नै माटोको क्वालिटी खत्तम, माटो मरिसक्यो भन्ने सुन्दाखेरि त पानी भए पनि माटोले के गर्ने त अब, जबकि त्यसमा त्यो तत्त्व नै नहुँदा सिमेन्ट जस्तो भइसक्यो भनेर भन्दाखेरि त डरलाग्दो सिचुएसन आयो नि त।
1: एकदम एकदम, यो एकदम रियालिटी हो। मधेसको चाहिँ पछिल्लो केही वर्ष यता चाहिँ जे वस्तुस्थिति छ त्यो चाहिँ माटोले पनि बयान गर्दैछ, वर्णन गर्दैछ। किनभने माटोको जो उर्वरक शक्ति जुन छ, त्यो शक्ति चाहिँ दिन प्रतिदिन चाहिँ हराउँदै गएको छ। यसको मूल कारण के रहेको छ भने हामीले चाहिँ फर्टिलाइजर जो मलखाद युज गरिरहेको छ, उपयोग गरिरहेको छ, त्यो चाहिँ रासायनिक हो, प्रारम्भिक नभएर रासायनिक मल युज गरिरहेको छ। र त्यो रासायनिक मलले के गरिरहेको छ भने प्रत्येक वर्ष चाहिँ जुन धानको बेलामा चाहिँ छर्किने बेलामा त्यो चाहिँ उत्पादन थोरै भए पनि बढाउने प्रयास गर्छ, बढाउँछ, माटोलाई चाहिँ अलिक चाहिँ तागत दिने काम गर्छ। तर त्यो धान काटिसके पछाडि फेरि त्यो चाहिँ माटोको जो उर्वरा शक्ति छ त्यस पनि उडेर जान्छ। त्यसले गर्दा के भएको छ भने केही वर्ष यता रासायनिक मलको भरमा चाहिँ खेती भइरहेको छ, र माटोको जो शक्ति जुन थियो त्यो शक्तिले चाहिँ विगतमा चाहिँ उत्पादन हुने गरेको थियो, र त्यो चाहिँ खाँटी चाहिँ भनौँ देहाती स्थानीय उत्पादन जो हुने गरेको थियो, जो चाहिँ स्वास्थ्यको लागि पनि अति उपयोगी हुने गरेको थियो, जो चाहिँ केही वर्ष यता यो विषादी सामग्री र रासायनिक मलको प्रयोगले गर्दा उत्पादन भइरहेको थियो, त्यो स्वास्थ्यको लागि पनि हानिकारक छ। तर जो चाहिँ नेचुरल उत्पादन थियो त्यो चाहिँ निश्चित रूपमा चाहिँ घट्दै गएको छ, र माटोमा चाहिँ जो उर्वरा शक्ति घट्दै गएको छ, र माटो चाहिँ अहिले चाहिँ एउटा सिक्की जो पत्थर एउटा सिमेन्ट जस्तो जस्तो भएको छ। त्यसको मूल कारण के छ भने माटोको चाहिँ उर्वरा शक्ति चाहिँ दिन प्रतिदिन चाहिँ यसको कम घट्दै गएको छ, कम हुँदै गएको छ, र यसप्रति चाहिँ स्थानीय सरकार, प्रदेश सरकार र सङ्घीय सरकार तिनै तहको सरकारले चाहिँ यो चाहिँ उर्वरा शक्ति कसरी जोगाउन सकिन्छ, यसलाई चाहिँ कसरी सर्वाइभ गर्न सकिन्छ भन्नेतिर चाहिँ कसैको ध्यान गएको छैन। हुन त म यहाँलाई जानकारी गराउँ, स्थानीय सरकारले चाहिँ कुनै कुनै पालिकामा चाहिँ माटो चाहिँ जाँच एउटा कार्यक्रम नै ल्याएको छ, त्यो माटो जाँच गरेर त्यो के अवस्था छ त्यो हाम्रो पालिकामा भनेर चाहिँ बुझ्नको लागि, तर त्यो चाहिँ एउटा बजेट खर्चिनतिर मात्रै हो सीमित, त्यसको चाहिँ वृहत उपयोग वृहत किसानलाई यसको फाइदा पुग्नुपर्ने माटोको उर्वरा शक्ति घटेर चाहिँ यस्तो अवस्थामा पुगेको छ, यसलाई चाहिँ कसरी सुधार गर्न सकिन्छ, यसलाई चाहिँ फेरि यसको उर्वरा शक्ति माटोको चाहिँ कसरी फर्काउन सकिन्छ भन्नेतिर चाहिँ स्थानीय सरकारले पनि काम गरेको अवस्था छन्, जसले गर्दा किसान चाहिँ दोस्रो मारमा छ। यसतिर मौसमले मारेको छ भने अर्कोतिर माटोको उर्वरा शक्ति उडेर पनि माटोमा जो उर्वरा शक्ति कम भएको छ, जसले पनि उत्पादनमा कटौती भएको छ, कमी आएको छ, जसले गर्दा किसानले चाहिँ खेती गर्न भनौँ या चाहिँ कि आफ्नो खेतीपातीतिर चाहिँ जो उत्साह हुने थियो त्यो उत्साह निश्चित रूपमा चाहिँ घट्दै गएको छ र अर्को पेसातिर पलायन हुँदै गएको अवस्था रहेको छ।
0: यो डरलाग्दो स्थिति हो नि, यो एक वर्ष मात्रै यो चाहिँ क्रपहरू फेल हुने होइन, अब यसमा जति बढी रासायनिक मल प्रयोग गर्यो त्यति नै त्यसको उर्वरा शक्ति झन्झन कम हुँदाखेरि कुनै बेलामा त केही पनि नउम्रिनेसम्मको स्थिति आउन सक्छ नि, होइन त?
1: निश्चित रूपमा जो अवस्था छ अहिले मधेसप्रति चाहिँ त्यो म यहाँलाई जानकारी गराउँ, पूर्व राष्ट्रपति डाक्टर रामवरण यादवले पटक पटक चाहिँ जहाँ जुन प्लेटफर्ममा गए पनि उहाँले एउटा कुरा चाहिँ अवश्य निश्चित रूपमा उठाउनुहुन्छ, त्यो चाहिँ चुरे दोहनको कुरा चाहिँ जहाँ गए नि उहाँ चाहिँ चुरे दोहनको कुरा चाहिँ उठाउनुहुन्छ। त्यसको मूल कारण के रहेछ भने मधेसको चाहिँ जीवन भनौँ या चाहिँ लाइफलाई नै चुरे हो, सूर्य दोहन जुन प्रकारले भइरहेको छ त्यसको प्रभाव चाहिँ चारैतिर परेको छ, त्यसमा चाहिँ खेतीयोग्य जमिन होस्, चाहे त्यो घर घरारीको लागि चाहिँ उपयोग भएको जमिन होस्, चाहे खाने पानीको अवस्था होस्, चाहे त्यो पानीको चाहिँ जो मुहान छ त्यो मुहानतिरको होस्, चाहे खेतीपातीको लागि सिँचाइको अवस्था होस्, चारैतिर चाहिँ यसले चाहिँ प्रभाव पारेको छ। र त्यसको एउटा कारण के रहेछ भने माटोमा चाहिँ नियमित रूपमा चाहिँ पानी नपरेर माटोको चाहिँ जो उर्वरा शक्ति छ त्यो चाहिँ चर्को घाम र उखरमाउलो गर्मीले गर्दा पनि माटोको चाहिँ उर्वरा शक्ति उड्ने गरेको छ र त्यो चाहिँ जोगाउनलाई नियमित रूपमा चाहिँ पानी पर्नुपर्ने निरन्तरता जो महिनामा विगतमा केही चाहिँ एक दशक दुई दशक अगाडि के हुने गरेको थियो मधेसमा भने तपाईँको असारदेखि यो पानी पर्न सुरु हुन्थ्यो भने भदौसम्म चाहिँ निरन्तर पानी पर्दा चाहिँ पानीले गर्दा नै चाहिँ मधेसको जनजीवन प्रभावित हुने गरेको, तर यसले चाहिँ एउटा प्रभाव के पारेको हुन्थ्यो भने जो धान जोगिन्थ्यो जो चाहिँ जमिन थियो त्यसमा चाहिँ पानीको लेभल पनि एकदम जति चाहिन्थ्यो त्यो लेभलको पानी पनि हुन्थ्यो जमिन मुनि र जमिन बाहिर चाहिँ त्यो धान जो खेती हुने गरेको थियो त्यो धान खेतीलाई पनि पर्याप्त सिँचाइ हुने गरेको थियो, जसले गर्दा थोरै क्षेत्रफलमा हुँदा पनि उत्पादन चाहिँ धेरै हुने गरेको थियो, त्यसले चाहिँ सर्भाइभ गर्थ्यो, किसानलाई चाहिँ उत्साहित गर्थ्यो खेती गर्नलाई, तर अहिले चाहिँ जस्ट अपोजिट छ, न पानी चाहिँ जमिन मुनि छ न चाहिँ जमिन माथि, मतलब दुवैतिरमा चाहिँ पानीको जुन अवस्था छ त्यो चाहिँ डरलाग्दो छ र पानीकै कारण चाहिँ अहिले माटो चाहिँ अहिले माटो सिमेन्टको तरह चाहिँ हुँदै गएको छ र त्यो उर्वरा शक्ति छ त्यो उड्दै गएको हो, यो चाहिँ एक दिनको कुरा होइन, नियमित यो चाहिँ हुँदै गएको छ र आगामी दिनमा चाहिँ तिनै तहको सरकारले यसतर्फ चाहिँ चासो लिएन, गम्भीरतापूर्वक यसलाई लिएन र यसलाई जोगाउनतिर लागेन भने मलाई चाहिँ जो विगतमा चाहिँ कुनै बेला भन्ने गरेको कृषि प्रधान देश भनेर अहिले चाहिँ कृषि प्रधान प्रदेश भन्ने गरेको छ त्यो चाहिँ नराम्रो किसिमको
0: हुन्छ। अन्नको भण्डार भन्ने ठाउँमा चाहिँ अब अन्नै नभएन भने के भण्डार होइन त? ओके, अब यो तपाईँले कुराकानी गर्दाखेरि मेरो दिमाग अर्कोतिर पनि गइरहेको छ हगि, अब 1960s इन्डियाको ग्रिन रेभोल्युसन आयो, त्यसमा चाहिँ इन्डियाको एग्रिकल्चरलाई चाहिँ आमूल परिवर्तन गर्ने हाई एल्डिङ भेराइटिजको अब अन्न बाली लगाउने हिसाबले चाहिँ फर्टिलाइजरहरू ल्याइयो, विशेष गरी त्यसका चाहिँ प्रवर्तक अथवा चाहिँ त्यसका भनौँ न अब पिता नै भनिन्छ एग्रिकल्चरल साइन्टिस्ट एमएस स्वामीनाथन, उहाँको नाम ठुलो छ, तर त्यो ग्रिन रेभोल्युसनले के गर्यो भन्दाखेरि पछि आएर यी धेरै ठाउँ पन्जाब हरियाणा वेस्टर्न उत्तर प्रदेशतिर चाहिँ इन्दिरा गान्धीको पालामा त्यसपछि पनि त्यसले गर्दाखेरि अहिलेको तपाईँले जुन चाहिँ अब हामीले कुरा गरिरहेका छौँ मधेसमा माटोको उर्वरा शक्ति चाहिँ क्षीण भएर गएको छ भन्दा अहिलेलाई त्यो हिसाब चाहिँ उनीहरूले पछि बुझे र त्यसलाई चाहिँ करेक्ट गर्न चाहिँ खोजेका छन् र धेरै करेक्ट त भएको छ, तर पनि सुरुमा जुन चाहिँ फसल दियो सबै वाह वाह भयो राम्रो भयो तर उर्वरा शक्तिमा चाहिँ यहाँ जस्तै फरक परेको र विशेष गरी हामीले चाहिँ याद गर्नुपर्ने अन्तर्राष्ट्रिय डोनर एजेन्सीले चाहिँ जुन चाहिँ मद्दत गर्छ त्यसको भनौँ न अब उद्देश्य के हो भनेर बुझ्नुपर्छ भन्ने कुरा यहाँ लेखिएको छ तपाईँ पनि पढ्नुहोला त्यसले गर्दाखेरि इन्डियन ग्रिन रेभोल्युसनले गर्दाखेरि कतिलाई चाहिँ किसानहरू भनौँ आत्महत्या गर्न सक्ने अथवा आत्महत्या गरेको तथ्याङ्कहरू धेरै छ त्यसले गर्दाखेरि अब नेपालमा त्यस्तो नहोस् तपाईँहरू पनि बुझेर भन्नुपर्ने ठाउँमा भनिरहनुहोस् किनभने तपाईँहरू पनि एउटा चाहिँ प्रेसर ग्रुप हुनुहुन्छ त्यो तराईको एउटा राम्रो पत्रकारको रूपमा हुनुहुन्छ मधेसको त्यसले गर्दाखेरि त्यसमा ध्यान दिनुहोस् भन्दै अब अर्को विषयमा तपाईँलाई लान चाहन्छु उतार चढाव भइरहेको छ मधेसमा राजनीतिक हिजो मात्रै केही अलिकति मत्थर भएको छ सरकार बन्ने देखियो के भएर अलिक अपडेट दिनुहोस् त
1: हजुर हजुर मधेस प्रदेश चाहिँ यो सुरुदेखि भन्नुपर्दा चाहिँ 2074 चाहिँ संहिता आए पश्चात चाहिँ यो प्रदेश र प्रतिनिधि सभाको चाहिँ एकैपटक चुनाव भए पश्चात चाहिँ संहिता आए पछाडि चाहिँ प्रदेश सरकार गठन भएको हो मधेस प्रदेशमा र मधेस प्रदेशलाई चाहिँ संहिताको जननी पनि भन्ने गरिएको छ त्यसको चाहिँ उदाहरण हो प्रदेश सरकारलाई चाहिँ बलियो पार्नुपर्ने हो तर 2074 2079 साल 5 वर्षको अवधि थियो त्यो अवधिमा चाहिँ एकैजना मुख्यमन्त्रीले 5 वर्षको कार्यकाल पुरा गर्नुभयो भने अर्को चुनाव 2079 चुनाव यता चाहिँ 4 वर्षमा चाहिँ 5 जना मुख्यमन्त्री चाहिँ भइसकेको अवस्था छ मधेसमा र हिजो मात्रै म यहाँलाई जानकारी गराउँ नेपाली काङ्ग्रेसको नेतृत्वमा जो सरकार छ अहिले मधेस प्रदेशमा त्यो चाहिँ सरकार विस्तार गरेको छ त्यो सरकार विस्तार गर्ने क्रममा चाहिँ नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टी जो चाहिँ तत्कालीन एकीकृत समाजवादी र माओवादी मिलेर चाहिँ नेपाली कम्युनिस्ट पार्टी जो अहिले चाहिँ पुनर्गठन भएको तिनै दल मिलेर चाहिँ मधेस प्रदेश सरकार मधेस प्रदेशमा चाहिँ सरकार गठन गरेको गठबन्धनको सरकार बनाएको र तिनै दल चाहिँ मन्त्रालय बाँडफाँड गरे चाहिँ 14 सदस्यीय मन्त्रीमण्डल चाहिँ विस्तार गरेको अवस्था छ र तिनै दलबिच चाहिँ एउटा सहमति एउटा एग्रिमेन्ट भएको छ त्यो चाहिँ असार मसान्त पछाडि चाहिँ त्यो एग्रिमेन्टलाई चाहिँ फलो गर्ने खास गरेर त्यो फलो कुन हिसाबले भने मन्त्रालयको सङ्ख्या घटाउने 1 करोडभन्दा कमको चाहिँ चाहिँ सिलिङ चाहिँ बजेट चाहिँ नराख्ने त्यो चाहिँ मधेसमा चाहिँ 5 लाखदेखि 6 लाख 4 लाख 7 लाख लगायत त्यो यस्ता थुप्रै बजेटहरूले गर्दा चाहिँ मधेस बदनाम भएको छ त्यो बदनामीबाट चाहिँ बच्न बजेट अब आगामी दिनमा चाहिँ त्यस्तो त्यस प्रकारको बदनामी चाहिँ झेल्न नपरोस् भने तिन दलको जो गठबन्धन सरकार छ त्यो चाहिँ आगामी दिनमा चाहिँ 1 करोडभन्दा कमको चाहिँ सेलिङ चाहिँ नराख्ने बजेट चाहिँ रेड बुकमा चाहिँ त्यति चाहिँ बजेटै चाहिँ समावेश नगर्ने चाहिँ जुन प्रकारको सहमति भएको छ यसले एउटा निश्चित रूपमा मधेसमा चाहिँ एउटा थोरै भए पनि एउटा सम्भावना चाहिँ देखिएको छ तर यो कति चाहिँ यो सम्भावना चाहिँ सही साबित हुन्छ यो चाहिँ साउन पछाडि मात्रै देखिन सकिन्छ किनभने मधेस प्रदेश सरकारमा खास गरेर मधेसमा के देखिएको छ भने गर्ने एकातिर बोल्ने अर्कोतिर हो बोलाइ र गराइमा चाहिँ निकै अन्तर देखिएको हुनाले चाहिँ यतिकै चाहिँ विश्वास गर्ने अवस्था चाहिँ छैन
0: ओके आजलाई यति नै गरौँ दुई विषयमा हामीले ध्यान दियौँ होइन अरू कुनै रेस गर्नुपर्ने उठाउनुपर्ने कुरा केही छ मधेस प्रदेशतिरको
1: हजुर हजुर मधेस प्रदेश चाहिँ अहिले अब भन्नु त आँपको महिना चाहिँ सुरु हुने लागेको
0: झन्डै बिर्सेको आँप लिची मलाई मनपर्ने चिज झन्डै बिर्सेको होला भनिदिइहाल्नुहोस्
1: यो अब जेठको चाहिँ दोस्रो साता बित्ने लागेको छ आज 13 गते छ अब चाहिँ आँप हिजै चाहिँ यो आँपको पर्व हुन्छ यहाँ चाहिँ दशहरा चाहिँ चाहिँ पर्व चाहिँ हिजै मनाएको छ र दशहरा पर्व पछाडि चाहिँ आँप खान चाहिँ आम जनताले चाहिँ सुरु गर्छ चाहिँ विधिवत रूपमा चाहिँ एउटा चाहिँ मिथिलामा चाहिँ परम्परा रहेको छ दशहरा पछाडि चाहिँ आँप खान चाहिँ सुरु गर्छ
0: यसपालि चाहिँ कति फल्यो अलिअलि हावाहुरीले झार्यो कि झारेन त
1: अलिअलि झार्यो भन्दा पनि अलिअलि मात्रै बाँच्यो भनेर भन्दा हुन्छ
0: ए हो र उसो भए जनकपुरतिरको लाहानतिरको चाहिँ आँप चाहिँ काठमाडौँमा खान नपाइने भयो
1: पाउन त अब निश्चित रूपमा पाइन्छ नि किनभने यो लाहान चाहिँ आँपको चाहिँ के भन्छ एउटा मूल चाहिँ बजार भनेको लाहान र सप्तरीको राजविराज हो
0: क्वालिटीमा भन्नुहोस् न लाहानको दुईटा क्वालिटी छ एउटा आँप अनि एउटा खसी होइन त
1: हजुर हजुर
0: ल थ्याङ्क यू सो मच यति भन्दै मैले बिदा लिएँ है त हस् नमस्कार लक्ष्मण यादवजीसँग केही विषयमा कुराकानी मधेसको गर्मी र उत्पादकत्वमा गिरावट आउँदै गरेको कुराहरू त्यसैमा मैले भारतको ग्रिन रेभोल्युसनको पनि कुरा गरिदिएँ तपाईँले गएर खोज्न सक्नुहुन्छ ग्रिन रेभोल्युसन किन चाहिएको थियो र त्यसले के भयो कति फाइदा भयो कति बेफाइदा भयो विशेष गरी मैले अझै पनि हेर्दैछु इन्डिया बिफोर द ग्रिन रेभोल्युसन अ नेसन इन द

0: खाना कस्तो थियो हजुर?
1: राम्रै थियो, धन्यवाद।
2: होइन, तपाईँले त गुनासो गर्छु भन्नुभएको थियो त।
1: होस्, छोडिदिउँ, ठिकै छ, बरु फेरि नआउला नि यहाँ।
0: हामी गुनासो गर्नमा पक्कै पनि राम्रो छैनौ, तर यदि तपाईँ फौजी सेवाको रेगुलर वा रिजर्भिस्ट सदस्य हुनुहुन्छ वा भर्खरै मात्र सेवानिवृत्त हुनुभएको छ भने पनि आफ्नो काम सम्बन्धी गुनासोको लागि प्रयोग गर्न सक्नुहुन्छ फौजी सेवाको सर्भिस कम्प्लेन अम्बसम्यानलाई, जसको प्रयोगद्वारा तपाईँको गुनासोले सही निकासा पाउन सक्छ। साथै हामीले अब एउटा सर्वेको पनि सुरुवात गरेका छौँ, जस मार्फत तपाईँले यो सेवा कतिको उपयोगी तथा न्यायपूर्ण छ भन्ने बारेमा आफ्नो विचार पोख्न सक्नुहुन्छ। यसैले यदि तपाईँ सेवारत वा सेवानिवृत्त हुनुहुन्छ अनि हालमा कुनै काम सम्बन्धी गुनासोमा संलग्न हुनुहुन्छ भने यो सर्वेमा भाग लिएर आफ्नो विचार राख्नुहोला र यसका लागि हेर्न सक्नुहुनेछ scoaf.org.uk।
3: यो BFBS कुलकर्म रेडियो हो।

ओके विभिन्न गीत सुन्नुभयो यहाँले. जितु नेपालको गीतलाई मन पराउनु हुने हाम्रा श्रोता हुनुहुन्छ. अघि नै मैले बजाएको आई एम जितु जित बहादुर भने जस्तो लाग्छ होइन. विनोद दाई नमस्कार. युकेको खमाइलो मौसममा हजुरको लागि सुनिरहेको छु. एकदम गर्मी छ दाई भनेर भन्नुहुन्छ धनु गुरुङ बहिनी. सो मेकिङ द मोस्ट अफ इट. ओके बहिनी, इन्जोय इट वाइल यु क्यान. हाम्रो जितु नेपाल सरको चलचित्रको गीत एकदम मजाको पो रहेछ त. आउँदै गरेको यो उहाँको चलचित्रको लागि धेरै धेरै शुभकामना तथा सफलताको कामना भनेर भन्नुहुन्छ. ओके, म गएर हेर्छु, तपाईँलाई अपडेट दिन्छु र फेरि जितु नेपालजीले आफ्नो सिनेमालाई बेलायत लिएर आउने होला होइन त. भर्खरै पागल पागल बोलको गीत सुन्नुभयो यहाँले सलिम मर्चेन्टको आवाजमा. सलिमले राम्रो गीत गाउनुभएको छ, नेपाली गीत एकछिन सुनौ.

0: म्यूजिक कम्पोजर, सिंगर एन्ड म्युजिसियन होइन सलिम मर्चेन्टको गीत यहाँले सुन्नुभयो नेपाली पागल पागल। अब एक फिचर सुनाऊ, हाइड्रोजनबाट खाना पकाउने रे बागलुङतिर। हाम्रा बागलुङका मित्र पठाउनुहुन्छ यो रिपोर्टलाई, संगम खती मगर।
1: बागलुङको बडीगार्डमा नेपालमै पहिलो पटक खाना पकाउने प्रयोजनका लागि हरित हाइड्रोजन उत्पादन परीक्षण सफल भएको छ। बागलुङको बडीगार्ड गाउँपालिका दुईको ग्रिङदी खोला लघु जलविद्युत सहकारी संस्थाले उत्पादन गरेको लघु जलविद्युतबाट हाइड्रोजन उत्पादन गरिएको हो। विभिन्न साझेदार संस्थाको सहयोगमा एसियामै पहिलो पटक खाना पकाउने प्रयोजनका लागि हरित हाइड्रोजन उत्पादन नमुना सफल परीक्षण गरेको नेपाल इनर्जी फाउन्डेसनका कार्यकारी व्यवस्थापक दिल्ली घिमिरेले बताउनु भयो।
2: युके सरकारको इनोभेट युके भन्ने चाहिँ एउटा विन्डो छ, त्यसमा चाहिँ हामीले बिड गरेको र यसका चाहिँ साझेदारहरू चाहिँ नेपालमा नेपाल इनर्जी फाउन्डेसन र ऊर्जा र वातावरणका लागि महिला सञ्जाल नेपाल भन्ने दुईवटा अर्गनाइजेसन हामी साझेदारको रूपमा काम गरेका छौँ भने स्थानीय सरकारको बडीगाड गाउँपालिका यो गिरिङदी खोला लघु जलविद्युत उपभोक्ता सहकारी त्यस पछाडि नेपाल सरकारको वैकल्पिक ऊर्जा प्रबन्धन केन्द्र चाहिँ कोलाबोरेटरको रूपमा काम गर्छ। लुसरन विश्वविद्यालय स्विजरल्यान्ड खाना पकाउने चुलोको पार्टमा डिजाइन गर्ने चाहिँ ऊ हो। जेट इन्जिनियरिङ युके यो इलेक्ट्रोलाइजरको साइडमा काम गर्ने र लोकल यो लघु जलविद्युत र चुलोको यो कुकिङको रिजाइनमा काम गर्ने चाहिँ हामीहरू हो। यस्तो खालको कन्सोर्टियममा हामीले काम गरेको राष्ट्रिय र अन्तर्राष्ट्रिय गरेर 8 चाहिँ संस्थाहरू यसमा साझेदारको रूपमा काम गरेका छन्।
1: एसएओ लिमिटेड युके का निर्देशक डाक्टर ड्रिक कुलुम्यानले बताउनु भयो।
3: It's not a new technology. It's used in industry since more than 100 years. It was used as town gas at the beginning of the 1900s. But what we have achieved here today is something no one ever has done before. We are cooking with clean, pure green hydrogen produced here at this site, in this power station, with electricity, renewable electricity from the power station, using electrolyzers for producing our cooking gas. This is something no one has done before on this planet.
1: विगत 3 वर्षको प्रयासपछि नेपालमा खाना पकाउने प्रयोजनका लागि हाइड्रोजन उत्पादन गरिएको हो।
4: खासमा चाहिँ हाम्रो हाइड्रोजन जेनेरेट हुने भनेको चाहिँ माइक्रो हाइड्रोको बिजुली त्यहाँ प्यानलमा आउँछ, त्यो प्यानलबाट हामीले यसमा यसमा यसमा सप्लाई यसरी दिएका छौँ। त्यस्तै गरी हामीलाई चाहिँ पानी पनि चाहिन्छ। पानी भनेको चाहिँ हामीले नर्मल धाराको पानी ल्याएको छौँ, त्यो यसको वाटर ट्याङ्क यो भएको भएर पहिला यसले चाहिँ यो इलेक्ट्रोलाइजरलाई चाहिने पानीको क्वालिटी ठिक छ कि छैन भनेर चेक गर्छ। क्वालिटी ठिक छ भने चाहिँ यसले एक्सेप्ट गर्छ, हामीले यहाँबाट पानी छिराउनु मिल्छ होइन। जस्तो अलिकति प्युरिटी राम्रो भएन, अलिकति धुलाका कणहरू धेरै छन् भने यसले पानी नै रिजेक्ट गरिदिन्छ। सबै मसिनहरूलाई चाहिँ अहिले एपको थ्रुबाट चाहिँ कन्ट्रोल गर्न सक्छौँ।
1: खाना पकाउने प्रयोजनका लागि पहिलो पटक काम भएको नेपाल इनर्जी फाउन्डेसनका अध्यक्ष मोहनदास मानन्धर बताउनुहुन्छ।
5: एक्सपेरिमेन्ट जुन आगो ल्याएको पनि फर्स्ट टाइमै हो, काठमाडौँ युनिभर्सिटीमा टेस्ट गरेकै हो 1 वर्ष अगाडि। हामीले बनाउने भनेर जुन अगाडि बढाएको छौँ, अब एउटाको सत्ता 20-30 घरमा हामीले देखाउन ल्याएको, त्यो पनि फर्स्ट टाइम हो। यो त संसारकै फर्स्ट टाइम हो। पहिले
1: खेर गइरहेको विद्युतबाट हाइड्रोजन ऊर्जा निर्माण गरी एलपिजीको सत्ता प्रयोग गर्न सकिने उहाँको भनाइ छ।
5: यो खेर जाने विद्युतहरू चाहिँ रातभरि दिनभरि चलाएर एउटा हाइड्रोजन ग्यास उत्पादन हामीले गर्न सक्यौँ भने यसरी यो ग्यास लगेर चाहिँ घर घरमा एलपिजीको सत्ता दाउराको सत्ता यो चलाउने हाम्रो उद्देश्य हो।
6: र ऊर्जाका स्रोतहरूमाथि तपाईँको एकाधिकार गर्ने प्रयासहरू भइरहेका छन्। खनिज इन्धनमा आधारित ऊर्जा हो, त्यो ऊर्जामा हाम्रो पहुँच भुम्यो भने हामी त्यसपछि एकदम ऊर्जाको हिसाबले धेरै सङ्कटमा पर्नेछौँ। त्यो कारण आजको आवश्यकता के हो त भन्दाखेरि हामी विदेशबाट आयातित ऊर्जालाई स्वदेशमै स्वदेशी स्रोतबाट आयातित ऊर्जाबाट कसरी प्रतिस्थापन गर्ने, यातायातमा जुन ऊर्जा आयात भएर डिजल पेट्रोल खर्च भइरहेका छ त्यसलाई कसरी प्रतिस्थापन गर्ने, घराइसी ऊर्जामा एलपिजी आएर त्यसलाई कसरी प्रतिस्थापन गर्ने, देशको ऊर्जा सुरक्षाको लागि दूरदृष्टिको हिसाबले सोच्नु पर्ने अवस्था आइसकेका छ।
1: ऊर्जा र वातावरणका लागि महिला सञ्जालका अध्यक्ष कला तिमिल सिन्हाले अब नेपाल सरकारले लगानी गरेर यसको विस्तार गर्नुपर्ने बताउनु भयो।
7: 2 वर्ष अगाडि चाहिँ हामीले हाइड्रोजन ग्यास या उत्पादन भएको ग्यास होइन बाहिरबाट लिएर आएर योबाट खाना पकाउन सम्भव छ कि छैन त, र समुदायले कस्तो खालको यसबाट खाना पकाउँदा कसरी लिनुहुन्छ, कस्तो ठान्नुहुन्छ, कस्तो मान्नुहुन्छ भन्ने हिसाबले 2 वर्ष अगाडि सानो परीक्षण पनि गरेर हेऱ्यौँ। 3 समुदायमा छुट्टा छुट्टै हामीले करिब 20-25 खाना पकाएर खुवाएर पनि देखायौँ। त्यसमा धेरैजना दिदी बहिनीहरू पनि संलग्न हुनुभयो, आफैले छुनुभयो, पकाउनुभयो, हेर्नुभयो होइन, सबैजना आफै सहभागी हुनुभयो। भइसके पछाडि चाहिँ अबको दायित्व चाहिँ मलाई सरकारको हो जस्तो लाग्छ, किनभने यो प्रुभन टेक्नोलोजीलाई अब विस्तार गर्ने र समुदायको पहुँचमा ल्याउने कुरा भनेको चाहिँ सरकारको दायित्वभित्र पर्न सक्छ र अब स्थानीय सरकार छ, प्रदेश सरकार छ, सङ्घीय सरकार छ, यी सरकारहरूले पनि पहल गर्ला भन्ने हामीलाई विश्वास छ र हामी पनि जति सकेको गर्छौँ।
1: हाइड्रोजन उत्पादन भएपछि स्थानीयहरूले खुसी व्यक्त गरेका छन्। स्थानीय विष्णु अर्यालले हाइड्रोजन ग्यासबाट छिटो खाना पाक्ने गरेको अनुभव सुनाउनु भयो।
8: हाम्रै निवासमा गाउँमै गएर उहाँहरू विदेशबाट आउनुभएको कहाँदेखि आउनुभएको दिल्ली सरहरू, अनि हाम्रै घरमा गएर ग्यासबाट उत्पादन गरेर त्यहाँका गाउँका दिदीबहिनी सबै जम्मा भएर सबैले खाएको। भिन्नता त हामीले मानेनौँ, मिठो थियो, स्वादिलो थियो खाना, असजिलो त खासै केही नै लागेन, छिटो पनि पाक्यो, छिटो पनि अझ अर्को ग्यास भन्दा यो ग्यास हाइड्रोजन ग्यासबाट अझै छिटो पाक्ने लाग्यो, तर उसलाई बाल्न नै सजिलै लाग्यो।
1: अर्को एलपीजी ग्यासमा भन्दा नि छिटो पाक्दो
8: रहेछ, छिटो पाक्दो रहेछ हजुर।
1: बडीगार्ड एकका बम बहादुर थापाले हाइड्रोजन ग्यासको सिलिन्डर ठुलो भएको बताउनु भयो।
9: ग्यासको सिलिन्डर छ नि, सिलिन्डर अलिक ठुलो भएछ, गाउँमा अलिकति ध्वानी गर्न अलिक समस्या, हाम्रो घरहरू अलिक सानसाना भएकाले उहाँलाई पनि यो ग्यासको सिलिन्डरलाई चाहिँ सुझाव दिएको हो। सुझाव अनुसार त्यो सिलिन्डर नआए जस्तो छ, भविष्यमा पछि पछि आला।
1: आफूहरूले कल्पनै नगरेको ठाउँमा ग्यास उत्पादन भएको गीता भुजेलको अनुभव छ।
10: कहिल्यै सोच्नु भएको थियो तपाईँको नजिकै खोलाबाट बगेको पानीबाट यो ग्यास बन्छ र आगो बालेर खाना पकाउँछ भने?
7: तपाईँ त कुरो थियो, अब आयो
10: सुरुमा आउँदाखेरि पत्यार लाथ्यो कि लाथेन?
7: लाथेन क, यो हुन्छ भन्ने कुरो थिएन क। हामी जब म्याटमेटिङमा गयौँ हामी पोखरा तारिममा, त्यसपछि यहाँ यस्तो हाइड्रोबायोज निकालेर ग्यास उत्पादन गर्ने भन्ने कुरा सल्लाह लिएर गरेको। हामीलाई असजिलो भनेको ग्यास सिलिन्डर अलि अप्ठ्यारो भयो, अनि गाउँ गाउँमा जानलाई पनि र यहीँ पनि यही बजारदेखि हिँड ल्याउन अलि नै असजिलो छ, त्यो चाहिँ अलिक सहज गराइदिनुपर्छ। अनि अरू एलसिसी ग्यासभन्दा अलिक कम सुख मूल्यमा पाइयो भने जनताहरूलाई राहत हुन्थ्यो, किनभने आफूले गरेको दुःख र मेहनत गरेको यो लगान छ सबै हाम्रो यो सदस्यहरूको।
1: नेपाल सरकारले प्रविधि र सिलिन्डर सर्वसुलभ बनाएको खण्डमा बडीगार्डमा रहेका 14 हाइड्रो पावरबाट हरित हाइड्रोजन उत्पादन गरेर स्थानीयलाई उपलब्ध गराउन सकिने बडीगार्ड गाउँपालिका अध्यक्ष गण्डकी थापा अधिकारी बताउनुहुन्छ।
11: उत्पादन गरेर जस्तै घर घरमा दिनको लागि पनि त हामीलाई नीति विधि त चाहियो नि त, नेपाल सरकारले यसलाई चाहिँ लिगलाइज गर्नु पर्यो, कानुन बनाउनु पर्यो, विधि बनाउनु पर्यो। हाम्रो त बडीगार्ड गाउँपालिकामा 14 तपाईँको लघु जलविद्युतहरू छ, यही 14 लघु जलविद्युतबाट खेर गइरहेको विद्युतबाट हरित हाइड्रोजन ग्यास निकालेर आफ्नै पालिकालाई ग्यासमा आत्मनिर्भर बनाउन सकिन्छ, तर यसमा चाहिँ फुल्ली कानुन विधि सम्मत नेपाल सरकारको साथ सपोर्ट चाहिन्छ र त्यही विधिमा टेकेर हामीले काम।
0: हजुर, हाइड्रोजन ग्यासबाट खाना पकाउने प्रविधिको विकास ट्रायल गरिएको रहेछ बागलुकमा, कति राम्रो कुरा भन्दै अब समयलाई हेरेर हामी अगाडि बढौँ, आजको दैनिक समीक्षा राखिहालौँ।
12: नमस्कार, दैनिक समीक्षा लिएर भी मात्रै उपस्थित भएको छु। आज मिति 2083 साल जेठ 13 बुधबार, अधिक ज्येष्ठ शुक्ल पक्ष एकादशी तिथि, नेपाल सम्वत 1146, तदनुसार 27 मे 2026। सुरु गरौं कान्तिपुर दैनिकको खबरबाट। 3 सातापछि राजसभाको प्रथम महाधिवेशन, सभापतिमा लामिछाने दोहोरिने, अन्य पदाधिकारीमा पनि सहमतिको प्रयास, शीर्षक राखेर जयसिंह महाराको बाइलाइनमा कान्तिपुरले खबर छापेको छ। राष्ट्रपाल चितवनमा आगामी 7-9 असारमा हुने पहिलो महाधिवेशनबाट सभापति रवि लामिछानेलाई नै दोहोर्याउने भएको छ। पार्टी सभापतिमा लामिछानेको विकल्प नभएको राष्ट्रपाका नेताहरूले सार्वजनिक रूपमै बताउँदै आएका छन्। राष्ट्रपाले पार्टी स्थापनाको 4 वर्षमा पहिलो महाधिवेशन गर्न लागेको हो। असार 2079 लामिछानेको नेतृत्वमा स्थापित राष्ट्रपाले 5 महिनामै भएको प्रतिनिधि सभा चुनावमा 20 सीट जितेको थियो। त्यस्तै 5 महिनापछि भएको उपचुनावबाट 1 सीट थपेको थियो। गएको 21 फागुनको प्रतिनिधि सभा चुनावमा झण्डै 2/3 सीट 182 जितेको राष्ट्रपाले अहिले सरकारको नेतृत्व गरिरहेको छ। आसन्न महाधिवेशनमा पार्टीको मूल नेतृत्व परिवर्तन हुने संकेत नरहेको महामन्त्री कविन्द्र बुर्ला कोटीले बताउनुभयो। पार्टी सभापति रवि लामिछाने हुनुहुन्छ। सरकारको नेतृत्व पार्टीका वरिष्ठ नेता र संसदीय दल नेता बालेन्द्र शाहले गरिराख्नु भएको छ। यो सन्तुलन मिलाएरै पार्टी अगाडि बढ्छ, उहाँले भन्नुभयो। राष्ट्रपा संसदीय दलका उपनेता गणेश पराजुलीले पनि पार्टी एकताबद्ध भएर अगाडि बढ़िरहेको जनाउँदै पार्टी नेतृत्व लामिछानेले नै गर्ने बताउनुभयो। सामाजिक उत्तरदायित्वको रकम खोज्न खोज्दै सरकार निजी क्षेत्र अन्यलमा, शीर्षकमा कान्तिपुरले नै अर्को खबर छापेको छ। ओम कार्कीको बाइलाइनमा औद्योगिक प्रतिष्ठानहरूले संस्थागत सामाजिक उत्तरदायित्व सिएसआर को रकम आफै खर्च गर्न नपाउने व्यवस्था सरकारले गर्न लागेको छ। उद्योग बैंक तथा वित्तीय संस्थाले सिएसआर बापत छुट्याउने रकम एकै ठाउँमा केन्द्रित गर्न निश्चित कोषमा रकम जम्मा गर्नुपर्ने व्यवस्था सरकारले ल्याउन लागेको हो। यो कोषको रकम सरकार आफैले तोकिएको क्षेत्रमा प्राथमिकताका आधारमा खर्च गर्ने तयारी छ। भारेन्द्र शाह नेतृत्वको मन्त्री परिषदले 13 चैतमै स्वीकृत गरेको शासकीय सुधारका 100 कार्यसूचीमै सिएसआर बारे उल्लेख गरिएको छ। सूचीको बुदा नम्बर 68 भनिएको छ, औद्योगिक प्रतिष्ठानहरूको सिएसआर रकमलाई केन्द्रीकृत गरी नेपाल सरकारले तोकेको कोष मार्फत प्राथमिकताका क्षेत्रमा परिचालन गर्ने व्यवस्था मिलाउने, यसका लागि आवश्यक कानून संशोधन तथा निर्माण गर्ने कार्य 3 महिनाभित्र सम्पन्न गर्ने। कार्यसूची आएको 2 महिना बितेको छ। उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले सिएसआरको रकम केन्द्रीकृत गर्ने विषयमा आन्तरिक तयारी गरिरहेको छ। सरकारको यो पहलप्रति निजी क्षेत्रका उद्योग तथा प्रतिष्ठान, बैंक तथा वित्तीय संस्था, निजी क्षेत्रका छाता संगठनहरूले भने विरोध जनाएका छन्। नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठले निश्चित मापदण्ड बनाएर सिएसआर रकम निजी क्षेत्र आफैले खर्च गर्न पाउनुपर्ने बताउनुभयो। जहाँ उद्योग प्रतिष्ठान छ त्यहीको समाज स्थानीयको हितमा कोषको रकम प्रयोग गर्न पाउनुपर्छ। उहाँले भन्नुभयो, स्थानीय तहसँग समन्वय गरेर काम गर्न तयार छौं। राज्यको आफ्नै धेरै कोष छन् जुन विगतमा खर्च हुन सकेको छैन। सिएसआर को रकमलाई अर्को कोष बनाएर राख्नु हुँदैन। 90 दशकमा अन्तर्देशीय कम्पनीहरूले अल्प विकसित राष्ट्रका नागरिकको जीवनमा सर्वोच्च शिखरमा पुग्नु भएको छ। यो खबर कान्तिपुरले फ्रन्ट पेजमा छापेको छ। नयाँ पत्रिका दैनिकले भ्रष्टाचार र सम्पत्ति शुद्धिकरण गरेका 100 धेरैको घर जग्गा जफत गरिँदै शीर्षक राखेर खबर छापेको छ। कसुरजन्य सम्पत्ति व्यवस्थापन विभाग सर्वोच्च र विशेष अदालतबाट फैसला भएको 28 मुद्दा अध्ययन गर्दैछ। भ्रष्टाचार र सम्पत्ति शुद्धिकरण सम्बन्धी मुद्दाको एकीकृत तथ्याङ्क नहुँदा हामीलाई समस्या हुँदै आएको थियो। अदालतबाट हालै यस्ता करिब 28 मुद्दाको फैसला प्राप्त गरेका छौं। अब फैसला अध्ययन गरेर जफतको प्रक्रियालाई तीव्र बनाउँछौं। पहिलो चरणमा सम्पत्ति शुद्धिकरण सम्बन्धी मुद्दाका 16 फैसला कारण प्रक्रियामा अघि बढाएका छौं। कसुरजन्य सम्पत्ति व्यवस्थापन विभागका निर्देशक सुभाष न्यौपानेले भन्नुभएको कुरा हो यो। नेपालीलाई सम्पत्ति शुद्धिकरण सम्बन्धी अन्तर्राष्ट्रिय निगरानी सूची ग्रे लिस्टबाट हटाउन दबाव बढेपछि सरकारले भ्रष्टाचार र सम्पत्ति शुद्धिकरणका मुद्दाको फैसला कार्यान्वयनमा सक्रियता देखाउन थालेको छ। कसुरजन्य सम्पत्तिको व्यवस्थापनका लागि 5 वर्ष अघि गृह मन्त्रालय अन्तर्गत स्थापना गरिएको विभागले अब फैसला कार्यान्वयनलाई प्राथमिकतामा राख्दै सम्बन्धित मुद्दाको विस्तृत अध्ययन शुरू गरेको छ। विभागले सर्वोच्च अदालत र विशेष अदालतबाट फैसला भएका कुल 2,797 मुद्दाको नजिर तथा आदेश सिकाएर अध्ययन गर्ने जनाएको छ। भ्रष्टाचार मुद्दामा दोषी ठहर भएका पूर्व इन्जिनियर मेघ प्रसाद सवालको 12 रहेको घर जग्गा जफत हुँदैछ। 20/7/2079 सर्वोच्च अदालतले उनलाई 3 महिना कैद सजाएर 91,74,519.40 बराबरको सम्पत्ति जफत गर्ने फैसला सुनाएको थियो। फैसलामा 12 रहेको उनको घर जग्गा जफत गर्नुपर्ने उल्लेख गरिएको छ। अहिले यो फैसलाको कार्यान्वयनका लागि सम्बन्धित निकायले आवश्यक प्रक्रिया अघि बढाएको जनाइएको छ। नयाँ पत्रिकाले नै 8 मन्त्रालय र 2 निकायले गरे 20,84,00,00,000 बजेट सरेन्डर शीर्षक राखेर अर्को खबर छापेको छ। खर्च गर्न नसकेपछि 10 मन्त्रालय तथा सरकारी निकायले चालू आर्थिक वर्षमा आफ्नो स्वीकृत बजेटबाट 20,84,45,50,000 रुपियाँ अर्थ मन्त्रालयलाई सरेन्डर बजेट समर्पण गरेका छन्। विनियोजित बजेट समयमै खर्च गर्न नसकेपछि सबभन्दा बढी बजेट फिर्ता शहर विकास मन्त्रालय हाल पूर्वाधार विकास मन्त्रालय बनेको छ। यो मन्त्रालयले गरेको अर्थ मन्त्रालयको तथ्याङ्क छ। यो मन्त्रालयले 15,87,91,00,000 सरेन्डर गरेको छ। शिक्षा मन्त्रालयले 2,99,53,00,000, त्यस्तै संघीय मामला तथा सामान्य प्रशासन मन्त्रालयले 1,81,81,000, गृह मन्त्रालयले 53,22,67,000, परराष्ट्र मन्त्रालयले 34,47,00,000, अर्थ मन्त्रालयले 5,36,80,000, महालेखा परीक्षकको कार्यालयले 2,10,42,000, कानून मन्त्रालयले 83,00,000, राष्ट्रिय महिला आयोगले 47,90,000 र रक्षा मन्त्रालयले 30,74,000 सहित 20,84,00,00,000 बजेट सरेन्डर भएको खबर आज नयाँ पत्रिकाले फ्रन्ट पेजमा छापेको छ। नागरिक दैनिकले सम्पत्ति छानबिनले आतंक, सबैलाई एउटा डालोमा हालेर दुःख दिने काम भयो शीर्षक राखेर खबर छापेको छ। सम्पत्ति छानबिन आयोगको दायरामा परिसँगै विभिन्न समयमा सार्वजनिक पद धारण गरेका व्यक्तिहरू आतंकित बनेका छन्। बालेन्द्र शाह नेतृत्वको सरकारले पहिलो चरणमा आर्थिक वर्ष 2062/63 81/82 सार्वजनिक पद धारण गरेका व्यक्तिहरूको सम्पत्ति छानबिन गर्ने निर्णय गरेसँगै गठन गरेको छानबिन आयोगले काम थालेको छ। जङ्गबहादुर डाङ्गी नेतृत्वमा गठन भएको आयोगले काम थालेको हो। छानबिनको दायरामा करिब 30,000 जना पर्ने भएका छन्। एकातिर यो कामको प्रशंसा भएको छ भने अर्कोतिर सरकारले लोकप्रियताका लागि सार्वजनिक पद धारण गरेका व्यक्ति र उनीहरूका परिवारलाई आतंकित बनाउने काम गरेको गुनासो पनि सुनिन थालेको छ। आर्थिक अनियमितताको आशंका गरिएका व्यक्ति र तिनका परिवारको सम्पत्ति छानबिन गर्नुको साटो सबैलाई एउटै डालोमा हाल्ने काम सरकारले गरेको गुनासो गर्दै सरकारका एक पूर्व सचिवले भने निवृत्त भएर सामान्य जीवन बिताइरहेकालाई पनि दुःख दिने काम सरकारले गर्यो। सरकारको नियत ठिक भए पनि प्रक्रिया नमिलेको गुनासो गर्दै ती पूर्व सचिवले भने यसले सबै एउटै हुन् र उस्तै हुन् भन्न र भनाउन खोजियो। यसबाट मुलुकको अर्थतन्त्रमा दीर्घकालसम्म गम्भीर असर पार्छ। सातामा दुई दिन बिदा, समस्यामा सेवाग्राही, पुनर्विचार गर्न सदनबाटै माग शीर्षक राखेर रा, नागरिक दैनिकले अर्को खबर पनि छापेको छ। पवित्र सुनारको बाइलाइनमा सरकारले गत चैतमा साताको दुई दिन सार्वजनिक बिदा दिने घोषणा गरेसँगै अत्यावश्यक उपचार सेवा प्रदान गर्दै आएका देशभरका सरकारी अस्पतालमा आइतबार सेवा बन्द हुँदै आएका छन्। आधारभूतदेखि केन्द्रीय तथा विशिष्ट अस्पतालहरूमा आइतबार सेवा बन्द हुँदा बिरामी मर्कामा परेका छन्। देशैभरिबाट रेफर भएर बिरामी आउने वीर अस्पताल, शिक्षण अस्पताल, महाराजगंज, प्रसूतिगृह, राष्ट्रिय ट्रमा सेन्टर, भक्तपुर क्यान्सर अस्पताल लगायतमा आइतबार सेवा बन्द गरिएको छ। निजी अस्पतालहरूले पनि आइतबार सेवा दिँदै आएका छन्। दैनिक धेरै बिरामी आउने धोलीखेल अस्पताल, ह्याम्स, मेडिसिटी, नर्भिक, बीएनबी लगायत सबैजसो अस्पतालले आइतबार उपचार सेवा रोकेका छैनन्। दोलीखेल अस्पतालको सेवा शुल्क सरकारकै हाराहारीमा छ। सरकारले साताको दुई दिन बिदाको घोषणा गरेपछि यो अस्पतालमा पनि आइतबार सेवा बन्द गर्न थालिएको थियो, तर बिरामीलाई मर्का पर्ने देखेर तत्कालै अस्पतालले निर्णय गरेर आइतबार सेवा दिइरहेको छ। त्यसै गरी पाटन अस्पतालले लगातार दुई दिन सेवा बन्द गर्दा बिरामीलाई मर्का पर्ने आकलनका साथ सुरुदेखि नै शनिबार र बुधबार सार्वजनिक बिदा दिने गरेको छ। त्यसो गर्दा पनि बिरामीलाई मर्का परेको पाइएको छ। आइतबारको विधाका कारण शिक्षण अस्पताल, महाराजगंज, सिभिल र वीर जस्ता ठूला अस्पतालहरूमा सोमबारको दिन बिरामीको चाप अत्यधिक बढेको छ, जसले गर्दा बिरामीले लामो लाइन पार गरेर उपचार सेवा लिनु परेको अस्पतालहरूले जनाएका छन्। सदनका सदस्यलाई जिम्मेवार बनाउने भूमिका उहाँले निर्वाह गर्नुभएको थियो, तर अहिले संघीय संसद अन्तर्गत प्रतिनिधि सभामा रहेका विपक्षी राजनैतिक दलका सांसदहरूले प्रधानमन्त्री बालेन्द्र शाहको संसदमा उपस्थिति खोजिरहेका छन्। प्रधानमन्त्रीलाई संसदमा उपस्थित हुन रुलिङ गर्न सभामुखलाई निरन्तर दबाव पर्दै आएको छ, तर सभामुखले पनि प्रधानमन्त्रीलाई रुलिङ नगर्दा ढुङ्गानाले भने जस्तो संसद विपक्षको भन्ने पुरानो मान्यता खण्डित हुनका साथै कार्यपालिका, न्यायपालिका र व्यवस्थापिका बीचको शक्ति सन्तुलन पनि भत्कने र लोकतान्त्रिक शासन व्यवस्था कमजोर हुने त होइन भन्ने आशंका गर्न थालिएको छ। यही क्रममा प्रतिनिधि सभाको हिजोको बैठकमा विपक्षी दलहरूको नाराबाजी र अवरोधका बीच सभामुख डोल प्रसाद हरियालले पेलेरै कार्यसूची अघि बढाउँदा अवस्था तनावग्रस्त बन्यो। प्रतिनिधि सभा नियमावली अनुसार प्रधानमन्त्रीलाई प्रश्नोत्तरका लागि बैठकमा उपस्थित हुन सभामुखले रूलिङ गर्नुपर्ने माग विपक्षीले राखेका थिए। विपक्षीको मागलाई सभामुखले व्यवस्था गरी कार्यसूची अघि बढाएपछि तनाव सिर्जना भएको हो। प्रतिनिधि सभा बैठकको आकस्मिक, शून्य र विशेष समयमा सत्ता र प्रतिपक्षका सांसदले आफ्ना धारणा राखेपछि कार्यसूचीमा प्रवेश गर्ने क्रममा विपक्षी दलहरू कांग्रेस, एमाले, संस्कृति, राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसदले नियमावलीको व्यवस्था अनुसार प्रधानमन्त्री बालेन्द्र शाहलाई प्रश्नोत्तरका लागि उपस्थित हुन सभामुखले रुलिङ गर्नुपर्ने माग गरेका थिए, तर सभामुखले रुलिङ नगरेपछि उनीहरूले आफ्नो सीटबाट उठेर विरोध जनाएका थिए। यसमा के सहमति भएको छ? प्रधानमन्त्री शाहले एक हप्ताभित्र सम्बोधन गर्न सक्ने सम्भावित जानकारी राष्ट्रपतिका मुख्य सचेतकले दिएपछि आज सदन नियमित रूपमै चलेको छ। हिमालय टाइम्सले एनसेल कब्जा गर्न कागजी खेल, निजी समूहको नियन्त्रण कायम राख्न यस्तोसम्म ग्रान्ड डिजाइन शीर्षक राखेर खबर छापेको छ। यसको केही हाइलाइट: 50% भन्दा बढी कृत्रिम नेपाली स्वामित्व देखाउने प्रयास गरिएको छ। कृत्रिम स्वामित्व देखाउन भावना सिंहको नाममा 20% सेयर दिइएको छ। वास्तविक सेयर मूल्य अर्बौं हुनुपर्नेमा 2 करोडमै 20% सेयर दिइएको छ। न्यून लगानी देखाएर कानूनी संरचना मिलाउन कागजी संयन्त्र तयार पारिएको छ। बेलायतमा करिब 1,00,000 पाउन्डमा नयाँ कम्पनी स्थापना गरिएको छ। त्यही मार्फत एनसेलको 80% सेयर खरिद मूल्य केवल 5 करोड मात्रै देखाइएको छ। वास्तविक खरिद बिक्री भन्दा नाम मात्रको हस्तान्तरण भएको छ। करिब 20 अर्ब दायित्व असुल नगरी सेटिङमा लाइसेन्स नवीकरण गरिएको छ र दूरसञ्चार प्राधिकरणको पूर्व स्वीकृति पनि 80% सेयर हस्तान्तरण गरिएको छ। हिमालय टाइम्सले यो खबर फ्रन्ट पेजमा छापेको छ। हवस् त, विभिन्न पत्र पत्रिकामा छापिएका यिनै खबरसँगै पत्र पत्रिकाको सङ्गालो दैनिक समीक्षा यति नै। मलाई पनि बिदा दिनुहोस्। नमस्कार।
0: भीमजीलाई धेरै धेरै धन्यवाद भन्दै अब यो बसाइबाट सुन्छौँ विनोद पनि एउटा गीत राख्दै बिदा गर्नु चाहन्छ। हस्त, फेरि भेटौँ। नमस्ते, शुभ दिन, बाय बाय।

0: Radio. संशोधनको समय नदी नीति तथा कार्यक्रम पारित गरेको भन्दै कोशी प्रदेश सभामा प्रतिपक्षी दलका सांसदले रोस्ट्रमको माइकै थुतेर हिँडेका छन्। आज बसेको कोशी प्रदेश सभामा प्रतिपक्षी दलका सांसदहरूले प्रक्रिया पूरा नगरी नीति तथा कार्यक्रम गरेको भन्दै विरोध जनाएका हुन्। विरोधका बीच कोशी प्रदेशका सभामुख अमरबहादुर विष्टले कार्यसूचीमा रहेका कार्यक्रमलाई अघि बढाउन खोजेपछि प्रदेशका पूर्व मुख्यमन्त्री राजेन्द्र राईले रोस्ट्रमको माइकै फाल्न पुग्नु भएको हो। यस क्रममा रोस्ट्रमको माइक भाँचिएको छ। बैठकमा प्रतिपक्षी दलका सांसदहरूले निरन्तर अवरोध गरेपछि सभामुख विष्टले आधा घण्टाका लागि बैठक स्थगित गर्नुभएको छ। कोशी प्रदेश सभाको नीति तथा कार्यक्रम अस्ति सोमबार पारित भएको थियो। राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद दीपक बोहराले प्रतिनिधि सभामा नेपाली बाहेकका स्थानीय भाषामा बोलेका कुराहरूको पनि संसदको रेकर्डमा समावेश गर्न माग गर्नु भएको छ। आजको संसद बैठकमा बोल्दै सांसद बोहरा,
1: मलाई खास मेरो भाषा डोटेली भाषा मनपर्छ, डोटेली भाषामा बोल्न मन लागेको थियो, तर मैले थाहा पाएँ अस्ति मात्रै मेरो साथी मनिष झाले मैथिलीमा बोल्दाखेरि त्यो दस्तावेजीकरण हुँदो रहेछ। म सभामुख महोदयको ध्यान आकर्षण गराउँछु कि अबदेखि त्यो दस्तावेजीकरण गरियोस् संसदमा। यदि संसद सचिवालयमा जनशक्ति कम हो भने हामीले आफै पनि त्यो ट्रान्सलेट गरेर बुझाउने प्रतिबद्धता जनाउँछु।
0: बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा औषधिको अभाव देखिएको छ। अस्पतालको मेडिकल अङ्कोलोजी विभागका प्रमुख डाक्टर गुरु शरण शाहका अनुसार विश्वव्यापी रूपमै क्यान्सर उपचारमा प्रयोग हुने महत्वपूर्ण औषधिको अभाव देखिएको हो। औषधिको अभावले किमोथेरापीको प्रभावकारिता घट्ने मात्र नभई बजारमा हुने अवैध ओसार पसार र गुणस्तरहीन औषधिको प्रयोगले बिरामीको स्वास्थ्यमा गम्भीर जोखिम निम्ताइरहेको उहाँले बताउनु भएको छ। यसले बिरामीहरू गुणस्तरीय उपचारबाट वञ्चित हुनु परेको भन्दै उहाँले क्यान्सर निको हुने दरमा ह्रास आउन सक्ने चेतावनी दिनुभएको छ। कतिपय बिरामीहरूले छिमेकी मुलुकबाट वा बाहिरका पसलहरूबाट औषधि ल्याइरहेको भन्दै उहाँले त्यस्ता औषधिहरू औषधि व्यवस्था विभागमा दर्ता नभएका सिल तोडिएका र भन्सार छलेर ल्याइएका भेटिएको बताउनुभयो। अस्पतालमा डे केयर र वार्ड गरी दैनिक झण्डै 200 बिरामीले केमोथेरापी लिनुपर्ने भन्दै उहाँले कार्बोप्लाटिन र सिसप्लाटिन जस्ता मुख्य औषधिलाई अन्य औषधिले सहजै प्रतिस्थापन गर्न नमिल्ने बताउनु भएको छ। औषधि व्यवस्था विभाग र नेपाल सरकारले यस्तो अवैध ओसार पसार र बजारमा भइरहेको बेथितीको कड़ा अनुगमन गर्नुपर्ने उहाँको माग छ। सरकारले निजी अस्पतालहरूमा स्वास्थ्य बीमा कटौती गरेको छ। स्वास्थ्य बीमा कार्यक्रम गम्भीर संकटमा धकेलिएको संकेत गर्दै स्वास्थ्य बीमा बोर्डले निजी अस्पतालमा आकस्मिक बाहेकका सबै सेवा स्थगित गर्ने निर्णय गरेको हो। बोर्डले बढ्दो वित्तीय संकटलाई कारण देखाउँदै आज सार्वजनिक गरेको सूचनामा जेठ 16 गतेदेखि अर्को निर्णय नभएसम्म निजी स्वास्थ्य संस्थाबाट प्रदान हुँदै आएका सेवा बन्द हुने उल्लेख गरेको छ। यो निर्णयसँगै मुलुकभर स्वास्थ्य बीमा कार्यक्रममा आबद्ध रहेका सयौं निजी अस्पताल मेडिकल कलेजबाट बीमित नागरिकले पाउँदै आएको सेवा प्रभावित हुने देखिएको छ। आकस्मिक सेवा भने यथावत रहने बोर्डले जनाएको छ। सरकारले सबै नागरिकलाई स्वास्थ्य सेवामा पहुँच भन्ने नारासहित शुरू गरेको स्वास्थ्य बीमा कार्यक्रम अहिले चरम आर्थिक अव्यवस्था बक्यौता भुक्तानी र प्रशासनिक कमजोरीका कारण धराशायी बनेको छ। वर्षौंदेखि निजी अस्पताललाई दिनुपर्ने अरबौं रकम भुक्तानी रोकिएको छ। बीमा बोर्डका अनुसार अहिलेसम्म सेवा प्रदायक संस्थालाई 16 अर्ब तिर्न बाँकी छ। अफ्रिकामा इबोला भाइरसको संक्रमण र जोखिम बढ़िरहेका बेला रूसले भाइरस विरूद्धको खोप विकास गरेको दावी गरेको छ। दक्षिण अफ्रिकामा रहेको रूसी दूतावासका अनुसार रूसी वैज्ञानिकले तयार पारेको खोपको अहिले प्रकोपसँग जोड़िएको दुर्लभ बुन्डी बोग्यो स्ट्रेनबाट समेत सुरक्षा दिन सक्ने सम्भावना देखिएको छ। दूतावासले रूसी स्वास्थ्य मन्त्री मिखाइल मुरास्कोलाई उद्धृत गर्दै वैज्ञानिकहरूले इबोला भाइरसको नयाँ स्वरूप विरुद्ध खोप बनाएको जानकारी दिएको संचार माध्यम एएनआईले जनाएको छ। रूसले गरेको नयाँ खोप विकासको दावीलाई अन्तर्राष्ट्रिय स्तरमा स्वास्थ्य समुदायले चासोका साथ हेरेका छन्। इबोला प्रभावित कंगो र युगाण्डासँग सीमा जोड़िएका देशहरू विशेष गरी दक्षिण सुडान लगायतका क्षेत्रमा रोग फैलिने जोखिम उच्च रहेको आकलन गरिएको छ। एसियन गेम्स छनौटमा नेपालले विजयी शुरूआत गरेको छ। आज मलेसियामा भएको खेलमा नेपालले चीनमाथि 19 रनको जित निकालेको हो। नेपालले दिएको 126 रनको लक्ष्य पछ्याएको चीनले 20 ओभरमा 5 विकेटको क्षतिमा 106 रन बनायो। यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नेपालले 20 ओभरमा 5 विकेटको क्षतिमा 125 रन बनाएको थियो। समूहमा नेपालले दोस्रो तथा अन्तिम खेलमा इण्डोनेसियासँग भोलि प्रतिस्पर्धा गर्दैछ। अर्को समूहमा थाइल्याण्ड आयोजक मलेसिया र हङकङ छन्। दुवै समूहका शीर्ष दुई टोली सेमी फाइनल पुग्नेछन्। सेमी फाइनल जित्ने दुई टोली र दोस्रो हुने एक टोली गरेर तीन टोली आगामी सेप्टेम्बरमा जापानमा हुने एसियन गेम्समा छनौट हुनेछ। हवस् त अहिलेसम्मका खबर यति नै। नमस्कार, म कृष्ण।
2: यो BFBS गोर्खा रेडियो हो।

नमस्कार, बेबेस गोर्खा रेडियो अर्थात घर देशदेखि परदेशसम्मको रेडियो, सबैको रेडियो, सधैँको रेडियो अनि रेडियो सुन्ने तपाईँ आदरणीय श्रोताहरूको रेडियो बेबेस गोर्खा रेडियोको यो प्रस्तुति कार्यक्रम स्वर्णिम संगमको प्रतीक्षामा बस्नुहुने तपाईँ सम्पूर्ण ब्रेकग्राफ गोर्खाजका आदरणीय श्रोता लगायत यति बेला प्रविधिका विभिन्न माध्यमबाट संसारभरि छरेर यो क्षण हामीलाई सुनिराख्नुहुने सम्पूर्ण आदरणीय श्रोता काठमाडौँ उपत्यकाभित्र FM 105.7 MHz, सुनसरी धरान क्षेत्रमा FM 107.5 MHz र यता पोखरेली श्रोताहरूले पनि हामीलाई रेडियो तरङ्ग अर्थात FM 87.7 MHz ट्युन गरेर श्रवण गर्न सक्नुहुनेछ। पोखरेली श्रोताहरूलाई पनि कार्यक्रम स्वर्णिम संगमको व्यवसायमा म तुलसीको हार्दिक नमन।

त आदर श्रोताहरू कार्यक्रम स्वर्णिम संगमको बसाईको उठान मैले गीतकार टेक तामाङको गीत रचना रहेको एउटा सुमधुर गीतबाट गरिसकेको छु। जिउन जाने बोलको गीत राखेँ मैले शिव परियारको स्वरमा। गीत रचना टेक तामाङको रहेको थियो भने सङ्गीत यसमा पृथ्वी जिम्बाको रहेको थियो र यो गीत चाहिँ श्रोताहरू विक्रम सम्बत 2069 सालमा गीतकार टेक तामाङको एकल गीत एल्बम जीवन साथी बजारमा आएको थियो, प्रकाशनमा आएको थियो, सार्वजनिक भएको थियो र उक्त एल्बममा समेटेको गीत थियो। झन्डै 14 वर्ष अगाडिको गीतबाट आज मैले कार्यक्रम स्वर्णिम संगमको व्यवसायको उठान गरिसकेको छु र निरन्तर गीती लेखनमा क्रियाशील हुनुहुन्छ गीतकार टेक तामाङ। र यो चाहिँ एउटा राम्रो पक्ष, एउटा स्रष्टा, एउटा गीतकारले आफ्ना कलम निरन्तर चलाइरहनु भनेको चाहिँ नयाँ नयाँ सृजनाहरू श्रोतासम्म आउनु हो, दर्शक सम्म पुर्याउने कार्य टेक तामाङ ज्यूले गरिरहनु भएको छ। यसलाई हामीले सकारात्मक रूपमा लिनुपर्दछ।

अब लाग्नु श्रोताहरू आजको तिथि मिति कुरा गर्नुपर्दा आज मिति विक्रम सम्बत 2083 साल जेठ 13 गते एकादशी तिथि बुधबार नेपाल सम्बत 1146 तदनुसार आज भने अङ्ग्रेजी तारिखको कुरा गर्नु पर्दाखेरि श्रोताहरू आज चाहिँ 27 मे 2026 र मौसमको कुरा गरिहालौँ. मौसमको कुरा गर्नुपर्दा आज श्रोताहरू देशका धेरै जसो भागमा वर्षा हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ. विशेष गरी केही ठाउँमा चाहिँ मेघ गर्जन र चट्याङसहित वर्षा हुने सम्भावना रहेको हुनाले यहाँहरूले कतै यात्रा गर्दै हुनुहुन्छ भने अलिकति सावधानी अप्नाउनु पर्ने हुन्छ. अनावश्यक रूपमा चाहिँ यात्रा नगरेकै राम्रो हुन्छ किनकि आज धेरै ठाउँमा मेघ गर्जन र चट्याङसहित पानी पर्ने जल तथा मौसम पूर्वानुमान शाखाले जनाएको छ. काठमाडौँ उपत्यकामा चाहिँ हिजो साँझ बेबेस गोर्खा रेडियोबाट फर्किँदै गर्दा निकै ठुलो वर्षा भएको थियो. सम्भवतः आज पनि यो अब जेठ लागिसकेको छ. योपालि मनसुन अलिक बढी सक्रिय भएको हुनाले पानी पर्ने सम्भावना त छँदैछ. अब लागौँ आजको सूर्यदेव कुरा गर्नुपर्दा नेपालमा सूर्यदेव बिहान 5:09 जाँदा भएको थियो भने सूर्यास्त चाहिँ भरै साँझ अर्थात् 6:52 जाँदा हुँदैछ. यो जानकारी पश्चात श्रोताहरू अब चाहिँ आजको बसाइको बारेमा यहाँहरूलाई जानकारी दिन चाहन्छु. हुन त मैले हिजै पनि आजको अतिथि गायिका हुनुहुन्छ र उहाँको स्वरमा रहेको एउटा गीत सुनाइसकेको थिएँ, कति मिठो भूल गरे, यो गीत राखेर भोलि आउँदैछ भनेर जानकारी गराइसकेको थिएँ. र धेरै मेरो फेसबुकसँग जोडेका साथीहरू माझमा त मैले एउटा भनौँ पोस्ट नि 2 दिन अगाडि नै पोस्ट गरिसकेको छु. र आज हाम्रो साथमा हुनुहुन्छ गायिका अनि सङ्गीतकार बबिना भट्टराई. बबिना भट्टराईको जन्म चाहिँ मोरङ जिल्लाको अमरधम्म भएको हो र नेपाली गीत सङ्गीतमा झन्डै 1.5 दशकभन्दा बढी समय बिताइसकेकी छिन् गायिका बबिना भट्टराईले. र एउटा राम्रो पक्ष भन्नुपर्दा श्रोताहरू, उहाँ गाउनुहुन्छ र उहाँका स्वरमा रहेका अधिकांश गीतहरूको सङ्गीत पनि उहाँ आफैले गर्नुभएको छ. यो चाहिँ अत्यन्तै राम्रो पक्ष हो. र केही दिन अगाडि अर्थात् गएको वैशाख 26 गते शनिबार उहाँको एउटा एल्बम पनि सार्वजनिक भएको छ. गीतकारको रूपमा एकल गीत लेख्नु भएको छ रामेश्वर केसीले भने स्वर सङ्गीत बबिना भट्टराईको रहेको छ, जो आजको अतिथि हुनुहुन्छ. र काठमाडौँमा एउटा भव्य र सभ्य समारोह बीच उहाँको एल्बम विमोचन भएको थियो. आरम्भ म पनि एकैछिन पुगेको थिएँ र निकै ठुलो बाक्लो उपस्थिति भएको हुनाले म चाहिँ त्यहाँबाट बाहिरेको थिएँ. यद्यपि नेपाली गीत सङ्गीतको क्षेत्रमा कर्म गरिएका वरिष्ठ सङ्गीतकर्मीहरूको बाक्लो उपस्थिति रहेको थियो. पक्कै पनि राम्रो कार्यक्रममा राम्रै मान्छेहरूको जमघट हुने गर्दछ. त्यो कार्यक्रमको बारेमा पनि म आजको बसाइमा संक्षिप्त कुराकानी गर्नेछु गायिका बबिना भट्टराईसँग. र तपाईँ पनि यो क्षण होला बेबेस गोर्खा रेडियो सुन्दैनछ भने तपाईँ जोडिन सक्नुहुनेछ र तपाईँले पनि आफ्ना प्रतिक्रियाहरू लेखेर पठाउन सक्नुहुनेछ. र तपाईँका प्रतिक्रिया म जस्ताको तस्तै आजको अतिथि गायिका बबिना भट्टराई समक्ष राख्ने नै छु र उहाँलाई कार्यक्रममा स्वागत गर्ने तर्खरमा छु. तर एउटा गीत राखेर जुन एल्बमको मैले प्रसङ्ग उठाइसकेको छु, रामेश्वर केसीको एकल रचना रहेको र बबिना भट्टराईको स्वर सङ्गीत रहेको एल्बम आरम्भमै समेटेको एउटा गीत यहाँहरू माझमा राखिहाल्छु यो क्षण यो बेला. र त्यस पश्चात पनि म उहाँलाई कार्यक्रममा स्वागत गर्नेछु.

0: ठाउँ पिङ चिप्लेटी आँधीले भरिएको अनि जताततै बच्चै बच्चाहरूले ओगटिएको। तर के तपाईँले आफ्नो सानो बच्चालाई यहाँ एक्लै खेल्न छोड्नुहुन्छ त? सानो बच्चालाई कुनै पनि प्रकारको खतरा हुने ठाउँमा एक्लै छाड्नु एक अपराध हो र मिलिट्री ग्यारिजनलाई सुरक्षित स्थान भने पनि यो वास्तविकता होइन। समुदायका अन्य भागहरूमा जस्तै यहाँ पनि त्यस्तै खतराहरू भेटिन्छन्। त्यसैले आफ्नो बच्चालाई एक्लै खेल्न छाड्नु पूर्व तपाईँको बच्चा कत्तिको समझदार एवं परिपक्व छ भनेर विचार गर्नुहोस्। धेरै सानो बच्चाहरूको हकमा त झन् उनीहरूलाई कुनै पनि हालतमा एक्लै छाड्न त मिल्दै मिल्दैन। यस सम्बन्धी थप जानकारीको लागि gov.uk मा गएर अनसुपरभाइज चिल्ड्रेनको खोजी गर्न सक्नुहुन्छ।
1: हजुर, आदरणीय श्रोताहरू, बिएफएस गोर्खा रेडियोको यो प्रस्तुति कार्यक्रम स्वर्णिम संगममा फेरि पनि श्रोताहरूलाई कार्यक्रममा स्वागत गर्न चाहन्छु। र भर्खरै मैले गायिका बबिना भट्टराईको स्वर सङ्गीत रहेको एउटा गीत राखेँ, जुन गीत लेख्नु भएको थियो रामेश्वर केसी, गीतकार रामेश्वर केसीले, र एल्बम आरम्भमा समेटेको गीत थियो र वैशाखको 26 गते यो विमोचित एल्बममा समेटेको गीत थियो। र अब भने म आजको अतिथिलाई कार्यक्रममा स्वागत गरिहाल्छु, बबिनाजीलाई। बबिनाजी, यहाँलाई स्वागत छ कार्यक्रममा।
2: नमस्कार, धेरै धेरै धन्यवाद सर।
1: पछिल्लो समय अब तपाईँको कुरा गर्ने भने नेपाली गीत सङ्गीतको क्षेत्रमा निकै नै व्यस्त, गायिका मात्रै नभएर सङ्गीतकारको रूपमा पनि तपाईँ अहिले व्यस्त हुनुहुन्छ। सबैले बबिना भट्टराईलाई रोज्नुको कारण पक्कै पनि एउटा तपाईँको स्वभावले पनि हुन सक्दछ, मिजासिलो स्वभावले पनि, अर्को कुरा तपाईँको कर्म र सङ्गीतले पनि। यसलाई कुन रूपमा लिनुहुन्छ?
2: एउटा आशीर्वादको रूपमा लिन्छु म यसलाई, होइन, किनभने उहाँहरूको माया विश्वासले नै गर्दाखेरि मलाई एउटा काम गर्ने हौसला ऊर्जा मिलिरहेको छ नि त, र निरन्तर यो उहाँहरूको आशीर्वाद उहाँहरूको माया पाइरहँ भन्ने कामना पनि गर्छु।
1: यो आशीर्वाद माया र विश्वासलाई चाहिँ कसिलो बनाइराख्नु चाहिँ कति गाह्रो छ? निरन्तर समयसम्म उहाँहरूको साथ सहयोग पाइरहनको लागि कहिलेकाहीँ के हुन्छ भने एकचोटि काम गरिसकेपछि दोस्रो चोटि फेरि कहिलेकाहीँ मनमुटाव हुन सक्छ, है? त्यो आशीर्वाद चाहिँ सधैँभरि पाइरहँ, त्यो माया सधैँभरि पाइरहँ भन्ने, त्यो विश्वास सधैँभरि दिलाउन सकौँ भन्ने एउटा चुनौती त रहन्छ होला है?
2: त्यो त्यसको एउटा फर्मुला छ भनौँ,
1: भन्नुहोस् फेरि त्यो फर्मुला सबैले अप्नाइदेला ल, राम्रो कुरा हो नि, टिप्स त हैन,
2: त्यसको एउटै फर्मुला के भन्छ नि, इमानदारीता, त्यो चाहिँ
1: सबभन्दा राम्रो कुरा भनेको मान्छे इमान्दार हुनु पर्यो है, त्यति भए पुग्छ, लपन छपन जाल झेल के गर्नु पर्दैन,
2: इमान्दार भएपछि हजुरको त्यो लपन छपन गरेर जुन कुराहरू आर्जन गर्न खोजिन्छ नि, त्यो भन्दा बढी चाहिँ हजुर इमान्दार हुँदाखेरि पाउनु हुँदो रहेछ, यो मेरो अनुभव।
1: पक्कै पनि। र भर्खर एउटा गीत राख्यौँ हामीले, निकै रमाइलो गीत, बानी रहेछ टाइटल रहेको छ, यसको भिडियो पनि आइसकेछ। अघि नूतन भुषालजीले चाहिँ एउटा कुरा यहाँ लेख्नु भएको छ, उहाँको त रचनाको एउटा गीत गाउनु पनि भएको छ तपाईँले, होइन, एउटा सानो घर थियो, सुनिल मास्के दाईले सङ्गीत गर्नुभएको, र उहाँ त मोडेल पनि है भन्नुभएको छ। हुन त अब तपाईँ आफैमा देख्नुमै मोडेल जस्तो हुनुहुन्छ, र त्यही भएर पनि उहाँले मोडेल पनि भन्नुभएको होला। र पछिल्लो समय त अब जिम, होइन, फिटनेस सेन्टर गएर जिमहरू गरिरहनु भएको छ, होइन, सायद के छ भोलिका दिनमा अब यो अलिक बढी फड्को मार्ने विचार हो कि यो म्युजिक भिडियो मात्रै सीमित रहने हो कि ठुलो पर्दामा पनि जाने विचार, र अहिले चाहिँ एकदम सरलाई एकदम फिट एन्ड फाइन राखिरहनु भएको छ।
2: हजुरले रमाइलो प्रश्न उठाउनु भयो, तर मेरो त्यस्तो फड्को मार्ने भन्दा पनि म अलिकति हेल्थ कन्सियस भएको चाहिँ हो। अब एउटा उमेर हुँदै गइसके पछाडि काम सँगसँगै आफ्नो स्वास्थ्यलाई पनि ध्यान दिनुपर्छ भन्ने हिसाबले एक्सर्साइज हाम्रो चाहिँ कस्तो हुन्छ भने दिनभरि अब स्कुटीमा हिँड्यो अथवा कुर्सीमा बस्यो काम गर्यो, होइन, फिजिकल एक्सर्साइज हुँदैन नि त, अनि त्यो हुँदा फेरि आवाजकै लागि पनि सङ्गीतकै लागि पनि त मान्छेको हेल्थ त इम्पोर्टेन्ट हुन्छ नि त, अनि त्यो भएर चाहिँ अलिकति बडीलाई पनि फिट राखौँ हेल्दी हौँ भन्ने हिसाबले चाहिँ हो।
1: भनेपछि त्यो विशेष गरी स्वास्थ्यलाई नै ख्याल गरेर, होइन, र एउटा स्वास्थ्य रहनु पनि एउटा गायिकाको जीवनमा ठुलो महत्त्व रहन्छ नि, होइन, स्वास्थ्यले नै हो सब थोक भनिन्छ नि, संसारमा सबैभन्दा ठुलो धन के हो भने स्वास्थ्य हो, होइन, दुनियाँका खरबपतिहरूले पनि स्वास्थ्य बिग्रियो भने त्यो आफ्नो स्वास्थ्यलाई जोगाइराख्न सक्दैन पैसाले, सबभन्दा पहिला त स्वास्थ्य ठुलो धन हो, त्यसमा तपाईँले ध्यान दिनु साह्रै खुसीको कुरा हो। र अब अलिकति यो गीतको बारेमा कुरा गरौँ, निकै राम्रो गीत लेख्नु भएको रहेछ, बानी रहेछ, फुलको पनि याम बेगर फुलिदिने बानी रहेछ भन्ने यो एउटा स्वभावको कुरा होइन गीतकारले लेख्नु भएको छ. थोरै बताइदिनुहोस् न गीतकार रामेश्वर केसीसितको यो सहकार्यको बारे र यो सङ्गीतको बारेमा, किनकि तपाईँको अधिकांश गीतहरू आफ्नै सङ्गीत रहेको छ. यो चाहिँ राम्रो पक्ष है फेरि, किनकि नेपालमा फिमेल सङ्गीतकारहरू थोरै छन् र त्यसमा पनि तपाईँको अधिकांश गीतमा आफैले सङ्गीत गर्नुभएको छ र रामेश्वर केसीजीसितको यो साङ्गीतिक सहकार्यको बारे अलिकति बताइदिनुहोस् न.
2: यो पनि अलिकति इन्ट्रेस्टिङ छ. रामेश्वर केसी सरसँगको यो सहकार्य चाहिँ यस्तै रेडियो मार्फत नै भएको. उहाँले रेडियो मार्फत नै इमेज एफएम मार्फत मेरो गीतहरू थुप्रै गीतहरू आजभन्दा निकै अगाडिदेखि सुनिरहनु भएको रहेछ. एक हिसाबले उहाँ मेरो गायकीको प्रशंसक हुनुहुँदो रहेछ. पछि जान्दाखेरि मलाई थाहा भयो, खुसी लाग्यो. अनि हाम्रो तारा देवीज्यूको स्मृति दिवसको बेला मैले पर्फर्म गर्ने गर्छु हरेक वर्ष, अनि त्यो कार्यक्रममा सर आइपुग्नु भएको थियो. त्यहाँ पनि मेरो लाइभ प्रस्तुति हेरेपछि सायद उहाँलाई केही कुराले छोयो होला, अनि त्यही हाम्रो भेट भएर त्यसपछि सहकारी गरौँ भनेर त्यही कार्यक्रमकै दिन अनि त्यसरी भेट भएर कुराकानी भएर हामीले लगभग 3-4 गीतहरू गर्ने कुरा हुँदाखेरि मैले नै एउटा गीत थपेर बरु एल्बमै गर्ने हो कि भनेर मैले उहाँसँग मैले नै प्रस्ताव राखेको थिएँ एल्बमको चाहिँ. किनभने लगभग 300 बढी गीतहरूमा मैले सङ्गीत गरिरहँदा फेरि पनि एउटा पनि एल्बम आएको थिएन मेरो. अनि मलाई पनि एल्बमको चाहिँ 4 गीत गर्दै हुनुहुन्छ भनेपछि एल्बम नै बनाएर गरे भयो नि त भन्ने कुरा मैले चाहिँ उहाँलाई त्यो फ्याट्टै निस्क्यो कि मेरो मुखबाट. खास मैले त सोचेको पनि थिइनँ होइन. अनि त्यो भएपछि चाहिँ उहाँ पनि खुसी हुनुभयो र मलाई खुसी चाहिँ के लाग्छ भने रामेश्वर सरको जीवनको पहिलो कृति आरम्भ एल्बम र मेरो लागि पनि मैले 300 बढी गीतहरू गरिरहँदा गीत गजल भजन ताल गीतहरू गरिरहँदा फेरि चाहिँ एल्बमको रूपमा यो पनि मेरो पहिलो.
1: त्यति धेरै गीत गर्दा फुटकर गीतहरू धेरै गर्नुभयो, एउटा दस्तावेजीकरण भन्छ होइन, दस्तावेजको रूपमा आएको चाहिँ यो पहिलो उहाँको लागि पनि पहिलो, तपाईँको लागि पनि पहिलो भएर यो आरम्भ राखेको होला होइन. आरम्भ प्रारम्भ सुरुवात जे भने पनि यो अब यहाँहरू दुवैजनाको सहकार्य यो एल्बमबाट भएको छ. 5 गीत राख्नु भएको छ.
2: हजुर हो, 5 गीत छ.
1: अब गीतहरू 5 छ, कस्ता कस्ता गीत छन्? गीतहरू मात्रै छन् कि गजलहरू पनि छन्?
2: गजल भनेर हाम्रो बहरमा एकदमै नियममा बसेको गजल चाहिँ छैन, तर गजलको फर्म्याटको एउटा गीत छ. गजलको फर्म्याटमा छ, किन चलाउँछ जहिले तिमीले निर्मम बोली, आजै भने हुन्थ्यो नभन न भोलि भन्ने एउटा गजलको फर्म्याटमा छ. अनि अरू चाहिँ एउटा हामीले भर्खरै बजायौँ नाच्ने खालको चुरुले टाइपको छ. अनि हाम्रो एल्बमको पहिलो गीत रहेको छ बन्द गर्यो तिमीले, एकदमै सेन्टिमेन्टल गीत छ त्यो. अनि त्यसपछि अर्को चाहिँ गजलको प्याटर्नमै छ, नजर नजरदेखि नजरसम्म पुगेको हो. अनि के पो थियो मैले ठ्याक्कै पुरै बिर्सेँ, खबर खबरदेखि खबरसम्म पुगेको हो, त्यो पनि गजलको फर्म्याटमा छ. अनि र अर्को चाहिँ उहाँको एल्बमको एउटा हाम्रो एल्बमको लास्ट सङ चाहिँ एकदमै हाम्रो रामेश्वर सरको मनको गीत एउटा, अनि एकदमै त्यो उहाँले चाहिँ यति रुचाउनु भएको छ त्यो गीतलाई पहिलादेखि नै, शब्ददेखि नै उहाँको फेभरेट भन्नु पर्यो. अन्त त्यो फेभरेट मध्येको पनि फेभरेट एउटा गीत छ, निको भएन नि घाउ, एकदमै त्यो पनि एकदमै हेभी सेन्टिमेन्टल छ त्यो पनि,
1: निको भएन नि घाउ.
2: हजुर,
1: भनेपछि 5 गीत 5 प्रकारका छन्, पृथक पृथक छन् होइन. अब थोरै त्यो विमोचनको पनि कुरा गरौँ, अरू कुराकानी त हामी केही छिनपछि समय भएछ भने गीतकारलाई पनि जोडौँला होइन, टेलिफोनमै भए पनि हाम्रो रामेश्वर केसीजीलाई. कस्तो रह्यो आरम्भ एल्बम? अघि मैले उठानमा पनि बोलिसकेको छु, 26 गतिको विमोचन शनिबारको दिन काठमाडौँको चाहिँ यो नक्सालमा रहेको एउटा पार्टी प्यालेसमा लिसारामा तपाईँहरूको कार्यक्रम रहेछ, म पनि पुगेको थिएँ एकैछिन होइन. र अब राम्रो कार्यक्रम राम्रै व्यक्तित्वहरूको चाहिँ जमघट हुन्छ. अब तपाईँ त अब त्यो दिनको त अब अत्यन्तै व्यस्त कोही थियो भने तपाईँ र अब गीतकारै त हो नि होइन. र कस्तो रह्यो कार्यक्रम र विमोचन चाहिँ एउटा के हो भने तुरुन्तै अर्थात् सुरु भनौँ स्टेजमै अथवा त्यही माहौलमा एउटा फिडब्याक पाउने एउटा कार्यक्रम पनि हो. ल है गीत यस्तो रहेछ, गायकी यस्तो रहेछ, सङ्गीत यस्तो रहेछ भने विज्ञहरूले अथवा समालोचकहरूले बोलिदिने भएको हुनाले कस्तो रह्यो कार्यक्रम?
2: होइन, कार्यक्रम एकदमै हजुर अब आफै उपस्थित हुनुभएको रहेछ, मैले मेरो दुःख मलाई दुःख लाग्यो मैले भेट्न पाइनँ त्यो बेला होइन. अनि अब वरिष्ठ वरिष्ठ व्यक्तित्वहरू होइन आउनु भएको थियो, अब हाम्रो गीतकार सङ्घको अध्यक्ष उहाँको नामै थापा,
1: हाम्रो वसन्त विद्यासी थापा
2: सर उहाँ हुनुहुन्थ्यो, अनि हाम्रो टेक तामाङ सर उहाँ हुनुहुन्थ्यो, हाम्रो अमर बान्तु सर होइन, चिन्तामणि सुब्बाकोटी, धेरैजना यो क्षेत्रको एकदम वरिष्ठ वरिष्ठ व्यक्तित्वहरूको उपस्थितिमा मैले आफ्ना पाँचवटा सृजना मात्रै तिनवटा सृजनाहरू चाहिँ अडियो भिडियो सहित हामीले प्रोजेक्टरमा देखाउँदाखेरि एकदमै राम्रो पोजिटिभ फिडब्याकहरू त्यो पाउँदाखेरि मलाई चाहिँ साङ्गीतिक कर्ममा चाहिँ ऐतिहासिक क्षण मेरो लागि थियो अहिलेसम्मको एउटा ऐतिहासिक क्षण, किन पनि भने एकैसाथ त्यति ठुल्ठुलो मान्छेहरूको मैले आशीर्वाद र शुभेच्छा पाएँ एउटा हिसाबले, अनि अर्को कुरा चाहिँ साँच्चीकै मलाई माया गरेर मैले बोलाइदिएका व्यक्तित्वहरू 100% सबैजना उपस्थित भइदिनु भएको थियो, त्यो कुराले पनि एकदम ब्लेस्ड फिल भयो र त्यही भएर पनि ऐतिहासिक क्षण मेरो लागि र एकदम सुखद क्षण। अनि अघि हजुरले भनेको कुरा एउटा जोड्न मन लाग्यो, मलाई अर्को पनि एक दुईजनाले यो कुराहरू भन्नुभएको थियो, जस्तै एउटा काम गरिसके पछाडि चाहिँ मान्छेसँग तितो हुने अथवा पछि केही कुरामा असन्तुष्टि हुने, अब यहाँनिर त एउटा एल्बमै अझ पाँचवटा गीतको अडियो भिडियो सहित भए चाहिँ बजेटको पनि कुराहरू आउँछ, अनि अब अहिलेको अवस्था त्यही नै छ, गीत सङ्गीतमा लगानी गरेर त्यो किसिमको रिटर्न छैन, मान्छेलाई एक किसिमको फ्रस्ट्रेसन हुन्छ, त्यो फ्रस्ट्रेसन हुँदाखेरि चाहिँ जसको माध्यमबाट जसको कारणले पैसा खर्च गरियो ऊ मान्छेसँग नै फ्रस्ट्रेसन हुने हो नि त, त्यो एक किसिमको प्र्याक्टिकलको तरिकाले हेर्ने हो भनेदेखि त्यो जायज पनि छ होइन, त्यो हुने कुरा हो र तर यो केसमा चाहिँ म आफूले आफूलाई भाग्य मानिकन ठान्छु भने रामेश्वर केसी सर जस्तो बुझ्ने मान्छे चाहिँ मैले पाएँ कि, त्यो हिसाबले चाहिँ उहाँलाई म फेरि पनि धन्यवाद भन्न चाहन्छु
1: उहाँसँग जस एउटा तपाईँहरूको समझदारीमा, किनकि भोलिको सम्भावित त्यो भनौँ न दुखेसो नआओस् भने पहिल्यै अब यो गीत चल्नु पनि सक्छ नचल्नु पनि सक्छ, तर एउटा नाम त रह्यो, नाम त कमसे कम होइन, नेपाली गीती लेखनमा रामेश्वर केसीको पनि योगदान छ है, उहाँको पनि एउटा एल्बम

0: भने चाहिँ त्यसलाई सुधार्ने मौका नै मिल्छ। विमोचनमा त्यस्तो केही भयो, ताली र गाली नै एउटा स्रष्टाको लागि एउटा सर्जकको लागि सबभन्दा ठुलो कुरा हो। तालीले पनि एउटा उत्साह प्रेरणा जगाउँछ भने गाली भनेको मैले कमेन्ड अर्थ यहाँनिर यस्तो भइदियो भने त्यो सुधार्ने अवसर प्राप्त हुन्छ कि त्यस्तो पनि भयो।
1: मेरो केसमा चाहिँ भएन, मेरो पार्टमा चाहिँ भएन, जस्तो गायन सङ्गीत र भिडियो मेरो पार्टमा चाहिँ भएन। राजु सिंह सरले एरेन्जको पार्टमा चाहिँ अझै अलिकति बेटर हुन सक्थ्यो कि भन्ने एउटा सानो कमेन्ट गर्नु।
0: संगीतकार राजु सिंह भनेपछि भिडियोमा चाहिँ तपाईँले आफै अभिनय गर्नु भएको छ, अघि नुतनजीले पनि भन्दै हुन्छ मोडेल चाहिँ छुटाउनु भयो नि भनेर होइन, तर मैले तपाईँलाई चिनाउने भनेको फेरि गाह्रो के हुन्छ भने एउटा स्रष्टाले धेरै ठाउँमा भनौँ आफूलाई इन्भल्भ गर्दाखेरि वास्तविक पहिचान चाहिँ के हो भनेर खोज्नुपर्ने हुन्छ। तपाईँको पहिचान त म गायिका नै भन्छु अथवा सङ्गीतकार भन्छु, सबै थोक भन्यो भने त गाह्रो हुन्छ होइन, त्यही भएर पनि एउटा नाम चाहिँ फ्रेम चाहिँ बनाउनु पर्छ कुनै एउटा क्षेत्रमा क्रियाशील भएर होइन। त्यही भएर सङ्गीत पनि धेरै गर्नुहुन्छ तपाईँ। एउटा गजल छ है, गजलकार आरजु गिरी होइन, आरजु गिरीले लेख्नु भएको गजल उहाँको
1: सम्झेर प्यार तिम्रो,
0: र राज सिग्देलले साथ दिनुभएको छ तपाईँलाई, सङ्गीत तपाईँको र गजलका शेरहरू लेख्नु भएको छ हाम्रो राज गिरी।
1: उहाँले मलाई साथ दिएको भन्दा नि मैले चाहिँ उहाँलाई साथ दिएको छु गायनमा,
0: हाम्रो राज सिग्देलजीलाई। अनि आज त म तपाईँ मेरो पाहुना भएको हुनाले म त तपाईँलाई नै राजजीले साथ दिएको भन्छु, राज्य आएको भए म बबिनाजीले साथ दिएको भन्दै थिएँ किन तपाईँ मेरो साथमा हुनुहुन्छ होइन। अनि उहाँ गजलकार चाहिँ अहिले अस्ट्रेलिया हुनुहुन्छ,
1: हजुर हजुर अहिले अस्ट्रेलिया हुनुहुन्छ, हाम्रो कार्यक्रम सुनि पनि रहनु भएको छ।
0: ए ल साह्रै खुसी लाग्छ, सिडनीमै हुनुहुन्छ ल, उसो भने हामी यही गजल राखौँ है। एकजना गजलका अत्यन्तै राम्रो सङ्गीतकार गायक हुनुहुन्छ केशव पौडेलजीले पनि हामीलाई सुन्दै हुनुहुन्छ अमेरिकाबाट, उसो भने यो गजल राखौँ
1: प्लिज प्लिज सर।

0: रेडियो। तपाईँ पक्कै पनि ड्रिंक ड्राइभिङको बारेमा सचेत त हुनुहुन्छ होला नै, होइन? तर कत्तिको सचेत हुनुहुन्छ त? मानिलिऊ तपाईँ घर बाहिर रमाइलो गर्न जानुभयो, साथीहरूसँग दुई चार पेक पनि लगाउनु भयो, अनि साथीकै घरमा रात पनि बिताउनु भयो, त्यसपछि भोलिपल्ट बिहानै उठेर गाडी चलाउँदै घरतिर लाग्नु भयो। यदि यस्तो हो भने तपाईँ अझै पनि नसामा नै हुन सक्नुहुन्छ, जसको मतलब तपाईँ कुनै घटना बिना नै घर आइपुग्नु भयो भने साँच्ची नै यो पटक तपाईँ बडो भाग्यमानी हुनुभयो। तर अर्को पटक के थाहा, भाग्य सधैँ बलियो कहाँ हुन्छ र? ड्रिंक ड्राइभिङ कदापि नगरौं, जीवनलाई भाग्यको सहारामा नछोडौं।
1: बीएफबीएस गोर्खा रेडियो।
2: हजुर, आदर श्रोतार बीएफबीएस गोर्खा रेडियोको यो प्रस्तुति कार्यक्रम स्वर्णिमसँग म फेरि पनि सम्पूर्ण श्रोताहरूलाई कार्यक्रममा स्वागत गर्न चाहन्छु। र आज मैले गायिका अनि संगीतकार बबिना भट्टराईसित कुराकानी गरिरहेछु र उहाँको नवीनतम एल्बम आरम्भको बारेमा पनि कुराकानी गरिरहेछु। र आरम्भ एल्बमको विमोचन चाहिँ गएको वैशाख 26 गते काठमाडौँको नक्साल स्थित लिसर पार्टी प्यालेसमा भएको थियो। र उक्त कार्यक्रमका प्रमुख अतिथि मध्येका अर्का एकजना अतिथि गीतकार संगीतकार अनि गायक हुनुहुन्छ अमर बान्तु दाई, पनि उक्त कार्यक्रममा मैले देखेको थिएँ। र यति बेला भने यो एल्बमका गीतकार अर्थात् आरम्भ एल्बमका गीतकार रामेश्वर केसीजीलाई पनि कार्यक्रममा जोडिहाल्छु। रामेश्वर सर नमस्कार। हजुर
3: हजुर नमस्कार, एकदम धन्यवाद हजुर आभारी छु।
2: अब सर्वप्रथम त अब तपाईँको यो नवीनतम एल्बम आरम्भको सफलताको शुभकामना दिन चाहन्छु। वैशाख 26 गते विमोचन भएको थियो र हाम्रा गायिका अनि संगीतकार बबिना बहिनीले निम्तो दिनुभएको थियो र एकैछिन पुगेको थिए, तर एकदम बाक्लो उपस्थिति रहेको हुनाले धेरै बेर बस्न त सकिनँ, तर पनि त्यो कार्यक्रममा आफ्नो उपस्थिति जनाइसकेको मैले उहाँलाई जानकारी गराइसकेको छु,
3: होइन?
2: र अब करिब करिब एल्बमको विमोचनको माहौलको बारेमा बबिनाजीले बताइसक्नु भएको छ, अब अलिकति गीतको बारेमा कुराकानी गरौँ। अब यहाँ आफै सर्जक गीतकार र तपाईँका यी सिर्जनाहरू अर्थात् यी पाँचवटा गीतहरूमा कुन कुन क्षेत्र कुन कुन भनौँ उसलाई चाहिँ समेट्नु भएको छ? भनिन्छ नि गीत सङ्गीत कविता अर्थात् सस्ताका सिर्जनाहरू चाहिँ जीवन र जगतलाई नै नजिक बनाएर लेखेका भावनाहरू भन्छन्, र रामेश्वर केसीको यी भावनाहरू हाम्रै जीवनको परिवेशसँग नजिक भएका छन् कि के छ?
3: हजुर यस्तो छ, अब यो चाहिँ के भन्दाखेरि मैले लेखिरहँदाखेरि अब कुनै चाहिँ अब पीडामा छ, प्रतिनिधि छ, कहीँ खुसी छ, कहीं आफ्नै संवेदनाहरू छन् होइन, कहीँ एउटा भावनात्मक पछि हावी भएको छ, विविध खालको नै छ भन्नुपर्छ होइन, जसलाई जाने अब यो गीतलाई जाने मिठो स्वर र सङ्गीत दिनुहुने त्यहाँ आदरणीय बबिना भट्टराईजी हुनुहुन्छ, उहाँलाई पनि म पुनः एकपटक यही हजुरको एफएम मार्फत हार्दिक धन्यवाद दिन चाहन्छु। किन भन्दाखेरि उहाँसँगको सहकार्यले जुन एउटा एल्बमको रूप एउटा आरम्भ भन्न हामीबाट आएको छ होइन, त्यसको चाहिँ नि मेरो मलाई लाग्छ कि मेरो शब्द हो यो, त्यो शब्दलाई तिनवटा रूपबाट गायनको क्षेत्रबाट सङ्गीतको पाटोबाट अभिनयको क्षेत्रबाट जुन उहाँले सजाउनु भएको छ, जुन एउटा अब यो सम्पूर्ण स्वतः माझमा गएको छ होइन, त्यस कारणले अझ बढी उहाँलाई चाहिँ हार्दिक धन्यवाद भन्न चाहन्छु म।
2: अब तपाईँका रचनाहरूको कुरा गर्नुपर्दा कहिलेकाहीँ स्रष्टाहरूले सर्जकहरूले आफ्नो सिर्जनाभित्र आफ्नै जीवनका भोगाईलाई पनि प्रतिबिम्बित गर्ने गर्छन् भन्छन्, देखेका अनि कतै कतै कतै सुनेका कुराहरूलाई पनि गीतका दानामा उन्छन् भन्छन् होइन, र पक्कै पनि सिर्जना एउटा लेख्दै गर्दा कुनै पनि विषयवस्तुले छुनु पर्दछ, कुनै पनि एउटा भनौँ दृश्यले छोएपछि नै गीत लेखिन्छ भन्छन् होइन, र रामेश्वर केसीका यी गीतहरूभित्र स्वयं गीतकार रामेश्वर केसीको जीवन भोगाईहरू कतिको प्रतिबिम्बित छन्, तपाईँले देखेका तपाईँले भोगेका तपाईँले सुनेका चिजहरू कतिको भेट्न सक्छौँ हामीले?
3: हजुर अघि नै आदरणीय गीतकार सङ्गीतकारज्यूले पनि भन्नुभयो होइन, त्यहाँ मलाई वास्तव मेरो एउटा भोगाई चाहिँ निको भएन नि अझै घाउ भन्ने त्यो मलाई लाग्छ कि मैले भोगेका कुराहरू चाहिँ शब्द मार्फत चाहिँ व्यक्त गरे हुँ, उहाँलाई पनि यो कुरा पुनः दोहोऱ्याइदिनुभयो धन्यवाद होइन,
2: र
3: त्यस्तै किसिमका भावहरू छन् अब देखेका घटनाहरू परिवेशहरू होइन, र तत्कालीन अवस्थामा आफ्नो दिमाग मनस्परणमा आएका कुराहरूलाई मैले शब्द मार्फत विविध तरिकाले कोरेको छु होइन, र कतिपय अवस्थामा चाहिँ के भन्दाखेरि एउटा मान्छे विवस्तापूर्वक बाँच्नुको के हो, र त्यहाँ तपाईँको अब पहिलो गीत चाहिँ हाम्रो बन्द गर्यो तिमीले सम्बन्धको ढोका भन्ने छ होइन, त्यो ढोकामा चाहिँ अब मान्छेले धोका पाएको अवस्था छ, त्यस कारणले यो विविध मानवीय संवेदनाहरूलाई नै आधार बनाएर कहीँ मेरो पनि आफ्ना कुराहरू लेखेको छु, कहीँ समाजको कहीँ घटित घटना कहीँ अब भावना भावनात्मक पक्षमा आएको कारणले गर्दाखेरि यो संवेदनाका धेरै कुराहरू त्यहाँ विभिन्न तरिकाले चाहिँ नि त्यहाँ प्रस्तुत भएको जस्तो लाग्छ मलाई, त्यसैको आधारित छ जस्तो लाग्छ।
2: अघि एउटा गीत मैले राखेको थिएँ तपाईँले लेख्नु भएको बानी परेछ
4: फुलको,
2: फुलको पनि
3: ज्ञान बेगर फुलिदिने बानी रहेछ।
2: यो गीतको सिर्जना चाहिँ कसरी भयो अलिकति बताइदिनुहोस्।
3: यस्तो छ, अब यो लेखिरहँदाखेरि अब यस्तो छ, यो लेखिरहँदाखेरि मान्छेका मनका बानीहरू होइन, विभिन्न किसिमका दुःखका बानीहरू, सुखका बानीहरू होइन, र अलिकति मैले लेखिरहँदा एउटा चाहिँ के पाटो छ भन्दाखेरि एउटा चाहिँ निराश भावमा चाहिँ काहीँ कतै झल्किया थियो होइन। अब यसलाई चाहिँ अब आदरणीय बबिना भट्टराईज्यूले चाहिँ मिठो स्वर सङ्गीत र केही कुराहरूमा चाहिँ उहाँले थप ऊर्जा दिएर चाहिँ यसलाई नाच्ने किसिमको एउटा चाहिँ खुसीका कुराहरूबाट बढी हाबी भएको छ। काहीँ अब एउटा एउटा भनाइ चाहिँ के छ भन्दा दुःखको कुरा आएको छ होइन, दुःखलाई दुःखबाट झिक्न खोजेथेँ मैले, तर दुःख तर दुःखलाई त दुःखसितै घुलिदिने बानी। त्यस कारणले यो दुःख भइकन पनि एउटा सुखद क्षणमा चाहिँ उहाँले जुन एउटा किसिमको गीत, मिठो गीत र सङ्गीत दिएर त्यो गीतलाई चाहिँ अझ ऊर्जावान बनाउनु भने, त्यो चाहिँ मैले के लेखेँ भन्दाखेरि अब त्यहाँ जीवन छ, दुःख छ, सुख छ, मान्छे अब जस्तो खुसीको कुरा छ क्या, भनिन्छ नि कहिलेकाहीँ खुसी लुकाएर लुक्दैन, तर चाहिँ खुसीलाई पनि के भन्दाखेरि खुसीको रूपमा चाहिँ खुलिदिने बानी हुन्छ होइन। त्यस कारण चाहिँ अब त्यो त्यो किसिमको मनोभावमा चाहिँ एउटा गीतलाई मिठो सङ्गीत र मिठो स्वर तथा अभिनय दिनुभएको छ। त्यस कारण चाहिँ मेरो यही आफ्नो मनका कुराहरू, मनमा लागेका कुराहरू, सुखका कुरा, दुःखका कुरा होइन, ती सबै उहाँलाई मैले एउटा बिम्ब बनाएर लेखेको छु। त्यो बिम्बलाई चाहिँ अब चाहिँ अझ कर्णप्रिय स्वर दिएर कर्णप्रिय बनाउनु भएको छ, त्यसको लागि पनि उहाँलाई म थप लिएर धन्यवाद दिन्छु। हजुर,
2: अब अलिकति सन्तुष्टिको कुरा गरौँ, बबिनाजीसितको यो सहकार्य कस्तो रह्यो, कतिको सन्तुष्टि हुनुहुन्छ? भनिन्छ नि आजको मिठो र भोलिको तितो भन्दा बरु आजकै तितो भोलिको मिठो राम्रो भन्छन् होइन, र तपाईँले यो तितो मिठो कुरा पनि बताइदिनुहोस् न ल गीतकारको।
3: अब मैले पहिला पनि उहाँसँग भेटको कुरा उहाँले भन्नु, म अब विशेष इमेजका कुराहरू, इमेज रेडियोहरू बढी सुन्थेँ होइन, त्यो क्रममा चाहिँ मैले भन्नै पर्छ बुधबारको बसाइमा गीत छनौटहरू आउने हो, त्यस कारणले उहाँका गीतहरू मैले अब युट्युबमा पनि हेरिरहेको र मलाई साँच्चै भन्दाखेरि उहाँको स्वरको एक किसिम भन्दा म पारखी पनि थिएँ र आफूले शब्द कोर्दै गर्दाखेरि जुन अघि एउटा जुन उहाँको सहकारीको विषयमा आदरणीय गायिकाले भनिसक्नु भएको छ होइन, त्यस कारणले मलाई के लाग्छ भन्दाखेरि उहाँमा जुन एउटा स्पष्टता, एउटा इमान्दारिता, बोलेका कुराहरू चाहिँ के भन्दाखेरि पुरा गर्नुपर्छ भन्ने किसिमको जुन किसिमको इमान्दारिता उहाँले प्रकट गर्नुभयो होइन, त्यस कारणले यो सहकारीले मलाई के छ भन्दाखेरि उहाँसँग अर्को सहकार्य गर्नु पाए पनि हुन्थ्यो भन्ने किसिमको उल्टो मलाई जाने इच्छा जागेको छ होइन, त्यो विकास म पछि होला। त्यस कारणले म उहाँसँगको सहकार्यले मलाई के छ भन्दाखेरि एउटा किसिमको सन्तुष्टि दिएको छ र उहाँसँग सहकार्य गरिरहँदाखेरि कुनै किसिमको अवरोध, कुनै किसिमको बाधा, कुनै किसिमको ऊ नभइकन बरु उहाँले आफूले चाहिँ कतिपय कठिनाइ खपेर पनि उहाँले चाहिँ के छ भन्दाखेरि त्यसलाई अझ पुरा गर्नुभयो होइन, त्यस कारणले उहाँको सहकार्यलाई मैले सकारात्मक एकदम आफूलाई ऊर्जा भएको चाहिँ प्रदान गरेको रूपमा सम्झेको छु र उहाँलाई मैले जति धन्यवाद दिए पनि कम हुन्छ भनेर भन्न चाहन्छु।
2: साह्रै राम्रो कुरा गर्नुभयो,
4: तपाईँहरूको
2: यो सहकार्य निरन्तर रहिरहेछ, यो आरम्भ भएको छ होइन, भर्खर सुरुवात भएको छ र यो आरम्भको जुन एउटा गति छ भनिन्छ नि हजारौँ माइलको यात्रा पनि पहिलो पाइलाबाट सुरु हुन्छ भन्छन् होइन, तपाईँहरूको पहिलो पाइला सुरु भइसकेछ, यो यो पाइला चाहिँ त्यो लक्ष्य त्यो हजारौँ माइलसम्म पुग्योस् भन्ने हाम्रो शुभकामना छ। बबिनाजी केही भन्न चाहनुहुन्छ गीतकारज्यूलाई? उहाँ लाइनमै
4: रामेश्वर सर नमस्कार।
3: नमस्कार, नमस्कार हजुर, नमस्कार, खुसी लाग्यो हजुरसँग एफएम मार्फत फेरि पनि जोडिन पाइयो है।
4: होइन त्यही त हजुरले यति यति खुसी व्यक्त गरिसक्यो कामहरूप्रति, मलाई एकदमै धेरै खुसी लागेको छ सर, हजुर जस्तो स्रष्टासँग जोडिन पाउँदाखेरि थ्याङ्क यू सो मच।
3: एकदमै धन्यवाद हजुर,
2: हुन्छ रामेश्वर सर, तपाईँलाई पनि धेरै धेरै धन्यवाद दिन चाहन्छु, तपाईँका सिर्जनाहरू यसरी नै निरन्तर एकदम अविरल रूपमा बगिरहोस्, सिर्जनाहरू आइरहोस्, हाम्रो पनि शुभकामना छ है। नमस्ते, नमस्ते हजुर श्रोताहरू, उहाँ हुनुहुन्थ्यो आरम्भ एल्बमका गीतकार रामेश्वर केसी, उहाँसित संक्षिप्त कुराकानी गरे र आज चाहिँ विशेष कुराकानी चाहिँ मैले यसै एल्बम कि गायिका बबिना भट्टराई, सङ्गीतकार बबिना भट्टराईसित कुराकानी गर्दैछु र हाम्रा अमर मान्तु दाई पनि अघि लाइनमा हामीलाई सुन्दै गरेको कुरा बबिनाजीले लेख्नु भएको थियो, पक्कै पनि अमर दाईसित पनि साङ्गीतिक सहकारी भएको छैन।
4: हजुर, म भन्न खोजिरहेको थिएँ कतिखेर अवसर पाउँछु भनेर सोचिरहेको थिएँ। अमर मान्तु सरसँग भर्खरै मात्र लेटेस्ट एउटा गीत रेकर्ड गरिएको छु, सरले यस्तो राम्रो शब्द सङ्गीत मलाई दिनुभएको छ, म एकदमै धेरै धेरै आभारी छु सरप्रति। एकदमै मिठो छ गीत. अब त्यो चाँडै नै मिक्सिङ मास्टरिङ फाइनल भएर आओस् र चाँडै नै हामीले दर्शक श्रोताहरूलाई पस्किन सकौँ र यसरी हजुरहरूको सञ्चार माध्यमबाट हामीले सबैजनालाई सुनाउन पाऊँ र यसै गरी यहाँबाट सुन्न पाऊँ भन्ने चाहना पनि व्यक्त गर्दछु.
2: हाम्रो अमर दाइतको मेसेज पनि आएको छ, मेरो त घरकै छेउमै आइपुगे छिन् गायिका त भनेर फाड्यो है फाड्यो भविना भट्टराईले भन्नुभएको छ. घुरियानको गीतकार भन्न चाहन्छु म त, उहाँ होइन आँगनमै हुनुहुन्छ नजिकै, यहाँबाट अहिले ठुलो आवाजमा बोल्यो भने अमर दाइ झ्यालबाट यसो फर्केर हेर्नुहुन्छ होइन,
4: उहाँलाई
2: केही भन्न चाहनुहुन्छ.
4: नमस्कार अमर सर, उहाँको त नाम लिने बित्तिकै म यति खुसी हुन्छु किन थाहा छैन, उहाँ यति पोजिटिभ मान्छे लाग्छ मलाई. जहिले पनि उहाँसँग भेट्दा होस् अथवा उहाँसँग उहाँको बारेमा कुरा गर्दा होस् अथवा उहाँले चाहिँ म भन्दा पछाडि मेरो कुरा गर्नुहोस्, जहिले पनि एकदम पोजिटिभ भाइब्स अनि र एउटा ऊर्जा मैले प्राप्त गर्छु र यो चिज भनेको चाहिँ कमै व्यक्तिबाट पाइन्छ र यो चिज भनेको लाखौँ करोडौँ खर्च गरेर पाइने चिज होइन. मैले अमर सरबाट चाहिँ त्यो चिजहरू पाउँछु, मलाई एकदमै त्यो एक किसिमको ऊर्जा आशीर्वाद मैले प्राप्त गरिरहेको छु. यस्तै माया गरिदिइरहनु होला अमर सर, थ्याङ्क यू सो मच.
2: अनि यहाँ हाम्रो एनपी परदेशीजी नर्थ क्यारोलिना युएस या त अमेरिकाको नर्थ क्यारोलिनाबाट लेख्नुहुन्छ, ल है जुरुक्कै उठेर खुरुक्कै सुन्न थाले म पनि. अनि यो बिहानीमा यता युएसएको बिहानीमा चेलीबाट एउटा भजन सुन्न मन लाग्यो, सुनाइदिनुहोस् है भन्नुभएको छ. अनि सँगसँगै बोस्टन युएसएबाट रघु भट्टराईजीले म पनि यही अनुरोध गर्ने सोचमा थिएँ, भजनकै अनुरोध गर्ने सोचमा छ किनकि हामी त यताको बिहानमा छौँ है. अनि मिठो एउटा भजन पनि सुनाइदिनुहुन्छ कि लाइभ भन्नुभएको छ बोस्टनबाट हाम्रो रघु भट्टराईजीले अनि यता नर्थ क्यारोलिना युएसएबाट एनपी परदेशीजीले.
4: एकदमै खुसी लाग्यो किनभने आज तुलसी सरले मलाई भजनको सन्दर्भ जोड्नुहुन्छ कि जोड्नुहुन्न, गाउन लाउनुहुन्छ कि लाउनुहुन्न.
2: तपाईँको त शिव भजनहरू आएछ टक्क, तपाईँको त शिवकै रूपमा अब होइन भिडियो पनि आइसकेछ, एउटा शिव भजन भए पनि हुन्छ, कुनै भजन सुनाइदिनुहोस् न थोरै.
4: यस्तो छ मेरो अब अपकमिङ भजन छ एउटा माता रानीको, मलाई त्यो गुनगुनाउनु मन लागेको छ अहिले. ठ्याक्कै उहाँले भन्दै गर्दाखेरि त्यही भजन माइन्डमा आयो, मेरो आफ्नै शब्द सङ्गीत रहेको र डुएटमा मैले रेकर्ड गर्ने प्लान गरेको छु त्यसको दुई लाइन र धन्यवाद मलाई भजन गाइदिनु भन्नुभएकोमा पनि.

0: जय माता रानी।
1: युएसएको बिहानीबाट रघु भट्टराईजीले बोस्टनबाट, नर्थ क्यारोलिनाबाट एनपीजीले भजनको अनुरोध गर्नुभएको थियो। हुन त युकेतिर पनि बिहानै हुँदैछ, भर्खरै अब 12 बज्न लागेको छ, मेरो 11 बजीदेखि 1 बजीसम्म कार्यक्रम बेलायतको होइन, र यति बेला भने बेलायतबाट जो आफै पनि गीतकार हुनुहुन्छ हाम्रो धनबहादुर थापा मगर अनि भाउजू कृष्ण थापा मगरले कार्यक्रम सुनिरहनु भएको छ। नमस्कार तुल सर, र आजको मल्टी ट्यालेन्टेड सङ्गीतकार मोडेल तथा गायिका अतिथिज्यूलाई नमस्कार। उहाँको साङ्गीतिक यात्राले आकाश चुम्योस्, आज एकछिन पछि लाइभ पनि जाओस् है धन्यवाद भनिलेख्नु भएको छ हाम्रो दाई भाउजू घनबहादुर थापा र कृष्ण थापा मगरज्यूलाई धन्यवाद छ। अनि फेल्थम लन्डनबाट हुनुहुन्छ है, बेलायतको फेल्थम लन्डनबाट हुनुहुन्छ, जो आफै पनि गायक हुनुहुन्छ हरि राईजी, हङकङमा हुँदादेखि गाउनु हुँदो रहेछ र अहिले चाहिँ बेलायतमा हुनुहुन्छ। तुल सर नमस्कार, म पनि यो लोकप्रिय कार्यक्रम स्वर्णिम सङ्गममा हजुरको रोचक साङ्गीतिक भलाकुसारी र मिठा मिठा गीत सङ्गीत सुरुदेखि नै सुनेर मनोरञ्जन लिइरहेका छौँ है। आजको अतिथि मल्टी ट्यालेन्टेड गायिका बबिना भट्टराईज्यूलाई हार्दिक स्वागत तथा अभिवादन। तपाईँको गीत सङ्गीत र आवाज साह्रै राम्रो रहेछ, धेरै धेरै बधाई तथा शुभकामना। यसरी नै तपाईँको गीतहरूले सबैको मनमुटुमा बस्न सफल रहोस्, साथै गुन्जिरहन्, तपाईँलाई उत्तर उत्तर प्रगतिको हार्दिक शुभकामना। सबैलाई चाहिँ शुभ दिन, हरि राई फेल्थम लन्डन युके भन्ने लेख्नु भएको छ।
0: धेरै धेरै धन्यवाद सर,
1: हरिजीलाई होइन धन्यवाद दिन चाहन्छु। र हाम्रा एनपिजीले चाहिँ नर्थ क्यारोलिनाबाट अम्बे जय अम्बे भनेर लेख्नु भएको छ, र फेरि पनि धन्यवाद दिन चाहन्छु। र अब भने चाहिँ हामी रामेश्वर केसीले लेख्नु भएको र तपाईँकै स्वर सङ्गीत रहेको एउटा गीत राख्नेछौँ। यो आरम्भ एल्बमकै गीत हो र त्यसपछि हामी बेबेस गोर्खा डिडीको समाचार सुन्नेछौँ र समाचारपछि हाम्रो दोस्रो खण्ड अर्थात् दोस्रो चरणमा कुराकानी गर्नेछौँ है त।

0: जेएनजी आन्दोलन सम्बन्धी मानवाधिकार आयोगको प्रतिवेदन सार्वजनिक भएको छ। भदौ 23 र 24 गतिको आन्दोलनका क्रममा भएका मानवाधिकार उल्लंघनका सम्बन्धमा आयोगले तयार पारेको प्रतिवेदन सार्वजनिक भएको हो। आयोगले पूर्व प्रधानमन्त्री केपी शर्मा ओली, पूर्व गृहमन्त्री रमेश लेखक र पूर्व सूचना तथा संचार मन्त्री पृथ्वी सुब्बा गुरूङले मानवाधिकार उल्लंघन गरेको ठहर गरेको छ। आयोगकी सदस्य लीला थापाको संयोजकत्वमा भदौ 23 र 24 घटनामा मानवाधिकार उल्लंघनका विषयमा अनुसन्धान गर्न समिति गठन गरेको थियो। प्रतिवेदनका आधारमा आयोगले त्यस बेला सरकारको नेतृत्वमा रहेका ओली, लेखक र गुरूङलाई मानवाधिकार उल्लंघनकर्ताका रूपमा खिटान गरेको छ। थापा संयोजकत्वको अनुसन्धान समितिले 6 चैत्रमा महिना अघि नै अनुसन्धान प्रतिवेदन पेश गरे पनि आयोगले हिजो मात्र उनीहरूलाई कार्यवाही सिफारिश गर्ने निर्णय गरेको हो। आयोगले आज आफ्नो सिफारिश प्रधानमन्त्री कार्यालयमा बुझाइसकेको छ। आयोगले नेपाल प्रहरीका तत्कालीन एआईजी दानबहादुर कार्की सहितका सुरक्षा कर्मीलाई पनि विभागीय कार्यवाही गर्न सिफारिश गरेको छ। कार्की सहित प्रहरी राम महानिरीक्षक ओम राणा, वरिष्ठ प्रहरी उपरीक्षक विश्व अधिकारी, तत्कालीन अतिरिक्त सशस्त्र प्रहरी महानिरीक्षक नारायण प्रसाद पौडेल, सशस्त्र प्रहरी उपरीक्षक जीवन केसी, राष्ट्रिय अनुसन्धान विभागका तत्कालीन निर्देशक कृष्ण खनाल, काठमाडौँका तत्कालीन प्रमुख जिल्ला अधिकारी छविलाल रिजाललाई मानवाधिकार उल्लंघन गरेकोमा विभागीय कार्यवाही गर्न सिफारिश गरेको हो। यसै भदौ 23 गते बानेश्वर संसद भवन क्षेत्रमा फिल्डमा खटिएका नेपाल प्रहरी, सशस्त्र प्रहरी बल तथा राष्ट्रिय अनुसन्धान विभागका फिल्ड कमाण्डरहरूलाई पनि विभागीय कार्यवाही गर्न सिफारिश गरिएको छ। यस्तै आयोगले मानवाधिकारको विषयमा गरिएका सिफारिश कार्यान्वयनको अवस्था कमजोर भएको भन्दै गुनासो गरेको छ। आयोगको 26 वार्षिकोत्सवको अवसरमा आज ललितपुरमा आयोजित कार्यक्रममा बोल्दै आयोगका अध्यक्ष तप बहादुर मगर,
1: हालका वर्षहरूमा आर्थिक अधिकार, सामाजिक तथा सांस्कृतिक अधिकार, वातावरणका अधिकार, न्याय प्रशासन लगायतका विषयहरूका उजुरीहरू आयोगमा बढी दर्ता हुने गरेका छन्। आयोगले मानव अधिकारका विषयमा नेपाल सरकार समक्ष गरेका सिफारिसहरूको कार्यान्वयनको स्तर सन्तोषजनक छैन। स्थापना कालदेखि हालसम्मको अवधिमा नेपाल सरकारबाट आएका 33.29% सिफारिसको मात्रै पूर्ण कार्यान्वयन भएको अवस्था छ। आगामी दिनमा यसतर्फ सरकारले सकारात्मक पाइला चालेमा मात्रै कानुनी प्रशासनको पर्याप्ति साथी मानव अधिकार संस्कृतिको निर्माण सम्भव हुनेमा द्विमत नहोला।
0: संशोधनको समय नदी नीति तथा कार्यक्रम पारित गरेको भन्दै कोशी प्रदेश सभामा प्रतिपक्षी दलका सांसदले रोस्ट्रमको माइटकै थुतेर हिँडेका छन्। आज बसेको कोशी प्रदेश सभामा प्रतिपक्षी दलका सांसदहरूले प्रक्रिया पूरा नगरी नीति तथा कार्यक्रम प्रस्तुत गरेको भन्दै विरोध जनाएका थिए। विरोधका बीच कोशी प्रदेशका सभामुख अमरबहादुर विष्टले कार्यसूचीमा रहेका कार्यक्रमलाई अघि बढाउन खोजेपछि प्रदेशका पूर्व मुख्यमन्त्री राजेन्द्र राईले रोस्ट्रमको माइकै फाल्न पुग्नु भएको थियो।
2: बढाए मैले जनता समाजवादी पार्टी संसद दलको पत्रबाट विशेष समयको माग भएको छ। उक्त समय बोल्न माननीय निर्मला लिम्बुलाई म समय दिन्छु। समय 10 मिनट। बस्नु मानेजी, एउटा उसमा बस्नुपर्छ। बस्नुहोस् मानेजी, बस्नुहोस् बस्नुहोस् बस्नुहोस् यो
0: यस क्रममा रोस्ट्रमको माइकै भाँचिएको छ। बैठकमा प्रतिपक्षी दलका सांसदहरूले निरन्तर अवरोध गरेपछि सभामुख विष्टले आधा घण्टाका लागि बैठक स्थगित गर्नुभएको थियो। कोशी प्रदेश सभाको नीति तथा कार्यक्रम अस्ति सोमबार पारित भएको हो। आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्ने गरी संघीय संसदको संयुक्त बैठक केही जेठ 15 गते शुक्रबार बस्ने भएको छ। प्रतिनिधि सभाको आजको बैठकमा सभामुख टोलप्रसाद दरियालले अपरान्ह 4 बजे बस्ने संयुक्त बैठकका लागि पाउने 4 बजे नै प्रतिनिधि सभा र राष्ट्रिय सभाका सांसदहरूलाई उपस्थित भइसक्न सूचित गर्नुभएको छ। गणतन्त्र दिवसको अवसर पारेर जेठ 15 गते बजेट प्रस्तुत गर्ने व्यवस्था छ। नेपालको संविधान 2072 जारी भएपछि संविधानमै स्पष्ट व्यवस्था गरेर प्रत्येक वर्ष जेठ 15 गते दुवै सदनको संयुक्त बैठकमा बजेट प्रस्तुत गर्ने मिति तोकिएको हो। बजेट प्रस्तुत भइसकेपछि प्रतिनिधि सभाको छुट्टै बैठक भने जेठ 15 गते नै शुक्रबार नै बेलुकी 5:30 बजे बस्ने जानकारी पनि सभामुख खरियालले गराउनु भएको छ। एमाले संसद भवनको निर्माणाधीन हलमा राखिएका सीटबारे प्रश्न उठाएको छ। प्रतिनिधि सभा बैठकको आकस्मिक समयमा बोल्दै एमाले प्रमुख सचेतक ऐन महर,
3: निरीक्षण गर्दै गर्दा हामीले एउटा भिडियो देख्यौँ। सभामुखजीले यो भएन त्यो भएन भनिरहनु भएको थियो। म त्यसप्रति सम्मान व्यक्त गर्न चाहन्छु र समर्थन गर्न चाहन्छु र भन्न चाहन्छु त्यो सभा हल प्रतिसभाको हल हो। त्यहाँ सांसदहरू फिल्म हेर्न आएका हुन्, त्यसका सिटहरू फिल्म हलको जस्तो बनाइएको छ। ती चाहिँ टेबलहरू चाहिँ ती कक्षा कोठाका जस्तो बनाइएका छन्। त्यो सभा हल जस्तो छैन, फिल्म हल जस्तो बनाउने कोसिस गरिएको छ। त्यसलाई ध्यान पुगोस् र त्यसलाई प्रतिसभाको गरिमामय हल जस्तो बनाइयोस्। म समयमै यो सरकारको ध्यान आकर्षण गराउन चाहन्छु। सभामुख महोदय मार्फत यो कुराको म सबैलाई जानकारी गराउन चाहन्छु।
0: हवस् त, अहिलेसम्मका खबर यति नै। नमस्कार, म कृष्ण।
4: BFBS, Gorkha Radio.

0: हजुर आदरणीय श्रोता, एउटा सानो घर थियो यो गीत राखे मैले आजको अतिथि गायिका बबिना भट्टराईको स्वरमा गीत लेख्नु भएको थियो। यतिखेर इजरायलमा बस्नु हुने हाम्रा बिएबिस गोर्खाले निमित पनि सुन्नुहुन्छ नूतन भूषालजीले, र संगीत रहेको थियो संगीतकार सुनिल मास्केको, र यसै गीतको साथ आज मैले कार्यक्रम स्वर्णिम संगमको व्यवसायको दोस्रो चरण अर्थात दोस्रो घण्टाको उठान गरिसकेको छु। सम्पूर्ण श्रोतालाई कार्यक्रममा स्वागत गर्दै बबिनाजी यहाँलाई फेरि पनि स्वागत छ।
1: थ्याङ्क यू सो मच।
0: नूतनजीले किन बबिनाजी मोडेल पनि हो भनेर लेख्नु भएको, उहाँको गीतमा त गायन मात्र होइन एकदम राम्रोसँगले मोडलिङ पनि गर्नुभएको रहेछ नि।
1: के भन्ने के भन्ने भयो, मोडलिङ भन्दा पनि
0: नूतनजीले मोडेल भएको उपलक्ष्यमा कति दाम दिनुभयो गायिकाको अलावा?
1: यति माया दिनुभएको छ मलाई होइन, मेरा हरेक सृजनाहरू सुनिदिनुहुन्छ अनि मलाई शुभकामना दिनुहुन्छ, त्यो हिसाबले त्यो दामको त कुनै
0: राम्रो भिडियो पनि राम्रो बनेर छ, गीत त अब उहाँ राम्रै लेख्ने मान्छे होइन, अब सुनिल दाईको सङ्गीतको के कुरा गर्ने होइन, र मिठो सङ्गीत गर्नु भएको छ, केही भन्न चाहनुहुन्छ यो गीतको बारेमा? एउटा सानो घर थियो, सबैको त्यो घरको चाहना हुन्छ, त्यो घरभित्रको एउटा सभ्य परिवार अर्थात् राम्रो परिवारको पनि कल्पना सबैले गर्छन् होइन, यो गीतको बारेमा अलिकति बताइदिनुहोस् न।
1: सबैभन्दा पहिला त नूतन म्यामलाई एकदमै धेरै धेरै धन्यवाद भन्न चाहन्छु, उहाँको यति प्रेमिलो शब्दहरूमा र सुनिल मास्के सरको यस्तो मिठो धुन सङ्गीतमा मैले आफ्नो आवाज दिने अवसर पाएर आवाज सँगसँगै उहाँले मलाई मोडल भने तापनि म मोडल त होइन भन्छु, तर
0: गीतहरूमा मोडलिङ गर्नु भएको छ है, राम्री मान्छे त्यो आफ्नो त्यो क्षमता खुबी कला त देखाउनै पर्यो नि।
1: त्यस्तो पनि होइन, मैले खास कस्तो भने म्युजिक भिडियो भनेको चाहिँ एकदमै धेरै खर्च गरेर बनाउनै पर्छ भन्ने मान्यता म राख्दिनँ।
0: यो एउटा चाहिँ राम्रो पक्ष के भने, हुन त यसो भन्दै गर्दा फेरि मोडेलहरू सुन्दैन चाहिँ हाम्रो व्यवसाय खोज्दिने भन्ने, तपाईँ आफै गायिका भएपछि तपाईँले नि मोडलिङ गर्नुभयो भने एउटा पाटो चाहिँ के हुन्छ भने आर्थिक पाटो मितव्ययता कुरा गरिन्छ नि होइन, कम्तीमा राम्रो मोडेललाई चलेका मोडल दिने 1.5-2 लाख रुपियाँ 3 लाखसम्म लिइहाल्छ होइन, भर्खरकालाई पनि ल गर्नु 25-30 हजार दिनु पर्यो, त्यो रकम त बचत भयो नि,
1: त्यो बचत पनि भयो। र मलाई चाहिँ अहिलेको समयमा एउटा कुरा चाहिँ चित्त दुखाइ के पनि छ भने मोडलहरूले काम गरिदिनुहुन्छ, पैसा लिइदिनुहुन्छ अनि गइदिनुहुन्छ, सबैको हकमा यो कुरा लागु नहोला, तर अधिकांशमा मैले यो पाएको यो समस्या कस्तो भने, हामीलाई चाहिँ गीत गाएको भए पनि सङ्गीत गरेको भए पनि देखेको भए पनि लगानी गरेको भए पनि त्यो चिजप्रति माया हुँदो रहेछ एउटा, तर उहाँहरूले चाहिँ प्रमोसनको लागि चाहिँ त्यति धेरै टाइम नदिनुहुने र रिक्वेस्ट गरिरहनु पर्ने अनि अथवा त्यसको लागि छुट्टी चार्ज पनि गर्नुपर्ने, त्यस किसिमका त्यो कारणहरू पनि मलाई चाहिँ अलिकति बिझायो त्यो कुराले पनि।
0: अब तपाईँले त्यो भन्दै गर्दै यति बेला त केही गायक गायिकाहरूले स्टुडियोमा गीत गाइसकेपछि त्यो गीतको भिडियो गर्नु लिपसिङ गरौँ भन्दा त्यो लिपसिङ पनि छुट्टै पैसा लिइदिन्छ भन्छन्,
1: त्यो मैले सुनेको छु। अब मैले चाहिँ अब आफ्नो सङ्गीतमा धेरै जस्तो म आफैले गाउने भएकोले गर्दा मैले भोग्नु परेको छैन होइन, तर जति पनि मेल सिङ्गरहरूसँग मैले गाएँ उहाँहरू मसँग सहज भइदिनु भएको छ, गरिदिनु भएको छ।
0: अब यो गीतको कुरा गर्दा तपाईँले अधिकांश गीतहरूमा चाहिँ आफैले सङ्गीत गर्नुभएको छ र गाउनु पनि भएको छ, र थोरै सङ्गीत मात्रै तपाईँले अरूको सङ्गीत गाउनु भएको छ, यहाँ सुनिल मास्के दाईको सङ्गीतमा गाउनु भएको रहेछ होइन, सुनिल दाईसितको काम गर्दाको अनुभव
1: एकदम सहज भयो, उहाँ जस्तो लेजेन्ड सङ्गीतकारसँग मैले काम गर्ने अवसर पाएँ, त्यसको लागि पनि म नूतन म्यामलाई नै धन्यवाद भन्छु किनभने यो अवसर जुराइदिनु हुने उहाँ नै हुनुहुन्थ्यो, र म त अझै पनि चाहन्छु मैले विभिन्न सङ्गीतकारहरूसँग काम गर्ने अवसर पाऊँ म चाहन्छु, किनभने हिजोको दिनमा त म गायिका बन्ने भनेर आएको मान्छे हो नि त, तर अब सबैजनाले सम्झिँदाखेरि खुसी हुन्थ्यो होला पक्कै पनि होइन, म चाहन्छु त्यो त्यस्तो समय आइदियोस् साँढे आओस्, र आफ्ना सृजनाहरू त छँदैछन्, अरूका सङ्गीतमा गाउन पाउँदाखेरि अझै अझै मलाई चाहिँ केही नयाँपन पाउँछु, केही सिक्न पाउँछु जस्तो लाग्छ।
0: तपाईँले भनिहाल्नुभयो अरूको सङ्गीतमा अथवा गायिकै बन्छु भने आएको र पछि सङ्गीत पनि गर्न थाले भन्नुभयो, सङ्गीत गर्नु चाहिँ राम्रो पक्ष हो, यो सङ्गीत यात्राको प्रारम्भ चाहिँ कुन बिन्दुबाट कहाँबाट भएको?
1: अब भन्नै पर्ने हुन्छ हजुरले सोधेपछि होइन, खास अब गायिका बन्न भनेर आएको, तर अब हजुरलाई थाहा नै छ नेपाली गीत सङ्गीत क्षेत्रमा चाहिँ एउटा महिला एउटा लेडिज मान्छेलाई चाहिँ चुनौती नै छ जस्तो लाग्छ मलाई चाहिँ, किनभने मेरो घर परिवार आफन्त इष्टमित्र कोही पनि यो फिल्डमा नहुनु भएको भएर मेरो लागि एकदमै नौलो कुरा भयो, र केही समयसम्म मैले खुरुखुरु विभिन्न सङ्गीतकारज्यूहरूको सङ्गीतमा मैले खुरुखुरु आफूले लगानी गरेर मैले गीतहरू रेकर्ड पनि गराएँ, आजभन्दा लगभग 12-13 वर्ष अगाडि खुरुखुरु रेकर्ड गराएँ, तर मलाई कस्तो फिल भयो भने मैले कहिलेसम्म यसरी गर्ने, मैले कहिलेसम्म भनिरहने, कहिलेसम्म हुन्छ नि एक किसिमको त्यो त्यो काम
0: धाइरहने होइन
1: धाइरहने होइन अनि मलाई पनि त्यो एक किसिमको एक्सपेक्टेसन चाहिँ हुँदो रहेछ. अनि त्यो एक्सपेक्टेसन मिट नभइसकेपछि चाहिँ होइन, मैले फेरि पहिलादेखि नै सङ्गीत चाहिँ गर्थेँ तर मलाई म सङ्गीतकार भन्ने चाहिँ लाग्दैन पनि थियो र म सङ्गीतकार बन्छु भन्ने सोच पनि थिएन खासमा चाहिँ. र त्यसपछि मलाई कस्तो भयो भनेदेखि सधैँ अरूलाई भनिरहनु पर्ने धाइरहनु पर्ने त्यो मेरो मलाई खोइ किन किन. अनि म आफै सङ्गीत गर्न थालेपछि मेरा सङ्गीतहरू मेरा नजिकका सङ्गीतका पारखीजीहरूले सुन्दा फेरि नै मलाई राम्रो छ त तपाईँले किन रेकर्ड गराउनुहुन्न आफ्नो सङ्गीतहरू भनेर मलाई सल्लाह सुझाव जब दिन थाल्नुभयो त्यसपछि मलाई पनि एक किसिमको हौसला त्यो चाहिँ मैले घरबाट पनि पाएँ मेरो श्रीमानजीबाट पनि पाएँ र त्यसपछि मैले हुन्छ नि त भनेर बालगीतबाट मैले खास स्टार्ट गरेको यो हजुरको प्रोफेसनल्ली चाहिँ रेकर्डिङ चाहिँ. त्योभन्दा अगाडि पनि मैले सङ्गीत गरेका धेरै अगाडिदेखिका गीतहरू अहिले पनि कलेक्सन छन् मसँग तर बालगीतबाट चाहिँ मैले बाहिर नै होइन सङ्गीत गरेर आइसके पछाडि ती बालगीतहरू अहिले मिलियन क्लबमा छन्. अनि त्यस्तो किसिमले काम गर्दै जाँदाखेरि भजन हुँदै अब आधुनिक गीत सेमी क्लासिकल गजल र सुगम सङ्गीतसम्म आइपुग्दा फेरि चाहिँ एक किसिमको गीतकारजीवहरू स्रष्टाजीवहरूको विश्वास माया कमाउन सके र दर्शक श्रोताहरूले पनि मन पराइदिनु भएको छ. त्यो हुँदा हुँदै यो मैले गर्छु भनेर भन्दा पनि अब उहाँहरूले यति माया दिनुभएको छ कि ममा जिम्मेवारी नै भयो एक किसिमले भन्यो भने
0: त्यही भएर पनि यसलाई अब छोड्न सकिँदैन. यो चाहिँ राम्रो पक्ष पनि हो कि एउटा गायिकाले सङ्गीत गर्नु भनेको होइन कसैको सङ्गीतमा गाउनु र आफैले गरेको सङ्गीतमा गाउँदाखेरि त्यो फिलिङ्सको पनि कुरा हुन्छ अलिक बढी
1: फरक पर्दो रहेछ. त्यो फरक पर्दो रहेछ त्यो चाहिँ मैले उहाँका शब्दहरूको मर्म बुझ्न कोसिस गर्दो रहेछु र आफूले उहाँको शब्दको मर्म बुझेर मैले आफ्नो मर्म पनि त्यसमा मिसाएर सङ्गीत गरिसकेपछि त्यो दुइटै मर्मलाई म आफैले गाउँदाखेरि चाहिँ मैले सकेसम्म मैले आफूले आफ्नो क्षमताले भ्याएसम्म चाहिँ मैले त्यसलाई न्याय गर्ने कोसिस गर्छु.
0: पक्कै पनि यो राम्रो पक्ष हो र श्रोताहरूको प्रतिक्रिया पनि छ म पढ्दै जान्छु है. उहाँहरूलाई पनि धन्यवाद दिँदै जानुहोला. मिनी कालीकोटे राईजीले आसफोर्ट केन्ट युकेबाट लेख्नुहुन्छ है. नमस्ते तुलजय, साथै पाहुना बबिना बहिनीलाई पनि स्वागत, साथै नमस्कार. सुरुबाटै नै कुराकानी गीत सङ्गीत सुनिरहेको छु. सुन्दर छ आजको कार्यक्रम, शुभकामना छ है भनिलेख्नु भएको छ.
1: थ्याङ्क यू सो मच, धेरै धेरै
0: धन्यवाद. मिनी कालीकाटेजीलाई पनि धेरै धेरै धन्यवाद छ होइन. अनि कुलराज दुराजी हुनुहुन्छ स्कटल्यान्ड छेउबाट हुनुहुन्छ तर उहाँ युकेबाटै हुनुहुन्छ है. उहाँ लेख्नुहुन्छ दर्शन नमस्ते तुल सर, साथै सिङ्गर अनि म्युजिक कम्पोजर बबिना भट्टराईज्यूलाई पनि बेस्ट विशेष भनिलेख्नु भएको छ. अनि देश विदेशबाट बिएबिस गोर्खा रेडियो स्वर्णिम सङ्गम सुन्दै बस्नुहुने मित्रजनहरूमा नमन, हजुरलाई सुन्दै इन्जोय लिइरहेको छ है भनिलेख्नु भएको छ. कुलराज दुराजीले चाहिँ बेलायत तर स्कटल्यान्ड छेउबाट हुन्छ, उहाँलाई पनि धन्यवाद.
1: हजुरलाई पनि धेरै धेरै धन्यवाद.
0: विष्णु गुरुङज्यूले ब्लान्डफोर्ट युकेबाट ब्युटिफुल बबिना सिस्टर भन्ने लेख्नु भएको छ.
1: थ्याङ्क यू.
0: अनि हाम्रो भुवन गुरुङ दाईले फानपुर बेलायतबाट लेख्नुहुन्छ नमस्ते तुलसीज्यू र आजको गेस्ट मल्टी ट्यालेन्टेड स्वरकी धनी रूपकी रानी बहिनी बबिना भट्टराईज्यूलाई पनि नमस्कार नमन. उहाँले गाउनुभएको गजल अङ्गालो भित्रको त्यो छोटो लाइन सुनाइदिनुहुन्छ कि भनेर मैले आग्रह पनि गरेँ भन्नुभएको छ, त्यो सुनाइदिनु होला एकैछिनपछि. पहिला धन्यवाद दिइहालौँ मलाई.
1: धेरै धेरै धन्यवाद सर, मेरो मनकै कुरा भनिदिनु भयो, मलाई फेरि गाउन खुब मनपर्छ कि.
0: ल उसो भने गाइदिनु होला. तर त्यसभन्दा अगाडि यहाँ ननिटन युगेबाट लेख्नुहुन्छ कैलाश अनिता लिम्बू है.
1: उहाँ त मेरो फेसबुकमा पनि हुनुहुन्छ. मलाई पनि हजुर
0: एकदमै नमस्ते तुज दाई, आज बुधबारको लभली कार्यक्रम स्वर्णिम सङ्गममा आउनु भएको सिङ्गर गेस्ट अनि म्युजिक कम्पोजर बबिना भट्टराई दिदीलाई पनि नमस्ते. हजुरहरूको रमाइलो भलाकुसारी बुधबार सुनेर बुधबारको कार्यक्रम स्वर्णिम सङ्गमको इन्जोय लिइरहेछु. अनि सिङ्गर अनि म्युजिक कम्पोजर बबिना भट्टराईबाट कुनै पनि एउटा लाइभ गीत सुन्न मन लाग्यो भने तपाईँलाई चाहिँ उहाँले उत्तरोत्तर प्रगतिको कामना पनि गर्नुभएको छ, शुभकामना दिनुभएको छ कैलाश अन्त लिम्बुले नन्दन युगेबाट. अब कैलाश भाइको लागि र हाम्रो भुवन गुरुङ दाईको लागि ल त्यही गजल सुनाइदिनुहोस् न.
1: गजलको गजलकार हुनुहुन्छ हाम्रो सरोज सङ्गम रावल र मेरो सङ्गीत र म सँगसँगै हाम्रो विश्व नेपालीज्यूले स्वर दिनुभएको छ यसको पहिलो शेर.
0: अङ्गालो भित्रको
1: हजुर

0: थ्याङ्क यू.
1: ल, तपाईँलाई धन्यवाद छ. र पक्कै पनि भुवन गुरुङ दाई र हाम्रो कैलाश अनिता लिम्बू खुसी पनि हुनुभयो होला. उहाँहरू दुवैजनालाई फेरि पनि धन्यवाद दिन चाहन्छु. अनि नूतन भुषालजी इजरायलबाट लेख्नुहुन्छ, भर्खरै उहाँको गीत पनि राखेको थिएँ. नमस्कार सर, साथै आजको पाहुना हर किसिमले अब्बल सुन्दरी गायिका बहिनी बबिनाजीलाई पनि नमस्कार. यति राम्रो मान्छे आइसकेपछि लाइभ त सुन्नै पर्छ है. नयाँ कामको लागि हार्दिक बधाई तथा शुभकामना. यसरी नै शिखर चुम्दै जानु होला भन्नुभएको छ.
0: थ्याङ्क यू सो मच नूतन म्याम. नमस्कार हजुरलाई, यति धेरै माया दिनु भएको छ. थ्याङ्क यू सो मच.
1: अब उहाँलाई चाहिँ लाइभ उहाँकै गीत सुनाइदिनुहोस् न. एउटा सुन्दर घर थियो, सानो घर थियो.

0: Thank you, सुलिमास्के सरको संगीत नूतन भूषाल
1: नूतन जी सिद उहाँको शब्द उहाँसँग कसरी यो गीतको सहकार्य हो उहाँ त इजरायलमा बस्नुहुन्छ
0: होइन हामी सोसियल मिडियामा कनेक्टेड छौँ अनि उहाँ चाहिँ उहाँसँग मेरो कुराकानी भयो त्यसपछि उहाँ अगाडिदेखि नै कुराकानी भइरहेको थियो अनि काम गर्ने भन्दा भन्दै पछि हाम्रो सुनिल मास्के सरसँग उहाँको शब्दहरू रहेछ अनि उहाँले सङ्गीत गर्दै जाँदा नूतन म्यामले नै सुनिल सरलाई चाहिँ बबिना बहिनीलाई गाउन लगाउनु पर्यो भनेर उता भनेपछि मलाई सुनिल सरले सम्पर्क गर्नुभएको थियो अनि त्यसरी चाहिँ हाम्रो रेकर्ड भएको
1: ल फेरि पनि काम गर्दै जानुलाई हाम्रो शुभकामना छ भुवन गुरुङ दाईले धन्यवाद तुलसीजी र बबिना बहिनी गीत सुनेर भरपूर मनोरञ्जन लिए भन्नुभएको छ धन्यवाद दिन चाहन्छु र अब नै म यही गजल यहाँहरू माझ राखिहाल्छु र सङ्गीत तपाईँको र तपाईँ र विश्व नेपालीले गाउनुभएको गजलको शेर कसले लेख्नु भयो
0: अहिले नाम सरोजसङ्गम रावल
1: सरोजसङ्गम रावलले लेख्नुभएको यो गजल सुनाउँछु
2: तिमी सोसियल मिडिया अपडेटमा व्यस्त हो के गर्दै गरेको
3: ए म एक अनजान व्यक्तिलाई आफ्नो बारेमा थुप्रै संवेदनशील व्यक्तिगत विवरणहरू पठाउँदैछु
2: तपाईँले जानी जानी यस्तो त पक्के पनि गर्नुहुन्न तर कहिले काहीँ गल्तीवश यस्तो हुन पनि सक्छ साइबर अपराधीहरूले तपाईँ जस्तै सोसियल मिडिया प्रयोगकर्ताहरूलाई लक्षित गरेका हुन्छन् फिसिङ टेक्निकद्वारा तपाईँको पैसा चोर्नका लागि यतिसम्म कि बिएफपिएसका प्रस्तोता बनेर हाम्रा श्रोताहरूलाई पनि ठग्न खोजेका प्रशस्तै उदाहरणहरू भेटिएका छन् तर स्मरण रहोस् बिएफपिएसले कहिले पनि तपाईँको व्यक्तिगत तथा ब्याङ्क विवरण माग्दैन यदि तपाईँले शङ्कास्पद पोस्ट वा मेसेज देख्नुहुन्छ भने सतर्क भइहाल्नुहोस् यो एउटा स्क्याम हुन सक्छ भनेर
3: यसर्थ तिनको उत्तर नदिनुहोस् आफ्नो आर्थिक विवरण कुनै पनि हालतमा नदिनुहोस् छिटो भन्दा छिटो सम्बन्धित सोसियल मिडिया प्लेटफर्ममा त्यसको बारेमा रिपोर्ट गरिहाल्नुहोस् आफ्नो साइबर सुरक्षाको बारेमा सधैँ सतर्क रहनुहोस् विस्तृत जानकारी एवं ठगीबाट सुरक्षाको लागि डेफनेटमा गएर फ्रड डिफेन्सको खोजी गर्न सक्नुहुन्छ

0: हजुर श्रोता, यो सुमधुर गजल राखेँ मैले आजको अतिथि गायिका बबिना भट्टराईको स्वरमा। उहाँलाई साथ दिनुभएको थियो विश्व नेपालीले गजलका शेरहरू लेख्नु भएको थियो गजलकार सरोज सङ्गम रावलले। र यो गजल पश्चात बिएबिएस गोर्खा रेडियोको प्रस्तुति कार्यक्रम स्वर्णिमसँगमा फेरि पनि सम्पूर्ण श्रोतालाई कार्यक्रममा स्वागत गर्न चाहन्छु। र बबिनाजी, यहाँलाई फेरि पनि स्वागत छ।
1: हार्दिक धन्यवाद सर।
0: काम चाहिँ जे होस् पछिल्लो समय निरन्तर निरन्तर निरन्तर गरिरहनु भएको छ है।
1: हजुर,
0: यो चाहिँ एउटा उपलब्धि नै हो नि, यसलाई कुन रूपमा लिनुहुन्छ?
1: यो यस्तै गरी काम गर्न पाउनु भनेको त मेरो लागि, मैले अघि सुरुमा पनि भनेको थिएँ, आशीर्वाद नै हो होइन। माता रानीको आशीर्वाद, हजुरहरूको आशीर्वाद, दर्शक श्रोताको आशीर्वाद, सबैको आशीर्वाद हो यो।
0: अब गजलकार कहाँ हुनुहुन्छ सरोज सङ्गम राई अहिले? उहाँसँग चाहिँ यो तपाईँको पहिलो हो?
1: यो उहाँसँग मेरो तेस्रो हो, उहाँको पनि तेस्रो नै हो।
0: ए, भनेपछि निरन्तर उहाँसँग काम गरिरहनु भएको छ भने उहाँसँगको यो तेस्रो हो तपाईँको?
1: हजुर हजुर।
0: भनेपछि त जे होस् एउटा कामले अघि भनिहाल्नुभयो आशीर्वाद र इमान्दारीको कुरा गर्नुभएको थियो होइन, र सबभन्दा ठुलो कुरा त त्यही हो, इमान्दारी नै सबभन्दा ठुलो कुरा है। र यहाँनिर यही कुरा कोट गर्नुभएको छ हाम्रो ललित गुरुङ दाई र सती गुरुङ भाउजूले बेलायतबाट हुनुहुन्छ उहाँहरू दुवैजना। देव तुल सर नमस्कार, हामी पनि हजुरको मिठो प्रस्तुति सुनिरहेका छौँ। आज कि मल्टी ट्यालेन्टेड बहिनी बबिना नानुलाई पनि हाम्रो धेरै धेरै माया र शुभकामना छ। अनि सर, हजुरले सुरुमा नानुलाई सोध्नु भएको प्रश्नको जवाफमा उहाँले इमान्दारी भन्ने शब्द प्रयोग गर्नुभयो, साँच्चैकै मन छुने थियो। यदि हरेक मानिसमा यस्तै गुण हुन्थ्यो भने आजको संसार अझ सुन्दर र सकारात्मक बन्ने थियो होला। भविष्य नानुको उज्जवल भविष्यको हार्दिक शुभकामना व्यक्त गर्दछु। उहाँले जीवनमा अझै धेरै सफलता, सम्मान र खुसीहरू प्राप्त गरून् भने कामना गर्दछु भन्ने लेख्नु भएको छ।
1: हार्दिक हार्दिक आभार हजुरहरू दुवैजनालाई। हेर्नु त, मैले अघि भनेको थिएँ नि होइन, उहाँहरूको मैले यति धेरै माया र शुभाशिष
0: पाएँ,
1: यही ठुलो कुरा हो, यही नै कमायो।
0: धन्यवाद दिन चाहन्छु हाम्रो ललित गुरुङ दाई र भाउजू साथी गुरुङज्यूलाई। अनि यहाँ बेलायतबाट हुनुहुन्छ खेल मोती लिम्बू। नमस्ते सेवा र तुलसीजी, तपाईँको पाहुनालाई पनि मेरो नमस्ते। मिठो गीतहरू कुराकानीहरू सुन्दै आनन्द लिइरहेछु। उहाँको गीत सङ्गीतले शिखर चुमोस् भनेर लेख्नु भएको छ खेल मोती लिम्बूले बेलायतबाट। उहाँलाई पनि धन्यवाद,
1: थ्याङ्क यू सो मच हजुरलाई नि।
0: उहाँले सेवारो भनेर नमस्ते भन्नुभएको छ। मरङको मान्छेलाई सेवारो त थाहा भइहाल्छ नि, धेरै पाँच न ताप्लेजुङ धनकुटा तेह्रथुमबाटै बसाइसारेर आएका छन् धेरै त्यो क्षेत्रमा होइन, र उहाँलाई पनि धन्यवाद छ। र यसै गरी यहाँ अन्य प्रतिक्रियाहरू छन्, म पढ्दै जान्छु, उहाँहरूलाई धन्यवाद दिँदै जानु होला है त, या छुट्ला भनेर मैले प्रतिक्रिया चाहिँ पहिला पढिहाल्छु। होमा पाइम लिम्बू लेख्नुहुन्छ बेलायतबाट हुनुहुन्छ। सेवारो तुलसीजी, साथ आजको पाहुना बबिनाजी प्रति पनि सेवा छ, मैले पनि सुरुबाटै सुनेर इन्जोय लिँदैछु। साह्रै मिठो स्वरका धनी हुनुहुँदो रहेछ, सफलताले शिखर चुमोस् भन्ने।
1: हजुरलाई पनि धेरै धेरै धन्यवाद।
0: धन्यवाद नगेन भन्न चाहन्छु हाम्रो होमा पाइन लिम्बूलाई। कैलाश अन्त लिम्बूले चाहिँ तपाईँलाई लाइभ गीतको लागि धेरै धेरै धन्यवाद भन्नु चाहन्छ है।
1: हजुरलाई पनि मलाई गाउनको लागि अनुरोध गर्नुभयो, त्यसको लागि पनि हजुरलाई धन्यवाद।
0: बोस्टन, माफ गर्नुहोला, फोक्सटन युकेबाट चाहिँ छवि थापा मगरज्यू लेख्नुहुन्छ बेलायतबाट हुन्छ। नमस्ते तुलसी, अनि आजको पाहुना बहुप्रतिभा बहिनी बबिना भट्टराई।

0: हामी त गीत सुन्दै छु र विदा भए तुलसी सर पाहुनाजीसित पनि रेडियो स्टेसन सुनिरहनु भएको छ उहाँले। अनि द्वारिका थापा मगर जर्मनीको हम्बर्गबाट भन्नुभएको छ, द्वारिका थापा मगर जिल्ला
1: हजुरलाई
0: पनि
1: पनि नमस्कार, साथै धेरै धेरै धन्यवाद यो मायाको लागि।
0: देश विदेशबाट धेरै श्रोताहरूले कार्यक्रम सुनिरहनु भएको छ, सुनेर साथ दिइरहनु भएको छ, होइन?
1: मैले आशीर्वाद पाइरहेछु, माया पाइरहेछु।
0: यही मायाले त हो नि तपाईँलाई काम गर्ने ऊर्जा पनि मिल्ने, होइन?
1: अब घर गएर एउटा कम्पोज गरिहाल्नु मन लाग्छ यस्तो भएपछि।
0: कम्पोज चाहिँ घरमा बसेर गरिरहनुहुन्छ?
1: हजुर, घरमै बसेर गर्छु।
0: अब यहाँ हाम्रा अन्य श्रोताहरूको प्रतिक्रिया मलाई यहाँ इनबक्स गर्नुभएको छ जस्तो लाग्यो, हेर्दैछु है।
1: एकदमै
0: यहाँ लेख्नुहुन्छ हरिराईजी, गोकुलजी लेख्नुहुन्छ, बेला बेला नमस्ते यहाँहरूलाई भन्नुभएको छ, गोकुल भण्डारीजीलाई पनि
1: हाम्रो पनि नमस्कार,
0: उहाँलाई पनि हाम्रो पनि नमस्ते भन्न चाहन्छु। कार्यक्रम सुनिदिनु भएकोमा गोकुल भण्डारीजीलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु। अब रियाजको कुरा गरिहाल्नु भयो, रियाज गर्दा कहिले काहीँ होइन, अब काठमाडौँमा घर हो कि डेरा हो कि के होला भन्नुहोस् त?
1: घर चाहिँ मेरो विराटनगर, हाल चाहिँ अब बसाई काठमाडौँमा डेरा नै भन्नुपर्छ।
0: रियाज गर्दा हार्मोनियममा गर्नुहुन्छ?
1: हार्मोनियममा गर्छु।
0: त्यो रियाज गर्दै गर्दा कहिले काहीँ ओल्लो कोठा पल्लो कोठा टोल छिमेकमा अलिकति यो सानो साउन्ड गर्नुहोस् है भन्नुहोस्, त्यस्तो टोकाइ खाएको कुनै त्यस्तो अनुभव छ कि छैन?
1: मलाई त गाउनुहोस् न भन्दै आउनुहुन्छ कि बरु। अब कस्तो भने, त्यो मेरो जुन म जुन कोलोनीमा जुन टोलमा बस्छु त्यहाँनिर चाहिँ मलाई सबैजनाले एकदमै माया गर्नुहुन्छ, त्यो हिसाबले पनि म आफूलाई एकदमै भाग्यमानी ठान्छु होइन। र मेरो परिवार जस्तै हुनुहुन्छ सबैजना, मैले गाइन मलाई सन्चो भएन भने बरु पिर व्यक्त गर्नुहुन्छ होइन, तर एकदमै खुसी हुनुहुन्छ।
0: अब तपाईँको बाल्यकालको कुरा गर्दा पनि तपाईँको वैवाहिक जीवनको बारे त मलाई थाहा छ, पहिला एउटा मिस कलले गर्दाखेरि यो भनु जोडी है, कहिले काहीँ ठुलो मिस कलको पनि ठुलो भनौँ इज भनौँ एउटा कहानी रहेछ, पछि कुनै दिन अब त्यो के भन्छ नियात्रा सङ्ग्रह यात्रा संस्मरण भनौँ निकाल्नु भयो भने
1: त्यो अवश्य
0: अवश्य आउँछ होला। तर आज श्रीमान पनि नजिकै हुन्छ होइन, र तपाईँको बाल्यकालको कुनै एउटा त्यस्तो भनौँ केही छ यादगार कुरा हुन्छ नि कहिलेकाहीँ तपाईँको बाल्यकालको सेक्रेट कुनै त्यस्तो कुरा केही छैन, आज भेद खोल्नु पर्यो भने श्रीमान पनि कान्ठाडो पारेर सुन्दै हुनुहुन्छ अलिक पर बसेर।
1: म सानोमा चाहिँ मलाई अहिले जसरी हजुरले कार्यक्रम सञ्चालन गर्दै होइसिन्छ, मलाई सानैमा मेरो म अनि मेरो बहिनी म त्यस पछाडि मेरो भाइ हो अनि मम्मी ड्याडी हामी पाँचजनाको परिवारमा चाहिँ मेरो ड्याडी चाहिँ बाहिर हुनुहुन्थ्यो अनि त्यो बेला ड्याडीले नेपाल आउँदाखेरि त्यो छुट्टीमा आउँदाखेरि त्यो रेकर्ड गर्न मिल्ने एउटा त्यो क्यासेट हुन्छ नि रेडियो, हजुर क्यासेट प्लेयर, त्यो रेडियो लिएर आइदिनु भएको थियो अनि त्यसमा चाहिँ मलाई गाउनु मन लाग्ने अनि एकचोटि मैले के गरेँ भने मेरो बहिनीलाई त मेरो अन्तर्वार्ता लिँदैन म यहाँ गेस्ट भनेर आउँछु भनेर मैले मेरो बहिनीलाई भनेको थिएँ अनि ऊ चाहिँ यस्तो कुराहरूमा अलिक अल्छी गर्ने थोरै उसलाई इन्ट्रेस्ट छैन भनौँ न अनि मैले यसलाई एकदमै जबरजस्ती गराएर हुन त त्यो रेडियोमा रेकर्ड गर्नुपर्ने थियो तर म चाहिँ साँच्चीकै नै रेडियोमै जाँदैछु जस्तो गरेर चाहिँ आफूले आफूलाई तयार पारेर होइन म प्रिपेयर भएर अनि म उसको के अरे उसले चाहिँ मलाई गेस्ट बोलाएको छ भन्ने हिसाबले चाहिँ म आफ्नै घरमा चाहिँ पाहुना जस्तो भएर त्यो रेडियोमा उसमा गएको थिएँ र आफ्नै कोठामा होइन अनि त्यसमा त्यो रेकर्ड गरिएको थियो त्यो वान टेक हामीले कहीँ पनि पज नगरिकन त्यो रेकर्ड गरेको पछि सुन्दाखेरि आफूलाई यस्तो खुसी लाग्यो यति राम्रो मैले त्यो बेला बोलेको रहेछु सानै बेलाको कुरा हो यो अनि अब सिक्रेट भन्दा पनि यो सिक्रेट कुरा त होइन तर पनि एउटा मलाई
0: बिहानीले दिउँसो देखाउँछ भने जस्तै त्यति बेलादेखि नै होइन बोल्ने गीत गाउने अर्थात् एउटा भनौँ सार्वजनिक व्यक्तित्व हुने त्यो चाहना इच्छा चाहिँ
1: रहेछ छ तर म मासमा त्यसरी बोल्न कहिले पनि त्यो मेरो अवसर पनि भएन अथवा मलाई त्यो अलिक डर पनि लाग्थ्यो पहिला होइन तर गाउन चाहिँ डरै नलाग्ने कि गाउन चाहिँ डर नलाग्ने गाउनु भनेको चाहिँ म अर्कै हो जस्तो फिल हुने अनि गाइहाल्थेँ त्यो रेडियोको अन्तर्वार्ता चाहिँ मैले पछिसम्म पनि राखेको थिएँ अहिले त्यो क्यासेट चक्काको त्यो हरायो होला मैले भेट्दिनँ त्यो चाहिँ होइन तर त्यो चाहिँ म एकदमै धेरै सम्झिन्छु मिस गर्छु त्यो चिजहरू चाहिँ
0: भनेपछि त्यो झन् त्यो एउटा भनौँ बाल्य अवस्थाको त्यो भनौँ एउटा नासो भनौँ अथवा त्यो के भन्छ प्रमाण
1: त्यो
0: छैन
1: त्यो मम्मी ड्याडी यसो भयो हामी पहिला जुन गाउँमा थियौँ त्यो गाउँबाट पछि बसाइ सराई गरेर यता गोठगाउँ
0: राजमार्ग छेउमा आउनु
1: भयो, यता आउँदा फेरि चाहिँ त्यो अब म त विवाह

0: र यता काठमाडौँ थिएँ, म त्यो बेलामा हुन सकिनँ। अब त्यो घरै सर्दाखेरि, सबै बेचेर बसाइ नै सर्दाखेरि त्यो एउटा क्यासेट त्यो कता पर्यो के भयो त्यो ठ्याक्कै त्यो सम्हालिएन भनौँ न।
1: अहिले त गोठगाउँ र उता भनौँ विराट इटहरू त जोडि पनि सक्यो होला नि, गोठगाउँ त नजिकै छ भने। अहिले चाहिँ मम्मी ड्याडी चाहिँ गोठगाउँमा जानुहुन्छ, कहिले काहीँ उता पूर्वतिर पनि
0: जान्छु नि।
1: के भन्नुहुन्छ मम्मी ड्याडी अर्थात् बुवा आमाले चाहिँ यो छोरीको सफलता देखेर?
0: एकदमै धेरै खुसी हुन्छ। मेरो सफलतामा मभन्दा धेरै खुसी हुने भनेको चाहिँ उहाँहरू नै हो, मभन्दा धेरै
1: श्रीमान त अब तपाईँलाई जहाँ पुर्याइदिने ल्याइदिने होइन भने यो चाहिँ यो तपाईँको सफलता भन्छ नि। कुनै पनि छोरा मान्छेको पुरुषको सफलतामा चाहिँ छोरी मान्छे त स्वास्नी मान्छेको ठुलो हात हुन्छ भने जस्तो, कुनै पनि स्वास्नी मान्छेको छोरी मान्छेको सफलतामा कतै न कतै असल छोरा मान्छेको ठुलो हात हुँदो रहेछ। त्यही भएर किन म उहाँलाई पहिलादेखि पनि चिन्छु, त्यही भएर तपाईँलाई चाहिँ एकदम साथ दिइरहेको हुन्छ नि होइन। नत्र त कोही त अब भन्छ नि अब ल जाऊ तिमी म त जान्न अथवा होइन भइगयो भन्ने हुन्छ, किन यो विदा भने अलिक खर्चिलो विदा पनि हो नि त, साथ चाहिँ पाइरहनु भएको छ।
0: होइन साथ भन्दा पनि उहाँले त कस्तो भने माया, उहाँको माया हो त्यो होइन, अनि उहाँलाई त जिम्मेवारी भन्दा पनि उहाँ चाहिँ यो काम मेरो कर्मप्रति उहाँलाई पनि लभ छ कि, माया छ नि त, अनि उहाँ आफू पनि इन्जोय गर्नुहुन्छ, अनि उहाँले चाहिँ मलाई आफ्नै आँखा अगाडि मेरो प्रोग्रेस हेर्न पनि चाहनुहुन्छ, त्यो पनि हो।
1: उसो भने यही खुसीमा तपाईँले नै गाउनु भएको शब्द सङ्गीत पनि तपाईँकै रहेको एउटा युगल गीत राख्छु है, तिमीलाई देखेपछि शब्द कसको?
0: हाम्रो आदरणीय सर बलदेव थापा सरको शब्द, मेरो सङ्गीत हजुर बलदेव थापा
1: अनि प्रताप दास,
0: प्रताप दास र मैले गाएको गीत, एकदमै लभ सङ छ यो।
1: यो लभ सङ
0: म मेरो श्रीमानलाई डेडिकेट पनि गर्न चाहन्छु।
2: आज प्रत्येक 3.6 सेकेन्डमा कसै न कसैले भेटरन्स आइडी कार्डको लागि आवेदन दिन्छन्। भेटरन्स आइडी कार्ड यो एमओडी तथा अफिस फर भेटरन्सले दिएको एउटा यस्तो सुविधा हो जसले तपाईँको फौजी सेवाको प्रमाण दिन्छ। साथै

0: हजुर आदरणीय श्रोताहरू, सबै कुरा भोलिदिन्छु हुँदा तिमीसँग बादल थापाको गीत रचना अनि आजको अतिथि गायिका बबिना भट्टराईको स्वर र उहाँलाई साथ दिनुभएको थियो प्रताप दासले. यो गीत पश्चात सम्पूर्ण श्रोताहरूले कार्यक्रम स्वागत गर्न चाहन्छु. बबिनाजी, यहाँलाई पनि स्वागत छ.
1: हार्दिक धन्यवाद सर.
0: यस्ता प्रेमिल भावको गीत गाउँदै गर्दा त्यो पुरानो दिनको सम्झना आउँछ कि आउँदैन, त्यो मिस कलको सम्बन्ध सम्झना, किनकि यो एउटा प्रेमिल भावको गीत होइन र त्यो एउटा मिस कलबाट नै तपाईँहरूको यो सम्बन्ध गाँसेको हुनाले यस्ता प्रमिल भएको गीतहरू गाउँदै गर्दा त्यो फिल आउँछ कि आउँदैन त्यो पुरानो.
1: मलाई त त्यो मिस कल गरेको बेला गएको बेला त प्रेम थिएन नि त, त्यही भएर त्यो टाइम चाहिँ मलाई अनेस्ट भन्नुपर्दा खासै याद आउँदैन. मलाई अहिलेको समय चाहिँ याद आउँछ. अहिलेको चाहिँ
0: हजुर तपाईँको श्रीमानले दिएको माया होइन साथको चाहिँ याद आउँछ.
1: हजुर एकदमै.
0: कस्ता गीत गाउँदा चाहिँ अलिक बढी सन्तुष्टि मिल्छ उसो भने तपाईँलाई? गजल पनि गाउनु भएको छ, रोमान्टिक होइन, अलिकति सुगमधारको.
1: सबै खालका गीतहरूको आआफ्नै महत्त्व छ होइन, आआफ्नै त्यसको भाव छ. त्यो हुँदाखेरि म भावमा डुबेर सृजनालाई खेल्ने, सृजनासँग खेल्ने कोसिस गर्छु. र पनि मेरो आत्मसन्तुष्टिकै कुरा हजुरले सोध्नुहुन्छ भनेदेखि चाहिँ मलाई भक्ति सङ्गीतमा चाहिँ सबैभन्दा बढी झुकाव छ.
0: पछिल्लोसम्म चाहिँ अलिकति भक्ति सङ्गीत भजन
1: पछिल्लो समयभन्दा पनि सुरुवातदेखि नै. हजुर सुरुवातीदेखि नै हो, किनभने मेरो
0: त्यसले चाहिँ एउटा सन्तुष्टि मिल्छ, आध्यात्मिक कुराहरू आउँछ भक्ति सङ्गीतमा होइन, जीवन दर्शनका कुराहरू आउँछन्, जीवनका बढी त राम्रै पक्षको कुराहरू उठ्छन् र जीवनलाई कसरी सार्थक बनाउने भन्ने कुराहरू चाहिँ त्यो भक्ति सङ्गीतमा आउने भएको हुनाले पनि.
1: हजुर हो, त्यस्तो म किन होला के होला भनेर पनि म सोच्दिनँ, यसो होला उसो होला भन्ने सोच्दिनँ. बस मलाई आत्मा रमाउँछ मेरो होइन, मलाई आनन्द मिल्छ त्यति मात्रै हो.
0: अहिले त भक्ति सङ्गीतको कुरा गर्ने भने विभिन्न प्रवचनहरू दिनुहुने ती महान, हामी अब के भन्ने उहाँहरूलाई, पुराण वाचक वाचिकाहरूले पनि भक्ति सङ्गीत मिठो गाएको हामी सुन्दछौँ होइन. अहिले त एकजना हाम्रो नेपाली मूलकै प्रतिभा, यस्तै के नाम हुनुहुन्छ, मसँग उष्मा पनि छ, अहिले युएस पुग्नु भएको छ होइन, उहाँ पनि मिठो गाउनुहुन्छ भनेपछि भक्ति सङ्गीतले चाहिँ ऊर्जा दिने,
1: ऊर्जा भन्दा पनि आनन्द दिन्छ, आनन्द दिन्छ.
0: अब यो सङ्गीतकै कुरा गर्नु हो भने त अहिले त अब प्रविधिमय संसार बनेको छ, एआईको जमाना आइसकेको छ होइन, एआईले चाहिँ कतिको त रोजीरोटी नै खोज्ला भन्ने स्थिति पुगिसकेको अवस्थामा यसलाई रोजीरोटी खोज्ने माध्यम चाहिँ नबनाऊ, यसलाई चाहिँ सिक्ने अवसरको रूपमा लिउँ भन्ने पनि छन्. तपाईँले चाहिँ कुन रूपमा लिनुहुन्छ अहिले अब यो संसारै यस्तो भएको छ?
1: पछिल्लो अप्सन चाहिँ मलाई त्यसको बेस्ट लाग्छ होइन, किनभने
0: हुँदा हुँदा त सांसदहरू पनि हिजो अस्ति न्युज आएको थियो एआईलाई सोद्धै च्याट जिपिटीमा जाँदै होइन आफ्नो प्रश्न राख्ने कुरा अथवा त्यो विधेयकका कुराहरू गर्नुभएको थियो भन्थ्यो होइन.
1: प्रविधिको सदुपयोग गर्न जान्यो भने त्यसले पक्कै पनि राम्रो नै गर्छ,
0: त्यसलाई एउटा माध्यम सिक्ने अवसर चाहिँ बनाउनु पर्छ.
1: हजुर, तर त्यसलाई हावी हुन दिनु हुँदैन, किनभने आफ्नो चेतना, आफ्नो कलात्मक शैली, आफ्नो सृजनालाई चाहिँ, सृजनामाथि चाहिँ प्रविधि हावी हुनु भनेको आफ्नो अस्तित्व नरहनु हो.
0: त्यो चाहिँ पक्कै पनि हो. अब तपाईँले अघि भक्ति सङ्गीतसँग नजिक छु भनिहाल्नुभयो, अब तपाईँले गायन र सङ्गीत सृजना कुन पक्षलाई चाहिँ नजिक लाग्छ तपाईँको लागि, त्यो भक्ति सङ्गीतलाई अलिक पर छोड्ने भने?
1: गायन र सङ्गीत भन्ने भयो, मेरा दुईवटा आँखामा मलाई कुन प्रिय लाग्छ भने जस्तो उत्तिकै भएको छ अहिलेको लागि मेरो लागि, किनभने म अब सृजना नगरी पनि बस्न सक्दिनँ अनि नगाई पनि रहन सक्दिनँ. शब्द देख्ने बित्तिकै मलाई कतिखेर कम्पोज गर्नु जस्तो हुन्छ, त्यो एउटा भोग छ होइन, यो भोग सधैँ लागिरहोस् जागिरहोस्.
0: त्यो त राम्रो नि, त्यो राम्रो भोग हो, राम्रो नशा हो होइन. शब्द देख्दा भोग जागिहाल्छ भन्नुभयो. एउटा गीत मेरो पनि म कार्यक्रम पुछरमा राखौँ ल, मैले फेसबुकमा पोस्ट गरेको थिएँ, दाइ यो हटाइहाल्नुहोस् त म गर्छु भनेर गीत गर्नुभएको थियो होइन, भनेपछि राम्रा चिजहरूलाई चाहिँ मिस गर्न चाहनुहुन्न?
1: मिस गर्न चाहन्न, किनभने त्यो हजुरको त्यो शब्द देख्नु भनेको, शब्द आउनु भनेको त्यो शब्द मात्रै होइन, त्योभित्र एउटा सङ्गीत लुकेको एउटा सुन्दर सृजना छ त्यहाँनिर होइन. त्यो लुकेका सङ्गीतलाई चाहिँ मैले यसो अलिअलि कुट्याएर बाहिर निकाल्ने कोसिस गर्छु, र त्यो निकाल्दाखेरि त्यो मलाई आफैलाई एकदमै त्यो आत्मसन्तुष्टि मिल्छ कि मैले यो अक्षरहरूबाट चाहिँ धुन निकाल्न सकेँ भन्ने लाग्छ, र अनि त्यो त्यो चिज चाहिँ मलाई कन्टिन्यू गरिरहन पाए हुन्थ्यो जस्तो लाग्छ. र राम्रा चिजहरू देखेँ भनेदेखि चाहिँ त्यो निमेष पनि मलाई पर्खिन मन लाग्दैन,
0: गरिहाल्नु
1: मन लाग्छ
0: सङ्गीत.
1: हजुर,
0: उसो भने अब तपाईँले राम्रो चिजहरू देख्दा सङ्गीत गरिहाल्ने अनि स्टुडियोसम्म गएर रेकर्ड गर्दाखेरि कुनै त्यस्तो छ रेकर्ड गर्दा सबैभन्दा बढी समय लागेको गीत अथवा सङ्गीत गर्दा समय लागेको गीत?
1: शिवतांडव एउटा शिवतांडव स्तोत्रम अनि अर्को चाहिँ
0: माता संस्कृतमा हुन्छ होला
1: नि संस्कृत नै हो अब शिवतांडव मैले र हाम्रो वरिष्ठ गायक लोकप्रिय गायक शिव परियारज्यूसँग डुएट गाउने अवसर पाएँ मैले
0: लाइभ गाउनु पर्यो भने त गाह्रो हुन्छ होला त्यो
1: लिरिक्स अलिअलि हेर्नुपर्छ
0: केही छैन
1: जय भोलेनाथ भुल भयो भने माफ गर्नु होला प्रवाह पावित स्थले गले बलम्बे लम्बितं भुजंग तुंग मालिकं डमड डमड डमनि नाद बड मरुभयं चकार चंड तांडवं तनोतु न शिव शिवम जटाकटाह संभ्रमा भ्रम निलिंप निर्झरि विलोल वेचि वल्लरि विराजमान मुरधनि धगत धगत धगत चलल लाट पट पावकी किशोर चंद्र शेखरे रति प्रतीक यो थियो अर्को चाहिँ माता रानीको ऐ गिरिनन्दिनी स्तोत्रम गाउँदा चाहिँ मलाई स्टुडियोमा मलाई एकदमै अनौठो मेरो अनुभव छ त्यो चाहिँ सेयर गर्न पनि मन लाग्यो निस्केर
0: हुन्छ थोरै सेयर गर्नु कस्तो थियो
1: त्यो मैले अकुस्टिक स्टुडियो नक्सालमा रेकर्ड गर्दै गर्दा फेरि भजन गाउने भनेपछि चाहिँ म त्यो दिन आफूले आफूलाई अलिकति स्पिरिचुअल पाउँछु अझै बढी अनि त्यो दिनको मेरो सोच मेरो पहिरन लगभग त्यही किसिमको हुन्छ अनि रेकर्डिङमा छिरिसके पछाडि त्यो एरेन्जमेन्ट त्यो कानमा हेडफोन लगाइसकेपछि त्यो फिल आइसकेपछि चाहिँ मैले जब अहिले नन्दिनी गाउन स्टार्ट गरे मैले आँखा खोल्न सकिनँ होइन जबसम्म जहाँसम्म मलाई त्यो लिरिक्स याद थियो तबसम्म मैले आँखा बन्द गरेर गाउने कोसिस गर्दाखेरि चाहिँ आँखा बन्द गर्ने बित्तिकै मैले त्यहाँनेरि एकदमै माताको एकदमै त्यो भयङ्कर स्वरूप चाहिँ अगाडि नृत्य गरिरहेको चाहिँ मैले देखेँ
0: त्यसले त गाउँदा पनि फिल आयो होला त्यसो
1: कहाँ फिल आउने मलाई त जिउमा एक किसिमको कम्पन भयो कम्पन भएपछि ब्रिदिङमा प्रब्लम हुन्छ गाउन सकिँदैन नि त किनभने गायकीको कुराहरू फेरि डिफ्रेन्ट हुन्छ हजुर ब्रिदिङ त ब्यालेन्स हुन पर्यो स्वरहरूका कुरा हुन्छन् तालको कुरा हुन्छ होइन म त्यो फ्रेमभित्र बसेर त्यो गाउन सक्नु पर्यो तर मलाई त्यो एक किसिमको त्यो के भने त्यसलाई त्यो एउटा सूक्ष्म कम्पन त्यो कम्पनले गर्दाखेरि मैले आँखा चिम्लिने बित्तिकै मलाई त्यो गाउनै भएन आँखा खोलेर गाउनै सकिनँ अनि मैले केही गरी त्यो आफूलाई कन्ट्रोल गर्न नसकेको त्यो सिचुएसन चाहिँ मलाई जहिले पनि सम्झना हुन्छ र मैले केही समय ब्रेक लिएर रेस्ट गरेर पानी खाएर एकछिन कुल भएर अनि त्यस पछाडि बल्ल
0: फेरि
1: गाएको थिएँ त्यो चाहिँ मलाई सधैँभरि याद आउँछ
0: प्रेम विश्वकर्म दाई लेख्नुहुन्छ देव ज्वेलरी अल सर्ट युकेबाट हुन्छ प्रेम दाई नमस्कार तुलसी साथै आजको अतिथि गीत सङ्गीतका सुन्दरी एवं रूपकी पनि सुन्दरी गायिका एवं सङ्गीत संयोजक बबिना जीलाई पनि मेरो नमस्कार गीत सङ्गीतको बारेमा दुवैजनाको भला कोसेरीबाट थप जानकारी मिल्यो यसरी नै लभ गीतहरू गाउँदा सुगमदारका गीतहरूले श्रोताहरूको मन जित्दै जानु होला शुभकामना छ भनेर लेख्नु भएको छ धन्यवाद दुवैजनालाई प्रेम दाईलाई धेरै धेरै
1: धन्यवाद
0: देव ज्वेलरी अल सर्ट युके प्रेम दाई अनि यहाँ नारायण गुरुङज्यू ब्लान्डफोर्ट युकेबाट लेख्नुहुन्छ नमस्कार तुलसी भाइ अनि आजको गेस्ट बहिनी बबिना भट्टराईलाई पनि नमन उत्तरोत्तर प्रगतिको कामना भन्नुभएको छ
1: हार्दिक धन्यवाद सर
0: धन्यवाद दिन चाहन्छु नारायण दाईलाई अनि टङ्क शेरचन्द दाई लेख्नुहुन्छ नमस्कार तुलसी म पनि पछिल्लो हाफ हजुरको कार्यक्रम सुनिरहेछु आजको पाउनु गायिका संगीतकार बबिना भट्टराईलाई पनि हार्दिक साङ्गीतिक नमन हजुरहरूको सबैको जय होस् भन्नुभएको छ हाम्रो टङ्क शेरचन्द दाईको जय उहाँलाई पनि
1: धेरै
0: धेरै धन्यवाद दिन चाहन्छु अनि अब हामी कार्यक्रमको पुछारतिर आइसकेछौँ बबिनाजी होइन नयाँ केही सोचहरू छ कि
1: नयाँ सोच भन्दाखेरि पनि अब सङ्गीतमा निरन्तर कर्म गरिरहन पाऊँ भन्ने एउटा ठुलो माता रानीसँग हजुरहरूसँग सबैजनासँग चाहिँ एउटा त्यो के भन्ने कामना र विश छ होइन यो चाहिँ यो जीवनभर गरिरहन पाऊँ यो कर्म यही कर्ममा अघि बढिरहन पाऊँ भन्ने सोच छ र मेरो अब चाहना भनेको चाहिँ मैले निरन्तर गीत गजल भजन बालगीत सबै धारालाई समेटेर अगाडि बढिरहन कोसिस गरिरहेको छु यो कोसिसमा हजुरहरूले साथ दिनुहोला भन्ने चाहन्छु
0: हुन्छ तपाईँको यो जुन चाहना छ यो चाहना कहिले नमरोस् यस्तै यस्तै नयाँ नयाँ सिर्जनाहरू श्रोतामाज ल्याइराख्नुहोस् हाम्रो पनि शुभकामना छ अब जाँदा जाँदा अन्तमा एउटा तपाईँले गाउनुभयो गीत त राखिहाल्छु कति मिठो भुल गरे होइन तर त्यसभन्दा अगाडि बिएबिएस गोर्खा रेडियो सुनेर बस्ने संसारभरिका श्रोताहरूलाई केही भन्न चाहनुहुन्छ
1: यति धेरै माया पाएँ आजको यो लगभग एउटा हाम्रो डेढ घन्टाको
0: दुई घन्टाको
1: कार्यक्रममा यति धेरै माया पाएँ यति धेरै शुभचिन्तकहरू सुन्नेहरू हुनुहुँदो रहेछ मेरो होइन, मलाई खुसी लाग्यो, मलाई प्रत्यक्ष रूपमा जोडिएर म्यासेजबाट कमेन्टबाट सोसियल मिडियाबाट विभिन्न माध्यमबाट चाहिँ यति धेरै शुभकामना माया दिनुभएको छ त्यो कुराले म यति धेरै धनी भएको छु अहिले। अनि र यस्तै मायाहरूले गर्दा नै मलाई अवसर मिल्छ, हजुरहरूले सधैँभरि यस्तै माया दिनुहोला, मेरा कमी कमजोरीहरू केही लाग्छन् भने कृपया औँल्याइदिनु होला, किनभने मलाई हजुरहरूले भनिदिनु भयो भने त्यसलाई सुधार्ने मेरो लागि एउटा राम्रो अवसर पनि हो, ताकि भोलिको दिनमा मैले यी कुराहरूलाई सुधारेर अझै राम्रा कर्महरू गर्न सकौँ। र हजुरहरूलाई अब कार्यक्रममा स्वर्णिम सङ्गम कार्यक्रममा जति सुन्नुभयो त्यति सुन्नुभयो र सुन्न बाँकी रहेका गीत सङ्गीतहरू हजुरहरूले बबिना भट्टराई अफिसियल युट्युब च्यानलमा गएर अथवा श्री भजन्समा गएर चाहिँ हजुरहरूले सुन्न सक्नुहुन्छ, अथवा हजुरले बबिना भट्टराई नेपाली गजल भनेर पनि टाइप गर्नुभयो भने विभिन्न च्यानलमा रहेका मेरा गजलहरू गीतहरू भजनहरू हजुरले सुन्न सक्नुहुन्छ। के कस्तो लाग्छन् आफ्ना अमूल्य सल्लाह सुझावहरू मलाई पक्कै दिनुहुन्छ भन्ने विश्वास सायद हजुरहरूले यो माया जुन दर्शाउनु भएको छ त्यसको लागि हार्दिक हार्दिक आभार, नमस्कार।
0: हुन्छ, तपाईँलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु
1: र हजुरलाई पनि विशेष धन्यवाद, यसरी वर्ष वर्षमा भए पनि मलाई बोलाइदिनु होला, यति राम्रो यो कार्यक्रम छ हजुरको होइन। यहाँ आउँदाखेरि चाहिँ कस्तो भने इन्टरभ्यू दिन आएको भन्दा पनि एउटा रमाइलो कार्यक्रममा म पार्टिसिपेट हुन आएको जस्तो फिल हुन्छ मलाई, त्यसको लागि तुलसी सरलाई पनि धेरै धेरै धन्यवाद।
0: तपाईँलाई धन्यवाद र आदरणीय श्रोताहरू यहाँहरूलाई पनि धन्यवाद, जति पनि श्रोताले आज कार्यक्रम सुनेर साथ दिनुभयो सुनिदिनु भएको धन्यवाद, सुनेर जोडिनु हुने सम्पूर्ण आदरणीय श्रोतालाई पनि धन्यवाद दिँदै कार्यक्रम स्वर्णिम संगमको व्यवसायबाट होजेल पुर्न चाहन्छु, बिदा हुन चाहन्छु। तपाईँहरूको बाँकी बल शुभ रहोस्, सुरक्षित रहोस् भन्दै गायिका बबिना भट्टराईकै स्वर संगीत रहेको एउटा गीत यहाँहरू माझमा सार्दै बिदा हुन्छु र यो गीत लेख्ने सौभाग्य चाहिँ मलाई दिनुभएको थियो र यसको लागि धन्यवाद दिँदै बिदा हुन्छु, नमस्ते।

0: बताऊ 23 र 24 को जेएनजी विद्रोह का बेला पूर्व प्रधानमन्त्री गृह र संचार मन्त्री सँगै हालसम्म सांसद बनेका 15 जना राष्ट्रपन्थ नेता समेतले मानवाधिकार उल्लंघन गरेको ठहर सहित मानवाधिकार आयोगले प्रतिवेदन सार्वजनिक गरेको छ। आयोगले नेपाल प्रहरी र सशस्त्रका आईजीपी सँगै काठमाडौँका तत्कालीन सीडीओले समेत मानवाधिकार उल्लंघन गरेको भन्दै विभागीय कार्यवाहीको सिफारिश गरेको छ। त्यो बेला सेनाले समेत सुरक्षाका लागि अपेक्षित भूमिका निर्वाह नगरेको आयोगको ठहर छ। आयोगले भदौ 23 र 24 गतिको विद्रोहमा भएका मानवाधिकार उल्लंघनका घटनाबारे प्रतिवेदन सार्वजनिक गर्दै तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली, गृहमन्त्री रमेश लेखक र संचार मन्त्री पृथ्वी सुब्बा गुरूङलाई कानून बनाएर कार्यवाहीको दायरामा ल्याउन सिफारिश गरेको छ। आयोगले नेपाल प्रहरीका तत्कालीन आईजीपी चन्द्रकुमार खापुङ, वर्तमान आईजीपी एवं त्यो बेलाका एआईजी दानबहादुर कार्की सहित डीआईजी ओम राणा, एसएसपी विश्व अधिकारी, सशस्त्रका एआईजी नारायण प्रसाद पौडेल, एसपी जीवन केसी, राष्ट्रिय अनुसन्धान विभागका निर्देशक कृष्ण खनाल र काठमाडौँका सीडीओ छविलाल रिजाललाई मानवाधिकार उल्लंघन गरेकोमा विभागीय कार्यवाहीको सिफारिश गरेको हो। भदौ 23 गति वानेश्वर र संसद भवन क्षेत्रमा खटिएका नेपाल प्रहरी, सशस्त्र र राष्ट्रिय अनुसन्धान विभागका फिल्ड कमाण्डरलाई पनि विभागीय कार्यवाहीको सिफारिश गरिएको छ। आयोगले हाल संसद पुगेका राष्ट्रपका 15 जना सांसद सहित भीड़लाई उक्साएर सुरक्षा फौजमाथि हिंसात्मक व्यवहार गर्न उक्साएको दावी सहित टीओबी समूह लगायतका व्यक्तिमाथि अनुसन्धान र कार्यवाहीको सिफारिश गरेको छ। हालका प्रधानमन्त्री एवं काठमाडौँका तत्कालीन मेयर वालेन्द्र शाह भने घटनामा देखिने गरी भूमिका नखेलेको आयोगको भनाइ छ। राज्यसभा सभापति रवि लामिछानेले भने कैदबाट भागेर फौजदारी अपराध गरेको आयोगको ठहर छ। आयोगले सदस्य लिली थापाको नेतृत्वमा समिति गठन लीला थापाको नेतृत्वमा समिति गठन गरेको थियो। आयोगले आजै प्रधानमन्त्री कार्यालयमा प्रतिवेदन बुझाएको छ। यता आयोगले मानवाधिकारका विषयमा गरिएका सिफारिश कार्यान्वयनको अवस्था पनि कमजोर भएको ठहर गरेको छ। आयोगको 26 औं वार्षिक उत्सवको अवसरमा आज ललितपुरमा आयोजित कार्यक्रममा बोल्दै आयोगका अध्यक्ष तप बहादुर मगर,
1: हालका वर्षहरूमा आर्थिक अधिकार, सामाजिक तथा सांस्कृतिक अधिकार, वातावरणको अधिकार, न्याय प्रशासन लगायतका विषयहरूका उजुरीहरू आयोगमा बढी दर्ता हुने गरेका छन्। आयोगले मानव अधिकारका विषयमा नेपाल सरकार समक्ष गरेका सिफारिसहरूको कार्यान्वयनको स्तर सन्तोषजनक छैन। स्थापना कालदेखि हालसम्मको अवधिमा नेपाल सरकारबाट आएका 33.29% सिफारिसको मात्रै पूर्ण कार्यान्वयन भएको अवस्था छ। आगामी दिनमा यसतर्फ सरकारले सकारात्मक पाइला चालेमा मात्रै कानुनी प्रशासनको क्रियाभूति साथी मानव अधिकार संस्कृतिको निर्माण सम्भव हुनेमा द्विमत नहोला।
0: नेपाल दुग्ध विकास संस्थान डीडीसी भित्र आर्थिक अनियमितता र व्यवस्थापकीय कमजोरीको आशंकामा सीआईबीले सर्च अपरेशन गरेको छ। आज लैनचुरको केन्द्रीय कार्यालयमा सीआईबीको टोलीले आकस्मिक छापा मारेको हो। सीआईबीको टोलीले कार्यालयमा रहेका 5 जना कर्मचारीका मोबाइल फोनहरू नियन्त्रणमा लिएको छ। संस्थानभित्र हुने आन्तरिक संचार तथा सम्भावित साँठगाँठबारे अनुसन्धान गर्न मोबाइल जफत गरिएको डीडीसीका महाप्रबन्धक डाक्टर श्याम शरण पाण्डेले बताउनु भएको छ। मोबाइलसँगै टोलीले दूध खरिद बिक्रीसँग सम्बन्धित महत्वपूर्ण कागजात, मौजदात विवरण र पछिल्ला 3 वर्षका संचालक समितिका निर्णयका फाइलहरू पनि आफ्नो नियन्त्रणमा लिएको छ। डीटीसीले किसानबाट दूध संकलन गरी बजारमा बिक्री गर्दै आए पनि लामो समयदेखि किसानलाई भुक्तानी दिन सकेको छैन। हाल संस्थानले देशभरका किसानलाई करिब 50 करोड़ रूपियाँ भुक्तानी गर्न बाँकी छ। युद्धविरामको घोर उल्लंघन गरेको आरोप लगाउँदै इरानले अब अमेरिकाका डुंगा र क्षेप्यास्त्र केन्द्रहरूमाथि आक्रमण गर्ने चेतावनी दिएको छ। अमेरिकाले भने आफ्नै सैनिकको ज्यान जोगाउन आत्मरक्षाका लागि पछिल्लो आक्रमण गरिएको जिकिर गरेको छ। पछिल्लो शान्ति सम्झौता निष्कर्षतिर पुग्ने प्रति आशावादी भएको भन्दै अमेरिकी विदेश मन्त्री मार्को रुबियोले सम्झौतामा पुग्न भने केही दिन लाग्ने बताउनु भएको छ। मध्यपूर्व शान्तिका पूर्व अमेरिकी विशेष दूत फ्रांक लेविस टेनले दुवै पक्षले युद्धको अन्त्य चाहेको टिप्पणी गर्नुभएको छ।
2: The problem for Trump is that the military campaign really hasn't achieved its core objectives. The regime remains in place. The nuclear program is more or less intact and they've reconstituted the ballistic missile program. It's difficult for him to explain, you know, what he's achieved over the period of the last 2 or 3 months.
0: इरानी अधिकारी र मध्यस्थकर्ता बीच कतारमा वार्ता जारी छ। अमेरिकी सत्तारूढ रिपब्लिकनका रणनीतिकार जोन थम्सले दुई मुलुक बीच सहमति हुनेमा अझै विश्वस्त हुनुहुन्छ।
3: I'm optimistic that if anybody can figure out a deal, it would be Secretary Rubio and President Donald Trump. The U.S. does want to come to a deal. I believe the U.S. has the leverage. And part of the reason I think why the Iranians were sneaking in mines in the Strait of Hormuz is because they have no leverage. They have to recapture leverage in this process. And that's by sneaking things into the one thing of value, which is the Strait of Hormuz.
0: तर अमेरिकाका पूर्व सहायक विदेश मन्त्री जोएल रुबिनले पनि अहिले वार्ताको स्थिति अस्थिर बनेको टिप्पणी गर्नुभएको छ। हवस् त अहिलेसम्मका खबर यति नै। नमस्कार।
4: यो BFBS कुलकर्म रेडियो हो।

सुनम मेरो आवाज आदरणीय श्रोता बिन्द बडो मिठो गीत सुन्दै हुनुहुन्थ्यो तपाईँले यतिखेर जुन गीतमा आवाज सुबानी मोक्तानको रहेको थियो र उनको आवाज यो गीत सँगसँगै सुन्दै सुनाउँदै कार्यक्रम दिवाकोसेलीको आजको यो यात्रा सुरु भएको जानकारी गराउन चाहेँ यहाँहरू सबैलाई कार्यक्रममा सुस्वागतम न्यानो अभिवादन टक्राउन चाहेँ म शिरेन सनवार तपाईँको सेवामा आज पनि कार्यक्रम लिएर हाजिर भइसकेकी छु र यो बेलामा तपाईँहरू सबैले साथ दिनुहुन्छ कार्यक्रममा साथ दिइरहनु भएको छ कार्यक्रममा भन्ने आशासहित कार्यक्रमलाई मैले आज तपाईँको लागि लिएर हाजिर भइसकेँ अहिले हाम्रो स्टुडियोको घडी अनुसार दिउँसोको 1:12 गएको छ ठिक 4 बजीसम्म नै म तपाईँको सेवामा रहनेछु यसै गरिकन त आज विक्रमसम्म 2083 साल जेठ महिनाको 13 गते तदनुसार 27 मई 2026 आज पर्न गएको छ ज्येष्ठ शुक्ल एकादशी तिथि यो चाहिँ अधिक ज्येष्ठ शुक्ल एकादशी तिथि परेको छ प्रिय श्रोतावृन्द र आजको दिनको कुरा गर्नुपर्दाखेरिमा चाहिँ नि आजको दिनको विशेषताको कुरा गर्नुपर्दाखेरि स्पेसली युकेमा चाहिँ आज नेसनल सनस्क्रिन डे मनाइँदैछ अनि संसारभरि विश्वभरि आज वर्ल्ड मार्केटिङ डे पनि मनाइरहेको अवस्था रहेको छ साथसाथमा सेलिब्रेसन डे पनि हो आज इट्स अ डे टु सेलिब्रेट लाइफ है आज उत्सव दिवस उत्सव दिवसमा चाहिँ जिन्दगीलाई नै उत्सवको रूपमा चाहिँ लिएर जिन्दगीलाई चाहिँ सेलिब्रेट गर्ने दिन पनि हो आज अनि यसै गरिकन आज मेन्स्ट्रुअल हाइजिन डे पनि संसारभरि नै मनाइरहेको अवस्था रहेको छ हरेक साल 28 भन्दाखेरि पनि हरेक साल आजको दिनमा चाहिँ यो चाहिँ दिनलाई मनाइने रहेछ र आज चाहिँ यो दिनमा हामी यस विषयवस्तुमा अलिकति कुराकानी पनि गर्नेछौँ है त यसर्थमा यो विशेष विशेष दिनहरूको कुरा गर्नुपर्दाखेरि अब नेसनल सनस्क्रिन डे अब सनस्क्रिन भन्ने बित्तिकै कति जरुरी छ हाम्रो त्वचाको स्वास्थ्यको लागि भन्ने कुरा त मैले तपाईँलाई भनिरहन परेन होइन र यो कुराको बारेमा जनचेतना अभिवृद्धिको लागि र सनस्क्रिन लगाउनको लागि चाहिँ मानिसहरूलाई उत्प्रेरित गर्ने हिसाब किताबले पनि यो सनस्क्रिन डे मनाइने गरिन्छ हरेक साल यो 27 मईको दिनमा चाहिँ नेसनल सनस्क्रिन डे भनेर मनाइन्छ अब तपाईँलाई थाहा छँदैछ हाम्रो छालालाई यो घामबाट आउने युभी किरणहरूले कति हानि पुर्याउँछ भन्ने कुरा होइन यसकारण गर्दाखेरि यो दिनको मुख्य उद्देश्य भनेको हाम्रो स्किन यानि कि हाम्रो छालालाई हानिकारक युभी किरणहरूबाट बचाउनको लागि सनस्क्रिनको कति महत्त्व छ र सनस्क्रिनको चाहिँ सही प्रयोगको प्रति चाहिँ जागरुकता फैलाउनु पनि हो र मानिसहरूलाई अब सनबर्न हुन्छ ट्यानिङ हुन्छ होइन र यो धेरै सनमा एक्सपोज हुँदाखेरि सनस्क्रिन लोसन लगाएर चाहिँ हामीले हाम्रो छालालाई चाहिँ प्रोटेक्ट गरेनौँ यसको चाहिँ रक्षा गरेनौँ भने सबैभन्दा अगाडि नै बुढापा देखिने बुढ्यौली देखिने स्किन क्यान्सर आदि इत्यादि जस्तो खतरनाक समस्या पनि हुनसक्ने एउटा चाहिँ चान्सेस रहन्छ त यिनै कुराहरूको बारेमा जागरुकता फैलाउनको लागि पनि आजको दिन बडो महत्त्वपूर्ण छ सनस्क्रिन वास्तवमा घाममा निस्किँदा मात्रै लगाउनुपर्छ भन्ने एउटा आम हाम्रो चाहिँ एउटा धारणा हुनसक्छ होइन तर वास्तवमा सनस्क्रिन चाहिँ घाममा मात्र होइन बल्कि हामीले चाहिँ घरभित्र पनि लगाउनुपर्छ किनभने हाम्रो जुन छालहरू हुन्छ यसको माध्यमद्वारा पनि युभी किरणहरू भित्र आइरहेको हुन्छ है र यसलाई हरेक 2-3 घन्टामा रिअप्लाई गरिरहनुपर्छ खास गरी चाहिँ पसिना या पानीको सम्पर्कमा आइसके पश्चात चाहिँ यसलाई फेरि पनि यसलाई टपअप गर्नुपर्दो रहेछ है र विशेषज्ञहरूको अनुसार कमसेकम पनि एसपिएफ 30 या त्योभन्दा बढी भएको जुन सनस्क्रिन छ यसको प्रयोग गर्नु राम्रो हुन्छ हामीलाई के पनि बुझ्नु जरुरी छ भने प्रिय श्रोता सनस्क्रिन भनेको सौन्दर्य उत्पादन पक्कै पनि होइन यसले चाहिँ स्वास्थ्य छालाको लागि हामीलाई मद्दत गर्छ र स्वास्थ्य छालाको लागि अनिवार्य सुरक्षा कवच पनि हो सनस्क्रिन है यो कारण गर्दाखेरि पनि यो विषयवस्तुमा हामी एकदमै जानकार हुनु जरुरी पनि छ अनि साथसाथमा हामी जानकार भएर यसको चाहिँ व्यवहारमा यसलाई उतार्नु पनि जरुरी छ नेसनल सनस्क्रिन डे 2023 आज हामीले मनाइरहेका छौँ र यही सिलसिलामा चाहिँ नि यो कुरा अलिकति मैले तपाईँसँग सेयर गरि पनि हालेँ
र अब भने अगाडि बढ्नु पर्छ अगाडि बढ्नु पर्दाखेरि तपाईलाई अगाडि लिएर जान्छु कार्यक्रममा अब एकछिन पश्चात हेल्थ सेगमेन्ट त छँदैछ दुई बजेको समाचार पश्चात हामी एकै कलाकारका गीत सङ्गीतहरू सुन्नेछौँ स्वस्थ एक सृजना अनेक अन्तर्गत सुन्नको लागि तयार हुँदै गर्नु होला कुन कलाकारको गीतहरू आज म तपाईँलाई सुनाउनेछु यसको लागि चाहिँ अलिकति अन्दाजा लगाउँदै गर्नुहोस् भनेर भन्न चाहन्छु है त अनि तिन बजेको समाचार हुन्छ हाम्रो न्युज बुलेटिन विस्तृत न्युज बुलेटिन त्यस पश्चात भने कार्यक्रमको अन्तिम चरणमा हामी लाग्नेछौँ क्याटफ्रिकतर्फ जहाँ गोर्खा ट्रेनिङ कम्पनीमा रहनुभएको हाम्रो मेजर ज्ञान डेङ्गा भाइ हुनुहुन्छ जो चाहिँ अफिसर कमान्डिङ हुनुहुन्छ अहिले त्यहाँ हाम्रो गोर्खा ट्रेनिङ कम्पनीको लागि उहाँसँग गरेको कुराकानी तपाईँले सुन्न सक्नुहुन्छ यिनै विविध सामग्रीको साथमा ठिक चार बजीसम्म म तपाईँसँग रहनेछु र आशा गर्दछु तपाईँ पनि मसँगै रहनुहुन्छ भन्ने र यति नै भन्दै अब अगाडि बढिहाल्न चाहन्छु अलिकति मौसमको कुरा गर्नु पऱ्यो मौसम त के भन्ने यति गर्मी छ होइन सनस्क्रिनको मैले कुरा गरेँ अनि अघि भर्खरै अहिले त झन् सनस्क्रिनको जुन एउटा प्रयोग त्यो अत्यन्तै चाहिँ भनौँ गर्नुपर्ने चरम अवस्था पुगेको छ किनभने घाम पनि चरम अवस्था नै मा नै पुगेको छ है गर्मी एकदम बढिरहेको छ एकदमै मजाले स्ट्रङ घाम लागिरहेको छ र जति घाम कडा भयो नि त्यति नै बढी युभी रेजहरू चाहिँ पृथ्वीसम्म आइपुग्छन् र हाम्रो छालासम्म त्यसको चाहिँ सम्पर्क रहन्छ है त्यस कारण गर्दाखेरि वी हेभ टु बी भेरी केयरफुल र आज अब मौसमको कुरा गर्नुपर्दा मेट अफिसले बताएअनुसार सनी स्पेल्स फर मच अफ द युके भनेर भनेको छ यानि कि धेरै जस्तो युकेको अधिकांश भागमा चाहिँ एकदमै घाम लाग्ने देखिन्छ यद्यपि उत्तर पूर्वीय केही भूभागहरूमा चाहिँ बदली पनि रहने देखिएको छ ड्राई छ धेरै ठाउँमा सुक्खा नै छ तर हल्का फुल्का वर्षा दक्षिण भूभागहरूतिर हुन सक्छ अनि दक्षिण पश्चिमी भेगमा चाहिँ एकदमै गर्मी भएको महसुस गर्न सकिनेछ भने अन्यत्र अलिकति फ्रेस महसुस गर्न सकिनेछ है अलिकति हावा चल्नाले अलिकति फ्रेसनेस त आउँछ नै आउँछ अनि आज राति पानी पर्ने क्रम चाहिँ इङ्ल्यान्ड र वेल्सका भूभागहरूमा ठाउँ ठाउँमा हुन सक्छ त्योभन्दा बाहेक अन्यत्र चाहिँ सुक्खा रहनेछ आकाश खुला रहनेछ तर उत्तर पूर्वीय भूभागहरूमा पनि बादलको जुन उपस्थिति त्यो जारी नै रहनेछ अनि हिजो अस्तिको तुलनामा आज अलिकति नाइट चाहिँ कुल रहनेछ विच इज अ गुड न्युज किनभने केही गत दिनहरूबाट होइन हामीले चाहिँ नि दिनमा चाहिँ एकदमै गर्मी त भइ नै हाल्छ तैपनि दिनमा त यताउता गर्दाखेरि भनौँ न हामीले त्यसलाई चाहिँ सहन सकिरहेका पनि हुन्छौँ तर राति सुत्ने बेलामा जति बेला हामीलाई कुल चाहिन्छ आराम चाहिन्छ आनन्द चाहिन्छ त्यति बेला यति गर्मी हुन्छ उमस हुन्छ एक प्रकारको ह्युमिड अवस्था जब हुन्छ नि त्यसले चाहिँ हाम्रो निन्द्रालाई छु मन्त्र गरेर बगाइदिन्छ यसर्थमा आज इफ इट्स गन बी ए कुलर नाइट आज अलिकति शीतल रात हुन्छ भने पक्कै पनि हामीले चाहिँ राम्रो निन्द्राको अनुभव चाहिँ गर्न सक्छौँ होला जस्तो मलाई लागिरहेको छ एनिवे हेरौँ के कस्तो हुन्छ र यति नै जानकारी तपाईँसँग म सेयर गर्दै अगाडि बढ्न चाहन्छु अगाडि बढ्दाखेरि समीक्षा अधिकारी र रुद्र शेखर शर्माले गाउनुभएको गीत रहेछ मेरो प्लेलिस्टमा सुनाउँछु यतिखेर तपाईँलाई यही गीत

0: BFBS Gorkha Radio 40 वर्ष अगाडि एउटा संस्थाको जन्म भएको थियो। यसको उद्देश्य थियो फौजी परिवारको लागि कल्याणकारी सहायता उपलब्ध गराउने। 40 वर्ष पश्चात आज यो संस्था हाइभ जनसशक्त बनेको छ। फौजी समुदायका हजारौं सदस्यलाई सहयोग पुर्याउँदैछ। प्रत्येक दिनको प्रत्येक क्षण कल्याणकारी जानकारी प्रदान गर्नमा व्यस्त छ र अब यो संस्था एमओडी सम्बन्ध जानकारीको लागि आधिकारिक माध्यम बनेको छ। वास्तवमै गत 4 दशक एकदमै व्यस्त रह्यो हाइभको लागि र अब अगाडिको अर्को 4 दशक अझ सशक्त रूपमा व्यस्त रहने अठोट छ यसको। हाइभले तपाईँलाई कसरी मदत गर्न सक्छ भनेर जान्नको लागि यसको अनलाइन खोजी गर्न सक्नुहुन्छ आर्मी हाइभ, आरएएफ हाइभ वा आरएन फोरममा गएर।
1: बीएफबीएस गोर्खा रेडियो।

हजुर दादुने श्रोतावृन्द, अब भने स्वास्थ्य चर्चाको पालो परिसकेको छ, हेल्थ सेगमेन्टको पालो परिसकेको छ र आजको यो बसाइमा, आजको यो प्रस्तुतिमा तपाईँको लागि दुईवटा सामग्रीहरू राख्ने मेरो तयारी रहेको छ। समयले कतिको साथ दिन्छ हेऱ्यौँ। सबैभन्दा पहिला त हामी यो छाती जुन दुख्ने समस्या छ यसो कुरा गर्छौँ। छाती दुख्दाखेरि मुटुको समस्या हो भनेर हामी तर्सिन्छौँ, हात्तिन्छौँ, त्यति बेला यो ग्यास्ट्राइटिसको समस्या पनि हुनसक्छ भन्ने अर्को कुरालाई हामीले सोच्दैनौँ र यही विषयवस्तुमा छाती दुख्यो भने मुटुको समस्या हो कि ग्यास्ट्राइटिस भन्ने जुन एउटा हाम्रो इस्यु छ त्यसलाई आज कार्यक्रमको प्रथम यो सामग्री अन्तर्गत म राख्न चाहन्छु हाम्रो हेल्थ सेगमेन्टको। अनि समयले साथ दियो भने पायल्सका बिरामीले के खाने के नखाने अलिकति यो हामी चाहिँ डायटको बारेमा पनि अलिकति कुरा गर्नेछौँ। त प्रिय श्रोतावृन्द, आउनुहोस् सबैभन्दा अगाडि अब हाम्रो यो प्रथम सामग्रीतर्फ लागिहालौँ जसमा चाहिँ नि मुटु र ग्यास्ट्राइटिसको समस्याको बारेमा कुरा गर्छौँ। छाती दुवै समस्यामा दुख्छ, यो कसरी छुट्याउने भन्ने कुरामा अलिकति हामीले ध्यान दिने यो काम हामीले गर्नुपर्ने हुन्छ र यसैलाई आजको यो प्रथम सामग्रीको रूपमा तपाईँसँग सेयर गर्छु। धेरै मानिसले चाहिँ छाती दुख्यो भने मुटुको समस्या हो कि भनेर मुटु रोग विशेषज्ञ कहाँ पुग्छन् होइन, केही छाती रोग विशेषज्ञमा गाउँमा पनि पुग्छन् र त्यहाँ पुगेर जाँच गर्दा पनि समस्या समाधान नभएपछि अन्तिममा पेट तथा कलेजो रोग विशेषज्ञ कहाँ जान्छन्। सबै छाती दुखाइ मुटु रोग तथा छाती रोगले मात्रै हुँदैन, केही छाती दुखाइ ग्यास्ट्रिकको कारणले गर्दाखेरि पनि हुनसक्छ। त्यसैले यी दुईको लक्षणलाई थाहा पाउन सकियो भने चाहिँ समस्याको समाधान छिटो हुन्छ। छाती दुखाइ मुटुकै समस्या हो कि ग्यास्ट्राइटिस कसरी छुट्याउने त भन्ने प्रश्नलाई ट्याकल गरौँ सबैभन्दा अगाडि है। ग्यास्ट्राइटिसको दुखाइ र मुटुको दुखाइ कहिलेकाहीँ छुट्याउन अलिक गाह्रो हुन्छ, कहिलेकाहीँ इसिजी नगरिकन के को दुखाइ हो छुट्याउन सकिँदैन। प्राय जस्तो मुटुको दुखाइ खप्नै नसक्ने गरी भारी भएर केहीले थिचेको जसरी दुख्छ, यो ठाउँमा दुखेको छ भनेर देखाउन पनि गाह्रो हुन्छ। दुखाइ देब्रेकुम वा हाततिर सरेको छ भने त्यो मुटुको दुखाइ हो, हिँडुल गर्दा त्यो दुखाइ बढ्छ भने त्यो पनि मुटुको दुखाइ हो। छातीको मध्यभाग दुखाइ भन्दा बढी पोल्ने खालको हुन्छ, मुखमा अमिलो पानी आउँछ, घाँटीमा केही अड्केको जस्तो हुन्छ, करङको बिच भागबाट दुखाइ सुरु भएर माथितिर सर्दै आएको छ भने फेरि त्यो ग्यास्ट्राइटिसको दुखाइ हुन्छ। त ग्यास्ट्राइटिसमा कस्तो अवस्थामा दुखाइ हुन्छ भन्ने प्रश्नको कुरा गर्छु है। त अब लामो समयदेखि ग्यास्ट्राइटिसको समस्या भएका व्यक्ति जसले पटक पटक औषधि पसलबाट ग्यास्ट्राइटिसको औषधि किनेर खान्छन् तर चिकित्सकको सल्लाह लिँदैनन् भने उनीहरूमा यहाँ भर्खरै उल्लेख गरे जस्तोको दुखाइहरू हुन सक्छ। आजभोलि मानिसहरू आफ्नो कामको व्यस्तताले गर्दाखेरि खानपानमा त्यति साह्रो ध्यान दिँदैनन् होइन, अनि बेलुका डिनर पनि ढिलो गर्ने बित्तिकै खाना खाएर ओछ्यानमा पल्टिहाल्छन्। त खाना खाएको खाना मुख खाद्य नली हुँदै पेट अनि आन्द्रामा गएर पाचन हुने हो, तर खाना खाने बित्तिकै सुत्दा खाना राम्ररी पच्दैन र ग्यास्ट्राइटिसको समस्या हुन्छ। रातको समयमा हाम्रो पाचन प्रणाली बिहान र दिउँसोको तुलनामा अलिक कमजोर हुन्छ, यस्तोमा राति ढिलो खाना खाएपछि त्यो खाना राम्ररी पच्दैन र माथितिर नै फर्किन्छ, जसले गर्दा एसोफेगस भनिने पेट र घाँटी जोडिने खाद्य नलु चर्याउने, त्यहाँ घाउ हुने तथा त्यसले गर्दा नै दुख्ने पनि हुन्छ। बिहानको समयमा खाएको खाना छिटो र राम्ररी पच्छ भने बेलुकाको समयमा खाएको खाना अलि छिटो पच्छ। जसरी दिनभरिमा हाम्रो शरीर थाक्छ नि त्यसै गरी पाचन प्रणाली पनि थकित हुन्छ, अर्थात् स्लो मेटाबोलिजम यानि कि पाचन पनि कमजोर हुने प्रक्रिया सुरु हुन्छ। त पेटको खाना राम्ररी पच्न 1-4 घन्टा लाग्छ, खाना पेटबाट आन्द्रामा पुग्ने समय कम्तीमा पनि 1 घन्टा हो, त्यसअघि खाना पेटबाट आन्द्रामा खासै जाँदैन, यस्तोमा राति खाना खाने बित्तिकै पल्टिँदा खाना राम्ररी पच्दैन र ग्यास्ट्राइटिसको समस्या निम्तिन्छ।

नखाएको बेला दुखाइ कम भए जस्तो हुन्छ. अर्कोतिर प्यानक्रियाजबाट खाना पचाउने एन्जाइम पाचन रस भनेर जसलाई भनिन्छ यो निस्कन्छ. त्यसले अम्ललाई सामान्य बनाउँछ र खाना खाएपछि दुखाइ कम भएको जस्तो महसुस पनि हुन्छ. कुनै पनि खानेकुरा रातको समयमा धेरै मात्रामा खाइन्छ भने त्यसले पाचन प्रणालीलाई कमजोर बनाउँछ. त्यसैले पहिले सूर्यास्तपछि खानु हुँदैन भन्ने थियो. सूर्यास्तपछिको खाना विष समान हुन्छ भन्ने पनि गरिन्थ्यो. अहिले इन्टरमिटेन्ट फास्टिङ पनि यही कुरामा आधारित छ. राति अबेरसम्म काम गर्ने व्यक्तिले चिया बिस्किट चाउ चाउ चिप्स आदि खाने गर्छन्. यस्ता खानेकुरा यसै पनि पाचन प्रणालीको लागि राम्रो होइन, झन् रातको समयमा खाँदा त्यसले अझै बढी नकारात्मक असर गर्दछ. यस्तोमा अब दुखाइ कम गर्न के गर्ने त भन्ने प्रश्न पनि आउँछ होइन. लामो समय खाली पेट बस्दा वा एकै पटक धेरै खाना खाँदा पनि समस्या हुन्छ. त्यसैले थोरै थोरै पटक पटक खानुपर्छ जसले गर्दा पाचन प्रणाली राम्रो हुन्छ र ग्यास्ट्राइटिसको समस्या पनि निम्तिँदैन. लामो समयसम्म खानाको सन्तुलन नमिल्दा पनि ग्यास्ट्राइटिसको समस्या निम्तिन्छ. हाम्रो शरीर विकास हुँदै गर्दा हाम्रो शरीरका अङ्गहरू पनि विकास हुन्छ. 40 वर्षको उमेरमा 20 वर्षको उमेरमा जत्तिकै खानेकुरा पचाउन पक्कै पनि सकिँदैन. त्यसैले बढ्दो उमेर सँगसँगै खानाको मात्रा घटाउने तर बारम्बार खाने गर्नुपर्छ. ग्यास्ट्राइटिस तथा मुटुको समस्याबाट बच्न धेरै मसालेदार खानेकुरा र प्याकेट बन्द खानेकुरा जङ्क फुड आदि खानु हुँदैन. अनावश्यक रूपमा ब्रुफेन फ्लेक्सन जस्ता दुखाइ कम गर्ने औषधि नखाने, प्रशस्त मात्रामा पानी पिउने, तनाव कम लिने आदि गर्नुपर्छ. रातिको खाना सकेसम्म 7 बजेभन्दा अघि नै खाने. ढिलो हुन्छ भने पनि खाना खाएको 1 घन्टासम्म ओछ्यानमा नपल्टिने. खाना खाने बित्तिकै हिँड्ने गर्नु पनि फेरि राम्रो होइन. खाना खाएपछि परिवारका सदस्यसँग बसेर गफ गर्न सकिन्छ र खाना खाएको आधा घन्टा 1 घन्टापछि बरु हल्का सयर गर्नुभयो भने त्यो चाहिँ राम्रो हुन्छ. आजभोलि हामी 5 मिनटको बाटोमा पनि गाडी चढ्छौँ, हिँड्न पटक्कै रुचाउँदैनौँ जसले गर्दा पाचन प्रणाली बिग्रिन्छ र ग्यास्ट्राइटिसको समस्या निम्तिन्छ. ग्यास्ट्राइटिस मोटोपन लगायत अन्य समस्याबाट बच्न दैनिक 30 मिनट हिँड्डुल वा व्यायाम गर्ने गर्नुपर्छ. प्रिय श्रोताबृन्द, छातीको दुखाइ मुटुको दुखाइ मात्र होइन, कहिलेकाहीँ यो ग्यास्ट्राइटिसको दुखाइ पनि हुन्छ भन्ने कुरा मैले तपाईँसँग सेयर गरेँ प्रथम सामग्री अनुरूपको रूपमा यो हेल्थ सेगमेन्ट अन्तर्गत. अब दोस्रो सामग्री रूपमा हामी पाइल्सका बिरामीले के खाने के नखाने त भन्ने विषयवस्तुमा अलिकति कुरा गर्छौँ.

0: एक्सप्रेस गोर्खा रेडियो।
1: भनिन्छ हामीले जीवनमा जे जति गर्छौ त्यसमा कोही न कोही त माध्यम बनेकै हुन्छन्। त्यसैले आपसी सञ्जाल अति नै महत्वपूर्ण छ, जसले हामीलाई अन्य मानिस तथा अवसरहरूसँग जोड्ने काम गर्छ। मिलिट्री कोवर्किङ नेटवर्क यस्तै एउटा सञ्जाल हो, जस मार्फत फौजी जीवन साथीहरूले आफ्नो लागि एक स्वतन्त्र एवं व्यावसायिक जीवनको निर्माण हेतु मद्दत पाउन सक्छन्। वार्षिक 30 पाउन्ड शुल्क तिरेर तपाईँ पनि यसको सदस्य बन्न सक्नुहुन्छ अनि यहाँ उपलब्ध विभिन्न संघ संस्थाहरूसँग जोडिएर आफ्नो व्यावसायिक भविष्य निर्माणको लागि आवश्यक कला कौशल सिक्नुका साथै व्यक्तित्व विकासका अवसरहरूको पनि फाइदा लिन सक्नुहुन्छ। थप विवरण एवं सदस्यताको लागि हेर्नुहोस् military coworking.uk।
2: यो PFBS गोर्खा रेडियो हो।

আদরণীয় শ্রোতা বৃন্দ, ইউ এবার ছোট মিউজিক্যাল ব্রেক অথবা মানুষ সাংগীতিক বিশ্রাম থিও র এসো সাথ সাথমা অব আমি আগাড়ি বড়দেছি হাম্রো আজকে হেলথ সেগমেন্ট অন্তর্গত এই সামগ্রী নিরন্তরতা দিনপটি। পাইলস এক পীড়াদায়ী রোগ হো যসমা শৌচ গর্দা বিরামীলে অসহনীয় পীড়া ভোগ্নু পর্নে হুন্ছ। পাইলসমা মলদ্বার ওরপর ওয়া মলদ্বারক তল্লো ভাগকা নসাহরু সুন্নিন্ছ, যসলে গর্দা শৌচ গর্দা দুখ্নে র জ্বলন হুনে র কহিলেকাহিঁ রগত পনি আউন সক্ছ। পাইলসমা মলদ্বারবাট রগত বগ্নে র শৌচ গর্দা কড়া দুখ্নে মাত্র হইন, বস্ন র সুত্ন পনি সমস্যা হুন্ছ। ইয়ো রোগমা গলত খানপানলে সমস্যা র রোগলাই বড়াউন সক্ছ। তেসাইলে পায়ালসমা খানপানমা বিশেষ ধ্যান দিনু জরুরি হুন্ছ। পায়ালসকো উপচারকো লাগি ঔষধি সঙ্গেই খানামা পনি বিশেষ ধ্যান দিনুপর্ছ। তেসাইলে যসলাই পায়ালসকো সমস্যা ছ উসলে কে খানে র কে নখানে ভন্নে থাহা পাউনু জরুরি হুন্ছ। আউনুহোস্, পাইলসকো সমস্যামা কে খানে এস বিষয়বস্তুমা পহিলা কুরা গরৌ। পাইলস ভয়েকালে কব্জিয়ত হুনে খালকা খানেকুড়া খানু হুদৈন, এসমা ময়দা জন্য পরিকার, মাছা মাসু, অন্ডা, তারেক ভুটেকো মশালেদার খানা, অদুয়া, মরিচ, খুর্সানী, রক্সী, চুরোট আদি খানু হুদৈন। এসে গরিকন মাসু বা প্রশোধিত মাসুমা ফাইবার ইয়ানি কি রেসা কম হুনে ভয়েকো কারণে গর্দাখেরি পাচন প্রক্রিয়ামা সমস্যা হুন পুগ্ছ র কব্জিয়তকো সমস্যা শুরু হুন্ছ। তেসাইলে পাইলসকো সমস্যা ভয়েকা ব্যক্তিহরুকো লাগি মাসুকো সেবন নিকে নাই কম গর্নুপর্ছ ভনের পনি ভনিয়েকো ছ। এসকারণ ভুটেকো তারেকো খানা খাঁদা পাচন প্রক্রিয়ামা সমস্যা হুন্ছ। এস্তা খানা খাঁদা পচ্ন গাহ্রো হুন্ছ, তেসাইলে এস্তা খানা পনি নখানু নাই উচিত হুন্ছ। মাদক পদার্থকো সেবনলে দিশা ঝন সাহ্রো হুনে ভয়েকালে দিশা গর্নে সমস্যামা ঝন বড়ছ অথবা দিশা গর্নে সময়মা ঝন দুখাই বড়ছ। এসে গরিকন অত্যাধিক মশালা ভয়েকো অমিলো পিরো খানেকুড়াহরু খানু হুদৈন, কিনকি এস্তা খানেকুড়ালে বিরামীকো দুখাই র জ্বলন হুনে সমস্যালাই বড়াওয়া দিন্ছ। এসে গরিকন চিয়া, দহি, কফি, কোল্ড ড্রিঙ্ক, পাউডার জন্য খানেকুড়ালে পনি গর্মি গরাউনে ভয়েকালে কব্জিয়তকো সমস্যা ল্যাউন সক্ছ। अब यो त भयो पायल्सका बिरामीहरूले के नखाने भन्ने कुरा, त अब के खाने भनेर पनि अलिकति ध्यान दिउँ। खानपानले पनि तपाईँ हाम्रो शरीरलाई, तपाईँ हाम्रो स्वास्थ्यलाई निकै नै असर पुर्याउँछ भन्ने कुरा त मैले तपाईँलाई भनिराख्नु पक्कै पनि परेन होइन। सबैभन्दा अगाडि चाहिँ पायल्सका बिरामीहरूले ध्यान दिनुपर्ने कुरा हो सम्पूर्ण अन्न, यानि कि होल ग्रेन भनेर भनिन्छ होइन। अन्नमा प्रशस्त फाइबर पाइन्छ, यसले पाचन प्रणालीलाई राम्रोसँग काम गर्न मद्दत गर्छ र पेटलाई सजिलै सफा गर्छ। त्यसैले पायल्स भएमा ओट्स, ब्राउन राइस, होल गहुँ आदिलाई आहारमा प्रवेश गर्नुपर्छ र दालको सेवन पनि निकै नै फाइदाजनक मानिन्छ। यसै गरिकन फलफुलको कुरा गरौँ, प्रशस्त मात्रामा फलफुलको सेवन गर्नु राम्रो हुन्छ। फलफुलमा केरा, स्याउ, अङ्गुर, तरबुज, नास्पति, जामुन र सुन्तला आदि समावेश गर्नुहोस्। अनि भिटामिन बाहेक यसमा फाइबर पनि हुन्छ जुन पायल्समा फाइदाजनक हुन्छ। यसै गरिकन हरियो सागसब्जीको कुरा गरौँ, अब हरियो सागसब्जीको सेवनले पायल्सको समस्याबाट धेरै हदसम्म राहत मिल्छ। यसमा धेरै प्रकारका एन्टिअक्सिडेन्ट्स हुन्छन्, भिटामिन्स हुन्छन् र लवण हुन्छन् जसले पायल्सको लक्षणलाई कम गर्न मद्दत गर्छ। यसका लागि पालक, बन्दागोबी र ब्रोकोली आदि जस्ता हरियो सागसब्जीको प्रशस्त मात्रामा प्रयोग गर्नु राम्रो हुन्छ। यसै गरिकन प्रशस्त मात्रामा पानी पिउने गर्नुपर्छ। पेटको अधिकांश समस्याको उपचार पानी नै हो। यदि पाइल्सबाट पीडित हुनुहुन्छ भने पर्याप्त मात्रामा पानी पिउनुपर्छ। यसो गर्नाले पाचन प्रणाली राम्रोसँग काम गर्न सुरु गर्छ यसले, अनि कब्जियत पनि हुँदैन र पेट सफा गर्न पनि सजिलो हुन्छ। यसै गरिकन सलादको कुरा गरौँ, सलाद भन्ने बित्तिकै स्वास्थ्यको लागि हरेक प्रकारले यो राम्रो हुन्छ भन्ने कुरा त तपाईँलाई थाहा छँदैछ होइन। यसमा चाहिँ थुप्रै प्रकारका चाहिँ काँचो खान मिल्ने खालका तरकारीहरू पर्दछन् जस्तो कि मुला, गाजर, काँक्रो आदि इत्यादि होइन, जसले खाना पचाउन र कब्जियतको समस्याबाट राहत प्रदान गर्न मद्दत गर्छ। साथै यसमा पानीको मात्रा पनि हुन्छ जुन हाम्रो शरीरको लागि अत्यन्तै आवश्यक पनि छ र एकदमै राम्रो पनि मानिन्छ होइन। र भेडे खुर्सानीको
कुरा गर्छु। अब भने म अन्त्यमा भेडे खुर्सानी यानि कि बेल पेपर भनेर भन्छौँ हामी होइन, यसमा पानी र फाइबरको अनौठो संयोजन हुन्छ। यसले पेट सफा गर्न र पाइल्सको समस्यालाई हटाउन धेरै नै मद्दत गर्छ। त्यसैले पाइल्सको समस्या भएका व्यक्तिले खानेकुरामा अथवा खानामा आफ्नो खानामा भेडे खुर्सानीको चाहिँ समावेश गर्नु अत्यन्तै राम्रो हुन्छ। यसले चाहिँ उहाँहरूलाई यानि कि पाइल्सका बिरामीहरूलाई धेरै हदसम्म मद्दत मिल्दछ भन्दा फरक नपर्ला। त प्रिय श्रोतावृन्द, विभिन्न प्रकारका रोगहरूमा स्वास्थ्यसँग सम्बन्धित समस्याहरूमा खानपानको पनि ठुलो भूमिका हुन्छ होइन। हामीले जस्तो खानेकुरा खान्छौँ त्यस्तै नै हाम्रो स्वास्थ्य बन्छ, त्यस्तै नै हाम्रो शरीर हुन्छ भन्ने कुरा त मैले बारम्बार भन्दै आएकी छु। यो कुरा तपाईँले पनि पक्कै मान्नु नै हुन्छ होला होइन। त यस कारण गर्दाखेरि पाइल्सका बिरामीहरूले कस्तो खानेकुराहरू खाँदा ठिक हुन्छ, कस्तो खानेकुराहरू बार्दा ठिक हुन्छ भन्ने कुरा पनि मैले तपाईँसँग सेयर गरेँ। र यो दुईवटा सामग्री आज जुन मैले प्रस्तुत गरेँ पक्कै पनि तपाईँहरू सबैलाई उपयोगी साबित हुन्छ होला भन्ने आशा गरेको छु यो बेलामा। अब भने आजको हेल्थ सेगमेन्टलाई यतिमै सम्पन्न गर्दै अगाडि बढ्ने बेला भइसकेको छ र अर्को चरणमा हामी भेट गर्नेछौँ अनि समाचार पश्चात फेरि पनि म हाजिर हुने नै छु। तर समाचारतर्फ लाग्नु पूर्व एउटा छोटो मिठो गीत त तपाईँलाई सुनाउनै पर्यो अनि त्यस पश्चात पनि समाचार सँगसँगै कार्यक्रमको अर्को चरणमा जाउँला है त।

0: Pilain Buddy.
1: On air.
0: Appmaa.
1: Ani smart speaker maa bhanhos.
2: Play BFBS.
0: You, BFBS Gotha Radio Ho.
1: Gotha Radio Ho.
3: भदौ 23 र 24 को जेएनजी आन्दोलनका बेला पूर्व प्रधानमन्त्री गृह र संचार मन्त्रीसँगै हाल सांसद बनेका 15 जना राष्ट्रपति नेता समेतले मानवाधिकार उल्लंघन गरेको ठहरसहित मानवाधिकार आयोगले प्रतिवेदन सार्वजनिक गरेको छ। आयोगले नेपाल प्रहरी सशस्त्रका आईजीपीसँगै काठमाडौँका तत्कालीन सीडीओले समेत मानवाधिकार उल्लंघन गरेको भन्दै विभागीय कार्यवाहीको सिफारिस गरेको हो। त्यो बेला सेनाले समेत सुरक्षाको लागि अपेक्षित भूमिका निर्वाह नगरेको आयोगको ठहर छ। आयोगले भदौ 23 र 24 गतिको विद्रोह भएका मानवाधिकार उल्लंघनका घटनाबारे प्रतिवेदन सार्वजनिक गर्दै तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली, गृहमन्त्री रमेश लेखक र संचार मन्त्री पूर्व पृथ्वी सुब्बा गुरूङलाई कानून बनाएर कार्यवाहीको दायरामा ल्याउन सिफारिस गरेको छ। आयोगले नेपाल प्रहरीका तत्कालीन आईजीपी चन्द्र कुबेर खापुङ, वर्तमान आईजीपी एवं त्यो बेलाका एआईजी दानबहादुर कार्कीसहित आईडीआईजी ओम राणा, एसएसपी विश्व अधिकारी, सशस्त्रका एआईजी नारायण प्रसाद पौडेल, एसपी जीवन केसी, राष्ट्रिय अनुसन्धान विभागका निर्देशक कृष्ण खनाल र काठमाडौँका सीडीओ छविलाल रिजाललाई मानवाधिकार उल्लंघन गरेकोमा विभागीय कार्यवाहीको सिफारिश गरेको हो। भदौ 23 गते बानेश्वर र संसद भवन क्षेत्रमा खटिएका नेपाल प्रहरी, सशस्त्र र राष्ट्रिय अनुसन्धान विभागका फिल्ड कमाण्डरलाई पनि विभागीय कार्यवाहीको सिफारिश गरिएको छ। आयोगले हाल संसद पुगेका राष्ट्रपतिका 15 जना सांसद सहित भीड़लाई उक्साएर सुरक्षा फौजमाथि हिंसात्मक व्यवहार गर्न उक्साएको दावीसहित टीओबी समूह लगायतका व्यक्तिमाथि अनुसन्धान र कार्यवाहीको सिफारिश गरेको छ। हालका प्रधानमन्त्री एवं काठमाडौँका तत्कालीन मेयर बालेन्द्र शाहले भने घटनामा देखिने गरी भूमिका नखेलेको आयोगको भनाइ छ। राष्ट्रपा सभापति रवि लामी छानेले भने कैदबाट भागेर फौजदारी अपराध गरेको आयोगको ठहर छ। आयोगले सदस्य लीला थापाको नेतृत्वमा समिति गठन गरेको थियो। आयोगले आजै प्रधानमन्त्री कार्यालयमा प्रतिवेदन बुझाएको आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्ने गरी संघीय संसदको संयुक्त बैठक यही जेठ 15 गते शुक्रबार बस्ने भएको छ। प्रतिनिधि सभाको आजको बैठकमा सभामुख डोल प्रसाद अर्यालले अपरान्ह 4 बजी संयुक्त बैठकका लागि पाउने 4 बजी नै प्रतिनिधि सभा र राष्ट्रिय सभाका सांसदहरूलाई उपस्थित भइसक्न सूचित गर्नुभएको छ। गणतन्त्र दिवसको अवसर पारेर जेठ 15 गते बजेट प्रस्तुत गर्ने व्यवस्था छ। नेपालको संविधान 2072 जारी भएपछि संविधानमै स्पष्ट व्यवस्था गरेर प्रत्येक वर्ष जेठ 15 गते दुवै सदनको संयुक्त बैठकमा बजेट प्रस्तुत गर्ने मिति तय गरिएको छ। बजेट प्रस्तुत भइसकेपछि प्रतिनिधि सभाको छुट्टै बैठक पनि जेठ 15 गते शुक्रबार नै बेलुकी 5:30 बजे बस्ने जानकारी पनि सभामुख अर्यालले गराउनु भएको छ। पूर्व राष्ट्रपति डाक्टर रामवरण यादवले गणतन्त्र दिवसको अवसरमा प्रधानमन्त्री बालेन्द्र शाहले देशवासीलाई सम्बोधन नगर्ने कुरामा असन्तुष्टि जनाउनु भएको छ। आज नेपाल प्रेस युनियनको 35 औं स्थापना दिवस तथा विधानसभाको उद्घाटन समारोहलाई सम्बोधन गर्दै उहाँले गणतन्त्र दिवसमा प्रधानमन्त्री बालेन्द्रले सम्बोधन मार्फत आफ्ना दृष्टिकोण जनतालाई सुनाउनु पर्ने बताउनु भएको हो। यादवले विभिन्न आन्दोलनबाट प्राप्त मुलुकले प्राप्त गरेका उपलब्धिका बारेमा प्रधानमन्त्रीको धारणा आफूले पनि सुन्न चाहेको उल्लेख गर्नुभएको छ। लुम्बिनी प्रदेश सरकारको वार्षिक नीति तथा कार्यक्रम बहुमतले पारित भएको छ। प्रदेशसभाको आजको बैठकले आर्थिक वर्ष 2083-84 वार्षिक नीति तथा कार्यक्रम बहुमतले पारित गरेको हो। मुख्यमन्त्री चेतनारायण आचार्यले नीति तथा कार्यक्रम पारित गरियोस् भन्ने प्रस्ताव पेश गर्नुभएको थियो। बैठकमा नीति कार्यक्रममाथि उठेका प्रश्नको जवाब दिँदै मुख्यमन्त्री आचार्यले प्रदेशको समृद्धि, आर्थिक उन्नति र नागरिकको जीवनस्तर सुधारलाई केन्द्रमा राखेर नीति तथा कार्यक्रम ल्याइएको उल्लेख गर्दै कार्यक्रमहरू बजेट मार्फत कार्यान्वयन गरिने विश्वास व्यक्त गर्नुभएको छ। सर्वोच्च अदालतका न्यायाधीश तिलप्रसाद श्रेष्ठले आफ्ना लागि स्वतस्फूर्त रूपमा सहयोगका लागि संकलन गर्न थालिएको रकम रोक्न अनुरोध गर्नुभएको छ। आज प्रेस विज्ञप्ति जारी गर्दै आर्थिक रकम संकलनको काम रोक्न भन्नुभएको हो। उहाँलाई यौन व्यवहार सम्बन्धी गम्भीर समस्या देखिएपछि न्यायपालिका अधिकृत समाजले आर्थिक सहयोगका लागि रकम संकलन गर्न थालेको थियो। श्रेष्ठको भारतको नयाँ दिल्लीको राजीव गान्धी क्यान्सर इन्स्टिच्युट एण्ड रिसर्च अस्पतालमा उपचार भइरहेको छ। बेलायतका पूर्व प्रधानमन्त्री टोनी ब्लेयरले अहिलेको सरकारसँग मुलुकलाई पार लगाउने कुनै गतिलो योजना नै नभएको आरोप लगाउनु भएको छ। सर कियर स्टार्मरको नेतृत्वमाथि पहिलोपटक आलोचनायुक्त टिप्पणी गरेका ब्लेयरले कर कटौती र परोपकारी खर्च घटाउने लगायतका योजना लागू गर्नुपर्ने सुझाव समेत दिनुभएको छ।
4: You can't carry on the situation where you're going to end up, if you're not careful, spending more on incapacity and disability benefits than you are on defence. And then I know, again, all of these changes are really difficult, which is why I think whoever takes them on is going to have a really tough time.
3: एसियन गेम्स छनौटमा नेपालले विजय शुरूआत गरेको छ। आज मलेसियामा भएको खेलमा चीन नेपालले चीनमाथि 19 रनको जित निकालेको हो। नेपालले दिएको 126 रनको लक्ष्य पक्षाएको चीनले विश्वभरमा 5 विकेटको क्षतिमा 106 रन मात्र बनाउन सक्यो। हस् त अहिलेसम्मका खबर यति नै। नमस्कार।
2: यो BFBS गोर्खा रेडियो हो।

उडी जाउँ भने म पन्छी होइन, बस्नलाई यहाँ मेरो मन छैन. मिठो क्लासिक नम्बर तपाईँले सुनाउनुहुन्थ्यो आदरणीय श्रोता वृन्द. यो गीतमा आवाज स्वर सम्राज्ञी अरुणा लामाको हामीले सुन्दै थियौँ. तपाईँहरू सबैले पनि पक्कै इन्जोय गर्नुभयो होला यस गीतलाई. अत्यन्तै मिठो गीत, पुरानो तर जतिपटक सुने पनि सुनौँ सुनौँ लाग्ने यो गीत रहेको थियो. क्लासिक नम्बरभन्दा सायद फरक नपर्ला प्रिय श्रोता वृन्द. यही नै गीतको साथसाथमा आजको हाम्रो कार्यक्रम दिवाको सिलीको यो दोस्रो चरणको यात्रा पनि सुरु भइसकेको छ, शुभारम्भ भइसकेको छ. यहाँहरू सबै सबै सबैलाई नै सुस्वागतम यहाँ अभिवादन गर्न चाहन्छु. कार्यक्रममा आज यो चरण अन्तर्गत एकै कलाकारका गीत सङ्गीतहरू स्रष्टा एक सृजना अनेक अन्तर्गत हामी सुन्नेछौँ. र अरुणा लामा भन्ने बित्तिकै यो गीतहरूको जुन चाहिँ नामहरू हाम्रो दिमागमा आउँछ होइन, त्यो एक से भर्खर एक भनेर भनिन्छ नि, त्यस्तै नै छ भन्दा फरक पक्कै पनि नपर्ला. जति नै समय भए पनि अरुणा लामाका गीतहरू सुनेर सकिँदैनन् र धित पनि मर्दैन जति सुने पनि, सुनौ सुनौ लाग्ने यस्ता क्लासिक नम्बर्सहरू कालजयी गीत सङ्गीतहरूको जुन एउटा सृजना गर्नुभएको छ उहाँले त्यसको बयान गरेर साथ दिने छैन. त यस्तै मिठा मिठा गीत सङ्गीतहरू आज स्रष्टा एक सृजना अनेक अन्तर्गत अरुणा लामाको आवाजमा हामी सुन्नेछौँ र उनीहरूलाई आज हामी सम्झना गर्नेछौँ. विशेष गरिकन नेपाली गीत सङ्गीतको क्षेत्रमा उहाँले जुन एउटा चाहिँ आफ्नो योगदान पुर्याउनु भएको छ त्यसको सम्मान गर्नेछौँ, त्यसको कदर गर्दै त्यसको सम्झना गर्दै आजको यो घन्टा यो प्रस्तुतिलाई उहाँप्रति नै हामी समर्पित गर्दछौँ. अर्को गीत सुनौँ अब उहाँले गाउनुभएको फुललाई सोधे कहाँ गयो कता गयो भवन, अर्को एउटा क्लासिक नम्बर अरुणा लामालाई हामी यो गीतबाट अब फेरि पनि सम्झना गरौँ है त.

स्कुललाई सोधै कहाँ गयो कता लाग्यो भवरा अर्को एउटा क्लासिक नम्बर तपाईँ सबैले पक्कै पनि सुन्नुभएको छ होला यस गीतलाई र यो मिठो गीत स्वर्गीय सम्राज्ञी अरुणा लामाको आवाजमा सुनाउँदै अगाडि बढेको छु र आज स्रष्टा एक सृजना अनेक अन्तर्गत अरुणा लामाले गाउनुभएका मिठा मिठा गीत सङ्गीतहरू तपाईँको लागि राख्ने मेरो तयारी रहेको छ आज अरुणा लामालाई हामी सम्झना गर्छौँ उनका गीतहरू मार्फत हामी एकपटक फेरि पनि अरुणा लामाको सम्झनामा डुब्छौँ भन्दा फरक नपर्ला किनभने स्रष्टा सर्जकहरू यस्तो धरोहरहरू हुन् हाम्रो लागि जो चाहिँ यो दुनियाँमा नभए तापनि जसले यो दुनियाँबाट बिदा लिएर गइसके तापनि हाम्रो मन मस्तिष्कमा सदा सदा सदा अजर अमर भएर रहिरहेका हुन्छन् यस्तै यस्तै कलाकारहरूका गीत सङ्गीतहरू सुन्दै सुनाउँदै अगाडि बढ्ने क्रममा सधैँ बुधबार म कार्यक्रमको यो चरणमा एक एक कलाकारका गीत सङ्गीतहरू राख्छु र त्यस अन्तर्गत चाहिँ स्रष्टा एक सृजना अनेकमा हामी त्यो कलाकारको कुरा गर्ने गर्छौँ त्यो कलाकारको सम्झना गर्ने गर्छौँ अनि त्यही कलाकारले हाम्रो लागि छोडिगएका सुन्दर मिठा गीतहरू सुनेर इन्जोय पनि गर्ने गर्छौँ आज अरुणा लामा जसलाई हामी नेपाली गीत सङ्गीतको क्षेत्रमा स्वर सम्राज्ञी भनेर चिन्छौँ उनकै गीत सङ्गीतहरू हामी सुन्छौँ आज अरुणा लामा भन्ने बित्तिकै प्रायः वेदना व्यथा र पीडाका गीतहरू नै हाम्रो मानस पटलमा जीवित भएर आउँछन् किनभने अरुणा लामाका गीतहरूमा प्रायः यस्तै व्यथा यस्तै वेदना यस्तै पीडाहरू छल्किएका हुन्छन् र यी व्यथा यी पीडा यी वेदनाहरूले हाम्रो मनलाई पनि छिरा छिरा बनाइदिन्छ एकदमै हामीलाई पनि त्यो एउटा पीडाको गहिराईमा डुबाइदिन्छ जसलाई चाहिँ महसुस गरेर यी गीतहरू अरुणा लामाले गाएकी थिइन् त यो नै सफलता हो एउटा सर्जकको एउटा स्रष्टाको आफ्नो गीतहरू मार्फत जुन भावनाहरू व्यक्त गरिएका हुन्छन् ती भावनाहरूलाई यस्तो तरिकाले व्यक्त गर्नु त्यो भावनाले चाहिँ हरेकलाई डुबाइदिन्छ त्यो भावनामा एकदमै हराउनमा चाहिँ बाध्य बनाइदिन्छ र त्यो नै एउटा सर्जकको एउटा स्रष्टाको नै सफलता हो र यस मायनामा हामी स्वर सम्राज्ञी अरुणा लामालाई अत्यन्तै सफल गायिकाको रूपमा लिन सक्छौँ भन्दा सायद म गलत हुन्न होला जस्तो लाग्छ स्वरमा नै स्वर सम्राज्ञी अरुणा लामाको एकदमै कारुणिकता भरिएको थियो जन्मजात नै स्वरमा त्यो प्रकारको एउटा चाहिँ भावना व्यक्त गर्न सक्ने क्षमता लिएर जन्मिएकी थिइन् अरुणा लामाभन्दा फरक नपर्ला र अर्कोतिर फेरि उनको जीवन पनि सङ्घर्षै सङ्घर्षले बेरिएको थियो व्यथै व्यथाले भरिएको थियो र दुःखै दुःखले चाहिँ नि पूर्ण भएको थियो जस कारण गर्दाखेरि उनको गीत जुन हामी सुन्छौँ अहिले उनको गीतको जुन एउटा अभिव्यक्ति थियो त्यो चाहिँ एकदमै स्वयं आफ्नै मनको अभिव्यक्ति उनको रहेको थियो न कुनै प्रकारको चाहिँ कोसिस नै गर्न नपरिकन त्यो जुन कारुणिकता चाहिँ उनको आवाजमा उनको गीतमा छचल्किन्थ्यो भन्दा फरक नपर्ला मानव अरुणाको जीवन नै एउटा दुःखात्मक कथा थियो अनि यही कथा नै नेपाली साङ्गीतिक फाँटमा एउटा ज्वलन्त करुणाको उदाहरण बनेर अरुणा लामाको उदय भयो अनि त्यही कथाले नै उनलाई स्वर सम्राज्ञी हामीले बनायौँ होइन मेलोडी क्विन पनि भनियो नाइटिङ्गेल अफ हिमालय पनि भनियो उनलाई त्यति मात्र होइन गीतका पारखले उनलाई ट्रेजेडी क्विन पनि भन्थे यी सबै बेहोरालाई जोडेर छोटकरीमा अरुणा लामाको परिचय दिँदा उनी स्वर सम्राज्ञी थिइन् जुन हामी सबैले स्वीकारेका छौँ र जुन हाम्रो मनमा उनको छवि छ त्यो कुनै स्वरको एउटा सम्राज्ञीभन्दा कम त पक्कै पनि छैन होइन र स्पेसली उनको गीतहरूमा चाहिँ हामी अलिकति ट्रेजिक कलर्सहरू फेर्छौँ होइन अलिकति दुखान्त अलिकति वियोगान्त खालका चाहिँ भावहरू उनको गीतहरूमा हामी पाउँछौँ र त्यस्तै गीतहरूमा उनको चाहिँ बढी भनौँ न उनलाई सुट गरेको अथवा बढी उनको चाहिँ अभिव्यक्ति भएको र बढी उनको सफलता त्यसमा भएको जस्तो हामी पाउँछौँ भन्दा फरक नपर्ला उनलाई प्रायः सुट हुने गीतहरू पनि अलिकति वियोगान्त खालका अलिकति ट्रेजिक गीतहरू नै हुन् र उनको जीवन पनि यस्तै ट्रेजेडी यस्तै वियोगले परिपूर्ण अनि उनको आवाज भगवान्ले त्यस्तै नै दिनुभएको थियो त्यो कारण गर्दाखेरि पनि यो जुन एउटा संयोजन थियो यो जुन एउटा चाहिँ उनको जीवनमा जे जति कुराहरू आए र उनको आवाजमा जुन प्रकारको कारुणिकता थियो यो सबैले गर्दाखेरि नै उनलाई चाहिँ एउटा भनौँ न
ट्रेजेडी क्वीन अथवा त्यो एउटा खिताब जुन दिएको थियो त्यो उनले प्राप्त गरेकी हुन् जस्तो लाग्छ मलाई चाहिँ है. र अरुणा लामाको कुरा गर्नुपर्दा उनको रेकर्डेड पहिलो गीत थियो हे कान्छा मलाई सुनको तारा खसाइदेऊ. न यो गीत त अब मैले तपाईँलाई भनिरहन नै परेन होइन, यो गीत स्वयं नै अरुणा लामाको एउटा चाहिँ परिचय हो भन्दा फरक पक्कै पनि नपर्ला. र यो गीत उनको प्रथम रेकर्डेड गीत रहेको थियो र त्यस पश्चातका गीतहरू यस्ता सयौँ गीतहरू छन् जुन गीतहरू आज पनि अजर अमर भएर हाम्रो चाहिँ मनमस्तिष्कमा छापिएका छन् होइन. र यो गीतको कुरा गर्नुपर्दा उनले रेडियो नेपालमा विक्रमसम्म 2016 सालमा रेकर्ड गराएकी थिइन्. पहिलो गीत रेकर्डिङ गरेको अर्को वर्ष अर्थात् विक्रमसम्म 2017 सालमा उनले दार्जिलिङको गभर्मेन्ट कलेजबाट स्नातक उत्तीर्ण गरेकी थिइन्. र नेपाली गीत फाँटमा अरुणाको एउटा बेग्लै स्वर्णिम अभिलेख विशिष्ट स्थान र अभूतपूर्व देन रह्यो भन्दा सायद गलत हुँदैन होला जस्तो लाग्छ मलाई है. अनि नेपाली गायनको इतिहासमा हाँसी हाँसी पनि बेदनाका गीत गाउने कलाकारहरूमा अरुणा लामालाई भेट्न सक्नेहरू कोही पनि छैनन्. अरुणा लामालाई नै सर्वोत्कृष्ट मानिन्छ यो क्षेत्रमा र उनको यही कारुणिक स्वरलाई हृदयान्तदेखि स्वीकार्दै नेपाली गायनकी शिखर तारादेवीले पनि भनेकी थिइन् एकपटक, दुःख र वेदनाको स्वरबाट अरुणाले नेपाली परिवेश ढाकेकी थिइन् भनेर. स्वर किन्नरी तारादेवी जो आफै नै गायकीको मामलामा अत्यन्तै उत्तम थिइन्, उनले जुन अभिव्यक्त गरिन् अरुणा लामाको बारेमा यसबाट पनि हामी बुझ्न सक्छौँ कि अरुणा लामाको गायकी कुन स्तरको थियो भनेर है, कुन स्तरको उनी कलाकार थिइन् भनेर. त प्रिय श्रोता पनि आज यिनै कला अरुणा लामाका केही गीत सङ्गीतहरू हामी सुनिरहेका छौँ र यिनै गीत सङ्गीतहरूलाई चाहिँ हामी इन्जोय गरिरहेका छौँ. र अब फेरि पनि अर्को एउटा गीत म तपाईँको लागि राखिहाल्न चाहन्छु र यो गीत सुनाउनु पर्दाखेरि ओभियसली उनको प्रथम रेकर्डेड गीत हे कान्छा मलाई सुनको तारा खसाइदेऊ न, यसमा उनलाई रुद्र गुरुङले साथ दिएका छन्. सुनौँ है त यसलाई.

तपाईको जीवनलाई व्यवस्थित बनाउन तपाईलाई चाहिने जीवन कौशलहरू के हुन सक्छन्? आत्मविश्वास र आत्मसम्मान, लचिलोपन, चिन्ता र तनाव व्यवस्थापन गर्ने क्षमता, लक्ष्य निर्धारण। हजुर, यी सबै जरुरी कुराहरू हुन् जीवनको लागि र भेटरनहरूका लागि। यी अनि यस्ता थुप्रै जरुरी जीवन कौशलहरू सिक्ने थलो हो द वरियर प्रोग्राम। हाम्रो व्यक्तिगत विकासका प्रशिक्षणहरूले तपाईँको जीवनलाई व्यवस्थित बनाउनमा ठूलो मद्दत गर्छ। हामी अनलाइन साथै आवश्यक प्रशिक्षण सञ्चालन गर्छौँ, जस मार्फत तपाईँले विभिन्न जीवन उपयोगी कला कौशल सिक्नुका साथै आफ्नो व्यक्तिगत विकासको लागि चाहिने तालिम पनि लिन सक्नुहुन्छ। 5 आधा दिनको अनलाइन तालिम वा 3 पूरा दिनको आवश्यक तालिम लिएर आफ्नो समग्र व्यक्तित्व विकास गर्नका लागि इच्छुक हुनुहुन्छ भने आजै आफ्नो कदम चालिहाल्नुहोस् द वरियर प्रोग्राम तर्फ। यति मात्र होइन, प्रशिक्षण पश्चात पनि निरन्तर तालिमको अनुगमन हुनेछ अनि 12 महिनासम्म टेलिफोन मार्फत सहयोग उपलब्ध रहनेछ। यस बारे विस्तृत जानकारी तथा आवेदनको लागि हेर्नुहोस् warriorprogram.org.uk। यो BFBS गोर्खा रेडियो हो।

उदास मेरो जीवन कथा कसैलाई भनिन मिठो गीत अहिले हामी सुन्दैथ्यौँ स्वर सम्राज्ञी अरुणा लामाको आवाजमा प्रिय श्रोताबृन्द र आज उनैका गीतहरू सुन्दै उनैलाई हामी सम्झना गर्दैछौँ नेपाली गीत सङ्गीतको क्षेत्रमा अरुणा लामा भन्ने बित्तिकै अत्यन्तै सम्मानको साथमा लिइने नाम हो भन्दा फरक पक्कै पनि नपर्ला र उनको कुरा गर्नुपर्दाखेरि जन्म दार्जिलिङको घुम पहाडमा भएको थियो विक्रम सम्म 2002 साल भदौ 24 गते आइतबारको दिन अनि उनको चिनाको नाउँ चाहिँ दाँतेमा तामाङ थियो उनी सानैदेखि नाच्न गाउन भनेपछि हुरुक्कै हुन्थेन अनि सानामा गीत गाउँदा उनी अग्लो माइकमा पुग्न सक्दिनन्थिन् तर यस्तो स्थितिमा उनलाई उनका बाबुले काँधमा बोकेर माइकसम्म पुर्याइदिन्थे 7-8 वर्षकै हुँदादेखि नै उनले गीत गाएर दार्जिलिङमा आफ्नो नाम चलाएकी थिइन् अथवा दार्जिलिङलाई नै हल्लाएकी थिइन् भन्दा फरक नपर्ला ओभियसली 7-8 वर्षको कलिलो उमेरमा अत्यन्तै भनौँ न एउटा एकदमै परिपक्व गायिकाको जस्तो रूपमा गीत गाउने सुरतालको पकड त्यस्तै स्वर त्यस्तै सुन्दर प्रस्तुति त्यसै नै राम्रो हुने भयो होइन र त्यो 7-8 वर्षको कलिलो उमेरमा त्यति परिपक्वताको साथमा गीत गाउने कलाकार भनिसकेपछि उनको नाम त अब चल्ने नै भयो र यसै गरिकन हुर्किँदै बढ्दै जाँदाखेरि 15-16 वर्ष उमेर टेकेपछि उनको गीत गाउने रहर गीतको सुरताल र गीतका शब्दहरूले अझ फैलिने मौका पाइसकेको थियो अझ मौलाइसकेको थियो अत्यन्तै शिखरमा पुगिसकेको थियो त्यो एउटा चाहना त्यो एउटा इच्छा होइन त्यसपछि त निरन्तर गीत गायनमा नै उनको चाहिँ उन्नति हुँदै गयो प्रगति हुँदै गयो उनले चाहिँ निरन्तर गीत गायनमा नै आफ्नो समय सुम्पिँदै गइन् र अरुणा लामा 13 वर्षको हुँदा यिनको भेट चाहिँ शरण प्रधानसँग भएको थियो र अम्बर गुरुङसँग सङ्गीत सिक्न जाँदा शरण प्रधान र अरुणा लामा एकअर्काप्रति आकर्षित भएका थिए र परिणामस्वरूप अरुणा लामाले 19 वर्ष टेक्न साथ शरणको इच्छालाई स्वीकार गर्दै उनीसँग बिहे गरेकी थिइन् विक्रमसम्म 2020 साल असार 25 गते अरुणा वैवाहिक जीवनमा प्रवेश गरेकी थिइन् र बिहे अघि र पछि यी दम्पति स्कुलको शिक्षण पेसासँग आबद्ध रहेका थिए र अरुणा अनि शरणको मिलनबाट एउटी छोरी सपना र एउटा छोरा सुप्रित जन्मिए छोरी सपना पनि गीत गायनमा अग्रसर भइन् अरुणा र शरणको दाम्पत्य जीवन 10 वर्ष पुग्दा नपुग्दै अरुणाको जीवनमा एउटा विनाशको हुन्डरी आयो एउटा कालो आँधी आयो र उनको टाउकोमा चाहिँ ठुलो वज्रपात पर्यो भन्दा फरक पक्कै पनि नपर्ला अर्थात् भनौँ शरण प्रधान मूर्छा पर्दा पर्दै संसारबाट नै बिदा भए अनि अरुणा लामाको संसार अन्धकारले भरियो भन्दा सायद गलत हुँदैन होला प्रिय श्रोताबृन्द र यस्तो

अरुणा लामालाई रङ्गमञ्चमा पुर्याए। त्यसपछि उनी त्यही चाहिँ भनौँ हराउन थालिन्। उनको पीडाले त्यही नै एउटा निकासा पाउन थाल्यो र पुनः गीत गायनमा आफ्नो निष्ठाको साथमा उनी समर्पित भइन् प्रिय श्रोताबृन्द। यही बेलामा उनले गाएको अत्यन्तै हृदयविदारक गीत अब हामी सुन्छौँ।

पोहोर साल खुसी फाल्दा जतन गरी मनले चाले अत्यन्तै मिठो गीत यो गीतको गहिराईमा डुब्दाखेरि साँच्चै नै तपाईँ हाम्रो मन पनि अत्यन्तै यसले चाहिँ छिया छिया बनाएको महसुस हामीले पक्कै पनि गर्न सक्छौँ. स्पेसली अरुणा लामाले जुन बेलामा यो गीत गाएकी थिइन्, जुन वेदनामा डुबेर यो गीत गाएकी थिइन्, त्यसलाई महसुस गर्दाखेरि त साँच्चै नै तपाईँ हामी सबैको मन पनि त्यसरी नै रोयो होला, भन्दा सायद फरक पक्कै पनि नपर्ला. आफ्नो पतिको देहान्तपछि उनलाई आर्थिक अवस्थाले साह्रै नै रन्थन हुन थाल्यो. तर पनि आफ्नो यात्रामा सङ्घर्षरत उनी रहिरहन्, एकातिर जागिर अर्कोतिर गायनलाई पनि उचाल्दै निरन्तर अगाडि बढिन् र उनको सङ्गीतप्रतिको झुकावले नेपाली समाज उनीप्रति नतमस्तक रह्यो. उनको गायनको सिप र गलाको भाकाले नेपालीहरूलाई एक छत्र प्रेममा डुबाउन थाल्यो. त अरुणाको गायनले नेपाली धरतीमा राम्ररी जडा गाडिसकेको थियो. गायनको लामो सेवा र निपुणतापूर्ण काम गरे बापत उनले प्रबल गोर्खा दक्षिण बाहुबाट विभूषित हुने मौका पाइन्. साथै उनले

नरता पुरस्कार, भानु अकादमी पुरस्कार, मित्र सेन पुरस्कार लगायत नेपाल तथा भारतबाट थुप्रै पुरस्कार, सम्मान र अभिनन्दनहरू पनि ग्रहण गरेकी थिइन्। यति मात्र होइन, विक्रम सम्बत 2050 सालमा सीताराम प्रज्ञा प्रतिष्ठानद्वारा अरुणालामा स्वर्णिम साँझ कार्यक्रमको आयोजना पनि गरिएको थियो। यो अत्यन्तै ठुलो साङ्गीतिक आयोजना थियो। सो आयोजनाको मञ्चमा अरुणाका हातमा 2,65,000 रुपियाँ राशिका साथै स्वर किन्नरीको पनि उपाधि अर्पित गरिएको थियो। साथै सो समारोहमा चाहिँ नरेन्द्र राज प्रसाईद्वारा सम्पादित अरुणा लामा कथा र व्यथा नामक पुस्तक पनि लोकार्पण गरिएको थियो। त्यस दिन उनले नेपाल टेलिभिजनको प्रत्यक्ष प्रसारणमा उत्साह, उमङ्ग र साहसका साथ आफ्ना मिठा स्वरहरू श्रोता समक्ष अर्पण गरेकी थिइन् र यो भव्य समारोहमा उनले 18 नेपाली गीतहरू गाएकी थिइन् र प्रत्येक गीतमा दर्शकको ताली पाएकी पनि थिइन्, जुनको हकदार उनी एकदमै हुनभन्दा फरक पक्कै पनि नपर्ला। अत्यन्तै सुन्दर मिठा गीतहरू उनले जति पनि आफ्नो चाहिँ करियरमा गाएकी थिइन् ती गीतहरूलाई उनले त्यहाँ उपस्थित भएर प्रस्तुत पनि गरेकी थिइन्। प्रिय श्रोतावृन्द, सूर्यबहादुर लामा र सनमाया तामाङकी कान्छी छोरी अरुणा लामा समस्त नेपाली सङ्गीतका पुजारीकी साझा सन्तान भनिन् भन्दा फरक नपर्ला र नेपाली सङ्गीतकाशमा सदैव सदैव सदैव अदर अमर रहने गरिकन आफ्नो नाम लेखाएर उनी गइन् भन्दा पनि सायद फरक पक्कै नपर्ला। यसोदाबेन र अरुणा लामापछि पनि थुप्रै गायिकाहरू आए, थुप्रै गायिकाहरूको पदार्पण अझै पनि नेपाली साङ्गीतिक क्षेत्रमा भइरहेको छ, तर पनि अरुणा लामाको जुन एउटा स्थान थियो त्यस स्थानसम्म पुग्न सक्ने कलाकार सायदै कोही अहिलेसम्म जन्मिएका छन्, सायदै पछि पनि आउने छिन् भन्दा फरक नपर्ला जस्तो लाग्छ मलाई। अरुणा लामाको त्यो एउटा जुन योगदान नेपाली सङ्गीतको क्षेत्रमा जुन भएको छ, जुन उनले दिएर गएकी छिन्, त्यसको सम्मान जति गरे पनि, त्यसको कदर जति गरे पनि कम नै हुन्छ। प्रिय श्रोताबेन, आउनुहोस् यही सिलसिलामा अब अर्को एउटा मिठो गीत सुनौँ फेरि पनि अरुणा लामाको आवाजमा।

0: गोर्खा रेडियो
1: फौजी दायरा भन्दा बाहिर कहिल्यै कामको बारेमा सोच्नु भएको छ जो महत्त्वपूर्ण एवं चुनौतीपूर्ण होस् साथै विविधताले भरिपूर्ण पनि होस् यदि सोच्नु भएको छ भने एउटा सुवर्ण अवसर यस्तो छ द डिफेन्स साइन्स एन्ड टेक्नोलोजी ल्याबोरेटोरी डिएसटिएलले अहिले व्यापार व्यवस्थापन अर्थ वाणिज्य तथा अन्य थुप्रै व्यवसायिक क्षेत्रमा विभिन्न भूमिकामा रहेर काम गर्न इच्छुक नयाँ वा अनुभवी व्यक्तिहरूको खोजी गरिरहेको छ एमओडीको एक प्रमुख हिस्सा हो डिएसटिएल जसले रक्षा तथा सुरक्षा सम्बन्धी समस्याहरूलाई विज्ञान तथा प्रविधिको प्रयोगले सुल्झाउने गर्दछ युकेको रक्षा तथा सुरक्षा प्रणालीको केन्द्रमा रहेर यसले वर्तमानमा भइरहेको एवं भविष्यमा हुन सक्ने हरेक चुनौतीलाई सामना गरिरहेको छ डिएसटिएलको हिस्सा बनेर युकेको सशस्त्र सेना रक्षा मन्त्रालय र युके सरकारले सामना गर्नुपर्ने विविध चुनौतीहरूलाई सम्बोधन तथा समाधान गर्ने काममा आफ्नो सेवा पुर्याउन चाहनुहुन्छ भने आजै आफ्नो आवेदन दिइहाल्नुहोस् यो सुवर्ण अवसरको बारेमा थप जानकारीका लागि फेसबुकमा डिएसटिएलको खोजी गर्न सक्नुहुन्छ वा लिङ्कडइनमा पनि यसलाई भेट्टाउन सक्नुहुन्छ साथै अनलाइन आवेदन दिन चाहनुहुन्छ भने यसको लागि ठेगाना छ civilservicejobs.gov.bf
0: गोर्खा रेडियो

छेउ तारीमा बसेर रुनपाउँ अर्को मिठो एउटा साङ्गीतिक प्रस्तुति स्वर सम्राज्ञी अरुणा लामाको प्रस्तुतिमा सुन्यौँ हामीले. र यसै गीतको साथसाथमा हामीहरू पनि करिब करिब अब भने अन्तिम मोडमा आएका छौँ यो चरण अन्तर्गतको, यो स्रष्टा एक्सट्रिजरा अन्तर्गतको अन्तिम चरणमा हामी आइसकेका छौँ प्रिय श्रोता. पनि र तपाईँलाई आज मैले स्वर सम्राज्ञी अरुणा लामाका केही मिठा मिठा गीत सङ्गीतहरू, उनका केही जीवनका घटनाक्रमहरू चाहिँ सेयर गरेँ, जस मार्फत हामीले उनलाई सम्झना गऱ्यौँ. प्रिय श्रोता, पनि नेपाली गीत सङ्गीत को क्षेत्रमा अत्यन्तै सम्माननीय ढङ्गबाट लिइने एउटा नाम हो स्वर सम्राज्ञी अरुणा लामाको. र यही चाहिँ यिनै स्वर साधिकाले जति पनि नेपाली गीतहरूमा चाहिँ आफ्नो प्रस्तुतिहरू दिएकी थिइन् तीमध्येका केही उत्तम उत्तम गीतहरूलाई हामीले सुन्यौँ पनि होइन. र शब्दलाई घाँटीमा गलाएर कोइलीले झैँ स्वर प्रदान गर्ने उनको दैवीय कला थियो, जुन उनको जन्मजात उनले लिएर आएकी नै थिइन् त्यो क्षमता, त्यो कला, त्यो एउटा प्रतिभा होइन. र उनले 150 बढी गीत भने रेकर्ड गर्न भ्याएनन्. उनले चाहिँ मात्र थोरै थोरै गीत गाएकी छिन् अब अन्य कलाकारको तुलनामा हेर्दाखेरि, तर जति पनि उनले गीत गाएकी छिन् ती गीतहरू चाहिँ अत्यन्तै अत्यन्तै सुन्दर, अत्यन्तै मिठ र सर्वोत्कृष्ट साङ्गीतिक उदाहरणहरू बनेर रहेको छ नेपाली गीत सङ्गीतको क्षेत्रमा. र अरुणा लामाको चाहिँ भनौँ बसोबास पछिल्लो समयमा दार्जिलिङमा नै रहेको थियो र उनको चाहिँ स्वास्थ्यमा केही गडबड भइसके पश्चात औषधि उपचारका लागि दार्जिलिङबाट काठमाडौँ आएकी थिइन्. उनलाई तर कुनै पनि औषधिले बचाउन सकेन, कैयौँ नेपालीहरूले उनलाई बचाउन कोसिस गरे तापनि उनको समय यस धरतीमा सकिसकेको कारणले गर्दाखेरि उनले लाखौँ नेपालीहरूलाई चाहिँ रुवाउँदै बिदा लिइन् विक्रमसम्म 2054 साल माघ 22 गते. र यही दिनमा चाहिँ हामीले स्वर सम्राज्ञी अरुणा लामालाई गुमायौँ. हामीले उनलाई मात्र गुमाएनौँ, सङ्गीतको एउटा युगलाई गुमायौँ भन्दा फरक पक्कै पनि नपर्ला प्रिय श्रोता. पनि सङ्गीतको यस्तो स्वर्णिम युग जसलाई चाहिँ उनले आफ्नो स्वरबाट, आफ्नो कलाबाट, आफ्नो प्रतिभाबाट, आफ्नो साङ्गीतिक प्रस्तुतिहरूबाट सिँगारेकी थिइन् त्यो युगको अन्त्य भयो. उनले मनमा वेदना कैयौँ राखेर भए पनि नेपाली गीत सङ्गीतको सेवामा निरन्तर आफ्नो जीवनलाई समर्पित गरिरहन्, योभन्दा ठुलो अरू के प्रमाण हुनसक्छ नेपाली गीत सङ्गीतप्रति उनको कतिको प्रेम थियो, कति उनी समर्पित थिइन्, उनको आसक्ति कस्तो थियो गीत सङ्गीत त्यसमाथि पनि नेपाली गीत सङ्गीतको लागि भनेर होइन. यसर्थमा जहिले जहिले हामी अरुणा लामाका गीत सङ्गीतहरू सुन्छौँ उनलाई उनको त्यो आसक्तिको लागि, त्यो समर्पणको लागि, त्यो योगदानको लागि सम्झना गरौँ प्रिय श्रोता. म त यही नै भन्न चाहन्छु. र आज उनकै सम्झना गर्दै उनकै गीत सङ्गीतहरूद्वारा हामीले उनलाई एकैछिन फेरि पनि जीवित बनायौँ हाम्रो मन मस्तिष्कमा. तपाईँहरू सबैले पनि यो क्रमलाई इन्जोय गर्नुभयो होला भन्ने आशा गर्दछु. त अब यति भन्दै अन्तिम गीत एकपटक फेरि पनि म राख्न चाहन्छु. यति धेरै माया दिई मनभरि दुःख नदेऊ, यो स्वर सम्राट नारायण गोपालको आवाजमा पनि छ, यो फिमेल भर्जनमा उहाँले गाउनुभएको गीत अब तपाईँको सेवामा राख्छु. अनि तपाईँ सबैलाई 3 बजेको समाचारतर्फ लिएर जान्छु. त्यस पश्चात कार्यक्रमको अर्को चरणमा फेरि पनि तपाईँको र मेरो भेट भइ नै हाल्नेछ. आउनुहोस् अहिलेको लागि अब यो अन्तिम गीत सुनौ अरुणा लामाको आवाजमा.

0: सैन्य समुदायमा
1: बेलायत भरि
0: अन एयर
1: एपमा
0: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: फ्लाइ बीएफबीएस
1: यो बीएफबीएस गोर्खा रेडियो हो
0: गोर्खा रेडियो
3: भदौ 23 र 24 जेएनजी विद्रोहमा तत्कालीन प्रधानमन्त्रीदेखि प्रदर्शनका आयोजक उक्साउने गिरोहसँगै सुरक्षाकर्मीलाई कार्यवाहीको सिफारिश गरेर राष्ट्रिय मानवाधिकार आयोगले प्रतिवेदन सार्वजनिक गरेको छ। आयोगले जेएनजी विद्रोहमा संलग्नताबारे पूर्व प्रधानमन्त्री सुशीला कार्कीदेखि स्वतन्त्र तिब्बत आन्दोलनका कार्यकर्तामाथि समेत अनुसन्धानको सिफारिश गरेको छ।
4: तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली, गृहमन्त्री रमेश लेखक र संचार मन्त्री पृथ्वी सुब्बा गुरुङलाई कानून बनाएर 5 वर्ष चुनाव लड्ने नदिन र 3 वर्ष विदेश जान पनि नदिन सिफारिश गरेको छ। ओली, लेखक र गुरुङलाई कार्यवाही गर्न बनाइने कानूनमा 6 महिना कैद र 3,00,000 रूपियाँ जरिवानासम्मको सजाय हुने व्यवस्था राख्न पनि आयोगले सिफारिश गरेको छ। आयोगले सिफारिश गरेका व्यक्तिका मुद्दा विशेष अदालतले हेर्ने व्यवस्था मिलाउन पनि सरकारलाई भनेको छ।
3: आयोगले राष्ट्रपा सभापतिदेखिका 16 सांसदमाथि अनुसन्धान गर्न पनि सिफारिश गरेको छ। आयोगले राष्ट्रपाका सांसदहरू गणेश कार्की, सुलभ खरेल र हरि ढकालसँगै बब्लु गुप्ता, डाक्टर तोसीमा कार्की, राजीव खत्री र केपी खनालमाथि अनुसन्धान गर्नुपर्ने ठहर गरेको छ। यस्तै सांसद दीपक बोहरा, मनिष शाह, ज्वाला संग्रौला, पुरूषोत्तम यादव, सुदन गुरूङ, आशिका तामाङ, शिव यादव र अमित खनालमाथि पनि अनुसन्धान हुनुपर्ने आयोगको ठहर छ। सांसदद्वय सुदन गुरूङ र पुरूषोत्तम यादवले जेएनजी प्रदर्शनका लागि अनुमति लिएको जिल्ला प्रशासन काठमाडौँले जानकारी दिएको थियो। आन्दोलनको आयोजक संस्था हामी नेपालका अध्यक्ष सुदन गुरूङ र अर्को आयोजक यादवले प्रदर्शन हिंसात्मक हुँदै जाँदा रोक्न नसकेको आयोगको ठहर छ। आयोजक मध्येका अंकित मल्ल, खेमराज साउदमाथि पनि अनुसन्धान हुनुपर्ने आयोगको भनाइ छ।
4: आयोगले विद्रोहका बेला नक्कु कारागारबाट निस्किएका राष्ट्रपा सभापति रवि लामिछाने विरूद्ध पनि अनुसन्धान गर्न सिफारिश गरेको छ। लामिछाने अनाधिकृत रूपमा कारागारबाट निस्कनु फौजदारी अपराध हुने आयोगको ठहर छ। नक्खुका तत्कालीन जेलर सत्यराज जोशीसहित लामिछाने छुटाउन गएका राष्ट्रपाका तत्कालीन सांसद मनिष शाह, हरि ढकालमाथि समेत सूक्ष्म अनुसन्धानबाट दोष पत्ता लगाएर कार्यवाही गर्नुपर्ने आयोगको सिफारिश छ।
3: मानवाधिकार आयोगले पूर्व प्रधानमन्त्री सुशीला कार्की सहित 43 जनामाथि आन्दोलनमा संलग्नताबारे अनुसन्धानको सिफारिश गरेको छ। कार्की मन्त्रीमण्डलका गृहमन्त्री ओम प्रकाश अर्याल र जेएनजी आन्दोलन जाँचबुझ आयोगका अध्यक्ष गौरी बहादुर कार्कीमाथि समेत अनुसन्धान गर्नुपर्ने आयोगको सिफारिश छ। उनीहरूले प्रदर्शन अघि, प्रदर्शनको बेला र प्रदर्शनपछि समेत विद्रोहबारे दिएको अभिव्यक्तिसँगै प्रकाशित समाचार र राष्ट्रिय अनुसन्धान विभागले संकलन गरेको प्रतिवेदनलाई आधार बनाएर आयोगले अनुसन्धानको सिफारिश गरेको हो। आयोगले केही युट्युबर र सेलिब्रिटीको नाम पाएका हेमराज थापा, अमन प्रताप अधिकारी, सिसन बानिया, भाग्य नेौपाने, टंक दाहाल, निश्चल बस्नेत, विक्टर पौडेल, अंकित मल्ल र उमेश बोहरा लगायतमाथि पनि अनुसन्धान गर्न भनेको छ। राजावादी अभियन्ता दुर्गा प्रसाईलाई समेत अनुसन्धानको दायरामा ल्याउनुपर्ने आयोगको सिफारिश छ।
4: आयोगले 3 वटा सुरक्षा संगठनका तत्कालीन प्रमुखमाथि पनि कार्यवाही सिफारिश गरेको छ। आयोगले नेपाल प्रहरीका तत्कालीन आईजीपी चन्द्र कुबेर खापुङ, सशस्त्रका आईजीपी राजु अरियाल र राष्ट्रिय अनुसन्धान विभागका प्रमुख उत्तराज थापालाई भविष्यमा कुनै पनि सरकारी सेवाको जिम्मेवारी नदिने गरी कार्यवाही सिफारिश गरेको छ। आयोगले नेपाल प्रहरीका तत्कालीन एआईजी एवं वर्तमान आईजीपी दानबहादुर कार्की सहितका सुरक्षाकर्मीलाई पनि विभागीय कार्यवाहीको सिफारिश गरेको छ। भदौ 23 गते बानेश्वर र संसद भवन क्षेत्रमा खोटिएका नेपाल प्रहरी, सशस्त्र र राष्ट्रिय अनुसन्धान विभागका फिल्ड कमाण्डरलाई पनि विभागीय कार्यवाही गर्नुपर्ने आयोगको सिफारिश छ। राज्यले सुरक्षाकर्मीलाई पर्याप्त स्रोत साधन उपलब्ध नगराउँदा ठूलो क्षति भएको पनि आयोगको ठहर छ।
3: आयोगले जेएनजी विद्रोहका बेला नेपाली सेनाको कमजोरी औल्याउँदै 2 जना कमाण्डरलाई कार्यवाहीको सिफारिश गरेको छ। आन्दोलनका बेला खेल्नुपर्ने जति भूमिका निर्वाह गर्न नसकेको आयोगको ठहर छ। विद्रोहका बेला सिंहदरबार, सर्वोच्च अदालत, राष्ट्रपति भवन लगायतका मुलुकभरका कैयौं संरचनामा तोडफोड र आगजनी हुनुमा नेपाली सेनाको कमजोरी देखिएको आयोगको निष्कर्ष छ। भविष्यमा राष्ट्रिय सम्पत्तिको संरक्षण र आम नागरिकको मानवाधिकार संरक्षण प्रतिको दायित्वलाई प्राथमिकता दिन प्रधान सेनापतिलाई निर्देशन दिनुपर्ने आयोगको सिफारिश छ। सिंहदरबार सुरक्षाका लागि खटिएको सेनाको गणका तत्कालीन प्रमुख र राष्ट्रपति भवन शीतल निवासका सेनाका तत्कालीन कमाण्डरलाई सचेत गराउन आयोगले भनेको छ।
4: जेएनजी विद्रोहमा वर्तमान प्रधानमन्त्री एवं काठमाडौँका तत्कालीन मेयर बालेन्द्र शाहबारे भने आयोग मौन छ। आन्दोलनमा शाहको भूमिकाका बारेमा प्रतिवेदनले केही नबोलेको हो। बालेनले आयोगलाई बयान दिएको खबर बाहिरिएको थियो। यसअघि कार्की आयोगको प्रतिवेदनमा समेत शाहको बयान समेटिए पनि भूमिकाबारे केही बोलिएको थिएन।
3: राष्ट्रिय मानवाधिकारले गरेका सिफारिस मध्ये सरकारले मोटामोटी 33% मात्रै कार्यान्वयन गर्ने गरेको तथ्याङ्क आउने गरेको छ। आयोगको यो प्रतिवेदन पनि कार्यान्वयन हुने कुरामा प्रशस्त संशय देखिने अधिकार कर्मीहरूको भनाइ छ। अधिकार कर्मी सुबोध प्याकुरेल,
4: यो प्रतिवेदन कार्यान्वयन हुनेमा अपेक्षा कतिको गर्न सकिन्छ?
2: म त पटक्कै अपेक्षा गर्दिन।
4: किनभने
2: यो सरकारले बारम्बार त्यो लक्षण देखाइसकेका छ। भदौ 23 र 24 घटनाको छानबिन चाहिने गरेर नेपाल प्रहरीले पनि रिपोर्ट तयार गरेका छ। प्रहरीका मान्छेहरू मारिएको घटनाहरूको पनि छ, अरू देशैभरको घटनाको बारेमा नेपाल प्रहरीले छानबिन गरिसकेका छ। यो कुरो विश्वस्त ढङ्गले म भन्न सक्छु, तर त्यस अनुसारको कारवाही अगाडि बढ्न त यो सरकारले दिएकै छैन। दिएको भए त 10 थरीको चाहिँ हङ्गामा गरिरहेछ, त्यो चाहिँ कारवाही किन हुँदैन? आखिर 24 घटनामा आपराधिक काम त भएको छ, 23 मात्रै आपराधिक काम भएको त होइन नि त। एउटा कुरो त्यो छ। दोस्रो कुरो, सरकारको अहिले के छ भने सेलेक्टिभ जस्टिसको चाहिँ ढाँचाले यो सरकार अगाडि बढेको छ। ककसलाई मन लाग्छ उसले कारवाही गर्छ, ककसलाई मन लाग्दैन गर्दै, कसलाई मन लाग्छ त्यसलाई धम्क्याएर पनि अगाडि बढ्छ। न पत्रकारलाई बाँकी राख्छ, न स्वतन्त्र मान्छेलाई बाँकी राख्छ। यदि कसैले कुनै सामाजिक सञ्जालमा केही लेख्यो भने सरकारको समर्थकको नाममा चाहिँ भा नभा फिक्सियस नक्कली नाम राखेर तथा नाम गाली बर्साउन थाल्छ। यो खालको हुल्यापनमा चलेको सरकारले राष्ट्रिय मानवाधिकार आयोगको सिफारिसलाई कार्यान्वयन गर्छ यस्तो मलाई लाग्दैन। अन्त्यमा मैले थाहा पाएसम्म यो मानव अधिकार आयोगको रिपोर्ट पनि कम्प्लिट छैन, र मानव अधिकार आयोगलाई कमजोर पार्ने कुरामा त फेरि नेपाली सेना अग्रपङ्क्तिमा देखियो, किनभने सेनाले त बयान दिन गएन। अघि मैले भने नि सेलेक्टिभ जस्टिस भनेर, उसले आफूलाई के गर्दा फाइदा हुन्छ त्यो चाहिँ गर्छ, बाँकी गर्दैन।
3: आयोगले पनि मानवाधिकारका विषयमा गरिएका सिफारिस कार्यान्वयनको अवस्था कमजोर भएको ठहर गरेको छ। आयोगको आज 26 वार्षिक उत्सवको अवसरमा ललितपुरमा आयोजित कार्यक्रममा बोल्दै आयोगका अध्यक्ष तप बहादुर मगर,
5: आयोगले मानवाधिकारका विषयमा नेपाल सरकार समक्ष गरेका सिफारिसहरूको कार्यान्वयनको स्तर सन्तोषजनक छैन। स्थापना कालदेखि हालसम्मको अवधिमा नेपाल सरकारबाट आएका 33.29% सिफारिसको मात्रै पूर्ण कार्यान्वयन भएको अवस्था छ। आगामी दिनमा यसतर्फ सरकारले सकारात्मक पाइला चालेमा मात्रै कानुनी प्रशासनको क्रियाभूति साथै मानव अधिकार संस्कृतिको निर्माण सम्भव हुनेमा द्विमत नहोला।
3: श्रम संस्कृति पार्टीका अध्यक्ष हरकर साम्पाङले प्रधानमन्त्रीलाई सदनमा उपस्थित गराएर जवाफदेही बनाउन सभामुखसँग जोरदार माग गर्नुभएको छ। प्रतिनिधि सभाको आजको बैठकमा बोल्दै अध्यक्ष राईले सदनको गरिमा कायम राख्नका लागि प्रधानमन्त्रीलाई सदनमा ल्याउनु पर्ने, अन्यथा नियमावलीको नियम 31 उपनियम 1 प्रयोग गरी आफूलाई सदनबाट निष्कासित गर्न चुनौती दिनुभएको छ।
6: धेरै दिनदेखि हामीले प्रधानमन्त्रीज्यूको उपस्थिति माग गर्दै आइरहेका छौँ। नियम 15:2 सभामुखज्यूले उहाँलाई रुलिङ गरेर ल्याउन सक्नु भइरहेको छैन। त्यसो भएको कारणले गर्दाखेरि म आजको सदनमा के माग गर्छु भने यहाँले 15:2 अनुसार प्रधानमन्त्रीज्यूलाई सदनमा जवाफदेही बनाएर ल्याउन सक्नुहुन्न भने नियमावलीको 31:1 लागू गरेर मलाई यो सदनबाट निष्कासन गरेर यहाँहरूले यो सदनको गरिमा बढाइदिनुहुन म अनुरोध गर्दछु। दुईटामा एउटा गर्नु पर्यो, म आज रिसाउने वालामा पनि छैन, कराउने वालामा पनि छैन। यहाँको मजबुरी बुझिराखेको छु मैले, यहाँको पनि बाध्यता छ, तर यो सदनको गरिमा यसरी कायम हुन सक्दैन।
3: सभामुखसँगको सवाल जवाफपछि सांसद साम्पाङ आजको संसद छाडेर हिँड्नु भएको थियो। अब खबर फटाफट।
7: 2025 नेपाल आउने विदेशी पर्यटकको संख्या 11,62,000। कोरोना महामारी पछिको सुस्ताएको पर्यटन क्षेत्र क्रमशः लयमा, पर्यटकको औसत बसाई 16-34 दिन पुग्यो। यो वर्ष नयाँ उद्योग दर्ता 12% बढ्यो, 39,000 बढी रोजगारी सिर्जना, सबैभन्दा बढी उत्पादनमूलक साना उद्योग। तनहुँको धान बालीमा खैरो फड्के किराको प्रकोप, किराले धानको बोट खाँदा बोट नै मर्न थाले। एजधिरक्टिन, हेक्जाकोनाकोल र इमिडाक्लोप्रिड औषधि छर्कन किसानलाई प्राविधिकको सुझाव।
3: युद्धविरामको कोड उल्लङ्घन गरेको आरोप लगाउँदै इरानले अब अमेरिकाका डुङ्गा र क्षेपास्त्र केन्द्रहरूमाथि आक्रमण गर्ने चेतावनी दिएको छ। अमेरिकाले भने आफ्नै सैनिकको ज्यान जोगाउन आत्मरक्षाका लागि पछिल्लो आक्रमण गरिएको जिकिर गरेको छ। पछिल्लो शान्ति सम्झौता निष्कर्षतिर पुग्ने प्रति आशावादी भएको भन्दै अमेरिकी विदेश मन्त्री मार्को रुबियोले सम्झौतामा पुग्न भने केही दिन लाग्ने बताउनु भएको छ। मध्यपूर्व शान्तिका पूर्व अमेरिकी विशेष दूत फ्रान्क लेविन्स्टेनले दुवै पक्षले युद्धको अन्त्य चाहेको टिप्पणी गर्नुभएको छ।
8: In place, the nuclear program is more or less intact, and they've reconstituted.
3: How's the idea? Some of our cover. Keep it in. Namaskar.
1: You, BFBS, Gorkha Radio.

एस टी योगी र गीताञ्जली थापा मगरको आवाजमा यो गीत सुनाउँदै आजको हाम्रो कार्यक्रम हाम्रो आफ्टरनुन सो दिवाकोसेलीको यो अन्तिम चरणको यात्रा सुरु भइसक्यो. यहाँहरू सबैलाई कार्यक्रममा सुस्वागत पनि न्यानो युवादन एकपटक फेरि पनि टक्राउन चाहन्छु. म शिरी सुनवार तपाईँको सेवामा छु, तपाईँको साथमा छु. र अब भने कार्यक्रममा अगाडि बढ्नु पर्दा म तपाईँलाई अगाडि लिएर जान चाहन्छु यस्तै मिठा मिठा गीत सङ्गीतहरूको साथमा हाम्रो आजको सामग्रीतर्फ जुन चाहिँ रहेको छ कुराकानी, जस अन्तर्गत मेजर ज्ञान ढेङ्गाजी हुनुहुन्छ. उहाँ चाहिँ ग्रह ट्रेनिङ कम्पनी क्याट्रिकको ओसी हुनुहुन्छ र उहाँसँग गरेको कुराकानी तपाईँले आज यस चरण अन्तर्गत सुन्न सक्नुहुन्छ. अब त्यसतर्फ तपाईँलाई लगत्तै म लिएर गइ नै हाल्छु. त्योभन्दा अगाडि चाहिँ एकदेव लिम्बुले गाउनुभएको गीत सुनाउने बेला भइसकेको छ. टाइम चेक गर्नुपर्दा दिउँसोको 3 बजेर अहिले 16 मिनट गएको छ.

0: तपाईँ पर्खाल निर्माण गर्न सक्नुहुन्छ, तपाईँ घर निर्माण गर्न सक्नुहुन्छ, तपाईँ गगनचुम्बी भवन पनि निर्माण गर्न सक्नुहुन्छ। यदि यही निर्माण क्षेत्रमा आफ्नो भविष्य खोज्दै हुनुहुन्छ भने तपाईँको मद्दतको लागि हाजिर छ बिल्डिङ हिरोज। बिल्डिङ हिरोज एक कल्याणकारी संस्था हो र यसले भूपू तथा सेवानिवृत्त फौजी सदस्यहरूका लागि निर्माण क्षेत्रमा काम गर्नको निमित्त आवश्यक पर्ने तालिम उपलब्ध गराउँदै आएको छ। अहिले हामीले स्थानीय शैक्षिक संस्थाहरूसँग मिलेर भूपू तथा सेवानिवृत्त फौजी सदस्यहरू तथा उहाँहरूका निकटका पारिवारिक सदस्यहरूलाई लक्षित गर्दै 5 हप्ते लेभल 1 कन्स्ट्रक्सन कोर्स सञ्चालन गर्दैछौँ र यो पूर्ण रूपमा निःशुल्क छ। तपाईँ पनि यो कोर्स गर्न चाहनुहुन्छ अनि निर्माणको क्षेत्रमा आफ्नो करियरको सुरुवात गर्न चाहनुहुन्छ भने हाम्रो विल्सेयर, वेस्ट ससेक्स, ह्याम्पसेयर, इसेक्स तथा चेस्टरमा अवस्थित कुनै पनि केन्द्रमा सम्पर्क गर्न सक्नुहुन्छ। यो कोर्स पुरा गरेपछि तपाईँले सिटी एन्ड गिल्ड लेभल 1 इन प्रपर्टी मेन्टेनेन्स क्वालिफिकेसन, हेल्थ एन्ड सेफ्टी सर्टिफिकेट लेभल 1 तथा कन्स्ट्रक्सन स्किल सर्टिफिकेट स्किम कार्ड प्राप्त गर्न सक्नुहुन्छ। यसर्थ निर्माणको क्षेत्रमा आफ्नो करियर निर्माण हेतु विस्तृत जानकारीको लागि आजै हेर्नुहोस् buildingheroes.org.uk।
1: PFVS गोर्खा रेडियो।

0: Radio. हजुर दादरणीय श्रोता पनि बिएफबिएच गोर्खा रेडियोलाई सुन्दै हुनुहुन्छ यतिखेर र यो बेलामा कार्यक्रममा अब भने आजको पाहुनाले स्वागत गर्ने बेला भइसकेको छ र आज भने हामीसँग हुनुहुन्छ गोर्खा ट्रेनिङ कम्पनी क्याट्रिकबाट मेजर ज्ञान ढेङ्गा भाइ हुनुहुन्छ र उहाँ चाहिँ त्यहाँ अहिले ओसीको रूपमा कार्यरत हुनुहुन्छ र उहाँलाई स्वागत गर्दै आज हामी अलिकति गोर्खा ट्रेनिङ कम्पनीको बारेमा र अहिले रिक्रुट इन्टेक 2026 भाइहरूको ट्रेनिङ कस्तो गइरहेको छ त्यस विषयमा सरसर्ती छोटकरीमा जानकारी लिने कोसिस गरिरहेका छौँ। सबैभन्दा पहिला त मैले भाइलाई स्वागत गर्न चाहेँ। भाइ नमस्ते, धेरै धेरै धन्यवाद तपाईँलाई समयको लागि अनि स्वागत छ बिएफएस कर्का रेडियोमा।
1: नमस्ते, थ्याङ्क यू सो मच हजुर।
0: हजुर त भाइ, अब तपाईँहरू एकदमै व्यस्त हुनुहुन्छ, व्यस्तताको बावजुद पनि मलाई समय दिनुभएकोमा धेरै धेरै धन्यवाद। मैले फेरि पनि एकपटक टक्राउन चाहेँ र अब हाम्रो भाइहरूको चाहिँ कस्तो गइरहेको छ त ट्रेनिङ भन्ने विषयवस्तुमा अलिकति पछाडि म छुइ नै हाल्छु। सबैभन्दा पहिला चाहिँ मैले तपाईँलाई यो गोर्खा ट्रेनिङ कम्पनीको बारेमा नै अलिकति हामीलाई बताइदिन अनुरोध गर्न चाहेँ, किनभने अब हुन त हामी सबैलाई धेर थोर त थाहा छँदैछ के कस्तो काम यस कम्पनीले गर्छ भनेर, तर पनि ब्रिगेड गोर्खासको यो ठुलो मानचित्रमा चाहिँ नि गोर्खा कम्पनी क्याट्रिकको महत्त्वपूर्ण भूमिका रहेको कुरालाई उजागर गर्दै अहिले मलाई त्यस बारेमा अलिकति बताइदिनुहोस् न।
1: सबभन्दा पहिला हजुरलाई एकदमै धन्यवाद, अनि हाम्रो सम्पूर्ण बिएबिएस टिमलाई पनि अनि सम्पूर्ण बिएबिएस लिसनर्स अनि बिएबिएस लभर्सहरूलाई पनि म एज अ अफिसर कमान्डिङ गोर्खा ट्रेनिङ कम्पनी क्याट्रिकको तर्फबाट चाहिँ सबैलाई नमस्कार भन्नु पर्यो। हामी गोर्खा ट्रेनिङ कम्पनी क्याट्रिक अभियसली अब 1999 चाहिँ मुभ गरेर अब हामी अहिले 2026 क्याट्रिकमा बसेका छौँ, अनि हाम्रो अभियसली गोर्खालीको एउटा मिसन एन्ड टास्कलाई चाहिँ हामीले फुलफिल गरिराखेका छौँ। त्यसको बारेमा धेरै म देशमा मिसन एन्ड टास्क के हो आदि इत्यादिमा म धेरै देशमा जानुभन्दा अलिकति छोटोमा भन्दाखेरिमा चाहिँ हामी यहाँ चाहिँ अपहोल्डिङ हाम्रो ब्रिटिस आर्मीको भ्यालुज अफ स्ट्यान्डर्ड्स अनि हाम्रो लाइट इन्फेन्ट्रीको चाहिँ अपरेसनल एक्सिलेन्स र गोर्खालीको कल्स एन्ड कायदालाई चाहिँ अपहोल्ड गर्दै हाम्रो नेपालीज युथ भाइहरू जो सिलेक्ट भएर यहाँ हुनुहुन्छ उहाँहरूलाई चाहिँ अब एज ए गोर्खा सोल्जर
0: हजुर भाइ, त्यही भनेर मैले अघि भनेको थिएँ बडो महत्त्वपूर्ण काम चाहिँ गोर्खा कम्पनी क्याट्रिकले गर्छ भनेर, किनभने तपाईँहरूले नै सुरुवाती समयमा राम्रोसँगले एउटा चाहिँ र मटेरियलमा चाहिँ एउटा पर्फेक्ट एउटा फाइन सोल्जर बनाउनमा मद्दत गर्नु भएन, त्यो काम राम्ररी गर्नु भएन भने ब्रिगेड गोर्खासको एउटा जुन शान छ, एउटा जुन काम छ, एउटा जुन एउटा चाहिँ ट्रेडमार्क छ, त्यसमा नै अलिकति धमिलोपन आउँछ नि त। त्यो कारण गर्दाखेरि गोर्खा कम्पनी क्याट्रिकको टिमले चाहिँ बडो महत्त्वपूर्ण जिम्मेवारी वहन गर्दै हुनुहुन्छ भन्दा फरक नपर्ला होइन भाइ?
1: एकदमै दिदी, त्यो चाहिँ 100% ट्रु।
0: हजुर, अनि तपाईँ त बारम्बार क्याट्रिकमा काम गरिराख्नु भएको छ, धेरै कपासीमा तपाईँले त्यहाँनिर सर्भिस दिनुभएको जस्तो लाग्यो, मैले पनि तपाईँलाई धेरै पटक त्यहाँनिर विभिन्न अपोइन्टमेन्टमा भेटिसकेको छु, गर्दाखेरि तपाईँको अनुभव पनि अलिकति सुनाउनुहोस् न। फेरि बारम्बार त्यहीँ जानुको पछाडि तपाईँको पनि के छ त, तपाईँको इच्छा नै त्यही हो कि अथवा त्यहाँ पढ्नु नै भएको हो कि चोइसमा जानुभएको हो कि, यो प्रसङ्ग पनि जोड्न चाहे भाइ यतिखेर मैले।
1: दिदी धन्यवाद अगेन, मेरो एउटा पर्सनल चोइस भन्दाखेरिमा पनि अब सर्भिस निड्स अब त्यो प्रिन्सिपलमा हामी काम गर्छौँ क्या अरे, अनि सर्भिस निड्समा चाहिँ अभियसली अब आइटिसी क्याट्रिक मात्र एज अ होल क्याट्रिक ग्यारिजनमा चाहिँ अब नम्बर अफ अपर्च्युनिटिजहरू पाइयो अब सर्भ गर्नको लागि। अब ब्याक इन 2008-2011 मयुरसेनसँग एज अ कम्युनी सार्जेन्टले पनि काम गर्ने मौका पाएँ। 2015-17 एज अ कम्युनी टोइसी अहिले बसेको अफिसभन्दा उतातिरको अफिस अहिले हाम्रो टोइस अफ क्याप्टन सुरेन्द्र साह बसेको अफिसमा बसेर काम गर्ने मौका पनि पाएँ। त्यसपछि एउटा अपर्च्युनिटी पनि पाइयो, त्यो अपर्च्युनिटी अभियसली अब अन प्रमोसनमा चाहिँ ओसी हेडक्वार्टर हाम्रो सपोर्ट बटालियन हाम्रो के अरे युके टाप पिडमा चाहिँ जाने एउटा अपर्च्युनिटी पाएँ, अनि त्यसपछि त्यही पिडलाई चाहिँ अब गोर्खाली गोटापमा चाहिँ कन्भर्ट गरेँ। अब त्यो अहिले नन एज बाबाजी कम्पनी युनाइटेड क्याट्रिक त्यसमा मैले 4 काम गरेँ, अनि त्यसले गर्दा चाहिँ क्याट्रिक अनि अहिले फेरि ब्याक टु आफ्टर लन्डन जब अनि नेपाल जब र अहिले ब्याक टु क्याट्रिकमा आउँदाखेरिमा चाहिँ या अभियसली आई थिङ्क यो चाहिँ एउटा लेखान्त पनि होला, सबै मान्छेले यस्तो अपर्च्युनिटी पाउँदैन, तर मेरो लागि चाहिँ अपर्च्युनिटीको साथ साथमा चाहिँ अब सर्भिस निड फर्स्टमा चाहिँ त्यसको बेसिसमा म अगाडि बढेको मान्छे अनि काम गर्ने मान्छे भएको भएर सर्भिसको रिजनले म यहाँ छु. तर आइम लभिङ इट, आइम इन्जोइङ. नर्थ यर्कसायरको अभियसली एकदमै नेचर मनपर्ने मान्छेहरूलाई ब्युटिफुल, देयर आर लट अफ अनदर ब्युटिफुल प्लेसेस द्याट अनदर पिपल क्यान अनदर एक्सप्लोर. अनि प्रिमियरसिपकै कुरा गर्ने हो भने चाहिँ देयर आर लट अफ अनदर फुटबल क्लब्स दोज हु आर विदिन के अरे प्रिमियरसिप क्लबमा. साधारणमा चाहिँ के अरे यर्कसायर अथवा चाहिँ अब नर्थ पार्ट अफ द कन्ट्री इङ्ल्यान्ड चाहिँ नट बाद भन्छु. आइम इन्जोइङ दिदी.
0: एकदमै राम्रो कुरा भाइ. अब जहाँ आफ्नो काम छ, जहाँ आफ्नो ड्युटी छ, त्यो प्लेसलाई पनि इन्जोय गर्न सक्यो भने काम काम जस्तो पनि लाग्दैन नि त. त्यो कारण गर्दाखेरि आई थिङ्क तपाईँलाई त्यहाँ मन परेको छ, त्यहाँको वातावरण, त्यस कारण गर्दाखेरि पनि तपाईँले अझ राम्रोसँगले आफ्नो कामलाई पनि इन्जोय गरिदिनुहुन्छ. गुड टु नो भाइ है. र अब यस्तैमा के भाइ, अब यो गोर्खा ट्रेनिङ कम्पनी भन्ने बित्तिकै अब यसमा चाहिँ विभिन्न युनिट्सहरूबाट, विभिन्न पल्टनहरूबाट सदस्यहरू आएर अब तपाईँहरूको टिम बन्दछ होइन. अनि यस्तो ठाउँमा चाहिँ नि अब एउटा भनौँ न हार्मोनी भनौँ, अथवा एउटा चाहिँ एकअर्कासँग मिलेर काम गर्नको लागि एउटा वातावरण भनौँ, त्यो चाहिँ सधैँ समन्वय राम्रो बनाइराख्नको लागि पनि एउटा आफ्नै एउटा कोसिस पनि लाग्छ होला, त्यहाँ एउटा मेहनत पनि लाग्छ होला. एज अ ओसी भनौँ न, अहिलेको टिमको बारेमा कुरा गर्नुपर्दा तपाईँको धारणा कस्तो छ? कतिको गाह्रो साह्रो सजिलो, यसको एडभान्टेज र डिसएडभान्टेज छन् भने हामीसँग सेयर गरिदिनुहुन्छ भाइ यतिखेर.
1: दिदी धन्यवाद क्वेसनको लागि. आई थिङ्क यो अब अभियसली अब डिफ्रेन्ट जब गर्दै आउँदाखेरिमा अहिले एज अ अफिसियल कमान्डिङ गोर्खा ट्रेनिङ कम्पनीमा आइपुग्दाखेरिमा अनि यहाँको हजुरले जुन अब अलिकति स्टाफहरूको सँग नयाँ के अरे अलिकति यो मल्टी क्यापेज स्टाफहरूसँग काम गर्दाखेरिको एउटा एक्सपिरियन्स हजुरले के अरे सोध्नु भएको छ, त्यसको लागि थ्याङ्क यू. मेरो पर्सपेक्टिभबाट आई थिङ्क दिस इज ए पोस्ट वेयर यु क्यान इन्गेज एन्ड इन्टिग्रेट विथ एन वाटर ब्रिगेड. हामी कहिले काहीँ चाहिँ वान आर जेयर हुन्छ, वान आर जेयरसँग मात्र स्पिक हुन्छौँ, अब टु आर जेड क्युजी क्युजी जेएलआर सो एन्ड सो फोर. तर क्याथलिक भनेको चाहिँ अलिकति डाइभर्स क्याबाज एमङ्स एन्ड विदिन द ब्रिगेड अफ गोर्खास अनि आउटसाइड द ब्रिगेड अफ गोर्खास पनि, किनभने हामी अन्डर अब सोल्जर एकाडेमीको अन्डरमा छौँ अनि त्यो मध्ये पनि हामीसँग तिनवटा बटालियन छ. यहाँ तिनवटा बटालियन मध्ये हामी टु आइटिबीको अन्डरमा पढ्छौँ अनि त्यसले गर्दा मात्रै एकदमै कम्प्लेक्स एन्ड डाइभर्स उसमा चाहिँ हाम्रो डाइभर्स क्याबाजको हाम्रो स्टाफहरू हुनुहुन्छ. अहिले हाम्रो पढ्ने स्टाफहरू अहिले हाम्रो 323 रिक्रुट भाइहरूलाई ट्रेनिङ गर्नको लागि चाहिँ मसँग चाहिँ अब पढ्ने स्टाफहरू हुनुहुन्छ. पढ्ने स्टाफहरू कमिङ फ्रम एक्रस द ब्रिगेड अफ गोर्खा द्याट इन्क्लुडिङ अहिले केजिएबाट पनि आउनुभएको छ. उहाँहरूको रिप्रेजेन्टेटिभ अहिले दुईजना, एकजना क्याप्टन साहब र एकजना कपोल भाइ आउनुभएको छ. भेरी सुन उहाँहरूले एउटा फिल्म सहजन पनि प्रोभाइड गर्नुहुन्छ र देयर आर फ्यु इन द पाइपलाइन्स. अब यदि फ्युचरमा उहाँहरूले एफोर्ड गर्न सक्नुभयो र ब्रिगेड अफ गोर्खा हेडक्वार्टर ब्रिगेड अफ गोर्खासले चाहिँ त्यो अफर दिनुभयो भने देयर आर स्टिल टी इन द पाइपलाइन्स. गर्दाहरूमा चाहिँ अभियसली दिस इज द अपर्च्युनिटी भन्छु मैले, मोर देन अब कन्सटेन्ट भन्दाखेरि भने अपर्च्युनिटी एकदमै राम्रो. किनभने अब ब्रिगेडको हाम्रो सर्भिङ के अरे कम्युनिटीसँग चाहिँ इन्टिग्रेट हुने एउटा मौका पाउँछ र एक्लै अर्काको क्याप्याज बुझ्ने मौका पनि, एज वेल एज यिनीहरूले क्याट्रिकमा बसिसकेपछि हाम्रो रिटायर्ड कम्युनिटी एकदमै राम्रो छ, ठुलो हुनुहुन्छ अनि उहाँहरूसँग पनि हामी एभ्री हियर एन्ड देन अब हाम्रो इन्ट्रेक्सन अनि इन्टिग्रेसन भइराखेका हुन्छ. त्यसले गर्दाखेरिमा चाहिँ मैले डिसएडभान्टेज त केही पनि देख्दिनँ, एकदमै एडभान्टेज देख्छु. अभियसली यहाँ चाहिँ अब टप क्वालिटीको हाम्रो स्टाफहरू हुनुहुन्छ अनि स्टाफहरूको अब त्यो क्वालिटीले गर्दा, उहाँको क्यालिबरले गर्दाखेरिमा चाहिँ हाम्रो इन्कमिङ जेनेरेसनहरूले चाहिँ राम्रो ट्रेनिङ पाउनुहुन्छ र भन्दै गर्दाखेरिमा चाहिँ अब टप क्वालिटी एक ठाउँमा हुँदाखेरिमा अभियसली त्यसलाई म्यानेज गर्ने उहाँहरूको करियर एक्सपेक्टेसन म्यानेज गर्न चाहिँ निकै अब च्यालेन्ज नै छ. र इट इज वाट इट इज, हामी अब आफ्नो लेभल बेस्ट दिने हो सबैलाई. हामीले अब फेयर एन्ड ट्रान्सपेरेन्सी उसबाट चाहिँ ट्रिट गरे भने आई थिङ्क सबै नै खुसी हुनुहुन्छ जस्तो मलाई लाग्छ. अनि लभिङ इट दिदी, एज मोर एडभान्टेज देन एनी डिसएडभान्टेज अन दिस के अरे अहिलेको पर्सपेक्टिभबाट दिदी.
0: एकदम राम्रो कुरा भाइ, एकदमै राम्रो कुरा. र अब यसरी तपाईँले भन्नुभएको जस्तै अब सबै क्याब ब्याजेसबाट चाहिँ त्यहाँनिर आएर काम गर्नु हुने जमातसँग बस्दाखेरि साँच्चै नै हामीले पनि धेरै कुरा सिक्न पनि सक्छौँ, धेरै कुरा अनुसरण पनि गर्न सक्छौँ र इनफ्याक्ट एज अ पर्सनल र प्रोफेसनल ग्रोथ दुइटैको लागि चाहिँ एकदमै राम्रो ठाउँ हो. यस्तो खालको ठाउँ जहाँ चाहिँ सबैजना मिलेर काम गर्न सकिन्छ होइन भाई. मैले चाहिँ तपाईँको त्यो धारणा बुझेँ र विच इज एकदमै सही पनि हो. त्यसैले गर्दाखेरि अब त्यहाँनिर क्याटुकमा एकपटक जाने मान्छे बारम्बार फर्केर त्यहाँ काम गर्न पुग्नु हुने रहेछ भन्ने कुरा त्यो राज पनि आज खुल्यो है भाइ. एनिवे यही नोटमा भाइ हामी एउटा छोटो विश्राम लिन्छौँ, त्यस पश्चात हामी रिक्रुट इन्टेक 2026 का भाइहरूको ट्रेनिङको बारेमा अलिकति जानकारी लिन्छौँ है त.
1: थ्याङ्क यू.

0: हामी मध्ये धेरैले प्राथमिक उपचार सिकेका छौ।
1: तर के तपाईले कहिले मानसिक स्वास्थ्यको प्राथमिक उपचार सिक्नु भएको छ? केही सामान्य कुराले पनि तपाईको तन्दुरुस्तीमा ठूलो परिवर्तन ल्याउन सक्छ, जस्तो कि मद्दत माग्नु।
0: यदि तपाई समस्यासँग जुझिरहनु भएको छ र त्यसलाई सम्हाल्न गाह्रो भइरहेको छ भने मदत माग्न पटक्कै नहिचकिचाउनुहोस्। तपाईको परिवार वा साथीभाइले तपाईलाई आवश्यक सहयोग गर्न अनि परामर्श पनि दिन सक्छ।
1: विश्वमा प्रत्येक चार मध्ये एक व्यक्ति मानसिक स्वास्थ्य वा कुनै नशा सम्बन्धी समस्याबाट आफ्नो जीवनको कुनै बिन्दुमा ग्रसित भएको हुन्छ, तसर्थ आफैलाई मद्दत गर्नुहोस्।
0: आफ्नो मानसिक स्वास्थ्यको हेरविचार सम्बन्धी थप जानकारीका लागि हेर्नुहोस् mentalhealth.org.uk।

0: हजुर त आदरणीय श्रोता पनि बिएफबिएस गोर्खा रेडियोलाई नै सुन्दै हुनुहुन्छ. यतिखेर र आजको यो कुराकानीमा हामी गोर्खा कम्पनी क्याट्रिकका अफिसर इन कमान्ड मेजर ज्ञान ढेङ्गा भाइज्यूसँग केही कुराकानी गर्दैछौँ. योभन्दा अगाडि हामीले गोर्खा कम्पनी क्याट्रिकको चाहिँ समग्र त्यसको चाहिँ स्ट्रक्चरल एउटा जुन काम छ त्यो के कस्तो भन्ने विषयवस्तुमा कुरा गऱ्यौँ इन जेनरल. र अब भने हामी अगाडि यो 2026 इन्टेकको हाम्रो भाइहरू रिक्रुट भाइहरू भनेर भनौँ जसलाई चाहिँ अहिले हाम्रो क्याट्रिकमा रहनु भएको गोर्खा कम्पनीको टिमले चाहिँ ग्राइन्ड गर्दै हुनुहुन्छ, मोल्ड गर्दै हुनुहुन्छ एउटा फाइन सोल्जर बनाउनको लागि. उहाँहरूको ट्रेनिङको विषयमा अलिकति हामी अपडेट लिन्छौँ. त भाइ, यो छोटो विश्राम पश्चात तपाईँलाई फेरि पनि स्वागत गर्न चाहे. र अब मैले भर्खरै भने जस्तै नै हाम्रो यो इन्टेक 2026 को अलिकति कुरा गरौँ. सबैभन्दा पहिला त कुरा यो सङ्ख्याकै गर्न मन लाग्यो मलाई. गत वर्षहरूमा भन्दा यस वर्ष चाहिँ अलिकति बढी, लगभग 100 जति नै भन्दा पनि बढी हाम्रो भाइहरू आउनु भएको छ. यो इन्टेक अलिक ठुलो इन्टेक नै हो. यसलाई गोर्खा कम्पनी क्याट्रिकले कसरी चाहिँ यो कोप गरिरहेको छ भाइ? पहिलाको तुलनामा अब त्यहाँको स्टाफहरू पनि बढाउनु भएको छ होला, के कस्तो छ अलिकति यसबाट कुराकानीलाई फेरि जोडौँ न.
1: हुन्छ दिदी. दिदी, सबभन्दा पहिला फेरि तपाईँलाई धन्यवाद. अब अभियसली यो इन्टेक 2026 फेब्रुअरीको 16 चाहिँ हाम्रो यहाँ ट्रेनिङ सुरु भएको पक्का अफिसियल प्रोग्राम चाहिँ. त्योभन्दा अगाडि चाहिँ हाम्रो रिसेप्सनदेखि लिएर नेपालदेखि लिएर यहाँ ल्याउने हाम्रो त्यो प्रोसेसहरू अर्कै थियो. उहाँहरू चाहिँ टोटल यो वर्षमा अब 323 हाम्रो भाइहरू यहाँ अहिले हुनुहुन्छ, अहिले ट्रेनिङमा हुनुहुन्छ. दे अल आर ट्रेनिज. अहिले उहाँहरू चाहिँ गोर्खाली सिपाही भइसकेको छैन, अहिले उहाँहरू चाहिँ स्टिल टुबी गोर्खाली सिपाही ट्रेनिङमै हुनुहुन्छ. अनि उहाँहरूलाई चाहिँ अब ट्रेनिङ गराउनको लागि मसँग चाहिँ एक्रस द ब्रिगेडको स्टाफहरू हुनुहुन्छ, अफिसर स्टाफहरूदेखि लिएर अनि हाम्रो के अरे लान्सोको भाइसम्म चाहिँ यहाँ अहिले आइसिक्याट्रिकमा चाहिँ कार्यरत हुनुहुन्छ. अनि अहिले उहाँहरूलाई चाहिँ हामी के अरे 8 प्लाटुनमा ट्रेनिङ टिममा चाहिँ डिभाइड गरेका छौँ. अनि त्यसलाई चाहिँ अब हाम्रो G7 अनि कम्पनी हेडक्वार्टर र अनि हाम्रो G4 इनेबलिङ एलिमेन्ट्सहरूले चाहिँ उहाँहरूलाई उहाँहरूको ट्रेनिङ टिमलाई चाहिँ हामी सपोर्ट गर्छौँ. अनि त्यो अनुसार नै हाम्रो ट्रेनिङ कन्टिन्यू भइरहेको छ. र अनि अहिले उहाँहरूको यो अभियसली गोर्खालीहरूको 39 ट्रेनिङ हो, विच इज 9 महिनामा हामी क्यालकुलेसन गर्छौँ. अहिले 9 महिनाको ट्रेनिङमा चाहिँ दे आर जस्ट फिनिस्ड 1/4 अफ ट्रेनिङ, अहिले अब week 14 छन्. द्याट बिङ वेल दिदी सो फार.
0: हजुर. र तपाईँहरूले जस्तो सुकै भनौँ न भाइहरू नेपालबाट आउनु भए तापनि उहाँहरूलाई समग्र रूपमा एकै तरिकाले ट्रेनिङ दिएर एकै तरिकाबाट एकै ढाँचामा ढालेर चाहिँ राम्रो एउटा सोल्जर बनाउने जुन काम गरिराख्नु भएको छ, गरी आउनु भएको छ गोर्खा ट्रेनिङ कम्पनीलाई चाहिँ एकदमै हामी सबैको तर्फबाट एकदमै धेरै नै अप्रिसिएसन त्यसको लागि दिनैपर्छ जस्तो लाग्छ मलाई. किनभने अब एकपल्ट मोल्ड गरेर चाहिँ एउटा सोल्जर बनाइसकिसके पश्चात आफ्नो आफ्नो पल्टनमा गइसकेपछि उनीहरूको काम गर्ने तौर तरिका धेरै नै भनौँ न अलिकति उहाँहरूले चाहिँ सिकि पनि सक्नु भएको हुन्छ, उहाँहरू त्यसमा ढली पनि सक्नु भएको हुन्छ. त्यस कारण गर्दाखेरि पल्टन इट्सेल्फलाई चाहिँ त्यति साह्रो दुःख गर्न नपर्ने हो. तर तपाईँहरूले जुन काम गर्नुहुन्छ आई थिङ्क ह्याट्स अफ टु यु. एन्ड तपाईँहरूलाई चाहिँ एकदमै हाम्रो तर्फबाट सलाम गर्नैपर्छ जस्तो लाग्छ है भाइ. तपाईँ अनि तपाईँहरू सम्पूर्ण टिमलाई जो जहिले त्यहाँ हुनुहुन्छ उहाँहरू सबैलाई भनेर भनौँ न होइन.
1: थ्याङ्क यू सो मच तपाईँको यो एकदम काइन्ड वर्डको लागि. अभियसली अब ब्रिगेडको अब हाम्रो चेनल कमानले सपोर्ट नगर्ने भए हामीले अब के गर्न सक्दैनौँ क्यारे. त्यसले गर्दामा चाहिँ ब्रिगेडको हाम्रो जति पनि चेन अफ कमान्डहरू हुनुहुन्छ, क्यापेसिटीहरू हुनुहुन्छ, उहाँहरू सबैलाई पनि म यही बेलामा एकमुष्टमा चाहिँ धन्यवाद दिन चाहेँ दिदी.
0: हजुर भाइ, यसमा मलाई के ठ्याक्क तपाईँलाई सोध्न मन लाग्यो भने भाइ, अब फिजिकल्ली त अभियसली तपाईँहरूले आफ्नो ट्रेनिङको जुन एउटा तौर तरिका छ त्योबाट तपाईँहरूले उहाँहरूलाई चाहिँ सपोर्ट गरेर त्यो बनाउनुहुन्छ, यो एउटा लायक बनाउनुहुन्छ भनेर भनौँ न, एउटा चाहिँ पल्टन घरमा गएर एउटा राम्रो सोल्जरको एउटा अभिभार लिनको लागि होइन, त्यो आफ्नो ठाउँमा छ. तर अब त्यो भाइहरू जो चाहिँ अब कतिपय भाइहरू त फर्स्ट टाइम एभर आफ्नो परिवारबाट यति धेरै टाढा आउनुहुन्छ होला होइन, अनि फेरि यति भौगोलिक दूरी आफ्नो परिवारसँग अब भावनात्मक दूरी सम्पूर्ण कुराहरूले गर्दाखेरि मेन्टली उहाँहरूलाई चाहिँ धेरै नै गाह्रो पनि हुन्छ होला. यस्तो स्थितिमा तपाईँहरूले कसरी कोप गर्नुहुन्छ, उहाँहरूलाई कसरी सम्हाल्नुहुन्छ, कसरी उहाँहरूलाई चाहिँ रिजिलियन्ट बनाउनुहुन्छ, त्यो एउटा मैले प्रश्न राख्न चाहेँ भाइ तपाईँहरूलाई.
1: दिदी थ्याङ्क यू सो मच. अब हाम्रोमा अभियसली अब एज अ गर्ल्स वी अल आर अवेयर. अब उहाँहरू चाहिँ अब आफ्नो सम्पूर्ण परिवार साथीभाइ उसको अब सबै चिज छोडेर नेपालबाट युके आउनुहुन्छ. आइसकेपछि हाम्रो स्टाफहरुको रेस्पोन्सिबिलिटी हो उहाँहरुलाई चाहिँ इन्स्योरिङ अब उहाँहरुको वेलबिइङ वेलफेयर अनि ट्रेनिङ साथसाथमा लाने अनि त्यो अभियसली हाम्रो स्टाफहरुलाई त्यो अन्तर्गतको ट्रेनिङ गराउँछौँ हामी अनि सबै उहाँहरु चाहिँ ट्रेन्ड हुनुहुन्छ अनि उहाँहरु चाहिँ फुल्ली क्वालिफाइड टु ह्यान्डल हाम्रो त्यस्तो खालको सिचुएसन अनि भाइहरुलाई पनि अभियसली अब सबै भाइहरू एउटा स्ट्यान्डर्डको हुनुहुन्न कोही अब एकदमै अब डिफ्रेन्ट ब्याकग्राउन्डबाट आउनुभएको छ अनि उहाँहरूलाई चाहिँ एउटा स्ट्यान्डर्ड ब्याकग्राउन्डमा अथवा चाहिँ एउटा स्ट्यान्डर्ड कन्टेक्स्टमा चाहिँ अब स्ट्यान्ड गराउन चाहिँ सजिलो छैन तर हाम्रो स्टाफहरूले जति उहाँहरूले चाहिँ डे एन्ड नाइट नभनिकन उहाँको चाहिँ विदिन वर्किङ आवर्सको रुल्सलाई मात्र फलो नगरिकन एडिसनल समय अनि बेला बेलामा हाम्रो दिदीबहिनीहरूलाई पनि अब इन्क्लुड गराएर उहाँहरूलाई एउटा होमली फिल गराउनुहुन्छ त्यो नै हाम्रो स्ट्रेन्थ जस्तो मलाई लाग्छ अनि त्यसले गर्दा नै हाम्रो भाइहरूलाई चाहिँ अलिकति अब देश छोडेर आफ्नो सबै लभ्ड वनलाई छोडेर यहाँ युकेमा आएर पनि उहाँहरूले चाहिँ नयाँ फ्यामिली बनाएर अनि नयाँ तरिकाले चाहिँ उहाँहरू चाहिँ अगाडि बढेको म देख्न सक्छु अनि त्यो चाहिँ अब हार्ड वर्क बियोन्ड उनीहरूको रोल्स एन्ड रेस्पोन्सिबिलिटी भन्दा पछाडि उहाँहरूले चाहिँ हाम्रो ब्रिगेडको फ्यामिली हो अब उहाँहरू चाहिँ हामीसँग जोइनिङ भइसकेपछि 9 महिनाको ट्रेनिङ सकेपछि दे विल बी पार्ट अफ अस अथवा पार्ट अफ द ब्रिगेड भन्ने उहाँहरूको कन्सेप्टले गर्दाखेरिमा नै सायद यो पोसिबल भएको जस्तो मलाई लाग्छ अनि अब उनीहरूको कनेक्टिङ होम अहिले हामीले नयाँ एउटा कन्सेप्ट निकाल्दैछौँ आज अहिले म एकछिनपछि त्यसकै बारेमा स्टाफ अनि रिक्रुटहरूलाई ब्रिफिङ गर्दैछु एड्रेसिङ गर्दैछु अहिले हामीले चाहिँ अब नेपालमा उसको फ्यामिलीजहरूसँग कनेक्ट गर्नको लागि अब लिभिङ टु द इन्डिभिजुअल्स अब उहाँहरू आफैलाई चाहिँ छोडिदिएका थियौँ तर मिलिट्रीको अब नम्बर अफ कन्स्ट्रेन्ट्सहरू हुन्छ यो मिडिया पोलिसीदेखि लिएर आदि इत्यादि त्यसले गर्दा कतिपय चिजहरू उहाँले चाहँदा चाहँदै पनि गर्न सक्नुहुन्न जस्तो हामीलाई लागेर अहिले चाहिँ कनेक्टिङ होम इनिसिएटिभ हामी निकालेका छौँ जुन आज हामी एड्रेस गरेर अनि मन्डेबाट चाहिँ हाम्रो एउटा कनेक्टिङ होम के अरे प्रोसेसमा चाहिँ उहाँहरूलाई चाहिँ सामेल गराउने उहाँहरूको फ्यामिलीजहरूलाई पनि त्यो ग्रुपमा चाहिँ सामेल गराउने हाम्रो प्लानिङ गरेको
0: आई थिङ्क यो एकदमै राम्रो आइडिया हो भाइ किनभने अब यस्तो कडा खालको चाहिँ उहाँहरूको यो ट्रेनिङ हुन्छ 9 महिने तालिम सजिलो त छैन पक्कै पनि कठिन छ फिजिकली मेन्टली दुवै तौरबाट उहाँहरूको लागि डिमान्डिङ हुन्छ यो बेलामा अब आफ्नो घर परिवारसँग चाहिँ उहाँहरूको चाहिँ कनेक्सन भइरहन्छ भने त्यसले पनि उहाँहरूलाई एउटा बुस्ट गर्छ नि त मोरालमा होइन भाइ त्यो कारणले गर्दाखेरि आई थिङ्क द्याट्स अ भेरी गुड इनिसिएटिभ भाइ वेल डन फर द्याट
1: थ्याङ्क यू दिदी हामी तपाईँसँग पनि सेयरिङ गर्छौँ होला तर हामी पहिला के हाउ उहाँहरूको रिलेटिभ अनि के अरे लभ्ड वन्सले चाहिँ के अरे रियाक्ट गर्नुहुन्छ देन अब इफ इट गोज वेल देन हामीले अझै वाइडर कोहोर्ट अथवा चाहिँ पब्लिकसँग कनेक्ट गर्नको लागि चाहिँ तपाईँहरूलाई पनि हामी इन्क्लुड गर्न सक्छौँ त्यसमा तर अहिले चाहिँ हामी त्यसरी प्लानमा छौँ दिदी
0: अन्डरस्ट्यान्डेबल भाइ र अब भाइ तपाईँ अब विभिन्न समयमा त्यहाँ विभिन्न क्यापासिटीमा काम गरिसक्नु भएको भन्ने कुरा त इस्टाब्लिस भइसकेको छ बारम्बार हामीले यो कुराहरू पहिला पहिलाका कुराकानी मार्फत पनि श्रोताहरूलाई जानकारी गराइसकेका छौँ अब तपाईँको यही एक्सपिरियन्समा आधारित रहेर एउटा प्रश्न मैले सोध्न चाहेँ भाइ अब धेरै भाइहरूलाई तपाईँले यसरी देखिसक्नु भएको छ त्यहाँनिर क्याट्रिङमा विशेष गरिकन उहाँहरूलाई स्वागत गर्ने उहाँहरूलाई ट्रेन गराउनेदेखि लिएर उहाँहरूको अहिले त तपाईँ जुन पोजिसनमा बसेर काम गरिराख्नुभएको छ सर्वे सर्वाको रूपमा सम्पूर्ण रूपमा सुपरभाइज गरिराख्नु भएको छ यसरी हेर्दाखेरि पहिलाको ब्याचेजहरू र अहिलेको ब्याचेजहरूमा कस्तो डिफरेन्स देख्नुहुन्छ भाइ
1: थ्याङ्क यू यसमा चाहिँ अब अभियसली अघि मैले भने जस्तै अब डिफ्रेन्ट ब्याकग्राउन्ड्सको अनि डिफ्रेन्ट अब उनीहरूको ग्रोइङ कुन अब इन्भाइरोमेन्ट उहाँहरू कसरी ग्रो हुनुभयो त्यसमा भर पर्ने चिजहरू रहेछन् अनि अब पहिलाकोसँग अहिलेको कम्पेरिजन गऱ्यो भने चाहिँ अब नट अ ह्युज डिफरेन्स हाम्रो टाइमसँग चाहिँ कम्पेरिजन गऱ्यो भने अब मेबी अब सिग्निफिकेन्ट डिफरेन्स छ होला तर अहिलेको यो न्यू जेनेरेसनको उसमा कम्पेरिजन गर्दाखेरिमा चाहिँ त्यस्तो डिफ्रेन्सेसहरू केही पनि छैन अभियसली अब देयर विल बी पिपल दोज हु विल फाइन्ड डिफिकल्ट अथवा स्लो लर्नर्सहरू पनि हुनुहुन्छ अनि कतिपय हुनुहुन्छ अलिकति अब एक्सल गर्ने अथवा एक्स्ट्रा अब के अरे क्यापेसिटी भएको मान्छेहरू के अरे ट्रेनिजहरू पनि हुनुहुन्छ त्यसको लागि चाहिँ अहिले अब मैले तपाईँलाई क्विक अपडेट गर्दाखेरिमा चाहिँ अब विक 14 आउँदै गर्दाखेरिमा हाम्रो मले विङले अहिले अब कल्चरल इङ्ग्लिस ल्याङ्ग्वेज ट्रेनिङ चाहिँ कम्प्लिट गर्नुभयो अब उहाँहरूको चाहिँ 7 हप्ताको त्यो ट्रेनिङ सकेर अहिले युकेको बेसिक लेभल 3 के अरे इन्ट्री लेभल 3 सबैले पास गर्नुभयो विच इज रियली गुड त्यसले चाहिँ हामीलाई के देखाउँछ भन्दाखेरिमा चाहिँ देयर अप टू स्ट्यान्डर्ड एभ्रीवन इज अप टू स्ट्यान्डर्ड अनि अबाउट 70% भाइहरूले चाहिँ अब लेभल वान स्ट्याम्प गर्ने मौका पाउनु भएको छ त्यसले चाहिँ फेरि अर्को एक्स्ट्रा हाम्रो माइल्स अथवा एक्स्ट्रा अब क्यापासिटी देखाउँछ अनि त्यो एक्स्ट्रा क्यापासिटी भएको मान्छेहरूलाई पनि अपर्च्युनिटी चाहिँ स्टिल दिइरहेको छ अनि अब हाम्रो फिल्डको कुरा गर्नुहुन्छ भने अहिले हाम्रो फिल्ड के अरे समिति एसेसमेन्ट बेसिक समिति एसेसमेन्ट अहिले हङकङ विङले जस कम्प्लिट गरेर अहिले एक्सचेन्जबाट फर्किँदै हुनुहुन्छ अनि त्यो पनि अब सबैले पास गर्नुभयो त्यो चाहिँ त्यसले के देखाउँछ भन्दाखेरि दे अल आर अप टु स्ट्यान्डर्ड तर देयर आर स्टिल पिपुल अलिकति एक्स्ट्रा हेल्प चाहिने त्यसको लागि हामी बसेका छौँ हामी सपोर्ट गर्छौँ अनि देयर आर पिपुल विथ एक्स्ट्रा क्यापेसिटी के अरे क्यापेसिटी एज वेल टु गो फर्दर अनि उहाँहरूलाई पनि हामीले त्यही किसिमको अपर्च्युनिटीहरू दिन्छौँ यो अभियसली त्यो मिक्स कोहोर्टबाट अब आउँदाखेरिमा चाहिँ इट इज द एक्सपेक्टेड इट्स नट के अरे नट नन एक्सपेक्टेड नट एक्सपेक्टेड तर इट्स एक्सपेक्टेड अनि तर त्यसको लागि त हामी बसिरहेका छौँ दिदी
0: हजुर भाइ धेरै धेरै धन्यवाद यी जानकारीहरूको लागि र अब यसो समय हेर्दाखेरि करिब करिब हामी कुराकानीको अन्तिम चरणमा आयो कि जस्तो लाग्छ हुन त मैले अघि पनि भने धेरै तपाईँसँग कुरा गर्ने इच्छा थियो तर तपाईँको पनि आज समय पाबन्दी भएको कारणले गर्दाखेरि हामी आजको कुराकानीलाई यतिमै थाँती राख्छौँ बाँकी रहेका कुराकानीको लागि फेरि पनि म तपाईँलाई अर्को पटक दुःख दिने नै छु भाइ आशा गर्दछु तपाईँले हामीलाई त्यति बेला पनि समय दिनुहुनेछ अहिलेको लागि अब छुट्टिनुपर्छ छुट्टिनुभन्दा अगाडि अब आजको यो बसाइमा तपाईँलाई केही राख्नै मन लागेको छ तपाईँ राख्न छुटेको छ भने राखिदिनुहोस् न भाइ अनि हामी बिदा लिन्छौँ है
1: दिदी धन्यवाद तपाईँ त पक्का लाउरेको भन्दा राम्रो टाइमिङमा स्टिक हुनुभयो थ्याङ्क यू सो मच अनि यसमा चाहिँ म अब जाँदा जाँदै मसँग अझै 2 मिनट छ मैले क्विक उस गर्दाखेरिमा चाहिँ अब कि इभेन्ट अब हाम्रो युनिट प्रेजेन्टेसन यो 30 जुनमा हुँदैछ गोर्खा मेजर साहबहरू अथवा युनिट रिप्रेजेन्टेटिभ्सहरू आएर हाम्रो भाइहरूलाई चाहिँ युनिटको बारेमा उहाँहरूले ब्रिफिङ गर्नुहुन्छ देन दे विल हेभ अ मन्थ टाइम टु थिङ्क अबाउट कुन कुन क्याबेज जाने भनेर अनि त्यसपछि अब 30 जुलाईमा उहाँहरूको के भन्छ क्याब ब्याजिङ हुन्छ अब हामी डिसिजन गर्छौँ उहाँहरू चाहिँ कुन क्याब ब्याजको लागि चाहिँ सुइटेबल छ भनेर डिसिजन गर्छौँ र एकदमै भुल्नै नहुने यो सालमा चाहिँ हाम्रो डायमन्ड जुब्ली गोर्खा कम्पनीको चाहिँ बर्थडे 75th birthday 31 जुलाईमा हामी प्लानिङ गरेका छौँ अनि जसमा चाहिँ हामीले बिकज दिस इज द डायमन्ड जुब्ली अनि रेयरली अब यस्तो चिजहरू हामी अब अपर्च्युनिटी पाउँछौँ त्यसले गर्दाखेरिमा वाइ वी डोन्ट टु सेलिब्रेट इन द करियर बिकज स्टाइल भन्ने हाम्रो एउटा कन्सेप्ट छ अनि त्यसमा चाहिँ अहिले अब 15,660 किलोमिटर भर्चुअल रन विदिन 75 डेजमा चाहिँ रनिङ गर्ने अनि त्यसपछि अलिकति फन्डहरू रेज गर्ने र अनि 31st चाहिँ विथ द ब्रिगेडको हाम्रो अब के अरे डिग्नेटरीजदेखि लिएर हाम्रो इन्भाइटेड गेस्टहरूसँग बसेर अनि यसलाई सेलिब्रेट गर्ने हाम्रो एउटा इच्छा छ अनि त्यसको लागि चाहिँ प्लानिङ प्रोसेस हुँदैछ अनि हजुरहरूलाई पनि हामी म यतिखेर नै इन्भाइट गर्न चाहेँ 31 जुलाईको लागि चाहिँ यसो पेन्सिलिङ गरेर आउनुभयो भने बेटर हुन्छ होला दिदी
0: एकदमै भाइ हामी अवश्य पनि त्यहाँनिर उपस्थित हुनेछौँ त्यसमा शङ्कै नमान्नु भए हुन्छ थ्याङ्क यू भेरी मच यो जानकारीको लागि पनि भाइ अगावै दिनु भइसकेपछि हामीले पनि त्यही अनुसार प्लान गर्न सक्छौँ र अब हामी 31 जुलाईमा त पक्कै फिजिकली भेट त हुन्छौँ नै त्योभन्दा अगाडि पनि तपाईँलाई अपडेटको लागि मैले फेरि पनि दुःख दिने नै छु अघि भने जस्तै अहिलेको लागि थ्याङ्क यू सो मच है त हजुर
1: दिदी थ्याङ्क यू सो मच हजुर नमस्ते
0: थ्याङ्क यू भाइ नमस्ते बाई
1: बाई

0: कान्छी म च्याङच्याङ र आदरणीय श्रोताबृन्द, यो मिठो गीत तपाईँ अहिले सुन्दै हुनुहुन्छ किरण भुजेल र इलिना चौहानको आवाजमा। र यही गीतको साथमा म भने अहिलेको लागि बिदा लिन्छु। तपाईँसँग भेट्न भोलि बिहान 9 बजेको समाचार पश्चात काठमाडौँको सौगात लिएर आउँछु। त्यति बेलासम्मको लागि नमस्ते।
1: अनि स्मार्ट स्पिकरमा भन्नुहोस् प्ले बीएफबीएस। यो बीएफबीएस गोर्खा रेडियो हो। गोर्खा रेडियो हो।

0: बीबीसी नेपाली सेवाको साझापखबाट सञ्जय ढकालको नमस्कार। आजको कार्यक्रममा जेन्जी आन्दोलनबारे राष्ट्रिय मानवाधिकार आयोगद्वारा पूर्व प्रधानमन्त्री लगायतलाई कारवाहीका सिफारिस, तर कार्यान्वयन हुनेमा किन आशंका,
1: सिफारिस कार्यान्वयन हुन्छ हुँदैन भन्ने कुरामा डाउट म पर्सनली पनि म भन्न चाहन्छु विगतको अनुभवले गर्दा।
0: पछिल्लो आर्थिक सर्वेक्षणमा कस्तो देखिन्छ अर्थतन्त्रको चित्र,
2: न्यून आर्थिक वृद्धि दर, सुस्त कर्जा प्रवाह, बढ्दो व्यापार घाटा, कमजोर पुँजीगत खर्च जस्ता चुनौती विद्यमान नै छन्।
0: अनि कङ्गोमा जारी द्वन्द्वका कारण इबोला नियन्त्रणमा समस्या परेको डब्ल्युएचओका प्रमुखको चेतावनी। सबभन्दा पहिला प्रमुख विश्व समाचार।
3: अशोक दाहालबाट समाचार सुन्नुहोस्। विश्व स्वास्थ्य संगठन डब्ल्युएचओका प्रमुखले इबोला प्रकोपका कारण कङ्गो गणतन्त्रले द्वन्द्व र रोगको विनाशकारी टकरावको एकसाथ सामना गरिरहेको बताएका छन्। डब्ल्युएचओ प्रमुख टेड्रोस एडहानम घेब्रेयेसस इबोला नियन्त्रणको अनुगमनका लागि डीआर कङ्गो जाने तयारीमा छन्। उनले नियन्त्रणको प्रयासभन्दा संक्रमितको संख्या तीव्र देखिएको बताए। इबोला संक्रमणको केन्द्रबिन्दु पूर्वी कङ्गोको इतुरी प्रान्तमा करिब 1,000 मानिसहरूमा लक्षण देखिएको छ। संक्रमण नियन्त्रणका लागि उनीहरूसँग सम्पर्कमा पुगेका मानिसहरू पहिचान गर्न चुनौती देखिएको छ। कन्सासाबाट बीबीसी संवाददाता एमरी मकुमेनो भन्छन्, कङ्गोका स्वास्थ्य मन्त्री स्यामुएल रोजर काम्बाले संक्रमित मानिसहरूको सम्पर्कमा पुगेका 3,500 मानिसहरूको निगरानी भइरहेको बताएका छन्। बीबीसी संवाददाताको भनाई, अमेरिका र इरान बीच सम्झौता हुन लागेको विवरणसँगै अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य घटेको छ। इरानको सरकारी टेलिभिजनले समझदारी पत्रको अनौपचारिक मस्यौदा तेहरानले प्राप्त गरेको जनाएको छ। उक्त प्रारूप अनुसार इरानले एक महिनाभित्र हुर्मुज जलमार्गलाई युद्धपूर्वकै अवस्थामा खुला गर्नेछ। त्यसको बदलामा अमेरिकाले इरान वरपरको क्षेत्रबाट आफ्नो फौज फिर्ता गर्दै इरानमाथिको सामुद्रिक नाकाबन्दी हटाउनेछ। ओमानसँगको सहकार्यमा इरानले सामुद्रिक वाहनहरूको व्यवस्थापन गर्ने बताइएको छ। 6 दिनभित्रै सम्झौता भए त्यसलाई संयुक्त राष्ट्रसङ्घको सुरक्षा परिषदको संकल्पका रूपमा पारित गरिने भनिएको छ। एउटा भ्रष्टाचार प्रकरणको कागजात खोज्दै प्रहरीले स्पेनको सत्ताधारी सोसलिस्ट पार्टी कार्यालयमा छापा मारेको छ। पूर्व प्रधानमन्त्री जोजे सुइस जापातेरोमाथि औपचारिक छानबिन सुरु भएका समाचारसँगै पार्टी कार्यालयमा प्रहरी पुगेको हो। वर्तमान प्रधानमन्त्री पेद्रो सान्चेजका श्रीमती र भाइमाथि पनि भ्रष्टाचारको अभियोग लागेको छ। स्पेनको कन्जर्भेटिभ पार्टी प्रमुखले सरकार भ्रष्टाचारमा मुसिएको भन्दै मध्यावधि निर्वाचन गर्न माग गरेका छन्। जर्मनीको एउटा अदालतले वामपन्थी विद्रोही समूह रेड आर्मी फ्याक्सनका एकजना पूर्व सदस्यलाई 13 वर्षको कैद सजाय सुनाएको छ। रेड आर्मीकी सदस्य ड्यानेला क्लेटर सन् 1999 2016 बीचमा श्रृङ्खलाबद्ध सशस्त्र डकैतीहरू गरेको आरोपमा दोषी ठहर भएकी हुन् र भारतमा चर्को गर्मीसँगै डढेलो लाग्ने र लुका कारण मानिसहरूको ज्यान जान थालेपछि प्रधानमन्त्री नरेन्द्र मोदीले मानिसहरूलाई हरसम्भव सावधानी अपनाउन आह्वान गरेका छन्। अहिले विश्वका सबैभन्दा गर्मी 40 सहरहरू सबै भारतीय सहर छन्, जसमा तापक्रम 43 डिग्री सेल्सियस भन्दा धेरै पुगेको छ। दिल्लीका बासिन्दाहरूलाई घरभित्रै रहन भनिएको छ। चरम गर्मीका कारण बर्खे विदा अघि सारेर देशभरिका विद्यालयहरूमा छुट्टी दिइएको छ। हिमाचल प्रदेशमा फैलिएको ठूलो वन डढेलो नियन्त्रणका लागि भारतीय सेनाले सङ्घर्ष गरिरहेको छ। यो बीबीसी नेपाली सेवा हो।
0: साझापखमा यहाँलाई स्वागत छ। जेन्जी आन्दोलनबारे राष्ट्रिय मानवाधिकार आयोगले गरेका कारवाही सिफारिस कार्यान्वयन हुनेमा आयोगकै पदाधिकारी तथा अन्य मानवाधिकार कर्मीहरूले आशंका प्रकट गरेका छन्। आयोगले भदौ 23 र 24 गतेका घटनाबारे गरेको छानबिन प्रतिवेदनमा तत्कालीन प्रधानमन्त्री तथा गृहमन्त्री सहित सुरक्षा निकायका प्रमुख अनि वर्तमान सत्ताधारी दलका केही नेतालाई पनि कारवाही सिफारिस गरिएका छन्। एक रिपोर्ट। करिब 10,000 पृष्ठको छानबिन प्रतिवेदनमा तत्कालीन प्रधानमन्त्री केपी ओली, गृहमन्त्री रमेश लेखक तथा सूचना तथा संचार मन्त्री पृथ्वी सुब्बा गुरुङले मानवाधिकार उल्लङ्घन गरेको भन्दै पाश्चात्यदर्शी कानून बनाएर सजाय दिन सिफारिस गरिएको छ। प्रहरीका अधिकारीहरूलाई विभागीय कारवाहीको सिफारिस गरिएको छ भने नेपाली सेनाको पनि कमजोरी देखिएको, राष्ट्रिय सम्पत्तिको संरक्षण गर्न र मानवाधिकार संरक्षणका निम्ति संवेदनशील हुन नसकेको उल्लेखिएको छ। पूर्व गृहमन्त्री सुदन गुरुङ सहित जेएनजी प्रदर्शनका आयोजकहरूले हिंसा रोक्न नसकेको बारे थप अनुसन्धान गर्न भनिएको छ। त्यस्तै कारागारबाट बाहिरिएका सन्दर्भमा राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाका सभापति रवि लामिछाने तथा उक्त दलका अन्य नेताहरूबारे सूक्ष्म अनुसन्धान गर्न भनिएको छ। प्रतिवेदनमा भूमिका बारे थप अनुसन्धान गर्नुपर्ने भन्दै अभियन्ता, आह्वानकर्ता र समर्थक भनेर उल्लेख कैयन व्यक्तिहरूको सूचीमा पूर्व प्रधानमन्त्री सुशीला कार्कीको समेत नाम छ। बुधबार मानवाधिकार आयोगको बैठकले सो प्रतिवेदन बारे निर्णय गरी सिफारिस कार्यान्वयन गर्न प्रधानमन्त्री तथा मन्त्री परिषद कार्यालयमा पठाउने निर्णय गरेको हो। तर विगतको अनुभव हेर्दा आफूहरूको सिफारिस कार्यान्वयन हुनेमा सो छानबिनको अगुवाई समेत गरेकी आयोगकी सदस्य लिली थापाले आशंका प्रकट गरिन्।
1: अब विगतको परिवर्तन हेर्ने हो भने चाहिँ अहिलेसम्म मानवाधिकार आयोगको सिफारिसहरू कार्यान्वयन एकदम कम छ, होइन? यो फेरि अलिकति अब हाई लेभलको कुराहरू पनि भएको हुनाले अब सिफारिस कार्यान्वयन हुन्छ हुँदैन भन्ने कुरामा डाउट म पर्सनली पनि म भन्न चाहन्छु विगतको अनुभवले गर्दा, होइन?
0: थापाले प्रतिवेदन सार्वजनिक हुन ढिलाइ हुनुमा चाहिँ कसैको दबाब नरहेको बताएकी छन्। आयोगका पूर्व सदस्य समेत रहेका मानव अधिकार कर्मी सुदीप पाठकले पनि सरकारलाई सिफारिस कार्यान्वयनमा आशंका मेटाउन आग्रह गरे।
4: अब अहिलेको त्यो जेन्जी आन्दोलनको जुन प्रतिवेदन छ, नेपाल सरकारले बुझेर र तद अनुरूप आएको सिफारिसलाई कार्यान्वयन गर्ने तर्फ सरकार अगाडि बढ्नुपर्छ, तर बढ्छ जस्तो मलाई चाहिँ लाग्दैन।
0: जेन्जी आन्दोलनका सन्दर्भमा यसअघि गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगले पनि प्रतिवेदन बुझाइसकेको छ। अब अर्को प्रसङ्ग, चालू आर्थिक वर्षमा नेपालको अर्थतन्त्र केवल 3.85% मात्र वृद्धि हुन सकेको अर्थमन्त्रीले आज प्रस्तुत गरेको आर्थिक सर्वेक्षणमा देखिएको छ। विदेशी मुद्रा सञ्चिति, भुक्तानी सन्तुलन जस्ता बाह्य क्षेत्र भनिने सूचकहरू राम्रो रहे पनि सरकारको पुँजीगत खर्च, राजस्व परिचालन जस्ता सूचकहरू सन्तोषजनक नरहेको देखिएको छ। एक रिपोर्ट, बजेट ल्याउने तयारी गरिरहेको सरकारका निम्ति आफ्नो थैली कतिको बलियो छ भनेर हेर्ने अवसर समेत दिने ठानिने आर्थिक सर्वेक्षणको प्रतिवेदन आज संसदमा प्रस्तुत गर्दा अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेले सुनाएका आँकडाहरू धेरै उत्साहित गराउने खालका थिएनन्।
5: बाह्य क्षेत्रको सबलता र सामाजिक सूचकमा भएको सुधार सन्तोषजनक छ, तथापि न्यून आर्थिक वृद्धि दर, सुस्त कर्जा प्रवाह, बढ्दो व्यापार घाटा, कमजोर पुँजीगत खर्च र जलवायु जोखिम जस्ता चुनौती विद्यमान नै छन्।
0: तीव्र आर्थिक वृद्धिको बाचा गर्दै आएको नयाँ सरकारको हातमा चाहिँ सुस्त गतिमा विस्तार भइरहेको अर्थतन्त्र रहेको देखिन्छ। असार मसान्तमा सकिने चालू आर्थिक वर्ष 2082-83 नेपालको अर्थतन्त्र थोरै मात्र विस्तार भएको उनले सुनाए।
5: चालू आर्थिक वर्ष नेपालको अर्थतन्त्र 3.85% विस्तार हुने अनुमान छ। मुलुकको अर्थतन्त्रको आकार ₹66 खर्ब र प्रति व्यक्ति कुल राष्ट्रिय आय $1,535 पुग्ने अनुमान छ।
0: अर्थमन्त्रीले बताएको 66 खर्बको नेपाली अर्थतन्त्रको आकारलाई उनको दल राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाले 5-7 वर्ष भित्रैमा वार्षिक औसत 7% वृद्धि गर्दै $100 अर्ब वा ₹150 खर्ब भन्दा धेरैको अर्थतन्त्र निर्माण गर्ने बाचा गरेको छ। तर त्यसका निम्ति आवश्यक पर्ने सरकारी क्षमता अझै स्पष्ट देखिँदैन। राजस्व परिचालन तथा पुँजीगत खर्चका कमजोर आँकडाले त्यो क्षमता उजागर गरेको छ। फेरि मन्त्री वाग्ले,
5: फागुनसम्म संघीय राजस्व 3.2% बढेको छ। यस अवधिमा संघीय खर्च 10.4% बढे पनि पुँजीगत खर्चमा उल्लेख्य सुधार हुन सकेन। यस अवधिमा सरकारको वित्त सन्तुलन ₹58 अर्ब र प्राथमिक सन्तुलन ₹9 अर्ब घाटामा रहेका छन्।
0: मुद्रा स्फीति वा महँगी दर फागुनसम्म 2.13% मात्र रहेको अर्थमन्त्रीले जानकारी दिए। धेरैजसो आँकडा फागुन अन्त्यसम्मको रहेकाले तिनले मध्य पूर्वमा भएको युद्धका प्रभाव अझै प्रतिबिम्बित नभइसकेको देखिने जानकारहरू बताउँछन्। अमेरिका र इजरायलले फागुन 16 गते इरानमा आक्रमण गरे यता विश्व बजारमा इन्धन, खाद्यान्न तथा रासायनिक मल लगायतका वस्तुहरूको आपूर्तिमा प्रभाव परेको तथा तिनको भाव आकाशिएको छ। यसै सिलसिलामा हामीले राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष गोविन्द राज पोखरेललाई सम्पर्क गरी आज प्रस्तुत आर्थिक सर्वेक्षणले नेपालको अर्थतन्त्रको कस्तो चित्र देखिन्छ भनेर सोधेका छौँ।
6: सबभन्दा ठुलो कुरो नेपालको अर्थतन्त्र रेमिटेन्स नै, किनभने त्यत्रो 18.5 महिनालाई आवश्यक पर्ने आयात आवश्यक पर्ने हाम्रो वैदेशिक मुद्रा सञ्चिति छ भन्दाखेरि त्यही रेमिटेन्सले नै त्यसले सबै यो हाम्रो बजारको माग खपत बढाइरहेको छ, आयात पनि त्यसैले बढाएको छ भन्दाखेरि दिनानुदिन अब यता बाह्य सूचाङ्क राम्रो देखिए पनि हाम्रो अर्थतन्त्र रेमिटेन्समै एकदम टोटली डिपेन्डेन्ट जस्तो देखिन थाल्यो। अहिले सजिलो भएन, भविष्यमा अप्ठ्यारो पर्न सक्छ।
0: जस्तो अहिले नै पनि तपाईँले भने जस्तो डिप्रेसन आउने धेरै जस्तो आउने खाडी मुलुकबाट छ, त्यहाँ पनि तनाव बेला बेला भइरहेको छ, अहिले युद्ध नै जारी छ होइन, त्यो पनि त्यति भरलाग्दो दीर्घकालसम्म भर पर्ने खालको चिज त होइन नि।
6: संसारकै आर्थिक क्षेत्रमा सुस्थता मन्दी आयो भने त्यो क्षेत्रमा चाहे मलेसिया होस् चाहे गल्फ रिजन होस् त्यहाँ पनि त उत्पादन कम हुन्छ, फ्याक्ट्रीहरू कम हुन्छन्, त्यसपछि रोजगारका अवसरहरू कम हुन्छन्, अथवा अन्य जस्तै आफ्नै देशमा उत्पादन गर्ने नीति ल्याएको कारणले गर्दाखेरि हाम्रा मान्छेहरूलाई रोजगारीका अवसरहरू कम प्राप्त हुन सक्छन्। त्यसले गर्दा यो भन्दै बित्ति भोलि रेमिटेन्स आएन भने विकल्प के भन्नेमा हामीले अहिले नै प्लान गर्न सकेनौँ भने हामीलाई अप्ठ्यारो पर्न सक्ने स्थितिको अहिलेको सङ्केत गर्छ।
0: अब जुन अहिले नयाँ सरकारले चाहिँ तीव्र आर्थिक छलाङ मार्ने भनिराखेका छ, उनीहरूले 7% वृद्धि दर चाहिँ करिब 7 वर्षसम्म गरेर 100 अर्ब डलरको अर्थतन्त्र पुर्याउने बाचा पत्रमा उनीहरूको उल्लेख पनि छ। अहिलेको अर्थतन्त्रको जुन परिस्थिति देखिन्छ त्यसले त्यो आधार दिन्छ, त्यस्तो छलाङ मार्ने आधार दिन्छ?
6: त्यस्तो छैन, त्यस्तो किनभने सबभन्दा पहिले अहिले हामीले देखेका करिब करिब 80% पुग नपुग चाहिँ हाम्रो अर्थतन्त्रमा कन्ट्रिब्युसन गर्ने निजी क्षेत्र हो। अहिले अब विभिन्न कारणले अब कसको के गल्ती छ म भन्दैन, तर जेन्जी आन्दोलनपछि विगतका बेला माओवादीको हिंसात्मक द्वन्द्व अथवा त्यसपछिका राजनीतिक सङ्क्रमण कालभन्दा पनि अहिले निजी क्षेत्रमा निराशा छाएको छ, र तपाईँले ब्याङ्किङ प्रणालीमा जम्मा भएको जुन पैसा छ रकम छ त्यसैले नै इन्डिकेट गर्छ अहिले यति सस्तो ब्याज हुँदाखेरि पनि किन मान्छेहरूले ऋण लिएर लगानी गरिरहेका छैनन्। त्यही भएर अब निजी क्षेत्र जब प्रस्तुत हुन्छ निराश हुन्छ उत्साहित हुँदैन, तिन चौथाइ जुन अर्थतन्त्रमा कन्ट्रिब्युसन गर्ने निजी क्षेत्रले प्रगति नगर्थ्यो भने सरकारको चाहे आर्थिक वृद्धिको लक्ष्य अथवा अर्थतन्त्रको आकार ठुलो बनाउने लक्ष्यमा चाहिँ पुग्न सक्दैन। किन मैले भने भने सरकारले अस्ति अध्यादेशबाट केही राम्रा कुराहरू पनि ल्याएको छ, राजनीतिक पाटो बाहेक आर्थिक क्षेत्रमा चाँडो चाँडो काम गर्नलाई प्रक्रियाहरू छोटाउनको लागि यो आर्थिक क्षेत्रमा सुशासनको माहौल कायम गर्नको लागि केही गर्न खोजे जस्तो देखिन्छ। तर त्यतिले पनि कन्फिडेन्स निजी क्षेत्रको विश्वास जित्न सकेन, धरपकड भयो, निर्माण व्यवसायहरू निराश भए, त्यस कारणले उहाँहरूले लिएको अर्थतन्त्रको जुन लक्ष्य छ त्यो पुग्न गाह्रो छ।
0: सरकारले विशेष गरी उद्यमी र मध्यम वर्गलाई ध्यान केन्द्रित गर्ने नीति बजेट ल्याउने भनिरहेको छ होइन, त्यो भनेको चाहिँ एक किसिमले बजेट मार्फत करका बोझ घटाउने भन्ने पनि बुझिन्छ। अहिले त्यस्ता सहजता दिने अवस्था छ कि छैन?
6: अब अहिले बजारमा आए अनुसार जुन 10 लाख रुपियाँमा सम्म कर छुट दिने भनेको छ, तपाईँले आज एउटा कार्यक्रममा मैले सुनेको थिएँ त्यो उपल्लो जुन 10% पनि जुन छ नि धेरै कमाउने वर्गमा पनि वार्षिक आमदानी 10 लाख हुने चाहिँ वर्ग धेरै सानो सङ्ख्यामा, किनभने तपाईँ चाहे एउटा प्राध्यापक होस्, एउटा सरकारी अस्पतालमा काम गर्ने डक्टर होस् होइन, उच्च तहमा काम गर्ने मान्छेको पनि वार्षिक 10 लाख आमदानी पुग्दैन। त्यस कारणले त्यो कुन वर्गलाई अथवा उद्यमी वर्गलाई सुविधा दिन खोजिएको, उहाँहरूले 10 लाख आमदानी गर्नुभयो भने कर तिर्न नपर्ने भने उद्यमीलाई उत्साहित गर्ने होला, तर फ्यामिलीको कन्जम्सनलाई उत्साहित गर्नलाई त्यो वर्ग नै हामी कहाँ धेरै छैन। त्यसको तथ्याङ्क अलिक राम्ररी विश्लेषणै गर्नुपर्ने छ, त्यो छुटको फाइदा कसले लिन्छ त्यो हेर्नुपर्ने।
0: उनी थिए राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष गोविन्द राज पोखरेल। अब अन्त्यमा एउटा अन्तर्राष्ट्रिय प्रसङ्ग। विश्व स्वास्थ्य संगठन डब्ल्युएचओका प्रमुखले कङ्गो गणतन्त्रमा जारी द्वन्द्वका कारण इबोला नियन्त्रणमा समस्या भएको बताएका छन्। इबोला फैलिएको मुख्य स्थान इतोरी प्रान्तमा नियन्त्रणका प्रयासभन्दा संक्रमण छिटो गतिमा फैलिरहेको टेड्रोस एडहानम घेब्रेससले बताएका छन्। बीबीसी विवरणहरूमा आधारित एक रिपोर्ट सुनौ अशोक दाहालबाट।
3: विश्व स्वास्थ्य संगठनका प्रमुखले बम खसिरहेको ठाउँमा डब्ल्युएचओले समुदायमा विश्वास आर्जन गर्ने वा बिरामीलाई एकान्तमा राख्न नसक्ने बताए। इबोला भाइरस नियन्त्रणका लागि भइरहेका प्रयासलाई बढावा दिन उनी डीआर कङ्गो जाने तयारीमा जुटेका छन्। इबोला प्रकोप घोषणा भए यता 220 जनाले संक्रमणबाट ज्यान गुमाइसकेका छन्। खराब सडकका कारण सहायता कर्मीहरूले यात्रामा समस्या भोग्नु परेको टेड्रोसले बताएका छन्। युद्धले ठूलो संख्यामा मानिसहरू विस्थापित भएका कारण स्वास्थ्य प्रणाली कमजोर बनेको छ। सबैभन्दा धेरै संक्रमण फैलिएको इतुरी प्रान्तमा सन् 2021 यता सैन्य शासन छ। टेड्रोसले यो क्षेत्रमा संक्रमण रोक्ने कार्य सहायताको पहुँचमा निर्भर रहेको बताए। कङ्गोका अधिकारीहरूका अनुसार अहिले इबोलासँग मिल्ने लक्षण भएका मानिसहरूको संख्या 1000 आसपास छ।
0: यसका साथै बीबीसी नेपाली सेवाको साँझ पख यही समाप्त हुन्छ। भोलि बेलुकी 9:15 बजे हामी फेरि उपस्थित हुनेछौँ। त्यस बेलासम्मका लागि हामी सबैलाई बिदा दिनुहोस्। नमस्कार।

0: हामीमध्ये धेरैले प्राथमिक उपचार सिकेका छौँ,
1: तर के तपाईँले कहिले मानसिक स्वास्थ्यको प्राथमिक उपचार सिक्नु भएको छ? केही सामान्य कुराले पनि तपाईँको तन्दुरुस्तीमा ठूलो परिवर्तन ल्याउन सक्छ, जस्तो कि अरूको हेर विचार गर्नु।
0: अरूको हेर विचार गर्नु भनेको उनीहरूसँगको आफ्नो सम्बन्ध सुमधुर बनाउनु हो। यसबाट हामीमा संसारलाई अर्को कोणबाट हेर्न सक्ने क्षमताको विकास हुन्छ, जसबाट हाम्रो आफ्नै समस्यालाई पनि फरक दृष्टिकोण मिल्दछ।
1: विश्वमा प्रत्येक चार मध्ये एक व्यक्ति मानसिक स्वास्थ्य वा कुनै नशा सम्बन्धी समस्याबाट आफ्नो जीवनको कुनै बिन्दुमा ग्रसित भएको हुन्छ, तसर्थ आफैलाई मद्दत गर्नुहोस्।
0: आफ्नो मानसिक स्वास्थ्यको हेरविचार सम्बन्धी थप जानकारीका लागि हेर्नुहोस् mentalhealth.org.uk।
2: यो BFPS गोर्खा रेडियो हो।

Amber Eyes-को प्रस्तुतिमा यो गीत तपाईँहरूले सुन्दै हुनुहुन्थ्यो। यहाँ सबै सबैलाई वेलकम कार्यक्रम गोधुलीमा मन्डे टु फ्राइडे यसै समयमा म तपाईँहरूको सेवामा आउने गर्छु। आज मे महिनाको 27 तारिक वेनसडे कार्यक्रम तपाईँहरूले सुन्दै हुनुहुन्छ होला, आरामै हुनुहुन्छ होला। हिजोभन्दा मौसम अलिकति आज शीतल छ, अलिकति हावा पनि चलिरहेको कारणले गर्दा अलिकति शीतल भएको छ। गर्दा जहाँ जहाँ हुनुहुन्छ अलिकति स्ट्रे हाइड्रेटेड, अनि जस बाहिरतिर अब जस काम पऱ्यो भने मात्रै जानु होला, नत्र भने मौसम एकदमै जस गर्मी छ, बिस्तारै बिस्तारै जस कुल हुँदै जान्छ र तपाईँलाई यो पनि जानकारी गराउन चाहिँ चाहन्छु। आजको कार्यक्रममा केही बेरमा एउटा मिठो गीत सुन्नेछौँ र जुन चाहिँ मेलिना राई र साहिद लिम्बूले गाउनु भएको, त्यसपछि हाम्रो निर्मला परिवेश राई बहिनी अहिले नेपाल पुग्नु भएको रहेछ, अलिकति ब्याङ्कको काम परेर भन्नुभएको छ र उहाँले एउटा भोइस म्यासेज छोड्नु भएको छ। हाम्रो अनित राई बहिनी हुनुहुन्छ क्याट्रिक निवासी, उहाँको बाबा गङ्गाराम राई भन्दै हुनुहुन्थ्यो, उहाँको देहान्त भएको कुरा सुन्दा एकदमै दुःख पनि लाग्यो र उहाँले एउटा भोइस म्यासेज छोड्नु भएको छ र त्यो भोइस म्यासेज म सुनाउनेछु। अनि हाम्रो अनिला बहिनीले नै लेख्नु भएको एउटा गीत छ, भर्खरै यो नयाँ गीत हो उहाँको र यो गीत म चाहिँ सुनाउने छु र बहिनीले अनुरोध गर्नुभएको छ। अनि बाबाको आत्माले शान्ति पाओस्, हाम्रो हार्दिक श्रद्धाञ्जली पनि अर्पण गर्न चाहिँ चाहन्छु। हजुर, त्यसपछि आज 5:28 जाँदा चाहिँ आजको पहिलो अन्तर्वार्ता क्याप्टेन भूपाल गुरुङ साहब हुनुहुन्छ, उहाँ चाहिँ क्विन्स गोर्खा सिग्नल्सको हुनुहुन्छ र अब यो नेपाल कप सिजन सुरु भयो, 1 तारिकबाट चाहिँ अब प्रिलिमिनरी राउन्ड सुरु हुन्छ, ग्रुप स्टेज म्याच सुरु हुन्छ, यहीँ फोक्सटोनबाट सुरु हुन्छ, फोक्सटोन क्युजी ब्रामकोट अनि ग्लोस्टरमा हुँदैछ है त, र त्यस त्यो छ र सुरु हुन्छ र त्यसै सम्बन्धी गरेको कुराकानी तपाईँले सुन्न सक्नुहुन्छ। अब क्विन्स गोर्खा सिग्नल चाहिँ डिफेन्डिङ च्याम्पियन हुनुहुन्छ र उहाँहरूको तयारी कस्तो छ, खेलाडीहरूको चाहिँ अब पहिल्यैको पुरानैहरू हुनुहुन्छ, कहिले नयाँ थपिनु भएको छ, त्यस सम्बन्धी कुराकानी गर्नेछौँ। र दुई पटक दुई वर्ष लगातार उहाँहरूले जितिसक्नु भएको छ, यसपटक चाहिँ उहाँहरूले ह्याट्रिक गर्ने चाहिँ जस उहाँहरूको इयर हो र उहाँहरूको ग्रुपमा एकदमै टप ग्रुप पनि परेको छ। उहाँ क्युजेस भइहाल्नुभयो, क्युजेलआर उहाँहरू फाइनल खेल्नुभएको, त्यसपछि 1 RJ टप ग्रुप पर्नुभएको छ र उहाँहरू चाहिँ 1 तारिक यहाँ चाहिँ सोन क्लिपमा खेल्दै हुनुहुन्छ र उहाँसँग कुराकानी गर्नेछु। र त्यसपछि अस्ति गोर्खा कपमा चाहिँ केही हाम्रो बाबाहरू अनि हाम्रो उत्तर हाम्रो चाहिँ गुरुङ दाजु काउन्सिलर हुनुहुन्छ वेलिङटन वार्डको, उहाँसँग पनि भेटघाट भएको थियो, उहाँसँग गरेको कुराकानी छ, त्यो कुराकानी तपाईँहरूले सुन्न चाहिँ सक्नुहुनेछ। 2 अन्तर्वार्ता छ 5 समाचारपछि है, अनि 6:28 जाँदा आज वेनसडे हो, कार्यक्रम टिपन टापन सुन्न सक्नुहुन्छ, म अनि बहिनी शेष सुनारसँग गरेको कुराकानी तपाईँहरूले सुन्न चाहिँ सक्नुहुनेछ। निकै इम्पोर्टेन्ट विषय अनि जस हेल्थको लागि हामीले कुराकानी गरेका छौँ, सुन्ने प्रयास चाहिँ गर्नुहोला। यिनै छन् आजको एट्र्याक्सनहरू, अनि मिठा मिठा गीतहरू त छँदै रहेछन्। बहिनीको भोइस म्यासेज प्ले गर्नुभन्दा अगाडि चाहिँ एउटा गीत सुनिहालौँ, साहिद लिम्बू र मेलिना राईले गाउनुभएको गीत, र त्यसपछि बहिनीको भोइस म्यासेज अनि गीत म सुनाउनेछु है त।

0: हजुर, मेलिना लिम्बुला साई लिम्बुले गाउनुभएको यो गीत हामीले सुन्यौँ, मेलिना लिम्बु बनाएछु, मेलिना राई र साई लिम्बुले गाउनुभएको हामीले गीत सुन्दै थियौँ। र भने हाम्रो निर्मला परिवेश राई बहिनी एन्डोबरमा बसोबास गर्नुहुन्छ, अहिले नेपाल जानुभएको छ, एउटा काम विशेषले जानुभएको रहेछ। अनिला बहिनी हुनुहुन्छ, क्विन्स काखा सिग्नल्सको सदस्य, उहाँको श्रीमान भनौँ, अहिले काठमाडौँ बसोबास गर्नुहुन्छ, गीत लेख्नुहुन्छ, गाउनुहुन्छ अनि कम्पोज पनि गर्नुहुन्छ। र उहाँको बाबाको देहान्त भएको खबर सुन्दा एकदमै दुःख पनि लाग्यो। र हाम्रो निर्मला परिवेश बहिनीले एउटा भोइस म्यासेज छोड्नु भएको छ, त्यो प्ले गर्छु, त्यसपछि गीत पनि सायद एन्डमा माग्नु भएको जस्तो मलाई लाग्यो, त्यो गीत पनि हामी सुन्नेछौँ है त। अनि हाम्रो बाबालाई हाम्रो पनि यो श्रद्धाञ्जली अर्पण छ सम्पूर्ण बेबेस परिवारको तर्फबाट। हाम्रो बहिनीको भोइस म्यासेज यस्तो छ।
1: हेलो योग दाजु, नमस्ते फ्रम काठमाडौँ नेपाल, म निर्मला राई परिवेश बहिनी। गुड इभिनिङ, नेपालमा चाहिँ अब सुत्ने टाइम भयो दाजु। म पनि सानो ब्याङ्कको कामले गर्दाखेरि अर्जेन्ट यस्ट थर्सडे उडेको थिएँ। तिमी नेपाल जाने भन्दै थियो मेरो साथी अनिलाले, ऊ पनि एकदमै अर्जेन्टली सन्डे उठ्नु परेछ किनभने उहाँको बुवा गङ्गाराम राई 74 वर्षको हुनुहुन्थ्यो, उहाँ पनि राइटरै हुनुहुन्छ, कवि हुनुहुन्थ्यो, अनि अचानक उहाँको चाहिँ मृत्यु भएछ भनौँ न, एकदम दुःखदायी खबर छ। अस्ति 2 दिन अगाडि उहाँको चाहिँ पर, उहाँहरू हाफ क्रिस्चियन प्लस फेरि उता के अरे हिन्दू हुनुहुँदो रहेछ, चर्चमा चाहिँ म पनि जानु भ्याएर गएँ। एकदम साह्रो परिरहेछ अनिलालाई र उहाँको परिवारलाई है। अब यस्तो बेला अब गाह्रो त अति नै हुन्छ, तर सम्हालिनु पर्ने हुन्छ, कारण अब बुढी आमा, परिवार, आफै पनि अब स्वास्थ्यले साथ नदिन सक्छ। अब सम्झाउँदा त सजिलो हुन्छ, सहनु गाह्रै भएको छ मलाई। त्यस पछाडि फोनमा चाहिँ यसो म्यासेज गरेर गर भइरहेको छ, अहिले एकछिन बोले होइन, उहाँले पनि सुन्नुहुन्छ होला। दाजु, उहाँको बुवा अब ले अर्को जुनी पाइसक्नुभयो, अब सबैको यस्तै हो, एउटा विश्वास हो मान्छेको होइन। उहाँलाई चाहिँ अरू के भन्न सक्दिनँ, अब सबै कुरो समयले नै घाउहरू छोपिँदै जाने हो, परेको बेला जसले पनि साह्रो पर्छ सम्झाएर पनि त्यो आफ्नो मन दिमागले त्यो कुरा सम्झिन नसक्ने हुन्छ। दाजु अरू त केही गर्न सक्दिनँ, सकिँदैन, हाम्रो गायिका आफैले लेख्नुभएको अनि गाउनुभएको गीत, हे भगवान् सहने शक्ति देऊ नत्र भने जन्मै नदेऊ भन्ने गीत पनि त्यस्तै किसिमले गाएको छ। अब उहाँको लागि यो गीत नै उहाँ प्लस उहाँको परिवारको लागि समर्पण गर्न चाहे। साथी धेरै अब बल गर्नुपर्छ, अरू त के गर्नु है, बल गर्नु है साथी भन्दै, दाजु है प्लिज अटाइदिनु होला, सक्नुभयो भने अलि चाँडै, अब हामी सुत्ने बेला पनि हुन लाग्यो है, सुनेर चाहिँ सुत्नु पर्ला दाजु। थ्याङ्क यू सो मच फर युर हेल्प दाजु, गुड नाइट।

प्रत्येक 3.6 सेकेन्डमा कसै न कसैले भेटरन्स आइडी कार्डको लागि आवेदन दिन्छन्। भेटरन्स आइडी कार्ड यो एमओडी तथा अफिस फर भेटरन्सले दिएको एउटा यस्तो सुविधा हो जसले तपाईँको फौजी सेवाको प्रमाण दिन्छ। साथै यसको प्रयोग मार्फत तपाईँलाई एनएचएस, स्थानीय आधिकारिक निकायहरू एवं विभिन्न सेवा प्रदायक संस्थाहरूबाट भेटरनले पाउन सक्ने सेवा सुविधा प्राप्त गर्न सजिलो पनि हुन्छ। यसले यो पनि देखाउँछ कि तपाईँ फौजी परिवारको सदस्य रहिसक्नु भएको छ र तपाईँले राष्ट्रिय सेवामा पनि योगदान पुर्याइसक्नु भएको छ। युकेमा भएका लगभग 20 लाख भेटरनहरूले यो कार्ड पाउन सक्छन्। त्यसैले तपाईँ पनि आजै भेटरन्स आइडी कार्डको लागि आवेदन दिइहाल्नुहोस्। यदि तपाईँ सन् 2018 को डिसेम्बर भन्दा अगाडि अवकाशबाट हुनु भएको हो

0: सोल्टिनी, रात अझै बाँकी रहेछ। बसी बिहानो मनको धोको पनि पुरा भएन। माथि राम्री काँडामा नाचे जस्तै झ्याउरे नाचेर ज्यान ततम है।
1: भइहाल्छ
0: सोल्टिनी, झ्याउरे खाउँछ।

नमुना पुन मगर र साथीहरूले गाउनु भएको यो मिठो लोक भाका तपाईँहरूले सुन्दै हुनुहुन्थ्यो, इन्जोय गर्नु भयो होला। गोधुली कार्यक्रम सुन्दै हुनुहुन्छ। आज मे महिनाको 27 तारिक वेडनेसडेको कार्यक्रम छ। 4:48 जाँदा सुन्दै हुनुहुन्छ। 7 बजेसम्म तपाईँहरूको चाहिँ साथमा रहनेछु। आशा छ तपाईँहरूले इन्जोय गर्दै हुनुहुन्छ होला। यसो गीतहरू सुन्न चाहनुहुन्छ भने प्लिज लेट मी नो भन्न चाहिँ चाहन्छु है त। हजुर, यहाँ हाम्रो कैलाश भाइ, निता कोइ राई अनि मिनी कालीकोटे राई बहिनीको पनि टेक्स्ट देख्दैछु। थ्याङ्क यू भेरी मच तपाईँहरूको टेक्स्टको लागि। र अब भने चाहिँ केही जानकारी राखौँ र भोलिदेखि चाहिँ छड्के सलामको नयाँ गेस्टसँग कुराकानी सुरु हुन्छ। र गत हप्तासम्म चाहिँ तपाईँहरूले मेजर हाम्रो चाहिँ रिटायर अनहेरी साहब हुनुहुन्छ, ज्योत बहादुर साहबसँग गरी कुराकानी सुन्दै हुनुहुन्थ्यो। र अब भोलिबाट चाहिँ नयाँ एपिसोड सुरु भएको छ। हाम्रो विनोद बुढाथोगी मगर भाइ हुनुहुन्छ, 1 RJ-को अहिले रिटायर भएर चाहिँ उहाँ मेस्टोमा बसोबास गर्नुहुन्छ र इन्टेक 2005-04 हुनुहुन्छ भनौँ न, 4-5 भनौँ। उहाँ डिसेम्बरमा 2004 डिसेम्बरमा भर्ती हुनुभएको रहेछ। 2013 उहाँ रिटायर हुनुभयो अनि 2010 चाहिँ उहाँको लागि अथवा बिगडा खासको लागि एउटा दुःखद कुरा रह्यो। उहाँ चाहिँ इन्ज्युर्ड हुनुभयो र त्यसपछि र उहाँले दुईवटा खुट्टा गुमाउनु भयो र जस उहाँसँग गरेको कुराकानी अफगानिस्तानको स्ट्रगलहरू अनि उहाँको आर्मी लाइफको चाहिँ स्ट्रगलहरू हामीले सुन्नेछौँ अनि उहाँले चाहिँ जस जीविका तर्फबाट सुटिङमा पनि भाग लिनुभयो त्यो कुराहरू हामी सेयर गर्नेछौँ। भोलि पहिलो एपिसोड तपाईँले सुन्न सक्नुहुन्छ र उहाँको छोटो भिडियो क्लिप पनि म भोलि त्यहाँ पोस्ट गर्नेछु, यसो हेर्ने प्रयास चाहिँ गर्नुहोला है त। हजुर, अनि 5 बजेर भोलि चाहिँ 9 मिनट जाँदा चाहिँ तपाईँले यो च्यारिटी स्टल गोर्खा कपमा राखेको थियो, केही च्यारिटी स्टलतिर गएर उहाँहरूले गर्नुभएको कामको बारेमा पनि मैले कुराकानी गरेको थिएँ र त्यो कुराकानी पनि तपाईँले सुन्न चाहिँ सक्नुहुनेछ है त। हजुर, यो बिजिएनसी क्याट्रीको चाहिँ समर बिबिक्यू अनि क्याट ग्यादरिङ हुन गइरहेको छ र यो चाहिँ 13 जुन स्याटरडेको दिन हुँदैछ है त। भेन्यु चाहिँ रोबर्टसन पार कम्प्लेक्स क्याट्री गार्डनमा DL9 7JQ तपाईँहरू जान चाहिँ सक्नुहुन्छ। त्यहाँ खानाको स्टल हुन्छ, ग्रेट कम्पनी अनि समर भाइब्स अपवेब्से पनि त्यहाँ भइ नै हाल्छ अनि तपाईँहरू त्यो दिन जानुहोला, इन्जोय गर्नुहोला। 0788-622-7790 मिस्टर नन्दराज राई हुनुहुन्छ र उहाँलाई कन्ट्याक्ट गर्न चाहिँ सक्नुहुनेछ। त उहाँ चाहिँ अहिले त्यहाँको प्रेसिडेन्ट हुनुहुन्छ के हो कसो जस्तो मलाई लाग्यो। हाम्रो राम साहबले यो पठाइदिनु भयो, हजुरलाई पनि धेरै धेरै धन्यवाद यो जानकारीको लागि है त। अनि 9 लोकदोरी स्वर्णिम साँच हुँदैछ आउँदो यो शनिबारको दिन हो, एम्पायर ब्याङ्क्विटिक हलमा त्यहाँको पोस्टको G11 DJ र तपाईँहरू सबैलाई थाहा होला यो भेन्यु त एकदमै चर्चित भेन्यु हो होइन, र थुप्रै थुप्रै कलाकारहरूको चाहिँ सहभागिता रहनेछ। 15 कलाकारहरू यहाँ देखिन्छ, सबै फिमेल गायकहरू गायिकाहरू अनि गायकहरू 3 मात्र म यहाँ देख्न चाहिँ सक्छु। एनिवे तपाईँहरू जो जानुहुन्छ र जो सायद म पनि त्यहाँ आज त्यो दिन जाने कोसिस गर्नेछु। राम्रो चाहिँ उहाँबाट जो निमन्त्रणा पठाउनु भएको छ हाम्रो पङ्कज सेलचन दाजु, थ्याङ्क यू भेरी मच। र त्यो दिन भयो भने हामी भेटाउँला है त। भन्दै अब भने पाहुना बोलको गीत सुशान्त केसीले गाउनुभएको गीत मैले सुनाउन चाहे तपाईँलाई इन्जोय गर्नुहोला।

0: सैन्य समुदायमा
1: बेलायत भरि
0: अन एयर
1: एपमा
0: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: फ्लाइ बीएफबीएस
1: यो बीएफबीएस गोर्खा रेडियो हो
0: गोर्खा रेडियो हो
3: भदौ 23 र 24 जेएनजी विद्रोहमा तत्कालीन प्रधानमन्त्रीदेखि प्रदर्शनका आयोजक उक्साउने विरोहसँगै सुरक्षा कर्मीसम्मलाई कार्यवाहीको सिफारिश गरेर राष्ट्रिय मानवाधिकार आयोगले प्रतिवेदन सार्वजनिक गरेको छ। आयोगले जेएनजी विद्रोहमा संलग्नताबारे पूर्व प्रधानमन्त्री सुशीला कार्कीदेखि स्वतन्त्र तिब्बत आन्दोलनका कार्यकर्तामाथि समेत अनुसन्धानको सिफारिश गरेको छ।
4: तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली, गृहमन्त्री रमेश लेखक र संचार मन्त्री पृथ्वी सुब्बा गुरुङलाई कानून बनाएर 5 वर्ष चुनाव लड्नै नदिन र 3 वर्ष विदेश जान पनि नदिन सिफारिश गरेको छ। ओली, लेखक र गुरुङलाई कार्यवाही गर्न बनाइने कानूनमा 6 महिना कैद र 3,00,000 रुपियाँ जरिवानासम्मको सजाय हुने व्यवस्था राख्न पनि आयोगले सिफारिश गरेको छ। आयोगले सिफारिश गरेका व्यक्तिका मुद्दा विशेष अदालतले हेर्ने व्यवस्था मिलाउन पनि सरकारलाई भनेको छ।
3: रासुपा सांसद तथा पूर्व सामाजिक अभियन्ता आशिका तामाङले राष्ट्रिय मानवाधिकार आयोगको जेएनजी आन्दोलन सम्बन्धी प्रतिवेदनमा आफ्नो नाम समावेश गरिएको प्रति गम्भीर आपत्ति जनाउनु भएको छ। सामाजिक सञ्जाल मार्फत उहाँले आयोगले आफ्नो मानवीय कार्य कामलाई व्यवस्था गरी अभिव्यक्तिलाई मात्र निशाना बनाएको आरोप छ। सन् 2018 भ्रष्टाचार, कुशासन र अन्याय विरूद्ध आवाज उठाउँदै आएको उल्लेख गर्दै तामाङले आफू सधैँ युवा पुस्ताको पीड़ा र आक्रोशको पक्षमा उभिएको उहाँको भनाइ छ। आफूले कसैलाई हिंसा गर्न नउक्साएको र कुनै पनि आगजनी वा तोडफोडमा संलग्न नभएको तामाङको दावी छ। श्रम संस्कृतिका सांसद हर्क साम्पाङ आजको संसद छाडेर हिँड्नु भएको छ।
5: बैठक शुरू हुन साथ प्ले कार्ड देखाएर विरोध जनाएका साम्पाङलाई सभामुखले बोल्न समय दिएपछि संसद नियमावली अनुसार प्रधानमन्त्रीलाई संसदमा बोलाउन वा आफूलाई बैठकमा निकाल्न चुनौती दिनुभएको थियो।
6: सभामुखज्यूले उहाँलाई रुलिङ गरेर ल्याउन सक्नु भइरहेको छैन। त्यसो भएको कारणले गर्दाखेरि म आजको सदनमा के माग गर्छु भने यहाँले 15(2) अनुसार प्रधानमन्त्रीज्यूलाई सदनमा जवाफदेही बनाएर ल्याउन सक्नुहुन्न भने नियमावलीको 31(1) लागू गरेर मलाई यो सदनबाट निष्कासन गरेर यहाँहरूले यो सदनको गरिमा बढाइदिनुहुन म अनुरोध गर्दछु। यो दुईटामा एउटामा माग गर्दछु। म आज रिसाउनेवालामा पनि छैन, कराउनेवालामा पनि छैन। यहाँको मजबुरी बुझिराखेको छु मैले, तर यो सदनको गरिमा यसरी कायम हुन सक्दैन। कि त प्रधानमन्त्रीज्यूलाई यहाँले बोलाइदिनु पर्यो, होइन भने त निस्केर जा भनेर मलाई भनिदिनु पर्यो। म अलिकति बदमास विद्यार्थी जस्तो पनि देखा परिरहेको छु, सबैजना हाँसी पनि राख्नु भएको छ। यो दुईटा मध्ये यहाँले कुन चाहिँ नियम आज लागू गर्नुहुन्छ म यो कुरा राख्न चाहन्छु।
5: प्रतिनिधि सभा नियमावलीको नियम 31 उपनियम 1 बैठकमा अभद्र व्यवहार गर्ने सदस्यलाई सभामुखले चेतावनी दिने र सदस्यले तुरन्त आफ्नो व्यवहारमाथि नियन्त्रण नगरेमा सभामुखले बैठक कक्षबाट बाहिर जान आदेश दिन सक्ने व्यवस्था छ। नियम 15(2) सदनको आकस्मिक शून्य र विशेष समयमा उठेको विषयमा सम्बन्धित मन्त्रीले 7 दिनभित्र सदनमा जवाफ दिनुपर्ने प्रावधान छ। सांसद साम्पाङले अड्डी लिन थालेपछि केही बेर सभामुख डोल प्रसाद अरियालसँग सवाल जवाब समेत चलेको थियो।
7: मैले मान्य सदस्यको कुरा सुने, बस्नुहोस्। मान्य सदस्यले राख्नु भएको कुरा मेरो ध्यान आकर्षण भएको छ। मान्य सदस्य हिजोको सदनमा उपस्थित हुनुहुँदैन थियो, यो विषय हिजो मैले सभालाई जानकारी गराइसकेको छु, त्यस कारणले मान्य सदस्य बस्नुहोस्।
8: उहाँ कहिले आउनुहुन्छ त्यो कुरा भनिदिनु पर्यो। यहाँले नीति तोकेर होइन भने यहाँले म रुलिङ गर्न सक्दिनँ भन्नुहुन्छ।
7: मान्य सदस्यहरूले हलबाट सभामुखलाई कुन विषयमा रुलिङ गर्ने, कुन विषयमा रुलिङ नगर्ने, कसलाई रुलिङ गर्ने, कसलाई रुलिङ नगर्ने भनेर सभामुखलाई निर्देशन दिने त्यो प्र्याक्टिस छ जस्तो मलाई लाग्दैन। मान्य सदस्य, मान्य सदस्यलाई फेरि पनि भन्छु, यहाँ बस्नुहोस् र सभा सञ्चालन गर्नलाई सहयोग गर्नुहोस्।
5: सभामुखसँग केही बेरको सवाल जवाफपछि साम्पाङ आफै बैठक छाडेर हिँड्नु भएको हो। साम्पाङ हिँडेपछि आकस्मिक र शून्य समय सहित बैठक नियमित चलेको हो।
3: एसियन गेम्स छनौटमा नेपालले विजय शुरूआत गरेको छ। आज मलेसियामा भएको खेलमा नेपालले चीनमाथि 19 रनको जित निकालेको हो। नेपालले दिएको 126 रनको लक्ष्य पक्षाएको चीनले विश्वभरमा 5 विकेटको क्षतिमा जम्मा 106 रन बनायो। त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नेपालले विश्वभरमा 5 विकेटको क्षतिमा 125 रन बनाएको थियो। समूहमा नेपालले दोस्रो तथा अन्तिम खेलमा इण्डोनेसियासँग भोलि प्रतिस्पर्धा गर्दैछ। अर्को समूहमा थाइल्याण्ड, आयोजक मलेसिया र हङकङ छन्। दुवै समूहका शीर्ष दुई दुई टोली सेमी फाइनल पुग्नेछन्। सेमी फाइनल जित्ने दुई टोली र तेस्रो हुने एक टोली गरेर तीन टोली आगामी सेप्टेम्बरमा जापानमा हुने एसियन गेम्समा छनौट हुनेछन्। हवस् त अहिलेसम्मका खबर यति नै। नमस्कार।
1: यो BFBS कुल खबर रेडियो हो।

हजुर, यो गीत निकै चर्को गीत थियो, खेम सेन्चुरी र रञ्जिता विश्वकर्माले गाउनु भएको, शब्द चाहिँ विक्रम बाबु विश्वकर्माको रहेको छ अनि सङ्गीत चाहिँ असीम चन्द्र विश्वकर्माको रहेको गीत हामीले सुन्यौँ। यो गीत चाहिँ अल द वे हाम्रो चाहिँ ननिटनबाट आउनुहुने एकदमै नियमित श्रोता हाम्रो कैलाश भाइको लागि राखिदिएको थिएँ र उहाँको आफन्तहरू फेसबुकका साथीहरू सबै इष्टमित्रहरूलाई यो गीत सुनाउन चाहनुभएको थियो। उहाँले सुनेर पनि जस रेस्पोन्ड गरिसक्नु भएको छ, भाइलाई धेरै धेरै धन्यवाद। अनि के गर्दै हुनुहुन्छ, मौसम निकै जस गर्मी छ, जस अलिकति शीतल ठाउँतिर बस्नु होला भन्न चाहिँ चाहन्छु। सेकेन्ड आवरमा प्रवेश गरेका छौँ हामी, गोधुली कार्यक्रममा छौँ है त। अहिले 5:10 गइसकेको छ, केही बेरमै तपाईँहरूले सुन्न सक्नुहुन्छ गोर्खा कपमा रेकर्ड गरेको कुराकानी, हाम्रो चाहिँ बाबाहरूसँग गरेको कुराकानी सिनियरहरूसँग। त्यसपछि हाम्रो उत्तर बहादुर गुरुङ दाई हुनुहुन्छ, काउन्सिलर वेलिङटनको, र यहाँ चाहिँ ह्याम्सेको हुनुहुन्छ र उहाँसँग गरेको कुराकानी सुन्ने प्रयास गर्नुहोला। त अस्ति गोर्खा कपमा चाहिँ भेटघाट भएको थियो, त्यही दिन रेकर्ड गरेको, हुन त दाईले एकताल चाहिँ कल गरेर कुराकानी गर्ने विचार नै गरेको थिएँ तर अलिक समयले साथ दिइरहेको थिएन। अस्ति त्यहाँ चाहिँ जस बन्चोक नेपाली समाजको चाहिँ नानीहरू हुनुहुँदो रहेछ, त्यहाँ चाहिँ हाम्रो उहाँकै नम्बरी भन्दै हुनुहुन्थ्यो, उहाँले सिकाउँदै हुनुहुन्थ्यो, उहाँसँग पनि एकछिन कुराकानी गर्ने मौका त मैले चाहेको थिएँ तर उहाँले अलिकति त्यहाँ व्यस्त हुनुहुन्थ्यो, त्यसले गर्दा रेकर्ड गर्न चाहिँ सकेन। सानो सानो एकदमै सानो सानो नानीहरूलाई म्युजिक सिकाउनु हुँदो रहेछ र उहाँले त्यहाँ चाहिँ धेरै मान्छेहरू हेरिराख्नु भएको थियो, त्यहीँ भेटघाट भएर त्यहीँ एउटा कार्यक्रम रेकर्ड गरेको छ, त्यो सुन्ने प्रयास चाहिँ गर्नुहोला है त आज। त्यसपछि 5:28 जाँदा चाहिँ हाम्रो क्याप्टेन भूपाल गुरुङ साहब हुनुहुन्छ, क्विन्स गोर्खा सिग्नल्सको नेपाल कपको फुटबल ओआइसी हुनुहुन्छ, उहाँसँग गरेको कुराकानी सुन्ने प्रयास गर्नुहोला। उहाँहरू डिफेन्डिङ च्याम्पियन हुनुहुन्छ र यसपटकको चाहिँ उहाँहरूको तयारी के छ, र यसपटक चाहिँ उहाँले जित्नुभयो भने ह्याट्रिक गर्नुहुन्छ र यस नेपाल कपको हिस्ट्रीमा ह्याट्रिक सायद कसैले पनि गरेको छैन जस्तो मलाई लाग्छ, उहाँ त्यो हिस्ट्री मैले त्यति राम्रो चाहिँ हेरेको छुइनँ र जस उहाँसँग गरेको कुराकानी, उहाँहरूको प्रिपरेसन कस्तो हुँदैछ त्यस सम्बन्धी कुराकानी गर्नेछौँ। र यो 1 तारिकबाट 4 तारिकसम्म हुँदैछ, 1 तारिक यहाँ चाहिँ सोन क्लिपमा यानि कि 1 RJ, त्यसपछि क्विन्स गोर्खा इन्जिनियरमा, त्यसपछि 3 तारिक चाहिँ उता ब्रामकोट क्विन्स गोर्खा सिग्नल्समा हुन्छ भने ग्लस्टरमा हुन्छ, 4 तारिक त्यहाँ हुँदैछ र त्यसपछि चाहिँ 9 तारिक र 11 तारिक जस्तो लाग्छ क्वार्टर फाइनल अनि सेमी फाइनल, अनि फाइनल चाहिँ 4 जुलाईमा हो र तपाईँहरू त्यो दिन चाहिँ क्विन्स एभेन्यू जहाँ चाहिँ गोर्खा कप सम्पन्न हुन्छ त्यहाँ हुनेछ र हामी त्यहाँ चाहिँ जस हुनेछौँ, त्यहाँबाट प्रत्यक्ष प्रसारण सुन्न चाहिँ सक्नुहुनेछ है त। अनि हाम्रो चाहिँ RI 26 भाइहरू पनि त्यहाँ हुनुहुन्छ, अहिले उहाँहरू ट्रेनिङ गर्दै हुनुहुन्छ, उहाँहरूको पनि जस डिस्प्ले रहनेछ अनि ब्यान्डको डिस्प्ले पनि सायद स्टिल अनै होला, त्यहाँ तपाईँहरू आउन चाहिँ सक्नुहुन्छ। सबैलाई चाहिँ एन्ट्री छ है, यो भेटरनको अथवा सर्भिङको लागि मात्र होइन, सबै तपाईँहरू त्यो वरपरका जो कोही पनि आएर फुटबल हेर्न चाहिँ सक्नुहुन्छ, त्यो एउटा ब्युटी छ। अनि भोलि चाहिँ आदरणीय श्रोता हाम्रो विनोद भाइ हुनुहुन्छ, बुढाथोकी मगर भाइ, उहाँसँग चाहिँ नयाँ एपिसोड सुरु हुन्छ छर्के सलामको। उहाँ 2010 चाहिँ अफगानिस्तानमा डिप्लोय हुनुभएको थियो अफ हेरिकमा र उहाँ चाहिँ जस आइडीमा परेर उहाँले दुइटै खुट्टा गुमाउनु पऱ्यो र उहाँको स्टोरिजहरू पार्ट पार्टमा तपाईँहरूले सुन्न चाहिँ सक्नुहुनेछ र अस्ति स्टुडियोमै यहाँ आउनुभएको थियो, यहाँ स्टुडियोमा हामीले रेकर्ड गरेका हौँ र उहाँको समयको लागि पनि धेरै धेरै धन्यवाद दिन चाहन्छु। र त्योभन्दा अगाडि चाहिँ अस्तिभन्दा धेरै अगाडि यहाँ बेला यहाँ आउनुभएको थियो, उहाँसँग गरेको छोटो भिडियो क्लिप हामीले फेसबुक पेजमा राखेको थियौँ, धेरैले हेर्नुभयो र धेरैले उहाँलाई फिडब्याक पनि दिनुभयो, गर्दा थ्याङ्क यू भेरी मच तपाईँहरूको सबै सबैको लागि है त भन्न चाहन्छु। र यति भन्दै अब भने एउटा गीत सुनाऊ र यो गीत चाहिँ म गाउने हाम्रो एकदमै नियमित श्रोता हुनुहुन्छ बहिनी मिनी कालीकोटे राई बहिनी र उहाँले आशपोर्टबाट मगाउनु भएको गीत हो, यो कभर सङ जस्तो लाग्छ मलाई, यहाँ खास ओरिजिनल गीत चाहिँ लता मङ्गेशकरले गाउनु भएको हो, यो कवि खुसी कवि गमबाट समीरको शब्द रचना अनि जतिन ललितको शब्दमा उहाँको कम्पोजमा हामी यो गीत सुन्छौँ। त्यसपछि हाम्रो चाहिँ निता कोइ राई बहिनी हुनुहुन्छ र उहाँको गीत हामी सुन्नेछौँ है त, ग्रेजबाट उहाँ आउने गर्नुहुन्छ, मिठो गीत सुनौँ।

BFBS Gorkha Radio. तपाईको जीवनलाई व्यवस्थित बनाउन तपाईलाई चाहिने जीवन कौशलहरू के हुन सक्छन्? आत्मविश्वास र आत्मसम्मान, लचिलोपन, चिन्ता र तनाव व्यवस्थापन गर्ने क्षमता, लक्ष्य निर्धारण। हजुर, यी सबै जरुरी कुराहरू जीवनको लागि र भेटरनहरूका लागि यी अनि यस्ता थुप्रै जरुरी जीवन कौशलहरू सिक्ने थलो हो द वरियर प्रोग्राम। हाम्रो व्यक्तिगत विकासका प्रशिक्षणहरूले तपाईँको जीवनलाई व्यवस्थित बनाउनमा ठूलो मद्दत गर्छ। हामी अनलाइन साथै आवश्यक प्रशिक्षण सञ्चालन गर्छौँ, जस मार्फत तपाईँले विभिन्न जीवन उपयोगी कला कौशल सिक्नुका साथै आफ्नो व्यक्तिगत विकासको लागि चाहिने तालिम पनि लिन सक्नुहुन्छ। 5 आधा दिनको अनलाइन तालिम वा 3 पूरा दिनको आवश्यक तालिम लिएर आफ्नो समग्र व्यक्तित्व विकास गर्नका लागि इच्छुक हुनुहुन्छ भने आजै आफ्नो कदम चालिहाल्नुहोस् द वरियर प्रोग्राम तर्फ। यति मात्र होइन, प्रशिक्षण पश्चात निरन्तर तालिमको अनुगमन हुनेछ अनि 12 महिनासम्म टेलिफोन मार्फत सहयोग उपलब्ध रहनेछ। यस बारे विस्तृत

0: हजुर नमस्ते. कार्यक्रम बिएबेस संवादबाट म योगराज राईको बिएबेस संवादमा आज म क्याप्टेन भूपाल गुरुङ साहब हुनुहुन्छ. उहाँ चाहिँ क्विन्स गर्खा सिग्नल 243 गर्खा सिग्नल स्क्वाडनको चाहिँ 2IC हुनुहुन्छ प्रेम डाउनमा. उहाँसँग म कुराकानी गर्दैछु र उहाँ चाहिँ यसपटकको क्युजिएसको नेपाल कप फुटबल टिमको ओआइसी हुनुहुन्छ, डिफेन्डिङ च्याम्पियन हुनुहुन्छ. गत वर्ष चाहिँ क्युएजिएलआरसँग उहाँको फाइनल भएको थियो र उहाँले जित्न सफल हुनुभयो र अहिले चाहिँ अथवा यो वर्ष डिफेन्डिङ च्याम्पियनको चाहिँ प्रिपेरेसन कस्तो छ, यसपटकको अपेक्षा के छ, त्यस सम्बन्धी कुरा भोपाल साहब नमस्कार. हजुर
1: नमस्कार. हजुर आराम हुनुहुन्छ?
0: एकदम आराम. कति भयो 243 चाहिँ 2IC लिनु भएको?
1: अहिले म सेकेन्ड इयर इन रनिङ दाई, पर्सनली चाहिँ थर्ड इयर इन रनिङ भन्नु पर्ला. 2IC लिएको छु 2 वर्ष. फर्स्ट इयर चाहिँ स्क्वाडनलाई फर्म गर्दा एज अ प्रोजेक्ट अफिसर काम गरेको थिएँ. हजुर.
0: ए राइट. अहिले फुल्ली म्यान्ड हो तपाईँहरू?
1: हजुर, हामी इफ नट ओभरम्यान.
0: ओके राइट. सबै गोर्खालीहरू हुनुहुन्छ कि अरू चाहिँ अरू पनि हुनुहुन्छ कमनवेल्थ?
1: यो स्क्वाडन हामी गोर्खाली मात्र नभएर अप्ट्याप पनि छौँ, त्यस कारणले गर्दाखेरि हाइब्रिड स्क्वाडन छ. सबै इन्ट्रेस्टिङ छ.
0: ओके. अब क्युजिएसको फुटबल ओआइसी हुनु त अब नेपाल कपको माहौल सुरु भयो, 1 तारिकबाट त सुरु हुन्छ. यसपटक डिफेन्डिङ च्याम्पियन, तपाईँहरूको ट्रेनिङ सुरु भइसक्यो?
1: हजुर दाइ, ट्रेनिङ सुरु भइसक्यो भन्नु पर्यो.
0: अनि तपाईँहरू त एकदमै खडो ग्रुपमा पर्नु भएको छ नि, ग्रुप एमा यसपटक.
1: सबैले त्यसै नै भन्छ दाइ, विच इज अ गुड थिङ. मैले हेर्दाखेरि चाहिँ आई थिङ्क यो चाहिँ खरो भन्दा पनि एकदम इन्ट्रेस्टिङ ग्रुप. एभ्री सिङ्गल गेम चाहिँ फाइनल गेम हुन्छ होला सायद यो ग्रुपमा जो छ सबै टिमको लागि.
0: अब तपाईँहरूको खेलाडी चाहिँ लास्ट इयरकै हुनुहुन्छ कि यसपटक फेरबदल भएको छ, के छ तपाईँहरूको?
1: दाइ एकदमै गुड क्वेसन. एभ्री इयर खेलाडीहरू आउने जाने त भइ नै लाग्छ, कति चाहिँ उमेरले गर्दाखेरि कति कमिटमेन्टले गर्दाखेरि. तर गुड थिङ हाम्रो पल्टनमा प्लस होल ब्रिगेडमै त्यही होला. हामीसँग चाहिँ जहिले तहिले प्रत्येक वर्ष नयाँ इन्टेकहरू आइ नै लाग्छ, त्यस कारणले गर्दाखेरि अब इन एन्ड आउट चाहिँ दुइटै छ.
0: अब यो वर्ष त तपाईँले जित्नु भयो नि, ह्याट्रिक हुन्छ नि होइन?
1: हजुर दाइ, यसो इतिहास हेर्दाखेरि गएको 75-76 वर्षमा क्विन्स गर्खा सिग्नल्स लगायत अहिले जति पनि ब्रिगेडमा पल्टनहरू छ, कुनै पनि पल्टनले ह्याट्रिक गरे जस्तो लाग्दैन मलाई. पहिला पहिला पुरानो पल्टनहरू हङकङ डेजमा भएको पल्टनहरूले त गरेथ्यो, जस्तै फर्स्ट सेकेन्ड ज्यारहरूले हेर्दा. अनि क्विन्स गर्खा सिग्नल्सले पनि दुईचोटि मौका पाएको रहेछ 1958, 1959 र 1960 त्यसमा मिस गर्यो. प्लस हामीले 2022 फेरि एउटा मौका पाएको थियो ह्याट्रिक गर्ने, त्यसमा पनि मिस भयो. फाइनलमा पेनाल्टीमा हार्यो. हामी फेरि एकचोटि मौका पाएको थियो दाइ, कोसिस चाहिँ सकभर सकेसम्म मिलेसम्म चाहिँ ह्याट्रिक नै गर्ने भन्ने आशामा.
0: सबै साफहरू मेम्बर्सहरूले लो यसपटक चाहिँ मौका गुमाउनु हुँदैन भनेर त्यो एक किसिमको प्रेसर पनि आइरहेको होला सबैबाट, त्यो ह्याट्रिकको चाहिँ प्रेसर पनि आइरहेको होला है तपाईँहरूलाई.
1: प्रेसर भन्दा पनि हाम्रो चेन अफ कमान्ड कमान्डर साहब, गर्खा मेजर साहब, सम्पूर्ण साहबहरूलाई चाहिँ म चाहिँ धन्यवाद भन्न चाहन्छु दाइ. उहाँहरूले जुन तरिकाले हाम्रो फुटबल टिमलाई सपोर्ट मात्र नभएर फेसिलिटेट पनि गरिदिनु भएको छ थुप्रै एङ्गलबाट. प्लस हाम्रो सबै स्क्वाडनहरूले जुन सपोर्ट दिनुभएको छ त्यसप्रति म एज अ ओआइसी आभारी, प्लस साहबहरूलाई एकदम धन्यवाद दिन चाहन्छु. प्रेसर कुनै पनि गेममा पल्टनलाई रिप्रेजेन्ट गर्दा नआउने होइन रे, आउँछ. तर अब हाम्रो काम चाहिँ त्यो प्रेसरलाई कसरी ह्यान्डल गर्ने, कसरी ओभरकम गर्ने र मैदानमा कसरी देखाउने भन्ने नै छ दाइ फोकस. अब कतिको सफल हुन्छ त्यो चाहिँ अब नेपाल कपको ड्युरेसनमै थाहा होला दाइ.
0: अब क्युजिएस क्युएजिएलआर वान ग्रुप एमा यस्तो ड्रको आशा राख्नु भएको थिएन, अपेक्षा थिएन होला यस्तो हुन्छ भनेर होइन, त्यसो सोच्नु भएको थिएन होला?
1: ड्रलाई आशा गर्दाखेरि त जसले पनि अब अलिकति सजिलै ग्रुप परोस् हुन त सजिलो त कुनै पनि हुँदैन दाइ, कुनै पनि ग्रुप हुँदैन. त्यही पनि 4-5 टिम चाहिँ अलिकति जाइन्ट फिगर नै छ हाम्रो ब्रिगेडमा, त्यो टिमहरूलाई एभोइड गर्न पाए हुन्थ्यो भन्ने आशा त सबैको हुन्छ. तर परेपछि अब दिनुपर्छ दाइ, इन्ट्रेस्टिङ हुन्छ. होपफुली दर्शकहरूलाई जति दर्शक आउनुहुन्छ त्यो दिनमा हेर्ने, उहाँहरूलाई पनि सायद एउटा एक्साइटमेन्ट एउटा थ्रिलिङ मोमेन्ट सायद क्रिएट गर्छ कि यो ग्रुपले.
0: अब यो टिमलाई चाहिँ यो युनिटलाई जित्यो भने चाहिँ सजिलै फाइनल पुग्न सकिन्छ भन्ने तपाईँहरूको त्यस्तो कुनै छ कि कडा टिम कसलाई सोच्नु भएको छ कि आफ्नो गेम खेल्ने हो, खेल्दै जाँदा अब राम्रो हुने हो भन्नेतिर सोच्नु भएको छ?
1: अब हामीले नेपाल कपको लागि प्रिपेयर गर्दै गर्दाखेरि कुनै पनि टिमलाई एकदम बलियो, कुनै पनि टिमलाई एकदम कमजोर भनेर कहिले पनि हेरेको छैन अनि लाग्दैन पनि दाइ त्यस्तो, किनकि सबै टिम खतरै छ. अब यही टिमलाई जित्नु पाए हुन्थ्यो भन्ने भन्दा पनि प्रत्येक गेम जित्नु पाए हुन्थ्यो भन्नेमा छौँ दाइ हामी. अनि हामीले हाम्रो ट्रेनिङ एन्ड प्रिपेरेसन पनि त्यही अनुसारले गर्दैछु भन्नु पर्ला.
0: ट्रेनिङ चाहिँ तपाईँहरू अहिले सुरु भइसक्यो नि, कता मतलब युनिटतिर गर्दै हुनुहुन्छ कि कस्तो? लास्ट इयर त कता कता तपाईँ बसेर गर्नुभएको थियो?
1: क्विन्स गर्खा सिग्नल्सको डाइनामिक अलिक डिफ्रेन्ट छ दाइ, अनलाइक अरू रेजिमेन्ट हुन त प्रायः सबै रेजिमेन्टको त्यही होला. हामी एकदमै डिस्पर्स वाइड अक्रस द युके छरेर बसेका छन् दाइ, त्यसले गर्दाखेरि खेलाडीहरूलाई एक ठाउँमा भेला पार्नु पनि इट इज बिकमिङ क्वाइट च्यालेन्जिङ. अहिले आर्मीको कमिटमेन्ट पनि त्यस्तै छ, त्यही भएर हामीले अहिले 10 दिन जस्तो भयो होला दाइ हामीले प्रेम ग्राउन्डमा सबै खेलाडीलाई ल्याएर सेन्ट्रलाइज ट्रेनिङ सुरु गरेको।
0: अब तपाईँहरूको त थुप्रै स्क्वाडन हुनुहुन्छ नि, थुप्रै ठाउँमा अब स्काटर हुनुभएको छ, तपाईँहरूको पक्का राम्रो राम्रो खेलाडी यसपटक ल्याउन सफल हुनुभएको छ, कति चाहिँ अब कमिटमेन्टले गर्दा कोसिसले गर्दा सहभागिता जनाउन सक्नुहुन्न यसपटक?
1: होइन, हामीले चाहेको खेलाडीहरू हामीले सब हाम्रो थ्रु हाम्रो सबै साहबहरू गुरुजीहरू प्लस सब स्क्वाडन र रेजिमेन्टको सपोर्टमा हामीले चाहेको खेलाडी हामीले पाएको छौँ भाइ, अनि उनीहरूले ट्रेनिङ पनि राम्रै गर्दैछ, होपफुली त्यही अनुसारको गेम पनि दिन्छ भन्ने आशामा चाहिँ छु।
0: यसपटकको अपेक्षा चाहिँ कस्तो छ तपाईँको? अबको सबैको जित्ने नै हुनुहुन्छ, अब तपाईँको त ह्याट्रिक गर्ने तपाईँहरूको त एउटा सुनौलो मौका पनि हो यो वर्ष।
1: त्यति लामो जुलाईको 4 तारिकसम्म चाहिँ पुरा थिएन र हामीले हाम्रो फोकस चाहिँ अहिले फर्स्ट अफ जुन छ, वान एट अ टाइम नै लिइरहेको छु दाइ, सबै फोकस चाहिँ अहिले फर्स्ट अफ जुनको लागि मात्र छ दाइ।
0: राइट, ओके, सर्ट एन्ड स्विट दिनुभयो। अनि तपाईँहरूको यसपटकमा चाहिँ कति टाइमसम्म कति पटकसम्म नेपाल कप खेल्नु भएको चाहिँ खेलाडीहरू हुनुहुन्छ? अब नयाँमा कति हुनुहुन्छ अनि पुरानोमा अनुपातमा एभरेजमा?
1: हाम्रोमा एकदमै सिनियर खेलाडी भनेको इन्टेक 2017 जुन चाहिँ के अब के इज क्वाइट फेमस चाहिँ सबैले चिन्छ होला भाइ, त्योभन्दा पछाडि चाहिँ 2019 एन्ड बिलो छ र हाम्रो टिम योपालि अलिक यङ नै छ, तर ह्याभिङ सेड द्याट सबै अलमोस्ट 80% खेलाडीहरूले चाहिँ नेपाल कप जितिसकेको छ एक्सपिरियन्स छ चाहिँ, गर्दाखेरि एज फिटनेस मेन्टालिटी साइकोलोजी सबै कुरालाई हेर्दाखेरि आई थिङ्क वी आर अ क्वाइट ब्यालेन्स टिम भन्नु पर्ला।
0: अब एकजना भाइ हुनुहुन्छ नि जहिले पनि सेकेन्ड हाफमा खेलाउनुहुन्छ, मलाई ठक्कै नाम आएन,
1: के
0: हो हजुर, उहाँ स्ट्राटेजी त्यही नै होला, उहाँ पसेपछि चाहिँ गाजे बाजे भइहाल्छ है।
1: के इज फर सम रिजन एकदमै फेमस छ अरे ब्रिगेडमा, उसले नामै के गर्दा गर्दा हामीलाई पनि थाहा हुँदैन, हामीसँग के छ त यो वर्ष पनि।
0: ओके राइट, अनि तपाईँको पनि अलिकति हिस्ट्री सुन्न मन लाग्यो यो फुटबलको।
1: मेरो हिस्ट्री यसो छोटकरीमा भन्नुपर्दाखेरि, अब म पहिला उता इन्डिया दार्जिलिङ पढेको हो अरे,
0: ओके,
1: उता पढ्दाखेरि फुटबलिङ माहौल निकै राम्रो थियो र स्कुल टिमहरूबाट खेल्दै आयो, पछि नेपाल गएपछि भर्ती भएर यता आएपछि नेपाल कप ट्रेनिङमा इन्भल्भ भयो 2002 यता, त्यस पछाडि फेरि नेपाल पोस्टिङ जाने मौका पनि पाएर त्यतिखेर नेपालको ए डिभिजनले खेल्ने मौका पनि पायो।
0: ए डिभिजन खेल्नु भयो? वाउ,
1: हजुर, ए डिभिजन खेल्यो, त्यस पछाडि चाहिँ यता आएर नेपाल कपको हिस्ट्रीमा चाहिँ खेलाडीबाट लिएर क्याप्टेन, कोच, म्यानेजर, सेक्रेटरी सबै गर्दै गर्दै अहिले ओआइसी गर्दैछु चाहिँ, नेपाल कप चाहिँ अब यति साह्रो प्यासन भइसकेको रहेछ, यसबाट टाढा बस्नु चाहिँ गाह्रै भइरहेछ।
0: डेफिनेटली,
1: प्लस पल्टनले पनि जुन विश्वासले मलाई प्रत्येक वर्ष जिम्मेवारी दिएछ त्यसप्रति पल्टनप्रति पनि एकदमै आभारी छु दाइमा, अनि नेपाल कपमा प्रत्येक वर्ष इन्भल्भ हुनु पाउँदाखेरि भर्ती भएकोमा चाहिँ एकदम खुसी लाग्छ, भर्ती नभएको भए चाहिँ सायद यसरी इन्भल्भ हुनु पाउँथेन, त्यही माथि पल्टनले विश्वास गरेर प्रत्येक वर्ष जिम्मेवारी यसरी लिन पाउँदाखेरि चाहिँ आफैलाई एकदम भाग्यमानी नै ठान्दछ दाइ, सायद नेपाल कपले गर्दा पनि होला अहिलेसम्म जाहिर खाइरहेछ।
0: होइन, त्यो नेपाल
1: कप आफ्नै पालामा मैले नेपाल कप चाहिँ 6 चोटि जस्तो जितिसकेको छ।
0: 6 चोटि?
1: हजुर,
0: वाह वाह, तपाईँ त हिस्ट्री मेकर नै रहेछ त।
1: सबै गरेर अनि क्विन्स कर्क सिग्नल्सले टोटल 12 चोटि जितेर थाकेको रहेछ।
0: वाह वाह वाह,
1: त्यो 12 चोटि जित्दाखेरि 6 चोटि चाहिँ आफैले विटनेस गर्नु पाउँदा अथवा आफै त्यो टिमसँग इन्भल्भ हुनु पाउँदा चाहिँ निकै गर्व पनि लाग्छ त एक मान्छे हेर्दाखेरि।
0: 6 चोटि जित्ने त ब्रिगेडमा कम्ती मात्रै हुनुहुन्छ होला है खेलाडीहरू,
1: सायद होला भाइ। हजुर,
0: ए तपाईँलाई त पक्का अवार्डै दिनुपर्ने खालको इतिहास बोक्नु भएको रहेछ नि त, होइन र? अनि यो नेपाल कपको माहौल चाहिँ कस्तो लाग्छ त? अब फुटबल त छँदैछ, जित्नु हार्नु आफ्नो ठाउँमा चाहिँ एउटा चाहिँ सबैसँग भेटघाट गर्ने मौका पनि हो, कस्तो लाग्छ त तपाईँलाई
1: यो नेपाल कपको माहौललाई? यसो हेर्दै गर्दाखेरि इयर बाई इयर एकदमै बिगर एन्ड बेटर हुँदै गएको देख्छु रे मैले, जुन यो बिजी भेलाको आइडिया ल्यायो प्लस लेडिजको भलिबल ल्यायो फाइनलको दिन, त्यसले गर्दा पनि हामी दर्शकहरू निकै एट्र्याक्ट भइरहेछ अहिले, त्यसले चाहिँ नम्बर अफ एटेन्डेन्स भनौँ न त्यो दिनमा पार्ने चाहिँ निकै धेरै भइरहेछ, अनि इच्छा पनि अब जस्तै हामीले गोर्खा कप प्रत्येक वर्ष देखिरहेको हुन्छ, गोर्खा कपमा चाहिँ अब 19-20 हजारै दर्शकहरू हुन्छ, हुन त गोर्खा कपले धेरै कुराहरू पनि राखेछ, नेपाल कप पनि क्वाइट क्लोज टु गोर्खा कप जस्तो लाग्दैछ त मलाई आज।
0: डेफिनेटली डेफिनेटली,
1: त्यो दिनमा माहौल हेऱ्यो भने एकदमै इन्ट्रेस्टिङ, त्यसले गर्दाखेरि नेपाल कपको माहौल इज ओन्ली गोइङ बिगर एन्ड बेटर
0: दाईको आशीर्वाद। यसपटक चाहिँ ह्याट्रिक गर्नु होला नि, हिस्ट्री बनाउनु होला, सम्पूर्ण आफ्नो टिमको खेलाडीहरूलाई के भन्नुहुन्छ?
1: बिएफबिएस परिवारलाई तपाईँहरूलाई एकदम धन्यवाद, तपाईँले सम्झेर दुई शब्द दिने मौका दिनुभयो, त्यस लगत्तै हाम्रो पल्टनको कमान्डर साहब, जिएम साहब प्लस सम्पूर्ण क्विन्स कर्क परिवार, अनि हाम्रो खेलाडीहरूलाई चाहिँ थ्याङ्क यू भन्न चाहन्छु, खेलाडी नभएको भए हामीले यसरी भाग लिनै पाउँथेन, प्लस त्यो खेलाडीलाई भाग लिनु

0: बेस तपाईँलाई अनि तपाईँको टिमलाई है त सर.
1: हजुर दाई थ्याङ्क यू सो मच. हजुर
0: हजुर उहाँ हुनुहुन्थ्यो क्याप्टेन भोपाल गुरुङ साहब क्युजिएसको चाहिँ नेपाल कप 2026 चाहिँ ओआइसी हुनुहुन्छ र उहाँ डिफेन्डिङ च्याम्पियन भएको कारणले गर्दा उहाँको प्रिपेरेसन कस्तो छ अनि यसपटकको अपेक्षा के छ त्यस सम्बन्धी कुराकानी गऱ्यौँ र यसपटक जित्नुभयो भने उहाँले कन्टिन्यू 3 वर्ष जितेर ह्याट्रिक गर्नुहुन्छ अनि हिस्ट्री बनाउनुहुन्छ त्यसको लागि पनि शुभकामना भन्दै कार्यक्रम बिएबिएस संवादबाट मैले पनि बिदा मागे. हस्त नमस्ते. हजुर 5:37 गइसकेको छ. अब भने किशोर कुमार र लता मङ्गेशकरले गाउनुभएको गीत ग्रेसबाट चाहिँ हाम्रो नीता कोइराई बहिनीले अनुरोध गर्नुभएको गीत सबै सबैले गीत सुनाउन चाहनुहुन्छ. यो गीत सुनाऊ त्यसपछि एउटा प्रमो ब्रेक एउटा गीत र त्यसपछि हामी जस क्विन्स एभेन्यू अडसठतिर जानेछौँ गोर्खा कपमा रेकर्ड गरेको कुराकानी तपाईँको सेवा प्रस्तुत गर्नेछु. काउन्सिलर उत्तर गुरुङ दाजुसँग पनि गरेको कुराकानी छ सुनेपास गर्नुहोला.

0: रेडियो हो।
1: साइबर सुरक्षा तथा दिगो प्राविधिक क्षेत्रमा काम गर्नको लागि पक्कै पनि निश्चित कौशल एवं दक्षताको आवश्यकता पर्दछ। के तपाईँमा यस्तो कौशल अनि दक्षता छ? टेकभेट्समा हामी सधैँ प्राविधिक कौशल भएका भेटरनहरूको खोजीमा हुन्छौँ। टेकभेट्सको लक्ष्य भेटरन्स तथा सेवानिवृत्तहरूलाई दिगो प्राविधिक तथा साइबर सुरक्षाको क्षेत्रमा भविष्य निर्माणको लागि सहयोग पुर्याउनु हो। हामी तपाईँलाई यो क्षेत्रमा प्रवेश गर्न आवश्यक प्रशिक्षण सामग्री उपलब्ध गराउन मद्दत गर्नेछौँ अनि सम्बन्धित व्यक्तिहरूसँग सहकार्य गर्न, आफ्नो दुःख सुख बाँड्न तथा आफ्नो करियर विकासका लागि चाहिने सहयोग जुटाउन पनि मद्दत गर्नेछौँ। हाम्रो सेवा भेटरन्स, रेजर्भिस्ट तथा फौजी सेवाबाट अवकाश लिनेहरूका लागि पूर्ण

मा निशुल्क छ। प्राविधिक क्षेत्रमा करियर बनाउन आजै आफ्नो प्रथम कदम चालिहाल्नुहोस्। हेर्नुहोस् techvets.com।

0: हजुर कुमार सानु र अल्का याग्निकले गाउनु भएको यो गीत तपाईँले सुन्दै हुनुहुन्थ्यो. ब्याक टु ब्याक मिठा मिठा हिन्दी गीतहरू तपाईँले सुन्नुभयो, पक्का पनि इन्जोय गर्नुभयो होला. अब भने गोर्खा कपमा रेकर्ड गरेको कुराकानीतर्फ म लान चाहिँ चाहन्छु. र हाम्रो चाहिँ भेटरन बाबाहरूसँग भेटघाट भएको थियो अनि हाम्रो काउन्सिलर हुनुहुन्छ उत्तर गुरुङ दाजु, उहाँसँग गरेको कुराकानी तपाईँले सुन्न चाहिँ सक्नुहुन्छ. हजुर, त्यहाँ चाहिँ एउटा नानीहरूले मिठो बाजा बजाइराख्नु भएको थियो. बन्टोक नेपाली समाज युकेको चाहिँ टोलीहरूले सानो सानो नानीहरू त्यही रेकर्ड गरेको, एकजना बाबा नजिकै हुनुहुन्थ्यो उहाँसँग संवाद सुरु गरेको छु. नमस्ते बाबा हजुरलाई.
1: नमस्ते हजुर.
0: हजुरको शुभ नाम?
1: मेरो कविराज घरती मगर. हजुर,
0: कुन पल्टनको हुनुहुन्छ?
1: म जिटिआर.
0: जिटिआर, अब त्यति बेला जिटिआर भन्थ्यो, अहिले क्यू एजला है.
1: हजुर हजुर.
0: कति साल नोकरी गर्नुभयो?
1: 15. हजुर,
0: कति भयो पेन्सन जानुभएको?
1: 76 निस्केको हो, अहिले कति भयो अब
0: तर तगडै हुनुहुँदो रहेछ होइन?
1: हजुर.
0: कसरी सम्झिनुहुन्छ लाउजे दिनहरूलाई?
1: ए हजुर, अब जाउनु दिन खा खिर त्यही दिन गटिर तिर अब लाउरे हुनु मन लाग्यो भइयो, त्यही न खुसी मान्नु पर्छ. हजुर,
0: गोर्खा कपतिर आउँदा चाहिँ कस्तो लाग्छ त? पहिला 9 बजे पनि भेटिन्छ होला.
1: हजुर, राम्रो, एकदम खुसी लाग्छ. हजुर,
0: प्रत्येक वर्ष आउनुहुन्छ?
1: प्रत्येक वर्ष त म आउन्न, अहिले म नयाँ आउँ. हजुर, बल्ल 5 महिना 6 महिना भयो म आएको.
0: आज चाहिँ के साथीभाइ भेट्न, माहौल हेर्न अथवा फुटबल हेर्न आउनुभयो?
1: यहाँ चाहिँ त्यही भनौँ, यहाँ हेर्न आएको. छोराहरू चाहिँ 3 भाइ छोरा लिएर आएको थिएँ. 3 भाइ छोरा ड्युटीमा गए, म मात्र यहाँ रमाइलो हेर्न आएको छु.
0: अनि ऊ बेला कतिको फुटबल खेल्नुहुन्थ्यो त?
1: खेलिन्थ्यो हजुर, बास्केटबल, भलिबल, फुटबल त भनिसाध्य छैन. हजुर,
0: हुन्छ हजुरलाई धेरै धेरै धन्यवाद. नमस्कार है हजुर.
2: नमस्कार हजुर.
0: हजुर, हजुरको शुभ नाम चाहिँ?
2: चन्द्र ध्वज गुरुङ.
0: कुन पल्टन ए तपाईँ?
2: फर्स्ट सिक्सको
0: है. तपाईँ र म रहेछ आज एकदमै यहाँ टाइल लाएर स्मार्ट भएर आउने है.
2: तपाईँ पनि सिटिआरै हो?
0: म चाहिँ इन्जिनियर. हजुर, कति सालमा रिटायर हुनुभयो चाहिँ?
2: 14-15 वर्ष गरेर गयो.
0: 15 वर्ष है. प्रत्येक वर्ष आउनुहुन्छ, एभ्री इयर आउनुहुन्छ?
2: अहिले 16 वर्ष भयो, 10 महिना आएको.
0: ए कस्तो लाग्छ त गोर्खा कपतिर आउँदा?
2: राम्रो छ नि हजुर, राम्रो लागेको छ. हाम्रो बुढोपाकाहरूले नाम निजेर राख्दाखेरि छोरा नातिहरू आएर यस्तो उधुम देखाउने, उधुम गर्ने, केही हेभी लाग्छ नि.
0: गोर्खा कपको चाहिँ के राम्रो लाग्छ हजुरलाई? भेटघाट, साथीभाइ, फुटबल
2: सबै. अब दोकानदारीहरूले हाम्रो नेपाली कल्चरको सामानहरू देखाएको छ. अब खेलाडीमा हाम्रो बच्चाहरूले खेलेछ, सानोहरूले पनि हेरेर जान्ने सुन्ने हुन्छ, त्यही हो नि.
0: हुन्छ, रमाइलो गर्नु होला.
2: हजुर, रमाइलो.
3: नाच्न पाइन्न यो गानामा?
2: नाचे पाउँछ.
0: हजुर, यहाँ मिठो म्युजिकल प्रस्तुति पनि हामीले सुनिरहेका छौँ. यही बेला अलिकति बेहेसको लागि र सामग्रीहरू पनि तयार भइरहेको छ. हाम्रो काउन्सिलर दाई भेटेको छ, उत्तर गुरुङ दाजु. र लो नमस्कार हजुर.
4: हजुर नमस्ते. नमस्ते.
0: भर्खर आइपुग्नु भयो?
4: हजुर, म 2-4 साथीहरू लिएर आएको थिएँ, उनीहरूलाई भित्र छिराएर भएर यसो हेर्दै हिँडेको.
0: हजुर, तपाईँलाई कङ्ग्रेचुलेसन पनि. कुन वार्डको पो हजुरले अब यो काउन्सिलरमा जित्नु भएको?
4: म रोसपुर बोरो काउन्सिल वेलिङटन वार्डको हो. वेलिङटन वार्डबाट निर्वाचित भएँ भनौँ.
0: कुन पार्टी हो तपाईँ?
4: म लेबर पार्टीबाट.
0: अनि एक्स गोर्खा किन अब राजनीतितिर जाने विचार भयो? एउटा समाजसेवा पनि हो, राजनीतिक पनि भनौँ होइन?
4: हजुर, वास्तवमा होइन, एक्स आर्मीको मान्छेहरू धेरै कम्ती मात्रामा यो हाम्रो ओल्ड सर्टबाट नेतृत्व गर्न कम्ती छ. त्यही भएको भएर यसपालि मलाई धेरै साथीहरूले पनि सल्लाह सुझाव दिनुभयो. तपाईँ अब कम्युनिटीतिर धेरै काम गरिराख्नु भएको मान्छे, रसमोरको यो काउन्सिल पदमा उठ्नुहोस् भन्नुभयो. अनि उठेको पनि थिएँ, जिते पनि हाले गर्दाखेरि ठिकै छु. त्यही नै हो, त्यति साह्रै राजनीतिको विश्लेषक चाहिँ अनि त्यो केही गरौँला भन्ने कुरो त होइन कि. एउटा हाम्रो कम्युनिटीको एउटा लिड गरौँ, कम्युनिटी एक्स गोर्खासको एउटा केही खबरहरू काउन्सिलसम्म हामीले पुर्याउन सक्यो भने पनि हामीलाई अब थाहा नै छ, गोर्खालीहरूको अझै पनि पीडाहरू छन् त्यहाँनिर.
0: हजुर, अनि यो टिपिकल धुन पनि सुन्दैछौँ. दाइसँग म एक दिन फोनमा कुराकानी गरौँ भनेको, आजै गर्नु पर्यो, त्यो माहौल पनि जुड्यो. कस्तो लाग्छ यस्तो धुनहरू सुन्दा?
4: यो त्यति नै, म आउने बित्तिकै यो धुन अनि देख्ने बित्तिकै अनि यो बच्चाहरूको हेर्नुहोस् त, यति सानो सानो नानीहरूले हाम्रो नेपालको एउटा मौलिक कुराहरूलाई साधनामा ल्याएर उहाँहरू चाहिँ यहाँ एउटा देखाउनु भइरहेको छ र फेरि उहाँ डाइरेक्टर चाहिँ मेरो नम्बरी हो फेरि
0: हजुर
4: मेरो नम्बरी पनि हो मेरो सम्धि पनि पर्न आउँछ साइनोले पनि फेरि
0: भनेपछि तपाईँ एकदमै प्राउड हुनुपर्छ
4: हजुर आइ एम भेरी भेरी भेरी प्राउड
0: ओके अब लेबर पार्टीकै सरकार छ होइन किन लेबर पार्टीबाटै उठ्ने विचार भयो कि पहिलेदेखि नै तपाईँ लेबरलाई सपोर्ट गर्ने
4: यसको एकदमै हामीले कुरा गर्नु पर्दाखेरि म आर्मीमा हुँदाखेरि हामी गोर्खालीहरूलाई युकेमा बस्नको लागि कुनै पनि ऊ थिएन जब रिटायर भएर गयो हामी सेकेन्ड करियर खोज्नको लागि भतरिएर विभिन्न देशमा जानुपर्ने हुन्थ्यो भने 2004 लेबर गभर्मेन्ट टोनी ब्लेयर प्राइम मिनिस्टर हुँदाखेरि नै हामी गोर्खालीहरूलाई युकेमा बस्नको लागि एउटा जुन सबै कुराहरू मिलाइदिनु भएको थियो जब म 2004-2005 म तुरन्त यहाँ फर्केँ फर्केपछि म 2005 नै म लेबरसँग चाहिँ काम यसो बेला मौकामा उहाँहरूसँग भेटघाट गर्ने काम गर्ने गर्थ्यो तर एक्टिभली म 2011 मात्रै हो 11 चाहिँ म धेरै कुराहरूमा हिँडेँ लेबर पार्टीहरूसँग पनि र अहिले आएर काउन्सिलमा पनि उठेँ निकै लामै नै छ यसको कुराहरू
0: मेरो व्यक्तिगत कुरामा अब टोनी ब्लेयरले त्यो गोर्खाको केसेस सर्ट आउट गर्नु भन्ने त्यो शब्दले हामी यहाँ आउन पायौँ आई थिङ्क उहाँको एउटा स्ट्याचु बनायो भने पनि खेर जाँदैन होला है
4: हो हामीले यो नसोचेको होइन सानसानो कुराकानीहरू त
0: डिस्कसन भइरहेको छ
4: कुराकानीहरू एकदम लो लेभलमा कुराकानी छ तर यसको लागि चाहिँ ठुलो ऊ हुनु पर्दो रहेछ नेपालमै लगाएर राख्नको लागि त हामी प्रब्लम परेन तर यहाँ राख्नको लागि चाहिँ यो चाहिँ निकै लिगली थ्रुबाट जानुपर्ने कुराहरू रहेछ तर उहाँलाई चाहिँ हामीले मान्नुपर्छ
0: राइट तपाईँको वार्डको लागि चाहिँ एजेन्डा त पक्कै पनि थियो तपाईँको मेनिफेस्टो के भन्छ के एजेन्डा लिएर उठ्नु भयो अनि जित्नु भयो
4: सुरुमा मलाई अरूहरूले प्रश्न गर्दाखेरि म चाहिँ वार्ड वार्डमा गएर अथवा डोर डोरमा जाने बेलामा चाहिँ उहाँहरूले के सोध्थ्यो भने के छ तिम्रो विचार के को लागि उठ्नु भएको भन्नुभएको त्यतिखेर मैले के भने मैले जानेको र बुझेको मात्रै म चाहिँ विशेष गरेर सबभन्दा पहिला चाहिँ हाम्रो वार्ड र हाम्रो स्ट्रिटको विषयमा कुनै किसिमको समस्या जस्तै अब रसमोर बोरो काउन्सिललाई लानुपर्ने इस्यु केही छ कि छैन तपाईँहरूको जस्तो अब नेबर्समा पनि एक घरदेखि अर्को
0: नेपालीहरूको बाहुल्य त कस्तो छ पर्टिकुलरली गोर्खा छ
4: अहिले चाहिँ 10% छ 10% चाहिँ हामी यो इलाकामा हाम्रो मेरो भोटर्समा चाहिँ 10% चाहिँ उहाँहरू पर्नुहुन्छ
0: अनि गोर्खालीहरूको लागि चाहिँ के गर्दै हुनुहुन्छ त
4: गोर्खालीको लागि
0: तपाईँको वार्डको लागि
4: मेरो वार्डको लागि त अब मैले चाहिँ म काउन्सिलर भएको चाहिँ म सबैको लागि हो मैले गोर्खालीको लागि मात्रै हेर्ने कुरा चाहिँ होइन तर मैले सबभन्दा मेन कुरो चाहिँ हाम्रो वृद्ध बाबा आमाहरूको लागि चाहिँ नै सजिलो धेरै थोरै जस्तो भए पनि एउटा सानो एउटा उनीहरू बसेर मिटिङहरू राख्ने केही नाचगानाको लागि त्यही भएको भएर पनि मलाई यो इम्प्रेसन परेको नाचगानाहरू गराएर उहाँलाई अलिकति टाइम पास कसरी गराउने र दुई चार कुराहरू के छ भने अलिकति समस्या के छ बाबा आमाहरूको चाहिँ यो बाटो क्रस गर्ने बेलामा यो एकदमै समस्या भयो मैले अहिले बुझ्दै आउँदाखेरि हामी चाहिँ मेरै वार्डमा मात्रै 7 बितिसक्नु भयो
0: त्यो एक्सिडेन्ट भएको चाहिँ बाबा आमालाई थाहा नभएर हो कि के भएर कस्तो खालको अवेरनेस ल्यायो भने उहाँलाई थाहा हुन्छ
4: त्यो एजुकेसन चाहिँ हामीले दिनु जरुरी एकदमै जरुरी छ तर उहाँहरू फेरि के भयो भने मिटिङ छ आउनुहोस् भने नि आउनुहुन्न क्या त्यही भएर मैले पुलिसलाई सँग पनि कन्ट्याक्ट गरिरहेछु अहिले चाहिँ सजिलोको लागि चाहिँ दुर्गा थापा हुनुहुन्छ हाम्रो यो इलाकामा पुलिस कन्सल्टेन्ट हुनुहुन्छ उहाँसँग पनि कुराकानी भइरहेको छु बाबा आमाहरूलाई एक दिन चाहिँ बरु दाल भात तरकारी मात्रै खुलाएर भने पनि बोलाउनु पर्छ कि बोलाएर त्यो अलिकति सुझाव दिन सक्यो भन्ने विचार म त छु कस्तो हुन्छ अब
0: यो एरियामा चाहिँ गोर्खालीहरूको बाहुल्य त धेरै भएको ठाउँ हो तपाईँ चाहिँ अब भोट माग्दै जाँदा गोडाहरूको ढोका पनि ढकढकाउनु भयो के भन्नुभयो उहाँले एउटा गोर्खा भोट माग्नु जाँदा चाहिँ
4: त्यो कथा लामो छ त्यो त म बरु नेपालीहरूको घरमा जाँदाखेरि म हुन्छ हुन्छ मात्रै भन्नुहुन्थ्यो गोराहरूको घरमा जाने बेलामा मेरो यो सबभन्दा आखिरी एउटा लिफलेट मैले बाँडेको थिएँ त्यो लिफलेटमा मेरो पोसाकहरू मैले लगाएको मेडलहरू देख्दाखेरि मलाई भोट मात्रै होइन कि भित्र आउनु न कोल्ड ड्रिङ्क खाएर जानुहोस् अनि भनेको थियो
0: त्यस्तो सम्मान
4: तर मलाई चाहिँ हामीलाई जाने अथोरिटी थिएन घरभित्र पस्ने अथोरिटी थिएन हाम्रो गर्दाखेरि म गइनँ पनि मैले त्यही कुरा बताएँ जुन तपाईँले पहिलो सोध्नु भएको तिम्रो किन लेबरमा आयो भनेर सोध्नु भएको थियो उहाँहरूले पनि मैले चाहिँ त्यही 2004 टोनी ब्लेयरको कुरालाई रिपिट गरिदिएँ ए हिस्ट्री यस्तो हो भनेर भन्नुभएको थियो त्यही कुरा नै छ एकदम खुसी लागेको छ मलाई
0: अब हाम्रो देशतिर त एउटा ठाउँमा भेला भएर समस्याहरू सुन्ने बैठकहरू हुन्छ यहाँ चाहिँ जनताको समस्याहरू चाहिँ एउटा तपाईँको वार्डमा चाहिँ काउन्सिलरलाई कसरी आउँदो रहेछ
4: काउन्सिलरलाई सबैभन्दा पहिला रसमोर बोर्ड काउन्सिलमा कुनै रिटर्नमा अथवा त्यहाँ गएको हुन्छ, उनीहरूको रिपोर्ट पनि गएको हुन्छ, स्ट्रिट स्ट्रिटको हुन्छ, तर काउन्सिलमा पनि डिपार्टमेन्ट डिपार्टमेन्ट हुँदो रहेछ, कुन समस्या कुन सेक्सनमा गएर हामीले रिपोर्ट गर्ने त्यो हुँदो रहेछ कि। मैले गएको 3 हप्ता म इन्डक्सन प्रयोग गरेर बल्ल अस्तिको हप्तामा चाहिँ अलिकति अब कसरी पोइन्ट इस्यु गर्ने, कसरी पोइन्ट लिने, अनि काउन्सिलमा गएर कुन डिपार्टलाई तिमीले तिम्रो पोइन्टहरू बुझाउने त्यो कुराहरू मैले ट्रेनिङ लिँदैछु। अबदेखि सुरु हुन्छ होला।
0: हुन्छ, धेरै धेरै धन्यवाद।
4: हजुर धन्यवाद।
0: उतापट्टि हाम्रो जेन्टलम्यान पनि हुनुहुन्छ, उहाँसँग त देखिरहेको, हजुरको नाम पनि सोध्न मन लाग्यो, बिचार हामीले कुराकानी गरिराख्यौँ काउन्सिलर दाईसँग, मजाले सुन्नुभयो। हजुर चाहिँ हजुरको नाम अनि कुन पल्टन हुनुहुन्छ?
5: नेत्राले हामी उहाँ हामी एउटै पल्टन, अनि काम पनि हामी सँगसँगै एकै ठाउँमा गर्छौँ। त्यसो हुँदा यहाँ उहाँले छाता ओढिराख्नु भएको रहेछ, त्यहाँ घुसेको के आज अलि।
0: तपाईँ चाहिँ कुन पल्टनको हुनुहुन्थ्यो?
5: म सेकेन्ड हो, हामी एउटै पल्टन।
0: को सिनियर हुनुहुन्छ नम्बर?
5: उहाँ सिनियर हो।
0: तर तपाईँ त एकदमै यङ, कसरी यङ राख्नु भएको छ यस्तो?
5: कहाँको बुढो मान्छे, म पनि यङ होइन।
0: टोपी चाहिँ गजबको लाग्यो।
5: हजुर, यो नेपालदेखि ल्याएको, यही घाममा लगाउनु हुन्छ भनेर, यही गोर्खा कपको लागि ल्याएको।
0: हजुर, माहौल कस्तो लाग्छ गोर्खा कपको?
5: एकदम राम्रो। यो चाहिँ मान्छे जमा हुने, भेटघाट हुने, अनि यस्तो हेर्नुहोस् न, हाम्रो कल्चरहरू पनि जोगाइराख्ने कार्यक्रमहरू भइराखेको छ। यो ठुलो हाम्रो एउटा चाड भइराखेको छ यहाँ।
0: तपाईँ चाहिँ गोर्खा कप किन आउनुहुन्छ? भेटघाट गर्न, रमाइलो, अथवा फुटबल थोरै मान्छेहरूले मात्रै हेर्छन् होला?
5: हजुर, मुख्य त भेटघाट अनि रमाइलो पनि हो।
0: हुन्छ, हजुरलाई धेरै धेरै धन्यवाद।
5: हस्, धन्यवाद हजुर।

0: સૈન્ય સમુદાયમાં
1: રિલાયન્સ ભરી
0: ઓન એર
1: એપમાં
0: અને સ્માર્ટ સ્પીકરમાં બંધ હોસ
2: પ્લે બીએફબીએસ
1: યુ બીએફબીએસ ગોખા રેડિયો હો
0: ગોખા રેડિયો હો
3: भदौ 23 र 24 जेएनजी विद्रोहमा तत्कालीन प्रधानमन्त्रीदेखि प्रदर्शनका आयोजक उक्साउने गिरोहसँगै सुरक्षाकर्मीसम्मलाई कार्यवाहीको सिफारिश गरेर राष्ट्रिय मानवाधिकार आयोगले प्रतिवेदन सार्वजनिक गरेको छ। आयोगले जेएनजी विद्रोहमा संलग्नताबारे पूर्व प्रधानमन्त्री सुशीला कार्कीदेखि स्वतन्त्र तिब्बत आन्दोलनका कार्यकर्तामाथि समेत अनुसन्धानको सिफारिश गरेको छ।
4: तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली, गृहमन्त्री रमेश लेखक र संचार मन्त्री पृथ्वी सुब्बा गुरुङलाई कानून बनाएर 5 वर्ष चुनाव लड्नै नदिन र 3 वर्ष विदेश जान पनि नदिन सिफारिश गरेको छ। ओली, लेखक र गुरुङलाई कार्यवाही गर्न बनाइने कानूनमा 6 महिना कैद र 3 लाख रुपियाँ जरिवानासम्मको सजाय हुने व्यवस्था राख्न पनि आयोगले सिफारिश गरेको छ। आयोगले सिफारिश गरेका व्यक्तिका मुद्दा विशेष अदालतले हेर्ने व्यवस्था मिलाउन पनि सरकारलाई भनेको छ।
3: आयोगले राजसभा सभापतिदेखिका 16 सांसदमाथि अनुसन्धान गर्न पनि सिफारिश गरेको छ। आयोगले राजसभाका सांसदहरू गणेश कार्की, सुलभ खरेल र हरि ढकालसँगै बब्लु गुप्ता, डाक्टर तोसी कार्की, राजीव खत्री र केपी खनालमाथि अनुसन्धान गर्नुपर्ने ठहर गरेको छ। यस्तै सांसद दीपक बोहरा, मनिष शाह, ज्वाला संग्रौला, पुरूषोत्तम यादव, सुदन गुरूङ, आशिका तामाङ, शिव यादव र अमित खनालमाथि पनि अनुसन्धान हुनुपर्ने आयोगको ठहर छ। सांसदद्वय सुदन गुरूङ र पुरूषोत्तम यादवले जेएनजी प्रदर्शनका लागि अनुमति लिएको जिल्ला प्रशासन काठमाडौँले जानकारी दिएको थियो। आन्दोलनको आयोजक संस्था हामी नेपालका अध्यक्ष सुदन गुरूङ र अर्को आयोजक यादवले प्रदर्शन हिंसात्मक हुँदै जाँदा रोक्न नसकेको आयोगको ठहर छ। आयोजक मध्येका अंकित मल्ल, खेमराज साउदमाथि पनि अनुसन्धान हुनुपर्ने आयोगको भनाइ छ।
4: आयोगले विद्रोहका बेला नक्कु कारागारबाट निस्किएका राजसभा सभापति रवि लामिछाने विरूद्ध पनि अनुसन्धान गर्न सिफारिश गरेको छ। लामिछाने अनधिकृत रूपमा कारागारबाट निस्कनु फौजदारी अपराध हुने आयोगको ठहर छ। नक्कुका तत्कालीन जेलर सत्यराज जोशी सहित लामिछाने छुटाउन गएका राजसभाका तत्कालीन सांसद मनिष शाह, हरि ढकालमाथि समेत सूक्ष्म अनुसन्धानबाट दोष पत्ता लगाएर कार्यवाही गर्नुपर्ने आयोगको सिफारिश छ।
3: मानवाधिकार आयोगले पूर्व प्रधानमन्त्री सुशीला कार्की सहित 43 जनामाथि आन्दोलनमा संलग्नताबारे अनुसन्धानको सिफारिश गरेको छ। कार्की मन्त्रीमण्डलका गृहमन्त्री ओमप्रकाश अर्याल र जेएनजी आन्दोलन जाँचबुझ आयोगका अध्यक्ष गौरी बहादुर कार्कीमाथि समेत अनुसन्धान गर्नुपर्ने आयोगको सिफारिश छ। उनीहरूले प्रदर्शन अघि, प्रदर्शनको बेला र प्रदर्शनपछि समेत विद्रोहबारे दिएको अभिव्यक्तिसँगै प्रकाशित समाचार र राष्ट्रिय अनुसन्धान विभागले संकलन गरेको प्रतिवेदनलाई आधार बनाएर आयोगले अनुसन्धानको सिफारिश गरेको हो। आयोगले केही युट्युबर र सेलिब्रिटीको नाम पाएका हेमराज थापा, अमन प्रताप अधिकारी, सिसन बानिया, भाग्य नेपाने, टंक दाहाल, निश्चल बस्नेत, विक्टर पौडेल, अंकित मल्ल र उमेश बोहरा लगायतमाथि पनि अनुसन्धान गर्न भनेको छ। राजावादी अभियन्ता दुर्गा प्रसाईलाई समेत अनुसन्धानको दायरामा ल्याउनुपर्ने आयोगको सिफारिश छ।
4: आयोगले 3 वटा सुरक्षा संगठनका तत्कालीन प्रमुखमाथि पनि कार्यवाही सिफारिश गरेको छ। आयोगले नेपाल प्रहरीका तत्कालीन आईजीपी चन्द्र कुबेर खापुङ, सशस्त्रका आईजीपी राजु अरियाल र राष्ट्रिय अनुसन्धान विभागका प्रमुख उत्तराज थापालाई भविष्यमा कुनै पनि सरकारी सेवाको जिम्मेवारी नदिने गरी कार्यवाही सिफारिश गरेको छ। आयोगले नेपाल प्रहरीका तत्कालीन एआईजी एवं वर्तमान आईजीपी दानबहादुर कार्की सहितका सुरक्षाकर्मीलाई पनि विभागीय कार्यवाहीको सिफारिश गरेको छ। भदौ 23 गते बानेश्वर र संसद भवन क्षेत्रमा खोटिएका नेपाल प्रहरी, सशस्त्र र राष्ट्रिय अनुसन्धान विभागका फिल्ड कमाण्डरलाई पनि विभागीय कार्यवाही गर्नुपर्ने आयोगको सिफारिश छ। राज्यले सुरक्षाकर्मीलाई पर्याप्त स्रोत साधन उपलब्ध नगराउँदा ठूलो क्षति भएको पनि आयोगको ठहर छ।
3: आयोगले जेएनजी विद्रोहका बेला नेपाली सेनाको कमजोरी औल्याउँदै 2 जना कमाण्डरलाई कार्यवाहीको सिफारिश गरेको छ। आन्दोलनका बेला खेल्नुपर्ने जति भूमिका निर्वाह गर्न नसकेको आयोगको ठहर छ। विद्रोहका बेला सिंहदरबार, सर्वोच्च अदालत, राष्ट्रपति भवन लगायतका मुलुकभरका कैयौं संरचनामा तोडफोड र आगजनी हुनुमा नेपाली सेनाको कमजोरी देखिएको आयोगको निष्कर्ष छ। भविष्यमा राष्ट्रिय सम्पत्तिको संरक्षण र आम नागरिकको मानवाधिकार संरक्षण प्रतिको दायित्वलाई प्राथमिकता दिन प्रधान सेनापतिलाई निर्देशन दिनुपर्ने आयोगको सिफारिश छ। सिंहदरबार सुरक्षाका लागि खटिएको सेनाको गणका तत्कालीन प्रमुख र राष्ट्रपति भवन शीतल निवासका सेनाका तत्कालीन कमाण्डरलाई सचेत गराउन आयोगले भनेको छ।
4: जेएनजी विद्रोहमा वर्तमान प्रधानमन्त्री एवं काठमाडौँका तत्कालीन मेयर बालेन्द्र शाहबारे भने आयोग मौन छ। आन्दोलनमा शाहको भूमिकाका बारेमा प्रतिवेदनले केही नबोलेको हो। बालेनले आयोगलाई बयान दिएको खबर बाहिरिएको थियो। यसअघि कार्की आयोगको प्रतिवेदनमा समेत शाहको बयान समेटिए पनि भूमिकाबारे केही बोलिएको थिएन।
2: युद्ध विरामको घोर उल्लङ्घन गरेको आरोप लगाउँदै इरानले अब अमेरिकाका डुङ्गा र क्षेप्यास्त्र केन्द्रहरूमाथि आक्रमण गर्ने चेतावनी दिएको छ। अमेरिकाले भने आफ्नै सैनिकको ज्यान जोगाउन आत्मरक्षाका लागि पछिल्लो आक्रमण गरिएको जिकिर गरेको छ।

कर्णप्रियगी त तपाईँले सुन्दै हुनुहुन्थ्यो रामकृष्ण ढकाल वरिष्ठ गायक हुनुहुन्छ उहाँले गाउनु भएको हाम्रो घन थापाज्यू हुनुहुन्छ र मिठो गीत लेख्नु भएको छ क्यान्टोबरीमा बसोबास गर्नुहुन्छ राम्रो स्रष्टा हुनुहुन्छ अनि राजकुमार बगरको सङ्गीतमा हामीले यो गीत सुने एकदमै मनपर्छ यो गीत अनि बेला बेलामा प्ले गर्न मन लाग्छ आफ्नो लागि पनि तपाईँहरूको लागि पनि जसले मन पराउनुहुन्छ 6:10 गइसकेको छ गोधुली कार्यक्रम सुन्दै हुनुहुन्छ आज 27 मेको कार्यक्रम तपाईँहरूले सुनिराख्नु भएको छ केही जानकारी राखौँ अनि आजको अन्तिम कार्यक्रम चाहिँ तपाईँले जीवन थापन कार्यक्रम सुन्न सक्नुहुन्छ हेल्थ रिलेटेड चाहिँ विषयवस्तु हामी प्रस्तुत गर्ने गर्छौँ म अनि बहिनी श्री सुनारको साथमा तपाईँहरूले सुन्न चाहिँ सक्नुहुनेछ हजुर 7th गोर्खा राइफल्सको 30th मेमा 30 तारिक मेमा चाहिँ उहाँहरूको फिल्मली कम्युनिटी सेन्टरमा चाहिँ एनुअल रियुनियन हुँदैछ र तपाईँहरू जान सक्नुहुन्छ इन्जोय गर्न चाहिँ सक्नुहुन्छ है त र केही जानकारी लिन खण्डमा चाहिँ ज्ञान लिम्बुजी हुनुहुन्छ अपरेसनल म्यानेजर र उहाँलाई कन्ट्याक्ट गर्न चाहिँ सक्नुहुन्छ 30 तारिक हुँदैछ यो आउँदो शनिबारको दिन है त अनि रेडिङमा 10K रन हुँदैछ अर्गनाइज बाई नेपाल रन युके हो र 31 मेको दिन डिन्टन पास्टर लेक रेडिङमा हुँदैछ है त विस्तृत जानकारीको लागि चाहिँ अशोक चापाकाईज्यू हुनुहुन्छ र उहाँलाई 07445145870 कन्ट्याक्ट गर्न चाहिँ सक्नुहुनेछ अनि अर्को चाहिँ 5 जुनको दिन चाहिँ क्याप्टेन रिटायर निर्मल गुरुङ साहब चाहिँ गोर्खा वर्ल्ड प्रेड ट्रस्टबाट चाहिँ नेपाली सिनियर सिटिजन स्विन्डनमा चाहिँ भिजिट जाँदै हुनुहुन्छ र यो चाहिँ 5 जुनको दिन हो र यो चाहिँ मर्निङ 11:30 दिउँसो 3 बजेसम्मको कार्यक्रम रहेको छ है त चेयरपर्सन दिनाकर मल्ल साहब हुनुहुन्छ उहाँलाई 07426920581 कन्ट्याक्ट गर्न चाहिँ सक्नुहुन्छ 13 बुढा सुब्बा गोल्ड कप चाहिँ हुँदैछ 28 चाहिँ जुन 20 जुनको दिन हुँदैछ 9 बजेबाट सुरु हुन्छ टुडोर पार्क स्पोर्ट्स फेल्तामा TW13 7E एपमा तपाईँहरू जान सक्नुहुन्छ मेन भ्याट्रन अनि सुपर भ्याट्रन खेल्दै हुनुहुन्छ है त गर्दा अरू पनि फुटबल मात्र होइन अरू पनि थुप्रै त्यहाँ एट्र्याक्सनहरू छ र तपाईँहरू गएर इन्जोय गर्न सक्नुहुन्छ अनि 20 जुनकै दिन यो चाहिँ अघि भइसक्यो र यो अघि मैले जानकारी गराइसकेँ अनि 25 जुलाईमा चाहिँ अलिक पछिको हो र 21 बार पाके समाज युकेको समर बिबिक्यू अनि एनुअल ग्यादरिङ हुँदैछ स्याटरडेको दिन हो 10:30 राति 10 बजेसम्मको कार्यक्रम राख्नु भएको छ लोकेसन चाहिँ सामल कोडी स्कुलमा हुँदैछ फानबरमा GU 14/8 13 नोभेम्बरमा तपाईँहरू जान चाहिँ सक्नुहुन्छ अनि इन्जोय गर्न चाहिँ सक्नुहुनेछ है त र अर्को चाहिँ यो इस्ली गोर्खा नेपाली एसोसिएसनको चाहिँ अब यो 16 मेको कार्यक्रम भइसक्यो 11 जुलाईमा चाहिँ उहाँहरूको चाहिँ मेला छ हिपरिच फार्ममा 1 अगस्तमा चाहिँ उहाँहरूको पार्टी छ बिबिक्यू पार्टी अनि 12 सेप्टेम्बर चाहिँ लेडिज तिज पार्टी हुँदैछ फार्ममा अनि 31 अक्टोबरमा चाहिँ दसैँ तिहार पार्टी पनि उहाँले मनाउँदै हुनुहुन्छ पुरा डायरी नै पठाइदिनु भएको छ हजुरलाई धेरै धन्यवाद दिन चाहिँ चाहन्छु हजुरहरूलाई भनौँ न कोलमा बाकुट समाज युकेको समर बिबिक्यू भेटघाट कार्यक्रम 6 जुनमा राखिएको छ ग्रेन्स कम्युनिटी जुनियर स्कुलमा फानबोरोमा 12 बजेबाट 10 बजेसम्म राति कार्यक्रम राख्नु भएको छ किराँतपुमा राईहरूको चाहिँ उभौली साकेला सेलिब्रेसन हुँदैछ 6 जुनको दिन 10 बजेबाट सुरु हुन्छ है त किराँत राई हाउस ग्याम्बल्स ल्यान्डमा अनि 9 लोकधोरी स्वनिम साँच कार्यक्रम हुँदैछ यो चाहिँ 30 मेको दिन यो आउँदो स्याटरडे हो यो चाहिँ एम्पायर हलमा र तपाईँहरू 2:30 त्यहाँ पुग्नुहुन्छ अनि कार्यक्रम आरम्भ हुन्छ है त 20 पाउन्ड एडभान्समा डोरमै किन्नुभयो भने 25 पाउन्ड टिकट अनि 15 पाउन्ड छदेखि 12 वर्षको नानीहरू अनि सिनियर सिटिजन्सहरूको लागि चाहिँ कल्पना श्रीपालजी हुनुहुन्छ अर्गनाइजर अथवा इभेन्ट कोअर्डिनेटर उहाँलाई कन्ट्याक्ट गर्न सक्नुहुन्छ अथवा मनसुदन थापा हुनुहुन्छ उहाँलाई कन्ट्याक्ट गर्न सक्नुहुन्छ अनि बिजिएनसी क्याट्रीको चाहिँ समर बिबिक्यू अनि उहाँहरूको गेट टुगेदर हुँदैछ र यो चाहिँ हुने 13 जुनको दिन हो स्याटरडे रबर्टसन स्पोर्ट्स कम्प्लेक्स क्याट्री ग्यारिसनमा DL9 4JQ तपाईँहरू जान सक्नुहुन्छ फुड ड्रिङ्क्स अनि तपाईँहरूको भेटघाट कार्यक्रम हुन्छ र रमाइलो हुन्छ हाम्रो कार्यक्रम भनेपछि सबै कुरा त्यहाँ पाइन्छ भेटघाट खानेकुरा छँदैछ रमाइलो छँदै नै छ होइन अनि थुप्रै बिजनेसहरूको पनि त्यहाँ आउनुहुन्छ धेरै कुरा थाहा हुन्छ घरमै बसिराख्नुभन्दा पनि त्यो एउटा राम्रो जस्तो लाग्छ हजुर खेलमती लिम्बु दिदीको गीत अलिक पछि पऱ्यो अघि नै फोन गर्नुभएको थियो बिचरा र कुनै पनि एउटा गीत मेरै योजनामा भन्दा पनि यो प्रमोद खैले गाउनुभएको गीत राखिदिए पनि हुनुहुन्छ शान्तिराम राईको सङ्गीतमा भन्दै हुनुहुन्थ्यो दिदी अलिक पछि पऱ्यो क्षमा गर्नु होला अलिक सुन्नुभएको छ कि सुन्नुभएको छैन पक्का थाहा भएन हजुरको लागि यो गीत सुनाएँ है त
इन्जोय गर्नु होला।

0: भनिन्छ हामीले जीवनमा जे जति गर्छौ त्यसमा कोही न कोही त माध्यम बनेकै हुन्छन्। त्यसैले आपसी सञ्जाल अति नै महत्वपूर्ण छ, जसले हामीलाई अन्य मानिस तथा अवसरहरूसँग जोड्ने काम गर्छ। मिलिट्री कोवर्किङ नेटवर्क यस्तै एउटा सञ्जाल हो, जस मार्फत फौजी जीवन साथीहरूले आफ्नो लागि एक स्वतन्त्र एवं व्यावसायिक जीवनको निर्माण हेतु मद्दत पाउन सक्छन्। वार्षिक 30 pound शुल्क तिरेर तपाईँ पनि यसको सदस्य बन्न सक्नुहुन्छ अनि यहाँ उपलब्ध विभिन्न संघ संस्थाहरूसँग जोडिएर आफ्नो व्यावसायिक भविष्य निर्माणको लागि आवश्यक कला कौशल सिक्नुका साथै व्यक्तित्व विकासका अवसरहरूको पनि फाइदा लिन सक्नुहुन्छ। थप विवरण एवं सदस्यताको लागि हेर्नुहोस् militarycoworking.uk।
1: यो PFBS Radio.

0: हजुर, साप्ताहिक कार्यक्रम टिपन टापनबाट नमस्कार, म योगराज राईको यो कार्यक्रममा चाहिँ हेल्थ रिलेटेड मेटेरियल्सहरूलाई प्रस्तुत गर्दै आएका छौँ। आजको सबै सामग्री चाहिँ अनलाइन खबरबाट हामीले सहभाग गरेका छौँ। यो कार्यक्रम सञ्चालन गर्नको लागि चाहिँ म योगराज राई अनि बहिनी शिरीष उपस्थित भएको छौँ। सबै सबैलाई नमस्कार, बहिनीलाई पनि नमस्कार।
1: नमस्कार दाजु, तपाईँलाई पनि अनि सम्पूर्ण आदरणीय श्रोतावृन्दमा पनि मेरो नमस्कार आजको टिपन टापनबाट।
0: हजुर, समर इन्जोय गर्दै हुनुहुन्छ त?
1: एकदम धेरै टु मचै इन्जोय भइरहेछ दाजु, टु मच गर्मी भएको कारणले गर्दाखेरि अब यस्तो इन्जोय गरिन भन्दाखेरि पनि फेरि जाडो बेलामा हामीले कम्प्लेन गरेकै हौ होइन, घाम लागोस् भनेकै हौ, तर फेरि अब अहिले इन्जोय गरौँ भने पनि यति गर्मी भएको छ कि यो इन्जोय गर्न चाहना हुँदाहुँदै बाहिर निस्किने चाहना हुँदाहुँदै पनि गर्न नसकेको अवस्था क्या दाजु। त्यो कारण गर्दाखेरि अब इन्जोय गरेर छुइनँ पनि भन्दिनँ, तर खासै एकदमै यो मौसमलाई इन्जोय गरेर छु भनेर पनि भन्न नसक्ने स्थितिमा छु। बट आई थिङ्क तपाईँले त खुब इन्जोय गर्दै हुनुहुन्छ,
0: लाइक इट होइन? अस्ति अब साकेला पनि खुब दिनभरि इन्जोय गरियो घाममा होइन, अनि मस्ट इन्जोय गोर्खा कपमा गरे। ओहो है, त्यहाँ चाहिँ
1: गोर्खा कपमा के गर्नुभयो त? लो अलिकति सुनाउनु नि त, हामी त जानु पाइनँ
0: यसपटक। त्यही हो भेटघाट होइन, अब सबैको त्यहाँ छाता चाहिँ थियो र मैले त्यहाँ कुरा पनि गर्दै थिएँ, त्यहाँ छाता दोकान त्यो दिन चाहिँ थियो भने कति छाता बिक्री हुन्थ्यो होला भनेर हामीले कल्पना पनि गर्दै थियौँ कि मैले पनि एउटा चाहिँ डेफिनेटली किनेको थिएँ र झन्नै एउटा बुढियाले बोकेको रहेछ, त्यसले अलि चाहिँ ऊ भयो, गर्दा निकै इन्जोय भयो। ल त अब के गर्ने, भिटामिन डी लिइराख्नुहोस् है त, अब पर्याप्त, अब फेरि यस्तो मौसम हुन साह्रो पर्छ। यो मे महिनाको सबैभन्दा गर्मी चाहिँ एउटा रेकर्ड नै रहेछ पहिलाको प्रिभियस हिस्ट्री हेर्दा होइन?
1: हजुर हजुर, त्यो कारणले गर्दाखेरि पनि अब अहिले एकदमै भनौँ न अचानकै वापै यो गर्मी बढेको जस्तो मलाई फिल भयो दाजु। केही दिन अगाडिसम्म पनि हामीले अझै पनि अब यो मे महिनाको चाहिँ बिच भागमा आइसक्दाखेरि पनि अझै चिसो छ भनेर भनेका थियौँ, त्यो भन्दा नभन्दै दुई चार दिन त वाचुते, त्यही त लज्जा त चाहियो तँलाई भनेर भगवान्ले पनि नेचरले पनि दिइहाल्नु भएको जस्तो लाग्यो होइन।
0: राइट, विषयवस्तुतर्फ लाग्यौँ, आज चर्को घामबाट भन्ने कुरा नै रहेछ, भित्र पस्ने बित्तिकै धेरै चिसो पानी पिउँदै हुँदैन भन्ने एकदमै सान्दर्भिक विषय नै परेछ। अनि तनावले शरीरका कुन कुन अङ्गमा असर गर्दछ, यो चाहिँ अलिकति लामो छ, अलिकति जानकारीमूलक जस्तो पनि लागेर यहाँ प्रस्तुत गर्दैछौँ। अनि कानमा इयरबड्स लगाएर सुत्ने बानी छ भने चाहिँ यसबाट के कस्तो खालको असर पर्न सक्छ, त्यस सम्बन्धी चर्चा हुनेछ भने अन्तमा समयले साथ दियो भने चिकित्सकले बिरामीको जिब्रो किन हेर्छन्, तपाईँको पनि हेर्नु भएको होला, त्यस सम्बन्धी कुराकानी गर्नेछौँ। ल बहिनी, पहिलो विषय
1: हजुर, चर्को घामबाट भित्र पस्ने बित्तिकै धेरै चिसो पानी पिउनु हुँदैन भन्ने कुरा आज हामी सबैभन्दा पहिला गर्छौँ होइन। आन्तरिक तापक्रममा 81 घट्ने रहेछ सबैभन्दा पहिलो कारण चाहिँ है, किन खानु हुँदैन त भन्दाखेरि, जब हामी चर्को घाममा बाहिर निस्कन्छौँ तब हाम्रो शरीरको तापक्रम उल्लेखनीय रूपमा बढिरहेको हुन्छ, तर भित्र पसेर अचानक धेरै चिसो पानी पियौँ भने शरीरको आन्तरिक तापक्रममा 81 गिरावट आउँछ र विज्ञहरूले यसलाई एक प्रकारको थर्मल झट्का भन्छन्, किनभने यो अचानक परिवर्तनले रक्त नलीहरू साङ्गोहरू बनाउँछ जसले रक्त सञ्चारमा प्रतिकूल असर गर्न सक्छ।
0: अब पाचन पनि सुस्त हुँदो रहेछ, चिसो पानी पिउनाले हाम्रो पाचन प्रणालीमा प्रत्यक्ष असर गर्दछ, जब शरीरको तापक्रम अचानक घट्दछ खाना पचाउने प्रक्रिया सुस्त हुन्छ, किनभने चिसो पानी हाम्रो पेटमा प्रवेश गर्ने बित्तिकै यसले पेटको रक्त नलीहरूलाई साङ्गोहरू बनाउँदछ, पोषक तत्त्वहरू अब शोषित गर्ने क्षमतालाई कम गर्दछ, यसले पेट दुख्ने र कब्जियत निम्त्याउँदछ।
1: यसै गरिकन घाँटीको संक्रमण पनि हुन सक्छ, घाम लागेपछि तुरन्तै चिसो पानी पिउनाले श्वास प्रश्वासमा असर गर्छ, यसले घाँटीमा खकारको तह बनाउँछ जसले गर्दा घाँटी दुख्ने, खोकी लाग्ने र श्वास प्रश्वासको संक्रमणको जोखिम उल्लेखनीय रूपमा बढ्छ। धेरै चिसोले घाँटीमा संक्रमण हुने, रातो बिबेर देखा पर्ने जस्ता समस्याहरू पनि निम्त्याउन सक्छ।
0: अनि टाउको दुख्ने समस्या पनि देखिन सक्दछ, धेरै चिसो पानी पिउनाले मस्तिष्कमा स्नायुहरूलाई उत्तेजित गर्दछ जसले गर्दा धेरै मानिसहरू टाउको दुख्ने वा मस्तिष्क फ्रिज हुने समस्या पनि देखिन सक्दछ धेरै मानिसहरूमा। अनि मुटुको धड्कनमा पनि यसले असर गर्दो रहेछ, विज्ञहरूको अनुसार धेरै चिसो पानी पिउनाले शरीरको भेगस नर्भलाई असर गर्दछ, यो नर्भ हाम्रो स्नायु प्रणालीको एक महत्वपूर्ण भाग हो जसले मुटुको धड्कन नियन्त्रण गर्न मद्दत गर्दछ।
1: जब यो नर्भ अचानक चिसो हुन्छ मुटुको धड्कन सुस्त हुने जोखिम बढ्छ, जुन मुटुको स्वास्थ्यको लागि राम्रो हुँदैन, त्यसैले घामबाट आएपछि कम्तीमा पनि 10-15 मिनट पर्खनुपर्छ, त्यसपछि पनि फ्रिजमा राखेर धेरै चिसो बनाएको पानी नभई सादा बाहिर रुम टेम्परेचरमा राखेको पानी पिउनुपर्छ, गर्मीको बेलामा माटोको भाँडामा राखिएको पानी पिउनु चाहिँ धेरै राम्रो हुन्छ।
0: हजुर टिपन टापन सुन्दै हुनुहुन्छ. पहिलो विषय तपाईँले थाहा पाइहाल्नुभयो, एकदमै गर्मी छ, त्यसले गर्दा घरभित्र पस्ने बित्तिकै चिसो पानी चाहिँ अलिकति पछि समय मिलाएर पिउनु होला है. त त्यो चाहिँ तपाईँलाई सतर्क गराउनको लागि यो विषयवस्तु हामीले प्रस्तुत गऱ्यौँ. र अब भने दोस्रो विषयतर्फ लाग्नुपर्दा, तनावले शरीरका कुन कुन अङ्गमा चाहिँ कसरी असर पार्दो रहेछ, निकै लामो लेख छ, हामी पढेर सुनाउनेछौँ. तनाव केवल मनको अवस्था होइन, यो शरीरभित्र चल्ने रासायनिक उथल पुथल पनि हो. जब तनाव बढ्दछ शरीरमा स्ट्रेस हर्मोन कार्टिसोलको मात्रा असन्तुलित हुन्छ र त्यसको असर मुटुदेखि मस्तिष्क, फोक्सो, पाचन प्रणाली र हड्डीसम्म पर्न थाल्दछ.
1: चिकित्सकहरूका अनुसार दीर्घकालीन तनावले शरीरको रोगसँग लड्ने क्षमता कमजोर बनाउनका साथै हृदयघात, स्मरण शक्ति कमजोर हुने, सास फेर्न गाह्रो हुने र हड्डी खिने जोखिम समेत बढाउँछ.
0: मनोचिकित्सक डाक्टर सगुन बल्लभ पन्तका अनुसार, जब हामी तनावमा हुन्छौँ हाम्रो मस्तिष्कमा रहेको पिट्युटरी ग्रन्थीले कार्टिसोल रासायनिक पदार्थको उत्पादनलाई बढाउँदछ. यसलाई स्ट्रेस हर्मोन भन्ने गरिन्छ, अर्थात् हाम्रो तनाव बढाउनमा यही हर्मोन को भूमिका हुन्छ.
1: पन्तका अनुसार कोर्टिसोल हार्मोन सम्पूर्ण रूपमै खराब भने होइन, यो शरीरका लागि जरुरी हार्मोन हो. मुजुको च्याल, खाना पच्ने प्रक्रिया, शरीरमा चिनीको व्यवस्थापन, थायराइडको व्यवस्थापनमा यही हार्मोनले काम गरिरहेको हुन्छ. तर जब यो धेरै वा थोरै उत्पादन हुन्छ त्यसले भने समस्या निम्त्याउँदछ.
0: खास गरी तनाव प्रतिक्रियाका लागि यही हार्मोन जिम्मेवार मानिन्छ. यसरी हामी तनावको स्थितिमा हुँदा शरीरभित्रको रासायनिक प्रतिक्रिया नै खलबलिन पुग्दछ. कार्टिसोलको बढोत्तरीले गर्दा हाम्रो शरीरको रोगसँग लड्ने क्षमता कमजोर हुन पुग्दछ. यसले भाइरल संक्रमणको जोखिम पनि बढाइदिन्छ. तनावले हाम्रो शरीरको हरेक अङ्गमा असर गर्ने डाक्टर पन्त बताउँछन्।
1: यसै गरिकन मुटुमा तनावको असरको पनि कुरा गरौँ. तनाव बढ्ने बित्तिकै शरीरमा तनाव हर्मोन कर्टिसोल र एन्ड्रेनालिनको स्तर बढ्न थाल्छ र यी दुईको स्तर बढ्नु भनेको मुटुको लागि राम्रो संकेत होइन. नकारात्मक भावना बढ्दै जाँदा यी हर्मोनको चाप रगतको माध्यमबाट सम्पूर्ण शरीरमा रक्त सञ्चार गर्न थाल्छ अनि शरीरका अन्य अङ्गमा विशेष गरी मुटुलाई असर गर्दछ.
0: यही हर्मोन बढेपछि मुटुको धड्कन बढ्न थाल्दछ र रक्तनाली साँगुरो हुन थाल्दछ. फलस्वरूप रक्त प्रभाव प्रभावित हुन थाल्दछ. यसबाहेक हर्मोनको प्रभावले रगतमा चिनीको मात्रा पनि बढाउँदछ. तनाव दैनिक हुन्छ, हप्तौँ, महिना र त्यस समयभन्दा बढी समयसम्म रहिरहन्छ भने त्यो दीर्घ तनाव हो.
1: दीर्घ तनावले अप्रत्यक्ष रूपमा रक्तचाप बढाइराख्छ. मुटुका धमनीहरू सुन्निन्छन्. यस्तो हुँदाखेरि ती साँगुरो हुन्छन् र मुटुको चालमा अनियमितताको समस्या देखा पर्छ. मुटुमा हुने विद्युतीय गतिविधिलाई खलबलाउँछ जसले गर्दा मुटुमा रगत राम्रोसँग पम्प हुन पाउँदैन.
0: तनावले दीर्घ रोग नभएकाहरूको मुटुमा उत्तेजना ल्याएर मुटुको गति अनियमित बनाउँदछ. अब कल्पना गर्न सकिन्छ, झन पहिलेबाटै मुटु रोगको जोखिम मानिने दीर्घ रोग, मधुमेह, उच्च रक्तचाप र कोलेस्ट्रोल छ भने अत्याधिक र लगातार तनावले कस्तो असर पार्ला त.
1: र यो समस्याबाट गुज्रिरहेका व्यक्तिमा चाहिँ हृदयघातको जोखिम बढ्छ किनकि यही दीर्घ रोगका कारण पहिले नै केही मात्रामा कोरोनरी धमनीमा मासुको केही डल्लो जमेर त्यो भाग साँगुरिएको हुन्छ. यस्तोमा बोसोको डल्लोले केही मात्रामा पहिले नै जमेको अवस्थामा छ भने त तनाव हर्मोन बढेर रक्त सञ्चार हुने बाटो नै बन्द गरिदिएर अचानक हृदयघात हुन सक्दछ.
0: जसलाई उच्च रक्तचाप, मुटु रोग र मधुमेह छैन उनीहरूमा पनि लगातार तनावले एड्रेनालाइन हर्मोनको प्रभाव अत्याधिक बढी हुन्छ. हर्मोनको गडबडीले गर्दा मुटुको कार्य सन्तुलनमा राख्ने विद्युतीय तरङ्गमा गडबड र मुटुको रोग ल्याउन सक्दछ.
1: यसै गरिकन फोक्सोमा तनावको असरको पनि कुरा गरौँ है त. तनावले फोक्सोलाई प्रत्यक्ष रूपमा असर गर्दैन. फोक्सोको आफ्नै रोग, संक्रमण वा संरचनात्मक समस्या नहुँदा पनि तनावका कारण सास फेर्न गाह्रो हुने, उकुस मुकुस हुने, सास अड्किने वा छाती भारी हुने जस्ता लक्षणहरू भने देखिन सक्छन्.
0: हजुर, आजको दोस्रो विषय तनावले शरीरको कुन भागमा चाहिँ कसरी असर पार्दो रहेछ त्यस सम्बन्धी हामीले यो एउटा चाहिँ विषयमा प्रस्तुत गरिएका छौँ. अब यो बिचमा केही गीतहरू हामी प्रस्तुत गर्नेछौँ र त्यसपछि सेकेन्ड पार्टमा यही प्रसङ्गबाट हामी कार्यक्रमलाई अगाडि बढाउनेछौँ.

0: यो BFBS गोर्खा रेडियो हो।
1: कुनै भोजको निम्तोलाई व्यवस्था गर्नुभयो? केही छैन। कुनै विवाह वर्तमानको निम्तोलाई बिर्सनु भयो? अलिअलि अप्ठ्यारो लाग्यो होला, तर पनि ठिकै छ। अनि सर्भिकल स्क्रिनिङको निम्तोलाई चाहिँ के? यो निम्तोलाई व्यवस्था गर्ने वा बिर्सने खतरा मोल्न सक्नुहुन्छ तपाईँ? दि एनएचएस सर्भिकल स्क्रिनिङ प्रोग्राम सन् 1988 सुरु भएको थियो र यसले वर्षेनी 5,000 भन्दा धेरैको ज्यान जोगाउने गरेको छ। तर यसले तब मात्र ज्यान जोगाउन सक्छ जब महिलाहरूले आफ्नो स्क्रिनिङ गराउँछन्। तपाईँले पनि आफ्नो सर्भिकल स्क्रिनिङको निम्तोलाई व्यवस्था नगर्नुहोला। यदि तपाईँले आफ्नो पछिल्लो स्क्रिनिङ छुटाउनु भएको छ भने आजै यसका लागि अपोइन्टमेन्ट मिलाइहाल्नुहोस्। यस सम्बन्धित विस्तृत जानकारीको लागि आफ्नो जीपी प्र्याक्टिसमा सम्पर्क गरिहाल्नुहोस् वा NHS.UK मा गएर सर्भिकल स्क्रिनिङको खोजी पनि गर्न सक्नुहुन्छ।

0: BFBS Gorkha Radio. हजुर, गोर्खा रेडियोलाई सुन्दै हुनुहुन्छ। अहिले साप्ताहिक कार्यक्रम टिपन टापन सुन्दै हुनुहुन्छ। प्रत्येक बुधबार बेलुकी 6:28 जाँदा अनि आइतबार बिहान 8:28 जाँदा दुईवटा पार्ट्समा सुन्दै आउनु भएको छ। यहाँ चाहिँ स्वास्थ्य सम्बन्धी जानकारीहरू तपाईँहरूलाई गराउने गर्दछौँ। आजको यो कार्यक्रममा म अनि बहिनी शिरीषले चाहिँ यो कार्यक्रम प्रस्तुत गरिएका छौँ। तनावको कुराकानी गरिएका छौँ, अब यसलाई नै अगाडि बढाउँ। फोक्सोमा पनि तनावको असर भन्ने शीर्षकमा अघि तपाईँहरूले सुन्दै हुनुहुन्थ्यो जानकारी। यो किनभने श्वास प्रश्वास प्रक्रियालाई नियन्त्रण गर्ने मुख्य केन्द्र मस्तिष्कमा रहेको श्वास केन्द्र हो। यो केन्द्रले स्वत सास फेर्न कम गर्दछ, जसले निन्द्राको बेलामा पनि निरन्तर दिइरहन्छ। यसबाहेक हामीले चाहेर सास लामो वा छोटो बनाउन पनि सक्छौँ।
1: तनाव, चिन्ता वा एङ्जाइटी डिसअर्डरले यो केन्द्रमा असर पारेर सासको गति र गहिराईमा परिवर्तन ल्याउँछ। फलस्वरूप फोक्सो पूर्ण रूपमा स्वस्थ हुँदा पनि व्यक्तिलाई सास नपुगेको, गुम्सिएको, छातीमा दबाव जस्तो अनुभव हुन्छ। विशेष गरी बन्द कोठामा, भिडभाडमा, उचाइमा वा निन्द्रा नलागेको बेला यो समस्या बढी देखिन्छ।
0: यो तनावले त यस्तो धेरै पो असर पार्दो रहेछ त बहिनी, होइन? मलाई यति साह्रो थाहा थिएन।
1: हो, एकदम तनाव त एकदम साइलेन्ट किलर भन्छ नि, त्यो कारण गर्दाखेरि पनि हो।
0: राइट, ओके, अब यसलाई अगाडि बढाउँ। लामो समयसम्म तनावमा रहेका व्यक्तिमा यो हाइपर भेन्टिलेसन सिन्ड्रोमसम्म पुग्न सक्दछ, जसमा छिटो छिटो सास फेर्ने, हात खुट्टा झमझम गर्ने, चक्कर लाग्ने र कहिलेकाहीँ इमर्जेन्सीमा पुग्ने अवस्था पनि सिर्जना हुन्छ। लङ फङ्सन टेस्ट गर्दा फोक्सोको कार्यक्षमता पूर्ण रूपमा नर्मल देखिन्छ, अक्सिजन लेभल पनि ठिक हुन्छ, तर मस्तिष्कबाट फोक्सोलाई जाने सन्देशमा तनावले गडबडी गरिदिन्छ।
1: अप्रत्यक्ष प्रभावको पनि कुरा गरौँ। लामो समयको तनावले रोग प्रतिरोधी प्रणाली कमजोर बनाउँछ, जसले संक्रमणको जोखिम बढाउँछ। यसले दम, एलर्जी रियाक्सनलाई बढावा दिन्छ र मुटु सम्बन्धी समस्या भएकोहरूमा फोक्सोलाई थप प्रभावित पार्न सक्छ। तनावले निन्द्रा बिगार्छ, हर्मोन सन्तुलन बिगार्छ र यसले अप्रत्यक्ष रूपमा फोक्सोको स्वास्थ्यमा नकारात्मक प्रभाव पार्दछ।
0: संक्षेपमा, तनावले फोक्सोलाई प्रत्यक्ष क्षति गर्दैन, तर मस्तिष्कको श्वास नियन्त्रण प्रणाली मार्फत शारीरिक लक्षणहरू उत्पन्न गर्दछ र विद्यमान फोक्सो सम्बन्धी समस्या झन बढाउँछ। नियमित तनाव व्यवस्थापन, योग, ध्यान र आवश्यक परे मनोवैज्ञानिक सहयोगले यस्ता लक्षणहरूबाट राहत मिल्न सक्दछ।
1: अब पाचन प्रणालीमा तनावको असरको पनि कुरा गरौँ। तनावले चाहिँ पेट र पाचन प्रणालीमा प्रत्यक्ष असर गर्छ। मस्तिष्कले खाना पचाउन पाचन प्रणालीलाई सक्रिय पार्ने भएकाले तनाव बढ्दा पेटमा एसिडको उत्पादन बढ्छ, जसले पेट दुख्ने, बान्ता हुने, झाडा पखाला लाग्ने जस्ता समस्या निम्त्याउँछ।
0: अनि पेट र मस्तिष्क बीच न्युरो इन्डोक्राइन र प्रतिरक्षा मार्गबाट निरन्तर सञ्चार हुने भएकोले एकमा समस्या भए अर्कोमा पनि प्रभाव पार्दछ। लामो समयसम्म पाचन सम्बन्धी समस्या भएमा डिप्रेसन र एन्जाइटी जस्ता मानसिक रोगहरू देखा पर्न सक्छन्।
1: तनावकै कारण इरिटेबल बाउल सिन्ड्रोम जस्ता रोगहरू पनि हुन सक्छन्। यसबाट बच्न फाइबरयुक्त तथा प्रोबायोटिक खानेकुराहरू खाने, नियमित व्यायाम गर्ने, दैनिक दिनचर्या व्यवस्थित राख्ने, सकारात्मक सोच राख्ने र मनको कुरा अरूसँग सेयर गर्ने बानी बसाल्नुपर्छ। यसै गरिकन स्मरण शक्तिमा तनावको असरको पनि अब कुरा गरौँ हामी। गम्भीर तथा दीर्घकालीन तनावले स्मरण शक्तिलाई निकै हानि पुर्याउँछ। यसले एकाग्रता र ध्यान केन्द्रित गर्ने क्षमतालाई कमजोर बनाउँछ, जसकारण नयाँ जानकारी सम्झन र सिक्न समेत गाह्रो हुन्छ।
0: निरन्तर तनावले हिप्पो क्याम्पसलाई प्रभावित पार्दछ, जहाँ कार्टिसोल हर्मोनको उच्च स्तरले यसको आकार घटाउँदै लग्छ र नयाँ स्मृति बनाउने तथा पुराना सम्झना झिक्ने क्षमता घटाउँदछ। यसबाहेक तनावले एमिगडालालाई बढी सक्रिय बनाएर नकारात्मक घटनाहरूलाई बलियोसँग सम्झिराख्छ भने सकारात्मक अनुभवहरूलाई सजिलै बिर्सिन्छ।
1: दीर्घकालीन तनावले न्युरोजेनेसिस, यानि कि नयाँ न्युरोन जन्मिने प्रक्रियालाई पनि रोक्दछ र सिनेप्टिक प्लास्टिसिटी, जुन चाहिँ न्युरोन बीचको जडान हो, यसलाई पनि कमजोर बनाउँछ, जसले समग्र सिक्ने अनि स्मरण गर्ने क्षमतालाई नै घटाइदिन्छ।
0: हड्डीमा तनावको असर अर्को। दीर्घकालीन तनावले हड्डीमा प्रत्यक्ष र उल्लेख्ने असर पार्दछ। तनाव बढ्दा शरीरमा कार्टिसोल स्ट्रेस हर्मोनको स्तर निरन्तर उच्च रहन्छ, जसले हड्डी बनाउने कोशिकाहरू अस्टियो ब्लास्टको उत्पादन घटाउँछ र हड्डीको कोशिकाहरूलाई बढी सक्रिय बनाउँछ।
1: फलस्वरूप हड्डीको घनत्व घट्ने, कमजोर हुने र अस्थिरता बढ्ने समस्या देखिन्छ। यसबाहेक दीर्घकालीन तनाव र डिप्रेसनले एस्ट्रोजेन र टेस्टोस्टेरोनको उत्पादन पनि कम गर्छ, जुन हड्डीको स्वास्थ्यको लागि अत्यन्तै महत्त्वपूर्ण हुन्छ। यी हर्मोनहरू कम हुँदा हड्डीको निर्माण प्रक्रिया कमजोर हुन्छ।
0: हजुर तनावले मांसपेशीहरूलाई पनि कमजोर बनाउने भएकोले हड्डीमा थप चाप पर्दछ। विशेष गरी वृद्ध अवस्थामा वा पहिलेदेखि नै हड्डी कमजोर भएका व्यक्तिहरूमा दीर्घकालीन तनावले अस्टियोपोरोसिस हड्डी खिर्ने समस्याको जोखिमलाई निकै बढाउँदछ। हजुर टिपन टापन सुन्दै हुनुहुन्छ। ल आज पढियो धेरै कुरामा चाहिँ यसैले असर पार्दो रहेछ। हुन त तनाव नभएको मान्छे त को होला र होइन बहिनी, अब कति तनाव लिने कति तनाव मान्छेमा हुन्छ भन्ने कुरा मात्रै हो होइन, तनाव नहुने व्यक्ति त को होला, केटाकेटी मात्रै होला हौ तनाव नमिल्ने त
1: आफ्नो।
0: हजुर सबैमा अब चराचुरुङ्गी सबै यो जीवित प्राणीहरू सबैलाई तनाव होला होइन, अब चराचुरुङ्गीलाई पनि खाना पाइने कि नपाइने हो, आफूलाई मनपर्ने खाना कहाँ पाइने हो खोज्ने हो भन्ने त्यो रुख बसेर चराचुरुङ्गीहरूले पनि त्यही नै सोचिरहेको हुन्छ होला कि होइन।
1: सही हो सही दाजु, तनाव नहुने सायद प्राणीहरूमा चाहिँ कोही पनि छैन होला जस्तो लाग्छ। अब तनाव भनेको एकदम नेचुरल नै हो, तनाव हुनु राम्रो पनि हो फेरि दाजु, टु सर्टेन डिग्री होइन। तनावै नभएको बिन्दास मान्छेले चाहिँ फेरि कहिले पनि केही कुरालाई सिरियसली पनि लिँदैन जिन्दगीमा। अब जीवनमा एउटा प्रोग्रेसको लागि पनि एउटा विकासको लागि पनि आफ्नो उन्नतिको लागि पनि तनाव टु द सर्टेन डिग्री चाहिन्छ। तर त्यही तनाव फेरि बढी भयो भने यसले चाहिँ कस्तो खालको नकारात्मक असर पार्दो रहेछ भन्ने कुरा गरिहाल्यौँ। सो ब्यालेन्स इज द की होइन दाजु,
0: डेफिनेटली। लो कानको इयरबड्सको कुरा गर्नु।
1: हजुर त कानमा इयरबड्स लगाएर सुत्दा के हुन्छ यो तपाईँ हामी मध्ये धेरैले गरेका पनि छौँ होला सायद, स्पेसली अब यङ्स्टर्सहरूमा चाहिँ यो समस्या अहिले देखिन्छ दाजु। धेरै जस्तो बच्चाहरूले चाहिँ नि कानमा इयरबड्स लगाएर सुत्ने गरेको म देख्छु होइन। त्यो कारण गर्दाखेरि आज यस विषयवस्तुमा अलिकति हामी जानकारी गराउँ। त इयरबड्सले ओस थुन्न सक्छ, सबैभन्दा पहिलो चाहिँ कुरा गर्नु पर्दाखेरि यही नै छ। हाम्रो कानको पालको काम आवाजभित्र सिराउने त हो नै, सँगसँगै कानभित्रको ओस अर्थात् मोइस्चरलाई चाहिँ बाहिर निकाल्ने पनि हो। यसका लागि कान खुला हुनुपर्छ, तर कानलाई पुरै टम्म पार्ने इयरबड्स प्रयोग गर्दा कानभित्रको ओस बाहिर निस्कन पाउँदैन, जसले गर्दाखेरि कानभित्र ब्याक्टेरिया मौलाउने वातावरण बन्दछ,
0: कानको संक्रमण हुने जोखिम बढ्दछ। यदि तपाईँ राति नुहाउनुहुन्छ भने कानमा पानी जमेको हुन सक्दछ। सुत्न अघि हेयर ड्रायरलाई कम गतिमा टाढैबाट चलाएर कान सुकाउन सक्नुहुँदछ र तरिका त यो पो रहेछ। त यदि कान चिलाउने दुख्ने गनाउने पानी बग्ने भएमा चिकित्सकलाई तुरुन्त सम्पर्क गर्नुपर्दछ।
1: कानको जाली र गानेगुजीमा असरको पनि कुरा गरौँ। अब कानको आफ्नै सफा हुने प्राकृतिक प्रक्रिया हुन्छ, तर रातभरि इयरबड्स लगाई कान राख्दाखेरि कानेगुजी बाहिर निस्कन पाउँदैन र उल्टै भित्रतिर धकेलिन्छ। यदि इयरबड्सको टुप्पोमा कानेगुजी टाँसिएको देख्नुहुन्छ भने यसले कानेगुजी भित्रै जम्मा भइसकेको छ भनेर सङ्केत गर्छ। दिउँसो कान कम सुन्ने, कान भरिएको, भारी हुने, चिलाउने वा कान कराउने भएमा डक्टरलाई देखाएर कान सफा गराइहाल्नु पर्दछ।
0: अनि छाला चिलाउने एलर्जी हुने खतरा लामो समयसम्म र हरेक रात इयरबड्स लगाउँदा यसको सामग्रीका कारण कानको भित्री छाला चिलाउने वा एलर्जी हुने समस्या हुन सक्दछ। छाला च्यातेमा वा चिलाएर कन्याउँदा संक्रमण खतरा अझ बढेर जान्छ, तर यस्ता समस्या हुन नदिन हामीले केही उपाय अपनाउन सक्दछौँ। सबैभन्दा राम्रो उपाय भनेको आवाजको मात्रा कम गर्नु हो।
1: लामो समयसम्म ठुलो आवाजमा सङ्गीत सुन्दा कान कहिल्यै निको नहुने गरी बिग्रन सक्छ। विश्व स्वास्थ्य संगठनका अनुसार हामीले सामान्य कुराकानी गर्दा निस्कने 60-70 डेसिबलसम्मको आवाज कानका लागि सुरक्षित हुन्छ, तर 80 डेसिबल वा त्योभन्दा बढी आवाज छ भने हप्तामा 40 घन्टाभन्दा बढी त्यो सुन्छौँ भने कानको सुन्ने शक्ति कमजोर हुन्छ।
0: यसैले सुत्ने बेला आवाज एकदमै कम राख्नुपर्दछ। कतिपय मोबाइलमा डेसिबल नाप्ने र नियन्त्रण गर्ने प्रविधि हुन्छ, त्यसको प्रयोग गर्न सकिन्छ। त्यस्तै सुत्ने बेला धेरै ठुलो आवाजमा सुन्नु वा बाहिरको आवाज पुरै ठप्प पार्ने इयरबड्स लगाउनु खतरनाक हुन सक्दछ। यसले गर्दा राति कुनै समस्या भएर कसैले बोलाएमा, घरको घन्टी बजाएमा वा बिहान उठ्ने अलार्म राखेको छ भने त्यो नसुन्न सकिन्छ।
1: यसै गरिकन सुरक्षित रूपमा सुत्नका लागि अन्य विकल्पहरूको कुरा गरौँ। यदि तपाईँलाई सुत्नका लागि गीत सङ्गीत सुन्नै छ भने यी सुरक्षित विकल्पहरू अपनाउन सक्नुहुन्छ। खुला खालका इयरबड्स लगाउनुहोस्, कानको पाललाई पुरै सिल वा बन्द नगर्ने खालका इयरबड्स किन्न सक्नुहुन्छ, त्यसको प्रयोग गर्न सक्नुहुन्छ। नभए हेडब्यान्ड वा हेडफोनको पनि प्रयोग गर्न सक्नुहुन्छ, किनभने कानको भित्र नपस्ने खालका यी सफ्ट हेडब्यान्ड र हेडफोनको प्रयोगले हावा ओहोरदोहोर हुन दिन्छ र ओस चम्न पाउँदैन।
0: समयको पाबन्दी र यति नै गर्नुपर्छ होला बहिनी है त।
1: हजुर हुन्छ दाजु,
0: थ्याङ्क यू तपाईँलाई।
1: तपाईँलाई पनि धेरै धेरै धन्यवाद र सम्पूर्ण आदरणीय श्रोताहरूलाई पनि आजको टिपन टापनबाट बिदा लिन चाहन्छु र तपाईँहरूसँग नेक्स्ट टाइमको टिपन टापनमा फेरि भेट त भइहाल्छ। त्यति बेलासम्मको लागि नमस्कार।
0: हस् त, ह्याभ अ लवली डे, बाइ बाइ। हजुर यो हप्ताको टिप्पण टापन तपाईँले सुन्दै हुनुहुन्थ्यो म अनि बहिनी श्रीको साथमा जसले आज सुन्नु भएन अथवा पुरा पुरा सुन्न चाहिँ सक्नु भएन भने आइतबार बिहान पनि 8:28 जाँदा पुनः प्रसारण हुन्छ त्यति बेला दुईवटा पार्टमा सुन्ने प्रयास चाहिँ गर्नुहोला तपाईँको साथको लागि धेरै धेरै धन्यवाद दिन चाहन्छु अब करिब 7 आँटेको छ र आजको कार्यक्रमबाट म पनि बिदा हुन चाहन्छु र भोलि हाम्रो भेटघाट चाहिँ छँदैछ र भोलि कार्यक्रम छड्के सलाममा नयाँ एपिसोड सुरु हुन्छ मेरो नयाँ गेस्ट हुनुहुन्छ हाम्रो दिनो त बुढाथोकी मगर भाइ पूर्व वान राज्यको सदस्य हुनुहुन्छ अहिले चाहिँ मेस्टोनमा रिटायर लाइफ बिताइराख्नु भएको छ र उहाँको आर्मी डेजको चाहिँ कुराहरू तपाईँहरूले सुन्न चाहिँ सक्नुहुनेछ यति भन्दै फुर्के झोला बोलको गीत राख्न चाहन्छु ईश्वर सिंह र अस्मिता अधिकारीले गाउनु भएको र यही गीत राख्दै भोलि भेट्ने बाचा राख्दै मैले पनि बिदा मागेँ हस्त नमस्ते।

0: सैन्य समुदायमा
1: रिलायन भरि
0: अन एयर
1: एपमा
0: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: प्ले बीएफबीएस
1: यो बीएफबीएस गोर्खा रेडियो हो
0: गोर्खा रेडियो
3: राष्ट्रिय मानवाधिकार आयोगले मानव अधिकारका विषयमा गरिएका सिफारिस कार्यान्वयनको अवस्था कमजोर भएको ठहर गरेको छ। आयोगको 26 वार्षिकोत्सवका अवसरमा आज ललितपुरमा आयोजित कार्यक्रममा आयोगका अध्यक्ष तप बहादुर मगर
4: आयोगले मानव अधिकारका विषयमा नेपाल सरकार समक्ष गरेका सिफारिसहरूको कार्यान्वयनको स्तर सन्तोषजनक छैन। स्थापना कालदेखि हालसम्मको अवधिमा नेपाल सरकारबाट आएका 33.29% सिफारिसको मात्रै पूर्ण कार्यान्वयन भएको अवस्था छ। आगामी दिनमा यस्तर्फ सरकारले सकारात्मक पाइला चालेमा मात्रै कानुनी प्रशासनको पुर्याभूति साथी मानव अधिकार संस्कृतिको निर्माण सम्भव हुनेमा द्विमत नहोला।
3: आयोगले गरेका सिफारिस मध्ये सरकारले मोटामोटी 33% मात्रै कार्यान्वयन गर्ने गरेको तथ्याङ्क आउने गरेको छ। आयोगको यो प्रतिवेदन पनि कार्यान्वयन हुने कुरामा प्रशस्त संशय देखिने अधिकार कर्मीहरूको भनाइ छ। अधिकार कर्मी सुबोध प्याकुरेल,
5: यो प्रतिवेदन कार्यान्वयन हुनेमा अपेक्षा कतिको गर्न सकिन्छ?
6: म त पटक्कै अपेक्षा गर्दिन, किनभने यो सरकारले बारम्बार त्यो लक्षण देखाइसकेको छ। भदौ 23 र 24 घटनाको छानबिन चाहिने गरेर नेपाल प्रहरीले पनि रिपोर्ट तयार गरेका छ। प्रहरीका मान्छेहरू मारिएको घटनाहरूको पनि छ, अरू देशैभरको घटनाको बारेमा नेपाल प्रहरीले छानबिन गरिसकेका छ। यो कुरो विश्वस्त ढङ्गले म भन्न सक्छु, तर त्यस अनुसारको कारवाही अगाडि बढ्न त यो सरकारले दिएकै छैन। दिएको भए त 10 थरीको चाहिँ हङ्गामा गरिरहेछ, त्यो चाहिँ कारवाही किन हुँदैन? आखिर 24 घटनामा आपराधिक काम त भएको छ, 23 मात्रै आपराधिक काम भएको त होइन नि त। एउटा कुरो त्यो छ। दोस्रो कुरो, सरकारको अहिले के छ भने सेलेक्टिभ जस्टिसको चाहिँ ढाँचाले यो सरकार अगाडि बढेको छ। ककसलाई मन लाग्छ उसले कारवाही गर्छ, ककसलाई मन लाग्दैन गर्दैन। कसलाई मन लाग्छ त्यसलाई धम्क्याएर पनि अगाडि बढ्छ, न पत्रकारलाई बाँकी राख्छ न स्वतन्त्र मान्छेलाई बाँकी राख्छ। यदि कसैले कुनै सामाजिक सञ्जालमा केही लेख्यो भने सरकारको समर्थकको नाममा चाहिँ भा नभा फिक्सियस नक्कली नाम राखेर तथा नाम गाली बर्साउन थाल्छ। यो खालको हुल्यापनमा चलेको सरकारले राष्ट्रिय मानव अधिकार आयोगको सिफारिसलाई कार्यान्वयन गर्छ यस्तो मलाई लाग्दैन। अन्त्यमा मैले थाहा पाएसम्म यो मानव अधिकार आयोगको रिपोर्ट पनि कम्प्लिट छैन, र मानव अधिकार आयोगलाई कमजोर पार्ने कुरामा त फेरि नेपाली सेना अग्रपङ्क्तिमा देखियो, किनभने सेनाले त बयान दिन गएन। अघि मैले भने नि सेलेक्टिभ जस्टिस भनेर, उसले आफूलाई के गर्दा फाइदा हुन्छ त्यो चाहिँ गर्छ, बाँकी गर्दैन।
3: भदौ 23 र 24 जेएनजी विद्रोहमा तत्कालीन प्रधानमन्त्रीदेखि प्रदर्शनका आयोजक उक्साउने गिरोहसँगै सुरक्षाकर्मी सम्मलाई कारवाहीको सिफारिस गरेर राष्ट्रिय मानवाधिकार आयोगले प्रतिवेदन सार्वजनिक गरेको हो। आयोगले जेएनजी विद्रोहमा संलग्नताबारे पूर्व प्रधानमन्त्री सुशीला कार्कीदेखि स्वतन्त्र तिब्बत आन्दोलनका कार्यकर्तामाथि समेत अनुसन्धानका लागि सिफारिस गरेको छ। अब खबर फटाफट।
7: 2025 नेपाल आउने विदेशी पर्यटकको संख्या 11,62,000। कोरोना महामारी पछिको सुस्ताएको पर्यटन क्षेत्र क्रमशः लयमा, पर्यटकको औसत बसाई 16 देखि 34 दिन पुग्यो। यो वर्ष नयाँ उद्योग दर्ता 12% बढ्यो, 39,000 बढी रोजगारी सिर्जना, सबैभन्दा बढी उत्पादन मूलक साना उद्योग। तनहुको धान बालीमा खैरो फड्के किराको प्रकोप, किराले धानको बोट खाँदा बोट नै मर्न थाले। एचडी रक्तिन, हेक्जाकोनाकोल र इमिडाक्लोप्रिड औषधि छर्कन किसानलाई प्राविधिकको सुझाव। मुस्ताङका 5 स्थानीय तहका स्याउ र आलु जोनमा सूचीकृत किसानलाई 50% अनुदानमा हाते ट्र्याक्टर। ट्र्याक्टरले खेतबारी खन्न सजिलो भएपछि लगानी र श्रम दुवै घट्यो। रौतहटको चन्द्रपुर जुमरियामा कृषि तथा जलवायु मौसम मापन केन्द्र स्थापना, असिना, खडेरी, अत्यधिक वर्षा वा बाढ़ी जस्ता प्राकृतिक प्रकोपको पूर्व सूचना दिने। भोजपुर खोक्सीका किसान अदुवा खेतीमा आकर्षित, अदुवाको बिउमा किसानलाई गाउँपालिकाको अनुदान पनि। र भण्डारमा बाँकी रहेको रासायनिक मलले असारसम्म मात्रै धान्ने, यो वर्ष पनि मल किन्न पर्याप्त बजेट नछुट्याए आउँदो वर्ष मलको हाहाकार हुने कृषि सामग्री कम्पनीको चेतावनी।
3: र एसियन गेम्स छनौटमा नेपालले विजयी सुरुवात गरेको छ। आज मलेसियामा भएको खेलमा नेपालले चीनमाथि 19 रनको जित निकालेको हो। नेपालले दिएको 126 रनको लक्ष्य पछ्याएको चीनले 20 ओभरमा 5 विकेटको क्षतिमा 106 रन बनायो। त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नेपालले 20 ओभरमा 5 विकेटको क्षतिमा 125 रन बनाएको थियो। समूहमा नेपालले दोस्रो तथा अन्तिम खेलमा इन्डोनेसियासँग भोलि प्रतिस्पर्धा गर्नेछ। अर्को समूहमा थाइल्याण्ड, आयोजक मलेसिया र फिलिपिन्स।

बीएबीएस गोर्खा रेडियो नेपालको दैनिक प्रस्तुति कार्यक्रम नेपाल कलिङमा हार्दिक स्वागत छ। तपाईँ सम्पूर्ण रेडियो प्रेमी तमाम श्रोतामा यो प्रस्तुता धनुजङ गुरुङको तर्फबाट आज विक्रम सम्बत 2083 साल जेठ महिनाको 13 गते तदनुसार मे महिनाको 27 तारिक सन् 2026 कार्यक्रममा हुनुहुन्छ र आज एकादशी अर्थात् पजमिनी एकादशी पनि परेको छ र बुधबारको कार्यक्रम सन्देश तपाईँले म धनुजङ गुरुङको साथमा सुन्दै आइरहनु भएको छ र कार्यक्रमको शुभारम्भमा विष्णुदेव भट्टको आवाजमा रहेको धीरेन अनुपमको शब्दमा संगीत भने विष्णुदेव भट्टकै रहेको थियो यो गजलमा र यो गजलबाटै मैले आजको कार्यक्रमलाई उठान गरिसकेको छु र आजको बसाइमा हामीसँग रहेका विषयवस्तुहरू के छन् त विषयवस्तुतर्फ लागौं र तपाईँहरूको दैनिकी जीवन रमाइलोसँग बितिरह्यो होला। गर्मीको समय छ नेपालमा भने कहिले घाम लागिरहेको हुन्छ कहिले पानी परिरहेको हुन्छ र तराईतिरको कुरा गर्नुहुन्छ भने धन्द नै 38 देखि 41 डिग्रीको हाराहारीमा तापक्रम वृद्धि भइरहेको समाचार हामीले सुनिरहेका छौँ भने राजधानी काठमाडौँमा पनि लगभग पानी नपर्दाखेरि 27 देखि 28 डिग्रीको हाराहारीमा दैनिक दिनको समयमा तापक्रमको वृद्धि भइरहेको हुन्छ र पानी पर्दा भने हल्का शीतल हुन्छ र यो कुराकानी सँगसँगै अब भने लागौं विषयवस्तुतर्फ। कार्यक्रम नेपाल कलिङमा सधैँ त हामीले समावेश गर्ने विषयवस्तुमा इस्यु अफ द डे रहेको छ र इस्यु अफ द डे अन्तर्गत आज भने विनोद दाजुले गर्नुभएको कुराकानी रहेको छ रेन्जर विजय राणासँग गर्नुभएको कुराकानी रहेको छ। उहाँहरू यतिखेर सफलतापूर्वक सगरमाथाको आरोहण गरी काठमाडौँ फर्कने क्रममै हुनुहुन्छ र त्यही अवसरमा पारेर फर्किसक्नु भएको पनि छ उहाँहरू र यही अवसर पारेर उहाँले गर्नुभएको कुराकानीलाई आजको बसाइमा मैले स्थान दिएको छु भने त्यसै गरी अन्य विषयवस्तुमा सम्पादकीय रहेको छ सम्पादकीय हामीले लिएका छौँ यी कान्तिपुरको अनलाइन संस्करणबाट र साथमा मिठा मिठा गीत संगीत छँदैछ भने समयले भए केही अन्य विषयवस्तुलाई पनि स्थान दिने नै छौं।

0: स्वर्गीय अरुणा लामाको आवाजमा रहेको यस गीतमा शब्द भने रत्न शमशेर थापाको रहेको थियो र संगीत अम्बर गुरुङको रहेको थियो र यो सांगीतिक कोशीली सँगसँगै अब भने लागौं सधैँ यस्तो कार्यक्रममा समावेश गर्ने विषयवस्तुमा सम्पादकीय र आजको सम्पादकीय लिएका छौं एकान्तिपुरको अनलाइन संस्करणबाट। शीर्षक छ इबोला त्रसित नबनौं तर पूर्व तयारी गर्दै गरौं भन्ने शीर्षकमा एकान्तिपुरले सम्पादकीय लेख्दछ। विश्वका मानिसबीच एक अर्का प्रति बढ्दो अन्तर सम्बन्धले वस्तु सेवा अनुभव कला संस्कृति आविष्कार प्रविधि लगायतको आदान प्रदान सहज भएको छ नै घातक भाइरस संक्रमणको विस्तार हुने सम्भावना पनि बढेको छ। महामारी वा स्वास्थ्य संकट निम्त्याउने विभिन्न किसिमका संक्रमणहरू संसारको एउटा कुनाबाट अर्को कुना पुग्न धेरै समय नै लाग्दैन। हैजा सार स्वाइन फ्लू COVID-19 HIV स्पेनिस फ्लू विफर जस्ता संक्रमणले विश्वका धेरै मानिस प्रताडित भए कैयौंको मृत्यु पनि भयो र अथाह मानिसले त्रास भोग्नु पर्यो। यद्यपि कुनै बेला अधिक घात देखिएका संक्रमण कालान्तरमा खोप वा भाइरसमा हुने म्युटेसनका कारण कम घातक साबित हुँदै आएका पनि छन्। तैपनि नयाँ नयाँ संक्रमणले त्रास फैलाउने क्रम पनि जारी छ। यति बेला इबोला प्रति पनि सचेत हुनुपर्ने समय आएको छ। यसअघि 2014-16 यसको प्रकोप फैलिएको भए पनि अहिले कङ्गो तथा युगाण्डामा मानिसको मृत्यु हुन थालेपछि पुनः सचेत हुनुपर्ने भएको हो भन्दै एकान्तिपुरले सम्पादकीयमा लेख्दछ। यति बेला प्रजातान्त्रिक गणतन्त्र कङ्गोको पूर्वी इटुरी प्रान्तमा इबोला प्रकोप फैलिएपछि WHO विश्व स्वास्थ्य संकट घोषणा गरिसकेको छ। कङ्गोमा करिब 170 शंकास्पद मृत्यु र 900 भन्दा बढी संक्रमणका केस रिपोर्ट भएका छन्। छिमेकी देश युगाण्डामा 5 संक्रमित भइसकेका 2 मृत्यु भइसकेको बताइएको छ। अहिले फैलिरहेको इबोलाको बुन्डी विगो भ्यारिएन्टको संक्रमण रोकथामका लागि कुनै पनि प्रमाणित खोप उपलब्ध छैन। अमेरिकी रोग नियन्त्रण तथा रोकथाम केन्द्र CDCका अनुसार यो भाइरसले गम्भीर र प्राय घातक रोग निम्त्याउन सक्छ जसको मृत्यु दर 80-90% पुग्न सक्छ। तसर्थ यति बेला विश्व नै सचेत भइरहेको छ। धेरै देशले आफ्नो देशमा संक्रमण नभित्रियोस् भनेर योजना बनाइरहेका छन्। नेपाल पनि धेरै ढंगबाट विश्वभर जोडिएका कारण यहाँ पनि संक्रमण विस्तार हुन सक्छ। तसर्थ नेपाल सरकारले पनि उचित रणनीति अख्तियार गर्न आवश्यक छ भन्दै एकान्तिपुरले सम्पादकीयमा लेख्दछ। सम्पादकीयको थप विवरण, अहिले अफ्रिकी मुलुक कङ्गोमा देखिएको इबोला संक्रमण नेपालमा आइपुग्न पनि सक्छ, नआउन पनि सक्छ। मुख्यतया 2 कारणले नेपालमा पनि जोखिम रहेको विश्लेषण गर्न भने सकिन्छ। पहिलो, दैनिक रूपमा विश्वका धेरै देशका नागरिक आवाजात गरिरहेका हुन्छन्। नेपाली श्रमिक विश्वका धेरै देश पुगिसकेका र उनीहरू पनि स्वदेश फर्किने वा बाहिरिने भएकाले उनीहरू मार्फत संक्रमण नेपालसम्म आइपुग्न सक्छ। नेपालको त्रिभुवन विमानस्थल प्रयोग गर्ने अन्तर्राष्ट्रिय यात्रुका माध्यमबाट पनि यस्तो संक्रमण नेपालसम्म आइपुग्न सक्छ। भारतसँग नेपालको खुला सिमाना छ र दैनिक ठूलो संख्यामा आवाजात भइरहेको हुन्छ। भारतीय नागरिक वा भारतीय भूमिलाई प्रयोग गर्दै विश्वव्यापी आवाजात झन बढी हुन्छ। त्यहाँ संक्रमण देखिएमा नेपालमा आइपुग्ने सम्भावना अधिक रहन्छ। दोस्रो, हाल कङ्गोमा संयुक्त राष्ट्र संघीय शान्ति मिसन अन्तर्गत 970 भन्दा बढी नेपाली शान्ति सैनिक तैनात छन्। उनीहरूलाई कडा सुरक्षा मापदण्ड अपनाउन निर्देशन दिएको छ। यदि उनीहरू मध्ये कोहीमा संक्रमण भयो र नेपाल आउँदा उचित ध्यान पुर्याउन सकिएन भने पनि संक्रमण फैलिन सक्छ। यद्यपि नेपाली सेनाले कङ्गोबाट फर्किने शान्ति सैनिकलाई 21 अनिवार्य आइसोलेसनमा राख्न नीति लिएको छ त्यसको प्रभावकारी र कडाईका साथ पालना गरिनुपर्छ भन्दै एकान्तिपुरले सम्पादकीयमा लेख्दछ। सम्पादकीय कथा विवरण, इबोला नेपालमा आइपुग्न वा नपुग्ने प्रश्न नभए पनि नेपाल सचेत हुनुपर्ने मुख्य 2 कारण छन्। पहिलो, इबोला स्वयं त घातक छ, त्यसैले नेपालमा आइपुग्यो भने त्यसले ठूलो मानवीय क्षति निम्ताउन सक्छ, त्यसको पारिवारिक सामाजिक र आर्थिक क्षति पनि ठूलै हुनेछ। दोस्रो, इबोला संक्रमणसँग जुझ्ने नेपालको स्वास्थ्य प्रणाली बलियो छैन, त्यसको अनुभूति 2076-77 फैलिएको कोरोना महामारीका बेला जनस्तरमै अनुभूत भइसकेको छ। स्वास्थ्य सामग्री डेडिकेटेड अस्पताल स्वास्थ्य कर्मी तथा सुरक्षा कर्मीलाई तालिम संक्रमितको पहिचान र निगरानी प्रणाली जस्ता सबै सबै क्षेत्रमा कमजोरी रहेको त्यति बेला प्रश्न भएको थियो। न त सरकारको सूचना प्रभावकारी ढंगले सम्प्रेषणीय भएन, भए न त प्रशासनको नेतृत्व गरिरहेको वर्ग जवाफदेही भयो भन्दै एकान्तपुरले सम्पादकीयमा लेख्दछ। त्यसले नागरिकलाई थप पीडित बनायो, त्यसैले इबोला फैलिएमा त्यति बेलै कमजोरी दोहोरिने सम्भावना ज्यादा छ। अर्कोतर्फ संक्रमण देखिन थालेमा सबै काम हतारोमा गर्नुपर्छ, त्यति बेला त्रुटि हुने सम्भावना पनि ज्यादा हुन्छ। अहिलेदेखि विज्ञहरूको सुझाव लिएर उचित रणनीति बनाउन थालियो भने त्यसले प्रभावकारी नतिजा दिन सक्छ। मुख्यतया कुनै पनि संक्रमणको सम्भावना देखिएका बेलामा मात्रै होइन, सरकारले आफ्नो स्वास्थ्य प्रणालीलाई सधैँ बलियो र नागरिक मैत्री बनाउनु पर्छ। त्यति बेला सरकारले मुख्यतया त्रिभुवन विमानस्थलमा निगरानी र परीक्षणको व्यवस्थित प्रणाली बनाउनु पर्छ, डेडिकेटेड अस्पतालहरू तोक्नुपर्छ, स्वास्थ्य सामग्रीदेखि परीक्षण किटको व्यवस्थामा अग्रसर हुनुपर्छ। यस्ता संक्रमण लक्षण नदेखिने अवधिमै पनि फैलिने गर्छन्, कोरोनामा पनि त्यही भएको थियो। त्यसैले संक्रमण फैलिएका क्षेत्रबाट आएका व्यक्ति वा उनीहरूसँग सम्पर्कमा रहेका व्यक्तिको प्रोफाइल तयार गरी आइसोलेसनमा बस्ने वातावरण बनाउनु पर्छ। इबोला संक्रमित व्यक्तिमा ज्वरो, टाउको दुखाई, वान्त अत्याधिक कमजोरी, पेट दुखाई, नाकबाट रगत बग्ने, रगत वान्त हुने जस्ता लक्षण देखिन्छन्। यदि कसैमा यस्तो लक्षण देखिएको छ भने ऊ स्वयं अस्पतालको सम्पर्कमा पुग्नुपर्छ, त्यस्ता लक्षण देखिएका व्यक्तिबाट टाढै रहनुपर्छ, मास्क लगाएर हिँड्ने, आधिकारिक निकायबाट जारी भएका सूचना पछ्याउने, अप्रमाणित सूचना फोटो भिडियोलाई सामाजिक सञ्जालमा नफैलाउने काम सचेत मानिसको नियमित दायित्वमै पर्छ। संक्रमणबाट त्रसित हुने भन्दा पनि सचेत हुने रणनीति पछ्याउनु पर्छ। यद्यपि अहिलेसम्म नेपालमा इबोलाको संक्रमण नदेखिएकाले उल्लेखित सबै विषय पूर्व तयारी सचेतनाका विषय मात्रै हुन्, त्रसित नबन्ने तर पूर्व तयारी गर्दै गर्ने हाम्रो रणनीति हुनुपर्छ भन्दै एकान्तिपुले आफ्नो सम्पादकीयमा लेख्दछ। शीर्षक थियो इबोला त्रसित नबनौ तर पूर्व तयारी गर्दै गरौं। अब यो सम्पादकीय पछि लागौ छोटो विश्राम तर्फ।
1: तपाईँ पक्कै पनि ड्रिङ्क ड्राइभिङको बारेमा सचेत त हुनुहुन्छ होला नै, होइन? तर कत्तिको सचेत हुनुहुन्छ त? मानिलिऊ तपाईँ घर बाहिर रमाइलो गर्न जानुभयो, साथीहरूसँग दुई चार पेट पनि लगाउनु भयो, अनि साथीकै घरमा रात पनि बिताउनु भयो, त्यसपछि भोलिपल्ट बिहानै उठेर गाडी चलाउँदै घरतिर लाग्नु भयो। यदि यस्तो हो भने तपाईँ अझै पनि नसामा नै हुन सक्नुहुन्छ, जसको मतलब तपाईँ कुनै घटना बिना नै घर आइपुग्नु भयो भने साँच्ची नै यो पटक तपाईँ बडो भाग्यमानी हुनुभयो। तर अर्को पटक के थाहा, भाग्य सधैँ बलियो कहाँ हुन्छ र? ड्रिङ्क ड्राइभिङ कदापि नगरौ, जीवनलाई भाग्यको सहारामा नछोडौ।
0: कार्यक्रमलाई थप अगाडि बढाउँ र यसमा सङ्गीत रहेको थियो नातिकाजीको र शब्द रहेको थियो माधव प्रसाद घिमिरेको र अब भने पालो रहेको छ। सन्देश त हामीले कार्यक्रममा समावेश गर्ने विषयवस्तुमा इस्यु अफ द डे र इस्यु अफ द डेमा आज हामीसँग पाहुनाको रूपमा हुनुहुन्छ विनोद दाजुले गर्नुभएको कुराकानी रहेको छ। विजय राणा उहाँ बेलायती सेनामा रेन्जरको रूपमा चाहिँ कार्यरत हुनुहुन्छ, स्पेसल फोर्समा। लागौं यो कुराकानीतर्फ।
2: विजय भाइ, बीएबीएस गोर्खा रेडियोमा तपाईँलाई बधाईको साथमा स्वागत छ।
3: हस् धन्यवाद।
2: तपाईँहरूले यसपालिको रेन्जर्स एभरेस्ट एक्सपिडिसन सफलतापूर्वक सम्पन्न गर्नुभयो भनेर सुन्दा हामी अत्यन्त हर्षित भएका थियौँ। यो शुक्रबारको दिन होइन त?
3: हजुर हजुर।
2: अनि अब तपाईँहरू गएको त धेरै भयो, 18 मेदेखि तपाईँको सुरु भएको थियो होइन त क्लाइम्बिङ, तर प्रिपरेसन त धेरै पुरानो हो नि होइन?
3: हजुर, प्रिपरेसन हाम्रो लगभग 18 मन्थ्सको भयो है। हामीले 2025 अप्रिलदेखि सुरु गरेको थियौँ, वेल्सदेखि वेल्स ठाउँमा गएर हामीले सिलेक्सन प्रोसेस, अनि त्यसपछि फेरि स्विजरल्यान्डको आल्पसमा गएर पनि सिलेक्सन प्रोसेस गऱ्यौँ, अनि फाइनली 13 टिम भएपछि चाहिँ हामी नेपाल आएर 2025 अक्टोबरमा आएर ओलम्पिक गऱ्यौँ रोटेसन ट्रेनिङ। एन्ड देन फेरि रिसेन्टली अस्ति भर्खर 2 अगाडि आएर चाहिँ लोबुचे गऱ्यौँ रोटेसन एज रोटेसन क्लाइमेटाइजेसन, एन्ड देन रिसेन्टली माउन्ट एभरेस्ट सक्सेसफुली नै भयो भनौँ।
2: ओके, अब यो बेलामा चारैतिर बधाईका शब्दहरू आइरहेको होला।
3: हजुर,
2: तर तपाईँ जानुभन्दा पहिला मैले तपाईँहरूलाई चाहिँ शुभकामना दिएको थिएँ, याद छ नि? होइन, एन्ड विथ द गोर्खा ह्याट, होइन, गोर्खा बिएबिएसको ह्याट, होइन बेसबल ह्याट त्यसले पनि अलिअलि कता कता लाग्छ शुभ संकेत दिएको जस्तो लाग्छ मलाई.
3: हजुर तपाईँले अब हामी जानुभन्दा माथि हिमालयमा जानुभन्दा अगाडि तपाईँले हामीलाई एउटा जुमिनियर दिनुभयो बिहान बेसको क्याम्प, हामी त्यो लिएर गयौँ अनि माथि एभरेज बेस क्याम्पमा गएर चाहिँ हाम्रो जति पनि शेर्पा हाम्रो किचन स्टाफ अरू जति शेर्पा स्टाफहरू हुन्छ उहाँलाई हामीले क्याप पनि दियौँ, उहाँहरू खुसी हुनुभयो, उहाँले हामीलाई त्यही अनुसारको हामीलाई लुकाफ्टा गर्नुभयो, त्यसमा सक्सेस हुनुको कारण पनि त्यो पनि छ.
2: हामी सधैँ तपाईँहरूको साथमा छौँ. एनिवे तपाईँ पुरानो तपाईँको पुरानो पल्टन चाहिँ कुन हो भन्नुभयो?
3: सेकेन्ड रोयल कोर्ट
2: सेकेन्ड जिआर.
3: हजुर
2: कुन कम्पनी हुनुहुन्थ्यो?
3: सी कम्पनीमा थिएँ, सी कम्पनीमा थिएँ, त्यसपछि सपोर्ट कम्पनी मोटर प्रोडक्टमा
2: गएँ. गर्दाखेरि चार्ली कम्पनीका साथीहरू तपाईँको आफ्नो पल्टन असाध्यै खुसी हुनुहुन्छ, होल ब्रिगेड खुसी हुनुहुन्छ, तपाईँको आफन्त गाउँलेहरू तपाईँको यो अचिभमेन्ट होइन मा खुसी हुनुहुन्छ भने अब तपाईँको नम्बरीहरू पनि खुसी हुनुहुन्छ होला. 2019 जस्तो लाग्छ.
3: हजुर 2019 भर्ती. हजुर 2019 भर्ती लाग्दै अनि 2019 मेरोबाट फ्ल्याग पनि बनाएको थियो एभरेजमा गएर चाहिँ फोटो खिच्ने भनेर, अनि फ्ल्याग पनि बनाएर लगे फोटो खिचे अनि नम्बरी भाइ ग्रुपमा हाले, त्यसो नम्बर सबैले धेरै धेरै कङ्ग्रेचुलेट पनि गरिरहेको छ, सबै कल पनि आइरहेको छ, एकदम बिजी छ भनौँ.
2: अब रेन्जर्स आफै पनि एकदमै गर्वान्वित होइन, एउटा चाहिँ तपाईँको यो 14-15 जनाको समूह हरेक पल्टनबाट होल स्प्रेड अफ ब्रिटिस आर्मीबाट आउनु भएको मैले थाहा पाएँ, त्यसले गर्दाखेरि इट्स अ गुड टिम एफर्ट. हाम्रो मेजर जो हरिमसन साहबको लिडरसिप एकदम सक्सेस भयो होइन. अब अलिकति चढाइको कुरा गरौँ, क्लाइम्बिङ अनि त्यसको क्लाइमेटाइजेसनको कुरा गर्दाखेरि अब तपाईँलाई मैले बाई बाई भनेपछि तपाईँहरू त त्यहाँ जानुभयो, कस्तो हुँदो रहेछ त तपाईँको क्लाइमेटाइजेसन फेज कस्तो हुँदो रहेछ भनिदिनुहोस् न.
3: क्लाइमेटाइजेसन फेज ओलम्पिक सुरुमा ओलम्पिक गर्दा चाहिँ हाम्रो सबै टिमको चाहिँ त्यो फर्स्ट 6,000 मिटर थियो, त्यति बेला हाम्रो मोस्ट अफ टिमले चाहिँ अलिकति सफर गरिरहेको थियो भनौँ. बट देन फर द लोबुचेमा चाहिँ 6,000 मिटरको लागि सबैले इजिली बिकज त्यही अनुसारको हामीले ट्रेनिङ गरेको थियो अनि लोबुचेमा चाहिँ इजिली नै सबैले गरेर राम्रोसँग सबमिट गर्यो. बट देन माउन्ट एभरेस्ट एबभ द 6,000 मिटर आफ्टर क्याम्प 3 चाहिँ हामीले ओटुम मार्क्स आउनु पर्ने थियो अनि त्यति बेला चाहिँ हामी मोस्ट अफ अलिकति सफोकेट गर्यो भनौँ, अलिकति अप्ठ्यारो फिल भयो अक्सिजन मास्क लगाएर हिँड्नु अनि अक्सिजन मास्क लगाएर जस्तो सोचिन्छ त्यस्तै अनुसार चाहिँ अक्सिजन पाउँदैन रहेछ ओटुम मार्क्सबाट पनि, केही नभए 10-15 मिनट चाहिँ हामीलाई अलिकति टाइम लाग्दो रहेछ
2: बडीले
3: एडप्ट गर्न अलिकति टाइम लाग्दो रहेछ अनि अक्सिजन पाए पनि बडीले चाहिँ 10-15 मिनट चाहिँ गर्मी हुने अलिकति अप्ठ्यारो हुने, त्यो मास्क खोलेर बुढी यत्तिकै नेकेड हिँड्नु त्यस्तै खालको हुन्थ्यो. तर बिस्तारै क्याम्प फो गर्दै गरेपछि चाहिँ अलिकति बानी पर्यो अनि सबै टिमले नै सक्सेसफुल्ली नै अब सबमिट गर्यो भनौँ.
2: अनि अब तपाईँ जुन चाहिँ लेभलमा अब चाहिँ एसेन्ट जाने, अब चाहिँ हामी पुस गर्ने भनेको चाहिँ क्याम्प 4 हो नि होइन?
3: हजुर साउथ कोल. हजुर क्याम्प 4 हजुर साउथ कोल पनि भनिन्छ. सुरुमा चाहिँ हामी बेस क्याम्पदेखि क्याम्प 2 गयौँ, क्याम्प 2 चाहिँ एक रात बस्यो, त्यसपछि अनि क्याम्प 2 भोलि बिहान अर्ली मर्निङ 4 बजे नै हामी क्याम्प 3 गयौँ अनि त्यसपछि क्याम्प 3 फेरि एक रात बस्यो, त्यसपछि फेरि साउथ कोल क्याम्प 4 गयौँ. क्याम्प 4 सायद क्याम्प 4 हामी रात दिउँसोको 12 पुगेको थियौँ होला अनि त्यस त्यहाँनिर चाहिँ हामी एक रात नसुतिकन बेलुकाको 7 नै हामीले समिट पुस गरेको थियौँ.
2: ओके भन्दाखेरि केही समय त आराम गर्ने मौका पाउनुभयो?
3: हजुर आराम गर्ने मौका भनेको चाहिँ क्याम्प 2 र क्याम्प 3 मात्रै भन्नु त.
2: ओके हजुर राति तपाईँहरू बिहान राति 12 पुग्नुभयो क्याम्प 4
3: दिउँसोको
2: 12 भने अन्त पुस चाहिँ गरेको कतिखेर
3: त्यही दिनको राति 7
2: राति बेलुका 7 त्यो बिचमा के 12 7 बिचमा कस्तो तयारी हुँदो रहेछ, मेन्टल फिजिकल कस्तो तयारी हुन्छ?
3: साउथ कोलमा जस्तो सोचेको थियो त्यस्तो खालको रेस्ट चाहिँ पाउन अलिकति गाह्रो नै हुँदो रहेछ, किन भन्दाखेरि साउथ कोलमा चाहिँ बेसी नै हावा लाग्दो रहेछ, टेन्टमा अनि सुत्न सकिँदैन अनि माथि गएर अलिकति खानु पनि खानु पर्यो, आफ्नो एडमिट पनि सर्ट आउट गर्नु पर्यो, त्यो कारण गर्दाखेरि चाहिँ अलिकति टाइम इनफ टाइम चाहिँ पाउँदैन भनौँ सुत्नको लागि चाहिँ, त्यही भएर अलिकति हाम्रो टिमहरू राम्रोसँग रेस्ट पनि गर्न पाएन भनौँ. हजुर सबै खाना पकाउने यताउता गर्ने गर्दाखेरि चाहिँ अलिकति
2: खाना पकाउने जिम्मा आफ्नो
3: भन्दा पनि उहाँ आफ्नो इन्डिभिजुअलको गाइड दाई हुनुहुन्छ, उहाँले अलिकति लुकआफ्टर गर्नुहुन्छ, तर पनि अलिकति उहाँ पुगेपछि चाहिँ गाइड दाई पनि आफ्नो आफूलाई लुकआफ्टर गर्नु पर्यो, टिमलाई लुकआफ्टर गर्दाखेरि चाहिँ अलिकति टाइममा सानो छोटो टाइममा नभ्याउँदो रहेछ.
2: भनेपछि हरेक माइनर डिटेल्सलाई पनि ध्यान दिनु पर्यो, इक्विपमेन्टलाई ध्यान दिनु पर्यो, अक्सिजन सिलिन्डर ठिक छ कि छैन हेर्नु पर्यो, कति चाहिन्छ त्यो पनि मेजर गर्नु पर्यो होइन, क्यालकुलेट गर्नु पर्यो र पर्सनल आफ्नो एडमिन पनि ठिक हुनु पर्यो होइन, मेन्टल फिजिकल एकदम दरो हुनु पर्यो, स्ट्रङ हुनु पर्यो। अनि अब म चाहिँ पुस गर्छु एज अ टिम, एज अ इन्डिभिजुअल, एज एन इन्डिभिजुअल गर्ने तपाईँहरूको आफू आफ्नो तयारी हो नि त त्यो होइन,
3: त्यो इन्डिभिजुअलमा भर पर्छ आफूले आफूलाई कसरी मेन्टली प्रिपेयर गर्छ, आफ्नो एडमिन कसरी सर्ट आउट गर्छ, आफूलाई कसरी लुक आफ्टर गर्छ त हाई अल्टिट्युडमा भने सबै आफूमा डिपेन्ड गर्छ।
2: बजाउँदाखेरि 12 बजे दिउँसो पुग्दाखेरि हेर्दाखेरि टुप्पा त कति पर देखिँदो रहेछ त,
3: एकदम नजिक
2: देखिन्छ,
3: एकदम नजिक देखिन्छ।
2: अनि इन टर्म्स अफ डिस्टेन्स कति नि हो त्यो,
3: इन टर्म्स अफ एक्ज्याक्ट डिस्टेन्स त थाहा भएन त, तर सबमिट गर्दा चाहिँ हामीलाई चाहिँ कति आवर्स लाग्यो भने मैले चाहिँ 7:30 बजेदेखि सुरु गरेको थिएँ अनि म टपमा पुग्दा चाहिँ बिहानको 3 बजेको थियो।
2: हेर्दा नजिक त्यही छ तर जान पनि त्यो बाटो त्यसै पनि अप्ठ्यारो होला, तर त्यति डिस्टेन्स त एकैछिनमा भने जस्तो लाग्दैन,
3: हेर्दाखेरि चाहिँ एकैछिनमा पुगिन्छ जस्तो लाग्छ, तर जाँदाखेरि जाँदा सबमिट गर्दै वाक गर्दै जाँदाखेरि चाहिँ गाइड दाईलाई मैले किनभने 15-20 चोटि सोधेँ होला, दाई अझै कति टाइम लाग्छ, अनि गाइड दाईले चाहिँ भाइ अब नसोध्दा प्लिज मलाई म सँगसँगै हिँड भनेर भन्नुभएको थियो, पासाङ दाई हाम्रो गाइड दाई हुनुहुन्थ्यो, उहाँले निकै लुक लुक आफ्टर गर्नुभयो अनि सक्सेसफुली नै टपमा पुग्यो भन्नु।
2: ओके, गर्दाखेरि तर राति बेलुका झमक्क साँच परिसकेको थियो होला, 7 बजे भनेपछि के देखिन्थ्यो त्यहाँबाट हिँड्दाखेरि, तल हेर्दाखेरि के देखिन्थ्यो, तल बेस क्याम्प देखिन्थ्यो,
3: बालकनी नपुग्दासम्म चाहिँ हाम्रो क्याम्प फोर साउथको हाम्रो क्याम्प फोर मात्रै देखिन्छ, त्यसपछि बालकनी पुगेपछि चाहिँ हाम्रो क्याम्प टू क्याम्प वान सबै देखिन्छ एभरेस्ट बेस क्याम्पको, त्यसको साथसाथै उता टिबेटन साइड चाइना साइड पनि देखिन्छ, अनि चाइना साइड त्यही हामी सबमिट गर्ने बेला चाहिँ के भइरहेको थियो भने चाइना साइडतिर चाहिँ आकाशहरू गर्जिने किने
2: अनि माथिबाट देखिन्छ होइन,
3: राम्रो नजर त्यति राम्रो भ्यू देखेको थियो भनौँ।
2: अनि अब बिहान 3 बजेतिर पुग्यो
3: हजुर,
2: त्यो उज्यालो आइसकेको थियो, सनराइज भइसकेको थियो,
3: म सबमिट गर्दा चाहिँ सनराइज भइसकेको थिएन त, तर मेरो अरू टिम पुग्दा चाहिँ सनराइज भइसकेको थियो।
2: त्यहाँको दृश्य त्यतिखेर कस्तो त, माथि पुग्यो सनराइज भर्खर हुँदैछ
3: हजुर,
2: कस्तो देख्यो त,
3: स्वर्ग जस्तो देखिन्छ,
2: स्वर्ग जस्तो,
3: अब आई डोन्ट नो स्वर्ग कस्तो देखिन्छ, तर त्यति बेला चाहिँ एउटा सनराइज आउँदाखेरि टिबेटन साइडबाट नेपालको साइडबाट त्यो हिमालहरू बादलहरूले सबै त्यो सबै हिमाल ढाकेको त्यो देख्दाखेरि चाहिँ एउटा स्वर्ग जस्तो देखिन्छ।
2: अनि त्यहाँ पुगेपछि सबभन्दा पहिला विचार चाहिँ के आयो, ल मैले सबमिट गरेँ भनेपछि सबभन्दा फर्स्ट थट के आयो,
3: दुःख गरेको अनुसार चाहिँ अलि एउटा खुसी हुँदो रहेछ भनौँ है, त्यहाँ पुगेपछि सायद योभन्दा सक्सेसफुल अरू कुनै पनि एचिभमेन्ट चाहिँ मैले पाउन सक्दिनँ होला भन्ने खालको एउटा फिल आएको थियो, अनि त्यहाँ टपमा पुगेपछि म मेरो

0: बहिनीको नाम एकताली फेरि भन्दैछु म तपाईँको वाइफको
1: मनिषा घिसिङ
0: मनिषा घिसिङ बहिनी
1: हजुर
0: तपाईँले उहाँलाई चाहिँ कतिखेर मेसेज दिनुभयो आई हैव डन इट
1: सायद उहाँले उसलाई चाहिँ एउटा मैले लाइभ ट्र्याकिङको लिङ्क दिएको थिएँ उसलाई सायद थाहा थियो म कति बेला सबमिट पुगेँ भनेर तर पनि म क्याम्प 3 झरेपछि मात्रै मैले उहाँलाई एउटा मेसेज गरेँ सक्सेसफुली सबमिट भयो
0: भन्दाखेरि यहाँको नेपालको समय 3
1: हजुर
0: बेलायतमा चाहिँ झन्डै झन्डै 11-12 होला होइन रातको समयमा बसेर ट्र्याकलाई ट्र्याकरलाई हेर्नु पर्थ्यो होइन एक्चुअल
1: लङ कम्युनिकेसन चाहिँ बेस क्याम्पमा झरेपछि मात्रै भयो किनभने क्याम्प 2 क्याम्प 3 चाहिँ हाम्रो इन्टरनेट राम्रोसँग थिएन त्यही त्यसको कारण चाहिँ बेस क्याम्पमा आएपछि मात्रै राम्रोसँग डिटेली कुरा भयो
0: मैले पनि तपाईँहरूसँग कम्युनिकेट गर्न सकिनँ किनभने त्यो कम्युनिकेसन नै थिएन त्यसले गर्दाखेरि अब आज भेट भयो होइन अब तपाईँले आफ्नो परिवारलाई त धन्यवाद भन्ने भयो आफ्नो पल्टन आफ्नो पुरानो पल्टन आफ्नो सी कम्पनीका साथीभाइहरूसँग कम्युनिकेट गर्ने मौका पाउनु भएको छ कि छैन अहिलेलाई
1: हजुर मेरो नम्बरहरूसँग मेरो पल्टनको सबैसँग म कम्युनिकेसन गरिरहेको छु मेरो कम्पनी एक कम्पनी रेन्ज रेजिमेन्ट एक कम्पनी हाम्रो ओसी साहब डोइस साहब सिएसएन साहब इभन वान रेन्जर आरएसएम साहब मलाई टेक्स्ट गर्नुभएको थियो कङ्ग्रेस गर्नुभएको थियो सबैसँग राम्रोसँग कुरा भइरहेको छ एप्रिसिएट गरिरहेको छु
0: ब्रिगेड अफ गोर्खाजको एक सदस्य
1: हजुर
0: अहिले रेन्जर्समा गएर यस्तो राम्रो काम गर्नु भएको छ तपाईँले हाम्रो ब्रिगेडको झन्डा नेपालीको झन्डा फर्काउनु भएको छ वी आर सो प्राउड अफ यु विजय भाइ अब हाम्रो तर्फबाट तपाईँलाई मुरी मुरी बधाई छ अब आगामी दिनमा राम्रो गर्दै प्रमोसन हुँदै गएको कुरा गरौँ तर प्रोबेब्ली प्रमोसन कुरा गर्दा मलाई बल्ल सम्झना आयो प्रोबेब्ली द यु वर ओन्ली म्यान हु गट प्रमोटेड एट टप अफ द माउन्ट एभरेस्ट होइन
1: 8,000
0: होइन 8,448.86 होइन मिटरमा प्रमोसन पाउने तपाईँ मात्रै होला संसारमा पहिलो मान्छे
1: सायद रेकर्ड मैले चेक गरेको छैन दाइ तर सायद त्यो प्रमोसनको र्याङ्कलाई पाउँदाखेरि सायद म होइन म मात्रै हो जस्तो लाग्छ
0: कसले लिएर जानु भएको छ
1: हाम्रो मेजर जो साहबले प्लान गर्नुभएको रहेछ हजुर मलाई थाहा थिएन उहाँले साहबले चाहिँ प्लान साहब अनि टिमले सबै प्लान गर्नुभएको रहेछ टपमा गरेर चाहिँ मलाई र्याङ्कलाई दिने
0: अनि
1: देन तर टिममा चाहिँ अलिकति म फास्ट भएको कारणले गर्दाखेरि चाहिँ अलिकति टिमलाई ओभरटेक गर्दै जाँदाखेरि चाहिँ र्याङ्कलाई चाहिँ साहबले मेरो पर्सनल गाइड दाइले दिनुभएको रहेछ उहाँ गाइड दाइले चाहिँ सम्मिलन गरेर चाहिँ उहाँले चाहिँ एज अ रिप्रेजेन्ट मेजर जो साहब रिप्रेजेन्ट गरेर चाहिँ उहाँले चाहिँ मलाई र्याङ्कलाई दिनु
0: नयाँ चिज भयो
1: हजुर
0: पल्टनकै अफिसरले नदिएर तपाईँको गाइड एउटा चाहिँ शेर्पा दाइले तपाईँलाई चाहिँ रान्स लाइक दिनुभयो दिस इज फर यु यु गट प्रमोटेड
1: हजुर
0: एज वाट
1: एज रिप्रेजेन्ट हाम्रो मेजर जो साहब रिप्रेजेन्ट
0: गरेर कुन र्याङ्क पाउनु भयो तपाईँले ल्यान्स क्रपल
1: हजुर
0: वा फोटो छ
1: हजुर फोटो छ
0: ल मलाई सेयर गर्नुहोस् है त सो द फर्स्ट म्यान टु बी प्रमोटेड टप अफ द माउन्ट एभरेस्ट अर द टप अफ द वर्ल्ड तपाईँ हुनुभयो विजय भाइ फेरि पनि कङ्ग्रेचुलेसन है अब त्यो त्यहाँबाट धेरै माथि जानुपर्छ है
1: हजुर
0: अझै त्योभन्दा खुड्किलाहरू धेरै छ है अन्तमा के भन्न चाहनुहुन्छ
1: अन्तमा स्पेसली मेजर जो साहबलाई धेरै धन्यवाद गर्न चाहन्छु किन भन्दाखेरि उहाँले एउटा टिम बनाउनु भयो क्रिएट बनाउनु भयो स्ट्रङ टिम बनाउनु भयो अनि रेन्जर रेजिमेन्टको एउटा रिसेन्टली फर्म गरेको रेन्जर रेजिमेन्टलाई चाहिँ एउटा हिस्ट्रीमा राख्नको लागि चाहिँ एउटा एक्सपिरेसन लिड गर्नुभयो अनि विच इज सक्सेसफुल्ली पनि लिड सक्सेसफुल भयो त्यसको कारणले चाहिँ मेरो होल टिमलाई जो साहब मेरो फ्यामिली मेरो ब्रिगेड अफ गोर्खास मेरो वान रेन्जर फ्यामिली सबैलाई चाहिँ म धेरै धन्यवाद गर्न चाहन्छु
0: ल थ्याङ्क यू सो मच फेरि भेट्दै गरौँ
1: हस् है हस्
0: सेफ ट्राभल ब्याक टु युके
1: हस् थ्याङ्क यू भेरी मच दाइ
2: यतिन्जेल कुराकानीमा हुनुहुन्थ्यो विजय राणा उहाँ बेलायती गोर्खा सेना विशेष गरेर उहाँ बेलायती सेनामा स्पेसल फोर्स अन्तर्गत रेन्जरमा कार्यरत हुनुहुन्छ र यसपटक उहाँ नेपालमा हिमालयन एक्सपिडिसन अर्थात् चाहिँ सगरमाथा आरोहणको सफल आरोहणको चाहिँ कथा सुनाउँदै हुनुहुन्थ्यो र यो कुराकानीमा हुनुहुन्थ्यो विनोद दाजुसँग र बिएबिएस गोर्खा रेडियोको दैनिक प्रस्तुति कार्यक्रम काठमाडौँको सौगातमा पनि यो कुराकानीलाई समावेश गरिसकेका छौँ भने आजको बसाइमा पनि हामीले यो कुराकानीलाई समावेश गर्यौँ कार्यक्रम नेपाल कलिङमा अब भने लागौं यो कुराकानी सँगसँगै छोटो विश्रामतर्फ
3: गोर्खा रेडियो आज प्रत्येक 3.6 कसै न कसैले भेटरन्स आइडी कार्डको लागि आवेदन दिन्छन् भेटरन्स आइडी कार्ड यो एमओडी तथा अफिस फर भेटरन्सले दिएको एउटा यस्तो सुविधा हो जसले तपाईँको फौजी सेवाको प्रमाण दिन्छ साथै

यस गजलमा आवाज रहेको थियो गुलाम अली र अमीर गुलाम अली र नाजिर गुलाम अली, यसमा तिनै पुस्ताको आवाज समेटिएको छ। र यस गजलका रचनाकार भने मनोज खड्का हुनुहुन्थ्यो भने संगीत मिलन मोक्तानको। र यो सांगीतिक कोशीले सँगसँगै कार्यक्रमलाई थप अगाडि बढाऊ। तपाईँ अहिले गोर्खा रेडियो बीबीएस नेपालको दैनिक प्रस्तुति कार्यक्रम नेपाल कलिङ सुन्दै हुनुहुन्छ। म धनजन गुरुङको साथमा लागौं अर्को एउटा सांगीतिक कोशीली तर्फ। उदयनारायण झाको आवाजमा रहेको चलचित्र कुसुम मेरो मालको यो गीतबाटै कार्यक्रमलाई अगाडि बढाऊ।

चलचित्र कुसुमेर मालको यस गीतमा आवाज रहेको थियो उदित नारायण झाको र संगीत रहेको थियो रञ्जित गजमेरको र शब्द कुसुम गजमेरको र यो सांगीतिक कोशेली सँगसँगै कार्यक्रमलाई यही भिट मार्ने बेला पनि भइसकेको छ र जहाँ जाँदै अन्तमा अर्को एउटा सांगीतिक कोशेली तपाईँहरूको सेवामा समर्पित गर्दै आजको यो बसाईबाट म पनि बिदा हुन्छु। तपाईँको बाँकी समय शुभमयसँग बितोस्। भोलि पुनः फेरि यसै समय तपाईँहरूको सेवामा उपस्थित हुने नै छौँ विविध विषयहरू लिएर। तबसम्मको लागि आज्ञा चाहन्छु। नमस्कार।

0: Pelaajan pari.
1: On air.
0: Appma.
1: Ani smart speaker ma bunhos.
2: Play BFBS.
0: You. BFBS Gorkha Radio Ho. Radio
3: Ho. प्रणालीले संसद भवनको निर्माणाधीन हलमा राखिएका सिटबारे प्रश्न उठाएको छ। प्रतिनिधि सभा बैठकको आकस्मिक समयमा बोल्दै एमाले प्रमुख सचेतक ऐन महर
4: सहमुखजीले अस्ति निरीक्षण गर्दै गर्दा हामीले एउटा भिडियो देख्यौँ। सहमुखजीले यो भएन त्यो भएन भनिरहनु भएको थियो। म त्यसप्रति सम्मान व्यक्त गर्न चाहन्छु र समर्थन गर्न चाहन्छु र भन्न चाहन्छु त्यो सभा हल प्रतिसभाको हल हो। त्यहाँ सांसदहरू फिल्म हेर्न आएका हुन् त्यसका सिटहरू फिल्म हलको जस्तो बनाइएको छ। ती चाहिँ टेबलहरू चाहिँ ती कच्चा कोठाका जस्तो बनाइएका छन्। त्यो सभा हल जस्तो छैन फिल्म हल जस्तो बनाउने कोसिस गरिएको छ। त्यसलाई ध्यान पुगोस् र त्यसलाई प्रतिसभाको गरिमामय हल जस्तो बनाइयोस् म समयमै यो सरकारको ध्यान आकर्षण गराउन चाहन्छु। सभामुख महोदय मार्फत यो कुराको म सबैलाई जानकारी गराउन चाहन्छु।
3: आगामी आर्थिक वर्षको बजेट यही संसद भवनबाट सार्वजनिक गर्ने तयारी छ। राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद दीपक बोहराले प्रतिनिधि सभा बैठकमा नेपाली बाहेकका स्थानीय भाषामा बोलिएका कुराको पनि संसदको रेकर्डमा समावेश गर्न माग गर्नुभएको छ। आजको संसद बैठकमा सांसद बोहरा
5: मलाई खास मेरो भाषा डोटेली भाषा मनपर्छ, डोटेली भाषामा बोल्न मन लागेको थियो तर मैले थाहा पाएँ अस्ति मात्रै मेरो साथी मनिष झाले मैथिलीमा बोल्दाखेरि त्यो दस्तावेजीकरण हुँदो रहन्छ। म सभामुख महोदयको ध्यान आकर्षण गराउँछु कि अबदेखि त्यो दस्तावेजीकरण गरियोस् संसदमा। यदि संसद सचिवालयमा जनशक्ति कम हो भने हामीले आफै पनि त्यो ट्रान्सलेट गरेर बुझाउने प्रतिबद्धता जनाउँछु।
3: राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद अनुष्का श्रेष्ठले सड़कमा गुड्ने अत्यधिक भारवाहक सवारी साधनको तीव्र गतिका कारण सर्वसाधारणको ज्यान जोखिममा परेको भन्दै संसद मार्फत सरकारको ध्यान आकर्षण गराउनु भएको छ। प्रतिनिधि सभाको आजको बैठकमा बोल्दै सांसद श्रेष्ठले ललितपुरको कार्यविनायक नखु सड़क खण्डमा भएको एउटा दुर्घटनाको उदाहरण दिँदै सुरक्षा चुनौतीको चर्चा गर्नुभएको हो।
6: कार्यविनायक नखु रोडमा आज बिहान आफ्नो 5 वर्षे छोरी स्कूल पुर्याउन जाने क्रममा निर्देश दुवाको गाडीलाई हेभिली पिकअपले चाहिँ ठक्कर मारेको छ। हुन त ज्यानको क्षति त केही पनि भएन तर यो एकदमै नियर डेथ एक्सपिरियन्स हो भनेर डराउँदै उहाँको फोन आएको थियो। हेभी लोड भएको ट्रक र पिकअपहरूले 80 स्पीड गर्ने जबकि नर्मल स्पीड लिमिट चाहिँ 30 हुने कथा नौलो चाहिँ होइन। धेरै यस्ता ट्रकहरूको हालावस्था पनि वर्न आउट हुन्छ र ब्रेक्स पनि राम्रोसँग नचलेको पनि हामी पाइरहेको हुन्छौँ। यो समस्या यताको मात्र होइन, विशेष गरी काठमाडौँ आइरहेका यस्ता विशेष गरी बिहानको समयमा चाहिँ यो स्पिडिङको निकै प्रब्लम भइरहेको छ। ट्राफिकमा भन्दाखेरि हो हामीलाई थाहा छ तर सबैलाई कसरी कन्ट्रोल गर्ने भन्नेको जस्तो अभिव्यक्ति पनि आएको छ।
3: युद्धविरामको घोर उल्लङ्घन गरेको आरोप लगाउँदै इरानले अब अमेरिकाका डुङ्गा र क्षेप्यास्त्र केन्द्रहरूमाथि आक्रमणको चेतावनी दिएको छ। अमेरिकाले भने आफ्नै सैनिकको ज्यान जोगाउन आत्मरक्षाका लागि पछिल्लो आक्रमण गरिएको जिकिर गरेको छ। पछिल्लो शान्ति सम्झौता निष्कर्षतिर पुग्ने प्रति आशावादी भएको भन्दै अमेरिकी विदेश मन्त्री मार्को रुबियोले सम्झौतामा पुग्न भने केही दिन लाग्ने बताउनु भएको छ। मध्यपूर्व शान्तिका पूर्व अमेरिकी विशेष दूत फ्रैंक लोवेन्स्टीनले दुवै पक्षले युद्धको अन्त्य चाहेको टिप्पणी गर्नुभएको छ।
7: The problem for Trump is that the military campaign really hasn't achieved its core objectives. The regime remains in place. The nuclear program is more or less intact and they've reconstituted the ballistic missile program. It's difficult for him to explain, you know, what he's achieved over the period of the last 2 or 3 months.
3: इरानी अधिकारी र मध्यस्थकर्ता बीच कतारमा वार्ता जारी छ। अमेरिकी सत्तारूढ रिपब्लिकनका रणनीतिकार जोन थॉमस दुई मुलुक बीच सहमति हुनेमा अझै पनि विश्वस्त हुनुहुन्छ।
8: I'm optimistic that if anybody can figure out a deal it would be Secretary Rubio and President Donald Trump. The U.S. does want to come to a deal. I believe the U.S. has the leverage. And part of the reason I think why the Iranians were sneaking in mines in the Strait of Hormuz is because they have no leverage. They have to recapture leverage in this process. And that's by sneaking things into the one thing of value, which is the Strait of Hormuz.
3: तर अमेरिकाका पूर्व सहायक विदेश मन्त्री जोएल रुबिनले भने अहिले वार्ताको स्थिति अस्थिर भनेको टिप्पणी गर्नुभएको छ। अमेरिकी सेनालाई फेरि पनि युद्धका लागि बोलाउने नबोलाउनेमा आफू विश्वस्त हुन नसकेको उहाँको भनाइ छ।
9: It means that if the president starts to get a little bit itchy, if he's not happy with the way the negotiations are going, I would not put it at all past him to not conduct military strikes. In fact, I'm honestly surprised that he has not taken more strikes recently. Perhaps he felt like they were very close at the table to getting an agreement.
3: यसैबीच युद्ध सुरु भए ता इरानीहरू पहिलो पटक अनलाइन माध्यममा फर्किएका छन्। बीबीसीकी योलान्ड नेली।
10: The Iranian government was arguing that it was keeping the internet shut for national security reasons, but of course the suspicion of many ordinary Iranians is this was to suppress communications to help the government stop any kind of dissent during the war, really to control the population. But yesterday we started getting reports from the different monitoring companies that look at the internet saying that they could see see there had been partial restoration to internet connectivity.
2: Your BFBS Gorkha Radio.

बीएफबीएस गोर्खा रेडियो सुन्दै हुनुहुन्छ। यहाँले एउटा गीत सुनिसक्नुभयो, अबको पालोमा कान्तिपुरको सौजन्यमा प्राप्त कार्यक्रम।

0: BFBS Gorkha Radio.
1: त्यति बेला एकदमै गाह्रो हुन्छ जब हामी आफ्नो काम सुचारू गर्दै दैनिक जिम्मेवारी पूरा गर्न चाहन्छौँ तर एक प्रकारको तनावले हामीलाई घेरिरहेको हुन्छ
2: त्यसलाई सहेर नबसौँ
1: तर यो तनावपूर्ण स्थितिमा पनि मद्दत गर्ने कोही छ भन्ने कुराले भने ठुलो हौसला मिल्दो रहेछ
2: यदि तपाईँ आफ्नो कार्यालयमा कुनै विवादास्पद स्थितिमा पर्नु भएको छ र यसको समाधान खोज्दै हुनुहुन्छ भने द आर्मी मेडिएसन सर्भिसले तपाईँलाई मद्दत गर्न सक्छ द आर्मी मेडिएसन सर्भिसका अनुभवी एवं स्वतन्त्र मध्यस्थकर्ताहरूले कसैलाई पनि दोषारोपण नगरी कुनै पनि विवाद सुल्झाउने काम गर्दछन् सबैभन्दा महत्वपूर्ण कुरो त यो पूर्ण रूपमा गोपनीय एवं चेन अफ कमान्ड रहित हुन्छ
1: उनीहरूले मलाई मेरो लामो समयदेखि चलिरहेको विवाद सुल्झाउन ठुलो मद्दत गरे न मेरो चेन अफ कमान्डले दखल दिनु पर्यो न अरू कुनै निकायबाट नै मद्दत लिनु पर्यो अन्त्यमा सबै कुरो राम्रै ढङ्गबाट सुल्झ्यो अब भने म आनन्दले आफ्नो काम र जीवनमा अगाडि बढ्न सक्छु
2: मध्यस्थताको जरुरत तपाईँलाई पनि परेको छ भने बेझिझक सम्पर्क गरिहाल्नुहोस् द आर्मी मेडिएसन सर्भिसलाई जसको लागि युके नम्बर यस प्रकार छ 306-770-7691 सहेर बस्नुभन्दा त सुल्झाउनु राम्रो नि होइन
0: BFBS गोर्खा रेडियो

यसले हाम्रो मानसिक स्वास्थ्यमा असर पुर्याउँछ। हाम्रो खुशी, हाम्रो काम, हाम्रो सम्बन्ध यी सबैलाई प्रभावित पार्दछ। यो हाम्रो आँखा अगाडि नै भएर पनि पूर्ण रूपमा लुकेको हुन्छ। उत्पीडन, डर, धम्कीपूर्ण व्यवहार र भेदभाव यी कुराहरू फौजी सेवामा कदापि स्वीकार्य छैनन्। तसर्थ डिफेन्स एन्टी बुलिङ हेल्पलाइन सेवामा हाजिर छ, किनकि सम्मानित र मर्यादित व्यवहारमाथि सबैको समान अधिकार हुन्छ। यो निशुल्क छ, गोपनीय एवं चेयर अफ कमान्डबाट पूर्ण रूपमा स्वतन्त्र छ। यसको मद्दत लिनको निमित्त युके भित्रबाट कुनै पनि समयमा सम्पर्कका लागि नम्बर छ 08007810334 र यदि तपाईँ युके बाहिर हुनुहुन्छ भने सम्पर्कका लागि नम्बर छ 01683025355। साथै डिफेन्स कनेक्टमा गएर बिएचडी हेल्पलाइनको खोजी पनि गर्न सक्नुहुन्छ।

0: कृषि वन तथा पर्यावरण मन्त्री गीता चौधरीले किसानलाई मलको अभाव हुन नदिन सरकारको विशेष ध्यान आकर्षण भएको बताउनु भएको छ। आजको प्रतिनिधि सभामा सांसदहरूले राखेका जिज्ञासाको जवाफ दिँदै उहाँले सरकारले हालै भारतसँग 50,000 मेट्रिक टन मर खरिद गर्ने प्रक्रिया शुरू गरिसकेको जानकारी दिनुभयो।
1: चालू आर्थिक वर्षमा हालसम्म 5,54,762 मेट्रिक टन मल आपूर्ति भइसकेको छ। 4,63,160 मेट्रिक टन किसानलाई बिक्री गरिसकिएको छ। गोदाममा रहेको र नेपाल भित्रिसकेको गोदाम इन्ट्री हुन बाँकी रहेको गरी हाल 1,44,585 मेट्रिक टन मल मौजदा रहेको छ। चालू आर्थिक वर्षको असारसम्मको अवधिमा कुल करिब 6,00,000 मेट्रिक टनको हाराहारीमा किसानलाई अनुदानमा मल उपलब्ध गराइनेछ, जुन अहिलेसम्मकै सबैभन्दा बढी परिणाम हुनेछ। मध्य पूर्वको द्वन्द्वको कारण चालू आर्थिक वर्ष र आगामी आर्थिक वर्षको बजेटबाट खर्च हुने गरी सम्झौता भइसकेको 1,87,000 मेट्रिक टन मल आउन सकेको छैन। नजिकै आइसकेको धान रोपाईको सिजनमा मलको अभाव नहोस् भनेर मन्त्रालयको विशेष ध्यान आकर्षण भएको जानकारी गराउन चाहन्छु। मित्र राष्ट्र भारतसँग G2G खरिद माध्यमबाट 50,000 मेट्रिक टन मल खरिद गर्न मन्त्री परिषदबाट सैद्धान्तिक स्वीकृति प्राप्त गरी सोही अनुसार मलको खरिद प्रक्रिया शुरू गरिएको जानकारी गराउन चाहन्छु।
0: संशोधनको समय नदी नीति तथा कार्यक्रम पारित गरेको भन्दै कोशी प्रदेश सभामा प्रतिपक्षी दलका सांसदले रोस्ट्रमको माइकै थुतेर हिँडेका छन्। आज बसेको कोशी प्रदेश सभामा प्रतिपक्षी दलका सांसदहरूले प्रक्रिया पूरा नगरी नीति तथा कार्यक्रम पारित गरेको भन्दै विरोध जनाएका थिए। विरोधका बीच कोशी प्रदेशका सभामुख अम्बर बहादुर विष्टले कार्यसूचीमा रहेका कार्यक्रमलाई अघि बढाउन खोजेपछि प्रदेशका पूर्व मुख्यमन्त्री राजेन्द्र राईले रोस्ट्रमको माइकै फाल्न पुग्नु भएको हो।
2: मैले जनता समाजवादी पार्टी संसद दलको पत्रबाट विशेष समयको माग भएको छ। उक्त समय बोल्न माननीय निर्मला लिम्बुलाई म समय दिन्छु। समय 10 मिनट। बस्नुहोस् मानेजी, एउटा उसमा बस्नुपर्छ। बस्नुहोस् मानेजी, बस्नुहोस् बस्नुहोस् बस्नुहोस्। यो
0: यस क्रममा रोस्ट्रमको माइक भाँचिएको छ। बैठकमा प्रतिपक्षी दलका सांसदहरूले निरन्तर अवरोध गरेपछि सभामुख विष्टले आधा घण्टाका लागि बैठक स्थगित गर्नुभएको थियो। कोशी प्रदेश सभाको नीति तथा कार्यक्रम अस्ति सोमबार पारित भएको थियो। नेपाललाई सम्पत्ति शुद्धिकरण सम्बन्धी अन्तर्राष्ट्रिय निगरानी सूची ग्रे लिस्टबाट बाहिर निकाल्ने दबाव बढ्दै गएपछि सरकारले भ्रष्टाचार, सम्पत्ति शुद्धिकरण र कर छली सम्बन्धी मुद्दाको फैसला कार्यान्वयनलाई तीव्र पारेको छ।
3: 5 वर्ष अघि गृह मन्त्रालय अन्तर्गत स्थापना गरिएको कसुरजन्य सम्पत्ति व्यवस्थापन विभागले अब जफत हुनुपर्ने सम्पत्तिको खोजी र फैसला कार्यान्वयनलाई प्राथमिकतामा राख्दै व्यापक अध्ययन थालेको हो। विभागले सर्वोच्च अदालत र विशेष अदालतबाट फैसला भएका 2,797 मुद्दाको आदेश तथा नजिर झिकाएर अध्ययन शुरू गरेको जनाएको छ। सर्वोच्च अदालतबाट भ्रष्टाचार सम्बन्धी 2,570 र सम्पत्ति शुद्धिकरण लगायतका 128 मुद्दाका फैसला संकलन गरिएका छन् भने विशेष अदालतबाट सम्पत्ति शुद्धिकरण सम्बन्धी 97 मुद्दाको अध्ययन भइरहेको छ। विभागका निर्देशक सुभाष न्यौपानेका अनुसार प्रारम्भिक अध्ययनमै 1.5 दशक अघि फैसला भइसकेका धेरै भ्रष्टाचार मुद्दा अझै कार्यान्वयन नभएको भेटिएको छ। ती फैसला कार्यान्वयन भए 100 भन्दा बढी व्यक्तिको घर जग्गा, ब्याङ्क खातामा रहेको रकम र अन्य सम्पत्ति जफत हुने अवस्था देखिएको उहाँले जानकारी दिनुभयो। पहिलो चरणमा विभागले सम्पत्ति शुद्धिकरण सम्बन्धी मुद्दाको फैसला कार्यान्वयनमा जोड़ दिएको छ। सर्वोच्च अदालतबाट दोषी ठहर भएका दावा टासी लामा, ओम प्रकाश कुशवाहा, वाल्मीकि कुमार सोनार, विजय कुमार कुशवाहा, माधव कुमार भगत, सुचेन्द्र श्रेष्ठ, श्री पूजन राम, सुनिल अग्रवाल, शिव कुमार महतो, नन्द कुमार पटेल, विक्रम कुमार, विशाल वर्मा, गुड्डु कुमार र रवि कुमार पाठक लगायतका व्यक्तिको सम्पत्ति जफत गर्ने तयारी भइरहेको विभागले जनाएको छ। त्यस्तै करछली सम्बन्धी करिब 600 मुद्दाको पनि विभागले छुट्टै अध्ययन थालेको छ। राजस्व अनुसन्धान विभागले दायर गरेका ती मुद्दामा जफत गर्नुपर्ने सम्पत्ति र कार्यान्वयनको अवस्था के छ भन्नेबारे विवरण संकलन भइरहेको छ। विभागमा हाल 1 सहसचिव, 2 उपसचिव र 4 अधिकृत मात्रै कार्यरत छन्। सीमित जनशक्तिका कारण फैसला अध्ययनदेखि जफत प्रक्रिया कार्यान्वयनसम्म चुनौतीपूर्ण भए पनि सकेसम्म छिटो काम अघि
0: युद्धविरामको घोर उल्लङ्घन गरेको आरोप लगाउँदै इरानले अब अमेरिकाका डुङ्गा र क्षेप्यास्त्र केन्द्रहरूमाथि आक्रमण गर्ने चेतावनी दिएको छ। अमेरिकाले भने आफ्नै सैनिकको ज्यान जोगाउन आत्मरक्षाका लागि पछिल्लो आक्रमण गरिएको जिकिर गरेको छ। पछिल्लो शान्ति सम्झौता निष्कर्षतिर पुग्ने प्रति आशावादी भएको भन्दै अमेरिकी विदेश मन्त्री मार्को रुबियोले सम्झौतामा पुग्न भने केही दिन लाग्ने बताउनु भएको छ। अहिलेसम्मका खबर यति नै। नमस्कार, म लीरा।

0: यो वर्ष पेट्रोलियम पदार्थको खपत निकै घटेको पाइएको छ। फागुनपछि पेट्रोलियम पदार्थको मूल्य अत्यधिक बढेका कारण थप खपत घटेकामा फागुन अघि पनि कम खपत भएको देखिएको हो। आर्थिक सर्वेक्षण 2082-83 फागुनसम्म सबै प्रकारका पेट्रोलियम पदार्थको खपत घटेको देखिएको छ। उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको तथ्याङ्क अनुसार पेट्रोल, डिजेल, हवाई इन्धन र एलपी ग्यासको बिक्री अघिल्लो वर्षको तुलनामा घटेको हो। सबैभन्दा धेरै गिरावट मट्टी तेलमा देखिएको छ। फागुनसम्म मट्टी तेलको आयात 47.7% घटेको छ। पेट्रोलको बिक्री 6.4% घटेर 4,41,000 किलो लिटरमा सीमित भएको छ। यस्तै डिजेलको बिक्री 8.7% घटेर 7,82,000 किलो लिटर पुगेको छ। हवाई इन्धन एटीएफको बिक्री पनि 9.3% घटेको छ। एलपी ग्यासको खपत 10.4% घटेर 3,25,000 मेट्रिक टनमा झरेको छ। आयाततर्फ पनि सबै पेट्रोलियम पदार्थमा गिरावट देखिएको छ। पेट्रोल आयात 10%, डिजेल 9.9%, एटीएफ 8.6% र एलपी ग्यास 11.1% घटेको छ। पोखराको फिर्के खोलाको खोलाघरका 105 संरचना भत्काइएको छ। पोखराको मध्यभाग भएर बग्ने फिर्के खोलाको अतिक्रमण हटाउन सुरु भएको चौथो दिनसम्ममा 105 संरचना हटाइएको हो। महानगरपालिकाले यही जेठ 10 गतेदेखि फिर्केका 3 ठाउँबाट अतिक्रमित संरचना हटाउन सुरु गरेको थियो। महानगरका प्रशासन महाशाखा प्रमुख कृष्ण प्रसाद तिवारीले व्यक्तिगत तथा संस्थागत संरचना भत्काइएको जानकारी दिनुभएको छ। हिजो बुधबार मात्र साना ठूला गरी 23 संरचना हटाइएको छ। महानगरपालिकाको वडा नम्बर 18 र 2 को सिमाना क्षेत्रमा 8 संरचना हटाइएको छ। वडा नम्बर 4 र 5 को क्षेत्रमा 1 पक्की र 3 कच्ची संरचना हटाइएको छ। वडा नम्बर 7 र 8 5 कम्पाउण्ड वाल र 6 स्थायी संरचनामा डोजर चलाइएको छ। खोलाघर खाली गर्ने काममा 3 जेसीबी र 2 एक्सकाभेटर प्रयोग भइरहेका छन्। खोलाघर खाली गर्ने काममा 3 जेसीबी र 2 एक्सकाभेटर प्रयोग गरिएको छ। नेपाल प्रहरी, सशस्त्र प्रहरी, महानगरीय प्रहरी बल र प्राविधिक कर्मचारी समेत संरचना हटाउने काममा खटिएको महानगरले जनाएको छ। विक्रमसम्म 2080 गरिएको फिर्के नापजाँच प्रतिवेदन अनुसार फिर्के खोलाघरमाथि स्थायीदेखि अस्थायी प्रकृतिका 160 संरचना निर्माण गरिएको छ। फिर्के खोला नै मिसेर 97 अस्थायी संरचना र 35 स्थायी संरचना निर्माण गरेको पाइएको नापजाँच प्रतिवेदनमा उल्लेख छ। यसैगरी खोलामाथि 10 अस्थायी र 18 स्थायी प्रकृतिका संस्थागत संरचना निर्माण भएका छन्। फिर्के खोलाको खोलाघर खाली गरिसकेपछि यसलाई एउटा आकर्षक पर्यटन गन्तव्यका रूपमा विकास गर्ने महानगरको योजना छ। यहाँ साइकल ट्र्याक, फुटपाथ, हरियाली प्रवर्धन र लाइटिङ सहितको व्यवस्था गर्ने योजना छ। बेलायतका पूर्व प्रधानमन्त्री टोनी ब्लेयरले अहिलेको सरकारसँग मुलुकलाई पार लगाउने कुनै गतिलो योजनै नभएको आरोप लगाउनु भएको छ। सर कियर स्टार्मरको नेतृत्वमाथि पहिलो पटक आलोचनायुक्त टिप्पणी गरेका ब्लेयरले कर कटौती र परोपकारी खर्च घटाउने लगायतका योजना लागू गर्नुपर्ने सुझाव समेत दिनुभएको छ।
1: You can't carry on in a situation where you're going to end up, if you're not careful, spending more on incapacity and disability benefits than you are on defence. And then I know, again, all of these changes are really difficult, which is why I think whoever takes them on is going to have a really tough time.
0: शिक्षा तथा खेलकुद मन्त्रालयले मध्यपश्चिम विश्वविद्यालयको उपकुलपतिमा आवेदन दिएका मध्ये 19 दरखास्त स्वीकृत गरेको छ। मन्त्रालयले आवेदन दिएका मध्ये 19 योग्य ठहर गर्दै दरखास्त स्वीकृत गरेको हो। मन्त्रालयको सूचना अनुसार कवि प्रसाद पोखरेल, चन्द प्रसाद रिजाल, पन्ना थापा, सुशील कुमार शाही, सरोज कोइराला, मनोज कुमार यादव लगायत उम्मेद्वारहरूको दरखास्त स्वीकृत भएको हो। उम्मेद्वार मध्ये नन्द बहादुर सिंह यो विश्वविद्यालयको एक कार्यकाल उपकुलपति भइसक्नु भएको छ। आगामी चरणमा प्रस्तुतिकरण, अन्तर्वार्ता तथा मूल्याङ्कन प्रक्रियापछि उपकुलपतिका लागि नाम सिफारिस गरिनेछ। प्रहरीको नकली परिचय पत्र देखाएर व्यवसायी तथा स्थानीयलाई धम्क्याउने एक युवा पक्राउ परेका छन्। नकली प्रहरी बनेर समाजमा डर त्रास देखाउँदै हिँड्ने रामेसापको लिखु तिनका 34 आशिष सुनवार काठमाडौँको गौरी घाटबाट पक्राउ परेका हुन्।

0: नेपालमा उच्च शिक्षा अध्ययन गर्ने विद्यार्थीको संख्या 10% बढेको छ।
1: सरकारले सार्वजनिक गरेको आर्थिक सर्वेक्षण 2082-83 उच्च शिक्षा अध्ययन गर्ने विद्यार्थीको संख्यामा वृद्धि भएको उल्लेख छ। आर्थिक वर्ष 2080-81 उच्च शिक्षा अध्ययन गर्ने विद्यार्थीको संख्या 6,72,479 रहेकामा आर्थिक वर्ष 81-82 10.9% बढेर 7,45,770 पुगेको थियो। उच्च शिक्षा अध्ययनरत कुल विद्यार्थी मध्ये व्यवस्थापन संकायमा अध्ययनरत विद्यार्थीको संख्या सबैभन्दा बढी 50% छ। कृषिमा अध्ययनरत विद्यार्थीको संख्या सबैभन्दा कम 0.15% छ। व्यवस्थापन, शिक्षा शास्त्र र मानविकी तथा समाजशास्त्र संकायमा अध्ययनरत विद्यार्थी करिब 80% छन्। सबैभन्दा धेरै विद्यार्थी त्रिभुवन विश्वविद्यालयमा अध्ययनरत छन्। त्रिवीको आंगिकमा 47% र सम्बन्धन प्राप्तमा 27% गरी जम्मा 75% र अन्य विश्वविद्यालय तथा शैक्षिक संस्थामा 24% विद्यार्थी अध्ययनरत छन्। नेपालमा 2082 फागुनसम्म 15 केन्द्रीय र 6 प्रादेशिक विश्वविद्यालय गरी जम्मा 21 विश्वविद्यालयका साथै संघ अन्तर्गत 6 र प्रदेश अन्तर्गत 2 स्वास्थ्य विज्ञान प्रतिष्ठान गरी 8 स्वास्थ्य विज्ञान प्रतिष्ठान छन्।
0: कृषि वन तथा पर्यावरण मन्त्रालयले किसानलाई वैज्ञानिक आधारमा रासायनिक मल वितरण गर्ने जनाएको छ। मन्त्रालयले धान खेती गर्ने किसानलाई रासायनिक मल अभाव हुन नदिन उनीहरूको खेती गर्ने जमिनको क्षेत्रफल तथा उत्पादनको अनुपातमा मल दिन लागेको हो। करिब 1,45,000 मेट्रिक टन रासायनिक मल मौजदात रहेको मन्त्रालयले जनाएको छ। धान खेतीलाई ध्यानमा राख्दै युरिया र डीएपी गरी 40,000 मेट्रिक टन मल आयातका लागि प्रक्रिया अगाडि बढाइएको मन्त्रालयका सूचना अधिकारी लाल कुमार श्रेष्ठले जानकारी दिनुभएको छ। किसानलाई डिपो मार्फत वैज्ञानिक आधारमा मल वितरण गर्ने योजना छ। मुलुकभर गएको वैशाख 30 गतेसम्म रासायनिक मल करिब 1,45,000 मेट्रिक टन रहेको तथा सड़क मार्ग भएर 4,585 मेट्रिक टन मल आउने क्रममा रहेको जनाइएको छ। मन्त्रालयले आधिकारिक डिपोबाट गुणस्तर परीक्षण गरेर मात्रै मल खरिद गर्न आग्रह गरेको छ। सरकारले चालू आर्थिक वर्षमा 6,00,000 मेट्रिक टन मल ल्याउने लक्ष्य राखिएको जनाएको छ। सरकारले गुणस्तरहीन वा कमसल मलको कारोबार तथा कालो बजारी गर्ने व्यापारीलाई कार्यवाहीको चेतावनी दिएको छ। मनसुनका बेला हुने विपदजनक घटनामा खोज तथा उद्धारका लागि सरकारले 26,000 बढी सुरक्षाकर्मी तयारी अवस्थामा राखिएको जनाएको छ। खोज तथा उद्धारका लागि 134 गोताखोर तयारी अवस्थामा राखिएको राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ। प्राधिकरणका अनुसार सुरक्षाकर्मी र गोताखोरहरूलाई मुलुकभर आवश्यकता अनुसार परिचालन गरिनेछ। मनसुनी विपदका बेला गर्नुपर्ने सबै तयारी गरिएको र राष्ट्रिय प्रति कार्य योजना समेत तयार पारेर लागू भइसकेको प्राधिकरणकी प्रवक्ता शान्ति महतले जानकारी दिनुभएको छ। विपदका बेला खोज तथा उद्धारका लागि नेपाली सेनाका 7,524, नेपाल प्रहरीका 10,585 र सशस्त्रका 134 गोताखोर सहित 8,110 तयारी अवस्थामा राखिएको छ। यो बाहेक पनि आवश्यकताको आधारमा हरेक जिल्लामा रहेका जनशक्ति परिचालन गरिनेछ। प्राधिकरणले यो पल्ट मनसुनजन्य विपदबाट मुलुकभर 51,868 घर परिवारका 2,26,661 जनसंख्या प्रभावित हुने अनुमान गरेको छ। बेलायतले पोल्याण्डसँग एक प्रमुख रक्षा सम्बन्धी सन्धिमा हस्ताक्षर गरेको छ। हस्ताक्षरपछि बेलायती सिमानाको सुरक्षा लगायत सामूहिक प्रतिरक्षालाई सुदृढ पार्न, संगठित अपराध नियन्त्रण गर्न, युरोपेली संघसँगको सहकार्यलाई गहिरो बनाउन र साइबर आक्रमण विरूद्ध लड्न मद्दत पुग्ने अपेक्षा गरिएको छ। थप Tom Sibbles better.
2: This treaty is the security centrepiece of a meeting between Prime Minister Keir Starmer and his Polish counterpart Donald Tusk in London. As a result, both sides hope to see benefits across defence, aiming for combined expertise and industrial capability to lead the development and manufacturing of next-generation weapons. This includes the development of new air defence effectors, strengthened air and missile defence systems, and the co-production of a medium-range air defence missile. It's thought that two nations will also step up the use of uncrewed systems to reinforce NATO's eastern flank, with large-scale joint exercises to sharpen counter-drone and electronic warfare. Sir Keir described the agreement as the biggest step forward in the UK's defence and security relationship with Poland in a generation, with hybrid threats from Russia also up for discussion during the talks.
0: नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सीआईबीले दुग्ध विकास संस्थानमा छापा हानेको छ। सीआईबीले लैनचोरको डीडीसीको केन्द्रीय कार्यालयमा छापा हानेको हो।

0: सैन्य समुदायमा
1: बेलायत भरि
0: अन एयर
1: एपमा
0: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: प्ले बीएफबीएस
1: यो बीएफबीएस गोर्खा रेडियो हो
0: गोर्खा रेडियो हो
3: श्रम संस्कृति पार्टीका सांसद हर्क साम्पाङ बैठक छोडेर हिँड्नु भएको छ।
4: बैठक सुरु हुन साथ प्ले कार्ड देखाएर विरोध जनाएका साम्पाङलाई सभामुखले बोल्न समय दिएपछि संसद नियमावली अनुसार प्रधानमन्त्रीलाई संसदमा बोलाउन वा आफूलाई बैठकमा निकाल्न चुनौती दिनुभएको थियो।
5: सभामुखज्यूले उहाँलाई रुलिङ गरेर ल्याउन सक्नु भइरहेको छैन। त्यसो भएको कारणले गर्दाखेरि म आजको सदनमा के माग गर्छु भने यहाँले 15(2) अनुसार प्रधानमन्त्रीज्यूलाई सदनमा जवाफदेही बनाएर ल्याउन सक्नुहुन्न भने नियमावलीको 31(1) लागू गरेर मलाई यो सदनबाट निष्कासन गरेर यहाँहरूले यो सदनको गरिमा बढाइदिनुहुन म अनुरोध गर्दछु। यो दुईटामा एउटामा माग गर्दछु। म आज रिसाउनेवालामा पनि छैन, कराउनेवालामा पनि छैन। यहाँको मजबुरी बुझिराखेको छु मैले, तर यो सदनको गरिमा यसरी कायम हुन सक्दैन। कि त प्रधानमन्त्रीज्यूलाई यहाँले बोलाइदिनु पर्यो, होइन भने त निस्केर जा भनेर मलाई भनिदिनु पर्यो। म अलिकति बदमास विद्यार्थी जस्तो पनि देखा परिरहेको छु, सबैजना हाँसी पनि राख्नु भएको छ। यो दुईटा मध्ये यहाँले कुन चाहिँ नियम आज लागू गर्नुहुन्छ म यो कुरा राख्न चाहन्छु।
4: प्रतिनिधि सभा नियमावलीको नियम 31 उपनियम 1 बैठकमा अभद्र व्यवहार गर्ने सदस्यलाई सभामुखले चेतावनी दिने र सदस्यले तुरन्त आफ्नो व्यवहारमाथि नियन्त्रण नगरेमा सभामुखले बैठक कक्षबाट बाहिर जान आदेश दिन सक्ने व्यवस्था छ। नियम 15(2) सदनको आकस्मिक शून्य र विशेष समयमा उठेको विषयमा सम्बन्धित मन्त्रीले 7 दिनभित्र सदनमा जवाफ दिनुपर्ने प्रावधान छ। सांसद साम्पाङले अड्डी लिन थालेपछि केही बेर सभामुख डोल प्रसाद अरियालसँग सवाल जवाब समेत चलेको थियो।
6: मैले मान्य सदस्यको कुरा सुने, बस्नुहोस्। मान्य सदस्यले राख्नु भएको कुरा मेरो ध्यान आकर्षण भएको छ। मान्य सदस्य हिजोको सदनमा उपस्थित हुनु हुँदैन थियो, यो विषय हिजो मैले सभालाई जानकारी गराइसकेको छु। त्यस कारणले मान्य सदस्य बस्नुहोस्।
7: उहाँ कहिले आउनुहुन्छ त्यो कुरा भनिदिनु पर्यो। यहाँले नीति तोकेर होइन भने यहाँले म रुलिङ गर्न सक्दिनँ भन्नुहुन्छ।
6: मान्य सदस्यहरूले हलबाट सभामुखलाई कुन विषयमा रुलिङ गर्ने, कुन विषयमा रुलिङ नगर्ने, कसलाई रुलिङ गर्ने, कसलाई रुलिङ नगर्ने भनेर सभामुखलाई निर्देशन दिने त्यो प्र्याक्टिस छ जस्तो मलाई लाग्दैन। मान्य सदस्य, मान्य सदस्यलाई फेरि पनि भन्छु, यहाँ बस्नुहोस् र सभा सञ्चालन गर्नलाई सहयोग गर्नुहोस्।
4: सभामुखसँग केही बेरको सवाल जवाफ पछि साम्पाङ आफै बैठक छाडेर हिँड्नु भएको हो। साम्पाङ हिँडेपछि आकस्मिक र शून्य समय सहित बैठक नियमित चलेको हो।
3: सांसद हर्क साम्पाङ हिजोको संसद बैठक छाडेर हिँड्नु भएको हो। अब खबर फटाफट।
4: 2025 नेपाल आउने विदेशी पर्यटकको संख्या 11,62,000। कोरोना महामारी पछिको सुस्त आएको पर्यटन क्षेत्र क्रमशः लयमा। पर्यटकको औसत बसाइ 16-34 दिन पुग्यो। यो वर्ष नयाँ उद्योग दर्ता 12% बढ्यो। 39,000 बढी रोजगारी सिर्जना, सबैभन्दा बढी उत्पादनमूलक साना उद्योग। तनहुँको धान बालीमा खैरो फड्के किराको प्रकोप। किराले धानको बोट खाँदा बोट नै मर्न थाले। एचडी रक्तिन, हेक्जाकोनाकोल र इमिडाक्लोप्रिड औषधि छर्कन किसानलाई प्राविधिकको सुझाव। मुस्ताङका 5 स्थानीय तहका स्याउ र आलु जोनमा सूचीकृत किसानलाई 50% अनुदानमा हाते ट्र्याक्टर। ट्र्याक्टरले खेतबारी खन्न सजिलो भएपछि लगानी र श्रम दुवै घट्यो। रौतहटको चन्द्रपुर डुमरियामा कृषि तथा जलवायु मौसम मापन केन्द्र स्थापना। असिना, खडेरी, अत्यधिक वर्षा वा बाढ़ी जस्ता प्राकृतिक प्रकोपको पूर्व सूचना दिने। भोजपुर खोक्सीका किसान अदुवा खेतीमा आकर्षित। अदुवाको बिउमा किसानलाई गाउँपालिकाको अनुदान पनि। र भण्डारमा बाँकी रहेको रासायनिक मलले असारसम्म मात्रै धान्ने। यो वर्ष पनि मल किन्न पर्याप्त बजेट नछुट्याए आउँदो वर्ष मलको हाहाकार हुने कृषि सामग्री कम्पनीको चेतावनी।
3: र काठमाडौँ महानगरपालिकाले यो वर्ष 74 स्थानमा मनसुनजन्य विपदको जोखिम रहने जनाएको छ। पहिचान गरिएका स्थानमा जनधनको क्षति कम गर्न कार्यक्रम गर्ने तयारी रहेको प्रहरी वरिष्ठ उपरीक्षक विष्णुप्रसाद जोशीले जानकारी दिनुभएको छ। डुबानमा पर्ने नागरिकको उद्धारका लागि 4 डुङ्गा तयारी अवस्थामा राखिएको छ। कृत्रिम अभ्यास, मेसिनरी सामान र उद्धारपछि आवश्यक पर्ने त्रिपाल लगायतका सामग्री तयारी अवस्थामा राखिएको छ। महानगरले सरकारवालालाई विपदका बेला अप्नाउनु पर्ने सावधानी र उद्धारका विधिबारे प्रयोगत्मक अभ्यास गरिसकेको जनाएको छ।
2: यो BFBS गोर्खा रेडियो हो।

0: यो BFBS गोर्खा रेडियो हो।
1: नमस्कार, BFBS गोर्खा रेडियो सुनेर बस्नुभएका हाम्रा सम्पूर्ण ब्रिटिश फोर्सेस ब्रुनाई परिवार लगायत सम्पूर्ण श्रोतालाई हार्दिक स्वागत अनि शुभ प्रभात भन्न चाहन्छु। म प्रस्तोता बिना गुरुङ को तर्फबाट कार्यक्रम प्रभातकालीन आवाजमा तपाईँहरू सबैलाई हार्दिक स्वागत गर्न चाहन्छु। फेरि पनि यो कार्यक्रम बिहानीको 7 बजेदेखि 10 बजेसम्म सञ्चालन हुनेछ र यो 3 घन्टे बसाइमा पाल्नु भएकोमा सुनिदिनु भएकोमा धेरै धेरै धन्यवाद पनि प्रकट गर्न चाहन्छु। आउनुहोस्, रमाउनुहोस्, मुस्कुराउनुहोस् अनि दिन तपाईँको चिया कफीको साथ साथमा मन चुने गीत संगीत, रोचक प्रसंग, जानकारी, केही सचेतनाहरूको साथै ध्यानमग्न हुनुहोस् कार्यक्रममा बस्ने मनमोहक गीत जसले तपाईँको दिनलाई पार्नेछ अझ उज्यालो, अझ राम्रो, ऊर्जामय अनि सकारात्मक सोचले भरिपूर्ण। हजुर, भर्खरै सुन्नुभयो जसो गर जे भन 1974 AD ब्यान्डले गाएको यो गीत। यो राष्ट्रभाव प्रेमले भरिपूर्ण यो गीत त सुनिहाल्नुभयो र तपाईँको बिहानी शुभ भयो होला भन्ने पूर्ण आशा गरेकी छु। हजुर, फेरि पनि स्वागत छ प्रभातकालीन आवाजको पहिलो घण्टामा। म बिनाको साथमा अब आउने बाँकी 3 घन्टा साथ दिनुहुनेछ भन्ने पूर्ण आशा गरेकी छु। अहिले ब्रुनाईमा 7:12 गयो अनि विभिन्न गीत संगीत जानकारीहरू लिएर म उपस्थित भइसकेको छु। कार्यक्रम सुरुवात गर्छु एउटा थट फर द डे बाट। वान स्मल पोजिटिभ थट इन द मर्निङ क्यान चेन्ज योर होल डे। बिहानको एउटा सानो सकारात्मक सोचले तपाईँको पुरै दिन बदल्न सक्छ। कल्पना गर्नुहोस् श्रोता, बिहान तपाईँ ढिला उठ्नुभयो रे। यदि तपाईँले सोच्नुभयो आज त सबै बिग्रियो भने दिनभर रिस, तनाव र हतार पर्न सक्छ। तर यदि तपाईँले सोच्नुभयो कि ठिक छ ढिला भयो तर बाँकी दिन राम्रो बनाउन सक्छु भने तपाईँको दिन चाहिँ शान्तिमय हुन्छ र दिन पनि सहज रूपमा अघि बढ्न जान्छ। त्यसैले एउटा सानो सकारात्मक सोचले परिस्थिति होइन, हाम्रो दृष्टिकोण परिवर्तन गर्छ र त्यहीबाट हाम्रो दिन सुरु हुन्छ, राम्रो दिन सुरु हुन्छ। हजुर, ब्रुनाईमा अहिले बिहानीको 7:13 गयो र अब लागौं टुडे इन हिस्ट्री। टुडे इन हिस्ट्रीमा सन् 1961 मे आजको दिन 28 तारिकमा चाहिँ एमनेस्टी इन्टरनेसनल स्थापना गरिएको थियो, जुन संस्थाको स्थापना बेलायती वकिल पिटर बेनन्सनले लन्डनमा गरेका थिए। र यो एमनेस्टी इन्टरनेसनल विश्वभर मानव अधिकारको संरक्षण गर्ने एक अन्तर्राष्ट्रिय संस्था हो, जसले अन्याय, यातना, अभिव्यक्ति स्वतन्त्रतामाथिको रोक, राजनीतिक बन्दी र मानव अधिकार उल्लङ्घन विरुद्ध आवाज उठाउने काम गर्दछ। हजुर, आजको दिन रहेको छ बिहिबार। बिहिबार 28 मे सन् 2026 साल, तदनुसार 14 गते जेठ महिना 2083 साल विक्रम सम्बत। हजुर, बिहानको गीत हामीले राष्ट्रभाव युक्त गीतबाट सुरुवात गर्यौं। अब हामी लाग्नेछौ मौसमतर्फ। हजुर, मौसममा सेरियामा अहिले 26 डिग्री सेल्सियस तापक्रम रहेको छ। अधिकतम तापक्रम रहेको छ 31 डिग्री सेल्सियस अनि न्यूनतम तापक्रम रहेको छ 24 डिग्री सेल्सियस। सनी इन्टरवल्स एन्ड जेन्टल ब्रिज भनिएको छ। घमाइलो अन्तरालसँगै मन्द गतिमा हावा बहनेछ। काठमाडौँमा अहिले 5 बज्नलाई ठिक बिहानीको 1 मिनट रहेको छ। 5 बज्यो श्रोता। त्यहाँको तापक्रम रहेको छ 18 डिग्री सेल्सियस अनि रात्रि समय छ लाइट, बिहानीको समय छ लाइट रेन सावर्स एन्ड लाइट विन्ड्स भनिएको छ। हल्का वर्षा सहित मन्द गतिमा हावा बग्नेछ। लागौ लन्डन युके तर्फ। युकेमा अहिले मध्यरात भएको छ। मध्यरातको 12:15 गएको छ अनि त्यहाँको मौसम अहिले तापक्रम रहेको छ 16 डिग्री सेल्सियस र न्यूनतम तापक्रम 15 डिग्री सेल्सियस देखाइएको छ। अनि लन्डनमा पनि लाइट ट्रेन एन्ड अ जेन्टल ब्रिज भनेर अनुमान गरिएको छ. हल्का बारिस वर्षा अनि जेन्टल ब्रिज मन्द गतिमा हावा बहने अनुमान गरिएको छ. हजुर, यो त थियो आजको मौसमको बारे जानकारी, नेपाल, युके अनि ब्रुनाईको छोटो जानकारी. अब हामी लाग्नेछौँ अर्को पनि एउटा मिठो गीततर्फ. यो गीत रहेको छ देख न चम्पा, गायक हुनुहुन्छ कृष्ण काफ्ले अनि दिपा श्री निरोलाले गाउनुभएको छ. मुभी रहेको छ छक्का पन्जाबाट. सुनेर इन्जोय गर्नुहोस् र तपाईँको बिहानी शुभ होस् र स्टार्ट गर्नुहोस् शुभ दिन.

हजुर, देखन चम्पा कृष्ण काफ्ले अनि दिपा श्रीनिरौलाले गाउनु भएको यो गीत निकै रमाइलो थियो। श्रोता, तपाईँहरूलाई एउटा सानो जानकारी दिउँ। योगा एन्ड मेडिटेसन विथ पण्डितजी हुन गइरहेको छ यो आउने महिना जुनको 2 तारिक मङ्गलबारको दिन बिहान 9:15 देखि 10:45 सम्म। कहाँ हुँदैछ भन्दाखेरि चाहिँ यो चाहिँ चिटच्याट कम्युनिटी सेन्टरको मेन हलमा हुँदैछ। अब फेरि पनि पालो भएको छ अर्को मिठो गीततर्फ लाग्ने गीतको बोल रहेको छ। सानो म प्रेम लामाले गाउनु भएको यो एकदमै मिठो गीत सुनाऊ।

0: सोशल मिडिया अपडेटमा व्यस्त हो?
1: हो।
0: के गर्दै गरेको?
1: ए, म एक अनजान व्यक्तिलाई आफ्नो बारेमा थुप्रै संवेदनशील व्यक्तिगत विवरणहरू पठाउँदैछु।
0: तपाईँले जानी जानी यस्तो त पक्के पनि गर्नुहुन्न, तर कहिले काहीँ गल्तीवश यस्तो हुन पनि सक्छ। साइबर अपराधीहरूले तपाईँ जस्तै सोसियल मिडिया प्रयोगकर्ताहरूलाई लक्षित गरेका हुन्छन् फिसिङ टेक्निकद्वारा तपाईँको पैसा चोर्नका लागि। यतिसम्म कि BFPS का प्रस्तोता बनेर हाम्रा श्रोताहरूलाई पनि ठग्न खोजेका प्रशस्तै उदाहरणहरू भेटिएका छन्। तर स्मरण रहोस्, BFPS ले कहिले पनि तपाईँको व्यक्तिगत तथा ब्याङ्क विवरण माग्दैन। यदि तपाईँले शङ्कास्पद पोस्ट वा मेसेज देख्नुहुन्छ भने सतर्क भइहाल्नुहोस्, यो एउटा स्क्याम हुन सक्छ भनेर।
1: यसर्थ तिनको उत्तर नदिनुहोस्। आफ्नो आर्थिक विवरण कुनै पनि हालतमा नदिनुहोस्। छिटो भन्दा छिटो सम्बन्धित सोसियल मिडिया प्लेटफर्ममा त्यसको बारेमा रिपोर्ट गरिहाल्नुहोस्। आफ्नो साइबर सुरक्षाको बारेमा सधैँ सतर्क रहनुहोस्। विस्तृत जानकारी एवं ठगीबाट सुरक्षाको लागि डेफनेटमा गएर फ्रड डिफेन्सको खोजी गर्न सक्नुहुन्छ।

0: हजुर, हारे हारे सरे सरे तारक प्रकाश लिम्बू अनि दिपा लामाले गाउनु भएको यो मिठो गीत सुनेर मनोरञ्जन त लिइसक्नुभयो होला। यो गीत रहेको थियो चलचित्र वीर विक्रमबाट, अनि यो गीत अहिलेसम्म पनि एकदमै कर्णप्रिय प्रिय अनि सुमधुर रहेको छ। पुनः स्वागत गर्न चाहे बीएफबीएस गोर्खा रेडियो सुनिरहनुभएका सम्पूर्ण श्रोतालाई। हामी छौँ अहिले प्रभातकालीन आवाजको पहिलो घण्टामा अनि म प्रस्तुता बिना गुरुङको साथमा। हजुर, एउटा करेन्ट न्युज। एक वर्षभन्दा बढी समयसम्मको कडा प्रशिक्षण र कठिन स्वास्थ्य परीक्षण पछि बेलायती सेनाको रेन्जर रेजिमेन्टका एक टोलीले विश्वको सबैभन्दा अग्लो शिखर सगरमाथा सफलतापूर्वक आरोहण गरेको छ। मेजर जो एडम्सको नेतृत्वमा रहेको 9 जना सैनिक र 2 जना रोयल मरिन पर्वत मार्गदर्शकहरूको टोलीले प्रतिकूल मौसम ज्यान जोखिममा पार्ने खतराहरू सामना गरे, अनि उनीहरूले समुद्री सतहको तुलनामा अक्सिजनको मात्रा करिब 1/3 मात्र हुने 8,000 मिटर भन्दा माथिको खतरनाक क्षेत्र जसलाई डेथ जोन भनिन्छ त्यो पनि पार गरे। र यस अभियानमा उहाँहरूले सम्पूर्ण टोलीले चाहिँ परोपकारी कार्यका लागि चाहिँ 20,000 पाउन्ड भन्दा बढी रकम समेत सङ्कलन गरेको छ। हजुर, गीत अब अर्को गीतको पनि पालो भएको छ। हामी सुन्नेछौँ एकदेव लिम्बू अनि लाउरेले गाउनु भएको किन बोल्दैनौ। इन्जोय।
1: निस्किनु तिमी

हजुर, किन बोल्दैनौ एकदेव लिम्बू अनि लाउरेको यो कोलाबमा रहेको यो मिठो गीत सुनिहाल्नुभयो। यस्तै यस्तै राम्रा राम्रा ऊर्जामय गीतहरू सुनाउने क्रम त जारी नै छ श्रोता। त्यसको साथसाथै मलाई थोरै कन्ट्याक्ट डिटेल्स दिन चाहे। कन्ट्याक्ट डिटेल्स हाम्रो बिएफपिएस गोर्खा रेडियोलाई कन्ट्याक्ट गरेर आफ्नो मन परेको गीत, कसैलाई सन्देश पठाउन चाहनुहुन्छ, कसैलाई शुभकामना दिन चाहनुहुन्छ, आफ्नो मन परेको गीत सुनाउन चाहनुहुन्छ, कसैलाई सम्झनुहुन्छ भने कृपया नहिचकिचाइकन हामीलाई कन्ट्याक्ट गर्नुहोला। स्टुडियोमा दुईवटा नम्बर रहेका छन्, सिभिलियनहरूको लागि 3224167 अनि 3220098। इन्टरनेसनली ब्रुनाई बाहिरबाट कल गर्दै हुनुहुन्छ भने 00673 अगाडि डायल गर्न नभुल्नु होला। यसै गरी बिएफबिएस गोर्खा एट बिएफबिएस डट कममा हामीलाई इमेल लेखेर प्रतिक्रिया दिन चाहनुहुन्छ भने दिन सक्नुहुनेछ। यो मध्येमा निकै नै सजिलो र एकदमै ह्यान्डी हुने माध्यम भनेको चाहिँ फेसबुक नै होला। फेसबुकमा चाहिँ बिएफबिएस गोर्खा सर्च गरेर त्यहाँको मेसेन्जरमा गएर, एपमा गएर हामीलाई मेसेज लेखेर पठाउन सक्नुहुन्छ। हजुर, अब बिएफपी परिवारहरूको लागि सानो जानकारी दिन चाहे। बिएफपी लेडिज स्पोर्ट्स डे हुन गइरहेको छ 10 जुन बिहानको 8 बजेदेखि 5 बजेसम्म टुकर लाइन्समा। यसका लागि सहभागी भइदिनुहोला, हाम्रो बिएफपी लेडिजहरूलाई सपोर्ट गरिदिनुहोला अनि आफ्नो कम्पनीलाई चेयर अप गर्न गइदिनुहोला। मेरो विचारमा बिएफपी लेडिजहरूले चाहिँ आफ्नो आफ्नो कम्पनीहरूबाट चाहिँ आफ्नो निकै नै मेहनतहरू चाहिँ प्रस्तुत गर्दै हुनुहुन्छ। उहाँहरू एकदमै 1-2 महिना भइसक्यो होला उहाँहरूले चाहिँ विभिन्न स्पोर्ट्सहरूमा प्र्याक्टिस गर्नुभएको। उहाँहरूको लागि एकदमै गुड लक, अल द बेस्ट भन्न चाहन्छु अनि आफ्नो कम्पनीको लागि बेस्ट दिनुहोला भन्न चाहन्छु। अब फेरि पनि लागौँ अर्को नाचम नाचम जस्तो गीततर्फ। मै नाचे छम छम्ती नेपथ्यले गाएको छ यो गीत। यो गीतले पक्कै पनि तपाईँको बिहानी ऊर्जामय बनाउँछ र रमाइलो बनाउँछ। त्यसकारणले नाच्नुहोस्, रमाउनुहोस्, मुस्कुराउनुहोस् र इन्जोय गर्नुहोस् यो नेपथ्यले गाएको मै नाचे छम छम्ती गीतबाट।

प्रत्येक 3.6 सेकेंड में कसै न कसैले वेटरन्स आईडी कार्ड को लागि आवेदन दिन्छन्। वेटरन्स आईडी कार्ड यो एमओडी तथा अफिस फर वेटरन्स ले दिएको एउटा यस्तो सुविधा हो जसले तपाईको फौजी सेवाको प्रमाण दिन्छ। साथै यसको प्रयोग मार्फत तपाईलाई एनएचएस स्थानीय आधिकारिक निकायहरू एवं विभिन्न सेवा प्रदायक संस्थाहरूबाट वेटरनले पाउन सक्ने सेवा सुविधा प्राप्त गर्न सजिलो पनि हुन्छ। यसले यो पनि देखाउँछ कि तपाई फौजी परिवारको सदस्य रहिसक्नु भएको छ र तपाईले राष्ट्रिय सेवामा पनि योगदान पुर्याइसक्नु भएको छ। युकेमा भएका लगभग 20 लाख वेटरनहरूले यो कार्ड पाउन सक्छन्। त्यसैले तपाईँ पनि आजै वेटरन्स

हजुर, भर्खर सुन्नुभयो आज हाम्रो भेट भएको दिन मेलिना राई अनि बिरज गौतमले गाउनुभएको यो मिठो गीत। यो पुरानो गीतलाई चाहिँ रिमेक गरिएको थियो र चलचित्र द ब्रेकअप मुभीबाट चाहिँ थियो यो गीत। निकै नै रमाइलो, नाच्न मन लाग्ने खालको, अनि यो मुभीमा निकै नै धेरै कलाकारहरूको चाहिँ अभिनय रहेको छ अनि एकदमै राम्रो गीत बन्न गएको छ यो। अब बिएफबिएस गोर्खा रेडियोको प्रभातकालीन आवाज कार्यक्रममा हामी नेपाल राष्ट्र बैङ्कद्वारा तोकिएको खुला बजार बिक्री विनिमय दर भावको जानकारी दिनेछु। एक अमेरिकी डलरको खरिद दर 152.81 रुपियाँ र बिक्री दर 153.41 रुपियाँ। एक युरोको खरिद दर 177.84 रुपियाँ अनि बिक्री दर 178.54 रुपियाँ। एक युके पाउन्ड स्टर्लिङको खरिद दर 205.32 रुपियाँ अनि बिक्री दर 206.12 रुपियाँ। एक स्विस फ्रान्कको खरिद दर 194.32 रुपियाँ र बिक्री दर 195.08 रुपियाँ। एक अस्ट्रेलियन डलरको खरिद दर 108.97 रुपियाँ र बिक्री दर 109.40 रुपियाँ।

कनेडियन डॉलर को खरीद दर 110 रुपया 42 पैसा, बिक्री दर 110 रुपया 86 पैसा। एक सिंगापुर डॉलर को खरीद दर 119 रुपया 60 पैसा र बिक्री दर 120 रुपया 7 पैसा। 10 जापानिज येन को खरिद दर 9 रुपया 59 पैसा र बिक्री दर 9 रुपया 65 पैसा। 1 चाइनिज युआन को खरिद दर 22 रुपया 53 पैसा र बिक्री दर 22 रुपया 62 पैसा। 1 साउदी अरेबियन रियाल को खरिद दर 40 रुपया 72 पैसा र बिक्री दर 40 रुपया 88 पैसा। कतारी रियाल 1 को खरिद दर 41 रुपया 94 पैसा र बिक्री दर 42 रुपया 10 पैसा। 1 थाई भाट को खरिद दर 4 रुपया 69 पैसा र बिक्री दर 4 रुपया 70 पैसा। 1 UAE दिरहाम को खरिद दर 41 रुपया 61 पैसा, बिक्री दर 41 रुपया 77 पैसा। 1 मलेशियन रिंगिट को खरिद दर 38 रुपया 54 पैसा र बिक्री दर 38 रुपया 69 पैसा। 100 साउथ कोरियन वन को खरिद दर रहेको छ 10 रुपया 20 पैसा, बिक्री दर 10 रुपया 24 पैसा। 1 स्वीडिश क्रोनर को खरिद दर रहेको छ 16 रुपया 49 पैसा, बिक्री दर 16 रुपया 55 पैसा। 1 डेनिश क्रोनर को खरिद दर 23 रुपया 80 पैसा, बिक्री दर 23 रुपया 89 पैसा। हङकङ डलर 1 को खरिद दर 19 रुपया 51 पैसा, बिक्री दर 19 रुपया 58 पैसा। 1 कुवेती दिनार को खरिद दर 498 रुपया 24 पैसा र बिक्री दर 500 रुपया 20 पैसा। बहरेन डिनार 1 को खरिद दर 405 रुपया 33 पैसा र बिक्री दर 406 रुपया 92 पैसा। अनि अन्तमा ओमानी रियाल 1 को खरिद दर 396 रुपया 90 पैसा र बिक्री दर 398 रुपया 46 पैसा। यो थियो नेपाल राष्ट्र बैङ्कद्वारा तोकिएको खुला बजार बिक्री विनिमय दर भागको जानकारी। अब लागौं अर्को पनि मिठो गीततर्फ। बी8 ले गाएको छ आँखाको बाटो। यो गीत सुनेर इन्जोय गर्नुहोला।

हजुर, बिएटले गाएको आँखाको बाटो यो गीत ब्याक टु मेमोरी 2010 ताकाको एकदमै चल्ने गीत हो यो. पक्कै पनि मिलेनियल्सहरूको टिनेज इयर्सको चाहिँ एकदमै फेभरेट ब्यान्डमा पर्दछ. हामी अहिले छौँ कार्यक्रम प्रभातकालीन आवाजको पहिलो घण्टामा अनि हामी विभिन्न गीत सङ्गीत जानकारी अनि केही मौसम विवरणहरू लिएर आयौँ, करेन्सी एक्सचेन्जको विवरणहरू लिएर आयौँ. यसरी नै गीत सङ्गीतको सिलसिला त जारी नै रहनेछ. त्योभन्दा अगाडि मलाई एउटा इन्ट्रेस्टिङ फ्याक्ट सुनाउनु मन लाग्यो. मानिसहरू चाहिँ रेडियो सुन्नुका पछाडि एउटा गहिरो साइकोलोजिकल कारण हुन्छ भनिएको छ. अनुसन्धान अनुसार चाहिँ रेडियो सुन्दा दिमागले पर्सनल कनेक्सन महसुस गर्छ, किनकि रेडियो होस्टको आवाज प्रत्यक्ष र प्राकृतिक लाग्छ, जसले लिसनरहरूलाई साथीले कुरा गरिरहेको जस्तो अनुभूति दिन्छ. म चाहिँ अब रेडियो होस्टमा पनि अलिकति नौलो प्रस्तुतता परे, ट्रेनिङमा रहिरहेको प्रस्तुतता परे. मलाई पक्कै पनि तपाईँहरूले साथीको रूपमा चाहिँ लिनुभएकै छ होला, किनभने म त्यति नै कोसिस गर्दैछु. र अनुसन्धानले चाहिँ यही नै भन्दछ श्रोता. त्यसै गरी रेडियोमा दृश्य अथवा भिजुअल डिस्ट्राक्सन नहुने भएका कारणले गर्दाखेरि चाहिँ मानिसको इमेजिनेसन चाहिँ सक्रिय हुन्छ, जसले गर्दाखेरि चाहिँ कन्टेन्टलाई अझ एन्गेजिङ बनाउँछ. त्यही कारणले म्युजिक, न्युज वा टक सोहरू सुन्दा मानिसहरूलाई अझ बढी इमोसनली कनेक्ट हुने चाहिँ बाटो हुन्छ. त्यसकारणले नै होला आजकल प्रायः जस्तो पडकास्टहरू चाहिँ निकै नै पपुलर भइरहेको छ. यसको साथसाथै मेरो विचारमा यो कमेडी सोहरू पनि, किनभने कमेडीमा त हामीले सुन्छौँ, कमेडियनहरूले चाहिँ विभिन्न कुराहरू चाहिँ इमेजिनेसन गरेर विभिन्न कुराहरूमा व्यङ्ग्य गरेर होइन यसरी चाहिँ एकदमै एन्गेजिङ अनि मोर कनेक्ट गर्ने कोसिस गर्नुहुन्छ. त्यसरी नै रेडियो पनि एउटा यस्तो माध्यम हो जसले चाहिँ तपाईँलाई घरमै बसिकन अथवा ट्राभल गर्दै हुनुहुन्छ, यात्रामा हुनुहुन्छ, काममा हुनुहुन्छ, अथवा केही घरेलु कामहरूमा साथीभाइहरूसँग भेट भएको मौकामा अथवा कतै यात्रा गर्दै हुनुहुन्छ, विशेष गरी चाहिँ यात्रा गर्ने क्रममा चाहिँ रेडियो चाहिँ एकदमै साथी हुन्छ जस्तो मेरो पनि अनुभव छ. जस्तै हेरौँ न, हिजो बिएफबिएसको चाहिँ बिएफबिएसको चाहिँ फ्रिक्वेन्सी हिजो चाहिँ चलेको थिएन. हिजो चाहिँ रेडियोमा प्रब्लम भएको थियो, त्यस कारणले हाम्रो एउटा मात्रै प्रोग्राम चलेको थियो. र रेडियो नहुँदाखेरि चाहिँ मेरो साथी दिदी बहिनीहरूले चाहिँ हिजो रेडियो चलेको थिएन भनेर चाहिँ मलाई पनि भन्नुभएको थियो. अब अर्को रोचक कुरा के हो भन्दाखेरि चाहिँ रेडियोलाई थिएटर अफ माइन्ड पनि भनिन्छ, किनकि यसले केवल आवाजको माध्यमबाट पूरा दृश्य र भावना सृजना गर्न सक्छ. र यही युनिक अनुभवले आज पनि डिजिटल युगमा समेत रेडियोलाई लोकप्रिय बनाइराखेको छ. हामीलाई अहिलेसम्म सुनेर साथ दिनुभएकोमा धेरै धेरै धन्यवाद रेडियो प्रेमी श्रोताहरूको लागि. अनि हामी अहिले लगभग प्रभातकालीन आवाजको पहिलो घण्टाको अन्तमा आइसकेका छौँ. बिहानको 8 बज्नको लागि ठ्याक्कै 5 मिनट बाँकी रहेको छ. अब दोस्रो घण्टामा पनि म बिना गुरुङ उपस्थित हुनेछु विभिन्न आजको डेली सेगमेन्ट लिएर. अनि अब बज्ने गीतको बोल रहेको छ माया वर्षा थापाले गाउनु भएको छ. अनि त्यसपछि नेपालबाट प्रसारण हुने समाचार सुन्नुहुनेछ र प्रभातकालीन आवाजको दोस्रो घण्टामा फेरि पनि भेट्नेछौँ. सी यु फर नाउ. अहिलेलाई माया वर्षा थापाले गाउनुभएको यो गीत सुन्नुहोला.

0: भदौ 23 र 24 को जेएनजी विद्रोहमा तत्कालीन प्रधानमन्त्रीदेखि प्रदर्शनका आयोजक उक्साउने गिरोहसँगै सुरक्षाकर्मीसम्मलाई कार्यवाहीको सिफारिस गरेर राष्ट्रिय मानवाधिकार आयोगले प्रतिवेदन सार्वजनिक गरेको छ। आयोगले जेएनजी विद्रोहमा संलग्नताबारे पूर्व प्रधानमन्त्री सुशीला कार्कीदेखि स्वतन्त्र तिब्बत आन्दोलनका कार्यकर्तामाथि समेत अनुसन्धानको सिफारिस गरेको छ।
1: तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली, गृहमन्त्री रमेश लेखक र संचार मन्त्री पृथ्वी सुब्बा गुरुङलाई कानून बनाएर 5 वर्ष चुनाव लड्ने नदिन र 3 वर्ष विदेश जान पनि नदिन सिफारिश गरेको छ। ओली, लेखक र गुरुङलाई कार्यवाही गर्न बनाइने कानूनमा 6 महिना कैद र 3 लाख रूपियाँ जरिवानासम्मको सजाय हुने व्यवस्था राख्न पनि आयोगले सिफारिश गरेको छ। आयोगले सिफारिश गरेका व्यक्तिका मुद्दा विशेष अदालतले हेर्ने व्यवस्था मिलाउन पनि सरकारलाई